0: पीडित अनुदान सम्झौताबाट वञ्चित भएका छन्। पर्वतको जलजला गाउँपालिका लुप्राङमा अङ्गुर खेतीको परीक्षण सफल भएको छ। समुद्र सतहदेखि 1800 मिटर उचाइमा रहेको लुप्राङमा श्रीहरि कृषि तथा पशुपन्छी फार्मका सञ्चालक तारा कुमारी रेग्मीले थोम्सन सिडलेस जातको अङ्गुर खेती परीक्षण गर्नुभएको छ।
1: ए अङ्गुर लगायौँ 2-3 वर्ष अगाडि, पोहोर फल्यो, अहिले नै फलेको छ, अति नै बाक्लो, पोहोरभन्दा अहिले बढी फलेको छ सर। गर्नुपर्छ, जसरी पनि गरौँ, परीक्षणको लागि अङ्गुर ल्याएर रोपौँ, भयो भने अरू बढी पनि गरौँला भन्ने सोचले 2 अङ्गुरको बिरुवा भारतबाट मगाइयो सर, अनि त्यसपछि ल्याएर लगाइयो, 2 वर्षमा फल दियो यसले। अङ्गुरलाई त यहीँबाटै बेचियो सर, 35,000 अङ्गुर बेचेको पोहोर, यहीँ आएर लाने मान्छेले यहीँ आएर खुसी भएर 450 रुपियाँ किलो 500 रुपियाँ किलो त्यसरी टनेलबाटै बेचियो सर पोहोर सर।
0: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौता पालना नगरे इरानमाथि बम खसाल्ने चेतावनी दिनुभएको छ। अमेरिकी सरकारका वरिष्ठ अधिकारीले इरानले आणविक हतियार नबनाउने लगायत 14 बुँदे सम्झौताको जानकारी गराइरहँदा ट्रम्पको भनाइ आएको छ। सम्झौतामा 2 महिनाभित्र अन्तिम निचोड निकालिने विषय पनि छ। G7 सम्मेलनका क्रममा ट्रम्पले स्विजरल्यान्डमा सम्झौताका लागि हस्ताक्षर हुने बताउनु भएको छ। स्काईका वाशिङटन संवाददाता डेभिड फ्लेमिन्स:
2: It's our understanding he plans to return to the United States, and that in itself would suggest that this is not the diplomatic triumph that the president would have us believe that it is.
0: विश्वकपको घाना र पनामा बीचको पहिलो आजको खेल खबरमा छ। खबर यति नै। नमस्कार, म महेन्द्र।
3: यो BFBS गोर्खा रेडियो हो।

0: Abba Palu.
1: EFBS Gurkha Radio.
2: नमस्ते, स्वागत छ फेरि पनि आजको प्रभातकालीन आवाज कार्यक्रममा. हामी भर्खरै मात्र जगदीश समालले गाउनु भएको गीत लाग्यो नि बाडुलीबाट कार्यक्रमको दोस्रो घण्टामा प्रवेश गरिसकेका छौँ. ब्रुनाईको समय अहिले बिहानको 8:30 गएको छ यतिखेर, र कार्यक्रमको दोस्रो घण्टामा अबको केही क्षणमा म आजको राशिफल सुनाउनेछु. अनि दोस्रो घण्टामा आजको डेली सप्लिमेन्ट हुनेछ बिहिबार परेकाले टेक्नोलोजी ट्रेन्ड्स. अब आजको राशिफल. आजको राशिफल सुरु गरौँ मेष राशिबाट. आफन्त वा परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ अनि आश्वासन दिनेहरूले प्रतिबद्धता पुरा नगर्न सक्छन्, सचेत रहनुहोला. वृष राशि, हिम्मत गर्दा काम बन्नेछ. लगनशीलताले जीवनशैलीमा परिवर्तन ल्याउन सकिएला अनि छोटो समयमा उपलब्धि हात लागि हुनेछ. मिथुन राशि, मान सम्मान प्राप्त हुनेछ. बोलीको भरमा चिताएको काम बन्नेछ अनि विचारले धेरैलाई आकर्षित गर्ने समय छ मिथुन राशि हुनेहरूको. कर्कट राशि, प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ. सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ. सिंह राशि, समयमा होसियार बन्न नसक्दा खर्च बढ्नेछ अनि आकस्मिक समस्याले अर्थ अभाव देखा पर्न सक्छ. कन्या राशि, काम बने पनि उठ्नुपर्ने रकम अड्किन सक्छ अनि नियमित काम तथा व्यवसायमा सामान्य फाइदा भइरहनेछ कन्या राशि हुनेहरूको. तुला राशि, तारिफ योग्य काम गर्दै अरूको उपकार गर्न सकिएला अनि कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ. वृश्चिक राशि, चुनौतीका बीच अवसर प्राप्त हुनेछ. प्रयत्न गर्दा नयाँ कामको थालनी हुनेछ अनि सहयोगीहरूले पनि साथ दिनेछन्. धनु राशि, प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनु पर्ला. आमदानी रोकिनाले योजना स्थगन हुन सक्छ अनि लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ. मकर राशि, घुमफिर तथा मनोरञ्जनको समय छ. प्रियजनसँगको भेटघाटले दिन रमाइलो हुनेछ अनि भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ. कुम्भ राशि, स्रोत साधन जुट्नाले मेहनतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ अनि प्रतिस्पर्धामा विजयी भइनेछ भने ईर्ष्या गर्नेहरूले हार खानेछन्. मीन राशि, अस्वस्थताले काममा बाधा पुग्न सक्छ. साथ दिनेहरू नहुँदा आफै काममा जुट्नु पर्ला अनि कमजोर विकल्प अंगाल्नाले ताकेको मौका गुम्न सक्छ मीन राशि हुनेहरूको. सुन्दै हुनुहुन्थ्यो आजको राशिफल पूरा भयो. अब हामी गीत सङ्गीततर्फ नै लाग्छौँ. रामकृष्ण ढकाल र मेलिना राईले गाउनु भएको यो निकै चर्चित गीत हो केही समय अगाडिको, माया जदौ. अब हामी त्यो गीत सुन्छौँ.

0: यो BFBS
1: गोर्खा रेडियो हो।
2: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
3: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
4: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
3: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
4: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

सुंदर थियो एक देव लिम्बुको सिरफुल। हामी प्रभातकालीन आवाज कार्यक्रमको दोस्रो घण्टामा छौँ र तपाईँ हुनुहुन्छ यतिखेर लाल शाहीको साथमा। ब्रुनाईको समय अहिले बिहानको 8:24 गएको छ। कार्यक्रममा अब हामी टेक्नोलोजी सम्बन्धी कुराकानी गर्छौँ। टेक्नोलोजी ट्रेन्ड्समा के कुराहरू ट्रेन्डिङ भइरहेका छन् टेक्नोलोजीमा। आज टेक्नोलोजीमा हामी कन्स्युमर टेक्नोलोजी सम्बन्धी कुराकानी गर्छौँ र के कुराहरू अहिले विशेष गरी कन्स्युमर टेक्नोलोजीमा ट्रेन्डिङ भइराखेका छन्। एआई फिचर्स आर बिकमिङ द मेन रिजन टु अपग्रेड भनेर भनिएको छ। यो टाइटल अथवा यो हेडिङले नै सबै कुरा भनिरहेको छ। अहिले सबैभन्दा ठुलो कन्स्युमर टेक स्टोरी भनेकै एआई हो। एआई अहिले डाइरेक्टली मुभ गर्दैछ फोन्स, ट्याब्लेट्स, इयरबड्स अनि स्मार्ट ग्लासेसहरूमा, र कम्पनीहरूले एआई असिस्टेन्टहरूलाई प्रम्प्ट गरिरहेका छन्। उनीहरूलाई सिधै यो एपमा टास्क गर्नका लागि अनि कन्टेन्ट जेनेरेट गर्नका लागि र वर्कफ्लोहरूलाई अटोमेसनमा लैजानका लागि। पहिले एआईको प्रयोग खालि क्वेसन आन्सरका लागि मात्रै राखिन्थ्यो भने अहिले पक्का कामै गर्न सक्ने, पर्फर्म टास्क, कन्टेन्ट जेनेरेट गर्न सक्ने अनि वर्कफ्लोहरूलाई अटोमेट गर्न सक्ने क्षमता छ अहिले एआईमा। एन्ड्रोइड प्रयोगकर्ताहरूले सुन्नुभएकै होला, एन्ड्रोइड 17 भर्खरै आएको छ, गुगलले रिलिज गरेको हो, धेरै पनि भएको छैन। र नयाँ फिचरहरू यसमा के कुराहरू इन्क्लुड गरिएका छन् याद गर्नुभएको होला। फ्लोटिङ एप विन्डोज बबल्स एड गरिएको छ अरे, अनि स्क्रिन रेकर्डिङ टुल्सलाई इन्हान्स गरिएको छ, जुन कुरा क्रिएटरहरूको लागि एकदमै सहज बनाइदिएको छ। अनि कन्ट्रोलर रिम्यापिङ, गेमिङहरूको लागि रिम्यापिङ गरिएको छ कन्ट्रोलर, र एडिसनल एआई पावर्ड फिचरहरू थपिएका छन् एन्ड्रोइड 17 स्मार्ट ग्लासको अवधारणा अब नौलो रहेन र स्मार्ट ग्लासहरूले अहिले बिस्तारै मोमेन्टम गेन गरिरहेको अवस्था छ र धेरै टेक कम्पनीहरूले एआई पावर्ड स्मार्ट ग्लासलाई बढावा दिइरहेका छन् र भनिन्छ अब नेक्स्ट मेजर कन्स्युमर डिभाइस क्याटेगोरीमा यो स्मार्ट ग्लास पर्दछ भनिएको छ। र अहिलेको डिस्कसन भनेको मुख्यतया ग्लासेस द्याट क्यान सी, लिसन, ट्रान्सलेट, नेभिगेट एन्ड इन्टरेक्ट विथ एआई असिस्टेन्स इन रियल टाइम, र यो कुरामा फोकस गरिएको छ, ध्यान केन्द्रित गरिएको छ र यसका लागि नयाँ नयाँ कुराहरू थपिँदै गइरहेका छन्। याद गर्नुहोला, स्मार्ट ग्लासले नै सुन्न सक्ने, देख्न सक्ने, ट्रान्सलेट गर्न सक्ने, नेभिगेट गर्न सक्ने अनि एआई असिस्टेन्टहरूसँग रियल टाइममा यसले इन्टरेक्ट गर्न सक्ने भनेपछि एकदमै एडभान्स्ड फिचरहरू यसमा राखिएका छन्। क्यामेरा फोन अहिले मुख्य ब्याटल ग्राउन्ड भएको छ, किनभने फोटोग्राफीमा मानिसहरूले एकदमै स्तरीय फोटोग्राफी आशा गर्छन्। हुन पनि समयको यो माग पनि हो। पहिले एकदम कम पिक्सलका क्यामेराहरू अथवा मोबाइल फोनमा भएको क्यामेरामा कम पिक्सल्स रहन्थे भने अहिले एकदमै एडभान्स्ड भइसकेको छ यसमा, र
Samsung Galaxy S26 Ultra, Google Pixel 10 Pro, अनि iPhone 17 Pro Max जस्ता डिभाइसेस मा धेरैको ध्यान केन्द्रित भएको छ किनभने यसमा AI enhanced photography र video फिचरहरू थपिएका छन् र धेरैको इन्ट्रेस्ट जागेको छ यी उपकरणहरूमा त्यसै गरी मोबाइल गेमिङहरू एकदमै विकसित भइरहेका छन् कन्ट्रोलर सपोर्ट फोल्डेबल डिभाइसेस अनि क्लाउड गेमिङ आदि बढिरहेका छन् र म्यानुफ्याक्चररहरूले यस्ता कुरामा बढी एम्फोसिस दिने गरेका छन् डिस्प्ले ठुला ब्याट्रीहरू र गेमिङ अप्टिमाइजेसन आदिमा म्यानुफ्याक्चररहरूले ध्यान पुर्याइरहेका छन् र यसमा एडभान्समेन्ट भइरहेको छ र अर्को वेयरेबल्स एन्ड इयरबड्स यिनीहरू एकदमै दिन प्रतिदिन स्मार्ट बन्दै गइरहेका छन् एआई पावर्ड इयरबड्स जसले ट्रान्सलेट गर्न सक्छ भोइस असिस्टेन्स दिन सक्छ अनि कन्टेक्स्चुअल अवेरनेस र सिग्निफिकेन्ट इन्ट्रेस्ट जेनेरेट गर्न सक्छ यसले भनेर भनिएको छ अनि वेरेबलहरू विशेष गरी एआई कम्प्यानियन्सका रूपमा लिन थालिएको छ र अहिलेको हट मोस्ट टक्ड अबाउट कन्ज्युमर ग्याजेट यो हप्ताको आइफोन 17 प्रो म्याक्स Samsung Galaxy S26 Ultra, Google Pixel 10 Pro, and Samsung Galaxy Z Fold 7. These upakaran haru aile ek tamai hot topic banego sa, charcha ko bishay banego sa. Social media ani apps ma. विशेष गरी एप युजरहरूका लागि एआई कन्टेन्ट क्रिएसन टुलहरू थपिएका छन् सर्ट फर्म भिडियो एडिटिङ एआई जेनेरेटेड म्युजिक र क्रिएटर फोकस्ड फिचर्स जेनेरेट भइरहेका छन् र यो अहिले सबैको चासोको विषय बन्न गएको छ हजुर आजको लागि टेक्नोलोजी ट्रेन्ड्स यति नै हुन त टेक्नोलोजीको जति कुरा गरे पनि कमै हुन्छ हरेक दिन एउटा न एउटा नयाँ कुरा विकसित भइराखेको हुन्छ र हामी ट्र्याक राख्न पनि गाह्रो भइसक्यो हामीलाई किनभने त्यति छिटो द्रुत गतिमा एडभान्स भइरहेको छ टेक्नोलोजी तर तपाईँ हामीले टेक्नोलोजीमा ध्यान पुर्याएनौँ भने आफै विस्थापित हुन बेर लाग्दैन त्यही भएर टेक्नोलोजीलाई आत्मसात नगरी सुखै छैन अब गीत सुनौ सुरज पण्डित र बेनिसा पौडेलको माथि माथि लेखैमा

हिमाल पहाड़ तराई कोही छैन पराई हाम्रो नेपालमा माथि माथि लेखाइमा सुरज पण्डित र बेनिसा पौडेललाई सुनिरहनु भएको थियो त्यतिखेर। हामी प्रभातकालीन आवाज कार्यक्रममा छौँ। कार्यक्रमको यो पहिलो घण्टा हो, माफ गर्नु होला, पहिलो होइन दोस्रो घण्टा हो र ब्रुनाईको समय अहिले बिहानको 9 बज्नको लागि 23 मिनट बाँकी रहेको छ। ब्रिटिस फोर्सेस ब्रुनाईवासीका लागि आउँदो 26 जुनमा 24 घन्टे स्विमथन कार्यक्रम राखिएको छ। यो च्यारिटी इभेन्ट हो, लोकल च्यारिटी पुसाद एहसान र आर्मी बनेभलेन्ट फन्डका लागि अर्थ सङ्कलन गर्ने हेतुले यो कार्यक्रम आयोजना गरिएको छ र ब्रिटिस फोर्सेस ब्रुनाईका एबिसिडी सिएसएस कम्पनी 2RGRको अनि जिएसटी ग्यारिसन सपोर्ट ट्रुप्स का हाम्रा दाजुभाइहरू सर्भिस पर्सनल यसमा सहभागी बन्दै हुनुहुन्छ र अघि पनि भनिहाले च्यारिटी इभेन्ट हो, यसमा तपाईँ हामी सबैको सहभागिताको खाँचो छ र 26 तारिक बिहान सुरु हुनेछ उक्त कार्यक्रम 7 बजे, शुक्रबारको दिन हो र 24 घन्टे स्विमिङ पछि भोलिपल्ट बिहान शनिबार 7 बजे सकिनेछ र यो 24 घन्टे स्विमथन कार्यक्रममा सहभागी भएर तपाईँहरू जस जसले यो च्यारिटीका लागि केही डोनेट गर्दै हुनुहुन्छ र उहाँहरूले अवश्य पनि यो पुनित कार्यमा सहभागी बन्दै हुनुहुन्छ, अत्यन्तै राम्रो कुरा हो र ब्रिटिस फोर्सेस ब्रुनाईवासी यदि तपाईँ सहभागी नभए पनि दान गर्न चाहनुहुन्छ भने अवश्य पनि गर्न सक्नुहुन्छ। नभुल्नुहोला यो च्यारिटी इभेन्ट हो, पुसाद एहसान र आर्मी बनेभलेन्ट फन्डका लागि अर्थ सङ्कलन गरिँदैछ 26 अनि 27 तारिक ग्यारिसन स्विमिङ पुलमा। अब प्रस्तुत छ एक्स सिक्स ब्यान्डको यो गीत एकचोटि।

0: एसबीएस गोर्खा रेडियो।
1: साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेजमा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेजको लक्ष्य भेटरन तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मदत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मदत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रिजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।
2: BFBS गोर्खा रेडियो।

बाधा मायाले सुगम पोखरेल र अन्जु पन्तलाई सुन्दै हुनुहुन्थ्यो. हामी प्रभातकालीन आवाज कार्यक्रममा छौँ यतिखेर. कार्यक्रमको यो दोस्रो घण्टा हो. तपाईँ हुनुहुन्छ लाल शाहीको साथमा. बिएफपिएस च्यारिटी गोर्खा क्विज नाइट आउँदो 24 तारिक बुधबारका दिन बेलुकी 7 बजे नाफीको चौतारीमा हुँदैछ यो कार्यक्रम. र बिएफबिएस बिग सल्युट च्यारिटीका लागि अर्थ सङ्कलन गर्ने हेतुले यो कार्यक्रम आयोजना गरिएको हो. स्मरण रहोस्, बिएफबिएस बिग सल्युटले हरेक वर्ष मिलिट्री च्यारिटिजका लागि अर्थ सङ्कलन गर्ने गर्दछ. त्यसैको एउटा यो निरन्तरता हो. र यसपालिको यो क्विज नाइट नाफीको चौतारीमा हुँदैछ र नेपाली भाषामा हुनेछ यसपल्ट. यसभन्दा अगाडिका क्विज इङ्ग्लिस भाषामा हुने गर्दथ्यो भने यसपालि यो हाम्रो ट्रायल हो. नेपाली भाषीहरूका लागि ग्राह्यता दिइएको छ र त्यो दिन नाफीको क्विजमा सहभागी बनेर बिएफएस बिग सल्युट च्यारिटीका लागि केही सहयोग गरिदिनु हुन हाम्रो हार्दिक अनुरोध छ. ब्रिटिस फोर्सेस ब्रुनाईवासीका लागि एउटा टिममा 6 जनासम्म राख्न सकिन्छ र प्रति व्यक्ति $5 लाग्नेछ र आकर्षक पुरस्कारहरू राखिएका छन् यो क्विज नाइटमा. त्यसर्थ नछुटाउनुहोला. बिएफपिएस च्यारिटी गोर्खा क्विज नाइट बुधबार 24 जुनका दिन बेलुकी 7 बजे नाफीको चौतारीमा. छेवाङ लामाको गल्ती अबको पालोमा.

आर्यन मगरको खुसी मिठो गीत सुन्दै हुनुहुन्थ्यो र यो गीत नै कार्यक्रमको दोस्रो घण्टाको पेनल्टिमेट सङ हो, अर्थात् यो गीतपछि अब हामीसँग एउटा गीतको लागि मात्रै समय बाँकी छ र कार्यक्रमको दोस्रो घण्टालाई अब समापन गर्दैछु सज्जा एन्ड द लोडिङको एक्लै भन्ने गीतबाट. इन्जोय.

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: विनियोजन विधेयकमा 20 जना सांसदले खर्च कटौतीका प्रस्ताव राख्ने भएका छन्।
4: आज बस्ने तय भएको प्रतिनिधि सभा बैठकमा विभिन्न मन्त्रालयका लागि छुट्टाइएको बजेटका लागि सुप्रस्ताव आउने संघीय संसद सचिवालयले जनाएको छ। सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेका अनुसार ती प्रस्तावका साथै अर्थमन्त्री डाक्टर सोनी बाग्लेले विधेयक पारित गर्ने प्रस्ताव समेत ल्याउनुहुनेछ। त्यसअघि आज विभागीय मन्त्रीहरूले पनि सोधिएका प्रश्नको जवाब दिनेछन्। प्रतिनिधि सभामा प्रधानमन्त्रीको सिमाना सम्बन्धी अभिव्यक्ति फिर्ता लिन विपक्षी दलका सांसदले दैनिक चसो विरोध गर्दै आएका छन्। संसद बैठकपछि एमालेका गुरु बरालले अहिले भइरहेको संसदीय अभ्यासमा प्रश्न उठाउनु भएको छ।
5: डोकमा जसरी ओहिरो हालिन्छ जाँतोमा त्यसरी नै हालेर उहाँहरूले रिखिता पुर्याउने प्रयास गर्नुभएको छ। यो रिखिताबाट न छलफल राम्रो हुन्छ, न रचनात्मक जवाफ आउँछ, न सरकार जिम्मेवार भन्छ। यो तिनटै प्रक्रियाबाट अहिले सरकारले आफूलाई लुज गरिरहेको छ। प्रतिपक्षले उठाएका सवालहरूको फकत जवाफ औपचारिकतामा सीमित छ। सरकार केही गर्छु भन्ने जो उसको आफ्नो संकल्प थियो त्यो संकल्पबाट नीति र कार्यक्रमको कारणबाट ऊ पछाडि हटिरहेको अनुमान गरिन्छ र उत्तर जिम्मेवार र जवाबदेही छैन।
3: कर्णाली प्रदेशमा आगामी आर्थिक वर्ष 2083-84 122 झुलुङ्गी पुल निर्माण हुने भएका छन्। भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले ट्विन विस्थापित गरेर सो ठाउँमा झुलुङ्गी पुल निर्माण गर्न 65 करोड़ विनियोजन गरेको जनाएको छ। त्यस्तै रणनीतिक सड़क आयोजना निर्माण गर्न 65 करोड़ रूपियाँ विनियोजन भएको छ। पर्यटकीय क्षेत्रमा सड़क सञ्जालको पहुँच विस्तार गर्न सड़क र पुल निर्माण गर्न लागि भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री शेर बहादुर बुढाले जानकारी दिनुभयो। संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले 62 जिल्लामा हुलाक कार्यालय मार्फत सेवा शुरू गरिएको बताउनु भएको छ। आगामी आर्थिक वर्षमा थप 50 स्थानीय तहका हुलाक कार्यालयहरूमा आधारभूत सूचना प्रविधि पूर्वाधारको व्यवस्था गर्न 2,50,00,000 विनियोजन गरिएको उहाँको भनाइ छ। प्रतिनिधि सभामा संसदमा उठेका प्रश्नको उत्तर दिने क्रममा हुलाकको आधुनिकीकरणको लागि सरकारले नेपाल डिजिटल ट्रान्सफर्मेसन प्रोजेक्टको बजेट पनि खर्च गर्ने जानकारी दिनुभयो। राहदानी सवारी चालक अनुमति पत्र लालपूर्जा प्रयोगशालाका नमूना राष्ट्रिय वाणिज्य बैंकको एटीएम स्वास्थ्य बीमा बोर्डका सामग्री राष्ट्रिय स्वास्थ्य सूचना तथा संचार केन्द्रका सामग्रीहरू चिठी पत्रहरू लगायत कागजात टुवानी हुलाक मार्फत गर्दै आएको उहाँले उल्लेख गर्नुभएको छ। हाल विभिन्न 39 देशसँग वैदेशिक द्रुत डाक सेवा र 71 देशका 93 गन्तव्यमा पार्सल सेवा सञ्चालनमा छन्। धरान उपमहानगरपालिका 20 निर्माण गरिएको गोर्खा चौतारी पर्यटकको लागि नयाँ आकर्षक पर्यटकीय गन्तव्य बनेको छ। गोर्खा सैनिकहरूको इतिहासलाई जोडेर बनाइएको महत्वपूर्ण संरचना ब्रिटिस आर्मी भारतीय सेना र सिंगापुर पुलिसबाट अवकाश पाएका भूपू सैनिकहरूले संयुक्त रूपमा चौतारीको निर्माण गरेका हुन्। पार्क घुम्न आएका एकजना पर्यटक
6: मान्छेले गर्यो भने गर्न सकिँदैछ भन्ने कुरा चाहिँ यहाँबाट प्रमाणित भयो जस्तो लाग्छ। धेरै राम्रो लाग्यो, खुसी लाग्यो। मैले आज मेरो आफ्नो परिवारलाई, मेरो सासूआमालाई, उहाँ चाहिँ काठमाडौँबाट आउनुभएको, अनि मेरो सालो उहाँहरू पनि यसो घुम हेर्न जाउँ त। यो मिडियामा त धेरै आइरहेका हुन्छन् संस्कृति पार्क सम्बन्धीमा। अब र यहाँ आउँदाखेरि चाहिँ राम्रो लाग्यो।
3: सर्दुखोला नजिकै बनाइएको चौतारीमा भिक्टोरिया क्रस विजेता सैनिकको शालिक समेत विभिन्न संरचना

0: छन्। म्याग्दी नदीले गर्ने कटान, बाढी र पहिरोले पारेको क्षति घटाउन मंगला गाउँपालिकामा बजेट अभाव देखिएको छ। मंगला गाउँपालिकाको छिसवाङकुर, सिमला, पिपलबोट, सेराफाँट लगायतका क्षेत्रलाई नदी कटानको जोखिम युक्त क्षेत्रका रूपमा पहिचान गरिएको छ। म्याग्दी नदीको 10 किलोमिटर तटीय क्षेत्रमा स्थायी संरक्षण संरचना निर्माण गर्न मात्रै 2 अर्ब रूपियाँ आवश्यक पर्ने अनुमान गरिएको छ। संघीय सरकारको विशेष अनुदानमा चाले आर्थिक वर्षदेखि बाबिया चौर कासे बगर बस्ती संरक्षण योजना कार्यान्वयनमा ल्याइएको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो।
1: जुन भलहरू हो पहिरो, त्यो पहिरो समेत रोकथाम भएको छ। यसले यो चाहिँ एक प्रकारले भन्दा जुन पशुको औषधि भन्दा पनि केही फरक नपर्ने जस्तो त्यो महसुस भएको छ।
0: विपद जोखिम न्यूनीकरणका लागि गाउँपालिकाले 5 वडामा हेलिप्याड निर्माण, राहत कोच व्यवस्थापन, सड़क मर्मत तथा हरित सड़क अभियान सञ्चालन गरेको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो BFBS कुलकर्म रेडियो हो।

नमस्ते, स्वागत छ फेरि पनि आजको प्रभातकालीन आवाज कार्यक्रममा। ब्रुनाईको समय अहिले बिहानको 9:11 गएको छ। हामी भर्खरै कार्यक्रमको तेस्रो घण्टामा प्रवेश गऱ्यौँ सुशान्त भुजेलको एउटा गीतबाट। एकचोटि भन्ने गीत थियो, मनोरञ्जन लिँदै गर्नुभएको थियो त्यो गीत सुनेर। त्यसको साथमा हामी कार्यक्रमको तेस्रो घण्टामा अगाडि बढिसकेका छौँ र यो समयमा तपाईँ हामीसँग कार्यक्रममा जोडिन चाहनुहुन्छ, आफ्ना मनका भावना व्यक्त गर्न चाहनुहुन्छ, गीत सङ्गीत सुन्न अथवा कसैलाई समर्पित गर्न चाहनुहुन्छ वा आफ्नो अनुभव हामीसँग अनि हाम्रा श्रोतासँग सेयर गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्दै गर्नुहोला। नेपाल कप फुटबलको नतिजाहरू सुन्दै गर्नुभएको होला। हिजो 17 तारिकका दिन 2 सेमी फाइनल खेलहरू भएका थिए। क्विन्स गर्खा सिग्नल्स भर्सेस गर्खा आर्क सपोर्ट बटालियन अनि 1RGR भर्सेस जिएसपिएसको बिचमा सेमी फाइनल खेलहरू भएका थिए र नतिजा यस्तो रहेको छ। क्विन्स गर्खा सिग्नल्स 4 गर्खा आर्क सपोर्ट बटालियन 0, 1RGR 1 जिएसपिएस 0 र क्विन्स गर्खा सिग्नल्स अनि 1RGR यस वर्षको नेपाल कप फाइनलमा प्रवेश गरेको छ। क्विन्स गर्खा सिग्नल्स र 1RGRको बिचमा फाइनल खेल हुनेछ। अब हजुर, नेपाल कप सम्बन्धी यहाँहरूले कतिको फलो गर्दै हुनुहुन्छ? बिएफएस गोर्खा रेडियोको फेसबुक पेजमा हेर्नुभयो भने केही झाँकीहरू पनि देख्न सक्नुहुन्छ त्यहाँ, अनि नतिजा पनि त्यहाँ प्रकाशित गरिएको छ।

सुन्दै हुनुहुन्थ्यो मेरो कान्छा ट्रिसा प्रधानको, तर यो गीत अचानक रोकिन गएकोमा हामी क्षमा प्रार्थी छौँ। ब्रिटिस फोर्सेस बनाएमा डिआइओबीले सेड्युल्ड वाटर टेम्परेचर मोनिटरिङ अनि क्लोरिन टेस्टिङ घर घरमा गर्ने योजना छ र यसपल्ट 8:15 घरहरूमा भोलि, माफ गर्नुहोला, आज हो, सी डी ई र एफ ब्लकहरूमा आजको दिन क्लोरिन टेस्टिङ अनि वाटर टेम्परेचर मोनिटरिङ हुँदैछ। त्यसै गरी 8:15 जी एच जे अनि के यी चार ब्लकहरूमा भोलि 19 तारिक हुँदैछ। याद गर्नुहोला समय बिहान 8 बजेदेखि बेलुकी 5 बजेसम्म हो। यो समयभित्र झन्डै एउटा क्वार्टरमा 10-15 मिनटसम्मको काम हुनेछ भनेर भनिएको छ। हामीलाई यतिखेर बिमला थेबे पान्धक लिम्बुजीले नेपालबाट सम्पर्क गर्नुभएको छ। काठमाडौँबाट उहाँले फेसबुक मार्फत हामीलाई सम्पर्क गर्नुभएको हो र एउटा गीत सुन्ने इच्छा व्यक्त गर्नुभएको छ। उहाँलाई औधी मनपर्ने गीत छ शिव परियारको नभेटी नभेटी। अब ढिला नगरिकन म उहाँको अनुरोधमा सुनाइहाल्छु।

0: SBS गोर्खा रेडियो हो।
1: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पूरा गर्न चाहन्छौँ तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
2: त्यसलाई सहेर नबसौँ
1: तर यो तनावपूर्ण स्थितिमा पनि मदत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
2: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मदत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
1: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मदत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मदत लिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
2: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि होइन?
0: BFBS गोर्खा रेडियो।

समीर लिम्बूको मत डुबे नैनतालैमा बडो मिठो गीत सुनेर मनोरञ्जन लिइराख्नु भएको थियो। समय बिहानको 9:28 गएको छ। तपाईँ यतिखेर प्रभातकालीन आवाज कार्यक्रममा लाल शाहीको साथमा हुनुहुन्छ। बिएफएस रेडियो सुन्दै आउनु भएको पनि वर्षौँ भइसक्यो, तर कहिल्यै तपाईँले बिएफएस रेडियोको अनलाइन सर्वेमा भाग लिएर हामीलाई आफ्नो राय सल्लाह दिनुभएको छ। यदि त्यसो गर्नुभएको छैन भने bfbs.com/सर्वेमा जानुहोस्, त्यहाँ केही प्रश्नहरू सोधिएका छन्, तिनको जवाफ दिनुहोस्। त्यति गर्ने बित्तिकै तपाईँको नाम अटोमेटिकली दर्ता भइहाल्छ 200 sterling pound सपिङ भाउचरका लागि। हो, बिएफएस रेडियो ले हरेक 3-3 महिनामा हाम्रा श्रोता जसले यो सर्वेमा भाग लिनुहुन्छ उहाँहरूमध्ये एक जो एकदमै लकी भन्नुहुन्छ उहाँहरूलाई 200 sterling pound सपिङ भाउचर प्रदान गर्दै आएको छ। र तपाईँ त्यो लकी श्रोता बन्न सक्नुहुन्छ कुनै दिन, त्यसैले प्रयास जारी राख्नुहोला। बिएफएस रेडियोको यो अनलाइन सर्वे सर्भिस पर्सनल एन्ड पार्टनर्स, एमओडी सिभिल सर्भेन्ट्स एन्ड पार्टनर्स र एमओडी कन्ट्राक्टर्स एन्ड पार्टनर्सका लागि खुला गरिएको छ।

यो त माया हो, सुगम पोखरेल र श्रेया सोताङले गाउनुभएको गीत सुन्दै हुनुहुन्थ्यो। अब एउटा अन्तर्वार्ताको पालो छ। टु आरजीआरका रेजिमेन्टल सार्जन मेजर आरएसएम W1 प्रवीण किशोर राईले यस वर्षको न्यू इयर्स अनर्स लिस्टमा मेरिटोरियस सर्भिस मेडल MSM प्राप्त गर्न सफल हुनुभएको छ र उहाँसँग हाम्रा सहकर्मी धनराज राईले यस विषयमा कुराकानी गर्नुभएको छ। अब त्यो कुराकानी म सुनाउन गइरहेको छु, एकैछिन प्रतीक्षा गर्नुहोला।

0: हजुर, अब भने हामी अन्तर्वार्ता सुनाउँदैछौँ W1 RSM प्रवीण किशोर राईसँग, हाम्रा सहकर्मी धनराज राईले गर्नुभएको।
1: फर्स्ट अफ अल धन्यवाद धनराज दाई, अनि तपाईँले जुन मलाई समय दिनुभयो अनि समयको साथसाथै जुन मैले पाएको अवार्डको लागि बधाई, अनि त्यसपछि यो सानो अचिभमेन्टलाई भए पनि तपाईँले चाहिँ श्रोतामाझ पुर्याउनुको लागि, जति पनि रेडियोमा सुन्नुहुनेको लागि चाहिँ बोलाउनु भएकोमा धेरै धेरै धन्यवाद।
2: यो पदक के हो साहब र यसको महत्व चाहिँ के छ, छोटकरीमा बताइदिनुहोस् न।
1: हजुर, यो पदक भन्नु पर्दाखेरि चाहिँ अलिकति मैले पनि हिस्ट्री हेर्दाखेरि चाहिँ निकै पुरानो मेडल, भिक्टोरिया क्रस मेडल भन्दा पनि पुरानो, लगभग 8-9 वर्ष पुरानो मेडल, ब्रिटिस आर्मीको, ब्रिटिस एम्पायर हुँदाखेरि 1845 चाहिँ इन्स्टिच्युट भएको मेडल रहेछ। अनि त्यो मेडल चाहिँ यसको नाम भन्दाखेरि नै मेरिटियस भन्ने आउँछ, अनि मेरिटियस भन्नाले नै कुनै पनि सोल्जरले चाहिँ मेरिटियसली काम गर्दै जान्छ भने, अनि इमान्दारीपूर्वक काम गर्दै जान्छ भने उनलाई चाहिँ अवार्ड गर्ने त्यो बेला इन्स्टिच्युट भएको रहेछ मैले बुझ्दाखेरि। अनि अहिलेको सिनारियोमा चाहिँ तिनवटा क्राइटेरियाहरू छ, विशेष गरी चाहिँ तपाईँले चाहिँ लङ सर्भिस एन्ड गुड कन्डक्ट मेडल पाएको हुनु पर्यो, LSNGC पाएको हुनु पर्यो, अनि कम्तीमा 20 वर्ष चाहिँ तपाईँले सर्भ गरेको हुनु पर्यो, अनि तपाईँको ऱ्याङ्क चाहिँ सार्जनदेखि W1 भित्रको हुनु पर्यो, तर तपाईँहरूको चेन अफ कमान्डले चाहिँ अनर्स लिस्टमा अथवा अवार्ड एन्ड अनर्स लिस्टमा चाहिँ रेकमेन्डेसन र साइटेड चाहिँ गरेको हुनुपर्छ।
2: चेन अफ कमान्डले रेकमेन्ड गर्नु पर्यो भन्नुभयो, तपाईँको लागि टुआरजारको कन्टेक्स्टमा कमान्डिङ अफिसर टुआरजारले गर्नुहुन्छ अथवा HQBG मार्फत पनि हुन्छ?
1: सेलेक्सन प्रोसेस अलिकति लामै छ अब, किनभने यो मलाई चाहिँ थाहा थिएन, किनभने अवार्ड्स एन्ड अनर्समा कसैलाई रेकमेन्डेसन दिएको छ भने त्यो चाहिँ थाहा हुँदैन, सब्जेक्टलाई चाहिँ त्यो एकदम सेक्रेट रूपमा राखिन्छ। तर तपाईँले भने जस्तै सुरुमा पल्टनमा सेलेक्सन हुन्छ, पल्टनभित्रको साइटेसनहरूमा चाहिँ रिड आउट गरेर चाहिँ को चाहिँ डिजर्भिङ छ भनेर चाहिँ पल्टनबाट हुन्छ, त्यसपछि HQBG फिल्टर आउट भएर चाहिँ आर्मी लेभलमा पुगेपछि आर्मी अवार्ड्स एन्ड अनर्स बोर्डले चाहिँ सेलेक्ट गर्छ।
2: निकै लामो प्रक्रिया रहेछ, झन्झटिलो पनि रहेछ। छनौट प्रक्रियाको कुरा गर्नुभयो, निर्णय चाहिँ आर्मीमा कसले गर्छ, चिफ अफ जेनरल स्टाफले हो अथवा अन्य कुनै बडी छ?
1: मलाई एकदम फ्याक्चुअल चाहिँ थाहा भएन, तर CGSको अन्डरमा आर्मी साजा मेजरदेखि लिएर उनीहरूको आफ्नो अवार्ड्स एन्ड अनर्स बडी छ, जस उनीहरूले चाहिँ इयरली सेलेक्ट गर्छ आर्मी साइडमा चाहिँ, त्यही भएर नै प्रेजेन्टेसन पनि CGS नै आएर चाहिँ गर्नुहुन्छ।
2: यो मेडल तपाईँहरूले प्राप्त गर्नुहुन्छ हरेक वर्ष भन्नुभयो, हरेक वर्ष चाहिँ यतिजनाले पाउँछ भन्ने हुन्छ अथवा यो वर्ष धेरै नै हुन सक्छ अथवा यो वर्ष थोरै नै हुन सक्छ भन्ने केही मापदण्ड हुन्छ त्यसमा?
1: मैले अस्ति बुझ्दाखेरि चाहिँ वर्षमा चाहिँ आर्मी भरिबाट चाहिँ उनीहरूले चाहिँ लगभग 70-75 जना चाहिँ गर्दो रहेछ अहिलेसम्मको हेर्दाखेरि, अनि योचोटि चाहिँ हामी 68 जनाले चाहिँ यो मेडल पाएको थियौँ अस्ति हामी जाँदाखेरि मैले बुझ्दाखेरि चाहिँ, तर उनीहरूले त यो 70-75 को हारिमा रहेछ।
2: हजुर, आफ्नो आफ्नो अब अघि भनिहाल्नुभयो, नेभी आर्मी एयरफोर्स गरेर आफ्नो आफ्नो क्याटेगोरी अनुसारकोमा तपाईँ ती 68 जना मध्येमा पर्न सक्नु भएको छ यसपालि। पहिला पनि तपाईँहरूलाई यस्तो रेकमेन्डेसन भएको थियो?
1: पहिला थियो गुरुजी, किनभने पहिला पनि हाम्रो टुआजियरबाट चाहिँ रेकमेन्ड भएर पाउनु भएको साबहरू गुरुजीहरू नै हुनुहुन्छ, तर मैले सम्झिँदाखेरि चाहिँ यो मेरिटियस सर्भिस मेडल चाहिँ हामीले गोर्खालीकोमा चाहिँ त्यति साह्रो यो अननोन नै थियो जस्तो लाग्छ, त्यति साह्रो नभएको जस्तो लाग्छ, तर हामी गोर्खालीलाई रेकमेन्डेसन भएर पाउनु थालेको चाहिँ साबहरूबाट मैले बुझ्दाखेरि लगभग 8-9 वर्ष हुन थाल्यो अब लगभग, नत्र भए चाहिँ त्योभन्दा अगाडि चाहिँ मलाई त्यति साह्रो पाएको चाहिँ याद छैन। सम्झिँदाखेरि सुरुमा फर्स्ट हाम्रो टुआजियरबाट पाउनुहुने चाहिँ हाम्रो अहिले मेजर छत्रमान लिङथेप्सा हो मैले अहिलेसम्म बुझ्दाखेरि चाहिँ, नत्र भए अनि उहाँबाट चाहिँ बिस्तारै बिस्तारै बिस्तारै निकै नै के अरे अहिले चाहिँ रेगुलरली चाहिँ हाम्रो गोर्खालीबाट चाहिँ यो मेडलको भागीदार चाहिँ भइ नै राखेको हुनुहुन्छ साबहरू, अनि यो भाग्यले यो सालको चाहिँ अथवा गएको सालको चाहिँ म हुन पाएँ, अनि त्यसमा चाहिँ एकदमै गौरवान्वित छु।
2: पक्कै पनि यो प्राप्त गर्नु नै तपाईँहरू अथवा तपाईँहरूको लेभलमा पुगेपछि कतिको काम गरिन्छ भनेर एउटा अक्रस द बोर्ड देखाउने प्रमाणको रूपमा पनि हामीले बुझ्न सक्छौँ, र सायद आर्मी सेलेक्सन बोर्डले पनि तपाईँले भन्नुभयो जस्तै तपाईँहरूले गर्नुभएकोलाई हो है भन्ने छाप हानेको चाहिँ हामीले बुझ्न सक्छौँ। अब तपाईँको व्यक्तिगत सर्कमस्टान्सेसमा आऊ, तपाईँलाई यो पदक प्राप्त गराउने तपाईँको मुख्य योगदान अथवा उपलब्धि चाहिँ केले गर्दा हो जस्तो लाग्छ?
1: होइन, यो एकदमै गाह्रो प्रश्न भयो यो चाहिँ, तर अब मेरो आफ्नो योगदान भन्दा पनि मलाई चाहिँ जति पनि हाम्रो गुरुजी साहबहरूसँग काम गर्दाखेरिको उहाँले मैले गरेको कामलाई चाहिँ रिकग्नाइज गरिदिनु भयो अनि विशेष गरी मभन्दा सिनियर साहबहरूले नै मलाई रेकमेन्ड गर्नुभयो जस्तो लाग्छ अनि तर त्यसमा त्यति ठुलो काम म यो काम गरे बापत चाहिँ यो अवार्ड चाहिँ काम म डिजर्भ गर्छु भनेर कहिले पनि काम गरिएन तर काम गर्दै जाँदाखेरि अलवेज प्रायोरिटी वाज मेरो फल्टन ब्रिगेड अनि हाम्रो सबओर्डिनेट हाम्रो फल्टनको स्ट्यान्डर्ड गोर्खालीको स्ट्यान्डर्डमा चाहिँ सधैँ तत्पर भएर काम गर्यो होला अनि कतिपय ठाउँमा म पर्सनल्ली पनि कतिपय ठाउँमा चाहिँ उदाहरण दिनु पाएँ होला जस्तो लाग्छ विशेष गरी यङ भाइहरूको लागि रोल मोडलिङ गर्नु पाएँ सके होला जस्तो लाग्छ ती कुराहरू सबै जोड्दै जोड्दै लगेर अनि अघि मैले भनिहालेँ एमएसएम भनेको चाहिँ एक वर्षकोले मात्र होइन यो चाहिँ राइफलम्यानदेखि लिएर अहिलेसम्मको र्याङ्कसम्म हुँदाखेरिको सबै जोडेर सबैलाई चाहिँ एक ठाउँ गरेर नै लेख्ने भएकोले गर्दाखेरि नै हो जस्तो लाग्छ अनि त्यसलाई सबै अहिलेसम्म म आफूले सोल्जर करियर सुन्दै जाँदाखेरि चाहिँ सबै त्यो कुराहरू नै पुरा हुनु पुगेको जस्तो लाग्छ मलाई
0: हजुर हाम्रो W1 RSM प्रवीण किशोर राईसँग सहकर्मी धनराज राईले गर्नुभएको कुराकानी यसको बाँकी अंश एकैछिनपछि सुन्नुहुनेछ तर त्यसभन्दा अगाडि स्वीकार्नुहोस् यो मिठो गीत अनमोल गुरुङको स्वरमा चार कदम

कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो, केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनु भयो, अलिअलि अप्ठ्यारो लाग्यो होला तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न सक्नुहुन्छ।

0: स्नेहाको क्षितिजको घाम मिठो गीत सुन्दै हुनुहुन्थ्यो र यतिखेर अन्तर्वार्ताको सिलसिला जारी छ। टु आरजीआरका रेजिमेन्टल सार्जन मेजर W1 प्रवीण किशोर राईसँग हाम्रा सहकर्मी धनराज राईले कुराकानी गर्दै हुनुहुन्थ्यो। उहाँले प्राप्त गर्नुभएको मेरिटोरियस सर्भिस मेडल सम्बन्धी त्यो कुराकानीको बाँकी अंश अब म प्रस्तुत गर्दैछु।
1: यो एकदमै मलाई त विशेष लाग्यो, जस्तो मैले यो हेर्दाखेरि विशेष कसरी भयो भने मैले मेरो सोल्जर करियर पनि सकिन लागेको हो अनि त्यसले गर्दा चाहिँ अफिसरले पाउन सक्दैन यो, फेरि यो चाहिँ मेरो एउटा अन्तिम समय पनि थियो यो पाउने चाहिँ, अनि यो अन्तिम समयमा आएर पाएँ दोस्रो कुरा। अनि अर्को कुरा हेर्दै जाँदाखेरि चाहिँ आफूलाई सन्तुष्टि पनि दिलायो जस्तो लाग्छ। मैले जुन राइफलम्यानदेखि लिएर 2004 भर्ती ल्याएर अहिले समयसम्म आउँदाखेरिको राइफलम्यानदेखि अहिलेसम्मको यो उपलब्धिलाई चाहिँ एकदमै महत्त्व राख्छ। अरू बाँकी भनेको त जति पनि हाम्रो गुरुजी भाइहरूले मलाई सपोर्ट गर्नुभएको, मलाई एसिस्ट गर्नुभएको, मलाई कोच एन्ड मेन्टर गर्नुभएको, अनि विशेष गरी हाम्रो भाइहरूले चाहिँ जुन मेरो अन्डर कमान्डमा चाहिँ डेलिभर गर्नुभएको रिजल्टले नै जस्तो लाग्छ। अनि त्यसले गर्दा सबैजनालाई थ्याङ्क यू भन्न चाहन्छु, अप डाउन मेरो साथी नम्बरीदेखि लिएर भाइ अनि चेन अफ कमान्डलाई पनि, किनभने यो उहाँ सबैको देन हो जस्तो लाग्छ।
2: न्यू इयर्स अनर्स लिस्टमा तपाईँको नाम आयो, तपाईँले चाल पाउनुभयो, सुन्नुभयो, इमेल पनि पाउनुभयो होला, अथवा कतैबाट फोन मार्फत जानकारी आयो, तपाईँको पहिलो प्रतिक्रिया कस्तो थियो यसमा?
1: यो पनि एकदमै मेमोरेबलै छ मेरो, मैले कुन कसरी चाल पाएँ भन्दा चाहिँ, म चाहिँ डिसेम्बरको क्रिसमस लिभमा नेपालमा थिएँ। नेपालमा पनि म सौराहामा चाहिँ छुट्टी मनाइराखेको थिएँ फ्यामिलीसँग, मलाई त्यो यो अवार्डको बारेमा केही थाहा थिएन, तर कमान्डिङ अफिसरले चाहिँ मलाई चाहिँ मिस कल चाहिँ लगभग 7-8 मिस कल चाहिँ गर्नुभएको रहेछ मलाई, अनि कमान्डिङ अफिसरले चाहिँ 7-8 मिस कल किन गर्यो त भने, त्यो पनि बक्सिङ डेको दिन थियो, अनि मलाई चाहिँ के फिल भयो भने मिस कल देखेपछि ला पल्टनमा काम बिग्रेछ, म नि छुट्टीमा छु, त्यही भएर कल गरेछ सिओ साहबले भनेर चाहिँ मैले इमिडिएट कल फर्काउँदाखेरि चाहिँ उहाँले चाहिँ यस कङ्ग्रेचुलेसन, तिमी चाहिँ न्यु इयर अनर्स लिस्टमा चाहिँ एमएसएम पाउनु सफल भएको छ, अनि हाम्रो पल्टनको हाम्रो ब्रिगेडको चाहिँ तपाईँ आरएसएम चाहिँ एक्लै हुनुहुन्छ, लु बधाई छ भन्दाखेरि चाहिँ फेरि अर्को रियाक्सनतिर भयो। सुरुमा अलिकति स्ट्रेसबाट सुरु भएर अलिकति ह्याप्पी मोडमा एन्डिङ भयो, मलाई चाहिँ त्यो एउटा एकदमै नबिर्सिने क्षण जस्तो भयो जस्तो लाग्यो मलाई।
2: अब त्यो त तपाईँको प्रतिक्रिया भयो, अब हलिडेमा थिएँ, सौरामा थिएँ भन्नुभयो परिवारसँग, अब परिवारको प्रतिक्रिया कस्तो रह्यो, अनि त्यस पछाडि पल्टन घर फर्किनु भयो छुट्टी सकेर, पल्टन घरको प्रतिक्रिया कस्तो पाउनुभयो?
1: विशेष गरी परिवारको चाहिँ एउटा हामी सँगै नै थियौँ, एकदम रमाइलो नै भयो, सबैबाट बधाई, हामी नम्बरी साथीभाइ पनि थियौँ, अनि बेलुका चाहिँ यसो अब ल सेलिब्रेसन गर्नुपर्छ भनेर हामी टाउनतिर गएर एउटा फेमिलीज ग्यादरिङ त भइ नै हाल्यो, अनि साथी नम्बरी अनि क्लोज फ्यामिलीबाट चाहिँ फेसबुक इन्स्टाग्राम अनि जति पनि हाम्रो च्याट ग्रुप साइडमा चाहिँ कङ्ग्रेचुलेसनको म्यासेज चाहिँ यति धेरै आयो कि मैले सबैलाई फर्काउनु चाहिँ कोसिस गरेँ, तर कोही त छुट्यो होला जस्तो लाग्छ, अनि त्यसमा चाहिँ म एकदमै अपोलोजी भन्छु, किनभने यति धेरै साथीहरू, यति धेरै शुभचिन्तकहरू हुनुहुन्छ भन्ने चाहिँ त्यो बेला थाहा हुँदो रहेछ कि जुन बेला चाहिँ तपाईँले चाहिँ कुनै एचिभमेन्ट पाउनुहुन्छ अनि सबैजना साथीबाट चाहिँ बधाईको ओइरो आउँदाखेरि चाहिँ तपाईँले रिप्लाई पनि गर्नु पाउनुहुन्न, अनि द्याट वाज अ काइन्ड अफ मेरो लागि चाहिँ अनदर मेमोरेबल मोमेन्ट जस्तो लाग्छ।
2: यो सम्मानले तपाईँको भविष्यको लक्ष्य अनि जिम्मेवारीमा कस्तो प्रभाव पार्छ जस्तो एनालाइज गर्दै हुनुहुन्छ?
1: होइन, यो एकदमै जिम्मेवारी हो जस्तो लाग्छ। मैले हाम्रो भाइहरू गुरुजीहरूलाई भन्नु नै, कुनै पनि अवार्ड्स पाउनुहुन्छ भने चाहिँ त्यो भनेको जिम्मेवारी हो, कुनै पनि ऱ्याङ्क पाउनुहुन्छ भने त्यो पनि जिम्मेवारी नै हो जस्तो लाग्छ। अनि अब आरएसएमको ट्रेनर सक्ने बेलामा मैले जुन एमएसएम पाएको छु, अवश्य यसले चाहिँ मलाई एउटा जाँगर थपिदिएको छ, अब बाँकी जति पनि मेरो सर्भिस अनि जति पनि मेरो जोस जाँगर छ, म पल्टन ब्रिगेड अहिलेसम्म जे गरे त्यो कन्टिन्यू नै गर्नेछु, तर अब बाँकी भनेको मैले सिकेको कुराहरू, जानेको कुराहरू चाहिँ हाम्रो यङ भाइहरू रेक्रुटहरूलाई नेक्स्ट पोस्टिङ मेरो त्यहाँ हुनेछ, अनि त्यसले गर्दाखेरि म त्यो चाहिँ उहाँहरूलाई इन्स्टिल गर्ने कोसिस गर्नेछु अनि जतिसम्म चाहिँ पास डाउन गर्ने कोसिस गर्नेछु, अनि रेस्पोन्सिबिलिटी जस्तो लाग्छ मलाई चाहिँ एउटा।
2: कुरा गर्दै गइयो मुख्य कुरा त सोध्नै भुलेछु मैले, यो मेडल तपाईँले थाप्नका लागि बेलायत प्रस्थान गर्नुभयो जस्तो लागेको थियो, बेलायतको कहाँनिर अनि कसको बाहुलीबाट चाहिँ यो मेडल रिसिभ गर्नुभयो तपाईँले?
1: यो मेडल चाहिँ मैले यहाँबाट ब्रुनाईबाट युके जानु पर्यो, अनि युकेको रोयल मिलिट्री एकाडेमी सान्डर्सको पनि एकदम स्पेसियल हल छ, त्यहाँ चाहिँ इन्डियन मेमोरियल हल भन्ने छ, त्यो जुन ओल्ड कलेजभित्र जुन इन्डियन मेमोरियल हलमा चाहिँ ब्रिटिस एम्पायरको पालामा इन्डियन एम्पायरमा भएको कुराहरू छ, अनि एउटा सबैभन्दा खुसीको कुरा चाहिँ जति पनि हाम्रो ट्रन्चनको डेली म्युटिनीको कुराहरू पनि त्यो ग्लासमा चाहिँ इन्ग्रेभ भएको छ, हाम्रो गोर्खालीको विशेष गरी 2GR पनि भएको एकदमै स्पेसियल हलमा चाहिँ चिफ अफ जेनरल स्टाफ जेनरल सर रोली वर्करको हातबाट चाहिँ मैले चाहिँ ग्रहण गर्ने मौका पाएँ अनि एउटा लाइफ टाइम मेमोरेबल हो जस्तो लाग्छ, मेमोरेबल मोमेन्ट.
2: जर साहबले के भन्नुभयो त्यतिखेर तपाईँलाई दिँदै गर्दाखेरि?
1: दिँदै गर्दाखेरि चाहिँ के सोध्नुभयो भने चाहिँ हाम्रो बुढाइमा भेट भएको थियो होइन आरएसएम भनेर सोध्नुभयो, हजुर कहाँ छ फ्यामिलीजहरू, अरूको त सबै नानीहरू फ्यामिलीजहरू ल्याएको छ, तिमी त एक्लै आएछौ भनेर भन्दाखेरि चाहिँ बुढाइमा छन् मेरो फ्यामिलीहरू, फ्लाइट इस्युले गर्दा आउनु पाएनन् अनि त्यसले गर्दाखेरि चाहिँ म एक्लै आएको भने चाहिँ ओके त्यसो भए डोन्ट वरी म तिम्रो फ्यामिली हो अनि यो अहिले जति पनि उपस्थित मान्छेहरू सबै तिम्रै फ्यामिली हो भन्दाखेरि चाहिँ अर्को उत्साह थप्यो अनि उहाँले जुन दिनुभएको शब्द चाहिँ एकदमै मर्माहित थियो बनाए भनौँ न, अहिले एउटा मर्म आफ्नो मन छुने खालको.
2: विशेष समयमा आफ्नो परिवार साथमा नहुँदा अनि अरूको परिवारलाई देख्दाखेरि मनमा तपाईँको पक्कै पनि अलिकति कुटुकुटु त भएको थियो नै होला, तपाईँले व्यक्त गरिहाल्नुभयो र जर साहबले त्यसमा अलिकति तपाईँलाई मलमपट्टी लगाइदिनु भएछ. हाम्रो कुराकानी सक्ने तर्खर गऱ्यौँ. यो मेरिटोरियस सर्भिस मेडलका बारेमा केही छुटपुट छन् भने?
1: मेरिटोरियस सर्भिस मेडल जे होस् अब मैले यो साल पाएँ, म एकदमै खुसी छु अनि जुन चाहिँ साहबहरू गुरुजीहरूको सहयोग, उहाँहरूको जति पनि दिनुभएको सहयोगको साथ साथै एउटा सल्लाह सुझावले म यो ठाउँमा पुगे जस्तो लाग्छ. अब जति पनि बाँकी यो ब्राकेटमा पढ्नुहुने हाम्रो साहबहरू गुरुजीहरूलाई चाहिँ के भन्छु भने तपाईँहरू कन्टिन्यू काम गर्दै जानुहोस्, डेडिकेट गर्दै जानुहोस्. अवार्ड भनेको अनर्स भनेको एक दिन तपाईँको हातमा आउनेछ जस्तो लाग्छ. यो अवार्ड चाहिँ फेरि अब जतिजना भए पनि अब कमै मान्छेले पाउँछन् अनि तपाईँ भागीदार हुनुहुन्थ्यो होला यो साल, तर सायद भाग्यवश मैले पाएँ. त्यसले गर्दाखेरि नपाए पनि तपाईँहरूले चाहिँ हामी चाहिँ आत्मसन्तुष्टि लिनुपर्छ जस्तो लाग्छ अनि उहाँहरूलाई त्यति नै भन्न चाहन्छु शुभकामना.
2: आरएसएम साहब तपाईँलाई फेरि पनि बधाई दिँदै हामी छुटौँ.
1: हस् धन्यवाद दाई आजको समयको लागि अनि बाँकी आउँदा दिनमा फेरि भेटौँ.

सिसा हावाले हजुर, निकै रमाइलो गीत ब्रिजेश श्रेष्ठ अनि हकिमको यहाँले भर्खरै सुन्नुभयो। र यो गीतको साथमा हामी आजको प्रभातकालीन आवाज कार्यक्रमको अन्ततिर पनि आइपुग्यौँ र मैले अब यहाँसँग बिदा लिने बेला हुनै आँटेको छ। जाँदा जाँदै विमल मगरको कपुरी कलरब यहाँहरूलाई सुम्पन्छु अनि कार्यक्रमबाट म छुट्टिन्छु पनि। यो गीतपछि यहाँहरूले सुन्नुहुनेछ 10 बजेको समाचार। समाचारपछि मझेरी कार्यक्रम लिएर आउनुहुनेछ हाम्रा सहकर्मी धनराज राई। म भने बिदा हुन्छु, भोलि बिहान 7 बजे भेटौँला। तबसम्मको लागि मलाई बिदा दिनुहोस्। नमस्ते, बाई बाई।

0: विनियोजन विधेयकमा 20 जना सांसदले खर्च कटौतीका प्रस्ताव राख्ने भएका छन्।
1: आज बस्ने तय भएको प्रतिनिधि सभा बैठकमा विभिन्न मन्त्रालयका लागि छुट्टाइएको बजेटका लागि सुप्रस्ताव आउने संघीय संसद सचिवालयले जनाएको छ। सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेका अनुसार ती प्रस्तावका साथै अर्थमन्त्री डाक्टर सोनी बाग्लेले विधेयक पारित गर्ने प्रस्ताव समेत ल्याउनुहुनेछ। त्यसअघि आज विभागीय मन्त्रीहरूले पनि सोधिएका प्रश्नको जवाब दिनेछन्। प्रतिनिधि सभामा प्रधानमन्त्रीको सिमाना सम्बन्धी अभिव्यक्ति फिर्ता लिन विपक्षी दलका सांसदले दैनिक जसो विरोध गर्दै आएका छन्। संसद बैठकपछि एमालेका गुरु बरालले अहिले भइरहेको संसदीय अभ्यासमा प्रश्न उठाउनु भएको छ।
2: डोकमा जसरी ओहिरो हालिन्छ जाँतोमा, त्यसरी नै हालेर उहाँहरूले रिखिता पुर्याउने प्रयास गर्नुभएको छ। यो रिखिताबाट न छलफल राम्रो हुन्छ, न रचनात्मक जवाफ आउँछ, न सरकार जिम्मेवार बन्छ। यो तिनटै प्रक्रियाबाट अहिले सरकारले आफूलाई लुज गरिरहेको छ। प्रतिपक्षले उठाएका सवालहरूको फकत जवाफ औपचारिकतामा सीमित छ। सरकार केही गर्छु भन्ने जो उसको आफ्नो संकल्प थियो, त्यो संकल्पबाट नीति र कार्यक्रमको कारणबाट ऊ पछाडि हटिरहेको अनुमान गरिन्छ र उत्तर जिम्मेवार र जवाबदेही छैन।
0: धरान उपमहानगरपालिका 20 निर्माण गरिएको गोर्खा चौतारी पर्यटकको लागि नयाँ आकर्षक पर्यटकीय गन्तव्य बनेको छ। गोर्खा सैनिकहरूको इतिहासलाई जोडेर बनाइएको महत्वपूर्ण संरचना ब्रिटिस आर्मी, भारतीय सेना र सिंगापुर पुलिसबाट अवकाश पाएका भूपू सैनिकहरूले संयुक्त रूपमा चौतारीको निर्माण गरेका हुन्। पार्क घुम्न आएका एकजना पर्यटक
3: मान्छेले गर्यो भने गर्न सकिँदैछ भन्ने कुरा चाहिँ यहाँबाट प्रमाणित भयो जस्तो लाग्छ। धेरै राम्रो लाग्यो, खुसी लाग्यो। मैले आज मेरो आफ्नो परिवारलाई, मेरो सासूआमालाई, उहाँ चाहिँ काठमाडौँबाट आउनुभएको, मेरो सालम उहाँहरू पनि यसो घुम हेर्न जाउँ त। यो मिडियामा त धेरै आइरहेको हुन्छन् संस्कृति पार्क सम्बन्धीमा। र यहाँ आउँदाखेरि चाहिँ राम्रो लाग्यो।
0: सर्दुखोला नजिकै बनाइएको चौतारीमा भिक्टोरिया क्रस विजेता सैनिकको शालिक समेत विभिन्न संरचना छन्। वर्षा र सहकालका देवताको रूपमा पुजिने रातो मच्छिन्द्रनाथको रथलाई लगनखेलबाट तानेर जावला खेल पुर्याइएको छ। हिजो दिउँसोदेखि रथ तान्न शुरू गरेर बेलुकी जावला खेल पुर्याइएको हो। रथलाई हिजो जावला खेल पुर्याइएपछि अब पर्सि शनिबार भोटो जात्रा मनाइन्छ। भोटो जात्रापछि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुङमती लगिनेछ भने मेननाथलाई रथमा राखेर टंगल लगिनेछ। त्यो सँगै यस वर्षको रातो मच्छिन्द्रनाथको रथ यात्रा सकिनेछ। रथलाई लगनखेलबाट जावला खेल तान्नको लागि गएको वैशाख 24 गते ज्योतिषहरूले हिजोको सायद निकालेका थिए। यस वर्ष रथयात्रा गएको वैशाख 5 गते मूर्तिलाई रथमा रथारोहण गरेर 8 गतेदेखि रथ तानेर शुरू भएको हो। रातो मच्छिन्द्रनाथको जात्रा देशकै सबैभन्दा लामो जात्रा हो। कर्णाली प्रदेशमा आगामी आर्थिक वर्ष 2083-84 122 झुलुङ्गे पुल निर्माण हुने भएका छन्। भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले त्विन विस्थापित गरेर सो ठाउँमा झुलुङ्गे पुल निर्माण गर्न 65 करोड़ विनियोजन गरेको जनाएको छ। त्यस्तै रणनीतिक सड़क आयोजना निर्माण गर्न 65 करोड़ रूपियाँ विनियोजन भएको छ। पर्यटकीय क्षेत्रमा सड़क सञ्चालको पहुँच विस्तार गर्न सड़क र पुल निर्माण गर्न लागि भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री शेरबहादुर बुढाले जानकारी दिनुभयो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको नयाँ सम्झौतामा हस्ताक्षर गरेको व्हाइट हाउसले जनाएको छ। बीबीसीका अनुसार सम्झौता तत्काल लागू भएको छ। यद्यपि ट्रम्पले यसलाई अन्तिम नभएको भन्दै कार्यान्वयनको अवस्था नजिकबाट निगरानी गरिने बताउनु भएको छ। अमेरिकी अधिकारीहरूले सार्वजनिक गरेको 14 बुद्धि सम्झौता अनुसार इरानले कहिले पनि आणविक हतियार विकास नगर्ने प्रतिबद्धता जनाएको छ। साथै युद्धबाट प्रभावित इरानको पुननिर्माणका लागि 300 अर्ब अमेरिकी डलरको कोष स्थापना गर्ने विषय उल्लेख छ। तर यो कोषमा अमेरिकाले प्रत्यक्ष आर्थिक योगदान दिनुपर्ने बाध्यता भने राखिएको छैन। सम्झौतामा लेबनान सहित सबै मोर्चामा जारी सैन्य कार्यवाही तत्काल र स्थायी रूपमा अन्त्य गर्ने भनिएको छ। यसले क्षेत्रीय तनाव कम गर्ने तथा मध्य पूर्वमा

0: स्थायित्व कायम गर्ने प्रयासलाई बल पुग्ने अपेक्षा गरिएको छ। दुवै पक्षले 60 दिनभित्र अन्तिम तथा विस्तृत सम्झौता सम्पन्न गर्न वार्ता जारी राख्ने सहमति गरेका छन्। फिफा विश्वकप फुटबलमा घानाले विजयी शुरूआत गरेको छ। समूह एल अन्तर्गत अमेरिकामा आज बिहान भएको खेलमा घानाले पानामालाई 1-0 गोलले पराजित गर्दै महत्वपूर्ण 3 अङ्क हात पारेको हो। खेलभर दुवै टोलीले गोलका केही अवसर सिर्जना गरे पनि निर्धारित 90 मिनटसम्म गोल रहित बराबरी भएको थियो। अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: रेडियो BFBS कुलकर रेडियो हो।
1: नमस्ते, यो BFBS गोर्खा रेडियो नै हो र तपाईँ हुनुहुन्छ BFBS गोर्खा रेडियो ब्रुनाईको प्रस्तुति कार्यक्रम मझेरीमा। पहिलो घण्टा सुरु भयो श्रोता, पहिलो, दोस्रो र तेस्रो घण्टा गरी हामी तीन घण्टा चाहिँ तपाईँहरूसँग बसेर भलाकुसारी गर्दै, विभिन्न जानकारी आदान प्रदान गर्दै, विभिन्न गीत सङ्गीत सुन्दै सुनाउँदै यो कार्यक्रमको तीन घण्टाको समयावधि चाहिँ हामीले समाप्त गर्ने हाम्रो प्रयास रहन्छ सदा जस्तै आज पनि। र आज पनि विभिन्न जानकारीहरूका साथमा र मिठा मिठा गीतहरूका साथमा उपस्थित भइसकेको छु। र यदि तपाईँहरू चाहनुहुन्छ भने तपाईँहरू हामीसँग सम्पर्कमा आएर तपाईँले चाहनुभएका, सुन्न चाहनुभएका अथवा सुनाउन चाहनुभएका गीत सङ्गीतहरू चाहिँ हामी मार्फत प्रसारण गर्न सक्नुहुनेछ। हामीलाई सम्झिँदै गर्नुहोला। आज बिहिबारको कार्यक्रम हो श्रोता, 18 जुन 2026 साल हो। तदनुसार असार 4 गते विक्रम सम्बत 2083 सालको कार्यक्रम लिएर म उपस्थित भइसकेको छु। तपाईँहरूले आजको खेलाहरू हेर्नुभयो, विश्वकप फुटबल महासङ्ग्रामको इङ्ल्यान्ड र क्रोएसियाको खेल पक्कै उठेर हेर्नुभयो होला। इङ्ल्यान्डले क्रोएसियालाई 4 गोलका विरुद्ध 2 गोल लगाएर चाहिँ जित हात पारेको छ र निकै खुसीको माहौल अफिसमा पनि आज यहाँ बिहानै थियो। सहकर्मीहरू इङ्ल्यान्डको चाहिँ समर्थकहरू हुनुहुन्छ र उहाँहरूले मजाले चाहिँ बधाई आदान प्रदान गरेको र हामीले पनि त्यसमा साथ दिएका थियौँ। तपाईँहरूमध्ये धेरैजना श्रोता इङ्ल्यान्डका फ्यान हुनुहुन्छ, हामी सबैलाई बधाई छ। त्योभन्दा अघिल्लो खेल बिहानको खेलमा गानाले पानामालाई 1-0 हराउन सफल भएको थियो र अब अरू खेलहरू भोलि बिहान सुचारु हुनेछन्, हामी त्यो तपाईँहरूलाई अपडेट गर्दै गरौँला। अपडेट गराउन त के जरुरी भयो र तपाईँहरूले लाइभ नै हेर्ने गर्नुहुन्छ, कतिले निन्द्राको माया मारेर पनि, र तपाईँहरूलाई यो चाहिँ यसो राउन्ड अप जस्तो भयो। मिठो लोकदोहोरी गीतबाट कार्यक्रम सुरु गर्यो, फुलको थुङ्गा, दुर्गा गुरुङ, शर्मिला गुरुङ अनि साथीहरूले गाउनुभएको गीत थियो श्रोता। अब भने अब अलि फरक किसिमको गीत सुन्न जाउँ। सफल छेत्रीले गाउनुभएको छ इसारा।

मायालु इशारा देऊ सफल छेत्रीले भन्दै हुनुहुन्थ्यो. इशारा बुझिसक्नु होला सफल छेत्रीको मायालुले. ब्रुनाईमा अहिले बिहानको 10:15 गयो श्रोता. 23 डिग्री सेल्सियस सेरियाको तापक्रम रहेको छ. 30 डिग्री सेल्सियस अधिकतम तापक्रम रहेको छ. आजका लागि मौसमी पूर्वानुमान मेघगर्जन सहित वर्षा हुने भनिएको छ र त्यसका साथमा मन्द गतिमा हावा चल्ने भनिएको छ. अहिले भर्खरैको ताजा परिस्थिति हेर्दाखेरि मेघगर्जन सहित वर्षा भने भइरहेको छैन श्रोता, तर सम्भावना भने निकै उच्च नै रहेको छ. आज दिनभरिमा बदली भई पानी पर्ने चाहिँ निकै सम्भावना रहेको छ सेरिया ब्रुनाईमा. नेपालमा बिहानको 8:01 गयो. 19 डिग्री सेल्सियस तापक्रम रहेको छ. काठमाडौँ उपत्यकामा भने 29 डिग्री सेल्सियससम्म आजको अधिकतम तापक्रम अनुमान गरिएको छ. छिटपुट वर्षाका साथमा मन्द गतिमा हावा चल्ने अनुमान गरिएको छ आज काठमाडौँमा. र मध्याह्न पख भने पानी रोकिने सम्भावनाहरू छन् र साँझमा भने सुक्खा रहने देखाइएको छ मौसमी पूर्वानुमान काठमाडौँ उपत्यकाका लागि. काठमाडौँका श्रोताहरू तपाईँहरूलाई गुड मर्निङ. तपाईँहरू अब अफिस जाने तर्खर गर्दै हुनुहुन्छ, खाजा चिया खाने पिउने कार्यक्रम गर्दै हुनुहुन्छ. तपाईँहरूको दिन शुभ रहोस्. बेलायतमा अहिले बिहानको 3:17 गयो. 16 डिग्री सेल्सियस तापक्रम रहेको छ अहिले लन्डनमा. हल्का बादल लागिरहेको छ लन्डनको आकाशमा मन्द गतिका हावाका साथमा भने आज दिनभरिमा न्यूनतम तापक्रम 15 डिग्री सेल्सियसको वरिपरि रहनेछ भने 27 डिग्री सेल्सियससम्म अधिकतम तापक्रम रहनेछ लन्डन क्षेत्रमा. आज दिनभरि तपाईँहरूको रमाइलो अनि घमाइलो रहनेछ श्रोता, र साँझ परेपछि भने आकाश खुल्ने जनाइएको छ मौसमी पूर्वानुमानमा. मन्द गतिको हावा पनि चल्नेछ आज दिनभरि जसो नै. यी त भए तीन ठाउँका मौसमका जानकारी श्रोता. अन्य स्थानमा के कस्तो छ तपाईँहरूको विभिन्न स्थानबाट सुन्ने गर्नुहुन्छ हामीलाई, तपाईँहरूको फुर्सद छ सुनिराख्नु भएको छ भने आउनुहोस् हामीलाई यसो ताजा अपडेट दिनुहोस्. हामी अन्य श्रोतालाई पनि तपाईँहरूको ठाउँको चाहिँ मौसमी विवरण अथवा अन्य केही जानकारीहरू हामी मार्फत सुनाउनेछौँ. आउँदै गर्नुहोला. अब हामी साईका सुर्ताले सुन्न जाउँ. म्याट्रिक फिचरिङ इप्साल सन्ज्याल.

0: बच्चाहरूको खेल्ने ठाउँ, पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको। तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज्ड चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।
1: यो BFBS गोर्खा रेडियो हो।

हजुर, नयाँ नयाँ बनाउँ संसार उदित नारायण झा अनि दिपा झाले गाउनु भएको पुरानो गीत सुन्यो श्रोता। र तपाईँ हुनुहुन्छ कार्यक्रम मझेरीमा, म धनराज राईले यो कार्यक्रमलाई ड्राइभ गरिराखेको छु। आजको चालक पनि म नै रहेको छु श्रोता। बिहानको 10:29 गएको छ ब्रुनाईमा। आज पनि एउटा प्रश्न, सदा जस्तै प्रश्न तपाईँहरूलाई छोड्न मन पर्यो श्रोता। सजिलो छ प्रश्न, तपाईँहरूले आफैले पनि कतिले त जान्नुहुन्छ, यो थाहा पाउनु भएको कुरा हुनसक्छ, होइन भने अन्य विभिन्न माध्यमहरू छन् पत्ता लगाउने, सजिलो छ। आजको 3 घन्टै बसाइमा हामी यही प्रश्नको वरिपरि बसेर कुरा गरौँ। उत्तरहरू पठाउनुहोस्, लेखेर पठाउनुहोस् र अन्तिम घन्टाको अन्तिम समयमा हामी यसको छिनोफानो गर्नेछौँ। तपाईँहरूले कतिवटा उत्तर मिलाउनु हुँदो रहेछ, थुप्रै छन् यसका उत्तरहरू, र कति उत्तरहरू तीमध्येमा मिल्छन् मिल्दैनन् हामी चर्चा गरौँला। आजको सजिलो प्रश्न, पौडी खेल्न नसक्ने वा नजान्ने जलचर जनावरहरूको नाम तपाईँलाई थाहा छ? जनावरहरू भनेको छु श्रोता, जलचर, त्यो पनि पानीमा बस्ने चाहिँ स्थलचर होइन, थलचर होइन, थलचरकै लेख्नु भए पनि हुन्छ, हामी स्वीकार्नेछौँ। थलचरहरू पनि धेरै, यो जमिनमा बस्नेहरू पनि कति पौडी खेल्न नसक्ने रहेछन्, तैरिनु मात्रै जान्ने। तर मुख्य प्रश्न भनेको जलचर हो तर पौडी खेल्न नसक्ने वा नजान्ने जनावरहरूको नाम चाहिँ तपाईँहरूले आज लेखेर पठाउनुहोस् है। हजुर, लेखी पठाउन सक्नुहुन्छ, कल गरेर चाहिँ हामीलाई भन्न सक्नुहुन्छ, उत्तर टिपाउन सक्नुहुन्छ, अथवा मेसेन्जर मार्फत लेखेर पनि पठाउन सक्नुहुन्छ। यी 3 माध्यम जुनै चलाए पनि हुन्छ, तपाईँहरूले हाम्रैमा आइपुग्छ श्रोता। तपाईँहरू पिकनिक कतिको जाने गर्नुहुन्छ श्रोता? विशेष गरी यो स्कुल कलेज जाँदाखेरि हुँदाखेरिको समयमा पिकनिक त थुप्रै गइएको थियो, अब त मेमोरीमा पास्ट भइसकेको अवस्था छ। आज पिकनिक डे रहेछ, इन्टरनेसनल पिकनिक डे रहेछ, र यसले गर्दा मैले पनि स्कुलमा हुँदाखेरि, सानो हुँदाखेरि गएको त्यो ठाउँहरूको, समयहरूको, साथीहरूको अनुहार मैले झलझली सम्झिरहेको छु। यो बोल्दै गर्दाखेरि अलिकति भावुक पनि हुन खोजिरहेको छु, भइहालेको छुइनँ। तर आज इन्टरनेसनल पिकनिक डे, यो पिकनिक खाने दिवस, पिकनिक भनेको केवल खाने कार्यक्रम मात्र होइन, यो परिवार, साथीभाइ, आफ्नो के अरे अफिसको कोवर्करहरू, कलिगहरू भनौँ न, सँग रमाइलो समय बिताउने एउटा विशेष अवसर पनि हो। हरेक वर्ष आजका दिन जुन 18 मनाइने अन्तर्राष्ट्रिय पिकनिक डेले मानिसहरूलाई घर बाहिर निस्केर प्रकृतिको काखमा समय बिताउन प्रेरित गर्ने गर्दछ। पिकनिकको रमाइलो पक्ष भनेको खुला आकाश मुनि बसेर स्वादिष्ट खाना खाने, अब स्वादिष्टै त होला नहोला, अब आउटडोरको खाना, तर त्यो पनि मिठै हुन्छ श्रोता। रमाइलो गफगाफमा त्यो भोक लागेको बेलामा, थाकेको बेलामा मिठो हुन्छ, त्यो हामीले भोगेका छौँ पिकनिकमा। अब मेन मिलमा त हामी खाइँदैन, गएर अब विभिन्न किसिमका प्री पिकनिक फुडहरू खाने गर्छौँ, चटपटेहरूले 1 स्पट लिइहाल्छ। त्यस्तै त्यस पछाडि खेल्ने होइन, गीत गाउने, अब गीत पनि त्यो लाइभ अकोस्टिक भन्छ नि अहिलेको, त्यो त्यस्तो ज्याम अप गर्नेहरू, अनि नयाँ सम्झनाहरू बनाउने समय हो श्रोता पिकनिक भनेको। अनुसन्धानहरूले पनि प्रकृतिमा समय बिताउँदा तनाव कम हुने र मन खुसी रहने देखाएका छन्। आजको व्यस्त जीवनमा मोबाइल अनि कम्प्युटरको स्क्रिनबाट केही समय टाढा बसेर परिवार तथा साथीभाइहरूसँग, अघि हामीले भन्यो को को इन्क्लुड हुन सक्छन् भनेर, हाँस्ने, रमाउने र सम्बन्धलाई चाहिँ अझ प्रगाढ बनाउने दिनका रूपमा आजलाई लिन सकिन्छ। तपाईँहरू सम्पूर्णलाई पनि आज अन्तर्राष्ट्रिय पिकनिक दिवसको हार्दिक शुभकामना। तपाईँहरू मध्येमा कति त अब पिकनिक को प्लान पनि गर्नुभएको छ होला, स्कुलबाटमा काम गर्दै हुनुहुन्छ होला, अथवा अफिसमा, सरकारी कार्यालयमा, सरकारी कार्यालयमा त अब कार्यालय छोडेर पिकनिक जान अलि असम्भव होला, तर स्कुल कलेजकाहरूले तपाईँहरूले प्लान गर्नुभएको छ भने अवश्य नै तपाईँहरूको दिन आजको रमाइलो रहनेछ। इन्जोय गर्नुहोस् र जीवनलाई चाहिँ उत्साहपूर्ण बनाउनुहोस् र शुभकामना छ आजको लागि।

नपाउनेमा सुन्नुभयो श्रोता, यङ 22 को आवाजमा, र तपाईँहरूले यो गीतलाई पक्कै पनि स्वीकार्नु भयो होला। नपाउने मायाको आश गरेर होइन, पाउने मायाको चाहिँ आश गर्नुपर्छ। आर्मी वेलफेयर सर्भिस कम्युनिटी सपोर्ट टिमले ब्रिटिस फोर्सेस ब्रुनाईको चिटच्याट कम्युनिटी सेन्टरको मेन हलमा मुभी डे गर्दैछ श्रोता। भोलि 19 जुनका दिन मध्याहको 3 बजे शुक्रबार हो श्रोता। तपाईँहरूको हाफ डे अथवा अर्ली नकअप भइसक्नु भएको हुन्छ, जो जो टुकर लाइन्सको वरिपरि हुनुहुन्छ तपाईँहरू अवश्य नै जानुहुन्छ। यो चलचित्र भवनमा हुने हो यो, तर चलचित्र भवन चाहिँ अहिले प्याराडाइज चलचित्र भवन हो, चाहिँ रिफर्बिस भइरहेको कारणले गर्दाखेरि चिटच्याट कम्युनिटी सेन्टरको मेन हलमा यो मुभी चाहिँ देखाउन आँटिएको छ। फ्री इन्ट्री हो। ग्यारिजनका सर्भिस मेम्बर्स अनि फ्यामिलीहरू सम्पूर्णलाई चलचित्र रहेको छ, द सुपर मारियो ग्यालेक्सी मुभी हो। र तपाईँहरूले चाहिँ अब आफ्नै स्न्याकहरू लानुपर्ने हुन्छ, पानीहरू, त्यहाँ चाहिँ नर्मल सिनेमा हल जस्तो किन्ने ठाउँ हुँदैन। एसीको चिसो अलिक बढी भएकाले जम्पर ब्ल्याङ्केटहरू चाहिँ लगाउन सुझाव दिइएको छ। तपाईँहरू चाहिँ यो अल एजका लागि सुइटेबल फिल्म हो, तर 8 वर्षभन्दा मुनिका नानीहरू छन् भने उनीहरूलाई चाहिँ आमा बुवाले चाहिँ यसो सम्हाल्नु पर्ने चाहिँ हुन सक्छ। हजुर, द सुपर मारियो ग्यालेक्सी मुभी हो। 19 जुन भोलि शुक्रबार मध्याह्नको 3 बजे। अब एलिना चौहानलाई सुन्न जाउँ न त। उहाँ भन्दै हुनुहुन्छ बकवास माया, के भएर बकवास माया लाग्यो उहाँलाई, यो गीतले बताउनेछ।

0: तपाईँ पक्कै पनि ड्रिंक ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कतिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो, अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिंक ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारामा नछोडौं।
1: BFPS, BFPS. गोर्खा रेडियो।

अधर्म माया सुन्यो श्रोता पुष्पन प्रधानको आवाजमा यो गीत तपाईँहरूले मन नपराउने कम्ती मात्रै हुनुहुन्छ होला। निकै चलेको चलचित्र नेपाली चलचित्रबाट यो निकै चलेका गायक पुष्पन प्रधानको आवाजमा सुनेको गीत हो श्रोता। कार्यक्रम मझेरीको पहिलो घण्टामा हुनुहुन्छ। अब मझेरी कार्यक्रम सकिनलाई करिब करिब 13 मिनट बाँकी रहेको छ र आउँदै गर्नुहोस्। यसो मैले एउटा प्रश्न राखेको थिएँ आजका लागि 3 घन्टाका बसाइका लागि अलि यसो कम्युनिकेट गर्न सकिन्छ आदान प्रदान तपाईँहरूले यसो जोडिन आउनुहुन्छ भनेर आउँदै गर्नुहोस् है। प्रश्न सजिलो छ। पौडी नसक्ने वा नजान्ने जलचर जनावरको नाम थाहा छ तपाईँलाई? धेरै जनावरहरू छन्, तपाईँले जतिवटा सक्नुहुन्छ त्यतिवटा उत्तर लेखेर पठाउनुहोस्। तपाईँहरूलाई धेरैलाई धेरै थाहा छ, तर यदि थाहा छैन भने अन्य माध्यमहरू छन् पत्ता लगाउने र ती माध्यमहरू प्रयोग गरेर तपाईँले अवश्य नै उत्तरहरू पठाउन सक्नुहुन्छ। मिल्यो कि मिलेन भनेर हामी अन्तिम कार्यक्रमको अन्तिम घन्टामा चाहिँ हामी चर्चा गर्नेछौँ। यो समयमा मलाई सम्पर्क गर्नुभएको छ भारतको दार्जिलिङबाट। उहाँ कोही नभएर मेरी आफ्नै साली हुनुहुन्छ बहिनी। धन्यवाद तपाईँलाई सम्पर्क गर्नुभयो। धेरै पछाडि बिएबिएस सुन्ने मौका पाएँ फेरि पनि भनेर छोटो म्यासेज लेख्नुभएको छ। धन्यवाद तपाईँले समय निकालेर हामीलाई साथ दिनुभयो अनि सम्पर्कमा आएर सहयोग पनि गरिदिनु भयो। देवनिता गुरुङ बडाकागझोडा दार्जिलिङबाट हुनुहुन्छ र उहाँले चाहिँ आज खै छुट्टी छ कि के हो केही लेख्नु भएको छैन। छुट्टी छ अनि घरमै बसिराख्नु भएको छ भने तपाईँको आजको समय सुखद रहोस्, आराम गर्नुहोस् र भोलिदेखि फेरि चाहिँ अब तपाईँको स्कुलमा काम गर्नुहुन्छ, शिक्षिका हुनुहुन्छ, विद्यार्थी भाइ बहिनीहरूसँग छोराछोरीहरूसँग रमाइलो समय व्यतीत गर्नुहोला भन्दै उहाँले एउटा गीत माग्नु भएको छ। जन चामलिङ राईले गाउनुभएको को छ र यो निकै मिठो गीत। अबको बसाइमा देवनिता गुरुङ दार्जिलिङ बडाकागझोडाबाट अनुरोध आएको छ। सुनिराख्नु भएको छ भने इन्जोय गर्नुहोला यो गीत सुनेर। सालीज्यू

को छ र जन चामलिङ राईले गाउनुभएको मिठो गीत सुन्ने श्रोता दार्जिलिङको बडा कागझोडाबाट मेरी साली ज्यू देवनिता गुरुङले यो गीतका लागि अनुरोध गर्नुभएको थियो र उहाँ र उहाँका साथीहरू भाइ बहिनीहरू सँगै बसेर सुनिरहेका छौँ भनेर म्यासेज पनि पठाइसक्नुभएको छ। तपाईँको समयको लागि साथका लागि धेरै धेरै धन्यवाद सालीज्यू। अब लभ लेटर टु दार्जिलिङ सुनौ श्रोता। फेरि यो गीत चाहिँ लाइनअपमै थियो, पूर्ण राईको आवाजमा रहेको छ यो गीत। र यो गीत हामी सुन्दै अब कार्यक्रमको पहिलो घण्टाबाट बिदा हुने तर्खर गर्दैछु श्रोता। हामी यो गीत पछाडि नेपालबाट प्राप्त भएको एउटा ताजा समाचार सुन्नेछौँ अनि त्यस पछाडि फेरि हामी दोस्रो घण्टामा तत्पश्चात भेट्नेछौँ। तबसम्म यो गीत सुनेर रमाइलो गर्नुहोला अनि बिएफबिएस गोर्खा रेडियोलाई सुन्न भने नछाड्नुहोला।

0: असार 7 देखि 9 मा चितवनमा हुने पहिलो महाधिवेशनका लागि राष्ट्रपाले बहुलवादमा आधारित पूर्ण लोकतान्त्रिक गणतन्त्रको मार्गचित्र अघि सारेको हो। राष्ट्रपाले यसअघि शासन व्यवस्थाप्रति विधानमा उल्लेख गरेको थिएन। पार्टी सहमहामन्त्री तथा सांसद विपिन आचार्य संयोजकत्वको विधान संशोधन समितिले तयार पारेको प्रतिवेदनमा पार्टीको राजनैतिक दर्शन र वैचारिक दृष्टिकोण स्पष्ट पारिएको छ। आचार्य संयोजकत्वको समितिमा गणेश पराजुली, चन्दा कार्की, प्रकाश चन्द्र परियार र सुशान्त बौद्धिक सदस्य हुनुहुन्छ। समितिले विधानको भाग 3 मा पार्टीको वैचारिक आधार र निर्देशक सिद्धान्तको प्रावधान प्रस्ताव गरेको छ। दामोदर कुण्डदेखि त्रिवेणी धामसम्मको झल्को मेटाउने गरी बागलुङमा निर्माण गरिएको शालिग्राम संग्रहालय पर्यटक रोजाईमा पर्न थालेको छ। संगम घरती मगरको रिपोर्ट।
1: बागलुङ नगरपालिका वडा नम्बर 4 कुण्डुलेमा सुरुङ खनेर निर्माण गरेको शालिग्राम संग्रहालय बागलुङ आउने पर्यटकको मुख्य रोजाई बन्न थालेको छ। कुण्डुले स्थित रङ्ग वेङ्कटेश्वर मन्दिर परिसरमा झण्डै 100 मिटर भित्र भित्तामा सुरुङ निर्माण गरेर त्रिशूल आकारको संग्रहालय निर्माण गरेको छ। श्रीधराचार्य शालिग्राम संग्रहालय नामाकरण गरेर निर्माण गरेको संग्रहालयमा पछिल्लो समय आउनेहरू खुसी हुने गरेका छन्। नवलपुर कावासोतीबाट आउनुभएकी गङ्गा सापकोटाले संग्रहालय राम्रो लागेको बताउनु भयो।
2: अत्यन्तै राम्रो रहेछ, सुन्दर रहेछ, पर्यटकीय स्थल जस्तै रहेछ। अब हामी पहिलोचोटि आएको, एकदम घुमिरहनु मन लाग्यो। धेरै ठाउँको त नक्सा जस्तो पनि रहेछ, अनि ऊहरू के अरे शालिग्रामहरू रहेछन्, एकदम हेर्न लायक ठाउँ रहेछ के, एकदम आनन्द सुन्दर।
1: संग्रहालयमा 1.25 लाख बढी शालिग्राम शिला संग्रहित गरेको छ। पञ्चशिला समेत भनिने शालिग्राम हिन्दू धर्मावलम्बीहरूले भगवान विष्णुको अवतारको रूपमा पुज्ने गर्छन्। नेपालको कालीगण्डकी नदीमा मात्रै पाइने शालिग्राम शिला पछिल्लो समय डोजर प्रयोग गरेर कालीगण्डकीबाट गिट्टी बालुवा निकाल्दा नासिन थालेपछि संग्रहालय निर्माण गरेर राखिएको छ। मुखनाथ जाने दक्षिण भारतीय पर्यटकहरू थाहा पाएसम्म शालिग्राम संग्रहालय आउने गरेको बानवाचारका वडा सदस्य अर्जुन सापकोटा बताउनुहुन्छ।
3: सबैभन्दा धेरै पर्यटक चाहिँ अहिलेको रेसियोमा चाहिँ आन्तरिक पर्यटक नै हो, विभिन्न जिल्लाबाट। जस्तो 32 मध्ये पनि जिल्ला बढी आउने चाहिँ तपाईँको नवलप्रासीबाट बढी आइरहेको अहिले जिल्लागत रूपमा हेर्दाखेरि। बाँकी चाहिँ धेरै आउने भनेको इन्डियन पर्यटक आउने हुन्, त्यसमा चाहिँ साउथ इन्डियाबाटै भनौँ परायो। मुक्तिनाथ जाने दर्शन गर्न आउने मान्छेहरू थाहा पाएसम्मको मान्छे चाहिँ इन्डिया गएको पसेको छ।
1: बागलुङ आउने अधिकांश धार्मिक पर्यटक हुने र उनीहरूको मुख्य रोजाई पञ्चकोट र शालिग्राम संग्रहालयमा पुग्नु हुने गरेको पर्यटन विकास समिति बागलुङका अध्यक्ष राजु खड्काको भनाइ छ।
4: शालिग्राम संग्रहालयमा धेरै यसो इन्डियनहरू त प्रायः नछुटाइकन गएको जस्तो देखिन्छ, बागलुङ आउने इन्डियनहरू चाहिँ। त्यसबाहेक बागलुङ जिल्लाबाट भन्दा बाहिरबाट आउने जति पनि पर्यटकहरू छन् ती धेरै यसो चाहिँ यो पञ्चकोट र शालिग्राम संग्रहालय चाहिँ गइरहेकै देखिन्छ। बागलुङमा आउने पर्यटकहरू प्रायः धार्मिक नै हुन्छ।
1: शालिग्राम संग्रहालयको परिकल्पनाकार समेत रहनुभएका स्वामी ऋषि परपन्नाचार्यले यो वर्ष 1.5 लाख बढीले संग्रहालयको अवलोकन गर्ने बताउनु भयो।
5: गत वर्षको भन्दा धेरै बढ्ने अनुमान हामीले गरेका छौँ। 1.5 लाख मान्छेहरूले अहिलेको शालिग्राम दर्शन गर्छ। यो त नयाँ ठाउँ भएको हुनाले धेरै प्रचार भइसकेको छैन, अझै मान्छेले जानिसकेका छैन। र फेरि हामीले धेरै हल्लुङ्गा खालका सौन्दर्य गरेका छैनौँ। हामी पिङसिङ बाहिरी ढङ्गका भन्ने खालको छैन। हामीले जे पनि आध्यात्मिक ढङ्गले पुरातात्विक दृष्टिकोणले गहिरो हिसाबले चिन्तन गर्नुपर्ने खालको तीर्थ बनाउन खोजेका छौँ। त्यति धेरै धेरै पर्यटक आउने र धेरै हुल्दङ्गा हुने मात्रै बनाउन खोजेको पनि होइन, एउटा अध्ययन, अनुसन्धान, ध्यान, आराधना, उपासनाको केन्द्र बनोस् भन्ने नै हाम्रो उद्देश्य हो। त्यो उद्देश्य अनुसारका मान्छेहरूको उपस्थिति राम्रो छ।
0: वर्षा र सहकालका देवताको रूपमा पुजिने रातो मच्छिन्द्रनाथको रथलाई लगनखेलबाट तानेर जावलखेल पुर्याइएको छ। गएको साँझ रथ तान्न सुरु गरेर बेलुकी जावलखेल पुर्याइएको हो। रथलाई हिजो जावलखेल पुर्याइएपछि अब पर्सि शनिबार भोटो जात्रा मनाइन्छ। भोटो जात्रापछि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुङमती लगिनेछ भने मिननाथलाई रथमा राखेर टंगाल लगिनेछ। त्यससँगै यस वर्षको रातो मच्छिन्द्रनाथको रथयात्रा सकिनेछ। रथलाई लगनखेलबाट जावलखेल तान्नका लागि गएको वैशाख 24 गते ज्योतिषीहरूले हिजोको साइत निकालेका थिए। यस वर्ष रथ जात्रा गएको वैशाख 5 गते मूर्तिलाई रथमा रथारोह गरेर 8 गतेदेखि रथ तानेर शुरू भएको हो। रातो मच्छिन्द्रनाथको जात्रा देशकै सबैभन्दा लामो जात्रा मानिन्छ। म्याग्दी नदीले गर्ने कटान, बाढ़ी र पहिरोले पारेको क्षति घटाउन मंगल गाउँपालिकामा बजेट अभाव देखिएको छ। मंगल गाउँपालिकाको छिस्वाङ, कुर्सिमला, पिपल बोट, सेराफाट लगायतका क्षेत्रलाई नदी कटानको जोखिमयुक्त क्षेत्रका रूपमा पहिचान गरिएको छ। म्याग्दी नदीको 10 किलोमिटर तटीय क्षेत्रमा स्थानीय संरक्षण संरचना निर्माण गर्न मात्रै 2 अर्ब रूपियाँ आवश्यक पर्ने अनुमान गरिएको छ। संघीय सरकारको विशेष अनुदानमा चालु आर्थिक वर्षदेखि संरक्षण योजना कार्यान्वयनमा ल्याइएको हो। अवस्थ अहिलेसम्मका खबर यति नै। नमस्कार।

नमस्ते, बीएफबीएस गोर्खा रेडियोको कार्यक्रम मझेरी बीएफबीएस गोर्खा रेडियो ब्रुनाईको स्टुडियोबाट प्रत्यक्ष प्रसारण भइरहेको छ र म तपाईँको साथमा छु धनराज राई। हजुर, हामी दोस्रो घण्टामा प्रवेश गरिसक्यौँ। श्रोता अङ्किता पुनले गाउनुभएको मिठो गीत वियोग भन्ने गीतबाट, त्योभन्दा अगाडि तपाईँले समाचार सुन्नुभयो र समाचारमा देश विदेशका विभिन्न ताजा खैखबरहरू तपाईँले सुनिसक्नु भएको छ। अहिले ब्रुनाईमा बिहानको 11:09 9:30 नै गएको छ श्रोता, र तपाईँहरू ले यदि हामीलाई सुनिराख्नु भएको छ भने अहिले विश्वकप फुटबल पनि कतिले त हेर्दै हुनुहुन्छ होला। अहिले भर्खरै यो उज्बेकिस्तान र कोलम्बियाको सेकेन्ड हाफ सुरु भइसकेको अवस्था छ। कोलम्बियाले 1 गोल लगाएको छ भने उज्बेकिस्तान 0 रहेको छ र अन्य खेलहरू त भइसकेका छन्। तपाईँहरूले ती सबै खेलहरूलाई पछ्याइराख्नु भएको छ होला, फलो गरिराख्नु पक्कै नै भएको छ। बेलायतमा बिहानको 4:10 गयो, नेपालमा 9:00 लागि 5 बाँकी रहेको छ भने अन्य स्थानमा के कसो छ। साउदी अरेबियातिर बिहानको 6:10 गइसकेछ। अब फिनल्यान्डमा चाहिँ हेलसिन्कीमा बिहानको 6:10 नै गएको छ। साह्रै फरक रहेनछ है, तपाईँहरूको फरकै रहेनछ, साह्रै फरक भन्दा पनि। अन्य स्थानमा अब दुबईतिर बिहानको 7:10 गयो र अन्य स्थानमा तपाईँहरूको कति ठाउँमा मध्यरात हुन लागेको छ, कतिपय ठाउँमा साँझको 8:10 गएको अवस्था छ। र तपाईँहरू विभिन्न स्थानमा विभिन्न समयमा विभिन्न माध्यम मार्फत हामीलाई सुन्ने गर्नुहुन्छ, हामी सधैँ भन्ने गर्दछौँ तपाईँहरूसँग हामी आभारी छौँ। तपाईँहरूले गर्दाखेरि नै हामीलाई प्रेरणा मिल्छ। आज त उहाँले सुनिराख्नु भएको छ, यहाँबाट सुनिराख्नु भएको छ, यो भन्नुभयो, यो म्यासेज पठाउनु भयो, यस्तो गीत सुन्ने अभिरुचि राख्नु भएको छ भनेर गीतहरू पनि सोही किसिमका नै खोज्ने हाम्रो हरपलको प्रयत्नलाई तपाईँहरूले थम्स अप भनौँ न, अङ्ग्रेजी शब्द थम्स अप दिने गर्नुहुन्छ र त्यसका लागि हामी आभारी छौँ, धन्यवाद ज्ञापन पनि गर्दछौँ। अब को आयो आयो भन्दै हुनुहुन्छ, अजय धिमाल। यो गीत सुनौ अनि त्यस पछाडि कार्यक्रममा अन्य सामग्रीहरूतर्फ हामी प्रस्थान गर्नेछौँ।

हजुर, माया लगाउन मनको पिर बिसाउन को आयो भन्दै हुनुहुन्थ्यो अजय धिमालले। हजुर, हामीले आज पहिलो घण्टाबाट एउटा प्रश्न तपाईँहरूका लागि राखिरहेका छौँ श्रोता, र त्यो प्रश्न एक किसिमले भनौँ न सजिलो नै छ प्रश्न। जलचर जनावरहरूको नाम भन्नुपर्नेछ तपाईँले, जुन चाहिँ पौडिन नसक्ने अथवा नजान्ने थुप्रै छन् होला, थुप्रै मध्येमा तपाईँ हामी यसो बसेर नै अहिले यो चाहिँ तपाईँ र हाम्रो उत्तर मिल्यो भन्ने मात्रै हो, सबै सही हुन्छन् अथवा सबै गलत भन्ने हुँदैनन्। मैले एक दुईवटा टिपेको छु खोजेर, तपाईँहरूले एक दुईवटा भन्नुहुन्छ, ती मध्येमा अब तपाईँ र हाम्रो कुन कुन चाहिँ मिल्दा रहेछन् त्यति मात्रै आज हामीले पत्ता लगाउनेछौँ। यसमा तपाईँको चाहिँ पक्का गलत हो भन्ने कुनै हुँदैन, तपाईँको मात्रै सही हो भन्ने पनि हुँदैन। लेखेर पठाउनुहोस्, हामी उत्तर जुधाउँला, र कमन आन्सरहरू के पर्दा रहेछन्, तपाईँले के भेट्नुभयो, मैले के भेटेँ, सोही अनुसार चाहिँ हामी यो आजको प्रश्न उत्तरलाई आएको छ। थ्रिफ्ट सप म्यानेजर ग्यारिजन थ्रिफ्ट सपका लागि चाहिएको छ यो, र यो थ्रिफ्ट सप म्यानेजरको भलेन्टियर गर्नुभयो भने चाहिँ तपाईँलाई एक किसिमले स्यालेरी भनौँ न, स्यालेरी नै नभएर यो के भन्छ गुडविलको स्वरूप $200 चाहिँ तपाईँलाई प्रत्येक महिना प्रदान गरिनेछ। यो स्यालेरी होइन, यो भलेन्टियर हो, यो चाहिँ तपाईँले भलेन्टियर कति गर्नुहुन्छ त्यो अनुसार हो। तर यो थ्रिफ्ट सप म्यानेजरको चाहिँ अलिकति काम धेरै हुने रहेछ, धेरै रोलहरू लिस्ट गरिएको छ यो हाई पेजमा, र तपाईँहरूको फुर्सद छ केही समय, दिनको 2 घन्टा 1 घन्टा कुनै दिन निकाल्न सक्नुहुन्छ भने हप्तामा 1-2 दिन 2 पल्ट भनौँ न, 2 दिन, अब 2-3 घन्टा 1-2 घन्टा कति सक्नुहुन्छ त्यति चाहिँ तपाईँले समय निकालेर थ्रिफ्ट सप म्यानेजर गर्न चाहनुहुन्छ भने $200 चाहिँ तपाईँका लागि हुनसक्छ, यो पकेट मनी हो श्रोता। त्यसका अलावा तपाईँले भ्यालुएबल एक्सपिरियन्सहरू त पाइहाल्ने हुनुभयो, म्यानेजर भनेपछि तपाईँले विभिन्न एजेन्सीहरूसँग सहकार्य गर्नुपर्ने हुन्छ, कस्टमर केयर गर्नुपर्ने हुन्छ, होइन, अब तपाईँको यो सोसियल मिडियाको पेजहरू अपडेट गर्नुपर्ने, अनि तपाईँहरूले सेलहरूको आइटमहरू छुट्याउने अथवा छुट्याउन लगाउने गर्नुपर्ने, अनि यावत अरू कुराहरू पनि छन्। फुल लिस्ट तपाईँले यो हाई पेजमा देख्न सक्नुहुनेछ। हजुर, यदि इच्छा लाग्छ, जाग्छ, गर्न सक्छु, गर्न मन छ, गर्न चाहन्छु भन्नुहुन्छ भने चाहिँ तपाईँले थ्रिफ्ट सपमा गएर यसो बुझ्नुहोस्, त्यहाँनिर तपाईँले फारमहरू भर्नुपर्ने हुन्छ होला, अनि त्यस पछाडि तपाईँलाई सेलेक्सन पक्कै गरिनेछ। अब यो जानकारी पछाडि एउटा गीत सुन्न जाउँ न त, नम्बरी सुन भन्दै हुनुहुन्छ दिनेश उपाध्याय।

0: रेडियो
1: कसरी पत्ता लाउने होला,
2: के पत्ता लगाउने,
1: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
2: के को बारेमा,
1: फौजी सेवामा रहेकाहरूको पाउमदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
2: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
1: तिनकै बारेमा जान्न खोजेको।
2: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
1: यो त अति राम्रो कुरा सुनाउनु भयो।
2: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।

हजुर भन के को डर छ पूर्वतिर घर छ के छ रहर भनेर युनाले गाइसक्नु भयो आँखा तरेर भन्ने गीतमा। आज बिहिबार हो श्रोता र बिहिबार हामी एजुकेसन फ्यासन र डिजाइन भन्ने डेली सप्लिमेन्ट अन्तर्गत रहेर कुरा गर्ने हाम्रो प्रचलन भनौँ न श्रोता प्रचलन रहेको छ र सोही अन्तर्गत नै आज एउटा सामग्री लिएर आएको छु। यो युजर सेन्ट्रिक डिजाइन यो प्रयोगकर्ता केन्द्रित डिजाइन हाम्रो दैनिकीलाई कसरी सजिलो बनाउँदैछ भन्ने विषयलाई चाहिँ आज छानेको छु श्रोता। कुनै एक समय थियो जब डिजाइन भनेको वस्तु राम्रो देखिनु मात्रै हो भन्ने बुझाइ थियो तर आजको संसारमा डिजाइनको अर्थ निकै फराकिलो भइसकेको छ श्रोता। अहिले डिजाइनरहरूले सबैभन्दा पहिले एउटा प्रश्न सोध्छन् रहेछन् आफैले आफैलाई प्रयोगकर्तालाई के चाहिएको छ। यही सोचलाई युजर सेन्ट्रिक डिजाइन अर्थात् प्रयोगकर्ता केन्द्रित डिजाइन भनिने रहेछ। आज मोबाइल एपदेखि लिएर कपडा यही के अरे कपडा फर्निचर गाडी घर वा सार्वजनिक सेवासम्म सबै क्षेत्रमा यही अवधारणाले प्रभाव पारिरहेको छ। डिजाइनको लक्ष्य अब केवल सुन्दरता होइन सजिलोपन पहुँच योग्य आराम र व्यक्तिगत अनुभव बनिसकेको छ। सन् 2026 सालमा देखिएका प्रमुख डिजाइन प्रवृत्तिहरू हेर्दा मानिसहरू अत्यधिक जटिल र चम्किला डिजाइन भन्दा सरल मानवीय र सहज अनुभव खोजिरहेका रहेछन्। डिजिटल संसारमा यसको प्रयोग बढेसँगै एप र वेबसाइटहरूले प्रयोगकर्ताको बानी अनुसार सामग्री र सुविधा देखाउन थालेका छन्। यसलाई हाइपर पर्सनलाइजेसन भनिने रहेछ श्रोता। उदाहरणका लागि लिउन सङ्गीत एप अनलाइन किनमेल प्लेटफर्म वा समाचार एपहरूले प्रयोगकर्ताको रुचि अनुसार सामग्री प्रस्तुत गरिरहेका छन्। अहिले भोइस कमान्ड च्याटबोट र एआई एसिस्टेन्टहरू लोकप्रिय बन्दै गएका छन्। धेरै काम बटन थिचेर होइन बोल्दै वा सामान्य निर्देशन दिएर सम्पन्न गर्न सकिने अवस्था चाहिँ पूर्ण रूपमै विकसित भइसकेको छ भन्दा पनि फरक नपर्ला। विशेषज्ञहरूका अनुसार भविष्यको डिजाइन इन्टरफेस भन्दा पनि उद्देश्य केन्द्रित हुँदैछ जहाँ चाहिँ प्रयोगकर्ताले के गर्न चाहन्छ भन्ने कुरा बुझेर प्रणालीले आफै समाधान प्रस्तुत गर्ने गर्दछ। फ्यासन उद्योगमा पनि यस्तै परिवर्तन देखिन्छ श्रोता। अहिले उपभोक्ताहरू केवल ट्रेन्ड पछ्याउने होइन आफ्नो व्यक्तित्व झल्किने डिजाइन खोजिरहेका छन्। एआई र डिजिटल उपकरणको सहयोगमा ग्राहकको रुचि बुझेर कपडा डिजाइन गर्ने प्रयास बढिरहेको छ। अनुसन्धानहरूले देखाउँछन् कि डिजाइन प्रक्रियामा ग्राहकको सहभागिता बढ्दा नयाँ फ्यासन उत्पादनप्रति स्वीकृति पनि बढ्छ। एक्सेप्टेन्सको कुरा हो श्रोता। अर्को महत्त्वपूर्ण प्रवृत्ति हो दिगोपन अर्थात् सस्टेनेबिलिटी। वातावरणीय चेतना बढेसँगै पुनः प्रयोग गर्न मिल्ने सामग्री न्यून ऊर्जा प्रयोग गर्ने उत्पादन र लामो समय टिक्ने डिजाइनहरू लोकप्रिय बन्दै गएका छन्। उपभोक्ताहरूले अब पनि अब केवल आकर्षक देखिने वस्तु होइन वातावरण मैत्री उत्पादनलाई प्राथमिकता दिन थालेका छन्। अझै रोचक कुरा त के छ भने श्रोता एआईको युगमा पनि मानिसहरू अत्यधिक पूर्ण देखिने डिजाइन भन्दा मानवीय स्पर्श भएको डिजाइन रोज्न थालेका छन्। विभिन्न अन्तर्राष्ट्रिय प्रतिवेदनहरूका अनुसार हस्तकलाको झल्को प्राकृतिक बनावट साधारण र प्रामाणिक शैलीप्रति आकर्षण बढ्दो रहेको छ। इम्परफेक्ट बाई डिजाइन अर्थात् मानवीय अपूर्णतामा सौन्दर्य भन्ने अवधारणा अहिले निकै चर्चामा छ। प्रविधि जति अगाडि बढे पनि मानिसहरू आफूलाई बुझ्ने सम्मान गर्ने र सहज अनुभूति दिने डिजाइन चाहन्छन्। त्यसैले आजको सफल डिजाइन केवल आकर्षक हुनु पर्याप्त छैन त्यो समावेशी हुनु पर्यो सहज हुनु पर्यो वातावरण मैत्री हुनु पर्यो र प्रयोगकर्ताको वास्तविक आवश्यकतासँग मेल खाने हुनु पर्यो। युजर सेन्ट्रिक डिजाइनले हामीलाई राम्रो डिजाइन भनेको मानिसलाई प्रभावित गर्नु मात्र होइन उसको जीवनलाई सजिलो बनाउन सम्झाउँछ। सम्भवतः भविष्यको उत्कृष्ट डिजाइन यही हुनेछ जसलाई प्रयोग गर्दा हामीले डिजाइन भएको
नै महसुस गर्नुपर्ने छैन किनकि त्यो हाम्रो दैनिकीसँग स्वाभाविक रूपमा घुलमिल भइसकेको हुन्छ। हजुर, आजको डेली सप्लिमेन्ट अन्तर्गत युजर सेन्ट्रिक डिजाइन, यो प्रयोगकर्ता केन्द्रित डिजाइनले हामीलाई कसरी सजिलो बनाउँदैछ र कसरी परिवर्तन भएको छ भन्ने कुरा छोटकरीमा हामीले चर्चा गऱ्यौँ। अब एउटा गीत सुन्न जाउँ। कुन्ती मोक्तानले गाउनुभएको गीतको पालो परेको छ, भन्छन् कोही जिन्दगी यो, र यो गीतलाई शेर्पा छुल्टिम भाइले साउथ कोरियाबाट चाहिँ अनुरोध गर्नुभएको छ। सम्पूर्ण नेपाली मनमुटुहरूलाई र स्वयं आफै पनि सुन्न रुचाउनु भएको छ। अबको प्रस्तुतिमा यो गीत शेर्पा छुल्टिम भाइको अनुरोधमा।

हजुर, कुन्ती मोक्तानको आवाजमा भन्छन् कोही मिठो गीत सुने श्रोता र हामीलाई एनपी परदेशी ज्यू अनि परदेशी घिमिरे माइलो ज्यूले सम्पर्क गर्नुभएको छ। तपाईँहरूको गीत म एकैछिनमा बजाइ नै हाल्छु। परदेशी घिमिरे माइलो ज्यूको गीत एकैछिनमा बजिहाल्छ, त्यस पछाडि एनपी परदेशी ज्यूको पाल आउँछ। उहाँले माग्नुभएको गीत हामीसँग लाइब्रेरीमा चाहिँ रहेछ, त्यही भएर डाउनलोड गरिराख्नु परेन, म एकैछिनमा बजाउँछु। अब हामी फेरि अर्को गीत सुन्नतर्फ लागौँ। अन्जु पन्त र दीपक राज पाण्डेले गाउनुभएको छ यो गीतलाई, चिम्टा भन्ने छ गीतको बोल।

0: तपाईँलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरू सम्बन्धमा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4 पाउन्ड 99 पेन्स तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।
1: यो BFPS कुलकर्म रेडियो हो।

भियोमा फिचरिङ अमरिसु एउटा थारू भाषाको ऱ्याप सङ सुन्यो श्रोता. गुलाबी मन पर्यो तपाईँलाई? मन पर्यो भने यसो भन्नुहोस्, हामी यो गीतलाई पनि यसो घरिघरि बजाउने अवश्य नै छौँ. हजुर, अहिले उज्बेकिस्तान र कोलम्बिया बिचको खेल भइरहेको अवस्था छ र अहिले भर्खरै मात्रै स्कोर अपडेट भएको छ. उज्बेकिस्तानको 1 र कोलम्बियाको 2 चाहिँ अङ्क होइन गोल भएको छ. श्रोता, तपाईँले फलो गर्नुभएको छैन भने यो तपाईँलाई ताजा अपडेट भयो. चिज कतिको मनपर्छ श्रोता तपाईँलाई? मलाई चिज मन पर्दैन भन्न सक्दिनँ, तर मन पर्छ भनेर पनि भन्न सक्दिनँ. किनभने चिज कोही कोही कस्तो खालको चिजहरू खाँदाखेरि अब यो थरी थरीको चिज हुन्छन्, मलाई कुन चाहिँ मन परेको मैले त्यो चिजको प्रकार चाहिँ मैले जान्दिनँ, थाहा नपाइनै अहिलेसम्म चिज खाइरहेको अवस्था छ. विश्वकै महँगो चिजको अनौठो कथा एउटा छोटो लेख यहाँ भेटेको छु र त्यो तपाईँ समक्ष प्रस्तुत गर्ने जमर्को गरेँ. चिज भनेपछि हामी सबैलाई सामान्य डेरी उत्पादन हो भन्ने सम्झना आउँछ, तर संसारमा केही यस्ता चिज छन् जसको मूल्य सुन्दा अचम्म लाग्न सक्छ. यस्तै एउटा चर्चित चिज हो क्याब्राले चिज. यो स्पेनको अस्टुरियास क्षेत्रमा पाइँदो रहेछ. नाम पनि कति अप्ठ्यारो, अस्ट्रिया नै भनी गए झन् नै. अस्ट्रिया त देश हो, यो स्पेनको एउटा ठाउँ रहेछ अस्टुरियास. यसको एउटा 2.3 किलोको टुक्रा अक्सनमा करिब 36,000 युरोमा बिक्री भएर विश्व कीर्तिमान बनाएको थिएछ श्रोता. यस चिजको विशेषता भनेको यसको स्वाद मात्र होइन, बनाउने तरिका पनि हो. यो चिजलाई पहाडी गुफाभित्र करिब 10 महिनासम्म परिपक्व बनाइँदो रहेछ. त्यहाँको प्राकृतिक वातावरण, तापक्रम र चिस्यानले यसलाई विशेष स्वाद, गन्ध र निलो हरियो चाहिँ रङ दिँदा रहेछ. मलाई चाहिँ कुहिएको हो कि भन्ने लाग्छ यस्तो हेरेर, यसो हेर्दा अनि देख्दा पनि. तपाईँलाई पनि कतिलाई त त्यस्तै हुन्छ पनि होला, हुन पनि त्यही त्यो ठिकै होला श्रोता. अब हामी नेपाली भनेको चिज त्यति उत्पादन गर्दैनौँ अहिलेको हालतमा, भने निकै त्यतातिर पनि प्रगति भइरहेको छ भन्ने सुनिन्छ खै खबरहरू सुन्दाखेरि. अनि संसारका अनौठा चिजहरूको सूचीमा अर्को नाम पनि चर्चित रहेछ, यो पनि युरोपको इटली को सार्डिनिया टापुको कासु माजु भन्ने ठाउँको रहेछ. यो चिजमा विशेष प्रकारको चिज फ्लाइको चाहिँ लाभा को प्रक्रियाबाट बनाइने भएकोले यो के कुन किसिमको फ्लाइ हो, कुन किसिमको यो झिङ्गा जस्तो होला, बनाउने तरिका धेरै अनौठो मानिँदो रहेछ. स्थानीय परम्परासँग जोडिएको यो चिजलाई कतिपयले विश्वकै खतरनाक चिज पनि भन्ने गर्दछन्. यसो सुन्दा पनि अब फ्लाइ कुनै पनि यो झिङ्गा भमराहरूको चाहिँ लार्वाले त्यो छोएको अब खतरनाक नै हुनुपर्छ. स्वास्थ्यकर त होला, अब यो टेस्टेड होला, प्रुभन होला, तर पनि यसो सुन्दाखेरि अलिकति खतरनाक त लाग्यो नै श्रोता मलाई पनि. हजुर, चिजको छोटो यो चर्चा पछाडि अब एउटा गीत सुन्नतर्फ लागौँ. भाग्यको खेल भन्ने गीत सुन्छौँ. निमा पाखरिन, रामजी मोक्तान, इन्दिरा योन्जन र तुलसा वाइवाली गाउनु भएको छ र यो गीतलाई अनुरोध गर्न आइपुग्नु भएको छ एनपी परदेशी घिमिरेज्यू, एनपी परदेशीज्यू नर्थ क्यारोलाइनाबाट. र उहाँले चाहिँ यो गीत सुन्न का लागि आउनुभएको छ, सुनाउनका लागि, सुन्न भन्दा पनि मनिष खड्का उहाँको साथी हुनुहुँदो रहेछ र उहाँलाई चाहिँ डेडिकेट गर्न चाहनुभएको गीत अबको बसाइमा हामी सुन्छौँ.

हजुर, मायाको संसार सजाउला, खुसी र हाँसोले बसौँला, भाग्यको खेलमा गाउने कलाकारहरू हुनुहुन्थ्यो, धेरैजना पो हुनुहुन्छ। निमा पाखरिन, रामजी मोक्तान, इन्दिरा योन्जन अनि तुलसा वाइबा, एनपी परदेशीज्यूले अनुरोध गर्नुभएको गीत सुन्यो र आशा छ उहाँको साथीले यो गीत सुनेर पक्कै धन्यवाद भन्नुभयो उहाँलाई। अब हामी फेरि अर्को अनुरोध गीत नै सुन्नेछौँ। के पूजा गर्छौ मन्दिरमा गए, गोपाल सूचीकारले गाउनुभएको यो गीतलाई अनुरोध गर्ने श्रोता हुनुहुन्छ परदेशी घिमिरे माइलोज्यू, र उहाँले चाहिँ अघि भर्खरै यो गीतको लागि अनुरोध गर्नुभएको थियो। सदा जस्तै आज पनि हजुरको लवली प्रोग्राम सुरुदेखि नै सुन्दै 5.9 किलोमिटर जगिङ सकेर होइन परदेशीजी, तपाईँको त दिनदिनै बढा बढै छ त यो दूरी, त हिजो 5.7 थियो, आज 5.9। ल, तपाईँलाई बधाई छ, गुड लक, यसरी नै प्रगति गर्दै जानुहोस्, स्वास्थ्य रहनुहोस्। जगिङ सकेर अब साउको मेलामा जाने तयारीमा छु है, कति राम्रो, बिहान फ्रेस भएर शारीरिक चाहिँ के भन्छ यो व्यायाम गरेर अब मेलामा जाने तयारीमा हुनुहुँदो रहेछ। अब त बा गई पनि सक्नुभयो कि, एउटा गीतको अनुरोध गर्नु छ, के पूजा गर्छौ मन्दिरमा गई, पहिले आफू बनी आफ्नो बानी सुधार भन्ने गीत सुनाइदिनु भयो, आभारी हुनेछु भन्दै बिदा। हेभ अ गुड डे अहेड, सबैको जय होस्, तपाईँको पनि जय होस्, सम्पूर्ण श्रोताको जय होस्। र उहाँले आजको प्रश्नको उत्तर चाहिँ पास गरे है हजुर भन्नुभएको छ, ठिकै छ। अब के अरे अलि कम्प्लिकेटेड एन्सरहरू छन्, दुई चारवटा नाम यसो खोजेर पठाउनु भयो नि हुन्थ्यो, खैर ठिकै छ। अब यो गीत सुन्नेछौँ श्रोता, र यो गीत पछाडि हामी तेस्रो घन्टाको यात्रा तय गर्नेछौँ नेपालबाट प्राप्त समाचार भएपछि। हामी तेस्रो घन्टामा भेटौँ, बिएबिएस गोर्खा रेडियो सुनेर रमाइलो मान्दै गर्नुहोला।

सहकारीका बचत कर्तालाई राज्य कोषबाट रकम फिर्ता नगरिएको भनी बताउनुभयो। समस्याग्रस्त सहकारीका व्यवस्थापक संचालकहरूबाट असुल भई कोषमा जम्मा भएको रकम क्रमशः वितरण भइरहेको मन्त्री रावलले सदनमा जानकारी दिनुभयो। 10,000 रूपियाँ भन्दा कम बचत भएका 1,452 बचतकर्ताको 59,00,000 फिर्ता भइसकेको उहाँको भनाइ छ। परराष्ट्र मन्त्री शिशिर खनाल छिमेकी मुलुक चीनको 4 दिवसीय औपचारिक भ्रमण पूरा गरी बेजिङबाट बुधबार स्वदेश फर्कनु भएको छ। बुधबार राति आइपुग्नुभएका मन्त्री खनाललाई त्रिभुवन विमानस्थलमा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले स्वागत गर्नुभएको हो। चीनका विदेश मन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणका क्रममा उहाँ आइतबार बेजिङ पुग्नु भएको थियो। सो क्रममा उहाँले विदेश मन्त्री यीसँग उच्चस्तरीय भेटवार्ता गर्नुभएको छ। सो क्रममा दुई छिमेकी मुलुकको सम्बन्धलाई थप प्रगाढ बनाउने लगायतका द्विपक्षीय वार्ता भएका छन्। संयुक्त राज्य अमेरिका र इरान शान्ति सम्झौताको घोषणापछि विश्वका अधिकांश मुलुकले शान्तिको सास फेरेका छन्। लामो युद्धका कारण विश्वका अधिकांश मुलुकको जनजीवनमा नराम्रो असर परिरहेको बेला दुई देशबीच भएको शान्ति वार्ताले विश्व समुदायमा खुशीको सन्देश छरेको छ। 64,00,000 विद्युतीय राहदानी छपाई सम्बन्धी करिब 7,65,00,000,000 ठेक्कामा भएको भागबण्डालाई उच्च प्राथमिकता सहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगले फास्ट ट्र्याकमा अघि बढ़ाएको छ। 4 सहसचिव सम्मिलित अनुसन्धान टोलीले यसमा संलग्नहरूको बयान र प्रमाण संकलन तीव्र बनाएको छ। आयोग स्रोतका अनुसार एकै पटक 15 भन्दा धेरैसँग बयान भइरहेको छ, जसमध्ये 4 जना हिरासतमै छन्। सोमबार राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशन सुनिल केसी तथा बुधबार तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद अर्याल र ठेकेदार कम्पनीका म्यूल बाउड आईडी सर्भिस एजेन्ट मनिन्द्र राज मल्ल पक्राउ परेका छन्। अर्को जर्मन कम्पनी भेरी डासका एजेन्ट सिद्धार्थ थापा भने फरार छन्। अनुसन्धानमा सह महान्यायाधिवक्ता सहित 4 सहसचिव रहेको आयोग स्रोत बताउँछ। करिब 2 साता अघि नै अनुसन्धान अधिकृत तोकेर विस्तृत छानबिन थालिएको हो। आयोग स्रोतले भनेको छ, आरोपी पक्राउ परेपछि अनुसन्धानले थप गति लिएको छ। आयोगले राहदानी विभाग तथा परराष्ट्र मन्त्रालयका कर्मचारी दमादम बयान लिइरहेको छ। राहदानीको मूल्याङ्कन समितिमा रहेका कतिपय कर्मचारी विदेश स्थित नियोगमा रहेकोले उनीहरूलाई समेत बयानका लागि पत्रचार गरिएको छ। बिचौलिया दीपक भट्ट र व्यवसायी सुलभ अग्रवाल जेल चलान भएका छन्। सम्पत्ति शुद्धिकरणको कसुरमा उनीहरू विरूद्धको प्रमाण र बिगो हेरेर विशेष अदालतले दुवैलाई पूर्वपक्षका लागि थुनामा पठाउने आदेश गरेको हो। विशेषका अध्यक्ष सुदर्शन देव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले विभिन्न तह सिर्जना गरी गरेको कारोबार तथा हिमालयन लार्ज क्याप फण्डका सीईओको बयानलाई आधार मान्दै जेल पठाउने आदेश गरेको छ। पछि प्रमाण परीक्षण गर्दै जाँदा ठहरे बमोजिम हुने गरी तत्कालका लागि भने थुनामै राखी पूर्वपक्ष गर्नुपर्ने आदेशमा उल्लेख छ। प्रतिवादी अग्रवालको हकमा भने स्वास्थ्य अवस्था समेतलाई विचार गरी आवश्यकता अनुसार उपचारको व्यवस्था गर्न सम्बन्धित कारागारलाई लेखी पठाउन आदेश भएको छ। उक्त इजलासले बरामद भएको गाड़ीलाई कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा पठाउन भनेको छ। भारतले चिया निर्यातमा खड़ा गरेको अवरोध र अव्यवहारिक मापदण्डका कारण नेपालको चिया क्षेत्रमा महासंकट उत्पन्न भएको छ। भारतीय चिया बोर्डले लागू गरेको नयाँ एसओपीका कारण विगत 45 दिनदेखि निर्यात ठप्प हुँदा सीमा पारीका गोदाममा लाखौं किलो नेपाली चिया अलपत्र परेको छ। निर्यात समस्याले चिया क्षेत्रमा आश्रित

नमस्ते, यो बीएफबीएस गोर्खा रेडियो नै हो र तपाईँ हुनुहुन्छ बीएफबीएस गोर्खा रेडियो ब्रुनाईको प्रस्तुति कार्यक्रम मझेरीमा, मझेरीको तेस्रो घण्टामा छौँ श्रोता। आज बिहिबारको कार्यक्रम सञ्चालन भइरहेको छ 18 जुन 2026 सालको। तदनुसार आज असार 4 गते विक्रम सम्वत 2083 सालको कार्यक्रम श्रोता घस्रिँदै घिस्रिँदै कुद्दै हिँड्दै र त्यो क्रममा मिठा मिठा गीतहरू सुन्दै सुनाउँदै विभिन्न जानकारीहरू बाँड्दै चाहिँ यहाँसम्म आइपुगेका छौँ। अबको एक घन्टा पनि होइन 50 मिनट जति तपाईँ हामी चाहिँ अझै रमाइलो गर्ने कोसिस रहनेछ मेरो श्रोता र म धनराज राई तपाईँको आजको गाडी ड्राइभर हो भन्न मन पर्यो। गाडी ड्राइभ गरिराखेको छु, गाडी कुदाइरहेको छु र तपाईँहरू आरामले बसेर मलाई साथ दिइराख्नु भएको छ, सहयोग गरिराख्नु भएको छ। हजुर, आज मैले पहिलो घन्टादेखि नै प्रश्न सोधेको थिएँ तपाईँहरूलाई र कतिले पास गर्नुभयो, कतिले चाहिँ उत्तर दिनुभएको छैन। यसो सक्नुहुन्छ भने कोसिस गर्नुहोस्। उत्तर मिल्ने नमिल्ने आफ्नो ठाउँमा छँदैछ, तर एउटा यो चाहिँ एक्सचेन्ज अफ इन्फर्मेसन जस्तो पनि हो। मौका मिलेको खण्डमा यसो चाहिँ हामीलाई जानकारी दिनुहोस् न। ब्रुनाई गारिजनका श्रोता कता जानुभयो? आज एउटै पनि आइपुग्नु भएको छैन, अनुरोध गीत पनि आएको छैन। ब्रुनाई गारिजनभित्रबाट कहाँ हुनुहुन्छ? निकै व्यस्त हुनुहुन्छ जस्तो लाग्यो। सुनिराख्नु भएको छ भने सुन्ने मात्रै गर्नुहुन्छ कि कहिलेकाहीँ यसो अनुरोध पनि गर्नुहुन्छ? गर्ने गर्नुहोस् है, तपाईँहरूको पनि हामी समेट्ने कोसिस गर्दछौँ, तर आउन भने पर्यो। प्रश्न एकपल्ट फेरि, पौडिन नसक्ने अथवा नजान्ने जलचर, जलचर भनेको अब कतिलाई थाहा छैन भने विशेष गरी यो जेन जेड पछाडिका युवा श्रोतालाई थाहा छैन भने पानीमा बस्ने जीव जन्तु भनौँ, उनीहरूको नाम थाहा छ तपाईँलाई? थाहा छ भने लु भट्टाभट लेखेर पठाउनुहोस्, कतिवटा तपाईँले सक्नुहुँदो रहेछ। मैले नि 2-4 टिपेर लेखेको छु, हामी म्याच गरौँ, जोडौँ अनि कसको मिल्यो, को कुन मिल्यो, के मिलेन, हामी त्यस पछाडि छिनोफानो गर्नेछौँ आजको अन्तिम समयमा। बोली वचन सुन जस्तो भन्ने मिठो गीत सुन्यौँ र कार्यक्रमको तेस्रो घन्टामा प्रवेश गर्यौँ। दीपक लिम्बुले गाउनु भएको थियो। अब फेरि अर्को किसिमको गीत सुन्न जाउँ। ओइ सरिता, डिएनएक्स फिचरिङ विमला कणेल नेपालीको आवाजमा रहेको छ यो गीत।

हजुर ओ सरिता सुदूरपश्चिमेली ठिटो र ठिटीको कुरा गर्दै हुनुहुन्थ्यो डिएनएक्स फिचरिङ अनिता अनिता होइन बिमला कणेल नेपाली ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोता तपाईँहरूको लागि भनेर ब्रिटिस फोर्सेस ब्रोडकास्टिङ सर्भिस बिएफबिएसले गोर्खा रेडियो त्यसमाथि पनि हामीले क्विज नाइट लिएका छौँ श्रोता. यो क्विज नाइटको मुख्य उद्देश्य भनेको द बिएफबिएस बिग सल्युट च्यारिटीका लागि केही रकम उठाउने हेतुले ल्याइएको हो. $5 प्रति व्यक्ति इन्ट्री फी लाग्नेछ र एउटा टिम बनाउन पनि सक्नुहुन्छ तपाईँहरू. छजनाको टिम म्याक्सिमम् छजनाको टिम बनाउन सक्नुहुन्छ. एउटा टिम टिमको एउटा गतिलो नाम रमाइलो नाम राख्नुहोस् तपाईँहरूको आफ्नो आफ्नो तरिका होला. तपाईँहरूको ग्रुपको नाम होला, यता दिदीबहिनीको एउटा ग्रुपको नाम हुन्छ के होइन, अब H15 लेडिज अथवा G16 लेडिज के भन्ने होला. त्यस्तो टिम बनाएर पनि आउन सक्नुहुन्छ, इन्डिभिजुअल सोलो पनि खेल्न सक्नुहुन्छ. ग्रेट प्राइजेस राखिएका छन्, तिनवटा उपहारहरू हामी दिनेछौँ. पहिलो, द्वितीय र तृतीय हुने श्रोतालाई अथवा टिमलाई, अनि सहभागी अन्य श्रोतालाई भने हामी सान्त्वना पुरस्कार स्वरूप बिएफबिएस चिन्ह अङ्कित केही सरसामानहरू दिने छौँ, उक्त दिन बाँड्नेछौँ भनौँ. र 14 तारिकमा हुन्छ यो, 7 बजेदेखि सुरु हुन्छ बुधबार, अर्को हप्ताको बुधबार. आज बिहिबार भो श्रोता, अब 6 दिन बाँकी रह्यो. 7 बजेभन्दा अलिकति अगाडि आउनुहोला, यसो त्यहाँ दर्ता सर्ता गर्नुपर्ने हुन्छ, सिटिङ तपाईँहरूको सिटिङ प्लान मिलाउनु पर्ने होला. हामी त अलि अगाडि आइपुगेका हुन्छौँ, सेटअप गर्नुपर्ने हुन्छ. हाम्रो टिम नै आउनेछौँ, म त आइ नै हाल्छु. बिना गुरुङ बहिनी पनि आउनुहुन्छ र नूतन गुरुङ बहिनी पनि, नूतन राई बहिनी पनि आउनुहुन्छ. हाम्रो अन्य दाजुहरू लाल साई दाई र मैता दाई भ्याउनु भएको खण्डमा उहाँहरूको पनि उपस्थिति हुनेछ. आउनुहोस्, यो च्यारिटीका लागि केही रकम उठाउने हेतुले एकछिन सहभागी भइदिनुहोस्. 45-50 मिनटमा सक्ने चाहिँ मैले प्लान गरेको छु. अब त्यहाँ गफ गर्दै जाँदा 1 घन्टा 1.5 घन्टा हुन्छ भने त्यसका लागि मैले अग्रिम क्षमा चाहेँ. तर स्पोर्ट्स आफ्टरनुनको डे हो, तपाईँहरू थकित भएर आउनुभएको हुन्छ. खान्ते पिन्ते गर्दै हामी रमाइलो गर्दै यो कार्यक्रम सञ्चालन गर्ने कोसिस गर्नेछौँ. बिएफबिएस गोर्खा रेडियोको पहिलो कोसिस हो श्रोता, र तपाईँले पक्कै साथ दिनुहुन्छ ग्यारिजनका श्रोताले भन्ने चाहिँ मैले पूर्ण आशा लिएको छु. अब गीत सुनौ, धेरै कुरा नगरौँ. निगम आचार्यले गाउनुभएको छ, कुनै दिन.

0: यो PFBS गोर्खा रेडियो हो।
1: साइकल चलाउनु तपाईको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवेको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाई भिज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अँध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।
0: BFBS गोर्खा रेडियो।

झर्किन्छ मुटुमा उदयनारायण झा अनि सञ्जीवनीले गाउनु भएको मिठो गीत सुन्यो श्रोता। हामीले कार्यक्रम मझेरीको तेस्रो यानि कि अन्तिम घण्टामा हुनुहुन्छ। म धनराज राय छु तपाईँको साथमा। अब एउटा रोचक जानकारी भन्दा नि एउटा रोचक नै भनौँ श्रोता, परमाणु बम एटोमिक बम कति चाहिँ शक्ति भएको हुन्छ, त्यसको 22 गुणा बढी शक्ति भएको एउटा क्षुद्र ग्रह चाहिँ पृथ्वीमा ठोकिने तर्खरमा रहेछ श्रोता। के कसो रहेछ, कहिले ठोकिने रहेछ, त्यो जानकारी लिइहालौँ न। कल्पना गरौँ त, आकाशबाट करिब 500 मिटर चौडाइको एउटा विशाल ढुङ्गा पृथ्वीतर्फ आउँदैछ, के गर्ने होला त्यतिखेर? वैज्ञानिकहरूले निगरानी गरिरहेको यस्तै एउटा क्षुद्र ग्रह एस्टेरोइड भन्ने यो बिनु भन्ने यो क्षुद्र ग्रह चाहिँ सन् 1999 पत्ता लागेको थियो र पृथ्वीबाट नजिक चाहिँ हरेक 6 वर्षमा एकपल्ट जाँदो रहेछ, गुज्रिँदो रहेछ श्रोता। हालका अध्ययन अनुसार बेनुले सन् 2182 कति अप्ठ्यारो पढ्नु भने 2026 सालमा छौँ, 2182 24 सेप्टेम्बरमा यो चाहिँ फेरि वैज्ञानिकहरूले हिसाब पनि कति ठ्याक्कै मिलाएका हुन्, अबको झन्नै 1000 वर्षै भनौँ न श्रोता मा चाहिँ 1000 होइन 100 वर्ष पछाडिको कुरा हो, चाहिँ पृथ्वीसँग ठोकिन सक्ने सम्भावना रहेको भनेका छन्। तर त्यो सम्भावना अत्यन्तै कम, करिब 2700 मध्ये एकपटक अर्थात् 0.037% मात्र प्रोबेबिलिटी रहेछ त्यसो हुनेको, त्यसैले अहिले डराइहाल्नु पर्ने अवस्था भने छैन। तर यदि दुर्भाग्यवश ठोकियो भने के होला? वैज्ञानिकहरूले गरेको अनुमान अनुसार करिब यसले चाहिँ करिब 1200 मेगाटन ऊर्जा उत्पादन गर्न सक्छ, जुन हिरोसिमामा खसालिएको एटोमिक बमको शक्तिभन्दा दर्जनौ गुणा बढी चाहिँ रहेछ। प्रभावका कारण चाहिँ विशाल भूकम्प, आगलागी, धुलोको बादल र वातावरणमा ठुलो परिवर्तन आउन सक्ने रहेछ। अनुसन्धानले यस्तो ठक्करले वायुमण्डलमा करोडौँ टन धुलो फैलाउन सक्ने देखाएको रहेछ। त्यस पछाडि सूर्यको प्रकाश कम पुग्ने, तापक्रम घट्ने, वर्षा कम हुने र वनस्पतिको वृद्धि प्रभावित हुने अवस्था आउन सक्छ। वैज्ञानिकहरूले यसलाई सानो स्तरको इम्प्याक्ट विन्टर अथवा प्रभावजन्य जाडोको अवस्था भनेर वर्णन गरेका छन्। रोचक कुरा चाहिँ के छ भने श्रोता, बेन्यु खतराको स्रोत मात्र होइन, नासाको ओसिरिस - रेक्स अभियानले यसबाट नमुना ल्याएर अध्ययन गरेको छ, जसले सौर्यमण्डलको सुरुवाती इतिहास र जीवनका आधारभूत रासायनिक तत्त्वबारे नयाँ जानकारी दिएको छ। बेन्यु अहिलेका लागि पृथ्वीको शत्रु होइन, बरु वैज्ञानिकहरूको लागि एउटा अन्तरिक्ष प्रयोगशाला जस्तै बनेको छ। र सबैभन्दा महत्त्वपूर्ण कुरा, वैज्ञानिकहरू यसको मार्गलाई निरन्तर निगरानी गरिरहेका छन्, त्यसैले मानव जातिसँग तयारी गर्ने समय प्रशस्त छ भनेर भनिएको छ यो लेखमा श्रोता। हजुर, अब यो 22 गुणा बढी शक्ति भएको एटोमिक बमको भन्दा बढी भएको यो क्षुद्र ग्रह एस्ट्रोइड बेनुको कुरा गर्यो। गीत सुन्नतर्फ लागौँ चोकतिर, आसिन डङ्गाल र सिसन पानियाको आवाजमा।

Hey, चोक तिर है भन्दै हुनुहुन्थ्यो आसिन डगाल अनि सिसन बनिया। पानाका क्लब ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोताका लागि जरुरी सूचना हो यो। ग्यारिजन ओपन डे गर्ने भएको रहेछ पानाका क्लबले शनिबार 20 जुनका दिन बिहानको 9 बजेदेखि रातको 10 बजेसम्म तपाईँहरूलाई फ्री सटल बस चाहिँ ग्यारिजनको स्विमिङ पुल चिटचाट कम्युनिटी सेन्टर अनि J16 कार पार्कबाट उपलब्ध गराइनेछ। तपाईँलाई आवत जावतका लागि पनि फ्री गरिदिएको रहेछ। त्यहाँ चाहिँ तपाईँलाई त्यो दिन चाहिँ डान्स पर्फर्मेन्स, फ्री गल्फ लेसनहरू, टेनिस लेसनहरू फ्री, स्विम ट्रायल लेसनहरू पनि फ्रीमा, स्प्ल्यास ब्यास फ्यामिली इभेन्ट हुँदै रहेछ त्यो पनि फ्रीमा पाउनुहुन्छ तपाईँहरूले। त्यहाँ डिनर सबै फ्रीमा छ, काराओकी पनि हुने रहेछ र ओपन जाम सेसन पनि हुने रहेछ। फुर्सद छ, तपाईँ शनिबार कतै जानुभएको छैन भने यो कार्यक्रम तपाईँका अनि तपाईँका परिवारका लागि चाहिँ हुनसक्छ। पानाका क्लबले चाहिँ मेम्बरसिप ओपन गर्नका लागि यो ग्यारिजन ओपन डे गरेको मेरो बुझाइ छ। श्रोता, मेम्बरसिप लिने सोच गर्दै हुनुहुन्छ नि, यो चाहिँ तपाईँका लागि एउटा बुझ्ने दिन हुनसक्छ। भ्याउनुहुन्छ भने सपरिवार जान अनुरोध गरिएको छ। अब हामी कुराउने सुन्छौँ कालीप्रसाद बास्कोटा र सोमिया बरालीको आवाजमा।

0: BFBS Gorkha Radio
1: तिमी अनलाइनमा हो?
2: अँ हो।
1: के गर्दै गरेको?
2: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोलेको थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
1: ए ल ल हुन्छ हुन्छ।
3: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।

हजुर, एउटा मिठो देउडा गीत सुन्ने श्रोता आकाश नारायण अनि अञ्जना गुरुङको आवाजमा तपाईँ हुनुहुन्छ बिएफबिएस गोर्खा रेडियो ब्रुनाईको प्रस्तुति कार्यक्रम मझेरी, र मझेरीको तेस्रो यानि कि अन्तिम घण्टामा छौँ श्रोता। ब्रिटिश फोर्सेस ब्रुनाईका श्रोता, तपाईँहरूको लागि एउटा जानकारी। 23 जुन मङ्गलबारका दिन बिहानको 9:30 बजेदेखि 11 बजेसम्म एडब्ल्युएस कम्युनिटी सपोर्ट टिमले चाहिँ एडल्ट आर्ट्स एन्ड क्राफ्ट सेसन गर्ने भएको छ, र यसपालिको सेसनमा नोटबुक मेकिङ भन्ने सेसन चाहिँ राखेको रहेछ कार्यक्रम। अब यो नोटबुक के कस्तो, अब कसरी सजाउने भन्ने कुरा होला, यो बारेमा मलाई पनि त्यति ज्ञान भएन। चिटचाट कम्युनिटी सेन्टरमा हुने छ यो कार्यक्रम। तपाईँहरूले $6 प्रति व्यक्ति तिर्नुपर्नेछ यदि यो सेसनमा सहभागिता जनाउन चाहनुहुन्छ भने। राम्रै सेसन हुन्छ जस्तो लाग्यो, नयाँ कुरा सिक्ने मौका छ। तपाईँले कसैलाई गिफ्ट दिनु पऱ्यो भने तपाईँले यसो आफै चाहिँ डेकोरेट गरेर नोटबुकहरू नै गिफ्ट दिन पनि सक्नुहुन्छ। क्युआर कोड उपलब्ध गराइएको छ हाई पेजमा, त्यहाँ गएर क्युआर कोड स्क्यान गर्नुहोला अनि आफ्नो सहभागिता जनाउनुहोला। अब अमित राईलाई सुन्छौँ, जसलाई हामी जन्तरै मामा भनेर पनि सुन्ने चिन्ने गरेका छौँ, फुलै फुलको भन्दै हुनुहुन्छ।

हजुर जन्तरी मामा अमित राईको आवाजमा मिठो गीत सुन्ने श्रोता फुलै फुलको हजुर. अब आजको प्रश्नको छिनो फानातिर लागौँ श्रोता. मैले आज पहिलो घन्टादेखि नै एउटा प्रश्न राखेको थिएँ, पौडी नसक्ने अनि अथवा नजान्ने जलचर पानीमा बस्ने जीव जन्तुहरूको जनावरहरूको नाम थाहा छ भने यसो लेखी पठाउनुहोस् है भनेको थिएँ. थुप्रैले लेख्नु भएन, आज थुप्रैले सहभागिता जनाउनुभयो तर उत्तर भने पठाउनु भएन. परदेशी घिमिरे माइलोज्यूले पास भन्नुभयो, त्यस पछाडि अरूले गर्नु भएन. हर्क खर्क गुरुङ मामाले हिप्पोपोटामस हो कि भन्नुभएको छ. हिप्पोपोटामसमा मिलेको छ मामा, तपाईँ र मेरो एन्सर मिल्यो यसमा. मैले चाहिँ स्पन्जेस, कोरल्स, सी एनिमोन्स, ओइस्टर्स, मसल्स र बार्निकल्स भनेर उत्तरहरू भेटेको थिएँ. अरू उत्तरहरू तपाईँहरूले पठाउनु भएन, खर्क गुरुङ मामाज्यूले पठाउनु भएको छ. तपाईँको उत्तर मिल्यो खर्क गुरुङ मामा, बधाई छ र धन्यवाद छ तपाईँले उत्तर पठाउनु भएकोमा. र खर्क गुरुङ मामाले चाहिँ एउटा गीत अनुरोध पनि गर्नुभएको छ. उहाँले अलि अगाडि पठाउनु भएको म्यासेज रहेछ, भर्खर देख्दैछु. नमस्कार धनराज भान्जा, रेडियो सुनेर मनोरञ्जन लिइरहेछु. नमस्कार छ मामालाई पनि र स्वागत पनि गर्न चाहे र समय मिलेमा एउटा असारे गीत सुनाइदिन विनम्र अनुरोध गर्दछु भनेर उहाँले चाहिँ हरिदेवी कोइरालाको आवाजमा भएको असारे गीत चाहिँ अनुरोध गरी पठाउनु भएको छ. सम्झना चाहिँ हजुर लगायत सम्पूर्ण श्रोताहरूलाई धेरै धेरै सम्झना गर्न चाहन्छु, धन्यवाद भनेर विदा लिइसक्नुभएको छ खर्क गुरुङ मामाले. खर्क गुरुङ मामा, तपाईँको सम्झना सम्पूर्ण श्रोतालाई पुगिसक्यो. अब उहाँहरूले यो गीत सुनेर पक्कै यो असारको ती चार गतिको दिनलाई चाहिँ सुनौलो बनाउनुहुनेछ पक्कै पनि भन्ने पूर्ण विश्वास लिएको छु. हजुर, अब हामी कार्यक्रमको कार्यक्रम मझेरीको तेस्रो घन्टाको पनि अन्तिममा आइपुगेका छौँ श्रोता. अब मैले बिदा लिनुपर्ने हुन्छ र अब बिदा लिँदै गर्दाखेरि हरिदेवी कोइरालाले गाउनुभएको खर्क गुरुङ मामाको अनुरोधमा असारे गीत सुम्पदै म पनि बिदा हुन्छु. यस पछाडि तपाईँहरूलाई ब्रुनाईका श्रोताहरूलाई बिना गुरुङ बहिनी आएर चाहिँ इन्टरटेन गराउनुहुनेछ भने अन्य श्रोताहरू नेटवर्कमा नै जोडिने हुनेछ, बेलायततर्फको नेटवर्कमा जोडिने हुनेछ. तपाईँहरू नमस्ते युकेमा मलाई बिदा दिनुहोस्. तपाईँहरूको समय सुखद रहोस्, सुखी रहनुहोस्, खुसी रहनुहोस्, स्वास्थ्य रहनुहोस्. हामी भोलि भेट्नेछौँ श्रोता. नमस्ते, बाई बाई.

सत्तासीन राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो महाधिवेशनको तयारी तीव्र पारिएको छ। असार 7-9 गतेसम्म चितवनको भरतपुरमा हुने महाधिवेशनका लागि उद्घाटन तथा बन्द सत्र स्थलको व्यवस्थापन अन्तिम चरणमा पुगेको छ। महाधिवेशनको उद्घाटन सत्र जिल्ला प्रहरी कार्यालय चितवन अगाडि रहेको गेस्ट हाउसको चौरमा हुनेछ। रासोपाले यसअघि पनि सोही स्थानमा विभिन्न कार्यक्रम गरेको थियो। पार्टी सभापति रवि लामिछाने प्रतिनिधि सभा निर्वाचनमा निर्वाचित भएपछि विजय सभा पनि यही गरिएको थियो। असार 7 गते दिउँसो 2 बजे

0: सहभागी हुने अनुमान गरिएको छ। त्यसमध्ये करिब 3500 प्रतिनिधि सहभागी हुनेछन्। प्रतिनिधिहरूले आवासको व्यवस्था स्वयं गर्नुपर्ने भए पनि व्यवस्थापन समितिले होटल व्यवसायीहरूसँग समन्वय गरेको जनाएको छ। भरतपुर, नारायणगढ र सौराहाका होटल व्यवसायी समितिसँग सहकार्य गरी प्रतिनिधिहरूलाई सहुलियत दरमा आवास उपलब्ध गराउने व्यवस्था मिलाइएको रासोपाले जनाएको छ। कम्पनी मोडलमा बनाउने गरी लगानीको ढाँचा स्वीकृत भइसकेको बुढी गण्डकी जलविद्युत आयोजना अब प्राधिकरण ढाँचामा अघि बढ्ने सरकारले घोषणा गरेको छ। आर्थिक वर्ष 2083-84 बजेटले 1200 मेगावाटको जलाशय युक्त आयोजना प्राधिकरण ढाँचामा बनाउने गरी अघि बढाइने उल्लेख गरेको छ। पहिलो अध्ययन भए यता बुढी गण्डकी बनाउने ढाँचा परिवर्तन हुँदै आएका छन्, तर आयोजना अझै पूर्व तयारीको चरणमै छ। शुरूमा करिब 2.5 खर्ब लागत अनुमान गरिएको आयोजनाको अहिलेको लागत अनुमान 4 खर्ब नाघिसकेको छ। बहुद्देश्य आयोजना भएकोले कम्पनी मोडलमा मात्र यसको औचित्य नहुने ऊर्जा जस्तो तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले बोल्दै आउनु भएको छ। अध्ययन तथा अन्य प्रयोजनका लागि विदा स्वीकृत गराएर वर्षौंसम्म विदेशमै बसोबास गर्ने र कार्यालयसँग सम्पर्क विहीन रहने कर्मचारीमाथि सरकारले कठोर कार्यवाही प्रक्रिया थालेको छ। सोही अनुसार विदेशी मुलुकको स्थायी आवासीय अनुमति पीआर लिएका 2 कर्मचारीलाई भविष्यमा समेत सरकारी सेवाका लागि अयोग्य ठहरिने सम्पर्कमा नआए भनेर पत्र गरेको छ। स्वीकृत विदा लिएर लामो समयसम्म सम्पर्कमा नआएका कर्मचारी मध्ये 529 जना शंकास्पद देखेका छन्। निजामती किताबखानाका महानिर्देशक श्रवण कुमार पोखरेलले संघतर्फ देखेको कुल 6234 विवरणलाई विशेष रूपमा अध्ययन गर्दा 529 विवरणमा बढ़ी नै छानबिन गर्नुपर्ने अवस्था रहेको बताउनुभयो। विदा स्वीकृत भएको मितिपछि पदस्थापन, बढ़ुवा, स्तर वृद्धि, समायोजन जस्ता घटना मध्ये केही पनि सक्रिय नदेखेको आधारमा विस्तृत अध्ययन गर्नुपर्ने भएको हो। शंकास्पद कर्मचारीमा सबैभन्दा बढ़ी स्वास्थ्य मन्त्रालय अन्तर्गत 287 छन्। त्यस्तै कृषि मन्त्रालयका 42 र वन मन्त्रालयका 37 जना छन्। ऊर्जा मन्त्रालय अन्तर्गत 29, सर्वोच्च अदालतमा तहत 18, सामान्य प्रशासन र उद्योग मन्त्रालयका 16, भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत 15, अर्थमा 13 र भूमि व्यवस्थाका 11 जना कर्मचारी छन्। साउदी जाने श्रमिकबाट सिप परीक्षणको नाममा $100 असुल्ने तयारी सिप प्रमाणीकरण कार्यक्रम सञ्चालन गरी रोजगारीका लागि साउदी अरेबिया जाने प्रत्येक नेपाली श्रमिकबाट $100 कम्तीमा 15,000 रूपियाँका दरले असुल्न लागिएको छ। काठमाडौँस्थित साउदी दूतावाससँग समन्वय गरेर थापासीमा इण्डस्ट्रियल ट्रेनिङ इन्स्टिच्युट नेपाल प्राली नामको परीक्षा केन्द्र खोलिसकेको भारतीय एजेन्टले बुधबारबाटै एसपीपी शुरू गर्न लागेको थियो, तर श्रमिकलाई अतिरिक्त भार थोपन्न लागेको विरोधमा म्यान पावर व्यवसाय उत्रेपछि तत्कालका लागि स्थगन भएको छ। काठमाडौँस्थित साउदी दूतावासले सूचना नै जारी गरेर परीक्षा बुधबारबाट परीक्षा लिने जानकारी गरेको थियो।
1: Radio.

बीएस गोर्खा रेडियो मार्फत यो शुभ बिहानीमा हाम्रा सम्पूर्ण श्रोताहरूको घर आँगनमा नेपालबाट उपस्थित म लेसपरी दाहालको शुभ प्रभातम। बीएफपीएस गोर्खा रेडियोको प्रातकालीन प्रस्तुति यस शुभ जागरण कार्यक्रममा तपाईँ आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। बीएफ

यसभरका रेडियो युके ब्रुनाई तथा संसारका सम्पूर्ण क्षेत्रहरूमा रहनुभएका हाम्रा आदरणीय जिज्ञासु श्रोतालाई हामी नेपालबाट कार्यक्रम निर्माण गरी श्रवण गराइरहेका छौँ। आज बिहिबार हो आदरणीय श्रोता, बिहिबार हामी भगवान विष्णुका विविध स्वरूपमा रहनुभएका शक्तिहरूको उपासना गर्ने गर्दछौँ। त्यसमा खास गरेर देवीहरूको उपासना बिहिबारका दिन हुने गर्दछ। त्यसै गरी भगवान विष्णुकै स्वरूपमा रहनुभएका देवताहरूका गुरु बृहस्पतिको पनि यो बिहिबारका दिन स्मरण गर्ने गरिन्छ, ज्ञान रूपमा र गुरु रूपमा र अरू भगवान विष्णुका विविध स्वरूपहरूमा रहेका देवीहरूका अनेक लीलाहरूको यस दिन स्मरण गर्ने गरिन्छ र हामी पनि त्यतातर्फ अग्रसर हुन सकौँ, यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई प्रारम्भ गर्ने अनुमति चाहन्छु। कार्यक्रमको प्रारम्भमा यो भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिहार बिहार गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी यस कार्यक्रममा दैनिक रूपमा चर्चा गर्ने गर्दछौँ, दैनिक रूपमा भेट्ने गर्दछौँ र हामी केही चर्चाहरू गर्ने गर्दछौँ, जुन चर्चाहरू धार्मिक हुन्, हाम्रो चित्तलाई शीतलता प्रदान गर्ने हुन् र कार्यक्रमको श्रवणपछि मैले यो कार्यक्रम सुनेर मेरो समय खेर थाले जस्तो नलागोस्, वास्तवमा यही हाम्रो प्रयत्न हो र हामी आज पनि चर्चा गरौँ केही धार्मिक चिन्तन बिन्दुहरूको आश्रय लिएर। र आजको हाम्रो चर्चाको बिन्दु छ स्वधर्म पालन। वास्तवमा स्वधर्म, स्व भनेको आफू, धर्म भनेको कर्तव्य कर्मप्रतिको जो लगाव छ त्यसैलाई स्वधर्म भनिएको छ। आफ्नो धर्म अर्थात् मनुष्यको धर्म, मनुष्यमा पनि हामी भिन्न भूगोल, भिन्न जाति, भिन्न परिस्थिति, भिन्न शरीर, भिन्न धर्म, भिन्न दर्शन, भिन्न संस्कृतिहरूका बिचमा शरीर धारण गरेर आएका छौँ। त्यसैले मानिस भन्दैमा सम्पूर्ण संसारका मानिसहरूको स्वधर्म एउटै हुँदैन, जुन लौकिक धर्महरूतर्फ दृष्टि लगाउँदा। पारमार्थिक रूपमा मनुष्यको एउटै धर्म हो आफूभित्र रहेको आफ्नो आत्माको साक्षात्कार गर्नु, अर्थात् आत्माको दर्शन गर्नु नै मनुष्यको पुरुषार्थ हो। यो अर्थमा सबैको समान स्थिति हुनसक्छ, तैपनि स्त्रीहरूलाई यसको अधिकार शास्त्रले दिएको देखिँदैन। त्यसैले वास्तवमा स्वधर्मको जो चर्चा छ त्यो व्यक्ति पछि फरक फरक हुनसक्छ, तर भगवान्तर्फको जो यात्रा छ मनुष्यको त्यसमा कुनै पनि भेद छैन। त्यो चाहे जुनसुकै धर्म सम्प्रदायको होस्, चाहे त्यो स्त्री होस्, चाहे चाण्डाल होस्, चाहे ब्राह्मण होस् अथवा अरू कुनै पनि अवस्थाको गरिब होस्, दुखी होस्, लुलो होस्, लङ्गड होस्, वास्तवमा बलियो होस्, धनी होस्, गरिब होस्, दरिद्र होस्, कुनै पनि भेद छैन। किनभने मुखबाट, जिब्रोबाट भगवान्को नामको स्मरण यदि उसले गर्ने चेष्टा गर्छ भने वास्तवमा ऊ महान सन्त हो, त्यसको हामीले पूजा गर्नुपर्छ भनेर उल्लेख गर्नुभएको छ भगवान्ले। भगवान्कै वाणीमा यस्ता कुराहरू आएका छन्। त्यसैले स्वधर्म पालनको जो व्यवस्था छ त्यो वास्तवमा व्यक्तिगत स्वधर्म हुन्छ। विद्यार्थीको पढ्ने धर्म, पिताको पालन गर्ने धर्म, पत्नीको सबैलाई सेवा गरेर प्रसन्न पार्ने धर्म, छोराछोरीको आफ्नो धर्म, कमाउनेको आफ्नो धर्म, गुमाउनेको आफ्नो धर्म, सज्जनहरूको पनि धर्म, धर्म आफ्नो हुन्छ। तर त्यो धर्मको के उद्देश्य हो, वास्तवमा त्यसले कहाँ लान्छ, त्योसँग सम्बन्धित रहेर नै मनुष्यले आफ्नो कल्याणको खोजी गर्नुपर्छ भनिएको छ। त्यसैले यही स्वधर्मको विषयमा केही चर्चाहरू गरौँ। श्रेयान् स्वधर्म विगुण परधर्मात् सुनिश्चितात् स्वधर्मे निधनम श्रेय परधर्म भया वह। अर्थात् राम्रोसँग आचरण गरिएको अर्काको धर्मभन्दा गुण रहित भए पनि आफ्नो धर्म अति उत्तम हुन्छ। आफ्नो धर्ममा त मर्नु पनि कल्याणकारक हुन्छ र अर्काको धर्मले सधैँ भयभीत गराउँछ भनेर भगवान्को यो वचन हो। भगवान्ले श्रीमद् भगवद् गीतामा यो कुरा उल्लेख गर्नुभएको छ। त्यसैले आदरणीय श्रोता, अब यहाँ स्वधर्मको हामी चर्चा गरौँ। एउटा स्वधर्म शरीरको छ, शरीर धारण गरेपछि शरीरको रक्षा गर्नु पनि स्वधर्म हो र एउटा स्वधर्म वास्तवमा आत्माको कल्याणको छ। त्यसैले मनुष्यको अगाडि एउटा त लौकिक सामञ्जस्यतामा आधारित रहेर भगवत प्राप्ति गर्ने जो कर्तव्य हो त्यसमा निरन्तर अग्रसर हुनु नै स्वधर्मको पालन हो भनिएको छ। किनभने स्वधर्म पालन, स्व भनेको आफू, ममै वांशो जीव लोके, जीव भनेको मेरो अंश हो भन्नुभएको छ भगवान्ले। त्यसैले भगवान्को जो जीव हो, जीवको आफ्नो भगवान हो, आफ्नो आले आफूलाई प्राप्त गर्न खोज्नु नै त्यो स्वधर्म हो र त्यसबाट विचलित भएमा दुःख प्राप्त हुन्छ भनेर उल्लेख गरिएको छ। त्यसैले यतातर्फ
हाम्रो दृष्टि जानका लागि यी चर्चाहरू आवश्यक छ भनिएको छ। पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएफपिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी यस कार्यक्रममा स्वधर्म पालनको केही चर्चाहरू गरिरहेका छौँ र अहिले हामीले भगवान्को वाणीमा रहेको श्रेयान स्वधर्म विगुणः परधर्मात् स्वनुष्ठितात् स्वधर्मे निधनम श्रेय परधर्म भयावह भनेर जो चर्चा गर्यौँ त्यसको प्र्याक्टिकल रूपमा अर्थात् आभ्यासिक रूपमा जीवनको दैनिकीमा कसले कसरी वास्तवमा पालना गरेको थियो त भनेर उदाहरणहरू शास्त्रले अनेकौँ दिएका छन्। ती मध्ये लाखौँ वर्ष अगाडि घटेका ती स्वधर्मका घटनाहरू अहिले हाम्रा अगाडि प्रत्यक्ष जस्तो भएर उभिएका छन्। त्यसैले त्यसको महिमालाई गाएर कहिले पनि सकिँदैन, किनभने लाखौँ वर्षदेखि यी महिमाहरू गाइरहेका छन् र हामी पनि गाउने र सुन्नेमा मनुष्य जन्मको प्राप्तिबाट जो सफलता प्राप्त हुन्छ त्यसको यो एउटा सिँढीमा उभिएका छौँ र शास्त्र अथवा परम्परा इतिहासले भन्छ, राजा दिलीपले गाईको बदलामा सिंहलाई आफ्नो शरीर दिएर आफ्नो अभिष्ट सिद्धि गरे। वास्तवमा राजा दिलीपसँग सन्तान थिएनन्। सन्तानको प्राप्तिका लागि उनले गरेको प्रयत्नबाट असफलता प्राप्त भएपछि गुरुको शरणमा गए। वशिष्ठले ध्यान दृष्टिले हेर्दा देवासुर सङ्ग्राम गर्न जाँदा पहिले एकचोटि फर्केर आउँदा नन्दिनी उनको अगाडि परेकी थिइन्, जो देव लोककी गाई हुन्। उनको दर्शन राजाले गर्न सकेनन् र आफ्नो सँगसँगै आफ्नो बाटो हिँडेर आए। तर गाईले आफ्नो अपमान गरेको सम्झेर निसन्तानको श्राप दिएको कुरा बताएर गाईको सेवा गर्न भन्नुभयो र आफूसँग रहेको नन्दिनीकी पुत्री जो थिइन् उनलाई सेवा गर्न लगाउनु भयो। राजा दिलीप भगवान् श्रीरामको परम्पराका जिजु बुवा हुनुहुन्छ भनेर उल्लेख गरिएको छ। त्यसैले उहाँले गरेको सेवाबाट निरन्तर प्रसन्न भइरहेकी नन्दिनीलाई एक दिन सिंहले आक्रमण गर्ने चेष्टा गर्यो र सिंहलाई राजाले धनुष बाणले कारवाही गर्न खोज्दा उनको हात जडबद्ध भयो, हात चलेन र सिंहलाई गाई नखानु, मेरो गुरुको गाई हो, बरु मेरो शरीरलाई लिनु भनेर राजाले सिंहलाई आश्वस्त पारे र शरीर दिन तयार भए र सिंहका अगाडि उनी लम्बसार परे। तर यमराज नै सिंह भनेर परीक्षामा आएका थिए भनिएको छ। त्यसपछि सन्तान रघु कुलका जो रघु थिए उनी दिलीपका छोरा हुन्। त्यही रघुवंशमा पछि पनातिको रूपमा भगवान् श्रीराम अवतीर्ण हुनुभएको प्रसङ्ग छँदैछ। त्यसैले आफ्नो धर्मको पालना गर्दाखेरि कठिनता अवश्य आउँछ, तर त्यसबाट प्राप्त हुने फल निकै ठुलो हुन्छ भनिएको छ। त्यस्तै आफ्नो शरीरको मासु परेवाको ज्यान बचाउनका लागि बाजलाई काटेर दिएका राजा सिबीले वास्तवमा स्वधर्मको पालना गरेर प्राप्त गरेको चिज मुख्य हो भनेर उल्लेख गरिएको छ। त्यसै गरी भक्त प्रह्लादले भगवान्को भक्ति रूपी स्वधर्मको पालन गर्नका लागि अनेक प्रकारका मृत्युका साधनहरूलाई स्वीकार गरी परम कल्याण पाए। आफ्नै पिताजीबाट मृत्युका अनेकौँ साधनहरू प्रयोग गरिएका थिए एउटा बच्चा प्रह्लादमाथि, तर प्रह्लादले भगवान्को भरोसामा ती सबैलाई थाहा पाए नथा पाए जस्तो गरेर स्वीकार गर्नुभयो र नृसिंह भगवान स्वयं प्रकट भएर आफ्नो भक्तको रक्षा गर्नुभयो र दुष्ट रूपमा रहेको हिरण्यकश्यपको वध गर्नुभयो भनेर हामी सबैका अगाडि छँदैछ। भागवतमा यो प्रसङ्ग सबैले हामीले सुनेकै छौँ। त्यसैले आदरणीय श्रोता, यो स्वधर्मको पालनाबाट प्राप्त भएको जो कीर्ति छ वास्तवमा त्यसले कीर्ति मात्रै दिँदैन, शान्ति आनन्द सुख र मनुष्य जन्मको सार्थकता पनि दिन्छ भनिएको छ। त्यस्तै गरी हरिश्चन्द्रले पुरै पृथ्वीको राज्य श्रीमती पुत्र र आफूलाई समेत बेचेर सत्य अथवा स्वधर्मको पालन गरेका थिए। हरिश्चन्द्र पनि भगवान् श्रीरामकै कुलका कुनै समयका राजा
थिए भनेर उल्लेख गरिएको छ। त्यसैले स्वधर्म पालन वास्तवमा गफ मात्रै होइन, त्यो पालना गरेर सिद्धिहरू अनेकौँ साधु सन्तहरू महन्तहरू अनेक भगवान्का भक्तहरूले प्राप्त गरेका छन्। यी प्रतिनिधि रूपमा केही उदाहरणहरू हामीले चर्चा गर्यौँ। वास्तवमा यी यसै ठुला थिए भनेर भन्न हुँदैन, किनभने भगवान्को भक्तिमा को ठुलो को सानो, जसले भक्ति गर्छ त्यही ठुलो, जो भक्ति गरेर पछाडि पर्छ त्यो सानो। वास्तवमा यसभन्दा अर्को कुनै जोख्ने तौलिने ठुलो छैन भनिएको छ। पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बीएफबीएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामीले स्वधर्म पालनको उदाहरणसहित केही सैद्धान्तिक चर्चाहरू गरिरहेका छौँ र महाभारतमा भनिएको यो कुराको चर्चा गरौँ। नजातु कामान न भयान न लोभात धर्मम त्यदे जीवित स्यापि हेतु नित्यो धर्म सुख दुखे तो नित्य जीवो नित्यो हेतु रस्य तो नित्य। अर्थात् मानिसले कुनै पनि समयमा काम भय वा लोभ अथवा जीवन रक्षाका लागि पनि धर्मको त्याग गर्नु हुँदैन, किनभने धर्म नित्य छ अर्थात् सधैँ रहनेछ र दुःख सुख अनित्य छन् अर्थात् क्षणिक छन्। त्यसैले जीव नित्य छ र जीवनको हेतु अनित्य छ। त्यसैले धर्ममा आफूलाई अडिग गराउने हो भने अवश्य पनि जीवको कल्याण हुन्छ। त्यही धर्ममा अडिगता नै स्वधर्म पालनको अवस्था हो र यसमा भगवानको शरणले निकै ठुलो मद्दत गर्छ भनिएको छ र एकमात्र मद्दतगार भगवान मात्रै हुनुहुन्छ भनिएको छ। त्यसैले यतातर्फ दृष्टि जान सकोस्, भगवानले हामीलाई कृपा गर्नुहोस्, यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई यहीँ विश्राम दिन्छु। हवस् त, आजलाई यो कार्यक्रम सञ्चालक लेसमणि दाहाल बिदा माग्छ। तपाईँको आजको दिन शुभ रहोस्। हरे राम हरे राम राम राम हरे हरे, हरे कृष्ण कृष्ण कृष्ण हरे हरे। नमस्कार।

नमस्ते, गुड मर्निङ। बिहानको समय छ अहिले बेलायतमा 6:38 पनि गएको छ र यो बिहानी समयमा आरम्भ भयो आज युजल हाम्रो नमस्ते युके।

आशा गर्छु बेलायतवासी बिउजिसक्नु भएको छ जहाँ जहाँ बिहानको समय छ। हिजो कतिखेरसम्म फुटबल इन्जोय गर्नुभयो त? हजुर, बेलायतवासीको लागि एकदमै खुसीको बिहान। कतिले हिजो मिस गर्नुभयो भने चाहिँ, कतिले हिजो रातभरि बसेर हेर्नुभयो भने र त्यसलाई सेलिब्रेट गर्नुभयो भने अलिकति ढिलो होला, होइन भने आजको दिन एकदमै धेरैले सेलिब्रेट गरिरहेका छन् र खुसी मनाइरहेका छन् इङ्ल्यान्डवासीहरू। ओपनिङ म्याच राम्रो गर्यो इङ्ल्यान्डले हिजो, र हिजोको गेम तपाईँले चाहिँ, हिजो के थियो, दुईवटा थियो, पोर्चुगल भर्सेस डिआर कङ्गो अनि इङ्ल्यान्ड भर्सेस क्रोसियाको, र हिजो यो वर्ल्ड कप फुटबल यो गेम, हिजोको त्यो इङ्ल्यान्डको राम्रो नतिजा छ, होइन, 4 गोल लगायो क्रोसियालाई, क्रोसियाको 2 थियो, इङ्ल्यान्डको 4 भने। अब आज चाहिँ आज पनि अरू 2 गेमहरू रहेका छन्, सो आज पनि तपाईँहरू इन्जोय गर्नुहुनेछ पक्कै, अथवा त्यतिखेर लाइभ हेर्न पाउनु भएन भने पछाडि फेरि, आज भोलि त फेरि पाइन्छन् धेरै इन्टरनेटमा, युट्युबतिर पनि, सोसियल मिडियामा, होइन, यसो गोल स्कोर गरेकोहरू अथवा गेमहरू तपाईँ हेर्न सक्नुहुन्छ। सो फार सो गुड फुटबलको लागि, अब कतिपय देशको लागि नभए पनि इङ्ल्यान्डको लागि पनि त्यो चाहिँ राम्रै नै भइरहेको छ अहिले, र स्कटल्यान्डको लागि पनि। यो फुटबलको कुरा छँदै नै छ, हामी त्यो प्रसङ्ग राख्दै नै जान्छौँ। नेपाल कपको पनि इभन हिजो पनि नेपाल कपको गेम थियो, होइन, र सेमी फाइनलमा रूपाजी जानुभएको थियो, उहाँको तर्फबाट तपाईँले लाइभ प्रत्यक्ष प्रसारण सुनि पनि सक्नु भएको छ भने। अब आज वेदरको, यतिखेर बिहानै वेदरको चर्चा गर्नुपर्दाखेरि हामी कहाँ चाहिँ एकदमै यस्तो राम्रो छ, यति राम्रो दृश्य छ भनेर साध्य छैन, हजुर भन्न खोजेको चाहिँ आज यस्तो राम्रो हुस्सु लागेको छ यहाँनिर, कहिले राम्रो पानी पर्छ, कहिले राम्रो घाम लाग्छ, कहिले यस्तो राम्रो ब्युटिफुल हुस्सु, यति राम्रो हुस्सु लागेको छ कि त्यसभित्र हराउँदाखेरि कस्तो एक किसिमको त्यो अलिअलि सिम सिम त्यो हुस्सुको पानी पनि, होइन, अनि अलिक परसम्म पनि नदेखिने, बादल पनि उडेर आए धुवा जस्तो देखिने, हो यस्तो प्रकारको हुस्सुले एकदमै रमणीय दृश्य यतातिर केन्ट एरियामा, हामी कहाँ फेरि केन्ट एरिया पनि ठुलो छ, होइन, फोक्सटनमा चाहिँ अहिले यस्तो स्थिति छ। अब आजको कार्यक्रमलाई आउनुहोस्, हामीले नरेन्द्र प्यासीले गाउनुभएको गीतबाट अगाडि बढाउँ। अघि स्वरूप राज आचार्यलाई सुन्दै थियो भने अब पालो नरेन्द्र प्यासीको।

0: एसबीएस गोर्खा रेडियो।
1: खाना कस्तो थियो हजुर?
2: राम्रै थियो, धन्यवाद।
3: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
2: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
1: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौँ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।

समय बिहानको 6:50 गएको छ। हामीले अमृता साम्बाहाङफे लिम्बू साथीहरूले गाउनु भएको गीत सुनेर यो बिहानीको समय सायद तपाईँले इन्जोय गरिरहनु भएको थियो होला। र बिहानीको समय नभएको ठाउँमा पनि समय फरक समय अनुसार नै यहाँहरूले इन्जोय गरिरहनु भएको होला भन्ने सोचिरहेको छु। र अहिले अब एकछिनमा फेरि ज्ञान लामालाई सुन्दै हामी अगाडि बढ्ने हो, समाचारतर्फ लाग्ने हो। र आजको डेट भन्नुपर्दाखेरि आज विक्रम सम्बत 2083 साल असार महिनाको चौथो दिन हो आज 4 गते। हजुर, असार 4 गते बिहिबारको दिन, तदनुसार जुन 18 तारिक सन् 2026 दिन हो आजको दिन। ज्येष्ठ शुक्ल चतुर्थी पर्यो। हजुर, र अब आगामी दिनहरूमा यसो हेर्दै जाँदाखेरि विश्व लागु पदार्थ ओसार पसार दिवस, यो चाहिँ नेक्स्ट विकको कुरा पर्यो। र अबको 2 दिनमा विश्व शरणार्थी दिवस आइरहेको छ यहाँ क्यालेन्डरमा, नेपाली क्यालेन्डरमा हेर्दाखेरि। हजुर, र हिजो विश्व खडेरी रोकथाम दिवस थियो। र यसरी दिवसहरू विभिन्न आउँदै गरिरहेका हुन्छन्, आइरहेका हुन्छन् चाडपर्वहरू, अब बिस्तारै बिस्तारै आउँदै पनि जान्छन् होइन। तुलसीको बिउ रोप्नु तपाईँ रोप्ने सोचिरहनु भएको छ र कुन दिन होला भनेर सोचिरहनु भएको छ भने चाहिँ 7 दिनमा है, अबको 7 दिनमा असार 11 गते अर्थात् जुन 25 तारिकको दिनमा चाहिँ तुलसीको बीज रोप्ने दिन परेको छ। हजुर, र अब असार लाग्यो, असार भनेपछि दही चिउरा खाने दिन पनि नजिक नजिक आउँदैछ। असार पन्ध्र अब धान रोप्नको लागि व्यस्त समय हो नेपालको लागि भन्नुपर्दाखेरि। यो राष्ट्रिय धान दिवस पनि मनाइन्छ असारकै महिनामा मनाइन्छ। असार कहिले छ? असार 15 गते हो एज युजल, यहाँको चाहिँ जुन महिनाको चाहिँ 29 तारिक पर्छ। हजुर, र असारमा एकदमै जेठको अन्तिमतिरदेखि पानी पर्ने सिजन होइन, जे असार साउन भदौसम्म हरियो भइरहन्छ। भदौमा अझै हरियो मकै पनि पाक्ने बेला हो र मकै इन्जोय गर्ने बेला, हरियो मकै पोलेर खाने बेला चाहिँ विशेष भदौमा। र अहिले असार साउन यो समय सिजनमा चाहिँ नेपालमा जुन पानी चाहिँ अलि अगाडि समयमा पर्नुपर्ने पानी अलि ढिला भइरहेको छ भन्ने कुरा मैले सुनिरहेको थिएँ होइन। र अलिकति ढिला किन भन्दाखेरि उता बङ्गालको खाडीतिरबाट आउने जुन हावा छ त्यहाँको हावाको चापलाई अलिकति चापमा असर पर्यो भने, बद्लियो भने चाहिँ यसरी अलिकति ढिलो पानी यतातिर नेपालमा आइपुग्छ, अथवा पानी आउने नआउने त्यतातिरको चापले भर पर्छ। यतातिरको बेलायतको पनि आफ्नै छ पश्चिम भेगतिरको हावा होइन, र त्यो बादल यतातिरबाट आउँछ भने नेपालमा पश्चिमी नेपालकै पश्चिम दक्षिणी भेग बङ्गालतिर, माफ गर्नुहोस् पश्चिम दक्षिणी होइन, उतातिर पूर्व दक्षिणी भेगतिर, अझै दक्षिण अनि भेगतिर चाहिँ बङ्गालको खाडीतिरबाट चाहिँ आउने गर्छ। सो अलिकति ढिलाइ भएको भन्ने सुनेको थिएँ, तर अब त्यो ढिलाइले चाहिँ कस्तो भने, ढिलाइ भएपछि यसले रोपाइँलाई अलिकति असर गर्दो रहेछ, तर होपफुली अब चाहिँ पानी आइरहेको छ होला भन्ने सोचिरहेको छु। मैले यहाँ चाहिँ देख्न सकिरहेको छैन, तर त्यहाँ नेपालको चाड त हेरेको छैन, तर पनि त्यो न्युजमा देखिरहेको थिएँ। एनिवे, अब यो बेलामा प्रश्न राख्ने बेला पनि भएको छ। प्रश्न, इङ्ल्यान्डले अहिलेसम्म कतिपटक वर्ल्ड कप होस्ट गरेको छ र कहिले गर्यो भन्ने कुरा हो सोधाइ, दुईवटा छ। हजुर, कतिपटक अनि कहिले कहिले, यदि अब त्यहाँ पटक पटक छ भने कहिले कहिले, नत्र भने कहिले, तपाईँले त्यो पनि पत्ता लगाउनु पर्यो। सबै डेट सबै चाहिँदैन, तर हामीलाई साल भन्नुभए हुन्छ कुन सालमा वर्ल्ड कप इङ्ल्यान्डले होस्ट गरेको हो। र इङ्ल्यान्ड भर्सेस क्रोएसियाको गेममा इङ्ल्यान्डले राम्रो गरेको छ होइन, यसपालि यो ओपनिङ म्याच वर्ल्ड कपको राम्रो गरे इङ्ल्यान्डले। अब अगाडि अझै हेर्नु बाँकी छ, के हुँदै जान्छ होइन। थुप्रै देशहरूको यसरी नै ओपनिङ गेमहरू चलिरहेको छ अहिले, विभिन्न ग्रुप स्टेजको खेलहरू भइरहेका छन्। र यो वर्ल्ड कप सुरु भएपछि हामीले वर्ल्ड कपै प्रश्न राखिरहेका छौँ, र स्कोरको कुराहरू पनि पछि आउँछन् है। अहिले अलिकति ग्रुप स्टेजमा अलिक धेरैहरू गेम भइरहेको छ, त्यसैले गर्दाखेरि अहिलेभन्दा अलिक पछि पछि चाहिँ बल्ल सायद त्यो त्यस्तो प्रश्न राख्दाखेरि सायद रमाइलो पनि हुन्छ होला।
होला भन्ने सोचिरहेका छौँ। अब ज्ञान लामाले गाउनु भएको गीत छ एउटा, माया लाउ है भन्ने। यो गीत सुन्दै समाचारतिर लागौँ।

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: सम्पत्ति छानबिन आयोगलाई दिइएको समय सीमा सकेर अर्को एक महिना थपिँदा समेत आयोगलाई आफ्नो जिम्मेवारी पूरा गर्न धौधौ पर्ने देखिएको छ। 2063 सालपछि सार्वजनिक पदमा पुगेका राजनीतिक नेतृत्व संवैधानिक पदाधिकारी उच्च सरकारी कर्मचारी सुरक्षा निकायका अधिकारी तथा न्याय सेवासँग सम्बन्धित व्यक्तिहरूको सम्पत्तिको स्रोत र वैधता परीक्षण गर्न गत वैशाख 2 गते बसेको मन्त्री परिषदको निर्णयबाट गठन भएको आयोगले वैशाखको अन्तिम साता सार्वजनिक सूचना जारी गरी सम्पत्ति विवरण माग गरेको थियो। जेठ मसान्तसम्मको समय पाएको आयोगले समयावधिभित्र पर्याप्त विवरण संकलन गर्न नसकेपछि आयोगको समय एक महिना अर्थात असार मसान्तसम्म थपिएको छ। यद्यपि हालसम्म करिब 10,000 जनाले मात्र आफ्नो सम्पत्ति विवरण बुझाएको आयोगले जनाएको छ। आयोगको प्रारम्भिक अनुमान अनुसार पहिलो चरणमै 20,000 भन्दा बढ़ी तथा समग्रमा 30,000 भन्दा बढ़ी व्यक्तिको सम्पत्ति विवरण संकलन हुनुपर्ने देखिएको थियो, तर विवरण बुझाउनेको संख्या अपेक्षा भन्दा कम देखिएको छ। आयोगका सदस्य तथा प्रवक्ता गणेश केसीले भने पछिल्लो समय सम्पत्ति विवरण प्राप्त भइरहेको बताउनु भएको छ। आयोगले सबै विवरणलाई व्यवस्थित गरी अध्ययन गर्ने काम गरिरहेको छ। आयोगलाई 2063 सालदेखि 2082 साल

350 जना प्राध्यापक र कर्मचारीलाई 15 दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ। त्रिवीको अधीन विधा सुव्यवस्थापन कार्यान्वयन समितिले बुधबार सार्वजनिक सूचना जारी गर्दै सो निर्देशन दिएको हो। अध्ययन विधा उपभोग गरेपछि विश्वविद्यालयको नियमानुसार सेवामा नफर्केका तथा तोकिएको अवधि पूरा नगरी सेवा छाडेका शिक्षक कर्मचारीलाई समितिको कार्यालयमा सम्पर्क राख्न आग्रह गरेको हो। अघिल्ला उपकुलपति प्राध्यापक डाक्टर दीपक अर्यालको नेतृत्वको पदाधिकारीले अध्ययन विधा सकिएका प्राध्यापक र कर्मचारीलाई सम्पर्कमा आउन निर्देशन दिएको थियो। सोही निर्देशनको आधारमा त्रिवीले सूचना जारी गरेको हो। परिमार्जित सुविधा थैली लागू भएको 2 सातामै स्वास्थ्य बीमा बोर्ड पुनः आफ्नो निर्णय सच्याउने तयारीमा पुगेको छ। सेवा प्रदायक अस्पतालहरूले औषधि तथा औषधिजन्य सामग्रीको दर रेट अत्यन्त न्यून निर्धारण गरिएको भन्दै तीव्र असन्तुष्टि जनाएपछि बोर्डले पुनः अध्ययन समिति गठन गरेको हो। यस घटनाले नेपालको स्वास्थ्य बीमा कार्यक्रम अध्ययन अनुसन्धान विनै हतारमा सञ्चालन र परिमार्जन हुँदै आएको आरोपलाई थप बल पुगेको छ। गत 11 जेठमा बसेको बोर्ड बैठकले स्वास्थ्य बीमा बोर्डको सुविधा थैली तेस्रो संशोधन 2083 स्वीकृत गर्दै 16 जेठदेखि नयाँ दर रेट लागू गरेको थियो। तर लागू भएको केही दिनमै सरकारी तथा निजी अस्पतालहरूले उक्त दर रेटमा सेवा दिन नसक्ने जनाउँदै गुनासो गर्न थालेका छन्। कतिपय अस्पतालहरूले बीमा सेवा समिति वा बन्द गर्ने सूचना नै जारी गरिसकेका छन्। विवादित व्यक्ति सिफारिशमा परेपछि नेपाल धितो पत्र बोर्ड सेबोन अध्यक्ष नियुक्ति प्रक्रिया नै अन्यलमा परेको छ। गत 11 जेठमै सिफारिस समितिले सिफारिश गरेका 3 जनाको नाम अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले मन्त्री परिषदमा पेश गर्नुभएको थियो। सिफारिस समितिले 4 जना उम्मेद्वारहरू डाक्टर नमराज अधिकारी, विनय देवाचार्य, मुकुन्द कुमार छेत्री र डाक्टर गोपाल प्रसाद भट्टको कार्ययोजना प्रस्तुतिकरण र अन्तर्वार्ता सम्पन्न गरी 3 जनाको नाम सिफारिश गरेको थियो। सिफारिशमा आचार्य, छेत्री र भट्ट पर्नु भएको थियो। स्रोत अनुसार छेत्रीलाई अध्यक्ष बनाउने उद्देश्यसहित अर्थ मन्त्रालयले सम्पूर्ण प्रक्रिया अघि बढाएको थियो। आवेदन दिने 47 जनाको नामावली गोप्य राखेको अर्थ मन्त्रालयले सिफारिसका लागि समितिले तर्जुमा गरेको कार्यविधि समेत सार्वजनिक गरेको छैन। भारतीय अवरोधका कारण चिया निकासी ठप्प भएपछि चिया उद्योगहरू धमाधम बन्द भएको भन्दै कूटनीतिक पहल गर्न उद्योग वाणिज्य महासंघले सरकारसँग आग्रह गरेको छ। हवस्।

वेलकम ब्याक उदय सोताङ अनि मनिला सोताङले गाउनु भएको गीत हामीले अहिले सुन्यौँ यो 7 बजेको न्युज पछाडि. समय अब 7 बजेर अहिले 10 मिनट गयो बेलायतको समय. यहाँहरूलाई फेरि पनि पुनः स्वागत गर्छु आज बिहानीको यो सो नमस्ते युकेमा. र आजको यो आजको मात्र होइन कि लगभग भोलि पर्सि पर्सि होइन एक सातासम्मको हामी कुरा गरिरहेका हुन्छौँ वेदरको मौसमको. अब यो सप्ताहन्तसम्म के छ यसो हेरौँ. वेदरको चर्चा गर्नुपर्दाखेरि हामी कहाँ त हुस्तु लागेको छ भनेर अघि नै भनेको थिएँ होइन, तपाईँ कहाँ कस्तो छ कुनै लेख्दै गर्नु होला. र अब आज 18 तारिक हो जुनको, 19, 20, 21 आइतबार 21 जुन हो र 21 जुनको दिनमा तपाईँहरूको कार्यक्रम पनि छ. शनिबार त यो शनिबार झन् धेरै कार्यक्रमहरू छन् तपाईँहरूको. र अब 21 तारिकको दिनमा गर्नुहुने कार्यक्रम चाहिँ अब त्यो दिनको कार्यक्रम चाहिँ एकदमै लङ्गेस्ट दिन आइतबारको दिन पर्छ, जुन महिनाको 21 तारिक. हजुर, यो आउने आइतबार. हुन त यो हरेक वर्ष जुन 21 तारिकै पर्छ भन्ने छैन, कहिले 20 तारिक परेको हुन्छ, कहिले 21, कहिले 22 पनि यो भइरहेको हुन्छ. र यसपालिको सबभन्दा लामो समय चाहिँ घाम लाग्ने समय माथि उत्तरी ध्रुव र दक्षिण ध्रुवको कुरा आउँछ यसमा होइन, र अलिकति टिल्टेड हुन्छ कि पृथ्वी सूर्यतिर. र त्यतिखेर चाहिँ त्यो टिल्टेड भएको बेलामा अलिकति ढल्केको बेलामा भनौँ न एकदमै लामो हुन्छ सूर्यलाई परिक्रमा गर्ने बेलामा त्यो दिन एकदमै लामो र रात चाहिँ छोटो सबभन्दा छोटो हुन्छ. र यसको यसपालिको एक्ज्याक्ट टाइम 9:24 जाँदा परेको छ यहाँ बेलायतको ब्रिटिस समर टाइममा. हजुर, 9:24 जाँदाभन्दा बिहानको समयमा पर्दो रहेछ एकदमै लामो. एनिवे त्यो यसो टाइम हेर्दाखेरि चाहिँ र एकदम छोटो समय मात्रै रात पर्ने, लामो समयसम्म चाहिँ घाम लाग्ने त्यो दिन लामो हुने. एनिवे यो भयो वेदरको कुरा गर्दाखेरि सँगसँगै आएको कुरा. अब आज कहाँ छ त सनलाइट धेरै, आज सनलाइट धेरै इङ्ल्यान्डको पूर्वीय भेग भयो अनि इङ्ल्यान्डको मध्य भूभाग मिडल्यान्डतिर, आज इस्ट एङ्ग्लिया भयो, लन्डनतिर पनि आज दिनभरि प्राय आकाश खुला भइरहन्छ र अरू ठाउँमा चाहिँ बादल लाग्छ. माथि स्कटल्यान्डमा प्राय नर्दर्न आयरल्यान्ड र स्कटल्यान्डमा बादल लाग्ने, पानी पर्ने हुन्छ र स्कटल्यान्डको दक्षिणी र इङ्ल्यान्डको उत्तरी भूभागतिर बाक्लो पानी पनि पर्छ आज, इभन वेल्सको उत्तरी इलाकासम्म. र आज तापक्रम भनेको लन्डन एरियामा 27 डिग्री सेल्सियस म्याक्सिमम्, नर्थइस्टतिर 28, बर्मिङहामतिर 24, कार्डिफमा 23, बेलफास्टमा 20 र स्कटल्यान्डमा हेर्ने हो भने 15-18 डिग्री, ग्लास्गो अनि एडिनबर्गतिर 18 डिग्री सेल्सियस मात्रै हुन्छ. स्कटल्यान्डतिर नर्मली अलि शीतलै हुन्छ, चिसो चिसो नै हुन्छ, पानी पनि परिरहन्छ. र अब भोलि अब आज राति पनि स्कटल्यान्डमा पानी परिरहेको पाउँछ माथि उत्तर इलाकातिर र भोलि बिहान 6 बजेतिरको तापक्रम हेर्ने हो भने चाहिँ 14-15 डिग्री सेल्सियस हुन्छ माथिदेखि तलसम्म हेर्दाखेरि. र भोलि फ्राइडे हो, शुक्रबारको दिन, पानी पर्छ नर्दर्न आयरल्यान्डतिर, माथि स्कटल्यान्डमा, वेल्समा बादल लाग्छ, इङ्ल्यान्डको पश्चिम भेगमा पनि बादल लाग्छ, इभन उत्तरी इलाकातिर पनि र इङ्ल्यान्डको धेरै ठाउँमा पनि घमाइलो हुन्छ. इङ्ल्यान्डको पूर्वीय भेग, मध्य भूभाग, मिडल्यान्डतिर, दक्षिणी इलाका सबै घमाइलो हुन्छ. दक्षिणी हावा आइरहेको हुन्छ भोलि पनि र दक्षिणी हावा भनेपछि उता फ्रान्सतिरबाट अझै तलबाट युरोपतिरबाट आउने दक्षिणी हावा, युरोपतिर एकदमै तातो छ गर्मी, त्यही गर्मी हावा यता आउँछ र यसले आइरहेको छ. र फ्राइडे भोलि शुक्रबार चाहिँ 30 डिग्री सेल्सियससम्म पुग्न सक्ने सम्भावनाका कुरा मौसमविदहरूले गरेका छन्. लन्डनमा, नर्विचमा 30 डिग्री र यता लिभरपुल, बर्मिङहामतिर 25-26 अनि कार्डिफतिर 24 डिग्री सेल्सियस, बेलफास्टतिर 19, माथि स्कटल्यान्डतिर 14-20 डिग्री सेल्सियस, एबर्डिनतिर हो 20 भनेको, अरू ठाउँमा त हुँदैन. हजुर, त्यो छ भोलि सबभन्दा धेरै तापक्रम चाहिँ भोलि शुक्रबारको दिनमा हुन्छ भनिएको छ. अब शनिबार चाहिँ अलिअलि पश्चिमी हावा पनि चल्न थाल्छ फेरि र शनिबारको दिनको मौसम हेर्दाखेरि इङ्ल्यान्ड वेल्समा अलिअलि बादल लाग्ने होइन, सुक्खा नै हुने, घाम पनि लाग्ने र यो नर्दर्न आयरल्यान्डतिर अलिअलि घाम बादल हुने, माथि स्कटल्यान्डको उत्तरी इलाकातिर मात्रै अलिअलि पानी पर्ने हो, अन्यथा सुक्खा नै हुन्छ. इङ्ल्यान्ड वेल्समा
अलिअलि बादल लाग्यो भने पानी पर्दैन. लन्डनमा 27 डिग्री हुन्छ शनिबारको दिनमा, तापक्रम अलिक घट्छ. र माथि स्कटल्यान्डतिर बेलफास्टतिर त्यस्तै नै हुन्छ उत्तरी इलाकातिर चाहिँ, र कार्डिफतिर 22 होइन अलिक शीतल हुन्छ यता पश्चिमी इलाका. पूर्वी इलाका अलिकति इङ्ल्यान्डको यो कस्तो भने तातो हुन्छ. र आइतबारको दिन एकदमै घमाइलो सुक्खा दिन, दक्षिण पश्चिमी हावा अलिअलि चल्छ तर माथि इलाकातिर मात्रै. र नर्दर्न आयरल्यान्ड स्कटल्यान्डमा हो अलिअलि बादल लाग्ने भनेको, अन्यथा अरू ठाउँमा सबै घमाइलो हुन्छ. लन्डनतिर 29 डिग्री सेल्सियसको तापक्रम हुन्छ भने माथि लो इलाकामा त त्यस्तै नै हो. कार्डिफतिर नि 27 पुग्छ, बर्मिङ्गहाम अनि कार्डिफतिर 27 डिग्री सेल्सियस यो आइतबार पुग्नेवाला रहेछ. मौसमको चर्चा यति नै गरौँ, गीत सुनाउ आउनुहोस्. युवेश थापाले गाउनुभएको गीत छ यो मुटु मेरो भन्ने, हजुर सुरु गरेको छु मैले, इन्जोय गर्नुहोस्.

छोटो गीत थियो युवेश थापाले गाउनु भएको। समय बिहानको 7 बजेर, अहिले बेलायतको समय चाहिँ 18 मिनट, 7 बजेर 18 मिनट गएको छ बिहानको, र नेपालको टाइम हेर्नु पर्दाखेरि यतिखेर नेपालको टाइम अहिले दिउँसोको 12 बजिसक्यो, 12 बजेर पनि 3 मिनट गइसकेको छ भने ब्रुनाई र हङकङतिर अहिले दिउँसोको 2 बजेर 18 मिनट गएको छ। अब आजको पात्र एकचोटि फेरि पनि हेर्न चाहन्छु म, यहाँहरूलाई जानकारी गराउँ। आजको दिनको कुरा गर्नुपर्दाखेरि आज असार महिनाको 4th दिन हो। हजुर, आज विक्रम सम्बत 2083 साल असार महिनाको 4 गते हो, बिहिबारको दिन। यता जुन महिनाको चाहिँ आज 18 जुन पर्यो सन् 2026 को। आजको वैदेशिक विनिमय दर हेर्दाखेरि आज पाउन्ड स्टर्लिङको भाउ छ, 1 को खरिदर 202 रुपियाँ 36 पैसा र बिक्री दर 203 रुपियाँ 17 पैसा। पाउन्ड स्टर्लिङ 1 को खरिदर आज 202 रुपियाँ 36 पैसा छ र बिक्री दर 203 रुपियाँ 17 पैसा। सुन र चाँदीको मूल्य हेर्दाखेरि आज प्रति तोला सुनको मूल्य 297,200 रुपियाँ, 297,200 रुपियाँ प्रति तोला सुनको मूल्य छ भने चाँदी प्रति तोलाको मूल्य छ आज 4,945 रुपियाँ, 4,945 रुपियाँ चाहिँ आज चाँदी प्रति तोलाको मूल्य छ। नेपाल सुन चाँदी व्यवसायी महासङ्घले तोकेको सुन र चाँदीको मूल्य भयो यो। अब गीत सुन्छौँ हामी द एलिमेन्ट्सको।

गोर्खा रेडियो। यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334, र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएचडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।

पुरानो गीत हामीले सुन्दै थियौँ, खड्कबहादुर बुढा अनि लीलावतीले गाउनु भएको गीत, लीलावती बुढा र खड्क बुढाले गाउनु भएको. हजुर, निकै अगाडिको गीत हो, तपाईँकै पालाको हुनसक्छ होइन, अथवा तपाईँले पहिलोचोटि सुन्नुभएको होला यो गीत. सायद तपाईँले पहिलोचोटि सुन्नुभएको भए पनि अहो कति राम्रो गीत रहेछ है, हाम्रो पुरानो गीत भनेर तपाईँले मायाले सुन्नु पनि भयो होला, यतिखेर इन्जोय गर्नुभयो होला भन्ने सोचिरहेको छ. यस्तै एउटा फेरि अर्को गीत पनि छ, राजु परियार शर्मिला गुरुङले धेरै अगाडि, राजु परियारजी र शर्मिलाजी त्यतिखेर एकदमै उहाँहरूको त्यो फोटो त्यो भिडियो त्यहाँ देख्न सकिन्छ कि, एकदमै भर्खरको हुनुहुन्छ कि हजुर, त्यतिखेर गाउनु भएको रहेछ यो गीत. एउटा गीत छ चौतारीको बर भन्ने, त्यो पनि म सुनाउँछु. हाम्रो बम गुरुङज्यूले सबैलाई सुनाउन चाहनुभएको छ, उहाँले अगाडि पछिल्लो समयमा यो डिजिटली बनाइएको गीत भन्ने त भएको थियो, तर डिजिटली एआईले बनाएको गीत चाहिँ हामी प्रायः यहाँ सुनाउँदैनौँ, प्राय भन्दाखेरि पनि अहिले हामीले सुनाइरहेका छैनौँ, र अब कहिले सुनाउन पाइन्छ त्यो हामीलाई थाहा छैन होइन, हाम्रो गाइडलाइनमा अहिले छैन, त्यसैले गर्दाखेरि पुरानै गीत म सुनाउनेछु उहाँले भन्नुभएको. र आज अब यतिखेर राशिफल पनि सुन्ने बेला भयो, तपाईँ हाम्रो राशिफल तयार हुनुहुन्छ भने आउनुहोस्, अब एकछिन त्यतातिर ध्यान दिनुपर्छ, मेष राशिबाट सुरु पनि गरौँ. मेष राशिको आजको दिन सुरुवात सामान्य रहे पनि क्रमशः व्यस्तता भने बढ्दै जानेछ. अचानक आएको जिम्मेवारीले समय व्यवस्थापनको आवश्यकता महसुस गराउला. आफूले लिएको निर्णयमा दृढ रहँदा काम सहज रूपमा अगाडि बढ्नेछ. वृष राशि, आज मनले नयाँ स्वाद खोज्न सक्छ. दैनिकी भन्दा फरक काममा संलग्न हुँदा ताजापन महसुस होला. कसैको प्रेरणादायी कुराले सोचमा सकारात्मक प्रभाव पार्न सक्छ र साना खुसीका क्षणले दिनलाई रमाइलो बनाउनेछन्. मिथुन राशि, आज कुनै अधुरो विषय टुङ्ग्याउने अवसर प्राप्त हुनेछ. विगतमा गरेको प्रयासले परिणाम बिस्तारै देखिन थाल्छ. घर परिवारसँगको समयले मानसिक सन्तुलन कायम राख्न मद्दत गर्नेछ. कर्कट राशिको आज नयाँ जानकारीले दिनलाई रोचक बनाउला. सामान्य भेटघाटबाट पनि उपयोगी कुरा सिक्न पाइएला र भविष्यका लागि नयाँ सोच जन्मिन सक्छ. कुराकानीमा स्पष्टता राख्दा फाइदा हुनेछ. सिंह राशि, आज श्रमको महत्व बुझ्ने अवसर मिल्ला. सानो उपलब्धिले पनि ठूलो प्रेरणा दिन सक्छ. आर्थिक विषयमा गरिएको योजनाले राम्रो दिशा लिन थाल्नेछ र दिनभरि उत्साह चाहिँ कायम रहनेछ. कन्या राशिको आफ्नो विचारलाई व्यवहारमा उतार्ने दिन छ. अरूले शंका गरेको विषयमा पनि तपाईँले प्रगति देखाउन सक्नुहुनेछ. कामप्रतिको लगनले राम्रो छाप पनि छोड्ला. तुला राशिको आज धेरै बोल्नुभन्दा धेरै सुन्नु लाभदायक हुनेछ. परिवार वरिपरिको परिस्थितिलाई नजिकबाट बुझेर बुझ्ने अवसर मिल्नेछ. केही उत्तर खोजिरहनु भएको विषय आफै स्पष्ट हुन सक्छन् अनि दिन शान्त र सहज रूपमा बित्नेछ तुला राशिको लागि. वृश्चिक राशिको भने साथीभाइ वा परिचित व्यक्तिबाट रोचक प्रस्ताव आउन सक्छ. सामूहिक काममा सहभागिता बढ्नेछ. यसबाट सकारात्मक अनुभव प्राप्त हुनेछ. भविष्यको योजनाबारे सोच्ने समय पनि मिल्ला. धनु राशि, आज आफ्नो जिम्मेवारीप्रति गम्भीर बन्नुपर्ने दिन छ. अरूले तपाईँमाथि भरोसा राख्न सक्छन् र त्यो भरोसा कायम राख्न सफल पनि हुनुहुनेछ. कामको क्षेत्रमा प्रभाव राम्रो छोड्ने अवसर मिल्नेछ. मकर राशिको भने नयाँ विषयको खोजीमा मन आकर्षित हुन सक्छ. पुस्तक अध्ययन र अनुभवी व्यक्तिसँगको संवादबाट लाभ पनि मिल्नेछ. सोचको दायरा फराकिलो बन्ने संकेत देखिन्छ र दिन ज्ञानवर्धक रहला. कुम्भ राशिको भने आज सतहमा देखिएको कुरा भन्दा गहिरो पक्ष बुझ्नु आवश्यक पर्न सक्छ. कुनै निर्णय लिनुभन्दा अगाडि सबै जानकारी संकलन गर्नु राम्रो होला. धैर्य र विवेकले सम्भावित गल्तीबाट जोगाउनेछ. मन पनि स्थिर रहला. अन्तमा मीन राशि, आफ्ना प्रिय व्यक्तिहरूसँगको सम्बन्धमा न्यानो पना बढ्नेछ.
सानो सहयोग वा मधुर व्यवहारले सम्बन्धलाई अझ बलियो बनाउन सक्छ। मनमा रहेको कुरा व्यक्त गर्दा सहज महसुस पनि हुनेछ। राशिफल आजको लागि हामीले सक्यौँ। अब चाहिँ गीत सुन्नपर्छ। फेरि अघि मैले भनेको थिएँ पुरानो गीत हामी सुनाउँछौँ भनेर, राजु परियार र शर्मिला गुरुङले गाउनुभएको यो गीत छ, हाम्रो बम गुरुङज्यूले सुनाउन चाहनु भएको छ। उहाँले डिस्को भर्सनमा भनेर भन्नुभएको थियो, पछिल्लो समयमा डिस्को डिस्को खालको भर्सनमा छ, तर त्यो एआईले बनाएको गीत, एआईको संलग्नतामा बनेको गीत भनौँ न, एआईले जेनेरेट गरेको गीतहरू हामी अहिले अलिकति प्ले गरिरहेका छैनौँ। त्यसैले गर्दाखेरि पुरानो भर्सन पनि राम्रो छ, ओरिजिनल भर्सन नै म आज यतिखेर सुनाउन लागिरहेको छु। बम गुरुङज्यूले सबैलाई सुनाउन चाहनुभएको छ।

0: TFBS गोरखा रेडियो।
1: तिमी सोशल मीडिया अपडेटमा व्यस्त हो?
2: हो।
1: के गर्दै गरेको?
2: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
1: तपाईँले जानी जानी यस्तो त पक्कै पनि गर्नुहुन्न, तर कहिलेकाहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि BFBS का प्रस्तुता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFBS कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
2: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।

हामीले अहिले सुन्दै थियौँ दुक्पा लेप्चा साथीहरूले गाउनुभएको एउटा गीत. समय बिहानको 7:45 गएको छ बेलायतको स्थानीय समय र यति बेला नमस्ते युके कार्यक्रम सञ्चालन भइरहेको छ. म आशा छु तपाईँको साथमा र यहाँहरू पनि हुनुहुन्छ, लेख्दै हुनुहुन्छ र कसले के लेख्नु भएको छ अहिले हामी एकछिनमा सेयर गरिहाल्छौँ. तर लेख्ने क्रम चाहिँ जारी राख्नुहोला. एन्सर फटाफट पठाउँदै गर्नुभएको छ यहाँहरूले, कतिले पठाउनु बाँकी नै छ होइन, पठाउँदै गर्नुहोला. अब भोलि बिहान 8 एन्सर यसपालिको क्विजको एन्सर चाहिँ पठाइसक्नुपर्छ यहाँहरूले. र प्रश्न के छ भन्ने कुरा अब म राख्न चाहन्छु. यो साताको प्रश्न, अब वर्ल्ड कप फुटबल सुरु भइसकेको छ र यो फुटबलकै कुरा छ, फुटबलसँग सम्बन्धित कुराहरू हामी गरिरहेका हुन्छौँ र यसमा प्रश्न चाहिँ इङ्ल्यान्डले अहिलेसम्म कतिपटक वर्ल्ड कप होस्ट गरेको छ र कहिले? प्रश्न यही नै हो. हजुर, ध्यान दिनुहोस्, मैले कतिपटक गरेको छ, कतिपटकसम्म गरेको छ, गरेको थियो होइन, र कहिले भनेर सोधेको छु. साल बताउनु भए हुन्छ र कतिपटक गरेको छ भन्ने कुरा बताइदिनु होला यहाँहरूलाई. यही अनुरोध गर्न चाहन्छु. बस भोलि बिहान 8 र भोलि बिहान 9 अगाडि त छिनोफानो लक्की ड्र भइहाल्छ र जसले पाउन, जसको नाम निस्कन्छ ड्रबाट, एकजनाको नाम निस्कन्छ होइन, निकाल्छौँ हामी र उहाँले पाउनुहुन्छ बिएफ बेसको चिन्ह भएको पुरस्कार. र त्यो पुरस्कारमा चाहिँ फुटबल, हजुर फुटबल हुन्छ है, हाम्रो एउटा झोलामा खतरा खुत्रुक हालेर फुटबल पनि हामीले पठाइदिन्छौँ. फुटबल आएको छ, यो फुटबलको सिजन भएको कारणले गर्दाखेरि फुटबल हामीले यो फुट प्राप्त गरेका छौँ, जुन चाहिँ तपाईँलाई नै दिने हो. बिएफ बेसको चिन्ह भएको जस्तो राम्रो फुटबल छ कि. हजुर, हुन त आफैले आफ्नो चिज राम्रो भन्न त नहुने, तर पनि साँच्चीकै राम्रो छ. सायद तपाईँलाई पनि मनपर्छ, अथवा तपाईँ खेल्नुहुन्न भने पनि तपाईँले आफ्नो नातिले खेल्छन् भने पनि होइन, नातिलाई यसो दिन सक्नुहुन्छ, एकदम ह्याप्पी हुन्छन् कि बच्चाहरू यस्तो भेटायो भने पक्कै पनि. सो त्यो छ. र यता नेपाल कप, अब नेपाल कप पनि, नेपाल कपको सेमिफाइनल पनि सम्पन्न भयो होइन, र अब सेमिफाइनलबाट दुईवटा पल्टन गइसकेका छन्. यता द रोयल मिलिट्री एकाडेमी स्यान्डस्टमा सम्पन्न भएको थियो गेम, र त्यो गेम सेमिफाइनल हिजो क्युजिएस अगाडि छ होइन, क्युजिएस र वनआरजिआर चाहिँ अगाडि बढेको छ. अब तपाईँहरूले उहाँहरू बिचको खेल हेर्न सक्नुहुन्छ 4 दिनमा. सो यो छ अगाडि फुटबलको कुरा गर्नुपर्दाखेरि. नेपाल कप आफ्नो छँदैछ, नेपाल कप को सँगसँगै फेरि उतापट्टि हाम्रो दिदीबहिनीहरूको भलिबल पनि प्र्याक्टिसहरू भइरहेको छ र भलिबल हाम्रो दिदीबहिनीले कसरी प्र्याक्टिस गर्दै हुनुहुन्छ भन्ने कुराहरू म यहाँहरूलाई सुनाउँछु नेक्स्ट विक, क्रमशः सुनाउँदै जाउँला. र फुटबल चाहिँ अब सेमिफाइनल नेपाल कपको हिजो हामीले सबैले इन्जोय गरिसकेका छौँ. यो तपाईँले फोटो पिक्चरहरू चाहिँ हाम्रो फेसबुकमा हेर्न सक्नुहुन्छ. अब गीत सुनौँ फेरि, प्रश्न पनि राखिसक्यौँ होइन. अब यो गीत चाहिँ हाम्रो होमा पाइम लिम्बुले हो, कृष्ण चामलिङज्यूको गीत सुनाइदिनुहोस् न भनेर भन्नुभएको थियो. सो मैले यहाँ आज सुनाउने मौका पाएको छु. हाम्रो कृष्ण चामलिङ दाजुले फोटो पनि एउटा पठाउनु भएको छ, बडो गजबको फोटो छ, कहाँ पुग्नु भएछ कुनै. एनिवे, म्यासेज यहाँहरूको छ थुप्रैको, उहाँको पनि छ, म एकछिनमा राख्नेछु. अहिलेलाई चाहिँ उहाँले नै लेख्नुभएको गीत सुनौ. दीपक लिम्बु साथीहरू गाउँदै हुनुहुन्छ.

दीपक लिम्बुले गाउनु भएको गीत थियो यो, हाम्रो स्थानीय प्रतिभा कृष्ण चामलिङले लेख्नु भएको हजुर, र उहाँले आज तस्विर पनि अघि नै पठाइदिनु भएको छ र अरू मेसेजहरू पनि छन् यहाँहरूको, अरूको मेसेजहरू पनि थुप्रै छन्, अहिले म नेक्स्ट आवरमा चर्चा गर्नेछु। र यो गीत चाहिँ हाम्रो हुमा पायम लिम्बुले सुनाइदिनुहोस् है भनेर भन्नुभएको थियो, र हिजो चाहिँ आउन सकिएन हिजो कारणवश होइन, र आज र भोलि चाहिँ फेरि तपाईँको साथ नै रहन्छु म। अहिले यो कस्तो भने कहिलेकाहीँ अलिकति हाम्रो फास्ट बलरहरू कहिले आफ्नै कहिले कामको होइन आइरहन्छ, त्यसैले गर्दाखेरि हामी कहिले अन कहिले अफ, र अब सिजन हलिडेको सिजन पनि हुन्छ त्यसैले छ भन्नु पऱ्यो, त्यसैले पनि अन अफ भइरहन्छौँ हामी समरको सिजनमा। एनिवे र यो सिजनमा तपाईँ के गर्दै हुनुहुन्छ र तपाईँ चाहिँ कहाँ जाँदै हुनुहुन्छ यसो हामीलाई जानकारी गराउनु होला है त। अहिले प्रायः जसो यहाँनिर यही इङ्ल्यान्डभित्र धेरैजना चाहिँ यहाँभित्र आन्तरिक पर्यटनमा बिजी छन् भन्नु पर्यो, हुन त बाहिर पनि जानुहुन्छ तर पनि आन्तरिक पर्यटन यो यहाँको लागि वास्तवमा यो पर्यटनीय स्थलहरू पनि एकदमै पर्यटकीय स्थल हजुर हरू एकदमै राम्रो छन् यहाँ बेलायतमा पनि। तपाईँहरू नर्थतिर जानुभएको छ कि छैन, हाइल्यान्डमा तपाईँहरू केही दिन ड्राइभ गर्नुभएको छ कि छैन होइन, माथि स्कटल्यान्डको हाइल्यान्डदेखि लिएर लेक यतातिर लेक साइडको वा हजुर, अस्ति हामी म्यान्चेस्टर होइन म्यान्चेस्टरदेखि अझै माथि बर्मिङ्गहामदेखि उता यो ट्रेनिङ क्याम्प हजुर, हाम्रो क्याट्रिकका नयाँ ट्रेनी हुन त त्योभन्दा अगाडिका ट्रेनी रिक्रुटहरूले पनि त्यहाँनिर गएर ट्रेनिङ गर्थे र हाल्टन ट्रेनिङ क्याम्पसम्म पुग्यो, त्यहाँदेखि फेरि छरपस्ट यताउता जानुपर्दो रहेछ ट्रेनिङको लागि, र त्यो ट्रेनिङमा जाँदाखेरि चाहिँ हाम्रा अहिलेको RI-26 जवानहरूले यस्तो रमाइलो ट्रेनिङ गरेका थिए, उनीहरूले इन्जोय पनि गरिरहेका होइन, हेर्नेलाई पनि उनीहरूले गरिरहेको रक क्लाइम्बिङदेखि लिएर बोटमा उनीहरूको त्यो जुन ट्रेनिङ थियो असाध्यै रमाइलो, त्यो ट्रेनिङको कुराहरू तपाईँहरूले सुनिरहनु भएको छ। यसै अवसरमा हामीले त्यहाँनिर कलेक्सन गरेका थियौँ होइन, श्रीजीले कलेक्सन गर्नुभएको थियो, मैले यता बाबाजी कम्पनीको, ती सबै हामी कुराकानीहरू सुनाउँदै जानेछौँ आगामी दिनहरूमा, र पिक्चरहरू पनि तपाईँले हेर्नुभयो होला होइन, र त्यहाँ जाँदाखेरि जो उहाँहरूले गर्नुभएको थियो त्यो उहाँहरूले गर्नुभएको रक क्लाइम्बिङदेखि लिएर होइन अरू अरू चिज आफूलाई पनि त्यो गरौँ गरौँ लाग्ने रहेछ कि त्यहाँनिर हजुर तर म एकचोटि गर्न जा आउँछु नै भनेर आफूले आफूलाई चाहिँ त्यो भित्रबाट एक किसिमको हुन्छ नि बाचा बन्धन गरेरै आएँ, अनि त्यसपछि त्यो त्यहाँबाट त्यो ट्रेनिङ एरियाबाट क्याट्रिकतिर जाँदाको जुन एउटा दृश्य थियो यति मनोरम दृश्य यति मनोरम दृश्य वा हो भनेर हामी दुईजना चाहिँ यस्तो दृश्य त्यसको त्यो मनोरम दृश्य अवलोकन गर्दै गर्दै क्याट्रिक आएका थियौँ, र त्यो लेक डिस्ट्रिक्टतिरको त्यो दृश्य असाध्यै राम्रो, जानै पर्ने ठाउँ रहेछ त्यसैले जानु पर्नेछ एकचोटि त्यहाँनिर भनेर त्यहाँ पनि मैले पनि मनमा नै फेरि यहाँ पनि आउनु पर्नेछ दुई चार दिनको लागि भनेर आएँ। तपाईँहरू पनि त्यहाँ जानुभएको होला पक्कै पनि होइन, आन्तरिक यहाँनिर राम्रो राम्रो ठाउँहरू छन् घुम्नको लागि भिजिट गर्नको लागि हलिडेको लागि। अब सिन्धु मल्लले गाउनुभएको गीत त यहाँ झलझली आँखामा सुरु भइसकेको छ, यो गीत सुन्दै हामी समाचारतिर लाग्छौँ, समाचारपछि आजको पत्र पत्रिकाका हेडलाइनहरू हुनेछन्।

0: song with Aima.
1: Line buddy.
0: On air.
1: App ma.
0: Ani smart speaker ma bandhos.
2: Play BFBS.
1: You BFBS Gorkha Radio Ho.
0: Radio. Gorkha Radio Ho.
3: नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश मल्लले अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जीको लागि दबाब दिएको विषयमा सरकारसँग जवाफ माग्नु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसद मल्ल,
4: प्रधानमन्त्री कार्यालय त्यो प्रधानमन्त्री देशको कार्यकारी प्रमुखको कार्यालय हो, त्यो कोही मान्छेलाई बोलाएर बयान लिने ठाउँ होइन। सभामुख महोदय, म गम्भीरतापूर्वक ध्यान आकर्षण गर्न चाहन्छु सरकारको सम्मान्य सभामुख महोदय मार्फत संवैधानिक आयोगका पदाधिकारीहरूलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर जबरजस्ती कोही मान्छेहरूमाथि थुनछेकका निम्ति र कारवाहीका निम्ति भनेर उहाँहरूले सत्ताको दुरुपयोग गरिराख्नु भएको छ यदि छ भने यो गम्भीर विषय हो। जो विषय बाहिर आएको छ यसलाई छानबिन गरियोस् र सत्य तथ्य पत्ता लगाई दोषीमाथि कारवाही गरियोस्।
3: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सदनमा रक्षा मन्त्रीको खोजी गर्नुभएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री बालेन शाह सदनमा नआए पनि मन्त्रालयगत छलफलमा रक्षा मन्त्री आउनुपर्ने बताउनु भएको हो।
5: रक्षा मन्त्रालय अन्तर्गतको पनि छलफल यहाँ गर्ने प्रश्नोत्तर गर्ने भन्ने कुरा छ। रक्षा मन्त्रीज्यू आउनु भएको छ जस्तो मलाई लागेको छैन, उहाँलाई पनि बोलाइयोस् भन्ने माग म राख्न चाहन्छु। र त्यो भन्दा पनि अर्को ठुलो तपाईँको छैन के अरे आपत्तिको विषय चाहिँ के छ भने रक्षा मन्त्रालय अन्तर्गतको खर्च किताब त्यो बजेट बुक हामीलाई अझैसम्म प्राप्त भएन। यो रक्षा मन्त्रालयको चाहिँ बजेटको किताब हुन्छ कि हुँदैन कि नहुने नै चलन हो कि हुने चलन हो भनेदेखि त्यो के अरे बजेट किताब हामीलाई किन दिएन यसको पनि म उत्तर चाहन्छु।
3: रक्षा मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री शाहले नै सम्हाल्नु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको असार 7-9 गतेसम्म चितवनको भरतपुरमा हुने राष्ट्रिय महाधिवेशनका लागि उद्घाटन स्थल निर्माण तीव्र गतिमा थालिएको छ। भरतपुर महानगरपालिका 10 स्थित गेस्ट हाउस चौरमा उद्घाटन समारोह आयोजना गर्ने तयारीसँगै संरचना निर्माणको काम तीव्र पारिएको हो। दामोदर कुण्डदेखि त्रिवेणीधामसम्मको झल्को मेटाउने गरी बागलुङमा निर्माण गरिएको शालिग्राम संग्रहालय पर्यटक रोजाईमा पर्न थालेको छ। संगम घरती मगरको रिपोर्ट।
6: बागलुङ नगरपालिका वडा नम्बर 4 कुण्डुलेमा सुरुङ खनेर निर्माण गरेको शालिग्राम संग्रहालय

0: डोजर प्रयोग गरेर कालीगण्डकीबाट गिट्टी बालुवा निकाल्दा नासिन थालेपछि संग्रहालय निर्माण गरेर राखिएको छ। मुक्तिनाथ जाने दक्षिण भारतीय पर्यटकहरू थाहा पाएसम्म शालिग्राम संग्रहालय आउने गरेको बानवाचारका वडा सदस्य अर्जुन सापकोटा बताउनुहुन्छ।
1: सबैभन्दा धेरै पर्यटक चाहिँ अहिलेको रेसियोमा चाहिँ आन्तरिक पर्यटक नै हो, विभिन्न जिल्लाबाट, जस्तो 32 मध्ये पनि जिल्ला बढी आउने चाहिँ तपाईँको नवलप्रासीबाट बढी आइरहेको छ अहिले जिल्लागत रूपमा हेर्दाखेरि। बाँकी चाहिँ धेरै आउने भनेको इन्डियन पर्यटक आउने हुन्, त्यसमा चाहिँ साउथ इन्डियाबाटै भनौँ परायो। मुक्तिनाथ जाने दर्शन गर्न आउने मान्छेहरू थाहा पाएसम्मको मान्छे चाहिँ इन्डिया गएको पसेको छ।
0: बागलुङ आउने अधिकांश धार्मिक पर्यटक हुने र उनीहरूको मुख्य रोजाई पञ्चकोट र शालिग्राम संग्रहालयमा पुग्नु हुने गरेको पर्यटन विकास समिति बागलुङका अध्यक्ष राजु खड्काको भनाइ छ।
2: शालिग्राम संग्रहालयमा धेरै यसो इन्डियनहरू त प्राय नछुटाइकन गएको जस्तो देखिन्छ बागलुङ आउने इन्डियाहरू चाहिँ। त्यसबाहेक बागलुङ जिल्लाबाट भन्दा बाहिरबाट आउने जति पनि पर्यटकहरू छन् ती धेरै यसो चाहिँ यो पञ्चकोट र शालिग्राम संग्रहालय चाहिँ गइरहेकै देखिन्छ। बागलुङमा आउने पर्यटकहरू प्राय धार्मिक नै हुन्छ।
0: शालिग्राम संग्रहालयको परिकल्पनाकार समेत रहनुभएका स्वामी ऋषि परपन्नाचार्यले यो वर्ष 1.5 लाख बढीले संग्रहालयको अवलोकन गर्ने बताउनु भयो।
3: गत वर्षको भन्दा धेरै बढ्ने अनुमान हामीले गरेका छौँ। 1.5 लाख मान्छेहरूले अहिलेको शालेशमा दर्शन गर्छन्। यो त नयाँ ठाउँ भएको हुनाले धेरै प्रचार भइसकेको छैन, अझै मान्छेले जानिसकेका छैन। र फेरि हामीले धेरै हल्लुङ्गा खालका सौन्दर्य गरेका छैनौँ। हामी पिङसिङ बाहिरी ढङ्गका भन्ने खालको छैन। हामीले जे पनि आध्यात्मिक ढङ्गले पुरातात्विक दृष्टिकोणले गहिरो हिसाबले चिन्तन गर्नुपर्ने खालको तीर्थ बनाउन खोजेका छौँ। त्यति धेरै धेरै पर्यटक आउने र धेरै हुल्दङ्गा हुने मात्रै बनाउन खोजेको पनि होइन, एउटा अध्ययन अनुसन्धान ध्यान आराधना उपासनाको केन्द्र बनोस् भन्ने नै हाम्रो उद्देश्य हो। त्यो उद्देश्य अनुसारका मान्छेहरूको उपस्थिति राम्रो छ।
4: फिफा विश्वकप 2026 कोलम्बियाले विजयी शुरूआत गरेको छ। मेक्सिको सिटी स्टेडियममा सम्पन्न खेलमा कोलम्बियाले उज्बेकिस्तानलाई 3-1 गोल अन्तरले पराजित गर्दै महत्वपूर्ण 3 अङ्क जोडेको छ। हौस् त खबर यति नै। नमस्कार।

नमस्ते, वेलकम ब्याक. आज बिहानीको यो शो नमस्ते युकेमा बिहानको 8 बजेर अहिले 12 मिनट गएको छ. हामीले हेमन्त शर्मा अनि कला लम्साल उहाँहरूले गाउनुभएको गीत अहिले सुन्दै थियौँ 8 बजेपछिको समयमा. अब आजको पत्र पत्रिकाका हेडलाइनहरूतर्फ एकैछिन नजर लगाऊँ, ध्यान दिउँ. र आज अब फुटबलकै प्रसङ्ग धेरै छ. इङ्ल्यान्ड भर्सेस क्रोएसियाको गेम जसमा इङ्ल्यान्डको चाहिँ 4 गोल होइन 4 गोल थियो भने क्रोएसियाको 2 र इङ्ल्यान्डको विजय हिजोको रात तपाईँले सेलिब्रेट गरिसक्नु भएको छ र आज बिहानै पनि कतिले होइन. र यही बारेमा आज यही पत्र पत्रिकामा तस्बिरहरू हामीले इङ्ल्यान्डका खेलाडीहरूको धेरै देख्न सक्छौँ. र यो विजयपछि इङ्ल्यान्डको यो ओपनिङ गेम हो र फिफा वर्ल्ड कप 2026 यो ओपनिङ गेम राम्रो नै भयो इङ्ल्यान्डको लागि. डालास स्टेडियममा भएको थियो. र अब चाहिँ अर्को गेम चाहिँ फेरि स्कटल्यान्ड यो स्कटल्यान्डको पनि हुँदैछ होइन. स्कटल्यान्डको भोलि हो स्कटल्यान्ड भर्सेस मोरक्को र इङ्ल्यान्ड भर्सेस घानाको गेम चाहिँ अब नेक्स्ट गेम इङ्ल्यान्डले घानासँग खेल्दैछ. मङ्गलबार यो आउने मङ्गलबार 23 जुनमा 23 जुनको राति 9 बजे गेम हुन्छ. सो त्यो गेमको लागि पनि तयारी छ सबैजनाको पक्कै पनि. तर रातको समयमा हुने कारणले गर्दाखेरि अब उतातिर रात हुन्छ, यतातिर दिन भइरहेको हुन्छ, यता दिन हुँदा उता रात परिरहेको हुन्छ होइन. अमेरिकातिर अहिले जहाँ गेम अहिले चलिरहेको छ र त्यो गेम हेर्नको लागि राति रातिसम्म बस्नुपर्ने स्थिति छ अहिले. एनिवे त्यो छ इङ्ल्यान्डको चाहिँ नेक्स्ट गेम. फर्स्ट म्याच राम्रो गर्यो र अहिले गेम खेल्दाखेरि चाहिँ हामीले यो गेमको सँगसँगै इङ्ल्यान्डका त्यो सानो सानो झन्डाहरूदेखि लिएर त्यो ब्यानरहरू फरफराएको हामीले देख्छौँ. तर त्योसँग सम्बन्धित कुरा त यो होइन. तर पनि इङ्ल्यान्डको झन्डासँग सम्बन्धित भएर अर्को प्रसङ्ग आइरहेको छ यहाँनिर. त्यो चाहिँ के भने यो अक्सफोर्ड सायरतिरको कुरा हो. र यसमा के भएको रहेछ भने त्यतातिर चाहिँ हाइवेमा यो त्यहाँको कतिपय हाइवेहरूमा चाहिँ यो युनियन फ्ल्याग त्यहाँ पुरा लगाएको भेटियो. पब्लिक प्लेसेसहरूमा चाहिँ इङ्ल्यान्डको झन्डा यो युनियन फ्ल्याग चाहिँ त्यहाँनिर पुरा लगाएको रहेछ कि. त्यो मोटरवेतिर ब्रिजतिर ल्याम्प पोस्टतिर होइन लास्ट समर गएको समरदेखि नै लगाइएको हो यो. र यो सेन्ट जोर्जेस क्रसेस र युनियन फ्ल्यागहरू त्यस्तो त्यहाँ लगाइएको छ. अक्सफोर्ड साइडको कतिपय ठाउँहरूमा मोटरवे ब्रिजमा भयो भनिहाल्यौँ, ल्याम्प पोस्टमा अनि यस्तो ठाउँहरूमा पब्लिक प्लेसेसमा. सो यो लगाइँदाखेरि चाहिँ यसरी लगाउनु भएन भनेर लिब डेमले यो पार्टीले चाहिँ काउन्सिललाई भनेको थियो. उनीहरूले चाहिँ आफ्नो रिक्वेस्टहरू गरेको थियो र त्यसले गर्दाखेरि अब यसलाई चाहिँ लिगल ब्याटल गर्ने भन्ने कुराहरू छन् र यो लिगल ब्याटल लन्च पनि भइरहेको छ अक्सफोर्ड सायरमा. र लिबडेमले यो क्याम्पेन पनि अगाडि भइरहेको क्याम्पेन भन्दाखेरि पनि कतिले यो क्याम्पेन गरेका झन्डा लगाएर कतिले नलगाउनु हुँदैन भनेर भनेका छन्. सो यो पनि प्रसङ्ग आइरहेको छ पत्र पत्रिकामा. र अहिले इङ्ल्यान्डको वर्ल्ड कप जुन किक अफ भइरहेको छ स्टार्ट लास्ट नाइटदेखि र फ्यानहरूले पनि यो अब त्यसै लगाउने भयो त्यो त होइन लगाउने अनि त्यसपछि त्यो पहिल्यैदेखि लगाइरहेको होइन त्यो फ्यानहरूले त्यो गरिरहेका हुन्छन्. एनिवे यो प्रसङ्ग चाहिँ अहिले त्यो छुट्टै छ तर अक्सफोर्ड सायरको चाहिँ केस छुट्टै हो फेरि. र अब आजको यो बिग इभेन्ट चाहिँ उता अर्को ठाउँमा हुँदैछ. मेकरफिल्डमा चाहिँ आज त्यहाँको यो मध्यावधि चुनाव हो र त्यहाँ अब कसले जित्नुहुन्छ भन्ने कुराको चाहिँ भरे थाहा हुन्छ भोलिसम्ममा होइन. ग्रेटर म्यान्चेस्टरका मेयर एन्डी बर्नमसँग जोडिएको यो प्रसङ्ग त्यहाँ अब उहाँले मात्रै त होइन उठ्नु भएको त्यहाँबाट अरू पनि उठेका छन् र उहाँहरूको नतिजा के हुन्छ त्यो हेर्न बाँकी नै रहेको छ. र यो नतिजा आउनुभन्दा अगाडि नै चाहिँ यहाँनिर क्याबिनेट ग्रुपहरूमा फेरि अरू छलफल भइरहेका छन् सरकारको. एनर्जी सेक्रेटरी एड मिलेब्यान्डको देखि लिएर होम सेक्रेटरी समेत उहाँहरूको समेत प्रसङ्गहरू यहाँ आइरहेका छन्. र अब अगाडि दिनहरूमा यो आजको नतिजाले के हुन्छ त्यसमा चाहिँ भर पर्छ अरू एक्सनहरूमा चाहिँ. र यस्तै गरिकन यता नाइजेल फाराज फेरि उहाँको पनि तस्बिर हामी देख्न सक्छौँ र उहाँ द रिफर्म युकेको लिडर
हुनुहुन्छ र उहाँले उहाँ हुन त उहाँको आफ्नै भनाइ छ र यसमा चाहिँ यतातिर आजको यो मध्यावधि चुनावको नतिजाले के भन्छ त्यो त छुट्याइने छ उहाँको त्यसमा प्रसङ्ग पनि तर उहाँले चाहिँ अहिले ब्रिटेनलाई बेलायतलाई बचाउनको लागि 10 वर्ष छ 10 years टु सेभ ब्रिटेन एन्ड ब्रेक्जिट भनेर उहाँले भन्नुभएको छ त्यो टाइटल त्यहाँ पत्र पत्रिकाले राखेको छ ब्रिटेन र बेलायत र ब्रेक्जिटलाई जोगाउनको लागि 10 वर्ष छ 10 वर्ष छ हामीसँग भनेर उहाँले भन्नुभएको रहेछ यो प्रसङ्ग पनि पत्रिकाले हेडलाइन सहित लेखेको छ अर्को प्रसङ्ग भनेको यहाँ बेलायतमा हुने जुन चोरी छ चोरी चकारी हजुर र त्यो चोरी गर्ने क्रममा 100 जति अपराधीहरू संलग्न रहेका छन् जसले यहाँ झन्डै 4000 जति चोरी गर्दोरहेछन् 100 जति छन् तर तिनले चाहिँ पसलहरूमा 4000 वटा जति पसलहरूमा 4000 चोरी गरिसकेका के 4000 पटक चोरी गरिसकेका सो यो आएको छ र यसले चाहिँ अब उनीहरूलाई चाहिँ टफ पेनल्टी गर्नु पर्यो उनीहरूलाई एकदमै कडाभन्दा कडा सजाय दिनु पर्यो भनेर स्कटल्यान्ड यार्ड प्रहरी विभाग अनि ब्रिटिस रिटेल कन्सर्टम बिआरसीले चाहिँ भनेको छ अहिले रिटर्न रिक्वेस्ट नै गरेको छ गृहमन्त्रीलाई अनि जस्टिस सेक्रेटरीलाई उनीहरूलाई एकदमै ठुलो जरिवाना हुनु पर्यो र सजाय हुनु पर्यो यसरी जम्मै 100 जना जति वरपर रहेका छन् तर उनीहरूले चाहिँ 4000 भन्दा बढी सपलिफ्टहरू चोरीहरू गरिसकेका छन् गएको 2 वर्षमा यहाँ चाहिँ लन्डनको वरिपरि लन्डनको पसलहरूमा सो त्यसैले गर्दाखेरि यो रिक्वेस्ट पनि आएको छ एउटा र अर्कोतिर इरान र यो इरान र अमेरिकाको सम्झौतामा हस्ताक्षर भएको कुरा पनि आएको छ पिस अग्रिमेन्ट हस्ताक्षर हुन त शनिबार शुक्रबार गर्ने भनेको तर त्यो पिस अग्रिमेन्ट हस्ताक्षर भन्दाखेरि पनि हस्ताक्षर गरिने त्यो सम्झौतामा के छ भन्ने कुराहरू आज बाहिर आएको छ आज पत्र पत्रिकाले छापेका छन् बिबिसीले नि राखेको छ पत्र पत्रिका भन्दा पनि अहिले केही समय भयो आएको र यसमा चाहिँ अहिले त्यसमा के छन् त भन्ने कुराहरू त्यो बुदामा के छन् हजुर त्यो आज बाहिर सार्वजनिक भएको छ 14 बुदा यो सम्झौतामा उल्लेखित गरिएका बुदाहरूमा चाहिँ लेबननसहित सबै मोर्चामा युद्ध अन्त्य गर्ने होइन अमेरिका र इरानले एक अर्काको सार्वभौम सत्ता र भौगोलिक अखण्डतासहितको आन्तरिक मामिलाको सम्मान गर्ने अनि अन्तिम सम्झौता नहुँदासम्म युद्ध विराम 60 दिन थप गर्ने र यसलाई चाहिँ आपसी सहमतिमा यसलाई लम्ब्याउने अनि सामुद्रिक नाकाबन्दी 30 दिनभित्र पूर्ण रूपमा अन्त्य गर्ने अमेरिकाले इरानमाथि लगाएको हर्मुजको जलमार्ग खुलाउने र इरानले त्यहाँबाट व्यावसायिक जहाजहरूको सुरक्षित आवतजावतको व्यवस्थापन मिलाउने अनि इरानको पुनर्निर्माणका लागि 300 अर्ब अमेरिकी डलरको कोष स्थापना गरिने तर त्यसको लागि अमेरिकाले खर्च गर्नु नपर्ने भन्ने कुरा होइन यस्तै अमेरिकाले इरानमाथि लगाएको सबै प्रकारका आर्थिक प्रतिबन्धहरू हटाउने अनि इरानले परमाणु अस्त्र खरिद नगर्ने र तेहरानले प्रशोधन गरिसकेको युरेनियमबारे सहमतिमा पुग्ने तर कसरी भन्ने चाहिँ अझै स्पष्ट भइसकेको छैन होइन र यस्तै गरिकन यस्तै छन् रोका गरेका इरानी कोषहरू फुकुवा गर्ने यस्तै सम्झौताहरू छन् है भन्ने यो सम्झौतामा यस्तै बुदाहरू छन् भन्ने कुरा चाहिँ आएको छ मैले पुरै त राखिनँ तर पनि यसरी आएको छ भन्ने कुराको एक्जाम्पल हो यो एनिवे अब यसको डिटेल फेरि हामी पछिल्लो समयमा अब देख्न सक्छौँ पत्र पत्रिकामा अरू यसका लेखाजोखाहरू हुन्छन् होइन र आएको छ भन्ने कुरा सार्वजनिक भएको छ भन्ने कुरा चाहिँ यसरी छ आज अब यति नै गरौँ अनि गीत सुनाऊ अगाडि बढौँ गीत सुन्दै सुन्दै यो गीत धेरै भयो नसुनेको दीपक बज्राचार्यले गाउनु भएको यो गीत हजुर तपाईँ थाहा पाइसक्नु भयो यो म्युजिक लगा म्युजिक सुरु गरेपछि दीपक बज्राचार्यको फ्यानहरूको लागि मायाको डोरीले अब प्रस्तुत छ

SBS गोर्खा रेडियो. आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्. भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ.

सजिलो पनि हुन्छ। यसले यो पनि देखाउँछ कि तपाईँ फौजी परिवारको सदस्य रहिसक्नु भएको छ र तपाईँले राष्ट्रिय सेवामा पनि योगदान पुर्याइसक्नु भएको छ। युकेमा भएका लगभग 20 लाख भेटरनहरूले यो कार्ड पाउन सक्छन्। त्यसैले तपाईँ पनि

समय 8:30 भयो बिहानको. अहिले हामीले सबिन राईले गाउनु भएको गीत सुनिरहेका थियौँ यतिखेर. सायद तपाईँको फेभरेट गीत हुनसक्छ यो, होइन? कतिको नहोला कतिको होला. विभिन्न प्रकारका गीतहरू तपाईँहरूको लागि हामी राख्ने कोसिस गरिरहेका हुन्छौँ. हाम्रो प्लेलिस्टमा लोकगीत पनि छ. अहिले एकछिनमा फेरि दोहोरी गीत हामी सुन्दै अगाडि बढ्ने हो, तर अलिक पछिको समयमा अरू गीतहरू यहाँ छन् टन्न तपाईँको लागि. अब यो आधी घन्टामा तपाईँहरूले अर्गनाइज गर्नुभएका धेरै कार्यक्रमहरू छन् जुन हामीले यहाँनिर राख्नलाई कहिले काहीँ समय पुगिरहेको हुँदैन, कहिले छुटिरहेको हुन्छ, होइन? त्यो सबै राख्न चाहन्छु आज यतिखेर म. जो जति यहाँहरूले पठाउनु भएको छ है, पठाउनु भएको छैन भने पठाउनु होला. र कहीँ कतै तपाईँहरूको कतै अर्गन आजभोलि हुन त कस्तो भने यो सोसियल मिडिया मार्फत तपाईँहरूको आफ्नो आफ्नो सर्कल हुन्छ, त्यो सर्कल मार्फत सर्कुलेट भइसकेको हुन्छ, जानकारी भइसकेको हुन्छ. तर पनि कतिले रेडियो मार्फत थाहा पाउनुहुन्छ, त्यसैले पनि यहाँहरूले पठाउनुहुन्छ, होइन? र यो सूचनाहरू यहाँहरूले नै पठाउनु भएको सूचनाहरू यतिखेर म राख्न चाहन्छु. र तपाईँको मेसेजहरू मैले हेर्दैछु, तपाईँको मेसेज पनि अब नेक्स्ट छुट्टिनुभन्दा अगाडि म राख्नेछु. यहाँहरूको कार्यक्रमहरू अहिले भोइस अफ नेपाल टुर यहाँ बेलायतमा भइरहेको छ कलाकारहरूको साथमा. भोइस अफ नेपालको कलाकारहरूको यो टुर 2026 यहाँ बेलायतको विभिन्न ठाउँमा हुने क्रममा 19 जुनमा फ्राइडे भोलि रेडिङमा हुन्छ, र 20 जुनमा भने शनिबार पर्सि हिमालयन ओएसिस टिडवर्थमा हुन्छ, र 21 जुनमा द पिक पब हेस्टिङमा यो आइतबार पर्यो, होइन? त्यसपछि नेक्स्ट विक पनि छ यहाँहरूको, 26 जुनमा पनि हुन्छ, 27 जुनमा, नेक्स्ट विक फेरि विकेन्डमा फ्राइडे टु सन्डे हुन्छ, त्यसपछि फेरि 3 यो जुलाई फ्राइडेदेखि स्याटरडे सन्डे तपाईँहरूको कार्यक्रमहरू आयोजना हुँदै नै छन् बिस्तारै बिस्तारै, होइन? र 28 जुनमा योर्कमा छ, 4 जुलाईमा द काउ स्विन्डनमा, अनि 7 जुलाईमा स्कटल्यान्डमा पनि उहाँहरू पुग्नुहुन्छ, 11 जुलाईमा म्यान्चेस्टरमा, होइन? 12 जुलाईमा प्लमस्टिडमा छ यहाँहरूको कार्यक्रम. सो यो टुरहरू विभिन्न ठाउँमा विभिन्न डेटमा हुँदै नै छन्. अब यो आउने 20 जुनमा अर्थात् पर्सि त हो, हजुर, पर्सि शनिबारको दिनमा धेरै कार्यक्रमहरू छन् यहाँहरूले अर्गनाइज गर्नुभएका. यी विभिन्न कार्यक्रमहरू मध्ये अब यति सरसर्ती म राख्न चाहन्छु, कहाँ कहाँ हुँदैछ भन्ने कुरा, कस कसले अर्गनाइज गर्नुभएको छ भन्ने कुरा. स्याङ्जा समाज युकेको वार्षिक भेटघाट कार्यक्रम छ 20 जुनमा, द ग्रेन्ज कम्युनिटी जुनियर स्कुलमा छ, र यो चाहिँ फानब्रोमा हुँदैछ 20 जुनमा. भनेपछि पर्सि दिउँसो 12 बजीदेखि राति 9 बजीसम्म हुन्छ यहाँहरूको कार्यक्रम. अनि यस्तै गरिकन 20 तारिक पर्सि किरात राइस जुम्लेख युकेको साकेवा सिल्ली मार्ने अनि साकेवा समापन गर्ने कार्यक्रम छ. यो चाहिँ 20 जुनमा ग्याम्बल लेन रिप्ली सर्रीमा हुन्छ, बिहान 11 बजीदेखि राति त हुँदैन तर पनि 8 बजीसम्म साँझ, होइन? र त्यतिखेरसम्म तपाईँको कार्यक्रम हुन्छ. अर्को चाहिँ हेल्थ एन्ड वेलबिङ डे छ 20 जुनमै पर्सि शनिबारको दिनमा, बिहान 9 बजीदेखि तपाईँहरूको यो प्रोग्राम सुरु हुन्छ, र त्यतिखेर चाहिँ तपाईँले रनिङ पनि गर्न सक्नुहुन्छ, वकिङ पनि गर्न सक्नुहुन्छ. बिहान 10 बजीदेखि चाहिँ त्यो सुरु हुन्छ, र यो चाहिँ विल्सब्रो रोड आसफोर्डमा हुँदैछ, जुली रोज स्टेडियममा. तपाईँहरूको फिटनेसको लागि, हेल्थको लागि, होइन, यो एक्टिभिटी हुँदैछ कम्युनिटी टुगेदरनेसको लागि पनि भनेर कार्यक्रम गरिदिँदैछ. अब 20 जुनमा चाहिँ 13 बुढा सुब्बा गोल्ड कप हुँदैछ ट्युटर पार्क स्पोर्ट्स सेन्टर फेल्थाममा. यो चाहिँ यो पर्सि शनिबारकै दिनमा भयो, धरान समाज युकेले अर्गनाइज गरेको यो कार्यक्रम हो. अनि अर्को सयपत्री नेपाली कल्चर ग्रुप युकेले अर्गनाइज गर्ने कार्यक्रम सयपत्री साँझ पनि छ. यो 20 एनिभर्सरी उहाँहरूले सेलिब्रेट गर्दै हुनुहुन्छ 20 जुन शनिबारको दिनमा, साँझ 6 बजीदेखि राति 11:30 बजीसम्म एम्पायर हल अल्डरसटमा, जहाँ प्रकाश दूतराजज्यू पनि आउनुहुन्छ र उहाँले तपाईँहरूलाई भरपूर नचाउनुहुनेछ, मनोरञ्जन गराउनुहुनेछ अन्य कलाकारहरूको साथमा. र यो भयो यही शनिबारको कार्यक्रम. अझै पनि छ 20 जुनमा म्याग्दी प्रवासी सङ्घ मोनाले अर्गनाइज गर्न लागेको भलिबल टुर्नामेन्ट पनि हुँदैछ, र यो बिहान 8 बजीदेखि सुरुवात हुन्छ. र यो भलिबल वर्षेनी मोनाले अर्गनाइज गरिरहेको हुन्छ,
र यो पनि छ यसपालि रसमोर स्यान्ड्स मा हुन्छ, स्यान्ड्स ग्राउन्डमा हुन्छ। र यस्तै गरिकन अर्को फेरि यहाँनिर सूचना जिआरयु, हजुर जिआरयुको सूचना पनि हामीले हाम्रो खर्क मामाले पठाइदिनु भएको छ, आफ्नो भोइस रेकर्ड गरेर पनि उहाँले पठाउनु भएको थियो। र उहाँहरूको पनि छ यो आउने 21 तारिकमा आइतबार बिहान 11 बजीदेखि साँझ 8 बजीसम्म ओजन रेस्टुरेन्टमा उहाँहरूको कार्यक्रम छ। जिआरयुमा कार्यरत हुनुभएका जो ब्रुनाई जिआरयु भनेपछि ब्रुनाईमा कार्यरत हुनुभएका जिआरयुका परिवारको भेटघाट कार्यक्रम यो चाहिँ ओजन रेस्टुरेन्ट अल्डरसटमा। सो हाम्रो खर्क गुरुङ मामालाई पनि यहाँहरूले सम्पर्क गर्न सक्नुहुन्छ, रामकृष्ण गुरुङ ज्यूलाई पनि सम्पर्क गर्न सक्नुहुन्छ। नेपालबाट आउनुभएका कलाकारहरू शर्मिला गुरुङ र मन्जु बिक उहाँहरूको साथमा मनोरञ्जन गर्न सक्नुहुन्छ यहाँहरूले उक्त दिनमा। हाम्रो खर्क मामाले त भोइस रेकर्ड गरेर पनि पठाइदिनु भएको छ, भोइस मेसेज होइन, समय मिलेमा सुनाउने हामी प्रयास गरिरहेका हुन्छौँ। र अवश्य पनि यहाँहरू यहाँलाई धेरै धन्यवाद छ र सुनाउने प्रयास हाम्रो जारी रहन्छ। अहिले चाहिँ होइन, अहिले चाहिँ अरू पनि सूचना म राख्दैछु। सेक्युरिटी जब फेयर यो 24 जुनमा हुँदैछ, बिहान 10 बजीदेखि 1 बजीसम्म बिजिडब्ल्युएस भवन फानब्रोमा हुँदैछ। राम गलामीज्यूलाई सम्पर्क गर्नुहोला थप जानकारीको लागि अथवा रजिस्ट्रेसनको लागि। भूपु गोर्खा तथा उहाँहरूको परिवारका सदस्यहरूलाई लक्षित गरेर यो सुरक्षा रोजगार सम्बन्धी जब फेयर आयोजना गरिएको छ, जसमा चाहिँ विभिन्न कम्पनीहरूका स्टलहरू त्यहाँ रहनेछन्, गएर यसो सोधपुछ गर्न सक्नुहुनेछ। अनि यस्तै गरिकन अर्को चाहिँ 24 जुनदेखि 26 जुनसम्म हुने एउटा कार्यक्रम छ, यो चाहिँ मद्दत समूहले अर्गनाइज गर्दै गरेको छ यो कार्यक्रम। र दिउँसो 2 बजीदेखि दिउँसो 4 बजीसम्म सेन्ट मार्क्स हल नर्थ क्याम्प फानब्रोमा यो कार्यक्रम हुन्छ, अर्थात् यो मिटिङ। र यो चाहिँ 24 26 जुनसम्म हुन्छ। यसमा विशेष चाहिँ कार्यक्रम के छ भने, विशेष त्यहाँ तपाईँले सूचना पाउन सक्नुहुन्छ, प्रहरी विभागबाट ब्रिफिङ हुनेछ। र यो चाहिँ हाम्रो यहाँनिर नेपाली समुदाय भेटरन समुदायको लागि पनि एकदमै महत्त्वपूर्ण ब्रिफिङहरू छन्, ब्रिफिङहरू हुनेछन्। यस्ता 9 केसेसहरू चाहिँ सेफ्टीको लागि र अवेरनेसको लागि, सुरक्षा र जनचेतनाको लागि चाहिँ यो एकदमै यो ब्रिफिङ एकदमै आवश्यक छ। त्यसैले गर्दाखेरि महत्त्वपूर्ण यो ब्रिफिङ हुँदैछ जानकारी, सो जान नभुल्नु होला है त तपाईँहरू। थप जानकारीको लागि अब मद्दत समूहमा सम्पर्क गर्न सक्नुहुन्छ मद्दत समूहका ट्रस्टी क्याप्टन रिटायर्ड विष्णु श्रेष्ठज्यूलाई। अर्को चाहिँ 27 जुनमा छ आरजिआरको बर्थडे सेलिब्रेसन हुँदैछ, र यसमा विभिन्न प्रोग्रामहरू छन् आरजिआरको बर्थडेमा, होइन यही नै हुन्छ सर्जनमुर ब्यारेक्समा, बिहान 10 बजीदेखि नै तपाईँहरू आउन सक्नुहुन्छ। र यसमा अब धेरै छन् त्यहाँ कार्यक्रमहरू। 27 जुनमा तमु पे लु सङ्घ युकेको वार्षिक ग्रीष्मकालीन भेटघाट पनि छ, बिहान 10 बजीदेखि यो चाहिँ कहाँ हुन्छ भनेपछि बिहान 10 बजीदेखि नै तपाईँहरूको सुरुवात हुन्छ कार्यक्रम, हजुर। र एट्र्याक्सनहरू धेरै छन्, बास्केटबल सुटिङ कम्पिटिसनदेखि लिएर फन गेमहरू, कल्चरल पर्फर्मेन्सहरू त्यहाँनिर धेरै नै छन्, हजुर। ओके, कलाकारहरूको बेजर प्रस्तुति पनि हुन्छ। र यो मैले यसमा चाहिँ कहाँ भन्ने कुरा चाहिँ देख्न सकिनँ, मलाई माफ गर्नुहोला, म खोजेर राख्ने कोसिस गर्नेछु है। ओके, अर्कोमा बल्ल भेटाइयो चाहिँ त्यो एउटा सूचना, जहाँ चाहिँ भेटेन अर्को पनि सूचना आएको रहेछ त्यसैमा, त्यो चाहिँ एउटा चाहिँ पर्चा आएको छ होइन, लिफलेट, र अर्को चाहिँ लिखित रूपमा आएको रहेछ। यहाँनिर चाहिँ तमु पे लुसङ युके कम्युनिटी सेन्टरमा हुन्छ, हजुर, यो रेडिङमा छ र त्यहाँ त्यो भवनमा तपाईँहरूको कार्यक्रम हुन्छ। अर्को 4 जुनमा चाहिँ 4 जुलाईमा जुलाईतिर हेर्नु पर्दाखेरि बागलुङ समाज युकेको भेटघाट कार्यक्रम छ, यो चाहिँ 4 जुलाईमा शनिबार दिउँसो 12 बजीदेखि एम्पायर हल अल्डरसटमा हुँदैछ, हजुर। यो चाहिँ जुलाई महिनाको कार्यक्रम। इस्टली गोर्खा नेप्लिज एसोसिएसनको पनि मेला छ 11 जुलाईमा रहेछ, यो चाहिँ हाइब्रिज फार्म इस्टलीमा हुन्छ हेम्सारमा। र अर्को पनि मेला यहाँ अर्गनाइज गरिएको छ उता उत्तर मिडल्यान्डतिर हो, नेपाली मेला हुँदैछ मिडल्यान्डमा पनि, र यो चाहिँ 27 जुलाईमा छ, अब माथि
नटिङ्गम सहरमा तपाईँ गएर भिजिट गर्नुहुन्छ, हलिडे मनाउन चाहनुहुन्छ, समर हलिडे भन्ने चाहिँ यो नेपाली मिडल्यान्डको नेपाली मेला जो 27 तारिक हुँदैछ त्यहाँ गएर इन्जोय गर्न सक्नुहुनेछ। भेन्यु छ मेलबोर्न पार्क नटिङ्गम, दिउँसो 12 बजीदेखि दिनभरि नै कार्यक्रम हुन्छ त्यहाँ। हजुर, र यिनै जानकारीहरू छन्, अरू पनि छन्, अहिलेलाई यति नै गरौँ। अगस्तसम्मको प्राप्त भएका छन्, मैले सबै एकचोटि राख्न अलिकति असमर्थ पनि हुन्छु भए भनौँ न, मैले चाहिँ टार्गेट चाहिँ मेरो सबै राख्ने थियो तर अहिलेलाई मैले यति नै गरेँ। मेरो गीत र हाम्रो प्रोमो सुनाउने बेला पनि भयो, त्यसैले गर्दाखेरि यसलाई मैले मिस गर्न हुँदैन। सो एउटा गीत अहिले म सुनाउँछु, यो गीत गाउँदै हुनुहुन्छ प्रारम्भ, प्रारम्भ ओके हजुर, प्रारम्भ ब्यान्डको प्रस्तुति छ अबको यो क्षणमा।

0: यो PFBS गोरखा रेडियो हो।
1: संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइब जन सशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था MOD सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइबको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइबले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइब, RAF हाइब वा RN फोरममा गएर।

हामीले अहिले दिलो गुरुङ साथीहरूले गाउनु भएको गीत सुनिरहेका थियौँ। यहाँहरू समक्ष अब एउटै गीत बाँकी छ राख्नको लागि, देवी घरती अनि दीपक नेपालीले गाउनु भएको। यहाँहरूको मेसेज पनि हेर्दैछु म, बिहानदेखि उत्तरहरू निकैले पठाइसक्नु भएको छ हाम्रो मेसेजमा। दिनाकर मल्लज्यू स्विन्डनबाट होइन, यतातिर इमेल हेर्दाखेरि चाहिँ बिबी बज्राचार्य वेम्लीबाट पनि हुनुहुन्छ, एउटा भोइस मेसेज पनि आएको छ हामीलाई। र यस्तै यता मेसेन्जरमा चाहिँ धेरै छ यहाँहरूको मेसेजहरू चाहिँ, एकदमै धेरै आज मेसेन्जरमा हामीले देखिरहेका छौँ। र यसमा यहाँहरू सबैलाई थ्याङ्क यू भन्न चाहन्छु, जो जतिले बिहानदेखि सम्पर्क गर्नुभएको छ हामीलाई, बिहानैबाट हो नाम लिन चाहन्छु म। कतिको इन्डिभिजुअल मेसेजहरू मैले सबै चाहिँ राख्न सकिरहेको पनि हुँदिनँ होइन, एनिवे तर मेसेज तपाईँहरूको धेरैको छ है। कतिले उत्तर पठाउनु भएको छ, कतिले गीत फरमाइस गर्नुभएको छ, कतिले फुटबलको कुरा गर्नुभएको छ होइन, युकेको यो इङ्ल्यान्डको स्कोरको कुरा गर्नुभएको छ। यम प्रसाद गुरुङजीले कङ्ग्रेचुलेसन इङ्ल्यान्ड भनेर भन्नुभएको छ, यो यसको ओपनिङ गेम राम्रो भएको कारणले गर्दाखेरि होइन उहाँले। अनि यस्तै हामीलाई बिहानबाट लगनजी बार्सिलोनाबाट होइन, ताराजी तारा प्रसाद चेमजुङज्यू उता ननिन्टनबाट, उता हाम्रो उषा गुरुङ पनि आउनुभएको छ ब्राक्नेलबाट, बम गुरुङ पनि आउनुभयो, केशबहादुर गुरुङ पनि आउनुभएछ हजुर ब्राक्नेलबाट आउनुभएको छ, गङ्गा थापा आमा पनि आउनुभएको छ, टिका पूर्जा विष्णु गुरुङ अनि हाम्रो ममता पूर्जा तिलिजा नारायण सापकोटा पनि आउनुभएको छ गुड मर्निङ भन्दै, उता फिनल्यान्डबाट आउनुहुन्छ उहाँ। र अरू को को आउनुभएको छ यो ओके एकछिन फ्रोजन भइरहेको छ कि यहाँनिर मैले माथि स्कुल गर्न खोज्दाखेरि फ्रोजन भएर बसेर एनिवे हाम्रो नीता कोइराई पनि आउनुभएको छ गुड डे हजुरको यहाँ बादल मलाई नि भनेर उहाँले पठाइदिनुहोस् न मलाई पनि मनपर्छ भन्नुभएको छ उहाँले। हामी कहाँ स्टिल हुस्सु छ यसो पर्दा खोली हेरेको हजुर हुस्सु स्टिल छ हामी कहाँ चाहिँ। ममता पूर्जा तिलिजा हुनुहुन्छ होइन, यस्तै गरिकन झुमबहादुर गुरुङ पनि आउनुभएको छ, दिनाकर मल्ल उहाँले अघि यता इमेल गर्नुभएको थियो र उतातिर फेरि मेसेन्जरमा अशोक मल्ल पनि आउनुभएको छ, ललिता मल्ल, चेम थापा अनि सेरु घरती होइन, एन्सरहरू फटाफट पठाउनु भएको छ यहाँहरूले। हाम्रो धनु गुरुङ बहिनी पनि हजुर धनु गुरुङ पनि ए माफ गर्नुहोस् मलाई ए दुर्गा गुरुङ, दुर्गा गुरुङ रेडिङबाट आउनुभएको छ, सम्झिरहेको छु धनु गुरुङ बहिनीलाई मैले पनि। अनि यस्तै गरिकन सम्भाव्य अधिकारी पनि आउनुभयो आज लिड्सबाट, धनकुमारी लावती लिङ्गदेन हजुर उहाँ पनि आउनुभएको छ आज हजुरको फुटबल क्वेसन एन्सर भनेर पठाइदिनु भएको छ उहाँले। र उहाँले चाहिँ ओके उहाँले अघि पठाउनु भएको मेसेजमा चाहिँ एउटा गीत पनि भन्नुभएको छ र यो उहाँको चाहिँ मेरो रामप्रसाद लिङ्गदेनको यो बिग प्रब्लम भनेर उहाँले चाहिँ यो फेसबुकको कुरा गर्नुभएको छ फेब्रुअरीबाट, स्टिल मैले चाहिँ एकदमै यो उहाँले चाहिँ आशा बहिनी अल द वे झापा धमक घरबाट भनेर लेख्नु भएको छ उहाँले, रियली मिस फेब्रुअरीबाट तपाईँहरूलाई मिस गरेको छु, स्टिल भेरी लङ होलिडे छ अनि म जुलाईको अन्ततिर मात्रै फर्किन्छु, यो आइडी चाहिँ मेरो मिसेसको हो, मेरो चाहिँ प्रब्लम भयो आइडीमा, फेसबुक आइडीमा, त्यसैले मैले चाहिँ यहाँबाट पठाएको भनेर उहाँले एक्सप्लेन गरेर लेख्नु भएको छ झापाबाट हजुर। यहाँ म झापामा छु, वर्ल्ड कप टाइम भेरी मिड नाइट तर पनि रियली इन्जोय गरेँ भन्दै हुनुहुन्छ उहाँले र एउटा गीत भन्नुभएको छ। सबै मित्रहरूलाई रेली रेली मिस गरेको छु है र 32 डिग्रीको वेदर पनि यहाँ इन्जोय गर्दैछु भनेर उहाँले पुरा धरानबाट लेख्नु भएको रहेछ कि झापाबाट हजुर, धेरै धन्यवाद छ त्यहाँबाट हामीलाई सम्झिनु भएको छ है। शिवकुमारी गुरुङ आउनुभयो, नरेन्द्र गुरुङ पनि आउनुभएको छ, हाम्रो खर्क गुरुङ मामा पनि आउनुभएको छ, एउटा गीत पनि रेकमेन्ड गर्नुभएको छ, ललित गुरुङ र सती दिदी आइसक्नु भएको छ, हाम्रो मनुराणा दिदी पनि आउनुभएको छ अनि यस्तै गरिकन विष्णु कुमारी विश्वकर्मा उहाँ पनि आउनुभएको छ, विष्णु लिम्बू पनि आउनुभयो, देवी आले निकै पछि आउनुभएको छ, देवी आले चाहिँ म सुन्दैछु तर लेख्नु मात्रै अलि नभ्याएको भनेर भन्नुभएको छ उहाँले हजुर। र यस्तै गरिकन उहाँले चाहिँ
मेरो 24 घन्टा रेडियो अन हुन्छ, तर अहिले ब्रेकफास्ट ब्रेन टिचरमा भाग लिन अलिक ब्रेक लिएको मात्रै हो। मेरो सट्टामा टोन ब्रिज बाट मेरो दिदीको छोरा बलराम आलीले रेगुलर भाग लिँदैछ है अहिले भन्नुभएको छ, र आज धेरै पछि उत्तर पठाउनु भएको छ उहाँले। र बहिनी एउटा यहाँनिर एउटा सुझाव सल्लाह दिन मन लाग्यो भनेर उहाँले एउटा सुन र चाँदीको मूल्यको कुरा गर्नुभएको छ कि यो पाउन्डको दरभाउ र सुनको दरभाउ भन्दा युकेमा एक तोलाको यति पाउन्ड पर्छ भनिदिनु भए आभारी हुने थियौँ। यहाँ विवाह पास्नीमा सुन उपहार दिन किनिराख्न पर्छ, सजिलो हुन्थ्यो भनेर भन्नुभएको छ उहाँले। हजुर, एकदमै धेरै राम्रो सल्लाह सुझाव दिनुभयो, थ्याङ्क यू। मैले यो ट्राई गरेको हुँ, ट्राई गर्न खोजेको हुँ, यसलाई स्टडी गर्न खोजेको हुँ ब्याकग्राउन्डमा मैले। र के हुँदो रहेछ भने यहाँ धेरै वेबसाइटहरू छन् कि, अब नेपालमा सुनचाँदी व्यवसाय महासङ्घले तोकेको मूल्य नेपालभरि लागू हुन्छ त्यो दिनको लागि। यहाँ चाहिँ विभिन्न व्यापारीहरू अनलाइनमा छन् र संस्थाहरू छन् होइन, र उनीहरूको चाहिँ मूल्य हेर्नुपर्छ, तपाईँले नै फरक पाउनुहुन्छ कि। हरेक वेबसाइटमा हेर्नुपर्छ, सुन किन्ने ठाउँमा हरेक पसलमा फरक हुन्छ, र फरक चाहिँ फेरि मिनट मिनटमा फरक भइजाँदो रहेछ। हजुर, केही मिनटपछि फेरि अर्को, केही मिनट तल हुन्छ, केही मिनट माथि हुन्छ, केही मिनट। मैले खासमा पाउनको दिन जस खोजेको पनि हो, तर हामीले तर कस्तो गर्न सक्छौँ भने नेपाली जुन हामीले राख्छौँ नि त्यो त्यसमा चाहिँ घटेको हुन्छ, कहिले बढेको हुन्छ होइन। नेपालको दिउँसोको समयमा अपडेट हुन्छ, यो सुनचाँदी व्यवसाय महासङ्घले अपडेट गर्छ, र त्यो अनुसार चाहिँ हामीले यहाँ अरू ठाउँतिर पनि, किनभने विश्वले नै असर गर्छ नि त यो हाम्रो नेपाली सुनचाँदीको भावलाई पनि, त्यसैले गर्दाखेरि विश्वमा जे भइरहेको छ त्यसलाई फलोअप गर्ने हो, त्यो सँगसँगै मिलाउने हो उहाँहरूले पनि। त्यसैले गर्दाखेरि उता घटेको छ भने तपाईँले यहाँ पाउन्डमा पनि घटेको छ लिनुपर्छ, किन्नु छ भनेर बुझ्नु पऱ्यो होइन। उता बढेको छ भने यहाँ पनि बढिरहेको हुन्छ कि, विश्वभरि नै बढिरहेको हुन्छ, यहाँ मात्रै होइन। त्यसैले गर्दाखेरि त्यही अनुसार घटेको छ भने अहो आज त लिनुपर्ने रहेछ भन्नु पऱ्यो, बढेको छ भने बढेछ यति धेरै, यहाँ पनि पाउन्डमा पनि बढ्यो भन्ने बुझ्नुपर्छ। र जुन वेबसाइटबाट लिनुभयो पनि जहाँ पसल भने त्यहाँ अलिअलि फरक भएको हुन्छ कि, बढिरहेको हुन्छ। त्यसैले गर्दाखेरि एनिवे मैले कसरी भने यसलाई फेरि हामी फेरि कन्टिन्यू गरौँला होइन। अहिलेलाई थ्याङ्क यू विष्णु लिम्बू, देवी आले, शोभा गुरुङ, हर्क गुरुङ, तेन्जी पाखरिन, होमा लिम्बू पनि आउनु भएको छ। होमा लिम्बूलाई बधाई भन्न चाहन्छु, उहाँको चाहिँ आज चाहिँ युके समय 10:45 चाहिँ युट्युब च्यानलबाट पालम गीत उहाँको रिलिज हुँदै रहेछ, र सबैलाई हेरेर यसो उहाँले जानकारी गराउनु भएको छ, हेरेर रमाइलो गर्नु होला है त। अनि 11 बजेबाट नेपाल तुलसी बस्नेतज्यूको स्वर्णिम सङ्गम कार्यक्रममा पनि कलाकार मनु नेम्बाङको वार्तालाप सुन्नुहुनेछ है, गीत सम्बन्धी भनेर भन्नुभएको छ। थ्याङ्क यू जानकारीको लागि। राजकुमार लुङपुङमा शान्ति मल्ल, दिपेन्द्र प्रजापति फोटो पठाइदिनु भएको छ, थ्याङ्क यू। दिलु राई, बिरबहादुर पुन, ओम थापा काउचे दाई मेसेजहरू पठाइदिनु भएको छ यहाँहरूले, थ्याङ्क यू यहाँहरूलाई। लौ त धन्यवाद भन्न चाहन्छु आजलाई, अब छुट्टिन्छु कार्यक्रम नमस्ते युकेबाट। भोलि बिहानै फेरि हामी भेट्नेछौँ। रकम पुल सुन्दै हुनुहुन्छ, अहिले छोटो भए पनि गीत सुनाऊ आजलाई। नमस्ते, बाबाई।

0: प्रतिनिधि सभा बैठकले आज आर्थिक वर्ष 2083-84 बजेट पारित गर्दैछ। त्यसअघि सम्बन्धित मन्त्रीहरूले सम्बन्धित मन्त्रालयमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदैछन्। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र रक्षा मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको जवाब प्रधानमन्त्रीले दिने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ। यस्तै शिक्षा तथा खेलकुद मन्त्रालय, विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयका बजेट शीर्षकमाथि सांसदहरूले उठाएको प्रश्नमा सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ। सामान्यतया विधेयकमाथि हुने छलफलमा सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्ने प्रतिनिधि सभा नियमावलीको व्यवस्था छ। हिजोदेखि विनियोजन विधेयक 2083-84 विभिन्न मन्त्रालयका शीर्षकहरूमा केन्द्रित भई उठेका प्रश्नहरूमा सम्बन्धित मन्त्रीहरूले जवाफ दिइरहेका छन्। जवाफ दिने क्रम सकिएपछि अर्थमन्त्रीले बजेट पारित गर्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। बजेट पारित भएपछि बजेटसँगै सम्बन्धित आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक लगायतका विधेयकमाथि छलफल हुनेछ। गृहमन्त्री सुदन गुरूङले गलत गर्नेलाई सरकारले नछाड्ने बताउनु भएको छ। विपद व्यवस्थापन समिति बैठकपछि संचारकर्मीहरूसँग कुरा गर्दै वहाँले विगतका सरकारका कामको आलोचना मात्र नगरी राम्रो अभ्यासलाई निरन्तरता दिँदै सरकार अघि बढ्ने बताउनु भएको हो।
1: नागरिकको सुरक्षामा, सेवामा कुनै कमी नहोस्, यसमा बोलीचालीमा सुधार गर्नुपर्ने हुन्छ कि उहाँहरूलाई सहयोग गर्नुहुन्छ, किनभने सेवा नै हाम्रो धर्म हो भनेर हामीले बुझ्दै गर्दाखेरि अब हाम्रो सुरक्षा निकायहरू तपाईँको नागरिकको सेवामा खट्ने हो। अब क्राइम कन्ट्रोल देख्ने सबै कुरामा सबै डिआइजी साहबहरूसँग हामी हिजो भर्खर बसेर एउटा मिटिङ पनि गरेका छौँ अनि यसमा चाहिँ हामी निर्मल रूपमा प्रस्तुत हुन्छौँ। कसैलाई गलत गर्दैमा त्यो गलत गर्यो भने आफ्नो पार्टी अर्काको पार्टी भनेर हामी हेर्दैनौँ, गलतलाई गलतै भन्छौँ। र यसपालिको हाम्रो सुरक्षा निकायहरूलाई पनि हामीले उहाँहरूलाई प्रोत्साहन पनि त्यही अनुसारमा गरिरहेको छौँ। पहिलादेखि अब त्यो राजनीतिक दबाव, त्यो चलखेल, त्यो प्रमोसनमा तपाईँको सुटकेस बोक्ने, ब्रिफकेस बोक्ने हरेक कुराहरू हामीले सुन्दै आएको।
0: नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश मल्लले अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पूर्जीको लागि दबाव दिएको विषयमा सरकारसँग जवाफ माग्नु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसद मल्ल,
2: प्रधानमन्त्री कार्यालय त्यो प्रधानमन्त्री देशको कार्यकारी प्रमुखको कार्यालय हो, त्यो कोही मान्छेलाई बोलाएर बयान लिने ठाउँ होइन। सभामुख महोदय, म गम्भीरतापूर्वक ध्यान आकर्षण गर्न चाहन्छु सरकारको सम्मान्य सभामुख महोदय मार्फत संवैधानिक आयोगका पदाधिकारीहरूलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर जबरजस्ती कोही मान्छेहरूमाथि थुनछेकका निम्ति र कारवाहीका निम्ति भनेर उहाँहरूले सत्ताको दुरुपयोग गरिराख्नु भएको छ यदि छ भने यो गम्भीर विषय हो। जो विषय बाहिर आएको छ यसलाई छानबिन गरियोस् र सत्य तथ्य पत्ता लगाई दोषीमाथि कारवाही गरियोस्।
0: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सदनमा रक्षा मन्त्रीको खोजी गर्नुभएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री बालिन शाह सदनमा नआए पनि मन्त्रालयगत छलफलमा रक्षा मन्त्री

सरकारी संस्था खारेज गरेको हो। भरतपुर महानगरपालिकाका सहकारी तथा रोजगार प्रवर्धन शाखाका प्रमुख रोजी केसीले नियमित रूपमा सहकारी विभागको अनलाइन सफ्टवेयरमा विवरण पेश नगर्ने, लेखा परीक्षण नगर्ने र साधारण सभा नगर्ने सहकारीहरू खारेज गरिएको जानकारी दिनुभएको छ। महानगरभित्र रहेका 363 सहकारी संस्था मध्ये 29 खारेज भएका हुन्। जंगली हात्तीबाट सर्वसाधारणको सुरक्षाका लागि झापामा स्पेशल टास्क फोर्स परिचालन गरिने भएको छ। प्रधानमन्त्री कार्यालयको निर्देशनमा स्पेशल टास्क फोर्स गठनको प्रक्रिया अघि बढेको हो। गएको हप्ता मेचीनगर नगरपालिका 4 62 पदमा पौडेलको आफ्नै आँगनमा हात्तीको आक्रमणमा परिज्यान गएपछि स्थानीयवासीले जीवधनको सुरक्षाका लागि सरकारले तत्काल समाधानमुखी कदम चाल्नुपर्ने माग राखेका थिए। स्पेशल टास्क फोर्समा सशस्त्र प्रहरी, नेपाल प्रहरी र सशस्त्र वन रक्षकलाई सामेल गराइने र त्यसको परिचालन प्रमुख जिल्ला अधिकारीले गर्ने कार्ययोजना रहेको झापा एकबाट निर्वाचित सांसद निशा डाङ्गीले जानकारी दिनुभएको छ। फोर्सलाई हात्तीको प्रवेश गौडा मानिएको मेचीनगरको सीमावर्ती बाहुनडाङ्गी क्षेत्रमा खटाइने जनाई। खबर यति नै, नमस्कार।

बडो मिठो गीत सुन्नुभयो यहाँले. नयाँ गीत हो, शिव परियारको आवाजमा रेकर्ड गरेको गीत. यहाँले इन्जोय गर्नुहोला भन्ने आशा गरौं. निर्पेश उप्रेतीको शब्द अनि संगीत पनि उहाँकै छ जस्तो लाग्यो मलाई, किन लेखेको छैन. एनिवे, यो मिठो गीतबाट नयाँ गीत भने यहाँले आजको कार्यक्रमको सुरुवात भयो. सञ्चालक विनोद यस कार्यक्रममा लिएर उपस्थित भएको छु. यानि कि कार्यक्रमको नाम छ काठमाडौँको सौगात. र बिहानी पखको युगीको कार्यक्रम आशा पुन बहिनी सञ्चालन गर्दै हुनुहुन्थ्यो, ह्यान्ड ओभर गर्नुभयो. अब काठमाडौँबाट आउने समाचार सहित कार्यक्रम सुन्नुहोस् भन्नुभयो. र उहाँको प्रश्न त मैले सुन्न पाइनँ, तर धेरै सहभागी भन्नुभएको रहेछ. क्याम्रेटार दिनाकर मल्ल स्विन्डनबाट भन्दै हुनुहुन्थ्यो, उहाँको सम्पूर्ण परिवार पनि जस्तो लाग्यो. गुड मर्निङ क्याप्टन साहब, यदि सुन्दै हुनुहुन्छ भने. र अन्य श्रोताहरू जो बेलायतमा हुनुहुन्छ, नेपाल आगमन पनि उहाँले कोही झापातिर बसेर धमकतिर बसेर सुनेको पनि कुरा सुन्दाखेरि खुसी लाग्छ. बिएबिएस गोर्खा रेडियोको आर्ट एन्ड फ्यानहरू हुनुहुन्छ, जाँदै र जहाँ गए पनि आजकल त के छ एप्समा पनि सुन्न पाइन्छ क्या. जाँदाखेरि सेफ हुनु पर्यो, वाइफाई मात्रै हुनु पर्यो, होइन त. तपाईँहरूले यसरी बिएबिएसलाई साथ सहयोग दिनुभएको छ, थ्याङ्क यू सो मच. अब आजको यो बसाइमा काठमाडौँको सौगातमा के छ भन्ने कुरा राखिहालौँ. सबभन्दा पहिला समयको कुरा गरौँ, मौसम आदि आदि, अनि केही समाचारका शीर्षकहरू, अनि हामी कुराकानीतिर्फ जान्छौँ. आजको फुटबलकै चर्चा धेरैले गर्नुभएको रहेछ. बेलायतमा इङ्ल्यान्डको गेम हेऱ्यौँ भनेर भन्नुभएको रहेछ, टिप्पणीहरू दिनुभएको रहेछ. सुरुवात राम्रो भयो भनेर भन्नुभएको रहेछ. त्यस कारणले म पनि आज फुटबलकै चर्चा अलिक बढी गर्छु है. त प्रकाश तिमिलचेनाजी हाम्रो स्पोर्ट्स रिपोर्टर हुनुहुन्छ, उहाँसँग कुराकानी. राईले आजकल त सुपर कम्प्युटरले कलेज जित्छ पनि भन्न थालेका रहेछन्. ओके, यसो हेर्दैछु, ब्रेकिङ न्युजमा अनेक अनेक कुरा आउँछ. अङ्ग्रेजी च्यानलमा हेर्दाखेरि सुपर कम्प्युटरले निदो गरिसक्यो भन्ने कुरा आइसकेको छ. ओके, एनिवे, कोलम्बियाको विजय सुरुवातदेखि लिएर अर्जेन्टिनाको चाहिँ बेजो एकदम दमदार प्रस्तुति, इङ्ल्यान्डको राम्रो सुरुवात, होइन, र चाहिँ कोलम्बियाले पनि निर्णायक गोल गर्यो उज्बेकिस्तानलाई, त्यसरी 3-1 भएर जित्यो. आदि आदि कुरा चाहिँ एकछिनपछि कुरा गर्ने गरौँ. अहिले समयको कुरा गर्दाखेरि ठिक दिनको 1:58 जाँदैछ. बेलायतमा हुनुहुन्छ भने बिहानको 9:13 गयो. गुड मर्निङ यहाँलाई. र जापानतिर प्रकाश सुधारे बेलुकीको समय हामीलाई सुन्नुपर्छ, 5:13 गयो. अमेरिकातिर बिहानै छ अथवा कतै राति छ भन्नु पर्यो. र फोकलन्डका श्रोतालाई आज म गुड मर्निङ भन्न चाहन्छु, बिहानको 5 त्यहाँ. ब्रुनाई हेलो इभिनिङ भनौँ, 4:13. अब स्पोर्ट्स खेल्दै हुनुहुन्छ, अस्ति दिदीबहिनीको स्पोर्ट्स डे फन एक्टिभिटिज, बडो राम्रो राम्रो फोटोहरू देखियो. एकदम हरेक भेराइटी अफ स्पोर्ट्स खेल्नु भएको थियो, स्विमिङदेखि लिएर अन्य. त्यसको लागि हाम्रो धन भाइ लाल भाइ सबैलाई धन्यवाद भन्न चाहन्छु म. भन्दै अब आजको दिनको कुरा गरौँ श्रोताहरू. आजको दिन असार महिनाको 5 हो, होइन, माफ गर्नुहोस्, आज त 4 हो, बिहिबार हो. त्यसले गर्दाखेरि आज चाडपर्वहरू त्यस्तो केही छैन, तर पनि भोलिको लागि भन्नुपर्दाखेरि चाहिँ द्वन्द्वमा यौन हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय मत भोलि रहेछ. अनि एउटा मैले प्रश्न पनि राखेको छु यो बारेमा, यस्तो हाम्रो चलन छ विशेष गरी काठमाडौँ भ्यालीमा, जहाँ चाहिँ हाम्रो पानीको मूल, होइन, स्रोत आदि, इनार, पाटी, पौवा, जहाँबाट हामीले चाहिँ पानी आउँछौँ, त्यसलाई सफा गर्ने दिन अबको ठिक 2 हो. त्यो चाहिँ के हो भनेर मैले प्रश्न गरेर राखेको छु. यसपालिको विकेन्डमा तपाईँले प्रश्नको जवाब दिन सक्नुहुन्छ है. त यसको नाम के हो र कुन दिन पर्छ भनेर भनेको मैले एन्सर दिए जस्तो भयो. यदि सुन्दैनुहुन्छ भने त मलाई अलिकति पार्टली एन्सर पनि दिइसके. एनिवे, अन्य चाडपर्वहरूको इभेन्टहरूको कुरा गर्दाखेरि अन्तर्राष्ट्रिय फादर्स डे आउँदैछ है. अन्तर्राष्ट्रिय बुवा दिवस यो चाहिँ असार महिनाको 7 हो. त्यसपछि असार 15 त कुरै नगरौँ, सबैलाई थाहा छ, होइन, त्यो पनि आउँदैछ. त्यसको कुरा गर्नुपर्दाखेरि दही चिउरा खाने दिन, अहिले नै तपाईँलाई जानकारी गराइहालौँ. दही चिउरा नेपालमा त जहाँ पनि पाइन्छ, विदेशमा नपाइएर, त्यस कारण अहिले नै जो हो गरिहाल्नुहोस्. आजको दिनदेखि ठिक 11 चाहिँ दही चिउरा खाने दिन छ, असारको 15. त्यही दिन राष्ट्रिय धान दिवस पनि हो, ज्या पुनि पनि भनिन्छ, र कवि
जयन्ती त्यही दिन परेको छ भन्ने यहाँलाई जानकारी। अब केही समाचार राखौँ, मौसमको कुराबाट समाचार सुरु गरौँ। तीन मौसमी वायुको प्रभाव रहेको छ नेपालमा। आज सातैवटा प्रदेशमा चाहिँ चट्याङसहित केही वर्षाको सम्भावना छ। हाल नेपालमा पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु र पूर्वीय वायुको प्रभाव रहेको देखिन्छ। आज सातै प्रदेशमा हिमाली र पहाड़ी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी र मधेस प्रदेशको तराईमा पनि वर्षा हुने भने केही तराईका क्षेत्रमा चाहिँ तातो दिन, भेरी हट डे हुने पनि बनेको छ भने अब चलचित्रको कुरा गर्नुपर्दा रोल नम्बर एकको टिकटमा 50% छुट रे, बारकरी लेख्स यसलाई। चलचित्र रोल नम्बर एकले देशभरमा सबै सोमा टिकट दरमा 50% छुट दिएको छ। विद्यार्थी र अभिभावकको आग्रहपछि निर्णय गरिएको हो। चलचित्रले शिक्षा प्रणाली, विद्यार्थीको मानसिक दबाव र अभिभावकको सङ्घर्षलाई उठान गरेको भनिन्छ। जोन योन्जनको निर्देशनमा मुकुन भूषाल र सुशांक मैनाली लगायतको अभिनय छ भनिएको छ श्रोताहरू। अब राजसभाको समाचार पनि रहेछ। राजसभा प्रथम महाधिवेशनमा रे, महाधिवेशन स्थल निर्माण तीव्र, रातो पार्टी लेख्छ यसलाई। राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाको पहिलो राष्ट्रिय महाधिवेशन चितवनका भरतपुरमा असार 7-9 गतेसम्म हुँदैछ। उद्घाटन स्थल गेस्ट हाउस चौरमा मौसम प्रतिरोधी आल्मुनियम डोम निर्माण तीव्र रूपमा अहिले भइरहेको भनिन्छ र बन्द सत्रमा करिब 3,000 प्रतिनिधि सहभागी हुनेछन्। ओके, त्यो पनि महामेला महाकुम्भ हुने भयो भने नेकपामा के भइरहेको छ, भारखरिन लेख्छ यसलाई। नेकपा तल्लो तहबाट विमति, वरिष्ठ नेता खनालले खोले असन्तुष्टिका पोलिन्दा। नेपाली कम्युनिष्ट पार्टी नेकपाभित्र आन्तरिक असन्तुष्टि देखिएको छ। वरिष्ठ नेता जन्नाथ खनाल नेतृत्व शैली र सुस्त एकीकरण प्रति असन्तुष्टि जनाएका छन्। 26 घटक मिलेर 8 महिना अघि पार्टी गठन भए पनि संगठनात्मक कार्य अधुरै छ। खनालले अध्यक्ष प्रचण्डलाई 36 बुँदे असन्तुष्टि पत्र पठाएका छन्, जसमा नीति, कार्य दिशा र सामूहिक निर्णयको अभाव रहेको उल्लेख गरिएको छ श्रोताहरू। अन्य खबरहरूमा हामी विदेशतर्फ जाउँ श्रोताहरू। अमेरिका इरान शान्ति सम्झौतापछि कच्चा तेलको मूल्य घट्यो। एसियाली सेयर बजार स्थिर भएको खबर रातोपाटीबाट लिएँ मैले। अमेरिका र इरान अन्तरिम शान्ति सम्झौतापछि एसियाली सेयर बजार स्थिर भएका छन् भने कच्चा तेलको मूल्य घटेको छ। तर ट्रम्पको धम्कीले अनिश्चितता कायमै छ। जापानको निकै 7100 बिन्दु पार गर्दै कृत्रिमानी उचाइमा पुगेको छ। अमेरिकी बजार भने ब्याजदर बढ्ने चिन्ताले घटेको छ भन्ने छ भने अब भारत र अमेरिकाको बारेमा एउटा समाचार रहेछ। ट्रम्प र मोदी बीच भेटवार्ता, रातोपाटी लेख्छ। अमेरिकी राष्ट्रपति भारत भ्रमणमा आउने भन्ने 2 घण्टा अगाडिको समाचार यस्तो छ। फ्रान्सको G7 शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री मोदी बीच द्विपक्षीय वार्ता भेटवार्ता भएको छ, जसले तनावपूर्ण सम्बन्धमा सुधारको संकेत गरेको छ। ट्रम्पले भारत भ्रमणको प्रतिबद्धता जनाएका छन्। मोदीले हर्मुज जल डमरूमा भारतीय नाविकहरूको सुरक्षाको मुद्दा उठाए। व्यापार र रक्षा, क्षेत्रीय सुरक्षा बारे छलफल भएको थियो भन्ने समाचार। अहिलेलाई यति गरौँ। मैले राष्ट्रसँग पनि समाचार भन्ने गर्दछु, त्यसलाई हेरिहालौँ। वासिङटन र तेहरान बीचको ओएमयू सार्वजनिक भएको कुरा अलिकति गरौँ है त। संयुक्त राज्य अमेरिका र इरानले दुई पक्ष बीच इलेक्ट्रोनिक रूपमा हस्ताक्षर गरिएको यानि समाचार पत्र ओएमयू सार्वजनिक गरेको छ। त्यसमा भनिएको छ, तत्काल स्थायी युद्ध विराम, 60 दिनभित्र अन्तिम सम्झौता वार्ता गर्ने प्रतिबद्धताका साथै प्रतिबन्ध राहत, आवागमनको स्वतन्त्रता र पुनर्निर्माणसँग सम्बन्धित उपायहरू समावेश छन्। त्यस प्रकाशित भएको ज्ञापन पत्रमा लेबनान सहित सबै स्थानमा सैन्य कारवाही र तत्काल र स्थायी रूपमा समाप्त गर्ने घोषणा गरेको छ। यसबाहेक संयुक्त राज्य अमेरिका र इस्लामिक गणतन्त्र इरानले अबदेखि एक अर्का विरुद्ध कुनै युद्ध वा कुनै सैन्य कारवाही शुरू नगर्ने, सार्वभौमिकता र क्षेत्रीय अखण्डतालाई सम्मान गर्ने र एक अर्काको आन्तरिक मामिलामा हस्तक्षेप गर्नबाट टाढा रहनुका साथै एक अर्काको विरुद्ध धम्की वा बल प्रयोग नगर्न प्रतिबद्धता व्यक्त गरेका छन् भन्ने समाचार छ। 14 बुधे निकै लामो छ, मैले छुट्टै पढ्नु होला है त। अरू शीर्षक भन्नुपर्दाखेरि हिजबुल्लासँग उधार बन्न नेतन्याहुलाई ट्रम्पको आग्रह भन्ने, वासिङटन र तेहरान बीचको ओएमयूको मैले कुरा गरिहाले, अमेरिकी
अमेरिका इरान द्वारा इस्लामाबादमा ओयुमयू जसमा चाहिँ इलेक्ट्रोनिक हताशर भएको कुरा पनि सुनिहाल्नुभयो। पाकिस्तानको जेलबाट रिहा भएका अफगान कैदीहरू स्वदेश फिर्ता भन्ने अर्को समाचार। श्रोताहरू यति भन्दै अब काठमाडौँको मौसम के छ सरस्वती हेरिहालौँ। आज 29 डिग्री सेल्सियस तापक्रम छ, केही बदली छ, उत्तर उत्तर पश्चिमी हावा छ 9 किलोमिटर प्रति घण्टाको वेगमा हावा चल्दैछ काठमाडौँ भ्यालीमा। यदि तपाईँ धरानतिर हुनुहुन्छ भने आज 41 डिग्री सर्द रूपमा, अधिकतम चाहिँ 42 रहेछ, न्यूनतम 25 डिग्री सेल्सियस छ। पुरा दिन आज एकदम घमाइलो छ। यदि यहाँ धरानतिर हुनुहुन्छ भने पोखरामा के छ सरस्वती हेरिहालौँ। पोखराको वेदर अलि अपडेट भइरहेको छैन, त्यसलाई फेरि एकतालि अपडेट गर्न चाहन्छु म। ओके, 33 डिग्री सेल्सियस आंशिक रूपमा आज बदलिरहेछ, अधिकतम 35 न्यूनतम 26 हुने देखाएको छ। कुनै कुनै ठाउँमा बदली भई केही वर्षा छिटपुट वर्षाको पनि सम्भावना छ। यदि भन्दै अब यहाँलाई राखौँ, एउटा मिठो गीत छ, एसटी योगी र रेशमा पुन गानु छ यस गीतलाई। त्यसपछि हामी फुटबलको चर्चा गर्छु, त्यो पनि विश्वकप फुटबलको। ओके, सुपर कम्प्युटरले अलिकति निदो गरिसकेको छ अरे कसले जित्छ भनेर बताउनुहुन्छ, बिलिभ इट। ओके, यस योगीको गीत सुनौँ है त।

भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मद्दत पाउन सक्छन्। वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militarycoworking.uk।

0: हजुर गोरेटु टेक्दा निर्दोष पाइला काँडामा परेछन्। पुरानो गीत अरुणा लामाको आवाजमा पनि सुन्नुभइहाले, नयाँ पुरानो सबै हामी मिलाएर राख्छौँ। यसको लागि हाम्रो मिना बहिनी हुनुहुन्छ लाइब्रेरियन, उहाँलाई धन्यवाद भन्नुपर्छ। कहिले हिन्दी गीत, ट्रेन्डी गीत र पुरानो गोल्डन ओल्डिज पनि हाल्नुहुन्छ, उहाँलाई धेरै धन्यवाद छ। हामी पनि खोजी खोजी तपाईँलाई मनपर्छ कि भनेर गीतहरू सुनाउँछौँ। शिव परिवारको नयाँ गीत सुरुमै सुन्नुभयो, इन्जोय गर्नुभयो होला होइन त? ओके, माया बोलको थियो, सुगम गीत हो तर नयाँ। भने अब कुराकानीतर्फ जाउँ। धेरै श्रोताहरूले देश विदेशमा फुटबलकै चर्चा गराउनु भएको रहेछ। आज बिहान आशा पुन बहिनीले फुटबलको धेरै प्रतिक्रिया आएको छ भनिदिनुहुन्थ्यो, हामी पनि काठमाडौँबाट गरौँ त, काठमाडौँको पर्सपेक्टिभ के रहेछ त? प्रकाशजी मलाई सुन्नु भएको छ, नमस्ते। ओके, सबभन्दा पहिला निन्द्रा मिलिरहेको छ कि छैन तपाईँको?
1: मिलाएर अब राम्रो, अब भनौँ न, अब आफूलाई राम्रो लाग्ने खेलहरू चाहिँ हेर्ने, अरू बेलामा सुत्ने, अनि फेरि फलोअप गर्ने उठेपछि। अब यस्तै यस्तै चलिरहेको छ। अब यो चारवटा म्याच कन्टिन्युस हुँदाखेरि चाहिँ अलिकति गाह्रो नै हुने रहेछ।
0: हो नि, तपाईँको त फेरि कामै यही हो होइन? हामीलाई चाहिँ अब अप्सन छ, नहेरे पनि भयो। तपाईँले त चारैतिर रिपोर्ट गर्नुपर्छ होइन? गर्दाखेरि थ्याङ्क यू भेरी मच, निन्द्रा मिलाएर हेर्नु भएको छ, हामीलाई पनि अपडेट दिइरहनु भएको छ। ल भनिदिनुहोस्, अलिकति सकिङ रिजल्ट आयो होइन त हिजो भन्दाखेरि, लेट हिजोको यो पोर्चुगलको गेमको होइन त?
1: अब यो यस्तो छ, केही नेचुरल छन्, केही अलिकति अनएक्सपेक्टेड खालको रिजल्टहरू छ। अब हिजोबाट, आज बिहानबाट चाहिँ एक राउन्ड सबै टिमले, 48 टिमले चाहिँ आज सम्म आइपुग्दाखेरि एक एक राउन्ड सबैले खेलिसक्नु भएको छ। अब सेकेन्ड राउन्ड चाहिँ आजबाट सुरु हुन्छ ग्रुप राउन्डको। अब यसमा चाहिँ कुरा गर्नु पर्दाखेरि फर्स्ट राउन्डको अलिकति सकिङ रिजल्ट भन्यो भने हिजोलाई हामी लिन सक्छौँ, एउटा पोर्चुगल र डिआर कङ्गो, जो चाहिँ 52 वर्ल्ड कपमा कमब्याक गरेको टिमसँग पोर्चुगल 1-1 ड्रमा रोकिया छ, एउटा यो पाटो छ। अनि अर्को कुरा चाहिँ पर्सनल्ली हेर्ने हो भने, जस्तो अस्तिको कुरा गर्नुहुन्छ भने, अर्जेन्टिनाको 3-0 जितमा मेसीले ह्याट्रिक गर्नुभएको छ। हिजो तपाईँले इङ्ल्यान्डको कुरा गर्नुहुन्छ, 4-2 जित, क्रोएसियालाई जितेको हेर्नुहुन्छ भने त्यहाँ हेरिकेनको 2 छ। फ्रान्सको 3-0 जितमा हेर्नुहुन्छ भने तपाईँ केलिन एम्बापेको 2 देख्न सक्नुहुन्छ। त्यसै गरी नर्वे चाहिँ पहिलोचोटि अहिले वर्ल्ड कपमा फेरि कति वर्षपछि, 28 कमब्याक गर्दाखेरि त्यहाँ एर्लिङ हालान्डको तपाईँको 2 देख्न सक्नुहुन्छ। अब यो सबै चिज भएपछि त एउटा इस्टाब्लिस प्लेयरहरूको पर्फर्मेन्स यो लेभलको आएपछि त धेरैको एक्सपेक्टेसन। हिजो राति म म्याच हुँदाखेरि चाहिँ कम्तीमा पोर्चुगलको क्याप्टेन क्रिस्टियानो रोनाल्डोबाट पनि त्यसैको एउटा निरन्तरता होला भन्ने अपेक्षा गरिएको थियो। जसरी पोर्चुगलको टिमले निराश पार्यो, पोर्चुगल चाहिँ रोनाल्डोको समर्थकहरूलाई पनि हिजोको दिन चाहिँ त्यति खुसीको दिन रहेन, निराशाजनक रह्यो। उहाँको पर्फर्मेन्सको हिसाबले हेर्ने भने पनि अरू खेलाडीहरू जुन मैले अहिले नाम लिएँ, उहाँहरूको भन्दा एकदमै कमजोर खालको पर्फर्मेन्स थियो। पोर्चुगल भन्ने बित्तिकै, एउटा स्टार हुने भन्ने बित्तिकै, सुपर स्टार भन्ने बित्तिकै, अलिकति बढी त्यो टिमहरूको खेलाडी पर्फर्मेन्स चाहिँ उहाँमा बढी निर्भर हुन्छ। जुन कुरामा चाहिँ समकालीन या उहाँभन्दा जुनियर प्लेयरहरूको जुन खालको एट्र्याक्सन, जुन खालको मेहनत, जुन खालको पर्फर्मेन्स र गोल निस्कियो, उहाँबाट त्यो नआउँदाखेरि चाहिँ मलाई लाग्छ रोनाल्डोको फ्यानहरू चाहिँ कम्तीमा पहिलो म्याचबाट चाहिँ एकदमै निराश भएको मैले पाएको छु।
0: अब उहाँको अलिकति उमेरले पनि हो कि, मैले त गेम हेरेन, तपाईँले हेर्नुभएको छ भने उहाँको इनपुट गेममा चाहिँ भनौँ न, अब धेरै प्रकारले हेर्छन् होइन, पासिङ, होल्डिङ होइन, अब कभरेजदेखि लिएर कति ट्राभल गर्यो, कस्तो कस्तो अट्याक गर्यो भन्ने हुन्छ, तपाईँले के देख्नुभयो? उमेरले अलिकति छेकबार लाग्छ कि के छ?
1: अब उमेरको केही न केही इफेक्ट त होला, तर रोनाल्डोको हकमा चाहिँ हामीले जति उहाँले चाहिँ साउदी लिग खेल्नुभयो, यो पछिल्लो वर्षहरूमा लिगमा खेल्नुभएको, या पोर्चुगलबाटै खेल्दाखेरिको म्याचेसहरूमा पनि रोनाल्डोमा त्यो खालको थकान या शारीरिक अवस्थाको कारणले त कहिले त्यो खालको प्रेसर हामीले देखाएको छैनौँ। आजसम्म पनि उहाँको फिटनेस, उहाँको मेहनत, उहाँको डेडिकेसन, त्यो फुटबलप्रतिको उहाँको लगाव हेर्दाखेरि, मेहनत हेर्दा, अब रोनाल्डो भनेको चाहिँ स्किल भन्दा पनि बढी मेहनतले, स्किल त उहाँको छँदैछ, तर त्योभन्दा पनि बढी मेहनतले खारिएको प्लेयर भनेर चिनिनुहुन्छ। तर त्यो क्षणक उहाँको अब हुनसक्छ, आउने खेलहरू दुइटा ग्रुप राउन्डको म्याचेसहरू खेल्दाखेरि आउन सक्ला, तर हिजोको हकमा भन्ने हुन्छ, हिजोको मात्रै कुरा गर्ने भने चाहिँ उहाँ हिजो म्याचमा काहीँ पनि कुनै पनि एङ्गलबाट देखिनुहुन्थेन। एउटा दुइटा चाहिँ बल उहाँले पाउनु भएको थियो, त्यो दुइटा बलमा पनि तपाईँको चाहिँ राइट डाइरेक्सनतिर गएन। त्यो सायद मेन्टालिटीको हिसाबले पनि हुनसक्छ, या त्यो अपोनेन्ट चाहिँ अब नयाँ पनि फ्रेस, एकदम 52 बल्ल फर्केको, धेरैलाई त नाम पनि याद नभएको, देशसँग खेल्दाखेरि त्यो खालको पर्फर्मेन्स हुन्छ भन्ने चाहिँ धेरैलाई अनुमान। कम्तीमा पनि उहाँ एउटा चाहिँ सुपरस्टार भएको नाताले सबैको नजर उहाँमा रहने भयो, हेर्नुहुन्छ भने स्टारको त्यो रङ्गशालामा तपाईँको चाहिँ त्यो 66,000 भन्दा बढी दर्शकहरूमा रातो त्यो के अरे जर्सी लाउने पुरै रातो तपाईँको चाहिँ मलाई लाग्छ पोर्चुगलको जति फ्यान हुन्छ त्योभन्दा बढी त मलाई लाग्छ रोनाल्डोको कारणले बढी फ्यान हुनु भएको छ. उहाँको त्यो पहिलो खेलको प्रदर्शनबाट चाहिँ मलाई लाग्छ धेरै निराश हुनुभएको छ र उहाँको लागि पनि मलाई लाग्छ उहाँ आफैलाई पनि त्यसको निराशा चाहिँ उहाँलाई पनि हुन्छ जसरी मैदानबाट निस्किँदाखेरि उहाँको फेसियल एक्सप्रेसन हामीले देख्न सक्छौँ. त्यो हिसाबले चाहिँ अब सुरु पनि पोर्चुगलले लिड लिएको कारणले 6 मिनटमै लिड लिएपछि अब सायद कन्ट्रोल गर्छ म्याचमा भन्ने
0: लागेको छ
1: भन्ने लाग्यो. के भयो भने अब जब कम्बोले गोल फर्काइसकेपछि चाहिँ सेकेन्ड हाफमा अलिकति कोसिस त गरेको थियो टिमले तर त्यो खालको रिजल्ट आउन सकेन. फेरि गेममा तपाईँको रिजल्ट नआउने बित्तिकै त त्यसको सबैभन्दा बढी कसैलाई असर गर्छ भने त फेरि त्यो स्टारलाई त्यो टिमको सुपर स्टारलाई नै गर्छ. मलाई लाग्छ त्यसको प्रेसर चाहिँ उहाँलाई परेको
0: हो. ओके, अब डिआर डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो होइन त. अब यस्तो छ अफ्रिकी मुलुकहरू पनि कम छैनन् भन्नु पर्यो होइन, किनभने अफ्रिकामा मात्रै खेल्दैन, हरेक देशमा खेल्छन्, युरोपका सम्पूर्ण देशमा अफ्रिकी खेलाडीहरू छन् होइन. गर्दाखेरि कहिले कहिले त्यो क्लिक हुनु गयो, टिम मिल्यो भने त यु नेभर नो, दे क्यान बी नट ओन्ली जायन्ट किलर्स, उनीहरू माथि सेमी फाइनल फाइनल स्टेजमा पनि आउन सक्छन् र जित्न पनि सक्छन् भन्ने धेरैको भनाइ छ. किनभने उहाँहरूको स्ट्रेन्थ फुटबल स्किल्स होइन स्टामिना फुटबलमा हाइट वेटको गर्दाखेरि एसियन भन्दा उनीहरू कम छैनन् होइन. अब बलियो त्यस्तै छन्, गर्दाखेरि फुटबलमा अलिकति स्ट्रेन्थको पनि खेल हो, टेक्निकल त अफकोर्स. एनिवे अब तपाईँले तिन चारजना अहिलेको स्टारहरूको नाम लिँदाखेरि अहिलेलाई मेसी एम्बापे र चाहिँ हालान्ड चाहिँ 2026 बालेन्डोरको चाहिँ पावर ऱ्याङ्किङमा चाहिँ टपमा छन्, यसमा चाहिँ रोनाल्डो चाहिँ छुटेका छन् है, मैले यहाँ अर्को वेबसाइटमा हेर्दैछु होइन. र अब फुटबलकै कुरा हामी गरिरहेको बेलामा अरू एसियन मुलुकको टिमलाई चाहिँ कसरी मूल्याङ्कन गरिँदैछ, अब कोरिया जापानदेखि लिएर अरूको के छ त स्थिति, अस्ट्रेलियाको के छ, न्युजिल्यान्डले पनि जित्यो क्यारे होइन त. ओके, के कस्तो रूपमा हेरिएको छ?
1: हजुर, मलाई चाहिँ यो फर्स्ट राउन्ड सकिँदाखेरि जब यसपटक अब एसियन टिमहरूको पनि राम्रो उपस्थिति भएको हिसाबले मैले चाहिँ यो पहिलो राउन्डको म्याचेस हेर्दाखेरि चाहिँ ब्यालेन्स देख्छु कि टिमहरूले पनि सेकेन्ड राउन्ड जान सक्ने, राउन्ड अफ 32 जाने या त्योभन्दा अगाडि जान सक्ने सम्भावनाको कुरा गर्ने हो भने जस्तो चेकिया चेक रिपब्लिकसँग खेल्दाखेरि साउथ कोरियाले 1-0 डाउन भएको म्याचमा तपाईँको 2-1 जित निकाल्यो होइन. अब त्यसै गरी कतारको कुरा गर्ने भने स्विजरल्यान्ड छ, कतारले पनि 1-1 ड्र निकालेको छ. त्यसै गरी तपाईँले हेर्नुहुन्छ भने चाहिँ यो उसँग साउदीले उरुग्वेसँग बराबरीको रिजल्ट निकालेको छ, इरानसँग बराबरीको नतिजा निकालेको छ. यो हिसाबले हेर्ने हो भने अब चाहिँ मलाई एसियाको टिमबाट पनि अलिकति आशा गर्न सक्ने ठाउँहरू चाहिँ छन्. हुन त अब उज्बेकिस्तान अब पहिलोचोटि खेलिरहेको थियो, पहिलोचोटि क्वालिफाई गर्दा थियो, जोर्डन इराकहरूको टिम त अब पहिलो म्याच हारेको छ, तर पनि एउटा सम्भावनाको कुरा गर्ने इरानले साउदीले जुन खालको चाहिँ दक्षिण कोरियाले जापानले जसरी खेल्यो, जापानले नेदरल्यान्डसँग 2-2 बराबरी लास्ट आवरमा गएर 2-2 बराबरी गरेको छ, त्यो कारणले एसिया पनि कमजोर छैन भन्ने एउटा म्यासेज दिएको छ. किनभने नेदरल्यान्ड्स भनेको फाइनल तपाईँको सबैभन्दा बढी फाइनल वर्ल्ड कपमा खेलेर पनि जित्न नसकेको टिम भनेर चिनिन्छ. उसको बराबरी खेल्नु जापानले भनेको चाहिँ मलाई लाग्छ त्यो एकदमै उपलब्धि नै मान्छु म चाहिँ. अब कोरियाले पनि आफ्नो जितबाट सुरुवात गरेको छ. यो हिसाबले हेर्ने भने नेपालको कन्टेस्टमा एसियाको कन्टेस्टमा चाहिँ त्यो युरोप अफ्रिकाहरूसँग पनि कन्टेस्ट गर्ने सवालमा चाहिँ अब एसिया पनि राम्ररी अगाडि आएको छ देख्छु म चाहिँ.
0: ओके, अब अहिलेसम्म बिबिसी अनुसारको मैले पढ्दै पनि छु होइन, अहिलेसम्म पहिलो चरणको सबैले खेल खेलिसकेको पछि चाहिँ अहिले 1-10 उत्कृष्ट टोलीलाई चाहिँ वर्गीकरण गराएर छ के, यसो सरस्वती नाम हेर्दाखेरि एसियाको एउटा पनि छैन, अफ्रिकी कन्ट्री मोरोक्को चाहिँ एउटा नाम आएको रहेछ 8 स्थानमा. म तमालाई चाहिँ टप 1-10 पढेर सुनाइदिउँ है त. अब बिबिसीको रिपोर्ट स्पोर्ट्सका चाहिँ विज्ञहरूको यो चाहिँ भनौँ न अब यो चाहिँ फाइन्डिङ हो भनौँ अथवा उहाँको अन्दाज हो यो. फ्रान्स 1 राखेको छ, सेनेगललाई 3-1 हरायो होइन, अनि आफ्नो प्रतियोगिताभन्दा पहिलाको चर्चा अनुसार दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरे, गर्दाखेरि राम्रो खेलाडीहरू सबै छन्, गर्दाखेरि 1 दावेदार फ्रान्स राखेको छ. इङ्ल्यान्डलाई पनि क्रोएसियालाई 4-2 हराउँदा यसलाई दोस्रो स्थानमा राखेको रहेछ. अर्जेन्टिना चाहिँ अल्जेरियालाई 3-0 हराएपछि यसलाई तेस्रो नम्बरमा. जर्मनीलाई पनि निकै माथि राखेर 4 छ. कुरा साओलाई चाहिँ 7-1 हराएपछि माथि नै भयो होइन. 7 गोल भने चाहिँ चान्चुनेको गोल होइन नि त होइन. अनि फेरि फेरि मेरो भाग्यमा परेको छ कि एउटा पाँच नम्बरमा देश चाहिँ मेरो चिट्ठामा परेको छ अमेरिका युएसए त्यसलाई पनि पाँच स्थानमा किन उसलाई चाहिँ होम गेम एडभान्टेज छ नि त होइन तारक बेला चार एकले गरेर निकै माथि नै छ हेरौँ आगामी दिनका खेलहरू कस्तो हुन्छ त्यो सातौँमा चाहिँ कोलम्बिया छ कोलम्बियाले पनि माथि राखेको छ भने मोरोक्को द ओन्ली अफ्रिकन कन्ट्री होइन ब्राजिलसँग एक एक भएपछि त्यसलाई पनि माथि राखेको रहेछ अनि ब्राजिल चाहिँ के भन्छ नौ स्थानमा छ के हो यो होइन हामी त ब्राजिललाई एक दुई तिनसम्म देख्थ्यौँ नि त होइन पहिला पहिला तर त्यो नौमा पर्नु पनि ठुलै कुरा भयो अहिलेको लागि अरू अरूको गेम पनि डेभलप भएको छ होइन अनि अन्तिममा स्विडेनलाई राखेको छ ट्युनिसियालाई पाँच एक हराएपछि ऊ पनि निकै माथि नै देखिन्छ तपाईँ कतिको सहमत हुन्छ यो बिबिसी स्पोर्ट्स विज्ञहरूको भनाइमा कोही थपथाप झिकझाक गर्न चाहनुहुन्छ यो वान टु टेनमा त यो आउनु पर्ने भन्नुहुन्छ
1: मलाई अब यस्तो छ हामीले अलिकति सेन्टिमेन्टको कुरा पनि हेर्छौँ अलिकति कमजोर टिमहरूले चाहिँ राम्रो पर्फर्मेन्स गरिदियोस् अब हामी एसियन भएको कारणले एसियनले राम्रो पर्फर्मेन्स गरिदियोस् भन्ने चाहना त हाम्रो हुन्छ नै स्वाभाविकमा तर के छ भने गेमको सिचुएसन गेमको अब त्यो टिमहरूको मेरिट्स उहाँहरूले चाहिँ अहिलेसम्म अब भनौँ न वर्ल्ड कपमा गर्नुभएको सफलता यो सबै कुराले हेर्ने भने त्यो वान टु टेन पनि नराम्रो मतलब त्यसलाई हामीले स्वीकार गर्न सकिने खालकै छ तर अब डिपेन्ड कस्तो हुन्छ भने सिचुएसन अनुसार फरक फरक हुन्छ जस्तो मोरक्कोले ब्राजिलसँग वान वानको ड्र त खेल्यो तर मलाई लाग्छ त्यो म्याचमा ब्राजिल भन्दा मोरक्को नै बढी चाहिँ हाबी थियो त्यो कारणले मलाई लाग्छ ब्राजिलले यसपटक टप टेनभित्रको नाइन नम्बरमा पुगेको एउटा कारण चाहिँ त्यो पनि हुन्छ जस्तो लाग्छ अब तपाईँको चाहिँ कुनै बेलाको च्याम्पियन अहिले यो करेन्ट चाहिँ युरोपियन च्याम्पियन टिमले चाहिँ केप भेल्डे भेल्डे भन्ने चाहिँ एउटा नयाँ टिमसँग गोललेस ड्रमा रोकिनु त्यसको त तपाईँले अहिलेसम्म पनि त्यो गोलकिपरको चर्चा हेर्नुहुन्छ भने अहिलेसम्म पनि चर्चा भइरहेको छ होइन अब अहिले 8 मिलियन भन्दा बढी त उहाँको फलोवर्स मात्रै
0: तर उहाँ चाहिँ कति हम्बल होइन आफ्नो बुवा आमालाई चाहिँ बाबा आमालाई चाहिँ एकदम डेडिकेट गर्नुभएको छ आफ्नो भनेर सफलता भन्नु
1: अब इन्डिभिजुअल कुरा गर्ने भने तपाईँको चाहिँ उहाँको त्यो को उहाँले चाहिँ स्पेन विरुद्ध सातवटा चाहिँ एटेम गोल हुने एटेम साउदीको तपाईँको किपरले हेर्नुहुन्छ भने उनीहरूसँगको म्याचमा नौवटा तपाईँको चाहिँ प्रहारहरू जुन गोल हुने सम्भावना चान्सेस बढी भएको रोक्नु भएको छ भनेपछि इन्डिभिजुअल प्लेयरहरूको पनि त्यति नै बढी महत्त्व हुन्छ टिम गेममा भए पनि अल्टिमेट त्यो दिन एउटा इन्डिभिजुअलले कस्तो खेल्यो भन्ने कुराको पनि म्याटर लाग्छ तर अब केही स्टारहरूको अघि मैले तपाईँसँग कुरा गर्दाखेरि चाहिँ जो चाहिँ म्याच एनी टाइम मोड्न सक्ने फ्रान्स पनि तपाईँको सुरुको पहिलो हाफमा एकदमै प्रेसरमा देखिएको थियो सेकेन्ड हाफमा यसरी तपाईँको केलियन एम्बाप्पे चलिदिनु भयो कि उहाँको दुई गोलले गर्दाखेरि म्याच नै तपाईँको पल्टियो र फ्रान्स मलाई लाग्छ अहिले नम्बर वान त्यो ऱ्याङ्किङमा नम्बर वानमा पुगेको छ त्यो एउटा प्लेयरहरू यस्तो सक्षम हुन्छन् कि जसले चाहिँ 5 मिनटमा 2 मिनटमा 1 मिनटमा पनि तपाईँको म्याचलाई आफ्नो पक्षमा पार्न सक्ने क्षमता राख्छन् मलाई लाग्छ फुटबलमा त्यो कुरा चाहिँ बढी इम्पोर्टेन्ट छ जस्तो लाग्छ मेसीलाई हेर्नुभयो भने हिजो मेसीको तपाईँको उहाँको एकदम धेरै त्यो अरूको जस्तो हुन्छ नि एकदम भागदौड देखिँदैन कि तपाईँसँग जब उहाँले बल उहाँको खुट्टामा पर्छ जब उहाँले चाहिँ क्रिएट गर्नुहुन्छ चान्सेस
0: त्यसैले त हामी कहिले कहिले भन्छौँ एफेक्टिभ प्लेयर भन्छौँ नि होइन उसलाई कसैले पनि अन्डरमाइन गर्नु पनि हुँदैन कतिखेर जादुमय एउटा सानो चालले चाहिँ गोलैमा परिणत हुन्छ
1: गर्दाखेरि नेक्स्ट लेभलको माइन्डसेट हामी पाउँछौँ कि माइन्डसेट पनि हेर्ने हो भने सायद मेसीको जस्तो माइन्डसेट त्यो फुटबलमा कम्तीमा अहिलेको अहिलेको करेन्ट सिचुएसनमा चाहिँ त्यो लेभलको माइन्डसेट अर्कोसँग छैन कि जस्तो लाग्छ हामीलाई हेर्दाखेरि पनि त्यो कला खेल जुन खेलबाट मलाई लाग्छ उहाँको विरोधी पनि उहाँलाई समर्थन नगर्ने अर्जेन्टिनालाई समर्थन नगर्नेले पनि मलाई लाग्छ मेसीको खेल चाहिँ रुचाउँछ जस्तो मान्छु कि मैले अब जर्मनीको कुरा अघि तपाईँले गर्नुभएको थियो जर्मनीलाई चाहिँ अलिकति प्रेसर पनि थियो कि यो पछिल्लो दुईवटा सिजन उहाँहरू चाहिँ नकआउट राउन्डमा पुग्न सक्नु भएन त्योभन्दा अगाडिको च्याम्पियन 2014 च्याम्पियन टोली पछिल्लो दुईवटा एडिसनमा त नकआउट चरण पनि पुगेको छैन त्यो कारणले उहाँहरूमाथि पनि प्रेसर थियो होला एउटा अर्को कुरा चाहिँ के भने जर्मन टिम ब्यालेन्सको हिसाबले हेर्ने भने 101 खेलाडीहरू हुनुहुन्छ त्यसमा होइन र मलाई लाग्छ उहाँहरूको त्यो एउटा रिफ्लेक्ट पनि हो कि फर्स्ट म्याच जितेपछि त्यसको एउटा लय पनि आउँछ भनेर अब सायद उहाँहरूले त्यो खालको पर्फर्मेन्स पनि भयो र त्यो अपोनेन्टले चाहिँ कारोसाओ भन्ने चाहिँ जुन खालको नयाँ एउटा टिमले खेलिरहेको छ उहाँहरू चाहिँ अलिकति विक नै देखिने भयो तर अरू म्याचेस ओभरअलमा हेर्नुहुन्छ भने पहिलो राउन्डमा चाहिँ कमजोर भनेका टिमहरूले पनि एउटा कडा टक्कर दिएको छन् होइन र अब यो ऱ्याङ्किङको कुरा गर्दाखेरि त ऱ्याङ्किङको त अनेक खालको हुन्छ 90 मिनटमा अनेक खालको एनालाइसिस गरेर तपाईँको ऱ्याङ्किङ राख्ने कुरा त अब त्यसलाई स्वाभाविक रूपमा मान्नुपर्छ त्यसको आफ्नो आफ्नो टेक्निक होला विधि होला त्यो विधिको आधारमा त अब त्यो ऱ्याङ्किङ मलाई ठिकै लाग्यो
0: ओके राम्रो कुरा चाहिँ फुटबलले जितेको छ जस्तो लाग्छ मलाई किनभने पहिला पहिला चाहिँ कमजोर टिम भनेको टिमहरूलाई चाहिँ एकदम नचाइ नचाइ होइन खुसीमा जित्ने अब गोल हानु भनेर हाल्ने जमाना चाहिँ गएछ कि अहिले चाहिँ होइन त्यो चाहिँ गयो अब जसले जसलाई पनि भनौँ न अब हराउन सक्ने क्षमता भएका देशहरू निस्किए भन्नुपर्छ, 48 देशमा पनि त्यो पनि देखिएको छ। ओके, आजलाई यति नै गरौँ, भोलि पर्सि फेरि दुई चार दिनपछि कुराकानी गरौँला, होइन? अर्को चरणमा आज के हुन्छ त्यो गरौँला। हो नि, आयोजनको हिसाबले तपाईँलाई के भन्छ, रातो कार्ड धेरै देखियो भनिन्छ, होइन? आयोजनको हिसाबले केही छ तपाईँको टिप्पणी?
1: टेक्निकली छैन, मलाई त एकदम टेक्निकल चाहिँ कस्तो भने अहिले प्रविधिको हिसाबले हेर्ने हो भने भन्दा बढी तपाईँको चाहिँ त्यो मिस्टेकहरू कम होस् भन्नलाई फुटबलमा एकदमै बढी त्यो टेक्निकल चाहिँ प्राविधिक त्यो एसिस्टेन्स लिइया छ, त्यो चाहिँ एउटा सुखद पक्ष। अलिकति ढिलो चाहिँ भएको छ त्यसले गर्दा म्याचमा अलिकति त्यो इन्टरटेनिङ पार्ट चाहिँ अलिकति कम चाहिँ भएको छ, तर के भने अन्याय चाहिँ भएको छैन कि, न्याय भएको छ त्यसलाई,
0: किनभने विशेष गरी अफसाइड एकदमै डेलिकेट एकदमै थिन हुन्छ नि, होइन? उसमा अफसाइडहरू हुन्छ, लुगा ड्रेस भनेर जर्सी पनि अफसाइड हुन सक्छ कि आजकल त, होइन? त्यो गर्दाखेरि
1: यो कारणले तपाईँ हिजो हेर्नुहुन्छ भने मेसी र चाहिँ अल्जेरियाले जुन फर्स्ट फर्स्ट गरेको उहाँहरूको दुइटैको चाहिँ अफसाइड थियो कि,
0: हो नि?
1: त्यो कारणले गर्दा त्यो प्राविधिक चेक जाँचले गर्दा भिएआरको जाँचले गर्दाखेरि त्यो दुइटै गोल डिसअलाउड भयो, त्यसको चाहिँ के भने ह्युमन एरर हुने चान्सेसहरू चाहिँ एकदमै कम भएको छ,
0: त्यस कारणले खेलाडीहरूले पनि गोल हाने पनि त्यतिको छिटो सेलिब्रेट गर्दैनन्, हेर्छन् भिएआरमा जान्छ कि जाँदैन भनेर हेरेर ढुक्क भएपछि मात्रै सेलिब्रेट गरेको मैले पाएको छु।
1: गोल गर्ने टिमलाई होस् या जो एडभान्टेज भन्छ त्यो उसलाई चाहिँ के भने कन्फिडेन्स उसको लेभल हुन्छ, मैले गोलै गरेको थिएँ म अफसाइड थिएन भने उसलाई कन्फिडेन्स हुन्छ, तर भने त्यसको लागि त चेक गर्ने त जाँच गर्ने त अब रेफ्रीको हातमा मात्रै सबै कुरा त हुन्न, असिस्टेन्ट रेफ्रीले मात्रै पनि सबै उसको आँखाले पनि भ्याउँदैन,
0: तर
1: क्यामराबाट चाहिँ छल्ने भनेको कुरा क्यामराबाट पनि तपाईँको चाहिँ हुने भनेको त एकदम रेयर हुने भयो नि त, त्यो कारणले गर्दाखेरि त्यो तपाईँको कतिवटा प्रविधिहरू लगाएको होला, त्यसले गर्दाखेरि त्यो मिस्टेक्सहरू चाहिँ एकदमै कम भएको छ, त्यो हिसाबले फुटबलको एउटा फेयरनेस
0: यदि यस्तो सिरियसली पहिला अर्जेन्टिना र इङ्ल्यान्डको गेममा जुन चाहिँ के भन्छ ह्यान्ड्स अफ गड के भन्छ नि गोल अफ यदि भइरहेको त्यो त्यसले त अब त्यो त्यतिखेरको सिनारी चेन्ज हुन्थ्यो, होइन त?
1: हो नि, एकदमै। अब त्यसले अलिकति अलिकति तपाईँको इन्टरटेनिङ पार्ट चाहिँ अलिकति त्यो मोसन्सलाई अलिकति टेम्पोलाई चाहिँ घटाएको छ कि भन्ने एउटा पाटो चाहिँ हामीले त्यसमा चाहिँ तपाईँ क्रिटिकली हेर्न सकिन्छ, तर बाँकी चाहिँ कुरा के भने अन्याय न्यायको हिसाब जस्टिसको हिसाबले हेर्ने भने चाहिँ सबैलाई जस्टिस भएको मैले चाहिँ ठानेको छु।
0: ओके, ल त सिर्फ यति हो कि मैले चाहिँ लाभ हेर्नु भएको छैन, तपाईँ चाहिँ उठी उठी पनि हेर्नु भएको रहेछ, त्यो तपाईँलाई स्टामिना मिलोस्, होइन? हेल्थमा चाहिँ त्यतिको ऊ नहोस्, काम चाहिँ तपाईँले गर्नै पर्यो। थ्याङ्क यू सो मच तपाईँलाई सबैको तर्फबाट, एकदम राम्रो विश्लेषण गरिदिनु भयो, थ्याङ्क यू, रिपोर्ट गरिदिनु भयो प्रकाशजी, थ्याङ्क यू,
1: नमस्कार।
0: प्रकाश तिमिल सिन्हाजीले अहिलेसम्मका खेल चर्चा विषयहरू सबै छोइदिनु भयो, तपाईँहरू पनि आफ्नै मानेमा एक्सपर्ट हुनुहुन्छ नि, किनभने यो फुटबलबाट आफू आफ्नो पोइन्ट अफ भ्यू पनि हो, गर्दाखेरि कति तपाईँ सहमत हुनुहुन्छ हुनुहुन्न, तपाईँ पनि केही लेखेर लेख्नुहोस्, भोलि पर्सि जित्ने त टिम यही हो भन्नु भन्दा पनि हुन्छ, म पनि युएसएलाई नै सपोर्ट गर्नुपर्ने अवस्था आएको छ, किनभने मेरो चिट्ठामा चाहिँ हामी साथीभाइको बिचमा गरेकोमा चाहिँ मेरो चाहिँ युएसए आयो, तर मनले चाहिँ इङ्ल्यान्ड नै भन्छु म। ओके, अब लाऊ एउटा गीततर्फ, त्यसपछि अर्को कुराकानीतर्फ जाउँ, एउटा रेकर्डेड कुराकानी त छ, यहाँलाई सुनाउँछु है त।

0: हजुर परेवा जोडीको गीत गाउनेको कलाकार शीतल गुरुङ र कल्पना सोनी हुनुहुन्थ्यो. यो गीतलाई अलिक छुट्याएर क्षमा चाहन्छु किनभने कुराकानीतर्फ लगाउँ. चीन भ्रमण सकेर फर्किएका छन् नेपालका परराष्ट्र मन्त्री खनाल र उहाँ चाहिँ चीनको औपचारिक भ्रमण सकेर आउनुभयो शिशिर खनालजी. यो बारेमा कुराकानी गर्दै हुनुहुन्छ पत्रकार एवं हिमाल प्रेसका सम्पादक चन्द्रशेखर अधिकारीजीसँग तन्जङ गुरुङ. त्यसतर्फ यहाँलाई लगौँ है त.
1: बीएफबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम इस्यू अफ द डेमा हार्दिक स्वागत छ तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा. यो प्रस्तुता धनजङ गुरुङको तर्फबाट आज कार्यक्रम इस्यू अफ द डेमा कुराकानी गर्दैछौ पराष्ट्र मामिलासँग. त्यसमा पनि नेपालको अहिलेको नयाँ सरकारको पराष्ट्र मन्त्री भारतको भ्रमण सकेर नेपाल फर्किनुभयो र लगतै उत्तरतर्फ चीनको भ्रमणमा हुनुहुन्छ र विशेष त दुईवटा भाषाहरूको प्रयोग गरिएको छ. उत्तरतर्फको भाषालाई हेर्ने हो भने टाढाको आफन्त भन्दा नजिकको छिमेकी राम्रो भनेर चीनका पराष्ट्र मन्त्रीले व्यक्त गरेको विचार र नेपालको पराष्ट्र मन्त्रीले भारतमा गएर पुराना राजनीतिक पार्टीहरूले गरेको कामहरूको विषयमा व्यक्त गरेको विचार. अब यो दुईवटा कुरामा हाम्रो कूटनीतिले दिन चाहेको सन्देश र उत्तरतर्फको चीनले दिन चाहेको सन्देश यो कसरी हामीले बुझ्ने. यो भू राजनीतिको चपेटामा संसारै जोगडिरहेको त्यसमा पनि हाम्रो जस्तो सामरिक महत्वको देश उत्तरतर्फ चीन दक्षिणतर्फ भारत यो दुईवटा सैनिक शक्ति र आर्थिक विकासमा अगाडि फड्को मारिरहेको देशमा हामीले कसरी ती चुनौतीहरूसँग सामना गर्ने भन्ने सन्दर्भसँग केन्द्र रहेर पराष्ट्र मामिलामा कलम चलाउनु हुने पत्रकार साथी हुनुहुन्छ हाम्रो. बेला बेलामा उहाँसँग चाहिँ यसै विषयमा सम्पर्क गरेर संवादमा चाहिँ केन्द्रित रहने गर्दछु र उहाँ यतिखेर हिमाल प्रेस अनलाइन पत्रिका चलाउँदै आइरहनु भएको छ र उहाँ प्रकाशक र सम्पादक पनि हुनुहुन्छ. धेरै नपर्खौ चन्द्रशेखरजी कार्यक्रममा स्वागत छ यहाँलाई.
2: नमस्कार.
1: हजुर धेरै धन्यवाद छ समय दिनुभयो. होइन मैले अलिकति पृष्ठभूमिमा चुहाए यो अहिलेको नयाँ जनादेश सहितको सरकारको पराष्ट्र मन्त्रीले दुईवटा देशको भ्रमण गरे छिमेकीहरूको अहिले उत्तरतर्फ हुनुहुन्छ केही समय अगाडि भारतको गर्नुभयो. एउटा शब्द प्रयोग गर्नुभएको थियो भारतमा चाहिँ रहँदाखेरि उहाँले पुराना विरासतमा रहेका पार्टीहरूले भनौँ न पुरानो हाम्रो जुन अतीतमा भएको जुन हाम्रो एउटा कूटनीतिक राजनीतिक आर्थिक जुन एउटा रणनीतिक कुराहरू हुन्थे त्यसमा उहाँले व्यक्त गरेको कुरालाई कसरी बुझ्ने हामीले के भन्न खोज्नु भएको उहाँले चाहिँ यो अहिलेको सरकारको तर्फबाट व्यक्त गरेको विचार
2: धनजी. अब यसमा मैले देखेको चाहिँ अब अहिले चाहिँ जे पनि पुरानोले गलत गर्यो नयाँले हामीले गर्दैछौँ होइन पुरानो शैली होइन हामी नयाँ शैलीबाट जाने भन्ने एउटा खाले भाष्य बनाइएको छ होइन. अब त्यो भाष्यलाई सकारात्मक रूपमा लिने कि नकारात्मक रूपमा लिने होइन त्यो पनि कुराहरू छ. अब परराष्ट्र नीति भनेको एउटा सञ्चालन गर्ने तरिका फरक हुन सक्छ. नीति त परिवर्तन भएको देखिँदैन त्यही संविधान अन्तर्गतै चल्ने नीति हो.
1: तर नयाँको जुन तपाईँले भन्नुभयो नि कसरी माओवादी द्वन्द्वकालमा माओवादीहरू भर्खर भर्खर चाहिँ भनौँ न सार्वजनिक जीवन बिताउँदाखेरि चाहिँ बोलिएको भाषा र रासोपाले बोलेको भाषामा तातै भिन्नता केही पनि फरक छैन कि क्रमभङ्गको कुरा गर्ने होइन यस्ता यस्ता भाषाहरू प्रयोग गरिरहेका हुन्छन् हामीले त्यसलाई सहज र सरल रूपमा पनि त लिन सक्दैनौँ नि एउटा होइन देशको विरासतसँग जोडिएको विषयहरू छन् होइन.
2: हजुर यसमा यस्तो छ भनौँ न अब संसदीय हेर्ने हो भने भारतबाटै नेपालमा भ्रमण हुने भनेर त्यत्रो कुराहरू आइरहेको थियो समय मागिरहेको थियो होइन. भारतका अधिकारीहरू अथवा भारतका राजनीतिज्ञहरू नेपाल आउन खोजिरहेको अवस्था थियो होइन. तर त्यो अवस्थालाई यिनीहरूले के गरे त भन्दा होइन नेपालमा प्रधानमन्त्री नभेट्ने के नगर्ने कसो नगर्ने कस्तो के प्रोटोकल के भनेर लगाएर त्यो भ्रमण रद्द जस्तो गरायो अनि पछि आफै फेरि गए अनि फेरि अनि भन्छन् हामी पुरानोको शैलीमा होइन हाम्रो अर्को तरिका छ भन्छन् अनि फेरि भारतबाट नेपाल फर्किन्छन् अनि फेरि चिनै जान्छन्. त्यो त पहिला पनि गरिराखेको
1: त्यो जुन भाषा प्रयोग गरिएका छ नि संसदमा पनि प्रश्न उठेको छ होइन. अब त्यो जुन शब्दको जुन वजन छ नि अब राजनीतिमा त हरेक शब्दको एउटा अर्थ लाग्ने कुराहरू हुन्छ कि सामान्य मान्छेले बोलेको त अर्थ लाग्छ. त्यो त अब देशको पराष्ट्र मन्त्रीले जनप्रतिनिधिमूलक संस्थाबाट गएको एउटा व्यक्तिले बोलेको भाषा हो समग्र नेपालकै भाषा हो नि त्यो त होइन. त्यो भाषाले दिन चाहेको सन्देश त्यसले के दिन खोजेको भन्न खोजेको हामी कूटनीति भाषामा चाहिँ भन्दाखेरि
2: त्यसरी व्यक्त गर्न हुन्थ्यो हुन्थेन उहाँको त्यो कूटनीतिमा बुझेको कूटनीति भाषीहरूलाई कसरी प्रयोग गर्ने भन्नेमा चाहिँ उहाँ अब आफै अल्म लिनुभएको हो या अथवा यसो बोल्दै हुन्छ भनेर बोल्दै अब या त अहिले जे पनि जे भन्दै पनि नयाँले गरेको त राम्रो हो भन्ने पनि एउटा भाषा भइसकेको
1: हजुर. त्यसैको लागि त मैले यो खालको संवाद आज तपाईँसँग गर्न चाहेको, किनकि आम संचार माध्यमको भूमिका जसरी हामीले विगतमा लाउडा काण्डदेखि लिएर धमिजा काण्डदेखि लिएर महाकालीदेखि लिएर होइन धेरै विषयहरूमा कलम चलाएको एउटा भनौँ न पत्रकारिताले एउटा विरासत बोकेको, पछिल्लो चरणमा पत्रकारिताले जुन एउटा धार समाजमा पनि थियो कमजोर भएको अवस्थामा यस्ता खालका नयाँ चाहिँ भाष्य प्रयोग गर्दाखेरि यसले चाहिँ दिन सक्ने दुर्गामी असरका कुराहरूको विषयलाई हो कि मैले सुन्न चाहेको चाहिँ
2: पुरानै शैली अपनाएका भनौँ न आफैलाई यो हामी चाहिँ हाम्रो यस्तो त्यहीको सरकार छ भन्ने त्यही छौँ हामी यस्तो छौँ उस्तो छौँ अनि त्यसपछि हामीले छिमेकलाई नै प्राथमिकता दिने हो हामी यस्तैमा छौँ हाम्रो काम गर्ने शैली यहाँहरूकै सरसल्लाहमै चल्छौँ भन्ने टाइपले कुरा राख्या हो कि भित्र होइन बाहिर देख्दाखेरि त राम्रै कुराहरू सुनिन्छ झट्ट हेर्दाखेरि उत्तर दिएको गरेको देखिन्छ होइन अन्यथा त उनीहरू आउँछु भनिरहँदाखेरि उनीहरूलाई आउन रोकेर आफै जानुपर्ने कारण चाहिँ मैले देख्दिनँ खासमा अनि गएर आएपछि त्यो चिन दौडिहाल्नुपर्ने कारण पनि देख्दिनँ यो चाहिँ पहिला पनि मुलुकलाई भन्दा अथवा देशलाई भन्दा आफूलाई दललाई दल भन्दा पनि अझ केन्द्रित भएर आफूलाई आफू चाहिँ सत्तामा रहिरहनको लागि एउटा आशीर्वाद दिने चलन जुन छ त्यही चलन चलाएको हो कि जस्तो नि लाग्दै
1: हजुर अब यो जुन अहिलेको नयाँ सरकार जुन हामीले अहिले भनौँ न अभ्यास गरिरहेका छौँ अनुभव गरिरहेका छौँ होइन अब अमेरिकाको चाहिँ बाक्लो उपस्थिति पनि देखियो र लगत्तै सँगसँगै फेरि भारतको पनि त्यस्तै बाक्लो उपस्थिति देखियो होइन एकदमै होडबाजी आउने जाने भयो होइन त्यसमा चाहिँ चाइनिजहरू चाहिँ यसो पर्खर हेरेको स्थितिमा बसिरहेको थियो एकदम कोर साइलेन्ट मोडमा बसिरहेको थियो उनीहरू चाहिँ होइन अब यो जुन अमेरिकनहरूको उपस्थिति र प्रधानमन्त्रीले भेट्न नखोजेको तर बाहिर देखिँदाखेरि चाहिँ भेट्न नखोजेको जस्तो तर परराष्ट्र मन्त्री र पार्टीको सभापतिसँग भेटेको पनि देखिने होइन तर न्युज पनि त्यस्तो खालको पनि लेखिएको देखिएन भेटघाट भएको जस्तो देखिने तर एकदमै पहिला जस्तो खोजनित पनि भएन के कारण हुन सक्छ यसमा चाहिँ तपाईँ त यही विषयमा बढी कलम चलाउनुहुन्छ होइन
2: मैले त लेखिराखेकै छु हाम्रोमा हेर्नुभयो भने होइन म चाहिँ यिनीहरूले किन यसो गरे यो यस्तो यस्तो गर्न आवश्यक थिएन होइन भेट्दाखेरि सिके पनि हुन्छ प्रोटोकल वाइज मान्दाखेरि त राम्रो हो प्रोटोकल म्यानेज गर्दा कहिले काहीँ प्रोटोकल चाहिँ भायोलेट भनौँ न प्रोटोकललाई ब्रिज गरेर अथवा ऊ गर्न पर्ने अवस्था पनि आउँछ भेटघाट गर्नुपर्ने कहीँ प्रधानमन्त्रीहरू कुनै कहीँ मुलुकका प्रधानमन्त्रीले अर्को मुलुकको विदेश मन्त्रीलाई रिसिभ गर्न गएको विगत पनि छन् होइन नेपालमा नभए पनि अन्य देशहरूमा होइन यस्तो अवस्थामा चाहिँ हामी भेट्दै भेट्दैनौँ गर्दै गर्दैनौँ यो मेन्टेन गर्छौँ भनेर त्यसको लागि पहिला आफू बलियो हुनु पर्यो
1: यसमा प्रधानमन्त्रीजीको सल्लाहकार अथवा प्रधानमन्त्रीजीले चाहिँ सार्वजनिक रूपमा केही बोलेका छैनन् होइन भेट्न नखोजेको पनि कारण दर्शाइएन किन भेट्न गएन भन्ने कुरा पनि दर्शाइएन होइन यसमा कुटनीति रूपमा जुन एउटा अवसर आएको थियो नि अमेरिकाबाट भारतबाट आयो नि होइन यसमा अलिकति चुक्या हो यसमा चाहिँ अलिकति चुकेको मान्न सकिन्छ अथवा चाहिँ उनीहरूको भाषामा रणनीति अथवा विभिन्न कुराहरू आइरहेको हुन्छ नि त अहिले त अपुष्ट कुराहरू
2: उपसचिव लेभलको भिजिटलाई त प्राइम मिनिस्टरले भेट्नै पर्छ भन्ने छैन त्यो त ठिकै छ कि उपसचिव सहसचिव
1: तर त्यो भेटको लाइन कस्तो हो भन्ने कुरा आउँछ नि त होइन चाहे त्यो एउटा माथिल्लो लेभलको होस् तल्लो लेभलको होस् तर त्यो भेटको चाहिँ सन्देश र त्यसले के गर्न चाहेको भन्ने कुरा त बुझ्नु पर्यो नि त नेपालले पनि छैन अब चाइनाले जुन एउटा भाषा बोलेको छ नि होइन चाडाको आफन्त भन्दा नजिकको छिमेकी राम्रो भन्नुको तात्पर्य के हो यसमा चाहिँ के भन्न चाहेको कूटनीतिक भाषामा चाहिँ यो चाहिँ खास उहाँले
2: छिमेकलाई हामी प्राथमिकतामा राख्छौँ भन्न खोजेको होला नि त्यो चाहिँ
1: यसमा पनि एउटा रणनीति नै एउटा भाषा चाहिँ प्रयोग चाहिँ भयो होइन यसो हेर्दाखेरि
2: ल्याउने भाषाहरू प्रयोग गरेका हुन् अरू केही पनि होइन जस्तो लाग्छ मलाई कुनै
1: भनेपछि यो जुन हाम्रो लिपुलेखको जुन समस्या छ यो अब जुनको कतिबाट चाहिँ उहाँले यो अब मानसरोवर जानको लागि चाहिँ चाइना र भारत बिचमा एउटा सम्झौता भएको थियो त्यसमा अलिकति विवाद भयो अहिले फेरि भारतीय पर्यटकहरू नेपालको भूमि भएर घरवार्ती गइरहेका निकै नै धेरै आएको संख्यामा भन्ने समाचार पनि आइरहेको छ यो एउटा खुसी पनि कुरा हो नेपालमा उनीहरूको भ्रमण हुनु पनि होइन पैसा पनि नेपालमै खर्च हुने होइन भारत सरकारले त फेरि डलर खर्च हुने ठाउँमा नजाऊ भनिदिएको कारण पनि हुनसक्छ होइन कसरी लिने यसलाई चाहिँ यो सबै चिजलाई यसो हेर्दाखेरि
2: पर्यटक मात्रै होइन भारतले त आफूलाई दोष लाग्छ भनेर आफ्नो मुलुकमा फ्युल चाहिँ होइन इन्धन चाहिँ आफ्नो मुलुकमा कोटा सिस्टम लागू गरेर दिइराखेको छ तर नेपाललाई त पर्याप्त फ्युल पठाइराखेको छ नि त उसले किनकि नयाँ सरकार आएको छ हामीलाई फेरि भारतीयहरूले यसो गरे हामी चाहिँ ऊ कारणले दोष लाग्यो भनेर त्यस्तो कुराहरूमा भारत एकदम सजग देखिन्छ उसले एकदम मेच्योर डिप्लोमेसी तर अब अहिले अहिलेमा अहिलेको मा चाहिँ भेटघाटहरू सरस्वती हेर्दाखेरि एकदमै होइन दिइहाल्नुपर्छ भेटिहाल्नुपर्छ भन्ने जस्तो चाहिँ देखिँदैन खासमा देखिएको छैन मैले हेर्दाखेरि चाहिँ

0: Pilain Buddy.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You. BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: सुदन गुरुङले गलत गर्नेलाई सरकारले नछाड्ने बताउनु भएको छ। विपद व्यवस्थापन समिति बैठकपछि संचारकर्मीसँग कुरा गर्दै मन्त्री गुरुङ,
4: नागरिकको सुरक्षामा सेवामा कुनै कमी नहोस्, यसमा बोलीचालीमा सुधार गर्नुपर्ने हुन्छ कि उहाँहरूलाई सहयोग गर्नुहुन्छ, किनभने सेवा नै हाम्रो धर्म हो भनेर हामीले बुझ्दै गर्दाखेरि अब हाम्रो सुरक्षा निकायहरू तपाईँको नागरिकको सेवामा खट्ने हो। अब क्राइम कन्ट्रोलदेखि सबै कुरामा सबै डिआइजी साहबहरूसँग हामी हिजो भर्खर बसेर एउटा मिटिङ पनि गरेका छौँ अनि यसमा चाहिँ हामी निर्मल रूपमा प्रस्तुत हुन्छौँ। कसैलाई गलत गर्दैमा त्यो गलत गर्यो भने आफ्नो पार्टी अर्काको पार्टी भनेर हामी हेर्दैनौँ, गलतलाई गलतै भन्छौँ। र यसपालिको हाम्रो सुरक्षा निकायहरूलाई पनि हामीले उहाँहरूलाई प्रोत्साहन पनि त्यही अनुसारमा गरिरहेको छौँ। पहिलादेखि अब त्यो राजनीतिक दबाव, त्यो चलखेल, त्यो प्रमोसनमा तपाईँको सुटकेस बोक्ने, ब्रिफकेस बोक्ने हरेक कुराहरू हामीले सुन्दै आएको।
3: नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश मल्लले अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जीको लागि दबाव दिएको विषयमा सरकारसँग जवाफ माग्नु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसद मल्ल,
5: प्रधानमन्त्री कार्यालय त्यो प्रधानमन्त्री देशको कार्यकारी प्रमुखको कार्यालय हो, त्यो कोही मान्छेलाई बोलाएर बयान लिने ठाउँ होइन। सभामुख महोदय, म गम्भीरतापूर्वक ध्यान आकर्षण गर्न चाहन्छु सरकारको सम्मान्य सभामुख महोदय मार्फत संवैधानिक आयोगका पदाधिकारीहरूलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर जबरजस्ती कोही मान्छेहरूमाथि थुनछेकका निम्ति र कारवाहीका निम्ति भनेर उहाँहरूले सत्ताको दुरुपयोग गरिराख्नु भएको छ यदि छ भने यो गम्भीर विषय हो। जो विषय बाहिर आएको छ यसलाई छानबिन गरियोस् र सत्य तथ्य पत्ता लगाई दोषीमाथि कारवाही गरियोस्।
3: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सदनमा रक्षा मन्त्रीको खोजी गर्नु भएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री वारेन्द्र शाह सदनमा नआए पनि मन्त्रालयगत छलफलमा रक्षा मन्त्री आउनुपर्ने बताउनु भएको हो।
6: रक्षा मन्त्रालय अन्तर्गतको पनि छलफल यहाँ गर्ने, प्रश्नोत्तर गर्ने भन्ने कुरा छ। रक्षा मन्त्रीज्यू आउनु भएको छ जस्तो मलाई लागेको छैन, उहाँलाई पनि बोलाइयोस् भन्ने माग म राख्न चाहन्छु। र त्यो भन्दा पनि अर्को ठुलो तपाईँको छैन के अरे आपत्तिको विषय चाहिँ के छ भने, रक्षा मन्त्रालय अन्तर्गतको खर्च किताब, त्यो बजेट बुक हामीलाई अझैसम्म प्राप्त भएन। यो रक्षा मन्त्रालयको चाहिँ बजेटको किताब हुन्छ कि हुँदैन, कि नहुने नै चलन हो कि हुने चलन हो भनेदेखि त्यो के अरे बजेट किताब हामीलाई किन दिएन, यसको पनि म उत्तर चाहन्छु।
3: रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शाहले नै सम्हाल्नु भएको छ। भरतपुर महानगरपालिकाले 29 विषयगत सहकारी संस्था खारेज गरेको छ। निष्क्रिय रहेका कृषि, दुग्ध र मौरी पालन सम्बन्धी 29 विषयगत सहकारी संस्था खारेज गरेको हो। भरतपुर महानगरपालिकाका सहकारी तथा रोजगार प्रवर्धन शाखाका प्रमुख रोजी केसीले नियमित रूपमा सहकारी विभागको अनलाइन सफ्टवेयरमा विवरण पेश नगर्ने, लेखा परीक्षण नगर्ने र साधारण सभा नगर्ने कार्यहरू खारेज गरिएको जानकारी दिनुभएको छ। महानगरभित्र रहेका 363 सहकारी संस्थामध्ये 29 खारेज गरिएको हो। जंगली हात्तीबाट सर्वसाधारणको सुरक्षाका लागि झापामा स्पेशल टास्क फोर्स परिचालन गरिने भएको छ।
7: प्रधानमन्त्री कार्यालयको निर्देशनमा स्पेशल टास्क फोर्स गठनको प्रक्रिया अघि बढेको हो। गएको हप्ता मेचीनगर नगरपालिका 4 62 पद्मा पौडेलको आफ्नै आँगनमा हात्तीको आक्रमणमा परि ज्यान गएपछि स्थानीयवासीले जीवधनको सुरक्षाका लागि सरकारले तत्काल समाधानमुखी कदम चाल्नुपर्ने माग राखेका थिए। स्पेशल टास्क फोर्समा सशस्त्र प्रहरी, नेपाल प्रहरी र सशस्त्र वन रक्षकलाई सामेल गराइने र त्यसको परिचालन प्रमुख जिल्ला अधिकारीले गर्ने कार्ययोजना रहेको झापा एकबाट निर्वाचित सांसद निशा डाङ्गीले जानकारी दिनुभएको छ। फोर्सलाई हात्तीको प्रवेश गौडा मानिएको मेचीनगरको सीमावर्ती बाहुनडाङ्गी क्षेत्रमा खटाइने जनाइएको छ। अन्तर्राष्ट्रिय सीमा पार गरेर भारतको आसाम र पश्चिम बंगालबाट 30 देखि 100 सम्म

ओके तिमीलाई पाए भने कस्तो होला हाम्रो मायाको प्रेम कहानी भाग्यमानी बोलको गीत हो सुधारू ओके आफूले खोजेको मान्छे पाइयो भने त भाग्यमानी नै भयो नि होइन शब्द सङ्गीत गायक स्वयंको छेवाङ लामा कति मिठो स्वर कति गहकिलो कति परिपक्क स्वर है नि त गीत पनि त्यतिकै राम्रो भन्दै अब हामी लागौँ पोखरातर्फ सुधारू किन जानकारी गराएको छु हजुरहरूलाई कि आज पोखरामा अलिकति ब्रेकिङ न्युज जस्तो छ पनि भन्दै हुनुहुन्थ्यो यो विशेष गरी सुकुम्बासी अनि कता कता डोजर चल्दैछ अरे भनेर हाम्रा कृष्ण दवाडीजीले

0: खाने हामीलाई अपडेट दिँदै हुनुहुन्थ्यो। उहाँलाई स्वागत गरिहालौँ। कहाँ के भएछ त पोखरामा? कृष्णजी नमस्ते, स्वागत छ यहाँलाई।
1: हजुर विनोद सर नमस्कार, धन्यवाद यहाँलाई।
0: ल त अब कहाँ के भयो भन्ने कुरा हाम्रा पोखरेलीलाई चाहिँ त्यसै पनि चासो छ, तर फेरि पोखरा एउटा वर्ण पर्यटक नगरी होइन, एकदम धेरै भारतीयहरू पर्यटकको आएका छन्, त्यो पनि राम्रै कुरा हो। त्यसको साथसाथमा अलिअलि आनी बानी पनि ल्याएका छन् भनेर सुनियो। कहाँबाट सुरु गर्नुहुन्छ, मौसमबाट सुरु गरौँ, पानी परेको छ कि छैन पोखरातिर?
1: सर ठ्याक्कै अहिले हामी जब कुरा गर्न सुरु गरिरहेको अवस्था छ, म यति बेला पोखराको पृथ्वीचोक क्षेत्रमा छु र अहिले यहाँ पानी पर्न चाहिँ सुरु भएको अवस्था छ। बिहान 11 बजेसम्म चर्कै घाम लागेको अवस्था थियो भने त्यस पछाडि अलिकति बादल लागेको अवस्था थियो र अहिले ठ्याक्क पानी परिराखेको हामी जब कुरा गर्न सुरु गरिरहेको अवस्था छ। अहिले हल्का पानी पर्न सुरु भएको अवस्था चाहिँ
0: जरुरी पनि छ होइन, जरुरी पनि छ वर्षा होइन। अब मेन कुरा के भने नि, यो बेलामा फेरि केही एक्टिभिटिजहरू राम्रो होस् भनौँ न, अब केही कदमहरू डोजर चल्ने प्रोटेस्ट गर्नेहरूलाई यो पानीले अलिअलि बाधा त ल्याउँछ नि होइन, अलिकति मान्छेहरू तितर बितर हुन्छन् होइन। ओके ल त अब सुरु गर्नुहोस्, यो चाहिँ के हो, डोजर चाहिँ कहाँ चल्यो सुनाइदिनुहोस्, त्यो पो सुन्न मलाई पहिला त।
1: विनोद सर आज एउटा पोखरामा एउटा समाचार चाहिँ विशेष छ, जुन पोखराको प्रस्तावित बस पार्कको जग्गा थियो जुन पृथ्वीचोकमा, त्यो जग्गाका संरचनाहरू भत्काउनको लागि पोखरा महानगरपालिकाले आज डोजर चलाएको छ। आज बिहान 10 बजे पछाडि यहाँ महानगरका 3 डोजरले यहाँका 28 संरचनाहरू, यहाँ पक्की संरचना चाहिँ थिएन तर घर टहराहरू सटरहरू जुन 28 संरचनाहरू थिए ती संरचनाहरूमा डोजर चलेको अवस्था छ। यो धेरै चासो चर्चा र एउटा कौतूहलताको विषय पनि रहेको विषय हो, किन भन्दाखेरि आधा शताब्दी भन्दा अघि, आधा शताब्दी भन्दा अघिदेखि पोखरामा एउटा सुविधा सम्पन्न आधुनिक बस पार्क बनाउने भनेर जग्गा अधिग्रहण गरिएको थियो, तर विडम्बना यतिका वर्षसम्म त्यो जग्गा बस पार्कको जग्गा बसमा बस पार्क बन्न सकेन भने त्यो जग्गा पनि एउटा अतिक्रमणको, मानवीय अतिक्रमणको चपेटामा पर्यो। 2005 रोपनी जग्गा 2036 सालमा अधिग्रहण गरिएकोमा अहिले 25-30 रोपनी हाराहारीमा मात्रै त्यहाँ साँगुरिएको अवस्था थियो। अब यो बस पार्क बन्नुपर्छ, एउटा पर्यटनको राजधानी पर्यटकीय सहरमा सुविधा सम्पन्न बस पार्क चाहिन्छ भनेर पोखरेलले लामो समय आवाज उठाउँदै आए पनि तर यतिका वर्षसम्म बन्न सकेको थिएन। तर पछिल्लो समय जुन सङ्घमा पनि एउटा बलियो सरकार बन्यो, त्यो सरकार बनिसके पछाडि यहाँको स्थानीय सरकार पोखरा महानगरलाई पनि एउटा डर आड भरोसा भइसके पछाडि महानगरले अतिक्रमित संरचनाहरू हटाउन सूचना जारी गर्यो। जुन सूचना वैशाख 5 गते सूचना जारी गरिएको थियो 35 दिनको सूचना, त्यो सूचनाको पनि म्याद कटिसके पछाडि यहाँका जग्गा धनी व्यवसायीसँग पटक पटकको एउटा छलफल गर्यो महानगरले र आज सहमतिमै त्यो बस पार्कभित्र जो जग्गा धनीहरू हुनुहुन्छ, जुन बस पार्कको अधिग्रहण गरिएको जग्गामा जुन लालपूर्जा भएका व्यक्तिहरूले संरचना बनाएर भाडामा दिइराख्नु भएको थियो, ती संरचनाहरू केहीले चाहिँ हिजो नै खाली गरिसक्नु भएको थियो भने केही आज डोजर चल्नुभन्दा अघिसम्म पनि सामान सार्दै हुनुहुन्थ्यो र त्यो अवस्थामा महानगरले आज डोजर चलाएको अवस्था एउटा यहाँको एउटा ब्रेकिङ समाचार रहेको छ।
0: यसमा मलाई सोध्न मन लाग्यो, तपाईँले अहिले चाहिँ बस पार्कको प्रयोजनको लागि सिर्फ 25-30 रोपनी मात्रै बाँकी, अरू धेरै चाहिँ अतिक्रमित भयो भन्दाखेरि सुरुमा चाहिँ छुट्टाएको जग्गा 200 समथिङ भने जस्तो लाग्छ तपाईँले, 265 हो कि कति जस्तो?
1: 205 रोपनी सुरुमा छुट्याएको जग्गा 205 रोपनी जग्गा हो र त्यो 205 रोपनीमा 13 रोपनी जग्गा जब पृथ्वी राजमार्ग विस्तार भयो, पृथ्वी राजमार्ग विस्तार हुने क्रममा बस पार्कै जग्गा पनि त्यो उपयोगमा आइसके पछाडि को अध्ययन अनुसार 190 रोपनी जग्गा रहेकोमा त्यसमा के भयो भन्दाखेरि कति जग्गा चाहिँ त्यहाँ सुकुम्बासी भूमि अभ्यस्ती बसोबासीहरूले अतिक्रमण गराएर बस्नुभयो भने 35 सालमा जुन जग्गा अधिग्रहण गरिएको थियो त्यो जग्गा धनीलाई पोखरामा तत्कालीन उपत्यका नगर विकास समितिले मुआवजा दिनुपर्ने थियो, तर ती जो जग्गा धनीहरू हुनुहुन्थ्यो उहाँहरूले बस्पारको लागि आफ्नो जग्गा दिनुभयो, तर त्यो उहाँहरूलाई सरकारले पनि मुआवजा दिन नदिएको अवस्था र बस्पार प्लान्ट पनि निर्माण भएन लामो समय। त्यस पछाडि पोखरा उपत्यका नगर विकास समितिले नै विभिन्न समयमा निर्णय गरेर बस्पारभित्रकै जग्गा सट्टा भर्नामा दिने निर्णय गरेर उहाँहरूलाई लाल पूर्जा दिएको अवस्था हो, र जुन सट्टा भर्ना बापत जग्गा धनीलाई लाल पूर्जा दिएको जुन जग्गा थियो तिनै जग्गाको चाहिँ जग्गामा आज डोजर चलेको अवस्था हो यो जग्गा सहमति भएर। तर त्यो अझ आधाभन्दा बढी जग्गामा अझै भूमिहीन अभिवासी बसोबासी सुकुम्बासीहरू हुनुहुन्छ, उहाँहरू चाहिँ अहिले हटिसक्नु भएको अवस्था चाहिँ छैन विनोद सर, र उहाँहरूलाई अन्यत्र व्यवस्थापनका लागि महानगरले पोखराकै 6 स्थानमा जग्गा हेरेको जग्गा खोजी गरेको अवस्था छ, र जग्गा एकछिन पनि भइसके पनि तर त्यसको प्लट मिलाउनु पर्ने, तर त्यो एकिन गरेको जग्गा पनि कतिपय फेरि लालपूर्जा भित्रको पनि परेको भन्ने आइसकेपछि थप यसलाई प्राविधिक अध्ययन गर्नुपर्छ भनेर महानगरले जुन सुकुम्बासी व्यवस्थापनका लागि हेरेको जग्गा अहिले पनि अध्ययनकै क्रममा छ, र बस पार्कमा जो सुकुम्बासी भूमिहीनहरू बस्नु भएको छ उहाँहरूका संरचनामा चाहिँ महानगरले डोजर चलाएको छैन, उनीहरूलाई विकल्प दिइसके पछाडि मात्रै त्यहाँ डोजर चल्ने महानगरका महानगर प्रमुख धनराज आचार्यले आज बताउनु भएको थियो।
0: भने मतलब ढिलो चाँडो त्यो हट्छ हट्छ, सिर्फ यति हो कि काठमाडौँ जस्तो बस के भन्छ व्यवस्थित नभइकन उठाउने काम नगरौँ, अहिलेलाई तपाईँहरूलाई चाहिँ त्यहीँ बसे तापनि तपाईँहरूलाई चाहिँ हामी उठाउँछौँ तर तपाईँहरूलाई बन्दोबस्त गरेपछि मात्र उठाउँछौँ भने मतलब सुकुम्बासी पनि उठ्ने भयो र अतिक्रमित भएका घरहरू पनि अब अहिले छोड्दैछन्, हिजोदेखि आफै गरे कतिले आज गर्दैछन् त्यो पनि छुट्ने भयो भने मतलब अहिलेलाई भूमिहीन दलित भूमिहीन सुकुम्बासी अव्यवस्थित बसोबासीहरू चाहिँ कुनै न कुनै बेलामा चाहिँ त्योहरू हट्ने भयो, ढिलो चाँडो मात्रै हो, त्यति हामी बुझ्न सक्छौँ।
1: हजुर एकदम हजुरले भन्नुभएकै विषय त्यही नै हो, र भूमिहीन सुकुम्बासीहरू पनि उहाँहरू मनस्थै उहाँहरू हट्नुपर्छ, हामी ढिलो चाँडो केही न यहाँबाट हट्नुपर्छ भनेर उहाँहरू मानसिक रूपमा तयार भएर पनि बस्नुभएको अवस्था छ, र महानगरले पहिला उहाँहरूलाई व्यवस्थापन यकिन गरिसके पछाडि मात्रै यी संरचनाहरू उहाँहरूलाई सारिसकेर मात्रै डोजर चलाउने एउटा नीति लिएको छ, र महानगरले अस्ति भर्खर मात्र एउटा के गर्यो भन्दाखेरि त्यहाँ कति भूमिहीन बस्नु अवेशी बसोबासीहरू हुनुहुन्छ भनेर यकिन गर्नका लागि एउटा समय दिएको थियो, लगत सङ्कलन गरेको थियो, र त्यसमा 572 जनाले विवरण टिपाउनु भएको थियो अवेशी बसोबासी भूमिहीन सुकुम्बासी भनेर, र त्यो 572 जना मध्ये पनि प्राविधिक समितिले फेरि उहाँहरूको नेपाल अधिराज्यभर नेपालभर अन्यत्र कतै जग्गा उहाँहरूको नाममा छ कि छैन भनेर खोजबिन पनि गरिराखेको अवस्थामा 10-15% चाहिँ अन्यत्र बाउ बाजेको नाममा अथवा उहाँहरूको कतै गाउँमा पैतृक सम्पत्ति देखिएको भन्ने कुरा चाहिँ आएको छ, तर त्यो फाइनल भइसकेको अवस्था छैन, र केही दिनमा सबै स्पष्ट भइसके पछाडि पनि ती भइसके पछाडि जो वास्तविक भूमिहीन सुकुम्बासीहरू छन् उनीहरूलाई भरपर्दो विकल्प दिएर मात्रै महानगरले पुरै बस्पार चाहिँ खाली गर्ने एउटा योजना तयार गरिराखेको
0: छ। उसै बाटोले पृथ्वी राजमार्गको बढाउँदाखेरि 13 पनि त्यहाँ परेको बाहेक झन्डै मैले तपाईँको हिसाबमा 205 घटाउँदाखेरि 192 रोपनि चाहिँ अब बस्पाको रूपमा आज नभए भोलि भोलि नभए पर्सि त बन्ने भयो हो।
1: हजुर त्यो त्यही भन्न सकिन्छ, र अब त्यसमा पनि जो त्यहाँको जग्गा धनीहरू हुनुहुन्छ त्यो 190 रोपनिभित्र पनि जस्तै नगर विकासले जुन लालपूर्जा दिएको जग्गा धनीहरू छ, अब त्यो विषय चाहिँ एउटा अब एउटा छलफलको विषयमै रहेको छ, ती जग्गा धनीहरूलाई मुआवजा दिएर 100 मुआवजा दिएर उनीहरूलाई हटाएर 190 भित्रै बस पार्क बनाउने कि या
0: माग्नेहरूले चाहिँ पुरानो रेटमा चाहिँ पुरानो त्यो उसमा होइन, अहिलेको रेटमा चाहियो, अहिलेको जग्गाको हिसाबमा चाहियो, होइन सट्टा भर्ना पनि हामीलाई त्यस्तै खाले चाहियो भने त फेरि अड्किने पनि एउटा बाटो रहेछ नि त, किनभने अब 32 हिसाब एउटा, अहिले चाहिँ हामी 83 छौँ, अब एक आना भन्दाखेरि पहिला पोखरामा एक हात किन्दाखेरि कतारी 150 हात पछाडि पाइन्थ्यो, आजकल त्यो बित्तामा आइसकेको छ होला, इन्चमा आइसक्यो कि कसो, त्यो त्यसमा चाहिँ अलिकति झैझगडा हुने चाहिँ सम्भावना देखिन्छ, होइन त
1: सम्भावना त्यसलाई नकार्न सकिँदैन, छैन र अर्को कुरा जुन त्यति बेलाको जुन सट्टा भर्ना पनि अलिकति अपारदर्शी भयो, जसले नपाउनु पर्नेले नि पायो, घडेरी किनबेच भयो, अनि पाउनु पर्नेले पनि आफ पाउनु पर्ने भन्दा बढी पायो भन्ने विषय आइसके पछाडि अहिले महानगरपालिकाले एउटा न्यायिक यसको न्यायिक निरूपण गर्नको लागि उच्च अदालतका पूर्व न्यायाधीशको नेतृत्वमा एउटा फेरि छुट्टै समिति पनि गठन गरेर त्यसको काम अगाडि बढाएर राखेको
0: आशा गरौँ। त्यो पहिला सट्टा भर्ना गरिएको यतापट्टि हिसाब किताब गरेको कागज पत्रहरू चाहिँ जलेका छैनन् कि जल्यो?
1: अब यो विषय पनि अब त्यो समितिले काम गरिराखेको छ र नगर विकासका केही कागज पत्रहरू जले भन्ने कुरामा पनि आएको छ र त्यो समितिले चाहिँ अस्ति मात्र एउटा सूचना निकालेर त्यहाँका जुन जग्गाधनीले तपाईँहरूको प्रमाण चाहिँ लिएर आउनुहोस्, तपाईँले कुन आधारमा दसपारको जग्गा तपाईँहरूको नाममा आयो त्यो सबै खालको विवरण लिएर आउनुहोस् भनेर एउटा सूचना जारी गरेको अवस्था पनि थियो। अब विश्वास गरौँ एउटा न्यायिक निरूपण भएर यो पोखरामा सुविधा सम्पन्न एउटा विमानस्थल सरी बस पार्क बनोस् त्यो हामी कामना गर्न सक्छौँ। र यो पर्यटकीय शहरमा अहिले विडम्बनाको अवस्था छ, सडक पेटीबाट लामो तथा छोटो दूरीका बसहरू चाहिँ सुत्नुपर्ने बाध्यता छ भने बस पार्क टाङ्गुरिएको जुन विडम्बना अब छिट्टै हर हुने र एउटा प्रकृतिमा चाहिँ अब बस पार्क बन्छ कि भन्ने आश चाहिँ सबैमा चाहिँ त्यो विश्वास चाहिँ बढेको अवस्था।
0: अब त्यसको राम्रो पक्ष के छ भने अब बाटो पनि फोर लेनको बनिसकेको छ होइन, अलिकति मात्रै कता कता कम्प्लिट हुनुमा छ त्यो भनेको त तपाईँलाई भेट्न आउनु पर्यो भने अब त्यो बाटो बस पार्क भन्दै सर र नयाँ प्रवृत्तिको बसमा होइन टिभी हेर्दै वाइफाई चलाउँदै के भन्छ तपाईँलाई भेट्न दुई तिन घन्टामा आउन पाइने जस्तो देखियो कता कता होइन
1: हो त्यो अहिले धेरै सहज भएको अवस्था छ र पूर्वाधार विकासको हिसाबले धेरै परिवर्तन
0: मुख्य कुरा चाहिँ विकास पूर्वाधारमा विकास भयो भने सहरको विकास हुन्छ, जाम जनताको विकास हुन्छ, व्यवसायीको विकास हुन्छ, बिजनेस आउँछ। जुन चाहिँ अहिले हेऱ्यो भने तपाईँले अरू धेरै पर जानु पर्दैन, युपीमा हेर्नुभयो भने ओहो हो यो 10-12 वर्षमा बनेका संरचना हेऱ्यो भने पत्याउनै गाह्रो छ होइन त। एनी भए तपाईँले अघि छट्ट भन्दाखेरि विमानस्थल भन्नुभयो, उनीहरूले विमानस्थलको एउटा पनि प्रश्न गरिहालौँ है तपाईँलाई। ओके, हालसालैको कुरा होला, पूर्व डाइरेक्टर जनरल अफ सिभिल एभिएसन अफ नेपाल है सञ्जीव गौतमजीलाई यही पोखराको रिजनल इन्टरनेसनल एयरपोर्टको बारेमा जुडिसियल कस्टडीमा पेन्डिङ ट्रायलको हिसाबमा लिएको रहेछ। यो एलएज इरेगुलारिटीको कारणले यो हालसालकै न्युज हो कि के हो?
1: यो अलिक केही दिन पहिलाको समाचार खोला दिनु छ।
0: ओके ल ठिक, मैले उहाँको नाम नभनेको ठिकै अब तर मैले भर्खर देखेँ। त्यो बाहेक अब तपाईँलाई सोधिहालौँ, अब पोखरामा यो वर्ष अहिलेसम्मकै धेरै भारतीय पर्यटकहरू आएका रहेछन्, त्यसै ल्याएका फाइदा बेफाइदाहरू के छन् त सुनाइदिनुहोस् न प्लिज छोटकरीमा है त।
1: हजुर विनोद सर, स्वाभाविक हिसाबले विदेशी पर्यटक आगमन हुँदाखेरि यहाँको अर्थतन्त्रदेखि त यहाँको जनजीवन सबैमा एउटा सकारात्मक माहौल सिर्जना भएको छ, सकारात्मक प्रभाव पारेको छ। सँगसँगै सकारात्मक प्रभाव सँगसँगै केही अब बेफाइदाहरू केही कुराहरू पनि आएका छन्। जसै गरी अब पर्यटकहरूले अलिकति फोहोर गरेको भन्ने विषयहरू पनि यहाँ नकारात्मक रूपमा उठिराखेको छ। त्यसै गरी अब केही पर्यटकहरू गाडीमै पकाएर खाने होइन, अब त्यहीँ बस्ने गर्दाखेरि होइन पर्यटक सङ्ख्या मात्रै बढेर चाहिँ फाइदा हाम्रो यहाँको अर्थतन्त्रको लागि केही फाइदा हुँदैन कि भन्ने हिसाबले पनि चर्चा परिचर्चाहरू भएका छन्। भलै हामीले यसलाई सकारात्मक रूपमै नै लिनुपर्छ, किन भन्दाखेरि ठुलो सङ्ख्यामा धेरै हामीले व्यवसायीहरूसँग यहाँ कुरा गऱ्यौँ, अहिलेसम्मकै उहाँहरूले जो पोखरामा 35-40 वर्षदेखि त टुरिज्म व्यवसाय गरिराख्नु भएको छ उहाँहरूको अनुभवमा हामीले यति धेरै भारतीय पर्यटक चाहिँ अहिलेसम्म देखेका थिएनौँ भनेर चाहिँ
0: होटेलै पाइन्न रे, होटेलै पाइन्न भनेर पनि सुनियो होइन न न। यो चाहिँ अहिले अफ सिजन हो क्यारे, यो रेनी सिजन इज अफ सिजन इन पोखरा, त्यसमा पनि यो चाहिँ होटेल नपाइने भयो त गजबको कुरा भयो नि त।
1: हजुर एक्ज्याक्टली, जुन नेपाली नयाँ वर्ष पछाडिदेखि नै वैशाखको 15-20 चाहिँ यो पोखराको अहिले अकुपेन्सी होटलको अकुपेन्सी हाराहारी 80-90 हाराहारीमा रहेको अवस्था छ। त्यहाँले नि उल्लेख गर्नुभयो यो विषय, त्यो बेला विशेष गरी अलिकति अफ सिजनै हो, जब भदौ असारको 15-20 अथवा भदौसम्म चाहिँ जेठदेखि भदौसम्म यो अफ सिजनको समय हो, तर अफ सिजनमा पनि यति धेरै पर्यटक चाहिँ अहिले तेस्रो मुलुकको पर्यटक कम भए पनि भारतीय पर्यटकको कारणले यहाँको होटल व्यवसाय, यहाँको अन्य क्षेत्र चाहिँ अत्यन्त चलायमान बनेको अवस्था चाहिँ छ। जुन भारतीय पर्यटकहरू यहाँ यति बेला किन बढी आउनुभयो भन्दाखेरि, अब त्यहाँ अलिक बढी गर्मी भएको, भारतमा गर्मीको समय भएको र बिदाको समय पनि परेको कारणले चाहिँ उहाँहरू विगतमा पनि आउनुहुन्थ्यो तर यति धेरै सङ्ख्यामा आउनुहुन्थेन। र त्यहाँ उहाँहरूले भनेअनुसार भारत सरकारले अथवा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चाहिँ त्यति बेला हाम्रो अर्थतन्त्र चाहिँ अलिकति क्राइसिसमा भएको अवस्था र अवस्थाले हामीले चाहिँ डलर बचाउनुपर्छ, डलर खर्च गर्नु हुँदैन र यदि भ्रमण घुमफिरका लागि पनि भारतीय मुद्रा चल्ने देशहरूमा चाहिँ तपाईँहरू जानुहोस् भनेर अलिकति इन्करेज गरेको भनेका कारणले पनि भारतीय पर्यटकहरू चाहिँ अहिले यति धेरै ठुलो सङ्ख्यामा आएको यहाँ चाहिँ विशेष आएको चाहिँ अनुमान आएको चाहिँ छन्।
0: कति राम्रो कुरा, त्यस्तो भनेको भने जाउ नेपालतिर जाउ भनेकै सुन्न पाइयो छैन त। यति हो कि अब हाम्रो पनि जिम्मेवारी के हुन आउनु पर्छ भने, आउँदाखेरि पर्यटकहरूलाई चाहिँ उहाँलाई शान्ति सुरक्षा त दिने हो, प्रोटेक्सन दिने हो, सबै चिज दिने हो। तर सूचना हाम्रो देशको चलन यो छ, यहाँ थुक्न पाइन्छ यहाँ थुक्न पाइँदैन भन्ने त पाइयो नि त हामीले, होइन? यो चाहिँ मन्दिरमा चाहिँ जुत्ता लाएर जान पाइँदैन भन्ने त पाइयो नि, होइन? र बाटोमा हो हल्ला गरेर हिँड्न मिल्दैन भन्ने त पाइयो, होइन? फोहोर गर्न पाइन्न भने त पाइयो नि। त्यो सूचना दिने चाहिँ हाम्रो जिम्मेवारी हो। त्यस कारणले पर्यटन बोर्ड हुन्छ कि नगरपालिका हो कि सुरक्षा कर्मी हो कि को सरकारवालाहरूले उहाँहरूलाई आउँदाखेरि नै वेलकम भनेर एउटा खाता लगाइदिने, अनि यो तरिका हो भन्यो भने चाहिँ उहाँहरूले अलिअलि नगद पनि खर्च गर्नुहुन्छ, होटेल बुक गरेर बसमा नसुतेर होटलमा पनि बस्नुहुन्छ, अनि होटेल रेस्टुरेन्टहरू चलाउनुहुन्छ। त्यसले गर्दाखेरि बल्ल पर्यटकको आगमनको चाहिँ मतलब निस्किने भयो, होइन? अब थ्याङ्क यू सो मच। जाँदा जाँदा फेरि एउटा प्रश्न तपाईँलाई राखिहालेँ मैले। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान सञ्चालन गर्ने दिशामा चाहिँ उपलब्धि हासिल भएको छ भनेर कता देखेँ, यो हालसालै हो कि के हो? यो फ्लाइ दुबई उड्दैछ,
1: यो ठ्याक्कै यो दुई चार दिन अगाडिकै एउटा खुसीको समाचार, शुभ समाचार भन्नुपर्छ। अब झन्डै तीन वर्ष अघिदेखि त विमानस्थल सञ्चालनमा आयो, ठुलो लगानी झन्डै 22 अर्ब लगानीमा बनेको विमानस्थल, तर यो विमानस्थल आन्तरिक उडानमा मात्रै सीमित भइराखेको अवस्था र ठ्याक्क फुट्ट कहिलेकाहीँ छिमेकी मुलुक चिनमा चार्टर उडान बाहेक यहाँबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन। तर पछिल्लो समय फ्लाइ दुबईले पोखरामा अन्तर्राष्ट्रिय उडानको लागि एउटा उसले अनुमति पाएको भन्ने समाचार आइसकेको छ। यो समाचार आधिकारिक समाचारै हो, हामीले ज्ञानसँग पनि यसको त्यो भनेर उ गरेका थियौँ र उसले पहिलो चरणमा 1 महिनाको लागि अनुमति पाएको क्यानका अधिकारीहरूले बताउनु भएको थियो। र फ्लाइ दुबईले को जुन अन्तर्राष्ट्रिय उडान, नियमित अन्तर्राष्ट्रिय उडान हुने भन्ने समाचारले अझ पोखराको चाहिँ अझ बढी उत्साहित भएको, अझ बढी तरङ्गित भएको अवस्था
0: छ। त्यस्तै खबर चाहिँ उता गौतम बुद्ध विमानस्थलमा पनि आओस्, किनभने फ्लाइ दुबई भन्ने बित्तिकै दुबई हो, मिडल इस्टतिर हो, अहिले हर्मुज पनि अब खुल्न लाग्यो, होइन? त्यसले गर्दाखेरि शान्तिवार्ता भइसकेको छ, एमओयु दुई देश बीचमा भइसक्यो, इलेक्ट्रोनिक साइन भइसक्यो भनेर सुनियो डोनाल्ड ट्रम्प र चाहिँ यतातिर इरानका चाहिँ पदाधिकारीहरूको बीचमा। त्यसले गर्दाखेरि इम्प्लोइमेन्टमा जाने आउनेहरूको लागि चाहिँ डाइरेक्ट काठमाडौँ नआइकन त्यहीबाट आउने जाने भयो भने दुईटै अन्तर्राष्ट्रिय विमानस्थलको पुरा रूपमा चाहिँ प्रयोग होला, चाहेको चाहिँ सबैले त्यही हो जस्तो लाग्छ मलाई, होइन त?
1: हजुर, सबैको चाहना त्यही हो, कामना गरौँ हामी सबैले नियमित राख्नुहोस् पोखरामा।
0: देश विकास यस्तै प्रकारले हुन्छ, सानसानो कुराले हुन्छ, ठुलो कुरा गर्नै पर्दैन, होइन? ल हस् त, तपाईँलाई धेरै धन्यवाद भन्दै मैले बिदा लिएँ। अरू केही जरुरी भएमा न्युज रुममा चाहिँ अपडेट दिनुहोला। अहिले मैले तपाईँलाई धन्यवाद भन्दै छुट्टी है त। थ्याङ्क यू सो मच। कृष्ण देवाडीजीको रिपोर्ट सुन्नुभयो, धेरै कुरा सुन्नुभयो यहाँहरूलाई, जुन चाहिँ सरकारको कुरा छ धेरै वर्षदेखि अड्किरहेको पोखरा बस पार्कको कुरादेखि अन्य कुराहरू हामीले सुन्ने कुरा गर्यौँ। अब श्रेयसी परियारको गजल सुनौ त, मेरो मन भन्नुहुन्छ उहाँ।

0: हजुर, श्रेयसी परियारको यो मिठो गजल शब्द सीता सिटोलाको, भने संगीत उदय सोताङको सुधारो, कति राम्रो गजल रहेछ, मिठो स्वर पनि होइन त। अब हामी अन्य जानकारी लिउ न त।
1: फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ? जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। एमओडीको एक प्रमुख हिस्सा हो डिएसटिएल, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना, रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk।

Okay, the gay trending gate var Akio. Så nu har jag kavit att säga till Nira så vi tar att jag hade gått till dess gate lai. Pane abba hjärn lai och jag kunde kanit därför lagom. Bhumi puja bhai rheko cha desh ka bibhinna thau ma yo bhan ma choto charcha hamra mitra hunucha dilkesi nepal ko badhaunu cha bishesh gari paschimi bheg ma manaine yo chaad ko bare ma wale highlight garnu huncha ra koi koi jo kathmandu ma hunucha wale khula manch ma pani kehi yo chaad manaeko maile dekhe hijo asti ko kura ho tara kehi samay samma chalcha nai भन्दे अब यहाँलाई कहिले कहिले मैले टुडे इन हिस्ट्री आजको दिन विगतका घटनाक्रमहरू राख्ने गर्छु होइन धेरै आज मैले अलिक दुःखै गरेर नेपालमा पनि कहाँ कहिले के भयो भनेर खोजेँ श्रोताहरू ओके अब विदेशको कुरा गर्दाखेरि संसारको कुरा गर्दाखेरि धेरै ठाउँमा जान सकिन्छ तर आजको दिन विगतमा घटनाक्रम भएका कुराहरू यसो म हेर्दैछु कतै विदेशका पनि इन्ट्रेस्टिङ छ कि भनेर त्यसमा चाहिँ ओके लडाइँको देख्छु म होइन तर ब्रिटेनमाथि लडाइँको घोषणा गरेको रहेछ अमेरिकाले आजको दिन यसलाई 1812 आजको दिन अमेरिकाले बेलायतमाथि लडाइँको घोषणा गरेको दिन आज हो श्रोताहरू तर नेपालको कुरा सन्दर्भ अलि इन्ट्रेस्टिङ होला तपाईँले सुन्नुहोस् है त आज जुन महिनाको 18 गते अठार तारिक विक्रम सम्बत 2083 साल असारको 4 गते हो होइन त अब उपलब्ध पात्रो अनि ऐतिहासिक सन्दर्भ र सबैलाई पल्टाएर हेर्दा त्यस अनुसार यस मितिमा आजको मितिमा नेपालमा व्यापक रूपमा मान्यता प्राप्त कुनै पनि विशेष राष्ट्रिय ऐतिहासिक वार्षिकोत्सव मनाएको छैन केही छैन तर केही घटना महत्त्वपूर्ण घटनाहरू भए महत्त्वपूर्ण उपलब्धि भए जसलाई यसरी स्मरण गर्न सकिन्छ भनिएको छ सदा 18 शताब्दीमा म यहाँ लान्छु पृथ्वीनारायण शाहले 18 शताब्दीमा धेरै साना राज्यलाई एकीकरण गरी आधुनिक नेपालको आधारशिला राखेको दिन आजै रहेछ श्रोताहरू जङ्गबहादुरको कुरा आयो है जङ्गबहादुर राणाको नेतृत्वमा सन् 1846 राणा शासनको स्थापना भयो जुन एक शताब्दी भन्दा बढी समयसम्म कायम रह्यो हामी 104 वर्ष राणा शासन भन्छौँ होइन त सन् 2008 इस्वी सम्बतमा आऊ नजिक आऊ कन्स्टिट्युएन्ट एसेम्ब्ली अफ नेपाल ले राजतन्त्रको अन्त्य गरेपछि नेपालमा राजतन्त्र वाचसङ्घीय लोकतान्त्रिक गणतन्त्रको रूपमा रूपान्तरण भएको दिन आजै हो भनिन्छ श्रोताहरू यी महत्त्वपूर्ण कुराहरू मैले यहाँलाई राखेँ ओके केही जानकारी होला तपाईँका छोराछोरीहरू बच्चाहरू विदेशमा छन् नेपालको बारेमा जानकारी राख्नु पनि पर्छ तपाईँले पनि सुनाउनु होला आजको दिन यस्तो भएछ हेर गएर खोज तलास गर्नुपर्छ भन्नुपर्छ होइन त अब हामी दिल केसीको यो रिपोर्टतर्फ लगिहालौँ यहाँलाई

0: रुकुम रोल्पा र बागलुङ जिल्लामा बसोबास गर्ने मगर खाम भाषीहरूले नयाँ वर्षको रूपमा मनाइने भूमिया पर्वलाई धुमधामका साथ मनाउँछन्। पूर्वी रुकुमको भूमिया गाउँपालिका कि सुरबिरा खाम्सा पनि अहिले भूमिया पर्वको रौनकमा हुनुहुन्छ।
1: एकदम रमाइलो छ दाजुभाइ, बच्चा बच्चीदेखि बुवा आमादेखि भेट हुने अनि नाच्ने रमाउने अनि कुराकानी गर्ने।
0: भूमिया शब्दको अर्थ भूमि वा धरतीसँग सम्बन्धित मानिन्छ। भूमिया पूजा प्रकृति प्रति सम्मान, उर्वर भूमि र राम्रो खेतीपातीको कामना गर्दै गरिने परम्परागत पूजा हो। यो पूजा विशेष गरी बर्खायाम सुरु हुनु अघि वा खेतीपातीको मौसम प्रारम्भ हुने समयमा गरिन्छ। रुद्र काउसा।
2: यो भूमि पर्व भूमि भनेको नै भूमि हो, भूमि भनेको नै जमिन हो, जमिन भनेको नै पृथ्वी हो। त्यसैले हामी एक प्रकार प्रकृतिका पृथ्वीका दिनहरू, त्यसैले हामीले चाहिँ पृथ्वीलाई नै मनाउनलाई हामीले दिनहरूले यसको चाहिँ हर्ष उल्लास साथ चाहिँ मनाउने गरिरहेका हौँ।
0: मगर समुदायले भूमिलाई माटो मात्र होइन जीवनको आधार ठान्छन्। अन्न पानी वनस्पति र जीव जन्तुको संरक्षणमा भूमिको महत्वपूर्ण भूमिका हुने भएकाले भूमिलाई देवत्वको रूपमा उनीहरू सम्मान गर्छन्। अर्का स्थानीय अगुवा प्रेम खाम्चा र सुजन मगर।
3: प्रकृति

प्रकोपहरू जुन अनावृष्टि र अकालहरू यस्तो कुराहरू चाहिँ कुनै त्यस्तो शक्ति छ जसले चाहिँ हामीलाई यदि

एकता जुन सोच भयो त्यो समयदेखि नै हाम्रो समाज समुदाय पुर्खाहरूले यो भूमि नाचको सिर्जना गरे। नामक भन्ना मतलब नै के हो भने उसको वास्तविक नाम नामक हो।

0: फरक भए पनि भूमि पूजा र भूमिनाथ नाच्ने चाहिँ यो संस्कार आदिम कालदेखि रहिआएको छ।
1: मगरहरू आफैमा प्रकृति पूजक हुन्, प्रकृतिलाई चाहिँ पूजा गरियो भने हुन सक्ने खालको चाहिँ त्यो दैवी प्रकोपहरूबाट चाहिँ बस्न सहज होस् भनेर भन्नको लागि चाहिँ प्रकृतिलाई चाहिँ पूजा गर्ने अन्तर्गतको चाहिँ यो भूमि अर्थात् चाहिँ उत्पादन क्षेत्रमा सबैभन्दा महत्त्वपूर्ण मानिने भूमि जमिन हो, त्यो चाहिँ जमिनलाई चाहिँ पूजा पाठ गरेर चाहिँ मगरहरूलाई चाहिँ मान्ने एक खालको चाहिँ चलन परम्परा छ। अनि यसो गर्दाखेरि चाहिँ उब्जनी अलिक बढी होस् अर्थात् हामीले चाहिँ बाली नाली जुन चाहिँ हामीले चाहिँ लगाएका छौँ त्यसमा त्यस्तो खालको चाहिँ त्यो दैवी प्रकोपहरू नपरोस्, असिनाहरू नआओस्, किरा फटेङ्ग्रा नलागोस्, राम्रो उत्पन्न होस् र राम्रोसँग उब्जनी होस् भनेर नै प्रकृति प्रति समर्पित भएर चाहिँ गरिने पूजा हो यो के भन्छ प्रकृति पूजा नै हो यो।
2: भूम्या पूजामा गाउँका अग्रज पुजारी वा परम्परागत गुरुवाले पूजा सञ्चालन गर्छन्। पूजा स्थलमा धान, मकै, कोदो, फूल, अक्षता, दुध, दही तथा अन्य स्थानीय उत्पादन चढाइन्छ। कतिपय स्थानमा सामूहिक रूपमा पूजा गरी गाउँको सुख, शान्ति, समृद्धि र राम्रो उत्पादनको कामना गरिन्छ। वर्षभरिको योजना समेत बनाइन्छ। निर्वाण मगर
3: अब नयाँ वर्ष भन्ने बित्तिकै यो हर्ष उल्लासमय वातावरणमा सबैले चाहिँ अब हामी नयाँ सालको रूपमा चाहिँ मनाउने भएको कारणले स्वतस्फूर्त रूपमा नै अब नयाँ सालको आगमनसँग नै हामी मनाउने गरेका छौँ। त्यसको अलावा प्राकृतिकलाई अब पूजा गरेर खुसी पारेर यो विपत्तिहरू बाढी पहिरोहरू नआओस्, बाली नाली सपुरियोस् जनगणनाको रूपमा पनि एउटा दिइन्छ। अनि नयाँ कानुनहरू चाहिँ आज निर्माण हुन्छ, त्यो कानुनभित्र बाँधिएर चाहिँ आदिमकालमा हाम्रो पुर्खाहरूले चाहिँ त्यहाँको स्थानीय राज्य सत्ताहरू चाहिँ सञ्चालन गर्ने गरेको चाहिँ पाइन्छ। विशेष गरेर चाहिँ अब नाचगान बनेपछि नयाँ वर्ष नयाँ साल भएको नाताले कारणले सबै चाहिँ स्वतस्फूर्त रूपमा नै नाचगान गरेर भूमिलाई पूजा गरेर मनाउने गरेको चाहिँ अब इतिहास।
2: स्थानीय लोक संस्कृतिसँग सम्बन्धित कार्यक्रम पनि आयोजना गरिन्छ। बर्खु खाम
4: यो ताल चाहिँ हामीले तपाईँहरूले चाहिँ हेर्दाखेरि त्यो कन्सेप्टमा एउटै मात्र गरेर आएको बुझिन्छ, तर चाहिँ यसको चाहिँ 22 ताला छ, 22 ताल छ, 22 नाच छ। उही ढ्याङ बजाएको उही खुट्टा बजाएको त्यो गरेको छ, तर चाहिँ यसमा फरक छ। अब चाहिँ जस्तै कि हामीले प्राकृतिकसँग नाच्नेहरू चाहिँ गाई दुने भनेको छ, कोका काट्ने भनेको छ हाम्रोमा, जस्तो कि फुल टिप्ने भनेको छ, यसरी चाहिँ तालाहरू अलग अलग छन्। तर चाहिँ त्यही अनुसार चाहिँ यो जसले नाचेछ जसले बजाछ त्यसले मात्र यो ताला यो बाजा छुटाउँछ, अरूमा छुटाउँछ।
2: भूम्या पूजा धार्मिक आस्थामा मात्र सीमित छैन, यसले वातावरण संरक्षण, प्राकृतिक स्रोतको सम्मान र सामुदायिक एकताको सन्देश पनि दिएको छ। आधुनिक जीवन शैलीको प्रभाव बढ्दै गए पनि मगर समुदायले यो परम्परालाई जोगाइरहेका छन्। स्थानीय सरकारले पनि भूम्या प्रभुको संरक्षणमा सहयोग गर्दै आएको गाउँपालिकाका अध्यक्ष ओम प्रकाश श्रेष्ठको भनाइ छ।
5: एकदमै मौलिक पहिचान हो यो, मौलिक संस्कार संस्कृति हो, यसलाई हामी युगौंसम्म चाहिँ जोगेर्ना गर्न चाहन्छौँ।
2: भूम्या पूजा मगर समुदायको सांस्कृतिक सम्पदा, प्रकृति प्रतिको सम्मान र सामुदायिक सहकार्यको प्रतीक हो। बदलिदो समयसँगै यस्ता मौलिक परम्पराको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी पनि हो।

ओके, गीत सङ्गीत ढोल बाजा सबै हाम्रो चाहिँ भनौँ न अब संस्कारको कुरा पनि रहेछ। भूमे पूजा दिलकेशीजीलाई धेरै धन्यवाद छ, तपाईँले सुन्नुभयो। तपाईँको आफ्नो गाउँठाउँको हो, तपाईँले पनि कुनै बेलामा इन्जोय गरिरहनु भएको थियो, तर विदेशमा हुनुहुन्छ भने दुई शब्द लेख्नुहोस्। दिलकेशीजी जो यस कार्यक्रमको प्रस्ताव छ उहाँलाई लै एप्रिसिएट भएको छ, मन पराइयो, थ्याङ्क यू सो मच, यस्तो यस्तो कार्यक्रम ल्याउनुहोस् भनेर म उहाँलाई अलिकति इन्करेज गर्छु है त। यदि भन्दै अब एउटा गीत सुनौ, त्यसपछि आजको समीक्षातर्फ लगौँ यहाँलाई। जोन चामलिङ राईको गीतलाई इन्जोय गर्नुहोला।

0: जोन चामलिङ राई मिठो गीत कोछ र पीडा हुन्छ मनमा भन्दै थियो भने अब हाम्रो आजको दैनिक समस्याको पालो भइसकेको छ त्यस्तर्फ यहाँ लगिहालौँ म आरती मसालेलाई प्रस्तुत गर्नुहुन्छ र आजको फेसबुकमा हेर्नुहोस् हाम्रो देशको दर्शन धेरै ठाउँको फोटो राखेको छु कस्तो कस्तो रिमोट एरियाको र बाटो खाटो कति डरलाग्दो छ तर पनि भनौँ न हामी हाम्रो जीवन यसरी चलिरहेको छ तर फेन हार्टेडहरूको लागि चाहिँ यो गाडी चलाउनु त गाह्रै पर्ला फो हेर्नु है टाक्से भिरको घुम्तीको कुरा पनि त्यहाँ फोटोमा छ इन्जोय गर्नुहोला अब लागौँ समीक्षातर्फ
1: नमस्कार आज मिति 2083 साल असार महिनाको 4 गते बिहिबार तदनुसार जुन 18 तारिक सन् 2026 पत्र पत्रिकाहरूको सङ्गालो दैनिक समीक्षामा स्वागत छ म आरती लम्साल कान्तिपुर दैनिकबाट शुरूआत गरौं कान्तिपुर दैनिकले राष्ट्रपाको आगामी मार्गचित्र बहुलवादमा आधारित पूर्ण लोकतान्त्रिक गणतन्त्र शीर्षकमा खबर छापेको छ जय सिंह महराको बाइलाइनमा आर्थिक दृष्टिकोण धार्मिक दृष्टिकोण र परराष्ट्र दृष्टिकोण के छ भनेर त्यो पनि छुट्याइएको छ आर्थिक दृष्टिकोणमा समतामूलक उन्नतिप्रति कटिबद्ध रहँदै सामाजिक न्यायसहितको उदार अर्थतन्त्र र प्रतिस्पर्धात्मक सामाजिक बजार व्यवस्था भनेर उल्लेख गरिएको छ भने सनातन सभ्यता र सांस्कृतिक सह अस्तित्व नेपालको इतिहास सनातन सभ्यता तथा धार्मिक सांस्कृतिक विविधतामा आधारित सह अस्तित्व र पारस्परिक सम्मानको प्रवर्धन भनेर धार्मिक दृष्टिकोणमा समेटिएको छ भने परराष्ट्र दृष्टिकोणले नेपालको सार्वभौमिकता भौगोलिक अखण्डता र राष्ट्रिय हितलाई सर्वोपरि राख्ने सार्वभौमिक समानता र पञ्चशीलका सिद्धान्तमा आधारित रही छिमेकी मित्र राष्ट्र तथा अन्तर्राष्ट्रिय समुदायसँग असंलग्न स्वतन्त्र र सन्तुलित कूटनीतिक सम्बन्ध विस्तार गर्ने समेटेको छ संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था हुने संविधानको व्यवस्थालाई राष्ट्रपाले इन्डोर्स गरेको छ यसबाट संविधान मान्दैन राजा ल्याउन खोज्छ कि भन्ने चर्चा छन् नि ती सबै आशंका चिरिएका छन् भन्नुहुन्छ राजनीतिक विश्लेषक कृष्ण पोखरेल राष्ट्रपाको आगामी मार्गचित्र समेटिएको यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ यो आवरण समाचार भारतले चिया निर्यातमा खड़ा गरेको अवरोध र अव्यवहारिक मापदण्डका कारण नेपालको चिया क्षेत्रमा महासंकट उत्पन्न भएको छ भारतीय चिया बोर्डले लागू गरेको नयाँ एसओपीका कारण विगत 45 दिनदेखि निर्यात ठप्प हुँदा सीमा पारीका गोदाममा लाखौं किलो नेपाली चिया अलपत्र परेको छ निर्यात समस्याले चिया क्षेत्रमा आश्रित 1,10,000 भन्दा बढी मजदूर र किसानको रोजी रोटी खसिएको छ इलामबाट तोयानाथ भट्टराई र झापाबाट पार्थ मण्डलको संयुक्त बाइलाइनको यो आवरण समाचार अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ अन्नपूर्ण पोस्टले नै कहिले बन्छ बुढी गण्डकी शीर्षकमा खबर छापेको छ सुनिता कार्कीको बाइलाइनमा कम्पनी मोडलमा बनाउने गरी लगानीको ढाँचा स्वीकृत भइसकेको बुढी गण्डकी जलविद्युत आयोजना अब प्राधिकरण ढाँचामा अघि बढ्ने सरकारको घोषणा छ आर्थिक वर्ष 83-84 को बजेटले 1200 मेगावाटको जलाशयुक्त आयोजना प्राधिकरण ढाँचामा बनाउने गरी अघि बढाइने उल्लेख गरेको छ पहिलो अध्ययन भए यता बुढी गण्डकी बनाउने ढाँचा परिवर्तन हुँदै आएका छन् तर आयोजना अझै पूर्व तयारीको चरणमै छ शुरूमा करिब 2.5 खर्ब लागत अनुमान गरिएको आयोजनाको अहिलेको लागत अनुमान 4 खर्ब नागिसकेको छ बहुउद्देश्यीय आयोजना भएकाले कम्पनी मोडलमा मात्र यसको औचित्य नहुने ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले सार्वजनिक समारोहहरूमा बोल्दै आएका छन् कहिले बन्छ बुढी गण्डकी शीर्षकमा यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ अब नयाँ पत्रिका दैनिकले पासपोर्ट छपाई ठेक्कामा भागबण्डा प्रकरण फास्ट ट्र्याकमा अख्तियारको अनुसन्धान एक ठेकेदार पक्राउ अर्का फरार नवराज मैनालीको बाइलाइनमा यो खबर अख्तियारले 2 सातादेखि सहमहान्यायाधिवक्ता सहित 4 सहसचिव खटाएर गरिरहेको छ अनुसन्धान काँग्रेस एमालेको भागबण्डा मिलाउन एउटै टेन्डर 2 फेजमा टुक्र्याएर दिइएको थियो ठेक्का पक्राउ परेका ठेकेदार मनिन्द्र कुमार मल्ल र फरार ठेकेदार सिद्धार्थ थापा बुधबार पक्राउ परेका ठेकेदार ठेक्का पाउने जर्मन कम्पनी म्युहलबाउर आईडी सर्भिसेस नेपालका एजेन्ट मनिन्द्र कुमार मल्लले प्याकेज 1 को ठेक्का पाएका थिए उनी एमाले निकट भएर ठेक्का पट्टामा आबद्ध छन् उनले पासपोर्टको सिस्टम तयार गर्न 1,55 करोडको ठेक्का पाएका थिए मल्लसँगै अख्तियारले बुधबार राहदानी विभागका तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद अरियाललाई पनि पक्राउ गरेको छ र फरार छन् सिद्धार्थ थापा सिद्धार्थ पक्राउ गर्न सीआईबीलाई पत्राचार सोमबार प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा सहभागी भएका जर्मन कम्पनी भेरिरासका नेपाली एजेन्ट सिद्धार्थ थापा फरार भएका छन् अनुसन्धानमा सघाउने प्रतिबद्धता जनाएका उनी मोबाइल स्विच अफ गरेर फरार भएका हुन् उनलाई पक्राउ गर्न अख्तियारले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई पत्राचार गरेको छ उनले प्याकेज दुईको ठेक्का पाएका थिए। भेरिडासले राहदानी छपाईको मूल ठेक्का पाएको थियो, जुन 6,11,00,000,000 रुपियाँको थियो। ठेक्का हुँदा सिद्धार्थका पिता सुनिल थापा राष्ट्रपति रामचन्द्र पौडेलका सल्लाहकार थिए। उनी अहिले काङ्ग्रेसको तर्फबाट राष्ट्रिय सभा सदस्य छन्। पासपोर्ट छपाई ठेक्कामा भागबण्डा प्रकरण, फास्ट ट्र्याकमा अख्तियारको अनुसन्धान, एक ठेकेदार पक्राउ, अर्का फरार शीर्षकमा नवराज मैनालीको बाइलाइनमा यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ। अर्को खबर छ, विदा लिएर विदेशमै बसेका कर्मचारीमाथि सरकारको कडाई, पीआर लिएर सम्पर्क विहीन बनेका कर्मचारी विरूद्ध कार्यवाही सुरु। सुभाष भट्टको बाइलाइनमा नयाँ पत्रिका दैनिकले यो खबर छापेको छ। र 529 कर्मचारी शंकास्पद जो छन् उनीहरू विरूद्ध पनि विस्तृत रूपमा सरकारले छानबिन गर्दैछ। जो स्वीकृत विदा लिएर लामो समयसम्म सम्पर्कमा आएका छैनन् उनीहरू शंकास्पद देखिएका छन् र उनीहरूमाथि सरकारले छानबिन गर्दैछ। त्यसमा कृषि मन्त्रालयका 42 छन्, वन मन्त्रालयका 37 छन्, ऊर्जा मन्त्रालयमा 7, शिक्षामा 6, शहरी विकासमा 5, महान्यायाधिवक्ता कार्यालय र खानेपानी मन्त्रालयमा 4 छन्, गृह पर्यटन मन्त्रालय र महालेखा परीक्षक कार्यालय अन्तर्गत पनि 3 जना, परराष्ट्र र योजना आयोगमा 2 जना र सिंचाइ श्रम महिला बालबालिका संघीय संसद प्रधानमन्त्री कार्यालय न्याय परिषद र अख्तियार दुरूपयोग अनुसन्धान आयोग अन्तर्गत पनि 1 जना छन्। विधा स्वीकृत भएको मितिपछि पदस्थापन, बढुवा, स्तर वृद्धि, समायोजन जस्ता घटनामध्ये केही पनि सक्रिय नदेखिएको आधारमा उनीहरूमाथि विस्तृत रूपमा अध्ययन गर्नुपर्ने भएको हो। पीआर लिएर सम्पर्कविहीन बनेका कर्मचारी विरूद्ध कार्यवाही सुरु शीर्षकको यो खबर सुभाष भट्टको बाइलाइनमा नयाँ पत्रिका दैनिकले छापेको छ। अब गोर्खापत्र दैनिक। गोर्खापत्र दैनिकले विनियोजन विधेयक 2083 प्रतिनिधि सभामा मन्त्रालय अन्तर्गत शीर्षकमा छलफलका क्रममा उठेका प्रश्नमा विभागीय मन्त्रीले जवाफ दिने क्रम शुरू भएपछिको खबर बनाएको छ। असार तेस्रो सातादेखि सुकुम्बासीलाई लाल पूर्जा भनेर बुधबार 8 विभागीय मन्त्रीले जवाफ दिनुभएको छ। बाँकी मन्त्रालय तथा कार्यालय शीर्षकको छलफलमा उठेको प्रश्नको जवाफ दिने क्रम आज बिहिबार पनि जारी रहनेछ। हिजो मन्त्रालयको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा भूमि व्यवस्था, सहकारी, संघीय मामला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले असार तेस्रो सातादेखि सुकुम्बासीलाई लाल पूर्जा वितरणको तयारी रहेको बताउनु भयो। रावलले सुकुम्बासी समस्या समाधानका लागि सरकारले गठन गरेको आयोगको सिफारिशमा उक्त कार्य अघि बढाइएको बताउनु भएको हो। उहाँले सहकारीका बचतकर्तालाई राज्य कोषबाट रकम फिर्ता नगरिएको पनि बताउनु भयो। समस्याग्रस्त सहकारीका व्यवस्थापक, सञ्चालक लगायतबाट असुल भई कोषमा जम्मा भएको रकम क्रमशः भइरहेको मन्त्री रावलले सदनमा जानकारी दिनुभयो। 10,000 रुपियाँ भन्दा कम बचत भएका 1,452 बचतकर्ताको 59,00,000 रुपियाँ फिर्ता भइसकेको उहाँले बताउनुभयो। असार तेस्रो सातादेखि सुकुम्बासीलाई लाल पूर्जा शीर्षकमा गोर्खापत्र दैनिकले यो खबर छापेको छ। अर्को खबर छ, अशोक अधिकारीको बाइलाइनमा उज्यालो आरतीमा अपारदर्शी छाया। मन्दिर परिसरको उत्तरतर्फ र मन्दिरको पूर्वतर्फ बागमती नदी किनारमा पनि छुट्टा छुट्टै आरती गरिन्छ। श्री पशुपतिनाथ एवं बागमती गंगा सन्ध्या आरती समितिले 64 साउन 21 हरेक दिन मन्दिरको पूर्वतर्फ बागमती नदी किनारमा सन्ध्या आरती गरिरहेको छ। त्यसै गरी आर्थिक वर्ष 80-81 बुढा सुब्बा डिजिटलले मन्दिरको उत्तर पश्चिमतर्फ आरती गर्दै आएको छ, जसमध्ये पशुपतिनाथ एवं बागमती गंगा सन्ध्या आरती समिति नामक संस्था र पशुपति क्षेत्र विकास कोष बीच 19 पनि कुनै सम्झौता भएको छैन। कोषकै एउटा कोठामा सन्ध्या आरती गर्ने सामग्री राख्न र एउटा भवनमा कार्यालय सञ्चालन गरिरहेको समितिको आर्थिक कारोबार पनि पारदर्शी बनाउनु पर्ने माग उठिरहेको छ। भगवान पशुपतिनाथका नाममा सञ्चालित संस्था र सन्ध्या आरतीको आमदानी सोही संस्थाकै लाभमा मात्रै सीमित छ। समितिका अध्यक्ष जनार्दन अधिकारी हुनुहुन्छ भने संस्थाको सञ्चालन र शुरूआतकर्ता सचिव दुर्गाप्रसाद खतिवडा, संस्थापक उपाध्यक्ष डाक्टर वासुदेव कृष्ण शास्त्री, डाक्टर रमेश पोखरेल, धर्मदास बुढाथोकी, सागर खतिवडा लगायत हुनुहुन्छ। तर बुढा सुब्बा डिजिटलले भने कोषले खुलाएको बोलपत्रका आधारमा सन्ध्या आरती सञ्चालनको अनुमति लिएको पुष्टि भएको छ। आमदानी पारदर्शी हुनुपर्छ, धार्मिक भावले आरती सञ्चालन हुनुपर्छ। उज्यालो आरतीमा अपारदर्शी छाया शीर्षकमा अशोक अधिकारीको बाइलाइनमा यो खबर आजको गोर्खापत्र दैनिकले छापेको छ। अन्त्यमा नागरिक दैनिक। नागरिक दैनिकले रासायनिक मलमा सधैँ झमेला शीर्षकमा अर्जुन ओलीको बाइलाइनमा खबर छापेको छ। नेपालगंज स्थित कृषि सामग्री कम्पनी लिमिटेड कार्यालय परिसरमा भेटिएका सहकारी संस्थाका व्यवस्थापक कञ्चित कुमार गुप्ताले किसानको माग अनुसार रासायनिक मल नपाउँदा वितरण गर्न सधैँ झमेला हुने गरेको दुखेसो पोखे भनेर यो खबर छापिएको छ। र मल छर्दै गरेका किसानको तस्विर पनि यही खबरसँगै छापिएको छ। यो खबर आजको नागरिक दैनिकले छापेको छ। हवस् त, पत्र पत्रिकाहरूको सँगालो दैनिक समीक्षा आजलाई यति नै, मलाई पनि बिदा दिनुहोस्। नमस्कार।
0: आरतीजीलाई धेरै धेरै धन्यवाद छ। अब कार्यक्रमको अन्तमा एउटा गीत, अघि जुन च्यामलिङ राईको बाँकी थियो त्यो गीत नै राखौँ। अस्त आदम सुधारू, आजको यो बसाइबाट म सञ्चालक विनोदलाई पनि बिदा दिनुहोस्। आज मैले नेपालका विगतका घटनाक्रमहरूलाई मैले राखेँ, यहाँले केही न केही मन पराउनु होला भन्दै र जानकारी पनि प्राप्त गर्नुभयो होला भन्दै अब यो गीत राखौँ। मलाई बिदा दिनुहोस्। बाबा, नमस्ते, फेरि भोलि भेटौँ।

0: त्यसपछि दलका सांसदहरूले प्रधानमन्त्री वालेन्द्र शाहले जेठ 17 गतेको बैठकमा दिएको अभिव्यक्तिको विरोध गरेका छन्। संसद बैठक शुरू हुने बित्तिकै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुख टोल प्रसाद अर्यालले बोल्ने समय दिनुभएको थियो। कांग्रेस सांसद नरेन्द्र कुमार केरुङ,
1: सीमा मेचिएको विषय वस्तुको प्रमाण अर्थात् यस हाम्रो सदनमा रेकर्ड भएको विषयलाई चाहिँ हटाउनको निम्ति सम्मान्य सभामुख ज्यूको ध्यान आकर्षण होस् भन्ने निवेदन गर्न चाहन्छु। गृहमन्त्री सम्बन्धी छानबिन आयोगले कस्तो प्रतिवेदन तयारी गर्यो र गृहमन्त्रीज्यूलाई कसरी सफाई मिल्यो भन्ने विषयको जानकारी प्राप्त गर्ने अधिकार हामीलाई छ र सर्वसाधारण नागरिक सर्वोच्च ताको सिद्धान्तलाई हामीले अङ्गीकार गरेका छौँ। यसर्थ सम्पूर्ण नागरिकहरूले यस विषयमा सोधिरहेका छन्। सम्मान्य सभामुख महोदय, मानव अधिकार आयोगले तयारी गरेको
2: प्रतिवेदन
1: छिटोभन्दा छिटो सार्वजनिक गर्ने र त्यसलाई कार्यान्वयन गर्नतर्फ सरकारको ध्यान आकर्षण गराउन चाहन्छु।
0: एमालेका सांसद लक्ष्मी प्रसाद पोखरेलले सरकारलाई सनक चढेको भन्दै टिप्पणी गर्नुभएको छ।
3: प्रधानमन्त्रीको बोलीले राष्ट्रघात भयो सभामुख महोदय, त्यस कारणले प्रधानमन्त्री संसदमा आएर यस विषयमा स्पष्ट हुनुपर्छ। प्रधानमन्त्रीको जेठ 17 गतेको अभिव्यक्ति, अर्थमन्त्रीको धम्कीपूर्ण संसदमा बोलेको भाषा, पूर्वाधार मन्त्रीको ठेकेदारको खुट्टा नै भाँच्ने धम्की, यी सबै कुराहरूले सरकार कता जाँदैछ सभामुख महोदय? सरकारको यात्रा कुन दिशामा हो? यो सरकारको यो सनकको आधारमा सरकार अगाडि बढ्यो भने निश्चित रूपमा पनि यो कुनै राम्रो ठाउँमा पुग्दैन, देश निर्माणको बाटोमा पुग्दैन, यो दुर्घटनाको बाटोमा जान्छ।
0: नेकपाका रमेश कुमार मल्लले प्रधानमन्त्रीले सीमाबारे दिएको अभिव्यक्तिको स्पष्टीकरण माग गर्दै हिजो अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा बोलाइएको विषयमा सरकारसँग जवाफ माग्नु भएको छ।
4: हिजोको मात्रै सन्दर्भ भन्दा प्रधानमन्त्री कार्यालय त्यो प्रधानमन्त्री देशको कार्यकारी प्रमुखको कार्यालय हो, त्यो कोही मान्छेलाई बोलाएर बयान लिने ठाउँ होइन सभामुख महोदय। म गम्भीरतापूर्वक ध्यान आकर्षण गर्न चाहन्छु, सरकारको संवैधानिक आयोगका पदाधिकारीहरूलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर जबरजस्ती कोही मान्छेहरूमाथि थुनछेकका निम्ति र कारवाहीका निम्ति भनेर उहाँहरूले सत्ताको दुरुपयोग गरिराख्नु भएको यदि छ भने यो गम्भीर विषय हो, जो विषय बाहिर आएको छ यसलाई छानबिन गरियोस् र सत्य तथ्य पत्ता लगाई दोषीमाथि कारवाही गरियोस्।
0: पासपोर्ट छपाईमा भएको अनियमितता प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तात्कालीन परराष्ट्र मन्त्री आर्ज राणा देउवालाई बयानका लागि बोलाएको छ। आयोगले दुई दिन अघि मंगलबार बुढा नीलकण्ठको देउवा निवासमा बयानका लागि म्याद तामेलीको सूचना टाँसेको हो। सूचना टाँसेको मितिले बाटोको म्याद बाहेक तीन दिनभित्र आयोगको टंगालको कार्यालयमा बयान दिन उपस्थित हुन भनिएको छ। उपस्थित नभए कानून बमोजिम कार्यवाही अघि बढ़ने पनि सूचनामा भनिएको छ। राहदानी छपाई प्रकरणमा अख्तियारले हालै राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल सहित केही कर्मचारीलाई पक्राउ गरिसकेको छ। ठेकेदार कम्पनीका प्रतिनिधिलाई पनि बयानमा बोलाइएको छ। गत फागुन 13 गते उपचारका लागि देउबा दम्पति सिंगापुर गएका थिए, हाल हङकङमा भएको बताइएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ई पासपोर्ट खरिद प्रकरणमा दुईवटा जर्मन कम्पनीका प्रतिनिधिलाई उपस्थित हुन बोलाएको छ। अख्तियारले हिजो द राइजिङ नेपालमा सार्वजनिक सूचना जारी गर्दै दुई जर्मन कम्पनीलाई तोकिएको समयमा भौतिक वा भर्चुअल माध्यमबाट उपस्थित हुन भनेको हो। सूचनामा ई पासपोर्ट छपाई ठेक्का पाएका दुई जर्मन कम्पनी मिलबावर आईडी सर्भिसेस र वेरोडास कम्पनीका दुई दुईजना प्रतिनिधिलाई उपस्थित हुन भनेको हो। अख्तियारले मिलबावर आईडी सर्भिसेसका गेरहार्ड माउरे र पावली राकिक र वेडेरोस कम्पनीका फाभियोला बेलरसई र फ्लेरियन पाक्वेनलाई उपस्थित हुन भनेको हो। उनीहरूलाई इमेल मार्फत अख्तियारमा उपस्थित हुने समयबारे जानकारी गराइएको सूचनामा उल्लेख छ। सूचनाको व्यवस्था गरिए कानून बमोजिम प्रक्रिया अगाडि बढाइने चेतावनी पनि दिइएको छ। खरिद प्रक्रियामा प्याकेज 1 अन्तर्गत मिलबावर

नमस्कार, बीएबीएस गोर्खा रेडियो अर्थात घर देशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बीएबीएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम संगमको प्रतीक्षामा बस्नुहुने तपाईँ सम्पूर्ण ब्रिगेड अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरेर यो ठनामीलाई सुनिराख्नुहुने सम्पूर्ण सम्पूर्ण आदरणीय श्रोता अनि काठमाडौँ उपत्यकाभित्र एफएम 105.7 मेगाहर्ज र सुनसरी धरानमा एफएम 107.5 मेगाहर्जमा यति बेला बीएबीएस गोर्खा रेडियो सुनेर बस्ने तमाम आदरणीय श्रोता लगायत यता हाम्रा पोखरेली श्रोताहरूले पनि हामीलाई रेडियो तरङ्ग एफएम 87.7 मेगाहर्ज ट्युन गरेर सुन्न सक्नुहुन्छ, श्रवण गर्न सक्नुहुन्छ। पोखरेली श्रोताहरूलाई पनि कार्यक्रम स्वर्णिम संगमको व्यवसायमा म तुलसीको हार्दिक नमन।

आदरण सदर कार्यक्रम स्वर्णिम संगमको बसाईको उठान मैले जाली रुमाल छेउछेउमा फुर्खा छ क्यारी जोबन जान्छ नि सुर्था छ एउटा पूर्वेली पञ्चे बाजामा आधारित गीतबाट गरिरहेको छु जुन गीतमा स्वर रहेको थियो सन्तोष बेसी र लक्ष्मी कार्कीको भीम कुमार ओझाको शब्द अनि सन्तोष बेसीको संगीत रहेको थियो लागू अब श्रोताहरू आजको तिथिमिति कुरा गर्नुपर्दा आज मिति विक्रम सम्वत 2083 साल असार 4 गते जेठ शुक्ल चतुर्थी तिथि बिहार नेपाल सम्वत 1146 तदनुसार आज भने जुन महिनाको 18 तारिक सन् 2026 र मौसम कुरा गर्नुपर्दा श्रोताहरू मौसममा आज पनि बदलाव देखेको छ विशेष गरी कोशी प्रदेशको हिमाली र पहाडी भेगका केही ठाउँहरूमा यसै गरी मधेस प्रदेशका पनि केही ठाउँहरूमा वर्षा हुने सम्भावना रहेको छ कतै कतै चाहिँ मेघ गर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको हुनाले यात्रा गर्दै हुन्छ भने अलिकति सावधानी पनि अप्नाउनुहोला भन्न चाहन्छु र नेपालमा आज सूर्योदय बिहान 5:08 जाँदा भएको थियो भने सूर्यास्त चाहिँ भरे साँझ 7:01 जाँदा हुँदैछ

हजुर श्रोताहरू, अब भने आजको यो बसाइको बारेमा कुराकानी गर्ने बेला भइसकेछ। आजको बसाइको बारेमा जानकारी दिने बेला भइसकेछ। हुन त बिहिबारको षडिम सङ्गम विशेष गरी श्रष्टा सर्जक र शिल्पी मनहरूको लागि छुट्याएको कार्यक्रम षडिम सङ्गम सिर्जना बाटिका, जहाँ म जीवन र जगतलाई नै स्रोत बनाएर लेखेका श्रष्टाका सिर्जनाहरू राख्ने गर्दथे, तर आज भने अलिकति कार्यक्रमलाई मैले फेरबदल गरेको छु। हुन त आज पनि एउटी श्रष्टाले लेखेको बिल्कुलै नयाँ गीत, यो पालम गीत यहाँहरू माझमा राख्नेछु यो बसाइमा, र यसैको बारेमा कुराकानी गर्नेछु। र आजको षडिम सङ्गम सृजना वाटिकालाई चाहिँ भोलि शुक्रबारको कार्यक्रममा समेट्नेछु। सृजना वाटिकालाई भनेर कार्यक्रम सुरु हुनुभन्दा अघि नै युएसएबाट कनेक्टिकटबाट शर्मिला अधिकारीले एउटा कविता पठाइसक्नु भएको छ, त्यो कविता सुरक्षित छ, भोलिको कार्यक्रममा म राख्ने नै छु। र आज भने चाहिँ श्रोताहरू, म यो व्यवसायमा आज एउटा पालम गीतलाई रिलिज गर्न गइरहेछु। विश्वभरि सुनेर बस्नुहुने श्रोता माझमा पहिलोपल्ट यो गीत अनेर गर्न गइरहेछु। र केही छिन अघि मात्रै गीतकार होमा पायम लिम्बूको चाहिँ अफिसियल युट्युब च्यानलबाट यसको भिडियो पनि रिलिज भइसकेछ, जुन गीतमा स्वर रहेको छ पालम गायिका भनेर हामी चिन्दछौँ, गायिका मनु नेम्बाङको, र उहाँलाई साथ दिनुभएको छ शिवकुमार सम्बाहाम्फेले। सङ्गीत पनि मनु नेम्बाङकै रहेको छ, शब्द रचना भने होमा पायम लिम्बूको रहेको छ। भिडियो हेर्नको लागि चाहिँ यहाँहरूले होमा पायम लिम्बूको अफिसियल युट्युब च्यानलमा जानुपर्ने हुन्छ। भर्खरै मात्रै रिलिज भएछ, धेरै बेर पनि भएको छैन, र यो भिडियो को बारेमा चाहिँ केही छिन पश्चात हाम्रा पालम गायिका मनुजीले पनि हामीलाई जानकारी गराउनुहुनेछ। र विशेष गरी आजको लागि कार्यक्रम षडिम सङ्गम सृजना वाटिकालाई चाहिँ भोलिको कार्यक्रममा मैले सारेको छु भन्न चाहन्छु। र गायिका मनु नेम्बाङको बारेमा संक्षिप्त जानकारी दिनुपर्दा चाहिँ श्रोताहरू, उहाँको जन्म चाहिँ पाँचतर जिल्लाको नौमी डाँडामा भएको हो। झन्डै अढाई दशक देखि नेपाली गीत सङ्गीतमा विशेष गरी पालम सङ्गीतमा उहाँ क्रियाशील हुनुहुन्छ, र सम्भवतः एकमात्र परिचित पालम गायिका भनेर कसैले नाम लियो भने मनु नेम्बाङको नाम आइ नै हाल्दछ। युके पनि गइसक्नु भएको छ उहाँ साङ्गीतिक कार्यक्रमको सिलसिलामा, र यो चाहिँ राम्रो पक्ष। पछिल्लो समय पालम, धान नाच, यस्तै विशेष मौलिक सङ्गीतहरू हराउँदै गर्दाखेरि उहाँले निरन्तर अन्य सङ्गीतमा भन्दा पनि आफ्नै संस्कृतिलाई, आफ्नै सङ्गीतलाई बचाउनुपर्छ भन्ने अभियानमा जुटेकी गायक हुन्छ मनु नेम्बाङ। पछिल्लो समय त रैथाने सङ्गीतको पनि कुराहरू उठ्न थालिसकेको छ, र यसै मेसोमा गीतकार होमा पायमले लेख्नुभएको एउटा पालम गीत आज भिडियो पनि रिलिज भएछ, पाँच पैसा राखी। अब यो पाँच पैसा भन्ने कुरा अहिले भेटिँदैन श्रोताहरू, पाँच रुपियाँ भेट्न पनि गाह्रो भइरहेको, पाँच पैसा भने त्यो एउटा जमाना थियो, त्यहाँ गाईको नक्सा हुन्थ्यो, त्यो पैसा राखेर ढोकभेट गरिन्थ्यो होला कुनै समयमा। यही कुरा यो पालममा उल्लेख गरेको हुनुपर्दछ गीतकार होमा पायम लिम्बूले। र भिडियोको लागि चाहिँ उहाँकै युट्युब च्यानल होमा पायम आङबाङ लिम्बू युट्युब च्यानलमा जानुपर्ने हुन्छ। अहिलेलाई भन्छ म यो पालम यहाँहरू माझमा पहिलोपल्ट श्रोतामाझ राख्न गइरहेछु। यसको संक्षिप्त जानकारी चाहिँ अघि युकेबाट आशा पुन दिदीको कार्यक्रममा पनि मैले सुनेको थिएँ। ल त अहिलेलाई भने होमा पायम लिम्बूले लेख्नुभएको यही पाँच पैसा राखी पालम राखिहाल्छु। मनु नेम्बाङको स्वरमा उहाँलाई साथ दिनुभएको छ शिवकुमार सम्बाहम फेले।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
0: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मदत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: BFBS गोर्खा रेडियो।
3: हजुर, श्रोता, बिएबिएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम सडिमसँगमा फेरि पनि रेडियो सुनेर बस्नुहुने सम्पूर्ण आदरणीय श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र आज भने म एउटा पालम गीत यहाँहरू माझमा राख्नेछु र त्यसको बारेमा कुराकानी गर्नेछु भनेर मैले यहाँलाई जानकारी गराइसकेको छु। थोरै सुधार्न चाहन्छु श्रोताहरू, यो पालम गीत भर्खरै मैले राखेँ, फेरि पनि म थोरै यो गीत राख्नेछु। यो गीतको प्रस्तुतकर्ता चाहिँ गीतकार हुमा पायम लिम्बू हुनुहुँदो रहेछ र शब्द रचना चाहिँ राजकुमारी कन्दङमाको रहेको छ। गीत चाहिँ यो पालम गीत लेख्नुहुने स्रष्टा चाहिँ राजकुमारी कन्दङमा हुनुहुँदो रहेछ। क्षमा चाहन्छु, मैले होमा पायम लिम्बू भने तर राजकुमारी कन्दङमा हुनुहुँदो रहेछ। र होमा पायम लिम्बूको युट्युब च्यानलबाट चाहिँ भिडियो आएको र प्रस्तुतकर्ता चाहिँ उहाँ हुनुहुँदो रहेछ। र मैले पालम सुनाएँ र लामो पालम भएको हुनाले मैले थोरै सुनाएँ र बाँकी पालम म केही दिनपछि फेरि पनि सुनाउने नै छु। र यति बेला भने चाहिँ म मनु नेमाङजीलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र त्यस पश्चात भने पालमको बारेमा कुराकानी गर्नेछु। यो पालमलाई अझै सुनाउने सुने राजकुमारी कन्दङमाले लेख्नुभएको पालम मनोजीलाई चाहिँ स्वागत गरिहाल्छु। मनोजी, यहाँलाई स्वागत छ कार्यक्रममा।
4: धन्यवाद।
3: अनि सन्चै हुनुहुन्छ?
4: ठिकै छु भन्नु पर्यो।
3: ठिकै छु भन्नु पर्यो। यति मिठो गाउने मान्छेको स्वर चाहिँ अलिक सानो भयो,
4: अलिक बल नपुगेको जस्तो भयो कि क्या।
3: कस्तो मिठो पालम गाउनु भएको छ है। अब यो 5 पैसा हराइरहेको अवस्थामा 5 पैसा राखी भनेर है, अब 5 पैसा खोज्नै पनि समय लाग्छ, तर पालमले त्यो जमानाको प्रतिनिधित्व गरे जस्तो लाग्यो। त्यो 5 पैसाको जमाना, 5 पैसाको महत्त्वपूर्ण भनौँ रहने गर्थ्यो कुनै समय। 5 पैसाको त्यो भ्यालु नै अहिलेको चाहिँ 500 रुपियाँ जस्तै हुन्थ्यो होइन, र त्यही जमाना सम्झनु भएको होला होइन राजकुमार कन्दङमा, राजकुमारी कन्दङमाले।
4: हजुर, अब कस्तो भने जे कुरा पनि हामीले पुरानो चिजहरू खोजिरहेछौँ नि त, त्यही कारणले पनि अब यो लोपोन्मुख चिजहरूलाई चाहिँ हामीले कसरी राख्ने भन्ने हिसाबले पनि सबैले सल्लाह गरेरै अब पालम चाहिँ नाम चाहिँ के राख्ने भन्दाखेरि 5 पैसा राखौँ न त हरै त सक्यो हामी राखौँ न भन्ने हिसाबले सरसल्लाह गरेरै हामीले राख्यौँ। उहाँले एकदमै मिठो शब्द लेख्नु भएको छ राजकुमारी दिदीले, एकदमै खुसी छु उहाँ चाहिँ।
3: अब यो पालम त हामीले अघि थोरै सुनायौँ, लामो पालम भएको हुनाले म फेरि अलिकति श्रोतामाझ राखिन्छु। पालम भन्ने साथ श्रोताहरू कतिजना श्रोता रेडियो सुनेर बस्नुहुने श्रोताहरूलाई सबैलाई थाहा नहुन सक्छ। यो चाहिँ पूर्वी पहाडी जिल्ला विशेष गरी पाँचथर, ताप्लेजुङ, इलाम, धनकुटा होइन, तेह्रथुम, झापा, यो बेलमा अहिले पछिल्लो समय चाहिँ सुनसरी मोरङ होइन, यो बेलमा चाहिँ अत्यन्तै चलेको लिम्बू संस्कृतिमा आधारित एउटा गीतै हो, सङ्गीतै हो पालम होइन, जहाँ चाहिँ पालम गाउन थाल्यो भने समय बितेको पत्तै पनि हुँदैन थियो पहिला होइन। र पालम एक किसिमको आफ्नै मौलिक सङ्गीत हो, जसरी सुदूरपश्चिममा देउडाको एउटा छुट्टै माहौल छ, कतै हाकपारेको हाकपारे पूर्वतिरकै भइगयो होइन, अनि त्यसपछि आएर यता माझ किराँतमा आएपछि फेरि साकेला, र त्यस्तै पालम पनि हाम्रो पूर्वी पहाडी जिल्लाहरू इलाम, पास्तर, ताप्लेजुङ, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम यो एरियामा चलेको एउटा छुट्टै एउटा मौलिक गीत हो। र यो गीत फेरि पनि म यहाँहरू माझमा सुनाउनेछु र बाँकी कुराकानीलाई फेरि जोड्दै जानेछु।

0: त्यो पालम गीत राखे श्रोताहरू, मैले मनु नेमाङको स्वरमा उहाँलाई साथ दिनुभएको छ शिवकुमार सम्बामफेले। र यो गीतको चाहिँ अफिसियल म्युजिक भिडियो चाहिँ केही छिन अगाडि होमा पायम लिम्बूको अफिसियल युट्युब च्यानलबाट रिलिज भइसकेको छ, मैले अडियो यहाँहरू माझमा सुनाइसकेको छु। र जुन पालमको शब्द लेख्नुभएको थियो राजकुमारी कन्दङमाले, उहाँ पनि सम्भवतः युकेमै हुनुहुन्छ होला। र सम्पूर्ण श्रोतालाई फेरि पनि स्वागत गर्दै, मनुजी यहाँलाई फेरि पनि स्वागत छ,
1: धेरै धेरै धन्यवाद।
0: अब अलिकति यो सहकार्यको बारेमा बताइदिनुहोस् न, होमा पायम लिम्बू र राजकुमारी कन्दङमा उहाँहरूसँग कसरी यो साङ्गीतिक सहकार्य जुड्यो? तपाईँ काठमाडौँतिरै, उहाँहरू बेलायततिर, हुन त अहिले प्रविधिले संसार सानो बनाइदिएको छ, तर पनि
1: एक्ज्याक्टली उहाँहरूसँगको मेरो सहकार्य चाहिँ नेपाल हुँदैखेरि, उहाँहरू बेलायत म नेपाल हुँदाखेरि पनि उहाँहरूसँग किराँत्याङ चुम्लुङ हाम्रो एउटा संस्था छ लिम्बूहरूको, त्यस संस्थामै भेटघाट चाहिँ भएको थियो। त्यस पश्चात मलाई लाग्छ 59-60 एउटा त्यतिखेर दाइले यहाँ कुमलटारमा एउटा नयाँ डिजाइनको घर बनाउनु भएको थियो,
0: दाइ भन्नाले
1: खड्कजङ केजे दाजु,
0: हजुर
1: होमा भाउजूको श्रीमानज्यू, होमा भाउजूकै घर भनौँ न होइन। त्यतिखेर चाहिँ मैले एउटा म्युजिक भिडियो उहाँहरूकै घरमा सुटिङ गरेको थिएँ, सयौँ चोट सहेर पनि बाँचिदिन्छु म तिम्रो माया जुनी जुनी साँचिदिन्छु म भन्ने जुन बोलको गीत थियो, त्यो चाहिँ उहाँहरूको घरमा मैले सुटिङ गरेको थिएँ, नाइट सुट थियो इन्डोरको। त्यहाँदेखि हाम्रो सहकार्य लगभग सुरु भयो, तर साङ्गीतिक यात्रामै भन्दा पनि त्यतिखेर एउटा सुटिङ भइसक्यो। पश्चात अब अहिले चाहिँ लामो समयपछि उहाँले पनि अब एउटा पालम बनाउने मनसाय छ हौ बहिनी के गरौँ भन्नुभयो होमा भाउजूले, अनि ठिकै छ नि त गरौँ न, किन अहिले यति धेरै अब पालामको माहौल बनिरहेछ, यतिखेर तपाईँहरूले नै यस्तो सोच्नुभयो भने त एकदमै राम्रो हुन्छ, अहिले पालामको बजार पनि राम्रो छ भन्ने हिसाबले मैले उहाँसँग कुरा गरेँ, अनि उहाँले शब्द पठाइदिनु भयो। अनि अब हामीले मलाई त खासै त्यस्तो आउँदैन बहिनी, अब राजकुमारी दिदीले लेख्नु भएको छ, मिलाएर गरिदिनु पर्यो भनेर भन्नुभयो, हुन्छ किन र अब भइहाल्छ, हामीले अब के कसो नमिल्ने नै भए त मिलाइहालिन्छ, तर त मिलाएरै लेख्नु भएको थियो, अनि त्यही भएर तयार गरियो, राम्रो पनि भएको छ जस्तो लाग्छ। उहाँहरूसँगको एउटा पालममा एउटा सहकार्य गरेर अघि बढ्न पाउँदाखेरि म एकदमै खुसी छु, किनभने उहाँहरू लिम्बू गीत सङ्गीत लिम्बू समाज समुदायमा एकदमै पहिल्यैदेखि लागि पर्नु भएको थियो, त्यही कारणले उहाँहरूसँग मैले सहकार्य गर्न पाएँ। पहिलोचोटि त अब राजकुमारी आदरणीय दिदी गीतकार राजकुमारी कन्दवा दिदीसँग चाहिँ मेरो पहिलो सहकार्य भनौँ होइन, एकदमै नेपाली शब्दमा लेख्नुभएको छ तर पनि एकदमै टची टाइपको, त्यो
0: जस्तो यो पालममा सुरुवातमै टाइटलै 5 पैसा राखी भन्ने छ, यो 5 पैसा राखी भनेर यो गीत पालमको उठान भएको छ, अहिलेको जेनेरेसनका बालबच्चालाई त्यो 5 पैसा के हो थाहा छैन, किन 5 पैसा नै राख्नुको अर्थ केही छ कि?
1: मलाई चाहिँ त्यही अलिकति हराइगएको चिजहरूलाई नै राख्नु मन लागेर, मैले भने पहिला अर्कै लालपाती फुल्यो भन्ने पनि यही हाम्रो पालामभित्र चाहिँ शब्द रहेको छ, त्यो राखौँ कि भन्दाखेरि अब लालपाती त अहिलेसम्म पनि जो कसले पनि थाहा छ, तर 5 पैसा त अहिलेको यङ जेनेरेसनहरूलाई त थाहै छैन कि,
0: हामीले त
1: यता कतै के भन्छ हामीले त गाई भएको पैसा बिर्सिसकेको छौँ होइन, त्यही कारणले 5 पैसा राखी राखौँ न त भन्ने सल्लाह भयो। अब त्यही कारणले 5 पैसा राखी एउटा युनिक जस्तो पनि लागेको, हरै गएको शब्दहरूलाई अलिकति हामीले केही संरक्षण गर्न सकिन्छ कि भन्ने हिसाबले पनि राखियो भनौँ न,
0: ती चिजहरू अहिले भेटिँदैनन्,
1: भेटिँदैन।
0: अब यो पालमको बारेमा भर्खर हामी श्रोतामाज राखिहाल्यौँ होइन,
1: हजुर,
0: यो कस्तो, यो पालमले दिने सन्देश, यो कस्तो खालको पालम हो?
1: यो पालममा चाहिँ खासमा त्यस्तो, यो लभ स्टोरी पालम नै हो, पालमहरू प्राय अब
0: धान नाच्ने
1: माया पिरातीकै कुराहरू बढी हुन्छ, त्यसमा पनि पहिलो भेटको शब्द लेख्नु भएको छ. अनि पहिलो भेटमा चाहिँ बोलिने अब त्यस्तो खासै त्यस्तो गहिराईमा पुगेको शब्दहरू छैन. आज यसरी भेट भयो अब तपाईँहरूसँग, किनभने एउटा मेलामा भेट भइसकेपछि चाहिँ पाहुना आउँदाखेरि गाउँघरको पाहुनाहरूसँग अपर्झट भेट्दाखेरि एकैचोटि त्यस्तो मायाका कुराहरू साटिँदैन. त्यही कारणले आज चाहिँ तपाईँहरूसँग यसरी भेट भयो, चिन्जान भयो, धान नाच्ने मन भयो, तपाईँहरूको के छ भन्ने हिसाबले मात्रै गरिएको छ भनौँ न यो पालाममा चाहिँ. त्यस्तो गहिराईमै पुगेर मायामा रोतप्रोत हुने खालको चाहिँ छैन.
0: रोमान्टिकै प्रेमिल पालम हामी यसरी बुझौँ है.
1: हजुर हजुर.
0: अब यसको भिडियो त अब युट्युबमा आएको छ, सायद श्रोता दर्शकहरू पालम प्रेमीहरूले त खोजेर पनि हेरि नै हाल्नुहुन्छ होइन. र आज गोर्खा रेडियो बेबेसबाट यो पालम बद्दै गर्दा श्रोताहरूलाई, विश्वभरिका श्रोताहरूलाई पनि थाहा भयो, जसले पालमको बारे धेरै जानकारी राख्नुहुन्न उहाँहरूको लागि पनि एउटा विशेष नै हुने गर्दछ. र पालम अहिले तपाईँलाई त पालम गायिका भनेर पनि हामी चिन्दछौँ होइन.
1: हजुर हजुर.
0: र अहिलेको पछिल्लो अब पुस्ताहरूमा यो पालम धान नाचको कतिको यो भनौँ प्रभाव छ, भेट्नु भएको छ? हिजो चाहिँ अब गाउँघरतिर म पनि अब पूर्वमै जन्मेर हुर्केको हुनाले मेला विवाहतिर होइन अनि यस्तै रमाइलो कार्यक्रमहरूमा च्याब्रुङ बस्थ्यो, धान नाच्ने परम्परा थियो. करिब करिब यो 10 वर्ष जनयुद्ध ताकादेखि बिस्तारै बिस्तारै विस्थापित हुँदै हुँदै गाउँघरमा यो पालम धान नाच हराइरहेको अवस्थामा पछिल्लो समय अब अहिले बदलिलो परिस्थितिमा के छ?
1: अहिलेको सिचुएसनमा भन्नुपर्दाखेरि एकदमै दुःख लाग्दो चाहिँ यही हो, किनभने गाउँघरमा गइयो भने पनि किनभने हाम्रो जेनेरेसनलेसम्म चाहिँ धान नाचिने, मेला बजारमा गएर धानै नाच्ने, अब बे बोज आदि इत्यादि भयो भने पनि धान नाच्ने, हाकपारी गाउने, फालाम गाउने, ख्याली गाउने लगायतका कुराहरू थियो भने अब अहिले चाहिँ छैन. किनभने सबैको हात हातमा मोबाइल, आइफोन होइन, हरेक भएको हुनाले उनीहरू त्यो पालाम, हाकपारी, ख्यालीसँग त्यस्तो नजिक छन् जस्तो लाग्दैन. इभन गाउँघरको अहिलेको भाइ बहिनीहरू लिम्बू भाषा समेत बोल्न सक्दैनन् के. जुन हाम्रो जेनेरेसनभन्दा पछाडिकाहरू चाहिँ राम्रोसँग लिम्बू भाषा त बोल्न सक्नुहुन्न भने उहाँहरू पालाम गाउने चाहिँ एकदमै कमाए. अब बिचमा आएको अहिले जति पनि पालामहरू धेरै आइराखेको छ, र धेरै पालाम आएको मध्येमा पनि हाम्रै जेनेरेसनभन्दा कि माथि कि हाम्रो जेनेरेसनसम्म मात्रै छ, त्योभन्दा मुनिकाहरूलाई चाहिँ एउटा पालाममा चाहिँ इन्ट्रेस्ट नभएको भनौँ भन्दा पनि भाषै नआएपछि त पालाम कसरी गाउने के. पहिलो नम्बर त पालाम गाउनुको लागि, हाकपारी गाउनुको लागि त भाषा बोल्नु सक्नु पर्यो.
0: पछिल्लो समय त अब राजनीति परिवर्तन गर्दा पहिचानका कुराहरू बहुत उठ्ने गर्छन् होइन. भाषा बाँचे मात्रै पहिचान बाँच्छन् भन्छन्. त्यही भएर पनि अहिले चाहिँ झनै चासो राख्नुपर्ने हो, अहिले
1: राख्नुपर्ने हो. तर कस्तो
0: यो अहिले प्रविधिले पो होला,
1: प्रविधिले पनि हो त. अब अलिकति यस्तो नै हुँदै गयो, जति पनि गाउँघरमा जन्मेका हाम्रा युवा दाजुभाइ दिदीबहिनीहरू जति पनि हुनुहुन्छ अहिले
0: माइग्रेट हुँदै जानुभयो,
1: त्यो पनि
0: गाउँ छोडेर
1: अब सबै
0: ताप्लेजुङमा जन्मेर भाषा जानेको एकजना व्यक्ति उहाँ तल झापामा बसाइ सरेर आउनुभयो भने, अथवा उहाँ देशभन्दा बाहिर बसिसकेपछि त्यहाँ जन्मेको अथवा झापामै जन्मेको अथवा काठमाडौँ जन्मेको सन्तानले त त्यो माहौल, त्यो परिवेश पाउँदैन.
1: पाउँदैन, एकदमै पाउँदैन. किनभने जुन ठाउँमा हामी सरेर गइन्छ त्यो ठाउँसँग हामी त घोलमेल हुनै पर्छ. जस्तै अमेरिका गयो, युएसतिर बस्यो भने त्यहाँ इङ्ग्लिस बोल्नै पर्यो, बेलायततिर बस्यो बोल्नै पर्यो.
0: यहाँ हामी काठमाडौँ बस्दा घरिघरि नेवार कुरा छुटु भनिहाल्छौँ होइन, के छ हालखबर, जो जो लप्पा
1: भनिहाल्छौँ. त्यस्तै के त्यहाँ त्यसरी नै लगभग लगभग लोप हुँदै गएको होला हाम्रो भाषा, लिपि, संस्कार, संस्कृति. जति एकदमै हातमा गन्दा गनिनेहरू मात्रै छौँ नि त, यो भाषा बचाउ होइन, अब संस्कार संस्कृति बचाउँ भन्ने चाहिँ हामी जति पनि छौँ कति पनि छैनौँ के. अब हामी पनि गयौँ भने त त्यो पनि सकियो होला होइन. तर हाम्रो जेनेरेसनभन्दा पछाडिकोलाई चाहिँ कसरी चाहिँ पुस्तान्तरण गर्ने, हस्तान्तरण गर्ने भन्ने सोच चाहिँ एकदमै गम्भीरको विषय भइराखेको छ. किनभने भाषै बोल्न नसकेपछि कसरी चाहिँ गर्ने होला भन्ने चाहिँ एकदमै चिन्ता लागेको छ कि मलाई यो विषय चाहिँ.
0: त्यही भएर पनि तपाईँ चाहिँ निरन्तर पालममै क्रियाशील हुनुहुन्छ।
1: जसमा मरेर गए पनि लामो
0: समयसम्म गायिकाहरूमा
1: होइन, मरेर गएपछि पनि लामो समयसम्म पालमहरू गुन्जिराखोस् मरेर नजाओस् जस्तो लाग्छ कि मैले नै मात्रै गाएर गाएकोले नै अलिक टाइम थाम्यो भने म भन्दा आउने अहिलेको जेनेरेसनहरू पनि केही त छन् नि त, भाइ बहिनीहरू आइरहेछन्, उनीहरूले गायो भने अलिक टाइम त रहन्छ कि जस्तो लाग्छ।
0: त्यस्तो चाहिँ लाग्छ तपाईँलाई होइन?
1: एकदमै।
0: त्यही भएर पनि पालमलाई चाहिँ माया मार्न सक्नुहुन्न तपाईँ?
1: म एकदमै सक्दिनँ।
0: र हुन त पालमको अलावा तपाईँले अन्य गीतहरू पनि गाउनु भएको छ, तर पनि तपाईँको मेन मकसद उद्देश्य भनेको पालम सङ्गीतलाई चाहिँ भनौँ बचाइराख्ने।
1: एकदम
0: हुन्छ, हामी कुराकानीलाई पनि जोड्दै जानेछौँ र तपाईँले गाउनुभएको गीत हामी श्रोतामाझ राख्दै जानेछौँ होइन। एउटा गीत राख्छु है त, तपाईँ र नवीन खड्काले गाउनुभएको गीत छ, यो गीत राखौँ।
2: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
3: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
2: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
3: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

0: हजुर आदरणीय श्रोता बेबेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम संगममा फेरि पनि सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र बिहिबारको स्वर्णिम संगम त्यसो त सधैँ चाहिँ यहाँले स्रष्टाका सिर्जनाहरू सुन्नुहुन्थ्यो तर आज भने एकजना स्रष्टा जो अहिले बेलायतमा हुनुहुन्छ राजकुमारी कन्दङमा र सँगसँगै अर्की स्रष्टा हुनुहुन्छ हुमा पाइम लिम्बू उहाँहरू दुवैजनाको संयुक्त सहकार्यमा आजको अतिथि गायिका मनु नेमाङ पालम गायिका भनेर पनि हामी चिन्दछौँ उहाँको स्वरमा एउटा पालम गीत को भिडियो पनि आज रिलिज भएको छ त्यो गीत हामीले श्रोतामा राखिसकेछौँ केही दिनपछि फेरि पनि राख्नेछौँ त्यसैको सेरोफेरोमा कुराकानी गर्नको लागि मैले पालम गायिका मनु नेमाङलाई आज स्टुडियोमा बोलाएको छु र सम्पूर्ण श्रोताहरूलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु र मनुजी यहाँलाई फेरि पनि स्वागत छ अब यो तपाईँको नाममा एउटा विशेषण थपिएको छ क्या जस्तै गायिका फलाना भनेर नाम भनिन्छ तर पालम गायिका मनु नेमाङ भनेर सबैले तपाईँलाई बोलाउनुहुन्छ यो विशेषण पाउनको लागि त एउटा ठुलो भनौँ तपाईँको कन्ट्रिब्युसन योगदान रहेको छ यो क्षेत्रमा पालम गायिका भनेर भन्दै गर्दाखेरि तपाईँलाई चाहिँ कस्तो लाग्छ
1: खै के भन्नु हृदय मैले पालामै गाएर पालम गायिका भन्नुभयो होला जस्तो लाग्छ
0: किनकि जस्तै गायिका फलाना नेम्बाङ भनेर भनिन्छ होइन जस्तै एबिसी गायिका भनिन्छ तर मनु नेम्बाङको नाम गायिका मनु नेम्बाङ भन्दा पालम गायिका मनु नेम्बाङ भन्छन् धेरैले क्या यो चाहिँ एउटा तपाईँको नामको अगाडि थपेको एउटा विशेषण भनौँ न
1: हजुर हजुर मैले विशेष गरेर अब
0: जस्तै स्वर सम्राट नारायण गोपाल भनिन्छ स्वर किन्नरी तारा देवी भनिन्छ होइन त्यस्तै
1: हजुर अब मलाई पनि अब यसरी नै मैले यही गर्छु म यस्तै गर्छु भन्ने हिसाबले त मैले काम गरिनँ पक्कै पनि तर अब गर्दै जाँदाखेरि अब मैले लामो समयसम्म एउटा पालामहरू गाइराख्दाखेरि लामो समयसम्म अहिले लगभग लगभग 27-28 वर्षसम्म पालाम गाउनु भनेको मेरो लागि त्यति के भन्छ जोक पनि थिएन होला सबै कुरा मैले यहीँ समर्पण गरेँ एउटा लिम्बू गीत सङ्गीत पालाम हाकपारे ख्याली आदि इत्यादिकै लागि मैले समय खर्चेको थिएँ त्यही कारणले पनि धेरैले पालाम गायिका भन्नुपर्छ अब पालाम किशोर किन्नरी भन्नुहुन्छ कसैले होइन त्यस्तो नभनिदिनुहोस् भन्छु म होइन किनभने यस्तो हुन्छ गर्छु भन्ने यस्तरी नामै राख्छु भन्ने हिसाबले मैले त्यस्तरी लागेको पनि होइन तर जसरी हुन्छ एउटा हाम्रो संस्कार संस्कृति पालाम एउटा लोपमुख पालामलाई चाहिँ जसरी हुन्छ एउटा बचाएर राख्नुपर्छ भन्ने हिसाबले अघि बढिरहेँ त्यही कारणले पनि मैले सायदै यो एउटा उपाधि चाहिँ पाएको होला जस्तो लाग्छ
0: यो खुसी पनि लाग्छ होला त्यसमा यो उपाधि भन्नु श्रोता दर्शकले माया गरेर दिएको उपाधि हो नि त यो त
1: एकदम
0: मनु नेमाङ भनेर दिएको होइन कि तपाईँले यो क्षेत्रमा विशेष गरी पालमको क्षेत्रमा तपाईँले गरेको योगदानलाई कदर स्वरूप नि उहाँहरूले नाम दिनुभएको हो नि
1: होइन उहाँहरूलाई एकदमै धेरै धेरै धन्यवाद हृदयदेखि नै
0: अब यो पालम गीतले तपाईँहरूको लिम्बू संस्कृतिमा कस्तो महत्त्व लाग्छ अलिकति बताइदिनुहोस् न
1: अब पालाम चाहिँ
0: कस्तो तपाईँको आफ्नो मौलिकता भएको यो कस्तो समयमा गाइन्छ अझ भन् बताइदिनुहोस् त
1: विशेष गरेर यो पालाम चाहिँ अब जुनसुकै समयमा पनि गाउन सकिन्छ भन्ने चाहिँ एउटा हुन्छ तर आफ्नै आफ्ना एउटा जस्तै मेलामा धान नाच्नु पर्यो भने त्यो मेलाकै सन्दर्भ तयार पारेर गाइएको हुन्छ जस्तै बर्खेमा धान नाच्नु पर्यो भने त्यही अब मृत्युसँगैको शब्दहरू पालाममा पनि त्यही शब्दहरू रहेको हुन्छ अनि अब बिहे जस्तै विवाहतिरको गाउनु पर्यो भने अब यसरी आज लगन जुरेर यसरी भेट भयो यसरी नै त्यो शब्दहरू चाहिँ हामीले लय त उस्तै उस्तै हुन्छ तर बर्खीको लय चाहिँ अलिकति फरक हुन्छ स्याड जस्तै हुन्छ होइन त्यसले गर्दाखेरि अरू मेला बजारमा नाचिने अरू बे वर्तमानमा नाचिने लयहरू चाहिँ लगभग लगभग रोमान्टिक टाइपको अथवा स्याड टाइपकै भयो भने कुन सन्दर्भमा नाच्यो भन्ने कुरा पनि आउँछ जस्तै अब माया विरातीमा अब छुट्नै नसक्ने टाइपको हुँदै गयो भने त्यो त शब्दले बताउँदै जाने हो आजदेखि त म हजुरको हुन चाहन्छु म आजदेखि म हजुरकै हुन्छु हामी दुईजनाले नै गरेर खाने भन्ने टाइपको त्यो जब नाच्दै गएपछि हरेक चरणहरू एक चरण केटाले भनेपछि चाहिँ त्यसको सुन्दा सुन्दा गरेपछि अर्को लेडिजले फर्काउँदाखेरि चाहिँ त्यसको उत्तर दिने हो होइन त्यही कारणले चाहिँ हाम्रो विभिन्न प्रकारले पालामहरू चाहिँ जस्तै बिहेमा गाइने, बर्खीमा गाइने, अनि मेलामा गाइने, अब अन्य रमाइलोमा गाइने विभिन्न प्रकारका पालामहरू चाहिँ छन् के त।
0: अब तपाईँलाई त सबै किसिमको पालाम थाहा छ होला, र अलिकति मेलामा अथवा त्यो वैवाहिक समारोहमा गाउने पालाम चाहिँ कस्तो हुन्छ, थोरै एक लाइन सुन्नु न लाइभै।
1: अब जस्तै यही हाम्रो होमा भाउजूकै
0: प्रस्तुति रहेको राजकुमारी कन्दङबाको शब्द रहेको
1: होइन। अब जुन उसमा राखेको थियो नि
0: हजुर
1: एउटा शब्द लालपाती फुल्यो, त्यो चाहिँ माया पिरतीकै हो के।

0: यस्तो यो चाहिँ लगभग एउटा रमाइलो टाइपमै गाउने मात्रै हो. फुल जस्तो त हो, एउटा स्याड शब्द भए पनि होइन त्यसरी नै रमाइलो तरिकाले गाउने त्यो एउटा हुन्छ भने चाहिँ एकदम सिरियसली अब चाहिँ हामी नै हो है गरिखानै पर्छ है भन्ने हिसाबले गायो भने चाहिँ अलिकति फरक शब्दहरू.
1: भनेपछि समय परिस्थिति र कालखण्ड फरक फरक हुँदाखेरि पालमको भनौँ स्वरूप पनि फरक हुँदै जान्छ, शब्द गायन पनि फरक हुन्छ.
0: एकदमै
1: धान नाच र पालममा केही तारतम्य मिल्छ?
0: हजुर,
1: धान नाचिन्छ नि, धान नाच्दा पनि पालम त बनिन्छ.
0: हजुर,
1: र धान नाच पालम र धान नाचमा चाहिँ के फरक छ? कसैले चाहिँ धान नाच भनिरहेको हुन्छ.
0: पालम गाउँदै नाचिने हाँसोमातिर नाचिनेलाई धान नाच भन्ने.
1: भनेपछि हामी यसरी बुझौँ, धान नाच र पालम चाहिँ एउटै हो, तर पालम गाउँदै हाँसोमातिर नाचिन्छ भने त्यसलाई चाहिँ धान
0: नाच नाचलाई चाहिँ धान नाच भन्ने हो.
1: हजुर,
0: होइन अब त्यो चाहिँ कसरी भयो अरे भन्दाखेरि अब तपाईँको पहिलाको एउटा सुरुवात कालमा एउटा पालामको सुरुवात कसरी भयो भन्ने कुरालाई चाहिँ अब सबै कुरा अहिले हामीसँग
1: मुन्दुमसँगै जोडेको पनि
0: जोडेर आएको हुन्छ. त्यतिखेर चाहिँ पहिला सुरुवाती कालमा चाहिँ हात समातेर चाहिँ धान नाच्दै धान झार्दै नाचेको थियो अरे, त्यही कारणले चाहिँ धान नाच
1: भएको
0: धान नाच भनेको भनेर पनि पाइन्छ. र आफ्नै आफ्नै तरिकाले खोज अनुसन्धान त गरिराख्नु भएको छ यकिन यही भन्ने चाहिँ छैन, तर त्यही नाचलाई चाहिँ हात समातेर नाचिनेलाई चाहिँ धान नाच भन्ने हो. तर त्यो
1: गाउने पनि पालामै गाइन्छ,
0: पालामै गाउने हो,
1: त्यसैले धान नाच भन्ने.
0: अब
1: यसरी छुट्टै माहौलमा बसेर गफ भनौँ, यतिकै गाइयो भने पालम
0: मैले पालाम बसेर खासै गाइँदैन, हात समातेर समातेरै गाइन्छ. त्यही कारणले अब जस्तै मैले हजुरलाई मैले पालाम भने, तर मैले तपाईँको हात समातेर भन्नु पर्यो भने जस्तै न

0: यसरी मैले हजुरलाई सम्बोधन गरेर मैले गाएँ नि, त्यो चाहिँ मैले हजुरको हात समातेर मैले नाचेँ भने चाहिँ त्यसलाई चाहिँ पालम, मैले जुन गाएको भाकालाई पालम, तपाईँसँग हात समातेर नाचेकोलाई चाहिँ धान नाच्छ।
1: अनि हाम्रा होमा पायम लिम्बूज्यू चाहिँ हामी दुवैजना बुढाबुढी पलेटी कसेर हेर्दै सुन्दैछौँ है, धेरै धेरै धन्यवाद छ हजुरलाई भन्नुभएको छ, ल हजुरलाई पनि धन्यवाद छ। र एकदम अब यहाँहरू त वैवाहिक समारोहमा उहाँको छोराको विवाहको कुरा गर्दै हुनुहुन्थ्यो, ल छोरा बुहारीलाई पनि हाम्रो तर्फबाट आशीर्वाद, वैवाहिक जीवनको चाहिँ होइन सुखद जीवनको हाम्रो शुभकामना छ, दाम्पत्य जीवनको। र पलैटी कसेर सुन्दै हुनुहुन्छ, धन्यवाद दिन चाहन्छु। चन्द्रमणि पोखरेलजीले पनि प्रिय दाजु नमस्कार भन्छु, उहाँलाई पनि नमस्कार भन्न चाहन्छु। र धान नाचको कुरा गर्दै गर्दाखेरि, पालमको कुरा गर्दै गर्दाखेरि, अब यो चासोक तङनामको एउटा गीतको सम्झना आयो। चासोक तङनाम भन्ने छ तपाईँहरूको चाहिँ विशेष पर्व होइन, जहाँ धान पनि नाचिन्छ पालम पनि गाइन्छ होइन, त्यो एउटा छुट्टै माहौल नै भइहाल्छ। र होमा पायम लिम्बूको कारणले गर्दा आज यहाँ हामी तपाईँसँग जोडिएका छौँ रेडियोमा होइन, रेडियो तरङ्गमा। र उहाँले चाहिँ एउटा चासोक तङनाम सम्बन्धी गीत लेख्नु भएको छ, हुन त अहिले चासोक तङनाम छैन तर पनि गीतले त्यही सेरोफेरोको माहौललाई टिपे जस्तो लाग्छ होइन। कुशल थलङ र सुनिता थेगिम लिम्बू जो अहिले बेलायततिरै हुनुहुन्छ, उहाँको स्वर रहेको छ भने शब्द होमा पायम लिम्बूको र सङ्गीत चाहिँ कृष्ण चामलिङको रहेछ। अहिलेलाई पनि म यो गीत राख्छु है त, त्यसपछि हामी समाचार सुन्नेछौँ र समाचारपछि हामी श्रोताहरू कार्यक्रमको दोस्रो खण्ड अर्थात् दोस्रो चरणमा आउनेछौँ।

0: Pilain Padi.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bandh host.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: विजिट भिजाका नाममा खाडी मुलुकसाना लागेका 27 महिला प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको छ। हिजो राति फ्लाइट दुबईको फरक फरक उडान हुँदै ओमनको राजधानी मस्कटतर्फ जान लागेका 12 जना र 15 जनाको समूह गरी 27 जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएको हो। 22 देखि 29 वर्ष उमेरसम्मका 3 महिला भिजिट भिसामा विदेश जान लागेको शंका भएपछि प्रहरीले नियन्त्रणमा लिएको हो। उनीहरूसँग ओमनको भिसा, टिकट र होटल डकुमेन्टदेखि पनि सोही पासपोर्टमा कुवेतको भिसा पनि भेटिएपछि शंकाका आधारमा विमानस्थल अध्यागमनले निगरानी गरेको थियो। अध्यागमनले शंका गरेपछि प्रहरीले अनुसन्धान शुरू गरेको हो। त्यसका क्रममा महिलाका निम्ति वैदेशिक रोजगारी प्रतिबन्धित मुलुक कुवेतको भिसा देखिँदा उनीहरू अवैध रूपमा त्यसतर्फ जान लागेको निष्कर्ष प्रहरीले निकालेको हो। उनीहरू फ्लाइ दुबईको उडानबाट ओमनको राजधानी मस्कट हुँदै त्यहाँबाट कुवेत जाने रूट तय भएको थियो। नियन्त्रणमा लिएका महिलाहरूलाई विदेश पठाउने गिरोहको खोजी भइरहेको प्रहरीले जनाएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले आफ्नो विवादित अभिव्यक्तिबारे संसदमा जवाफ दिनुभएको छ। मन्त्री सुनिल लम्सालले नागढुङ्गा मुगलिन सड़क आयोजनाको अनुगमनमा पुग्दा ठेकेदारले काम नगरे खुट्टा भाँच दिनु भन्नुभएको थियो। त्यसपछि यो विषयमा संसददेखि सदनसम्मै आलोचना भएको थियो। आज संसद बैठकमा मन्त्रालयगत विषयमा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री लम्सालले जवाफ दिनुभएको हो।
4: ठेकेदार थर्काएको भन्ने कुरा गर्नुभयो, मैले इन्टेन्सन त्यो होइन, इन्टेन्सन काम गरोस् भन्ने हो, नितान्त काम गरोस् भन्ने हो। काम गरेनन् उहाँहरूले, काम गर्नु भएन हामीले रद्द गर्नु पऱ्यो नि टेन्डर। रद्द भयो भने त उहाँहरूको त 3-7 पुस्ते सकिन्छ, किनभने ब्याङ्क ग्यारेन्टी थुच्छ, ब्याङ्क ग्यारेन्टी फोर्स लोन हुन्छ, त्यो जसरी नै भुक्तानी गर्नुपर्छ। फेरि बाँकी कामको लागि असर उत्पल गर्छ। फेरि उनीहरूको भएको सम्पत्ति भनेको उहाँहरूले ब्याङ्क ग्यारेन्टी रिलेसनको अथवा बिजनेसको आधारमा लिएको हुनसक्छ, धितो नहुनसक्छ। त्यो केसमा ब्याङ्कलाई गाह्रो पर्छ। एउटा हाम्रोलाई काम गर्ने एउटा कम्पनी त कम भयो नि त, हामीलाई कसैलाई पनि त्यो एकचोटि जस्तो 5 करोडको प्रोजेक्ट कसैले गरिरहेछ भने उसको त्यो मिड क्लास कन्ट्र्याक्टर अथवा थोरै सानो कन्ट्र्याक्टरहरू हो उनीहरू चाहिँ, उहाँहरूले 5 करोडको प्रोजेक्ट रद्द भयो भने त सरकारले त असुल उपर गर्छन्, सबै जफत गर्छन् त। अब त्यो कारणले गर्दा उहाँहरूलाई फेरि उठ्न अजिलो होला भन्ने हुन्छ। त्यही भएर त्यो कुरा बुझेको भएर हामीले अब त्यो उहाँहरूलाई चाहिँ बढीभन्दा बढी दबाब दिएर भए पनि काम गराउन खोजेको, त्यति उद्देश्य त्यही हो। उद्देश्य भनेको चाहिँ कसैलाई गाली गर्न मनै छैन नि, काम गर्दै सुरु खुरुखुरु काम गरिदिनु भयो भने त हामी चुपचाप लगाएर बस्छौँ नि, खुसी हुन्छ।
3: यसअघि एमालेका सांसद ऐन महरले मन्त्री लम्सालको विवादित अभिव्यक्तिबारे प्रश्न उठाउनु भएको थियो।
5: माननीय मन्त्रीज्यूले चाहिँ ठेकदारलाई खुट्टा भाँच्नु भन्ने आदेश दिनुभएको थियो, त्यो कानुन बमोजिम थियो कि थिएन? कुन दाहिने खुट्टा भाँच्नु पर्ने हो कि देब्रे खुट्टा भाँच्नु पर्ने, त्यो पनि अलिकति प्रश्न आएन। त्यो माननीय मन्त्रीको हैसियतबाट दिन मिल्ने खालको आदेश हो कि होइन मन्त्री भएर, यो बारेमा पनि अलिक प्रशस्त प्रश्न आएन।
3: राष्ट्रिय सभाको विकास आर्थिक मामला तथा सुशासन समितिले चिया किसान तथा चिया बगानमा कार्यरत श्रमिकहरूको समस्या तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिएको छ। आज बसेको समितिको बैठकले निर्देशन दिएको हो। समिति सभापति कृष्ण प्रसाद पौडेलले चिया क्षेत्रमा देखिएका समस्यालाई तत्काल सम्बोधन गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। सभापति पौडेलले नगदे बाली उत्पादन गर्ने किसानले उचित मूल्य र सुनिश्चित बजार नपाएको भन्दै यी बालीहरूको व्यवस्थित बजार प्रणाली विकास गर्न कानूनी व्यवस्था गर्न समेत सरकार समक्ष आग्रह गर्नुभएको छ। विगत 4 दिन यता इलाम लगायत देशभरिका चिया उद्योगीहरूले चिया निर्यातमा समस्या देखिएपछि आफ्नो उद्योग बन्द गरेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ई पासपोर्ट खरिद प्रकरणमा 2 जर्मन कम्पनीका प्रतिनिधिलाई उपस्थित हुन बोलाएको छ। अख्तियारले हिजो द राइजिङ नेपालमा सार्वजनिक सूचना जारी गर्दै 2 जर्मन कम्पनीलाई तोकिएको समयमा भौतिक वा भर्चुअल माध्यमबाट उपस्थित हुन भनेको हो। सूचनामा ई पासपोर्ट छपाई ठेका पाएका 2 जर्मन कम्पनी म्युलबार आईडी सर्भिसेस र वेरोडास कम्पनीका 2-2 जना प्रतिनिधिलाई उपस्थित हुन भनेको हो। अख्तियारले म्युलबार आईडी सर्भिसेसका गेरहार्ड माउरे र पावली रकिक र वेडोरोस कम्पनीका फाभियोला वेलस्वेम र फ्लेरियन पाक्वेनलाई उपस्थित हुन भनेको हो। उनीहरूलाई इमेल मार्फत अख्तियारमा उपस्थित हुन समयबारे जानकारी गराइएको सूचनामा उल्लेख छ। पासपोर्ट छपाईमा भएको अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन परराष्ट्र मन्त्री आरजू राणा देउवालाई बयानका लागि बोलाएको छ। आयोगले दुई दिन अघि मंगलबार बुढा नीलकण्ठको देउवा निवासमा बयानका लागि म्याद तामेलीको सूचना टाँसेको हो। हवस्त, अहिलेसम्मका खबर यति नै। नमस्कार।

हजुर श्रोताहरू, आटेपछि मर्दले भोलि भन्दैन, यो छोरी नि भोलि भन्दैन भन्दै थिइन्। यहाँ गायिका समीक्षा अधिकारी अनि गायक सुरेन गौतम र यो गीतको अफिसियल भिडियो पनि भोलि रिलिज हुँदैछ र भिडियो हेरेर

0: साथ दिनुहोला भन्न चाहन्छु। र यसै सुमधुर गीतको साथ आज मैले कार्यक्रम स्वर्णिम सङ्गमको बसाईको दोस्रो घण्टाको उठान गरिसकेको छु र रेडियो सुनेर बस्नुहुने सम्पूर्ण आदरणीय श्रोतालाई फेरि पनि स्वागत गर्न चाहन्छु। र साथसाथै आजको अतिथि गायिका मनु नेम्बाङ, यसो भन्दै गर्दा अलिकति खल्लो लाग्दो रहेछ श्रोताहरू, पालम गायिका मनु नेमाङलाई पनि स्वागत गर्न चाहन्छु।
1: धन्यवाद।
0: अब मनुजी, हाम्रो यो आज रिलिज भएको पालमको बारेमा अझै कुराकानी गरौँला, भिडियोको बारेमा होइन। र केही छिन अगाडि मात्रै होमा पायम लिम्बूको अफिसियल युट्युब च्यानलबाट रिलिज भएको छ, राजकुमारी कान्नङमाले लेख्नु भएको हो, तपाईँकै सङ्गीत रहेको होइन। तर त्यो पालम राख्नुभन्दा अगाडि श्रोताहरूको प्रतिक्रिया छ, म पढिहाल्छु होइन। तर त्यसभन्दा अगाडि यो आधुनिक सङ्गीतले चाहिँ अहिले यो मौलिक सङ्गीत, रैथाने सङ्गीत जस्तै यो पालमहरू यस्ता हाकपारेहरूलाई कतिको प्रभाव पारेको छ, कतिको छायामा पारेको छ?
1: अहिले चाहिँ मलाई त्यस्तो लाग्दैन, केही समय अगाडि चाहिँ त्यस्तो लाग्थ्यो, अहिले चाहिँ मलाई अत्याधिक रूपमा चाहिँ पालमहरू मलाई लाग्छ यो साल मात्रै मैले यति पालम गाएँ जस्तो लाग्छ होइन। त्यही कारणले अहिले पालमको माहौल पनि अत्यधिक बढिराखेको छ। पहिला चाहिँ अलिकति समस्या भयो कि नेपाली गीत सङ्गीत आधुनिक गीतहरूले गर्दाखेरि यो भाषाभाषीको गीतहरू चाहिँ त्यति कसैले नसुन्ने होइन, नरुचाउने जस्तो थियो, अहिले चाहिँ छैन जस्तो लाग्छ मलाई।
0: पहिला म रेडियोमा काम गर्दाखेरि चाहिँ सर्टवेभ प्रसारणमा भाषाभाषीको गीतहरू बजाउँथ्यो, त्यतिखेर चाहिँ धान नाच भन्थ्यो, त्यतिखेर पालम होइन, मगर भाषाका, गुरुङ भाषाका, विभिन्न दिमाल भाषाका होइन, नेपालमा रहेका अधिकांश भाषाभाषीका गीतहरूको छुट्टै कार्यक्रममा हामीले आधा घन्टा चाहिँ विभिन्न भाषाभाषी गीतहरू बजाउँथ्यौँ। अहिले त त्यो पनि छैन
1: होइन,
0: तर भाषाभाषीको समाचारहरू चाहिँ छन् होला होइन, र रेडियो तरङ्गहरूमा त्यस्ता गीतहरू कमै बज्छन्
1: एकदम
0: है
1: हजुर।
0: त्यही भएर पनि त्यो एउटा हराउँछ कि भन्ने एउटा डर थियो, तर तपाईँले भनिन्छ नि फेरि पालमलाई चाहिँ बचाउने कोसिसमा हुनुहुन्छ र तपाईँको यो अभियानमा पक्कै पनि धेरैको साथ सहयोग त रहेछ नि, जसरी यहाँ राजकुमारी कन्दङबाट होमा पायम लिम्बूले साथ दिनुभयो, त्यस्तै थुप्रै हातहरू छन् होला।
1: एकदमै एकदमै धेरै, किनभने म अघि पनि भने नै हजुरलाई यो साल जति धेरै पालाम त मैले कहिले गाएको थिइनँ जस्तो महसुस भएको छ भनेपछि अब चाहिँ बाँच्ने रहेछ भन्नुभयो नि।
0: यसको संरक्षणको लागि पालम अथवा यो रैथाने मौलिक सङ्गीतहरूलाई संरक्षण गर्नुपर्छ भनेर तपाईँ व्यक्तिगत रूपमा त जुटिसक्नु भएको छ, संस्थागत रूपमा पनि जुट्नु भएको छ तपाईँहरू?
1: संस्थागत रूपमा छन्,
0: जस्तै किराँत याक्थुङ चुम्लुङ लगायत विभिन्न छ नि।
1: किराँत याक्थुङ चुम्लुङ छ, हाम्रो एउटा फोक्ताङलुङ सांस्कृतिक मञ्चको पहिला केन्द्रीय अध्यक्ष म थिएँ, अब अहिले चाहिँ हाम्रो मोहन महादेन हुनुहुन्छ, निकै कार्यकाल हाम्रो धेरै पहिला सुरुवात संस्थापक त हाम्रो खगेन्द्र यक्षजी हुनुहुन्थ्यो, त्यसपछि धनवीर सावाजी हुनुहुन्थ्यो, त्यसपछि म, त्यसो भवानी विक्रम सम्बाम्फे, त्यसपछि यादन शेर्मा, अहिले मोहन महादेनसम्म आइपुगेको छौँ, धेरै कार्यकाल छ है। मैले त्यो बेला पनि मैले हाकपारी पाला महोत्सव चाहिँ मैले तेह्रथुम पास्तर लगायतका विभिन्न ठाउँहरूमा मैले कार्यक्रमहरू राखेको थिएँ। अब त्यही कारणले अलिकति अहिले चाहिँ धेरै प्रभावकारी नै भइराखेको कि विभिन्न चासोक तङनामहरू देश विदेशमा हुँदाखेरि, इभन नेपालमा पनि चासोक तङनामहरूमा हुँदाखेरि धेरै गायक गायिकाहरू व्यस्त भएको देखिन्छ होइन। लिम्बू धानास पालम राख्नै पर्छ, लिम्बूको कल्चरको गायक गायिकालाई बोलाउनु पर्छ भन्ने चाहिँ छ, तर अब गायक गायिकालाई बोलाउनु पर्छ भन्ने तर अलिकति समस्या चाहिँ अर्कै छ, त्यस्तो समस्याहरू छ, त्यसले गर्दाखेरि अब पालम सायदै मासिँदैन भन्नेमा म एकदम विश्वास छु।
0: हामी पनि त्यही आशा गरौँ र श्रोताहरूको प्रतिक्रिया चाहिँ पढिहाल्छु है। कुलराज दुराजीले नमस्कार तपाईँहरूलाई भन्नुभएको छ, बेलायतबाट स्कटल्यान्ड छेउबाट, उहाँलाई पनि धन्यवाद छ होइन।
1: एकदमै धन्यवाद, हाम्रो तर्फबाट पनि सेवाहरू।
0: अनि बोस्टन युएसएबाट रघु भट्टराईजी लेख्नुहुन्छ, नमस्ते तुलजी, बिएबिएस रेडियो परिवार अनि संसारभरि छरेर एउटै रेडियो कार्यक्रम सुन्दै ऐक्यबद्धता जनाउने सम्पूर्ण श्रोताहरूमा पनि नमस्कार। आजको अतिथि मनु नेम्बाङजीमा सेवारो, गीतकार होमा पायम लिम्बूको नयाँ गीतको लागि पनि बधाई शुभकामना भन्नुभएको छ। होमा पायमजीको प्रस्तुति रहेको रहेछ, गीतकार चाहिँ राजकुमारी कन्दङमा हुनुहुन्छ। रघु भट्टराईजीलाई पनि धन्यवाद छ,
1: एकदमै।
0: उहाँ चाहिँ युएसएबाट हुनुहुन्छ, अमेरिकाबाट है। अनि बेलायतबाट मिनी कालीकोटी राईजी लेख्नुहुन्छ, नमस्ते तुलजी, साथै आजको पाहुना मनु बहिनीलाई पनि नमस्कार, साथै शुभकामना छ, अझै अगाडि बढ्दै जानुहोला भन्नुभएको छ।
1: धेरै धेरै धन्यवाद, तपाईँहरूको आशीर्वाद लागिरहोस्।
0: होमा पायम लिम्बू लेख्नुहुन्छ, सेवारो तुलसीज्यू, साथै आजको पाहुना लिम्बू समाज समुदायकी वरिष्ठ रचनाकार गायिका मनु नेम्बाङ साथै यस बेला सुनिरहनु भएका विश्वभरिका सम्पूर्णमा नमस्कार सेवारो भन्न चाहन्छु। आज छुट्टै प्रकारको पालम गीत र यो गीतका शब्द रचना चाहिँ राजकुमारी कन्दङबाको प्रड्युसर हामी दुवैजना अर्थात् श्रीमान श्रीमती हुनुहुन्छ कि उहाँहरू दुवैजना हो थाहा भएन होइन होइन हामी प्रस्तुतकर्ता भन्नु प्रड्युसर हुनुहुँदैछ र आजकै दिनबाट सार्वजनिक भएको छ भिडियो यहाँहरूले हेरेर माया गरेर लाइक सब्सक्राइब र कमेन्ट गरिदिनु होला भन्न चाहन्छु अनि यसरी टाइम दिनुभएकोमा तुलसीज्यू र प्यारी बहिनी मनुजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु भन्नुभएको छ। अब मेरो त टाइमै हो मनुजीलाई चाहिँ धन्यवाद होइन
1: म चाहिँ तपाईँहरू सबैलाई धन्यवाद किनभने हाम्रो तुलसी सरसँग पनि भेट गराउनु भयो अनि के भन्छ बिएफबिएस रेडियोका सम्पूर्ण सबैसँग भेट गराइदिनु भयो म एकदमै खुसी छु।
0: अनि अर्का गीतकार पनि हुनुहुन्छ रिडिङ युकेबाट तेन्जी पाख्नेजी होमाजी भन्दैनथ्यो मेरो त प्राय सबै यो युट्युबको कामहरू चाहिँ हाम्रो तेन्जी पाख्रिन भाइले गर्नुहुन्छ है भन्दै हुनुहुन्थ्यो उहाँले पनि सुनिरहनु भएको रहेछ। नमस्ते तुलसी सर साथै मनु नेमाङज्यूलाई सेवाहरू सर्वप्रथम त हजुरहरूको भलाकुशरी सुनिरहेको छु भन्न चाहन्छु है सर। यसै गरी आजको करिब आधा घन्टा अघि मात्र होमा पायम दिदीको युट्युब च्यानलबाट रिलिज भएको पाँच पैसा राखी पालम गीतको लागि मनुजी लगायत सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु भन्ने लेख्नु भएको छ गर्दछु
1: र
0: होमा दिदी लाई उहाँको युट्युब च्यानलबाट पाँच पैसा राखी पालम गीत रिलिज गर्नुभएको र हिजो मात्र दिदीको कान्छो छोराको चाहिँ इन्गेजमेन्ट सम्पन्न भएको अवसरमा उहाँ लगायत परिवारका सम्पूर्ण सदस्यहरूमा डबल बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु भन्नुभएको छ हाम्रा तेन्जी पाख्नेजीले। तेन्जीजीलाई धेरै धेरै धन्यवाद छ के भन्न चाहनुहुन्छ उहाँलाई
1: एकदमै
0: यो तपाईँको भिडियोको लागि उहाँले पनि निकै ठुलो सहयोग गर्नु भएको छ
1: एकदमै ठुलो भूमिका उहाँले सबै कुरा उहाँले नै गरिराख्नु भएको छ होइन हाम्रो होमा भाउजूको युट्युब च्यानल लगायत उहाँले नै हेरिराख्नु भएको रहेछ। टेक्निकली कुराहरूमा हामीबाट केही कमी कमजोरीहरू थियो र यहाँले दुःख पाउनुभयो भने पनि माफी चाहन्छौँ होइन मिलाएर गरिदिनु भएको छ यहाँलाई धेरै धेरै धन्यवाद छ हजुर।
0: अनि जानु कामाङ लिम्बू जो आफै पनि गीतकार चिन्नु पनि हुन्छ होला अहिले हङकङबाट हुनुहुन्छ है उहाँ
1: उहाँको पनि जस्ट दुई तिन महिना अगाडि मात्रै मैले खम सेवा पाला मैले गरिदिएको उहाँको
0: उहाँ लेख्नुहुन्छ सेवा र तुलसीजी अनि हजुरको गेस्ट प्यारी बहिनी चर्चित गायिका मनु नेम्बाङजीलाई पनि मेरो सेवा र छ आज कस्तो खुसी लाग्यो बहिनीलाई बिहे बेसमा सुन्न पाउँदा धेरै धेरै धन्यवाद तुलसीजी यदि लाइभ गाउन मिल्छ भने मेरो स्वर्गीय आमाको पालम पनि अलिकति एक टुक्रा गाइदिनुहोस् है भन्नुभएको रहेछ अनि तुलसीजी हजुरको गीत पनि दामी लाग्यो धन्य बधाई छ भन्नुभएको छ ल मेरो तर्फबाट धेरै धेरै धन्यवाद छ। जानुजीलाई केही भन्न चाहनुहुन्छ
1: आदरणीय दिदी गीतकार कवि आदरणीय दिदी जानु कामाङ दिदीलाई धेरै धेरै धन्यवाद छ दिदी धेरै माया गरेर रिक्वेस्ट गर्नु भएको छ उहाँले
0: आफ्नो स्वर्गीय आमाको पालम पनि अलिकति एक टुक्रा गाइदिनुहोस् है भन्नुभएको छ आमाको आत्माको चिर शान्तिको कामना हाम्रो तर्फबाट पनि भावपूर्ण श्रद्धाञ्जली अब उहाँको मन राख्नुको लागि पनि र हाम्रो जानु कामाङजीको आमा लाई सम्झदै एक टुक्रा पालम
1: बिर्सी पो सके कि भनेर भन्न नमिल्ने होला होइन दिदी
0: हङकङबाट हुनुहुन्छ फेरि लाखे भनेर फेरि भरै होइन
1: अन्त म थोरै अब आमा हुनुहुन्न एकदमै यो पालाम चाहिँ सम्झिन नै मन पर्न चाहिँ किनभने हामीले काम गर्ने बित्तिकै मम्मी बित्नु भयो नि त
0: उहाँको मम्मीले नि गाउनु भएको थियो
1: होइन उहाँको मम्मीले लेख्नु भएको अनि मैले लय तयार गरिदिएको थिएँ अनि यस्तो टर्चरमा काम भयो मम्मी आज हो कि भोलि हुँदै गर्दाखेरि हामी
0: सुन्नु त पाउनु भयो मम्मीले
1: मम्मीले जस्ट सुन्नु पाउनु भयो सुनेको तिन चार दिन पछाडि नै उहाँले हामीलाई
0: आत्माको चिर शान्तिको लागि पनि र जानुजीले भनिहाल्नु भयो एक टुक्रा
1: हुन्छ म लय चाहिँ कस्तो हुने तर पनि आमाकै नाममा एक

0: धन्यवाद, यति मात्रै राखेँ।
1: जानुजीलाई पनि धन्यवाद दिन चाहन्छु। र जानुजीले एउटा सुन्दर गीतिकथा लेखेर पठाउनु भएको छ मलामी शीर्षकको हङकङबाट। त्यो कथा मैले इमेलबाट प्रिन्ट गरिसकेको छु, सम्भवतः यही सोमबारको कार्यक्रममा राख्नेछु है जानुजी, यहाँलाई अग्रिम जानकारी गराउँदै। अब भने म एउटा छोटो विश्राम लिन्छु र थोरै पालम सुनाउँछु, नयाँ पालम होइन, जसलाई लेख्नु भएको छ राजकुमारी कन्दङवाले, तपाईँ र शिवकुमार सम्भाम्फेको स्वर रहेको अनि तपाईँकै सङ्गीत रघुमा पायम लिम्बु र राजकुमारी कन्दङबाको प्रस्तुति रहेको यो पालम फेरि पनि सुनाउनेछु है त। अनि त्यसपछि यो पालमको यो सुटिङ गर्दाका क्षणहरूको बारे पनि कुरा गरौँ है, अनि श्रोताहरूको बाँकी प्रतिक्रियाहरू पढ्छु है त।
2: हजुर हुन्छ
3: हजुर। हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
4: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खान पान।
3: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
4: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
3: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

0: हजुर सर, यो पालम राखे र यो पालम सुन्दै गर्दा हामी पूर्वतिरका मान्छेलाई मेला महोत्सवको याद आइहाल्छ। हाम्रो गाउँघरमा पनि पालम नाचिने गर्छ, विशेष गरी हाम्रो गाउँमा लक्ष्मी पूजाको दिन मेला लाग्थ्यो। लक्ष्मी पूजामा माथि कागे मेलामा धान नाचेको यादहरू आउँछ। हाम्रो गाउँमा पनि बाक्लो लिम्बू बस्तीहरू छ जहाँ सावा खामदाग थेबे होइन लिङ्गदेनहरू धेरै तपाईँहरूको भनौँ समुदायको मान्छेहरू हुन्छ। अनि तल माइबेनी मेलाको पाँच थरको युवा मेलाको होइन पुसे मेलाको झल्को आयो भन्दै हुनुहुन्छ हाम्रो पूर्ण साउदेनजी। र ठ्याक्कै धानासले त्यो पुराना दिनहरूमा होइन त्यो अतीततिर फ्ल्यासब्याक भनौँ न नोस्टाल्जिक चाहिँ बनाइहाल्छ है। अहिले चाहिँ सुनिँदैन तर सुन्दाखेरि त्यतातिर पुग्छ होला।
1: तर मैले चाहिँ इभन मैले गाउँदाखेरि पनि म त्यो ठाउँमा चाहिँ पुगेकै हुन्छु। धेरैले
0: फिलिङ्स पनि आउँछ होला त्यसरी गाउँदा
1: एकदमै, किनभने त्यो पहिला आफूले देखेको मेला बजार होइन अनि त्यो रहन सहन त त्यो दिमाग त्यो आयो भने बल्ल फिल आउने हो।
0: अनि हाम्रा गीतकार गजल राम्रो लेख्नुहुन्छ मन कुमार लिम्बुले सेवारो नमस्कार मनु दिदी र तुलसी दाजु भन्नुभएको छ, उहाँलाई पनि सेवारो
1: तर्फबाट पनि सेवारो नमस्कार।
0: अब भिडियो पनि रिलिज भइसकेछ यो पालमको होइन
1: पाँच
0: पैसा राखेर होमा पाइम लिम्बुको र भिडियो चाहिँ यता पूर्वतिर गर्नुभयो कि मैले अघि यसो हेर्दै थिएँ तल मधेसको लेटाङतिरको घरहरू जस्तो पनि देखेँ है।
1: मोरङ लेटाङ टाढी भन्दो रहेछ है
0: टाढी
1: हजुर, त्यहाँ एउटा उल्टा उल्टो उतार्नु परेको घर रहेछ। अहिले सुटिङ चाहिँ त्यहाँ गरेका छौँ होइन, त्यहाँ पनि एकदमै म्याक्सिमम् लिम्बूहरूको बस्ती रहेछ, अलिकति गाउँठाउँ अलिकति पहाडतिर चाहिँ जानलाई अब दाजु भाउजूहरूको समय एकदमै
0: अस्ति उहाँहरू नेपाल आएको बखतै पो त्यसो भन्छ है,
1: त्यही समय मिलाएर गर्दाखेरि चाहिँ अलिक नजिकैको लोकेसन हेरियो गर्दाखेरि चाहिँ टाढीतिर पुग्यो भन
0: ठ्याक्कै। अब त्यो टिपिकल तपाईँहरूकै कल्चरल लुगा अनि यो भनौँ न के भन्छ डोङ्गरी के भन्छ डोङ्गरी बुलाकी अनि च्याप्टे सुन होइन टक्क लाएको गाउँघरमा पहिला देखिन्थ्यो, आजकल त देखिँदैन यस्ता चिजहरू होइन। र ठ्याक्कै टिपिकल त्यो एउटा कल्चरल रूपमा पनि तुङ्बा तान्दै गरेको सिन रहेछ भनेपछि थोरै यो यसको बारेमा के भन्न चाहनुहुन्छ?
1: यो सुटिङ चाहिँ कस्तो भयो भने उहाँहरू होमा भाउजू अनि दाजु एकदमै छोटो समय त हुन्छ उहाँहरूको छुट्टी, त्यो समयमा उहाँहरूले धेरै समय थोरै समयमा धेरै कामहरू लिएर आउनुभएको हुन्छ होइन, अनि उहाँहरू अब यता र उता कुद्दा कुद्दै अब समय एकदमै थोरै भयो अनि सुटिङ पनि गरिहाल्ने कुरा गर्नुभयो भाउजूले, लु मिलाएर गरौँ न त भन्नुभयो। अब म त फेरि उहाँहरू चाहिँ उतै पूर्वै हुनुहुन्थ्यो, म चाहिँ यहाँबाटै जानुपर्ने भयो, म अनि फेरि गीताजी चाहिँ ताप्लिजुङबाट आउनुपर्ने भयो, गीता पालङ्गाजी चाहिँ, अनि गीताजीलाई ताप्लिजुङबाट बोलाएँ, म यहाँबाट गएँ नि उताको क्यामेरा टिम हाम्रो टेक्निसियन टिमहरू चाहिँ झापामै हुनुहुन्छ, हाम्रो चन्द्र पुरम्बज्यू अनि हाम्रो हिमाल लेक्चरको हाम्रो मोडल अहिले अब नायक पनि, अनि उहाँहरूलाई रिक्वेस्ट गरे, अनि हाम्रो सुनिता मिभक चाहिँ एकदमै पुरानो गायिका उतातिरकै हुनुहुन्छ यता छेउमा हुनुहुन्छ, उहाँ चाहिँ अहिले मेरो भाउजू हो, अनि उहाँहरूलाई लौ न अब सहयोग गर्नुपर्ने भयो, यहाँ त छिटो काम गर्नुपर्ने भयो, म काठमाडौँबाट आउँदैछु, गीताजी ताप्लिजुङबाट आउँदै हुनुहुन्छ, भाउजूहरू चाहिँ यतै इटहरीतिर हुनुहुन्छ, लु एक दिन टाइम मिलाएर गर्नुपर्ने भयो भनेपछि
0: अनि त होमा पायमजी र हाम्रो होमाजीको श्रीमान पनि मजाले पालम हात गाँसेर पो गाउँदै हुनुहुन्छ।
1: अनि अब अरूसँग नाचौँ भनौँ भने अब दाजु भाउजूको झगडा हुन्छ भने दाजु भाउजूलाई सँगै राखेको तर त्यस्तो त हुँदैन, तर जस्ट एउटा मैले जोक मात्रै गरेको दाजु भाउजूहरूसँग, किनभने कोहीसँग त अब साइनो लाग्नु हुन्छ, साइनो लाग्ने सँगै बसेर धान नाचिँदैन होइन, त्यही कारणले हामीले मिलाएरै गरेको छौँ। तर यसमा सुटिङमा धेरै समस्याहरू भयो, हामी अगाडि पुग्यौँ टेक्निसियन टिम र हामी, अनि उहाँहरू चाहिँ फेरि हामीलाई कटेर अझै अर्को डाँडातिर पुगिसक्नु भएछ, अनि फेरि फर्केर आउनुभयो, अनि भरे त्यतिखेर हामी अब खानपिन आदि इत्यादि खाजा अनि लगायतका हाम्रो यो मेकअपहरू सुरु भइसकेको थियो, ठिक उहाँहरू आइपुग्नु भयो, अनि त्यसपछि अब भाउजूलाई चाहिँ अलिकति सन्चो भएन, तर पनि गर्नुभयो. अब नयाँ अनुभव, कहिले त नजिक छुइनँ हो भन्नु नि त, कहिले कहिले घरि घरि दाजु बाजु उता फर्किँदा यता फर्किँदा होइन. अब टेक्निकली समस्याहरू अब कहिले नगरेको काममा गरिराख्नेलाई त समस्या हुन्छ होइन. एकदमै सम्झना
0: योग्य,
1: सम्झना योग्य. अनि पानी पऱ्यो, यस्तो ठुलो पानी पऱ्यो एकैछिनमा, अब सुटिङ त नसकेला जस्तो भयो. दाजु बाउजूहरू त भोलि उड्ने भन्नुहुन्छ होइन. अब पानी कुरेर बसेर अनि त्यसपछि अलिकति पानी रहेपछि कन्टिन्यू सुटिङ गरेर रात साँझ राति लाइट बालेर है सुटिङ सकाएर सम्पन्न गरियो.
0: वास्तवमा त्यो पालमले पनि रात खोजेछ. हाम्रोतिर चाहिँ फेरि पालम धान्न चाहिँ राति नै नाचिन्छ
1: कि, हो एकदमै.
0: त्यही भएर त्यो पानी परेर तिमीलाई चाहिँ रातमै नाचै भनेको रहेछ है.
1: एक्ज्याक्टली हो. अनि जस सुटिङ सम्पन्न भयो, अब धेरै दर्शक श्रोताले मन पराइदिनु भएको एउटा हामीले अस्ति प्रोमो छोडेको थियौँ, मैले सानो टिकटक पनि हालेको थिएँ. एकदमै धेरै दर्शक श्रोताहरूले मन पराइदिनु भएको एउटा यो लय पनि रहेको छ. अनि पालाम पनि सबैले बुझिने गरी लेख्नु भएको रहेछ. हामीले पनि यसरी लेख्यौँ अन्त हामीले पनि के भन्दै नाच्छ भन्ने कुरा बुझौँ नि भन्ने खालको प्रतिक्रियाहरू पनि आइराखेको छ. अनि अब यो
0: बुझिहाल्नु पाँच पैसा दाम भन्ने त
1: हो यति मिठो पालाम चाहिँ अब बिएफबिएस रेडियो मार्फत आज लोकार्पण गर्नु पाउँदाखेरि एकदमै खुसी लागेको छ. अब विशेष गरेर होमा पाहेम लिम्बु ए आङबुआङ भाउजूको युट्युब च्यानल चाहिँ मलाई लाग्छ सबै दर्शक श्रोताहरूले माया गरेर लाइक कमेन्ट सेयर र
0: सब्सक्राइब
1: गरिदिनुहुन्छ भन्ने लागेको छ. धेरैभन्दा धेरैले माया गरिदिनु होला होइन. अनि भाउजूको युट्युब च्यानल छिट्टो मोनेटाइज होस्
0: भन्ने कामना छ होइन,
1: कामना छ. मैले भाउजूलाई नि सुटिङमै भनेको थिएँ, अहिले गुटुङटुङ पैसा परेछ है भाउजू भनेको थिएँ.
0: अब यो मोनेटाइज भइसकेपछि युट्युबमा चाहिँ कम्ती पनि 90 दिनमा पनि केही कन्टेन्टहरू चाहिँ राखिरहनु पर्दो रहेछ.
1: एकदमै हजुर.
0: होमाजीका लिरिकल भिडियोहरू आलो पालो गर्दै राखे पनि हुन्छ, नयाँ गीतहरू कुनै त्यस्तो चिजहरू होइन.
1: अब उहाँले यही पालामले गर्दाखेरि पनि काम गर्नु वातावरण बनिरहन्छ कि.
0: ल, साह्रै खुसी कुरा बताउनु भयो.
1: दाजु बाउजू लगायत हाम्रो यो टिम, जति पनि हाम्रो टेक्निकली टिम अनि कलाकार अनि सङ्गीतकार जति पनि सहयोग गर्नुहुने सम्पूर्णलाई म बिएफएस रेडियो मार्फतै धेरै धेरै धन्यवाद दिन चाहन्छु. विशेष गरेर दाजु बाउजू र राजकुमारी दिदीलाई अनि हजुरलाई.
0: यहाँ धेरै श्रोताहरूको प्रतिक्रिया छ. बिरेन लिम्बुज्यू लेख्नुहुन्छ बेलायतबाट, तुलसीजी नमस्ते. ल है, रमाइलो गफ सुन्दैछु. मनु नेमाङसँगको मनु नेमाङको पालमको लता मङ्गेशकर नै हो है हजुर भन्नुभएको छ.
1: धेरै धेरै धन्यवाद. यति धेरै
0: बिरेन्द्र लिम्बुज्यूलाई धेरै धेरै धन्यवाद. सेवारो नोगेन होइन
1: हजुर, सेवारो यर नोगेन.
0: ल, तपाईँ त अब के भन्छ लता मङ्गेशकर पालमको है. अनि यसै गरी यहाँ काजीमान लिम्बुज्यू लेख्नुहुन्छ बेलायतबाटै हुनुहुन्छ उहाँ. सेवारो तुलसीज्यू, तरेमा ज्यूलाई तरेमाहरूको नामै काट्नु हुँदैन भनेर मेरो बुबा आमाले सिकाउनु भएको हो, त्यही भएर तरेमा भनेको हो. अहिले तरेमा ज्यूको यस्तो सुमधुर स्वरमा मन्दुम सामालाई कार्यक्रममा सुन्दैछु है भन्ने लेख्नु भएको छ. अनि गाउँघर र हाट बजारमा हिँडेको धान नाचेको पुरानो दिनहरू झन् झन् सम्झनामा आए. तपाईँहरूलाई मुरी मुरी धन्यवाद छ. तारेमाज्यूलाई युकेमै भेटेर धान नाच्ने भाका राखौँ ल तारेमाज्यू. काजीमान लिम्बु भनेर लेख्नुभएको छ. अब तारेमाज्यू भन्नुभएको छ, नामै काट्नु हुँदैन, के भन्न चाहनुहुन्छ?
1: ल, धेरै धेरै धन्यवाद हजुरसँग. युकेमै भेटेर धान नाचौँला भन्ने मैले पनि मनसाएर राखेको, खोइ त युकेतिर लानै सक्नु भएन.
0: बोलाउनुहोस् है भन्नु न.
1: बोलाउनुहोस् है लुचासोक तङनामा.
0: ल त, काजीमान ज्यूलाई पनि सेवा नोगेन भन्न चाहन्छु.
1: तरेबा ज्यूलाई यरी यरी नोगेन. चासोक तङनामा भेटेर धान नाच्नुपर्छ ल.
0: अनि यसै गरी यहाँ हरि राईजी लेख्नुहुन्छ फेल्थम लन्डनबाट हुन्छ. तुलसी सर नमस्कार, म पनि यो लोकप्रिय कार्यक्रम छडिमसँग म हजुरको रोचक साङ्गीतिक बलाको शरीर मिठा मिठा गीत सङ्गीत सुरुदेखि नै सुनेर मनोरञ्जन लिइरहेछु. आदरणीय गीतकार होमा दिदी लगायत सबै टिमलाई नयाँ गीत पालम रिलिज गर्नुभएकोमा हार्दिक बधाई तथा शुभकामना. आजको अतिथि मनु नेमाङज्यूलाई हार्दिक स्वागत तथा अभिवादन. हजुरको गीत र आवाज साह्रै राम्रो छ, यसरी नै तपाईँको गीतहरू सबैका मनमुटुमा बस्न सफल रहन् साथै गुन्जिरहन्. तपाईँलाई उत्तर उत्तर प्रगतिको काम सम्झना भन्ने लेख्नु भएको छ हरिराईजीले फेल्तम लन्डनबाट. हरिजीलाई के भन्न चाहनुहुन्छ?
1: हरियादाङवालाई हरि हरि नोगेन, तपाईँहरूको माया आशीर्वाद सधैँ यसरी पाइरहँ.
0: हरिजीलाई मेरो पनि धन्यवाद. अनि हाम्रा बलराम पुन्दाई लेख्नुहुन्छ, उहाँ चाहिँ अहिले बेल्जियमबाट हुन्छ है, उहाँ पुराना गायक पनि हुन्छ, लोक गायक बलराम पुन है. नमस्कार तुलसी, पालम पालम गायिका मनु बहिनीलाई स्वागत, अझै प्रगतिको शुभकामना. आफ्नो संस्कार संस्कृति र गीत सङ्गीत सङ्गीत हामी पछिको पुस्ताले के गर्ला भन्ने चिन्ता गर्नुभयो. धेरै कलाकारलाई सुनियो, यस्तो चिन्ता गरेको देखेन. मनु बहिनीको चिन्तालाई सलाम छ. अनि जानु दिजुले लेख्नुभएको, उहाँले गाउनुभएको यो गीत सुन्न र सुनाउन चाहे. यो गीतमा देखिनु भएको पूर्ण लिम्बू मेरो मित्र पनि बेल्जियममा हुनुहुन्छ भनेर लेख्नु भएको छ. कुन गीत रहेछ? उहाँलाई धन्यवाद छ. हाम्रा बलराम पुनज्यूलाई के भन्न चाहनुहुन्छ? उहाँ चाहिँ एकदम पुराना लोक गायक पनि हुनुहुन्छ.
1: धेरै धेरै धन्यवाद बलराम पुनज्यू. यहाँसँग त म बेल्जियममा आउँदा भेट भयो कि भेट भएन, तर पूर्ण लुङ्गासँग चाहिँ एकदमै लामो समय एक महिनै बसेसँगै भयो बेल्जियममा. त्यही भएर उहाँको मम्मीले लेख्नुभएको यो
0: हाम्रो जानु काम्बाङजीको मम्मीले लेख्नुभएको
1: काम्बाङ दिदीको भाइ हुनुहुन्छ पूर्ण भाइ चाहिँ. हजुर बेल्जियममा हुनुहुन्छ.
0: त्यो गीत हामी के छिनपछि राखौँला है. धन्यवाद छ हाम्रो बलराम पुन दाईलाई.
1: धेरै धेरै धन्यवाद हजुर.
0: अनि यसै गरी अन्य श्रोताहरूको प्रतिक्रिया पढ्दै जान्छु, धन्यवाद दिँदै जानुहोस् है. कैलाश अन्त लिम्बू लेख्नुहुन्छ नानीटन युकेबाट, नमस्ते तुज दाई. अनि आज बुधबारको लभली कार्यक्रम सडिमसँगमा आउनुभएको गेस्ट सिङ्गर मनु नेम्बाङ दिदीलाई पनि सेवारो नमस्ते. हजुरहरूको रमाइलो भलाको शैली सुनेर बुध बिहिबारको कार्यक्रम सडिमसँगमको इन्जोय लिइरहेको छु. सिङ्गर मनु नेम्बाङ दिदीबाट
1: हुन्छ, समयले यदि भ्याएको खण्डमा
0: अहिले
1: सुनाउने नै छु. धेरै धेरै धन्यवाद.
0: भवन गुरुङ दाई लेख्नुहुन्छ फानपुर बेलायतबाट, नमस्कार तुलसीजी र हजुरको पाहुना पालम गायिका बहिनी मनु नेम्बाङलाई पनि सेवारो नमस्कार. नमन बहिनीको पालम गीत सुनेर 1982 सालमा म गोर्खा क्याम्पमा यङ लाउरे हुँदा पोस्टिङ भएको थियो, अनि माथि फुस्रेतिर धान नाचेको याद आए. तुलसीजी भन्नुभएको छ भुवन गुरुङ दाईले फानपुर बेलायतबाट.
1: धेरै धेरै धन्यवाद, पहिलाको कुरा सम्झिनु भएछ, एकदमै खुसी लाग्यो.
0: अनि भुवन दाईलाई धन्यवाद दिँदै गर्दा यहाँ जर्मनीको हम्बर्गबाट हुनुहुन्छ द्वारिका थापा मगरज्यू, नमस्कार तुलजी. साथै हजुरको पूर्वेली पालम गायिका मनु नेम्बाङ लुङ्गाज्यूलाई सेवारो अनि नगेन भन्न चाहन्छु. पालम गीत भन्ने बित्तिकै 40-45 सालतिर फागु पूर्णिमामा धनकुटाको राजा रानी मेलामा धान नाचेको सधैँ याद आउँछ, र सधैँ जाने पनि गर्थे. आज म मनुजीले पुरानो सम्झना दिलाइदिनु भयो, मलाई धन्यवाद दिन चाहन्छु भन्नुभएको छ.
1: ल हजुरलाई पनि धेरै धेरै धन्यवाद हजुर.
0: धेरै धेरै धन्यवाद दिन चाहन्छु. ताराप्रसाद च्यामजुङज्यूले ननिटन युकेबाट, तुलसीजी साथै आजको पाहुना मनु बहिनीलाई भुइँसोरी सेवारो अनि मिठो पालम, साथै हजुरहरूको भलाकुसारी सुन्दैछ. यो नयाँ पालमको लागि होमा दिदी र राजकुमारी दिदीलाई पनि शुभकामना छ भने लेख्नु भएको छ हाम्रा ताराप्रसाद च्यामजुङज्यूले बेलायतबाट हुन्छ. उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु. र हाम्रा बलराम पुनज्यूले चाहिँ एउटा पालम गीत है, जानु कामाङजीको आमाले लेख्नुभएको गीत भन्नुभएको छ
1: होइन,
0: त्यही गीत सुनाउ.
1: खम्से वा हजुर,
0: खम्से वा थोरै सुनाउँछ है त.
1: हजुर हुन्छ. उहाँकै घरमा सुटिङ भएको हो यो चाहिँ, हाम्रो जानु कामाङ दिदीको घरमै मम्मी हुनुहुन्छ, उहाँ मर्सुङ्गा बजाउने चाहिँ.
0: ए ल त सुनौ है.
1: हजुर

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
0: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

0: यो सुमधुर गीत राखिश्रोताहरू, आजको अतिथि गायिका मनु नेमाङको स्वरमा शब्द रचना चन्द नन्द चङसुको रहेको थियो नि, सङ्गीत शान्ति राम राईको रहेको थियो र गीत पश्चात सम्पूर्ण श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। मनुजी, यहाँलाई फेरि पनि स्वागत छ कार्यक्रममा। यति मिठो सुगम धारको गीत पनि गाउनु हुँदो रहेछ। पास्तरबाट चाहिँ तपाईँ यस्तै गीतहरू गाउँछु भनेर आउनुभएको थियो सुरुमा, चाहिँ सुगम धारकै गीतहरू भनेर, कि होइन म पालमहरू हाम्रै मौलिक कल्चरल गीतहरू गाउँछु भनेर आउनुभएको थियो त्यो 24-25 वर्ष अगाडि।
1: 24-25 वर्ष अगाडि मैले यस्तै गीतै गाउँछु भन्ने त खासै थिएन, अब गायकै बन्छु जस्तो त लागेको थिएन। तर पनि म एकैचोटि काठमाडौँ आएपछि चाहिँ लिम्बू गीत सङ्गीतहरू त्यति पर्याप्त रूपमा हुँदैन थियो, कसैले पनि काम गर्नु हुँदैन थियो। त्यही कारणले मैले लिम्बू गीतहरू भन्दा त्यो बिचको टाइममा म काठमाडौँ आउने बित्तिकै चाहिँ नेपाली गीत सङ्गीतहरू नै एकदमै धेरै भयो कि सुरुवातमा चाहिँ। पहिला एउटा
0: सुरुवातमा
1: सुरुमा एउटा लिम्बू गीत, यो अघि उहाँ एकजना हाम्रो दरेबाजुले लेख्नुभएको थियो तु तु ज्ञान जम्बा, फर्स्ट मेरो लिम्बू गीत नै त्यही हो। त्यस पछाडिको बिचमा चाहिँ मैले धेरै नेपाली गीतहरू सुगम गीतहरू गाउनु पर्ने भयो कि,
0: त्यही भएर सुगम गाउँदा गाउँदा अनि पछिल्लोसम्म चाहिँ फेरि पालमतिर नि लाग्नुपर्छ। तपाईँको पालम चाहिँ धेरैले सुन्नु भएको रहेछ, यहाँ लेख्नुहुन्छ, यहाँ मैले देखिरहेको थिएँ अघि एनपी परदेशीजीले पनि हात्ती वनमा चाहिँ तपाईँ चाहिँ परेर लुगा र गहना लाएर आए कि मनु नेमाङ आज पनि त्यस्तै देखिन्छ भनेर चाहिँ आएको त अहिले त गनाइ लाउनु भएको रहेछ भनेर नर्थ क्यारोलिनाबाट लेख्नु भएको छ।
1: भिडियोमा हेर्नुभयो भने मात्रै नि, अब यता त आज त यता
0: र मैले अफिसियल फेसबुक पेजमा चाहिँ उहाँको गहना लाएकै तस्विर राखेको छु, होइन ल एनपीजीलाई पनि धन्यवाद दिन चाहन्छु। खेलमोती लिम्बू लेख्नुहुन्छ, सेवारो तुलसीज्यू भनेर बेलायतबाट है, तपाईँको पाहुनालाई पनि नमस्ते, म मिठो कुराकानी सुनिरहेछु, पालम सुन्दै आनन्द लिँदैछु भनेर खेलमोती लिम्बू लेख्नुहुन्छ बेलायतबाट, उहाँलाई पनि धन्यवाद
1: छ, धेरै धेरै धन्यवाद छ हालाङमाज्यू।
0: यसै गरी हाम्रा डाक्टर दुध गर्बुजा पुन मगर जो आफै पनि गीतकार हुनुहुन्छ है, चिम्खोले काइला भनेर चिन्दछौँ। तुलसी सर नमस्ते, हजुरको लोकप्रिय कार्यक्रम सुनिरहेछु, मनु बहिनीलाई पनि नमस्ते भन्नुभएको छ,
1: उहाँलाई पनि नमस्कार सेवारो हजुरलाई।
0: अघि एउटा गीतको अनुरोध आएको थियो तपाईँको गीत, हाम्रो कैलाश अन्ता लिम्बूले लाइभ सुन्न पाए हुन्थ्यो भन्नुभएको छ, त्यो गीत थोरै सुनाइदिनुहोस् न, हामी कार्यक्रम पुछार पुछारतिर पुग्दैछौँ।
1: हुन्छ, यो चाहिँ मैले 2054 सालमा गाएको मेरो पहिलो लिम्बू गीत हो, जुन चाहिँ आनी शक्तिम चलचित्रको रहेको छ, होइन, हाम्रो कमला कन्दङ्गा चिन्नुहुन्छ, उहाँ बितेर जानुभयो, उहाँले बनाउनु भएको आनी शक्तिम चलचित्रको फिल्म हो, म थो चलचित्रको गीत हो भनेको फिल्म हो भने सरी थोरै राख्न चाहन्छु। तु तु

0: धन्यवाद, मैले थोरै हुँदै राखेँ।
1: धन्यवाद दिँदैछ। आज डम्बर सिंह लिम्बुले एउटा फुलको उपहार पठाउनु भएको छ, उहाँलाई धन्यवाद छ।
0: तपाईँकै
1: लागि। अनि बिना लिम्बुले सेवारो एभ्रीवान भन्नुभएको छ, उहाँलाई पनि धन्यवाद छ, होइन। साधुराम गुरुङज्यूले बेलायतबाट गीतकार पनि हुनुहुन्छ, नमस्कार तुजी। साथै आजको अतिथि हजुरको पाहुना पालम गायिका मनु नेमाङज्यूलाई पनि नमस्कार। म पनि हजुरको कुराकानी सुनिरहेछु, बहिनीको स्वर अति नै मिठो लाग्यो। अनि होमाज्यू र राजकुमारीज्यूलाई पनि हार्दिक स्वागत तथा शुभकामना, बधाई तथा शुभकामना भन्नुभएको छ है।
0: उहाँलाई धन्यवाद छ।
1: अनि हाम्रो धना लिम्बुले सेवारो तरेमी भन्ने लेख्नु भएको छ।
0: ल, सेवारो तरेबाज्यू हजुरलाई पनि हरि हरि नुगेन।
1: अनि यसै गरी यहाँ नारायण गुरुङज्यूले ब्लान्डफोर्ट युकेबाट नमस्ते तुलसी भाइ, आजको गेस्ट मनु लिम्बुलाई पनि सेवारो नमस्ते भन्नुभएको छ।
0: मेरो पनि सेवारो नमस्कार हजुरलाई।
1: अब अहिले त अब विभिन्न रेडियोहरू छन्, टेलिभिजनहरू छन्, त्यतातिर पनि त पालम गीतहरू बज्छन् कि बज्दैन? पाँच थरमा पनि अहिले त एउटा थर्पुमा एउटा एफएम याङ्ग्रक एफएम सुरु भएको छ, हाम्रो लीलाज कामाङजीहरू लगायत धेरैको इनिसिएसनमा, त्यहाँ पनि सायद भाषाभाषी गीत बज्दा यस्ता पालम गीतहरू पनि बज्नेछ होला।
0: एकदमै बज्छ। पूर्वतिर जस्तै तेह्रथुमको रेडियो मेन्छ्यामबाट म्याक्सिमम पालमहरू लिम्बू गीतहरू बज्ने गर्छ। जस्तै रेडियो धनकुटामा हाम्रो विष्णु सिंह अगबैनी हुनुहुन्छ, त्यहाँबाट एकदमै धेरै पालमहरू लिम्बू गीतहरू पुरानो पुरानो गीतहरू बजाइराख्नुहुन्छ विष्णु सिंह अगबैनीले। अनि अब हाम्रो हाप्लुङ एफएम माथि फिदिममा त्यहाँबाट पनि एकदमै प्रसारण,
1: अब याङ्गरकबाट पनि बज्नेछ,
0: याङ्गरकबाट पनि बज्ने भयो, तापिजुङ तमरमा छँदैछ होइन। अनि कोसीबाट पनि धेरै गीतहरू बजिराखेको हुन्छ, उता अब हाम्रो धरान को एफएमहरू जति पनि छन् त्यहाँबाट पनि धेरै लिम्बू गीत सङ्गीतहरू प्रसारण चाहिँ भइरह बसेको हुन्छ,
1: प्रसारण त भइरहेको हुन्छ होइन,
0: भएन भने त कसरी चलाउने है।
1: त्यही त। अनि अब मनुजी है, हामी कार्यक्रमको पुछार पुछारतिर आइसकेका छौँ है, अब के छ नयाँ कामहरू केही गरिरहनु भएको छ कि अरू पालमहरू अनि अन्य धारका गीतहरू गाउँदै हुनुहुन्छ के छ?
0: मेरो लगभग अब अहिलेको समयमा चाहिँ सबैभन्दा धेरै पालमहरू नै भइराखेको छ। अहिले अब यो हाम्रो होमा भाउजूको पालम आज रिलिज भइसक्यो, अब हाम्रो आदरणीय दिदी गीतकारै हुनुहुन्छ शान्ता केरुङ दिदीको एउटा हिजोअस्ति भर्खरै भिडियो सकिएको छ, अर्को चाहिँ रेकर्डिङ सकिएको छ, अब त्यो पनि सुटिङको क्रममा रहेको छ। थुप्रै कामहरू आइराखेको छ। अहिले फेरि चन्द्र लिम्बू लिटरीमा हुनुहुन्छ, उहाँको दुईवटा गीत पालम नै हो, दुईवटा तयार भएको छ, त्यो सुटिङको क्रममा रहेको छ। सुमन लिम्बू भाइ र मेरो आवाजमा रहेको छ एउटा दुईवटै पालम, एकदमै मिठो भएको छ। यस्तै यस्तै गीत पालमहरू धेरै आएको छ, यसको बिचमा एक दुईवटा नेपाली गीतहरू पनि आइराखेको छ, समय मिलाएर गर्ने सोचमा छु भनौँ न।
1: अब नयाँ पुस्ताको भाइ बहिनीहरूमा पालम पालम गाउनुपर्छ भन्ने त्यो चेतना अर्थात् त्यो हुटुटी देख्नु भएको छ कि छैन अहिलेका पुस्ताका भाइ बहिनीहरूबाट?
0: त्यो चाहिँ एकदमै पटक्कै नदेखेर एकदमै चिन्ता व्यक्त गर्दैछु म होइन। कसरी चाहिँ पालमतिर चाहिँ यङ जेनेरेसनलाई चाहिँ तान्ने होला भन्ने चाहिँ लागेको छ। अस्तिदेखि हामीले एउटा क्लास पनि चलाउँ भन्ने पनि भइराखेको छ, एउटा च्याब्रुङको चाहिँ धेरै यङ जेनेरेसनले पनि च्याब्रुङहरू चाहिँ नाच्ने आदि इत्यादि बुझ्ने भइसक्यो। अब च्याब्रुङको त एउटा डान्स मात्रै हो होइन, गाउनु पर्दैन,
1: पालममा पनि च्याब्रुङको त महत्व रहन्छ नि,
0: रहन्छ, तर पालममा नरहे पनि, किनभने पहिला गाउँघरमा नाच्ने भनेको त विथ बाजागाजासँग हुँदैन थियो त, त्यसले गर्दाखेरि त्यो चाहिँ अर्ग्यानिक हो। अब अहिले गर्नुपर्छ, यो एउटा के भन्छ बाजागाजासँग गाउनुपर्छ, यसरी बन्छ है भन्ने हिसाबले मात्रै हो। अर्ग्यानिक पक्का पालमहरूमा चाहिँ कुनै पनि बाजा चल्दैन, त्यही कारणले अब अहिलेको यङ जेनेरेसनलाई तान्नलाई चाहिँ के एउटा फ्युजन टाइपको पालमहरू आउनु पर्यो होइन। अहिले लिम्बू गीत सङ्गीतले तान्न सक्ने एउटा भएको चाहिँ गायक चाहिँ हाम्रो भाइ हुनुहुन्छ एकदेव
1: लिम्बू,
0: उनको जुन एउटा फ्लेभर उनले गाउने एउटा गीत पाल लिम्बू गीतहरूमा पनि फ्युजन टाइपको बनाएर गाउनुहुन्छ. त्यस्तो त्यस्तो गीतले चाहिँ अझै त्यो अहिलेको यङ जेनेरेसनलाई तान्ला, तर हाम्रो पालामले चाहिँ खासै तान्न सकिएला जस्तो नलागेरै अलिकति चिन्ता चाहिँ लागेको छ पक्कै पनि. तैपनि अहिले मसिनो भाइ बहिनीहरूलाई सिकाउने क्रम चाहिँ छ. कतिले सिक्ने हो कतिले नसिक्ने हो, सिक्दा नसिक्दा बेलातिर छिरिसकेको हुन्छ, युएसतिर छिरिसकेको हुन्छ, त्यसपछि त्यसरी नै छोडिँदै जान्छ,
1: जेनेरेसन ग्याप हुँदै जान्छन् फेरि, होइन? त्यही भएर पनि हो. र आज आइदिनु भयो, म तपाईँलाई धन्यवाद दिन चाहन्छु. अन्तमा रेडियो सुनेर बस्नु श्रोतालाई केही भन्न चाहनुहुन्छ र राजकुमारी कन्दङ्बा होमा पायम लिम्बू लगायत तपाईँको यो नयाँ पालम होइन मा जोडेका पाँच पैसा राखी पालममा जोडेका सबै टिमलाई केही भन्न चाहनुहुन्छ पुच्छारमा?
0: विशेष गरेर त यहाँ हजुरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. बिएफबिस रेडियोमा बोलाएर यति धेरै मेरो जीवनभरका गुम्सेका कुराहरू राख्ने अवसर दिनुभयो.
1: कति छुट्टी छुट्टी नै सङ्घर्षका दिनहरू त कुरा गर्नै पाएन समयको कारणले गर्दा, होइन?
0: अब अझै पनि धेरै समय दिनु,
1: कुनै बेलामा होइन गरौँला, होइन?
0: स्पेसली तपाईँलाई धेरै धेरै धन्यवाद र यस अवसरको लागि चाहिँ आदरणीय पाउँछु होमा पाहेम र दाई के चाहिँ आङबुआङ लगायत राजकुमारी कन्थमा दिज्यूलाई धेरै धेरै धन्यवाद र हामीलाई सहयोग पुर्याउनु हुने यस पाँच पैसा राखी भेटी मात्रै दुखीको ताजिङ यति मात्रै भने जस्तै बिट मारे जस्तै नै भयो. सम्पूर्ण टिमलाई टेक्निसियन टिम र कलाकार टिम सम्पूर्णलाई धेरै धेरै धन्यवाद र पिएपिएस रेडियो सुनेर बस्नुभएका तमाम हाम्रो हामीलाई जतिले सुन्नु भएको छ यहाँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद र धेरै धेरै माया. तपाईँहरूको आशीर्वाद माया सदैव पाइरहँ. तपाईँहरूसँग फेरि पनि भेट्ने बाचा गर्नेछु. हरि हरि नोगेन सेवारो.
1: नमस्ते. तपाईँलाई धन्यवाद र आदरणीय श्रोता यहाँलाई पनि धन्यवाद जति पनि श्रोताले कार्यक्रम सुनिदिनु भयो सुनिदिनु भएकोमा धन्यवाद. सुनेर जोडिनु सम्पूर्ण आदरणीय श्रोतालाई पनि धन्यवाद दिँदै पुच्छारमा यो बिसाउनीमा मैजारोमा चाहिँ आजको अतिथि गायिका मनु नेमाङले गाउनुभएको एउटा गीत राख्न चाहन्छु. उहाँलाई साथ दिनुभएको छ सुजन तिगेलाले. यही गीत यहाँहरू माझमा छाड्दै म पनि बिदा हुन चाहन्छु. तपाईँहरूको बाँकी पल शुभ रहोस्, सुरक्षित रहोस्. नमस्ते.
0: सेवा रो.

0: पूर्व सभामुख एवं नेपाली कम्युनिष्ट पार्टीका नेता कृष्णबहादुर महराले सक्रिय राजनीतिबाट विदा लिनुभएको छ। महराले प्रेस विज्ञप्ति जारी गर्दै सक्रिय राजनीतिबाट विश्राम लिएको घोषणा गर्नुभएको हो। वहाँले नेकपाको साधारण सदस्य भनी रहिरहने जनाउनु भएको छ। महराले भारी मनका साथ पार्टीको सक्रिय जिम्मेवारीबाट अलग हुँदै साधारण सदस्य रहने निर्णय गरेको वक्तव्यमा उल्लेख गर्नुभएको छ। पार्टीमा नेतृत्वसँग कुनै असन्तुष्टिका कारण नभएर स्वास्थ्य समस्याका कारण यो निर्णय दिएको उहाँले बताउनु भएको छ। विराटनगरका लागि उडेको बुद्ध एयरको विमान ल्याण्डिङ गियरमा समस्या देखिएपछि काठमाडौँ फर्काइएको छ। दिउँसो करिब 1 बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विराटनगरका लागि उडेको बुद्ध एयरको उडान नम्बर 707 समस्या देखिएको थियो। उडानका क्रममा जहाजमा प्राविधिक संकेत देखिएपछि आवश्यक सुरक्षा सतर्कता अपनाउँदै विमानलाई सुरक्षित अवतरण गराइएको बुद्ध एयरको सूचना अधिकारी दिपेन्द्र कर्णले जानकारी दिनुभएको छ। जहाज फर्काए लगतै यात्रुलाई अर्को जहाजमा राखेर विराटनगर लगिएको कर्णले बताउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा आज पनि विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री वालेन्द्र शाहले जेठ 17 गतेको बैठकमा दिएको अभिव्यक्तिको विरोध गरेका छन्। संसद बैठक शुरू हुने बित्तिकै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुख डोल प्रसाद अर्यालले बोल्ने समय दिनुभएको थियो। कांग्रेस सांसद नरेन्द्र कुमार केरुङ,
1: सीमा मेचिएको विषय वस्तुको प्रमाण अर्थात् यस हाम्रो सदनमा रेकर्ड भएको विषयलाई चाहिँ हटाउनको निम्ति सम्मान्य सभामुख ज्यूको ध्यान आकर्षण होस् भन्ने निवेदन गर्न चाहन्छु। गृहमन्त्री सम्बन्धी छानबिन आयोगले कस्तो प्रतिवेदन तयारी गर्यो र गृहमन्त्रीज्यूलाई कसरी सफाई मिल्यो भन्ने विषयको जानकारी प्राप्त गर्ने अधिकार हामीलाई छ र सर्वसाधारण नागरिक सर्वोच्च ताको सिद्धान्तलाई हामीले अङ्गीकार गरेका छौँ। यसर्थ सम्पूर्ण नागरिकहरूले यस विषयमा सोधिरहेका छन्। सम्मान्य सभामुख महोदय, मानव अधिकार आयोगले तयारी गरेको
2: भनाई छोट्यौ मान्य सदस्य,
1: छिटो भन्दा छिटो सार्वजनिक गर्ने र त्यसलाई कार्यान्वयन गर्नतर्फ सरकारको ध्यान आकर्षण गराउन चाहन्छु।
0: एमालेका सांसद लक्ष्मी प्रसाद पोखरेलले सरकारलाई सनक चढेको भन्दै टिप्पणी गर्नुभएको छ।
3: प्रधानमन्त्रीको बोलीले राष्ट्रघात भयो सभामुख महोदय, त्यस कारणले प्रधानमन्त्री संसदमा आएर यस विषयमा स्पष्ट हुनुपर्छ। प्रधानमन्त्रीको जेठ 17 गतेको अभिव्यक्ति, अर्थमन्त्रीको धम्कीपूर्ण संसदमा बोलेको भाषा, पूर्वाधार मन्त्रीको ठेकेदारको खुट्टा नै भाँच्ने धम्की, यी सबै कुराहरूले सरकार कता जाँदैछ सभामुख महोदय, सरकारको यात्रा कुन दिशामा हो, यो सरकारको यो सनकको आधारमा सरकार अगाडि बढ्यो भने निश्चित रूपमा पनि यो कुनै राम्रो ठाउँमा पुग्दैन, देश निर्माणको बाटोमा पुग्दै पुग्दैन, यो दुर्घटनाको बाटोमा जान्छ।
0: नेकपाका रमेश कुमार मल्लले प्रधानमन्त्रीले सीमाबारे दिएको अभिव्यक्तिको स्पष्टीकरण माग गर्दै हिजो अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा बोलाएको विषयमा सरकारसँग जवाफ माग्नु भएको छ।
4: हिजोको मात्रै सन्दर्भ भन्दा प्रधानमन्त्री कार्यालय त्यो प्रधानमन्त्री देशको कार्यकारी प्रमुखको कार्यालय हो, त्यो कोही मान्छेलाई बोलाएर बयान लिने ठाउँ होइन सभामुख महोदय। म गम्भीरतापूर्वक ध्यान आकर्षण गर्न चाहन्छु सरकारको, संवैधानिक आयोगका पदाधिकारीहरूलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर जबरजस्ती कोही मान्छेहरूमाथि थुनछेकका निम्ति र कारवाहीका निम्ति भनेर उहाँहरूले सत्ताको दुरुपयोग गरिराख्नु भएको यदि छ भने यो गम्भीर विषय हो। जो विषय बाहिर आएको छ यसलाई छानबिन गरियोस् र सत्य तथ्य पत्ता लगाई दोषीमाथि कारवाही गरियोस्।
0: नक्कली शैक्षिक योग्यताको प्रमाण पत्र पेश गरी सरकारी जागिर खाएको आरोपमा नेपाल प्रज्ञा प्रतिष्ठानका कार्यालय सहयोगी विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। प्रतिष्ठानका कार्यालय सहयोगी रामकुमार बोहरा विरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो। बोहराले माध्यमिक शिक्षा परीक्षा SLC अन्तर्गत बालाजुको सेन्टअप कक्षा 10 मार्कसिट र ट्रान्सफर सर्टिफिकेट सहित नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी नियुक्ति लिएको अख्तियारको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभएको छ। प्रवक्ताका अनुसार रामकुमारले 2069 मंसिर 1 गतेदेखि नेपाल प्रज्ञा प्रतिष्ठानमा रंगमञ्च सहायक तृतीय श्रेणीको राजपत्र अंकित पदमा नियुक्त पाएका थिए। सोक्रममा उनले झुटा शैक्षिक विवरण पेश गरी सेवा सुविधा तथा ओहदा समेत प्राप्त गरेका छन्। सुकारे भ्रष्टाचार निवारण ऐन अनुसारको कसुर भएको ठहर गर्दै कैद र जरिवानाको मागसहित मुद्दा दायर गरिएको अख्तियारले बताएको छ। सुस्तामा भारतीय हतियारधारी सुरक्षाकर्मीको दादागिरीको विषयमा प्रदर्शनपछि पक्राउ परेका राष्ट्रिय जेएनजी नागरिकका अभियन्ताहरू छुटेका छन्। सर्वोच्च अदालतको आदेशपछि उनीहरू रिहा भएका हुन्। न्यायाधीश द्वय कुमार रिग्मी र महेश शर्मा पौडेलको संयुक्त इजलासले मंगलबार बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनवाई गर्दै अजय सोडारी र वीरगंज बिकलाई मुक्त गर्न भनेको हो।
5: अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्ण।
2: BFBS कुल कर रेडियो हो।

आदरणीय श्रोता पनि सुन्दै हुनुहुन्थ्यो बडो मिठो गीत बानीका प्रधानको आवाजमा र यही गीतको साथमा कार्यक्रम आजको हाम्रो विवाह कोसेलीको शुभारम्भ भइसकेको छ। यहाँहरू सबैलाई नमस्कार, मेरो तर्फबाट हार्दिक स्वागत अभिवादन आजको प्रस्तुतिमा गर्न चाहेँ र यहाँहरू सबैलाई नै कार्यक्रममा समर्दै सँगाल्दै अगाडि बढ्न चाहेँ यो बेलामा। त प्रिय श्रोता बहिन, अहिले भने मैले तपाईँलाई अगाडि लिएर जान चाहेकी छु। सबैभन्दा पहिला त आजको तिथिमितिको कुरा गर्न चाहन्छु। नेपाली क्यालेन्डरलाई पल्टाइहालौँ। विक्रमसम्मत 2083 साल असार महिनाको 4 गते आज, तदनुसार 18 जुन सन् 2026 आज ज्येष्ठ शुक्ल चतुर्थी तिथि परेको छ। त आजको यो प्रस्तुतिमा अब तपाईँको लागि मिठा मिठा गीत सङ्गीतहरूको साथसाथमा विभिन्न सरसामग्रीहरू लिएर हाजिर भएकी छु। यहाँहरू सबैले सुनेर चाहिँ साथ पक्कै पनि दिनुहुन्छ होला भन्ने आशा गर्दछु। त यतिखेर अब भने अगाडि बढ्नुपर्छ। अब आजको चाहिँ दिनमा के कस्ता सरसामग्री आजको यो प्रस्तुति अन्तर्गत रहेको छ त तपाईँको लागि भनेर यो जानकारी पनि गराउन चाहन्छु। सबैभन्दा पहिला त अब यो चरण अन्तर्गत मिठा मिठा गीत सङ्गीतको अलावा हेल्थ सेगमेन्ट रहन्छन् है। अनि हेल्थ सेगमेन्ट पश्चात भने कार्यक्रमको अर्को चरणमा तपाईँको लागि हाम्रो स्थानीय कलाकारका मिठा मिठा गीत सङ्गीतहरू सुनाउनेछु। अनि साथसाथमा हाम्रो दाजु आज चाहिँ ब्रिफ गर्खासको गल्फ कम्पिटिसन भइरहेको छ, यही सिलसिलामा त्यहाँ पुगिसक्नु भएको छ हाम्रो योगराज राई दाजु, र उहाँले आज त्यहाँबाट प्रत्यक्ष रूपमा हामीलाई केही जानकारी दिँदै हुनुहुन्छ र त्यसतर्फ तपाईँलाई म लिएर जान्छु। के कस्तो भइरहेको छ, गल्फ कम्पिटिसन कसरी अगाडि बढिरहेको छ भन्ने विषयवस्तुमा हामी कुराकानी सुन्नेछौँ। अनि यसै गरिकन अगाडि हाम्रो कार्यक्रम अन्तर्गतको अन्तिम चरणमा 3 बजेको समाचार पश्चात भने हामी सुन्नेछौँ मिठा मिठा गीत सङ्गीतहरूको अलावा गोर्खा आर्क लेडिज ट्रेल वकर टिमसँग हाम्रो सहकर्मी मित्र आशा पुनले गर्नुभएको छोटो मिठो कुराकानी पनि। त यिनै विविध सरसामग्रीहरूको साथमा कार्यक्रममा म तपाईँको सेवामा रहनेछु ठिक 4 बजेसम्म। आजका मिठा मिठा गीत सङ्गीतहरू अनि यी रमाइला जुन सरसामग्रीहरू छन् यिनलाई सुनेर तपाईँहरू सबैले मलाई पूर्ण रूपमा साथ दिनुहुन्छ होला भन्ने आशा गर्दछु यो बेलामा। त आजको दिनको कुरा गर्नुपर्दाखेरि भने चाहिँ आज सबैभन्दा पहिला चाहिँ अब यो मौसमको पनि अलिकति कुरा गर्न चाहन्छु। घुरमैलो खालको दिन छ आज, बिहानैबाट नै अब घामको दर्शन चाहिँ भएको छैन। यतातिर चाहिँ हल्का फुल्का सिमसिम खालको पानी परेको हो कि जस्तो लागेको छ। बिहान त यति कुहिरो लागेको थियो भनेर साथी छैन, तपाईँले चाहिँ 100 मिटर्स परसम्म पनि खासै एकदमै देख्न नसक्ने खालको स्थिति पनि रहेको थियो। भिजिबिलिटी पनि धेरै नै कम रहेको थियो बिहानको समयमा। तर बिस्तारै ग्रेजुअली यो जुन फगी कन्डिसन चाहिँ अलिकति इम्प्रुभ त भएको छ, तर पनि घाम भने लागिहालेको छैन। पानी पर्ने क्रम चाहिँ उत्तर पश्चिम भेगहरूतिर बढी केन्द्रित देखिन्छ, भारी वर्षा छ त्यतातिर। हिली एरिया र तटवर्तीय भूभागहरूतिर भने फगी एरिया छ, फगी सिचुएसन छ भनेर मैले तपाईँलाई अघि पनि भनिहालेँ होइन। स्पेसली यो पश्चिमी र दक्षिण पश्चिमी भूभागहरूमा यस प्रकारको मौसम रहेको छ। अन्यत्र उज्यालो छ, केही न्यानोपन पनि रहेको छ। दक्षिण पूर्वी भूभागमा भने वर्षा हल्का फुल्का भए पश्चात पनि ह्युमिडिटीको चाहिँ अलिकति मात्रा बढ्ने देखिन्छ। आज राति स्कटल्यान्ड र नर्दर्न आयरल्यान्डमा पानी पर्ने देखिन्छ भने कोस्टल एरियातिर कुहिरोको साथमा केही बादलको सम्भावना छ। बाँकी भूभागमा आज मौसम सुक्खा रहनेछ। त मौसमी विवरण मैले तपाईँसँग सेयर गरिसकेका छु आदरणीय श्रोता। आज कुरा गर्नुपर्दा अब यो सप्ताहको नै कुरा गर्नुपर्दा त लर्निङ डिसेबिलिटी विक अनि लोनलीनेस अवेरनेस विक र प्राइड मन्थ चलि नै रहेको छ। मेन्स हेल्थ अवेरनेस विक पनि चलिरहेको छ। र आजको दिनको कुरा गर्नुपर्दाखेरि चाहिँ आज चाहिँ अटिस्टिक प्राइड डे पनि रहेछ प्रिय श्रोता। र अटिस्टिक प्राइड डे भन्ने बित्तिकै अटिज्मसँग सम्बन्धित आजको यो दिनको विशेषता हो भन्दा फरक पक्कै पनि नपर्ला होइन। र अटिज्मको चाहिँ कुरा पनि म आज कार्यक्रम अन्तर्गतको हेल्थ सेगमेन्टमा गर्नेछु, सुन्दै गर्नु होला, किनभने आज चाहिँ अटिस्टिक प्राइड डे हो। र अटिस्टिक प्राइड डे चाहिँ हरेक साल चाहिँ आजको दिनमा मनाइने गरिन्छ र यो चाहिँ दुनियाँभरिमा नै मनाइने यो एउटा चाहिँ दिन हो। र यस कारण गर्दाखेरि अटिस्टिक प्राइड डे आजको दिन परेको हुनाले अटिज्मकै बारेमा अलिकति कुरा गर्नु त एकदमै स्वाभाविक पनि हो, एकदमै समय सान्दर्भिक पनि रहन्छ। यस अर्थमा यस विषयवस्तुमा अलिकति म तपाईँसँग सेयर गर्नेछु जानकारी। त यसको लागि चाहिँ सुन्दै गर्नु होला
होला हाम्रो हेल्थ सेगमेन्टलाई र हेल्थ सेगमेन्टमा आज यस विषयवस्तुमा कुरा हुनेछ. यो दिन चाहिँ विशेष गरिकन अटिजम स्पेक्ट्रम डिसअर्डर वाला मानिसहरूको चाहिँ जति पनि जिनियस हुन्छ होइन उनीहरूको जति पनि विशिष्टताहरू हुन्छ तिनीहरूलाई सम्मान गर्ने कदर गर्ने र उनीहरूको अधिकारको समर्थन गर्नको लागि आजको दिन समर्पित रहेको छ. र यो दिनको मुख्य उद्देश्य भनेको चाहिँ समाजमा अटिजमको प्रति जागरुकता बढाउनु हो अनि जागरुकता बढाउनुको साथसाथमा यसलाई स्वीकार यानि कि एक्सेप्टेन्स गर्नुपर्ने हो र अटिस्टिक मानिसहरूलाई चाहिँ समाजमा पूर्ण रूपमा सम्मान र अधिकार दिलाउनु पनि हो र आजको दिन यस अर्थमा पनि अत्यन्तै महत्त्वपूर्ण छ भन्दा सायद फरक चाहिँ नपर्ला जस्तो लाग्छ मलाई है. र यति नै भन्दै अब अगाडि बढ्न चाहन्छु. अब भने हामी एउटा म्युजिकल ब्रेकतिर पनि लाग्छौँ. त्यस पश्चात भने आजको हेल्थ सेगमेन्टमा अटिजमको बारेमा कुरा गर्छु भनेर भनिसकेका छु. त्यसैलाई नै तपाईँको अगाडि राख्ने मेरो तयारी रहेको छ. आउनुहोस् अहिलेको लागि एउटा मिठो गीत सुनिहालौँ. र यो गीतको कुरा गर्नुपर्दाखेरिमा चाहिँ नि यो गीत अहिले तपाईँको लागि म राख्न गइरहेकी छु स्वप्निल शर्माको आवाजमा. इन्जोय गर्नुहोस् है त यस गीतलाई यतिखेर.

0: BFBS Gorkha Radio
1: साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेजमा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेजको लक्ष्य भेटरन तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रेजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।
0: यो BFBS गोर्खा रेडियो हो।

हजुर त आदरणीय श्रोतावृन्द, सुन्दै हुनुहुन्छ दिवा कोसेली। र अब यस अन्तर्गत भने हेल्थ सेगमेन्टको पालो परेको छ। हेल्थ रिलेटेड विविध विषयवस्तुहरूमा यस सेगमेन्ट अन्तर्गत कुराकानी गर्छौँ हामी। तपाईँलाई पनि थाहा भएकै कुरा हो। यही सिलसिलामा आज पनि अटिस्टिक प्राइड डे भएको कारणले गर्दाखेरि अटिजमको बारेमा अलिकति जानकारी तपाईँसँग सेयर गर्छु भनेर भनेको छु मैले, होइन? तर त्यसतर्फ लाग्नुभन्दा अगाडि अटिस्टिक प्राइड डेको इतिहास यसको अलिकति कुरा गर्नै पर्ने हुन्छ यतिखेर। यो पनि जानकारी तपाईँसँग म सेयर गर्न चाहन्छु। अटिस्टिक प्राइड डेको सुरुवात चाहिँ सन् 2005 भएको थियो। यसलाई चाहिँ एसपिज अफ फर फ्रिडम नामक सङ्गठनले प्रारम्भ गरेको थियो, जसको स्थापना चाहिँ अटिस्टिक अधिकारहरू को समर्थकहरूले गरेका थिए, ग्यारेथ र एमी नेल्सनले। र यस दिवसको विशेषता यो पनि छ कि कुनै पनि सरकार, चिकित्सकीय संस्था या बाहिरी सङ्गठनद्वारा स्थापित भएको थिएन, बल्कि स्वयं अटिस्टिक समुदायद्वारा नै आफ्नो अधिकार र पहिचानलाई स्थापित गर्नको लागि सुरु गरिएको आन्दोलन थियो यो, है? र यसको मूल उद्देश्य भनेको चाहिँ नि अटिस्टिक व्यक्तिहरूलाई केवल चिकित्साको दृष्टिबाट मात्र नहेरेर उनीहरूलाई समाजको पूर्ण र सम्मानित सदस्यको रूपमा स्वीकार गर्नुपर्छ भन्ने कुरालाई, यो सन्देशलाई फैलाउनको लागि र यसको यसको लागि लड्नको लागि चाहिँ नि यो दिनको सुरुवात भएको मानिन्छ, है? लामो समयसम्म अटिजमसँग जोडिएका चर्चाहरूमा डक्टर्सहरू हुन्, चाहे विशेषज्ञहरू हुन्, चाहे अभिभावकहरू हुन्, होइन, उनीहरूको चाहिँ आवाज प्रमुख रह्यो। जबकि अटिस्टिक मानिसहरूले चाहिँ आफ्नो रायलाई पर्याप्त मात्रामा महत्त्व नमिलेको अथवा नदिएको अनुभव गर्ने गर्दथे। अटिस्टिक प्राइड डेले यो स्थितिलाई बदल्ने प्रयास गरेको थियो र यो सन्देश दिएको थियो कि अटिस्टिक व्यक्तिहरू पनि आफ्नो जीवन, पहिचान र भविष्यको बारेमा बोल्न सक्छन् र उनीहरूलाई बोल्ने पूर्ण अधिकार छ भन्ने सन्देश दिँदै अटिस्टिक प्राइड डेको सुरुवात भएको थियो। र आज यो दिवस दुनियाँको अनेकौँ देशहरूमा मनाइन्छ र न्युरोडाइभर्सिटी आन्दोलनको एक महत्त्वपूर्ण प्रतीकको रूप पनि यसले लिइसकेको छ। र यसको उद्देश्य भनेको मानिसहरूलाई यो सम्झाउनु हो कि अटिजम कुनै व्यक्तिको सम्पूर्ण पहिचान होइन, बल्कि उसको पहिचानको एउटा हिस्सा हो जसलाई सम्मान र स्वीकार्यता मिल्नु पर्छ भन्ने कुरा, है? यस कारणले गर्दाखेरि पनि यो जुन अटिजम छ र अटिजमबाट पीडित जति पनि व्यक्तिहरू हुनुहुन्छ, जुन अटिस्टिक भनेर हामी भन्छौँ उहाँहरूलाई चाहिँ अटिस्टिक व्यक्ति भन्दाखेरि पनि कुनै पनि व्यक्तिको एउटा हिस्सा अटिजम हो भनेर बुझ्नु जरुरी छ। अटिजम हुँदैमा अटिजमले नै उक्त व्यक्तिको सम्पूर्ण पहिचानलाई चाहिँ डिफाइन गर्छ भन्नु पनि मिल्दैन, होइन, त्यो गलत हो। र जबकि कुनै पनि मानिस हो, कुनै पनि इन्डिभिजुअल मानिसको चाहिँ विभिन्न प्रकारको एउटा चाहिँ नि भनौँ चरित्र अन्तर्गतको एउटा क्यारेक्टरिस्टिक हुन्छ, त्यस अन्तर्गतको चाहिँ अटिजम पनि एउटा हो भनेर मान्नुपर्छ भन्ने कुरालाई चाहिँ विशेष जोड दिइने गरेको छ। यो अटिजमको कुरा गर्दाखेरि, अटिस्टिक प्राइड डेको कुरा गर्दाखेरि त्यो कुरालाई हामीले ध्यान दिनुपर्छ, है? कुनै पनि मानिसलाई यो अटिस्टिक मान्छे हो भन्दाखेरि पनि उसमा चाहिँ अटिजम छ अथवा उसलाई अटिजमको यो एउटा चाहिँ समस्या छ भन्ने हिसाब किताबले चाहिँ हामीले हेर्नुपर्छ, लिनुपर्छ भन्ने चाहिँ आजको दिनको एउटा सिख हो, आजको दिनको एउटा सन्देश हो जुन चाहिँ फैलाउन खोजिएको हो। र सन् 2005 सुरु भएको यो अटिस्टिक प्राइड डे आज हामी मान्दैछौँ, हरेक साल जुन 18 मान्ने गर्दछौँ।

आउनुहोस् प्रिय श्रोता बिन्दु, अब आज यही सिलसिलामा यो अटिस्टिक प्राइड डेको सिलसिलामा हामीले अटिज्मको बारेमा पनि केही जानकारी लिँदैछौँ है, र यसलाई नै म अब अगाडि बढाउने तयारी पनि गर्दैछु यो बेलामा। त अटिज्म भनेको के हो होइन, र यसको चाहिँ नि कारक तत्त्वहरू के कस्ता छन्, यसको जटिलताहरू के कस्ता छन्, यसको यसबाट बचाव निदान उपचार के कस्ता छन् भन्ने विषयवस्तुमा अब आजको यो अटिस्टिक प्राइड डेको विषयमा कुरा गर्नु पर्दाखेरि आजको लागि योभन्दा उत्तम सामग्रीहरू केही हुनै सक्दैन है, र यसै कारण गर्दाखेरि यसलाई नै म तपाईँसँग सेयर गर्दैछु। र यो हाम्रो जुन जीवनशैली छ यसमा परिवर्तन जसरी आइरहेको छ त्यसरी नै कयौँ यस्तो बिमारीहरू पनि तेजीको साथमा चाहिँ अगाडि आएको हामी देख्छौँ, जसको बारेमा पहिला पहिला मानिसहरूलाई धेरै कम मात्र थाहा थियो। यस्तै एक बिमारीको नाम हो अटिज्म या अटिज्म स्पेक्ट्रम डिसअर्डर, एएसडी भनेर सर्टमा भनिन्छ। र पछिल्लो केही समयमा अटिज्मको समस्या एकदमै तेजीको साथमा बढेको देखिन्छ, अथवा पहिला थियो भने पनि हामीलाई थाहा थिएन होला, र अहिले चाहिँ यो जानकारीहरूको जुन एउटा पर्याप्तता छ होइन, हामीलाई जानकारीहरूप्रति जुन हाम्रो सहज एउटा चाहिँ पहुँच छ, त्यो कारण गर्दाखेरि पनि धेरै कुराहरू हामीलाई थाहा हुन्छ सहजै, त्यस कारण गर्दाखेरि पनि यो समस्या धेरै देखेको हामीले महसुस गरेका हौँ कि पहिला पनि यो समाजमा समस्या त त्यो थियो नै होला, तर हामीलाई थाहा नहुँदाखेरि पहिला नभएको जस्तो महसुस हुन्थ्यो, तर अब थाहा भइसके पश्चात चाहिँ यो बढेको हो कि भन्ने खालको महसुस भइरहेको पनि हुनसक्छ है, त्यो आफ्नो ठाउँमा छ। तर पनि पछिल्लो केही समयमा चाहिँ अटिज्मको समस्यामा तेजीबाट वृद्धि भएको कुराहरू तथ्याङ्कहरूले देखाएको छ। यो समस्या बच्चाहरूमा सबैभन्दा ज्यादा ट्रिगर्ड हुन्छ, जसको कारण चाहिँ यसको स्थितिको बारेमा सही जानकारी हुनु अत्यन्तै आवश्यक छ। यस कारण गर्दाखेरि आज यो अटिस्टिक प्राइड डेको दिनमा यसको विषयमा म कुरा गर्दैछु। त अटिज्म स्पेक्ट्रम डिसअर्डर एएसडी यो के हो भनेर भनौँ है, यसले दिमागलाई प्रभावित गर्ने एउटा स्थिति हो यो, जसबाट पीडित व्यक्तिहरूको व्यवहारमा बदलाव आउँछ। सामान्य तौरमा चाहिँ यो समस्या बच्चाहरूमा सबैभन्दा बढी देखिन्छ, अथवा बच्चै बेलादेखि यो ट्रिगर हुन्छ, र अटिज्मको समस्याको कारण केही लक्षण देखिन्छ जुन स्थितिमा केही उपचारको आवश्यकता पनि हुनसक्छ, र यदि समय रहँदै यो स्थितिको उपचार हुँदैन भने चाहिँ यसको कारण गर्दाखेरि मानसिक स्वास्थ्यमा गहिरो प्रभाव पर्न सक्छ, जो धेरै समयसम्म रहन सक्छ, एकदम जीवन पर्यन्त पनि रहन सक्छ। दुनियाँभरिमा हरेक 100 बच्चा अटिज्म स्पेक्ट्रम डिसअर्डरबाट पीडित हुन्छन्। त्यही कैयौँ रिपोर्टहरू यस्तो पनि छन् जसमा चाहिँ यो चाहिँ पत्ता लाग्छ कि यो समस्या छोरी मानिसको तुलनामा छोरा मानिसमा अधिक आम छ, र पछिल्लो केही समयमा अटिज्मबाट पीडित मानिसहरूको सङ्ख्यामा 3 गुणा वृद्धि भएको छ, जो कि एकदमै यो चिन्ताको विषय हो। विश्वव्यापी रूपको तथ्याङ्कलाई हेर्न पर्दाखेरि यो तथ्याङ्क अगाडि आएको देखिन्छ। त अब अटिज्मको प्रकारहरूको कुरा गरौँ। 3 विशेष प्रकारहरू रहेछन् जसले चाहिँ अटिज्मबाट प्रभावित व्यक्तिहरूलाई चाहिँ दुःख दिन सक्छ अथवा समस्या क्रिएट गर्न सक्छ। त कस्तो कस्तो प्रकारको हुन्छ भन्दा, अटिस्टिक डिसअर्डर भन्ने छ एउटा, यो चाहिँ अटिज्म स्पेक्ट्रम सिन्ड्रोमको सबैभन्दा गम्भीर रूप मानिन्छ। यसको कारण गर्दाखेरि मस्तिष्कको विकाससँग सम्बन्धित समस्याहरू हुन्छ, जसको कारण गर्दाखेरि अन्यको साथमा मेलजोल गरेर चाहिँ नर्मल तरिकाबाट सोच्ने जुन एउटा क्षमता छ त्यसमा चाहिँ समस्या आउँछ है। अनि अर्को छ एस्पर्जर सिन्ड्रोम, यसमा हल्का लक्षणहरू उत्पन्न हुन्छ, र यस्तो स्थितिमा व्यक्तिलाई चाहिँ अन्य व्यक्तिहरूको साथमा घुल्ने मिल्ने कुराकानी गर्ने जुन काम छ त्यो मन पर्दैन, र कुरा गर्नमा पनि समस्या आउन सक्छ। र अर्को चाहिँ PDDNOS भनेर भनिन्छ, यसलाई चाहिँ परवाइजिभ डेभलपमेन्ट डिसअर्डर नट अदरवाइज स्पेसिफाइड भनेर भनेको छ है। यो चाहिँ अटिज्म स्पेक्ट्रमको एउटा रूप हो, तर अन्य बाँकी जुन अटिज्म स्पेक्ट्रमको जुन अन्य कुराहरू छन्, अन्य प्रकारहरू छन्, त्योभन्दा अलिकति फरक देखिन्छ। यस प्रकारको अटिज्मलाई चाहिँ यसको जाँच नै एक प्रकार यसको जाँचको एक प्रकार पनि मान्न सकिँदो रहेछ। त अटिज्मको लक्षणहरूको कुरा गर्छु अब म, तर त्योभन्दा अगाडि चाहिँ नि हामी एउटा छोटो विश्राम यहाँ लिनै पर्ने अवस्था आइसकेको छ, र एउटा छोटो विश्राम पश्चात फेरि पनि हामी यो कुराकानीलाई अगाडि बढाउँछौँ। अटिज्म स्पेक्ट्रम डिसअर्डर यानि कि एएसडी, यसको विषयमा हामी आज कुरा गर्दैछौँ अटिस्टिक प्राइड डेको अवसरमा। तर अब यो कुराकानीलाई जुन लक्षण छ अटिज्मको, अनि यसको कारक तत्त्वहरू भयो, अटिज्मको निदान र उपचार आदि इत्यादिका कुराहरू म तपाईँसँग सेयर गर्नेछु। तर एउटा छोटो विषयमा पश्चात मुना ठटाल र सिद्धिका आरडी दाहालको प्रस्तुतिमा एउटा मिठो गजल सुनाउँछु तपाईँलाई।

0: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारु गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
1: त्यसलाई सहेर नबसौँ,
0: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
1: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
0: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मद्दत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मद्दत दिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
1: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि, होइन?
2: यो BFBS गोर्खा रेडियो हो।

हजुर प्रियवृन्द, एसटी योगी र बेनिसा पौडेलको आवाजमा एउटा गीत सुनाउँदै थिएँ मैले तपाईँलाई यतिखेर, इन्जोय पक्कै पनि गर्नुभयो होला। र यो बेलामा अब भने अगाडि म बढ्न चाहन्छु, अगाडि बढ्नु पर्दाखेरि अटिजमको विषयमा आज अलिकति कुराहरू हुँदैछ, किनभने अटिस्टिक प्राइड डे हो आज, र यस कारण गर्दाखेरि यही विषयवस्तुलाई नै आज मैले हेल्थ सेगमेन्ट अन्तर्गत समेटेकी छु। त अटिजमको बारेमा त मैले भन्छु कि के हो यो भन्ने कुरा, त यसको प्रकारको पनि कुरा गरेँ भने, अब यसको लक्षणहरूको अलिकति कुरा गर्न चाहन्छु। कुनै पनि स्थितिमा, कुनै पनि समस्यामा लक्षणहरू नै प्रमुख हाम्रो चाहिँ सहारा हुन्छन्। त्यसलाई पहिचान गरेर त्यसको लागि चाहिँ उचित व्यवस्थापन गर्नको लागि कहाँ जानुपर्ने हो, के गर्नुपर्ने हो, त्यो निर्कल गर्नको लागि। त अटिजमको पनि लक्षणहरूको कुरा गर्नु पर्दाखेरि केही चाहिँ सामान्य लक्षणहरूको अनुभव हुन्छ यस्तो स्थितिमा, जस्तो कि सम्पर्क र बातचित गर्नमा चाहिँ कठिनाइ हुन्छ अन्य मानिसहरूसँग, अनि अन्य मानिसहरूको भावना बुझ्नको लागि समस्या हुन्छ, र आफ्नो भावना अभिव्यक्त गर्नको लागि पनि समस्या हुन्छ। अनि स्पेसली बच्चाहरूमा चाहिँ अलिकति बोली फुट्ने भन्छ नि, त्यो अलिक ढिलो हुन्छ, र एउटा शब्द नै बारम्बार दोहोऱ्याउने गर्छन्, अनि बोलाउँदाखेरि जवाफ नदिनु, एक्लो रहन मन पराउनु, आँखासँग आँखा मिलाएर कुरा गर्न नसक्नु, हरेक दिन चाहिँ एकै प्रकारले बिताउनु, र आफैलाई चोट लगाउनु वा नोक्सान पुर्याउनु, अनि अन्य मानिसहरूको भावनाहरूलाई नबुझ्ने र ती भावनाहरूप्रति संवेदनशीलता नदेखाउने, यस्तो खालको लक्षणहरू छन् भने त्यो चाहिँ त्यसले चाहिँ अटिजमतर्फ सङ्केत गरिरहेका हुन्छन्। यदि तपाईँलाई चाहिँ तपाईँको आफ्नो चाहिँ सर्कलमा कुनै बच्चाहरूमा कोही मानिसहरूमा यस प्रकारको चाहिँ नि समस्या, यस्तो लक्षणहरू देखिन्छ भने तुरुन्तै तपाईँले चाहिँ नि भनौँ उचित परामर्शको लागि चाहिँ, उचित छानबिनको लागि चाहिँ नि ठिक ठाउँमा पुर्याउनु अथवा लानु, त्यो सुरुवात गर्नु राम्रो हुन्छ। किनभने जति छिटो यसको यो समस्यालाई चाहिँ सम्बोधन गर्यो, त्यति नै छिटो यसको निदान पनि हुन्छ है, अथवा निदान गर्नमा सजिलो हुन्छ भनेर भनौँ। र यो रहेको छ थियो अटिजमको लक्षणहरू। र अब कारणहरू त के होला त, किन हुन्छ त यो भन्ने कुरा पनि अलिकति गरिहालौँ है। वर्तमानमा अटिजमको सठिक कारण अहिलेसम्म अज्ञात नै छ, यही हो भनेर भन्न सक्ने स्थिति छैन। तर पनि अलग अलग रिसर्चहरूबाट के देखिएको छ भने, यो समस्या केही जेनेटिक र केही पर्यावरणीय कारणहरूले गर्दाखेरि हुन्छ भनेर। यसको कारण चाहिँ के हो भने, गर्भमा जुन बच्चा हुर्किन्छ, वर्ष गर्भमा रहँदाखेरि त्यो बच्चाको विकासको प्रगति चाहिँ यिनै कुराहरूबाट प्रभावित हुन्छ। जस्तो कि जेनेटिक केही समस्या छ भने, अथवा बाहिरको पर्यावरण स्थितिबाट चाहिँ आमाको पेटभित्र पलि बढिरहेको जुन बच्चा छ, त्यसमा चाहिँ त्यसको उसको प्रगतिमा चाहिँ बाधा पुग्न जान्छ। यसको तीन सम्भावित कारणहरू हुन्छ। विकासको कुरा गर्नुपर्दाखेरि मस्तिष्कको विकासको कुरा गरौँ। मस्तिष्कको विकासलाई नियन्त्रित गर्नेवाला जिन जो छ, त्यसमा गडबडी आउनाले सेल्स यानि कि कोशिकाहरू जुन छन् यी र मस्तिष्कको बिचको सम्पर्क बनाउने जिनमा समस्या आउनाले, र प्रेग्नेन्सीमा भाइरल इन्फेक्सन या हावामा फैलिएको प्रदूषणको कणको सम्पर्कमा आउनको कारणले गर्दाखेरि पनि अटिजम देखिन सकिन्छ है। अनि यो स्थितिको चाहिँ जुन कारण मैले कुरा गरेँ होइन, यो कम छ यस स्थितिको कारणहरू होइन, यो अटिजम के कारणले हुँदा हुन्छ भन्दाखेरि त्यो कारणहरू चाहिँ थोरै छन्। तर यसको कयौँ जोखिम कारक तत्त्वहरू चाहिँ छन्, जुन रिस्क फ्याक्टर भनेर भनिन्छ नि, स्वयं कज आफैमा चाहिँ, कारण आफैमा चाहिँ अलिकति थोरै छ, तर यसको जुन रिस्क फ्याक्टर त्यो चाहिँ धेरै छ है। र रिस्क फ्याक्टरको कुरा गर्नुपर्दा अटिजमको खतराको जुन एउटा दायरा छ, यसमा सबैभन्दा बढी आउने बच्चाहरूको कुरा गर्नुपर्दा, जो प्यारेन्ट्सको पहिलो बच्चा अटिजमको शिकार भएका छन्, उसको दोस्रो बच्चा पनि यस स्थितिको शिकार हुनसक्ने खतरा बढेर जान्छ। यसै गरिकन प्रिमेच्योर बच्चा या समयभन्दा पहिला नै बच्चाको जन्म हुनु, जन्मको समयमा कम वजन हुनु, लामो आयु पश्चात चाहिँ पिता माता बन्नु यानि कि मच्योर प्यारेन्ट्सको बच्चा होइन, अनि जेनेटिक या क्रोमोजोमल कन्डिसन जस्तो कि ट्युबरस स्केलरोसिस या फ्रजाइल एक्स सिन्ड्रोम छ भने पनि यो हुनसक्छ, र प्रेग्नेन्सीको दौरानमा खाने दबाईहरूको साइड इफेक्टको कारणले गर्दाखेरि पनि यो हुनसक्ने खतरा बढेर जान्छ। यिनै कारणले गर्दा हुन्छ भन्ने चाहिँ होइन, तर यी कुराहरूले चाहिँ खतरालाई बढाउँछ भन्ने चाहिँ तात्पर्य हो यसको। अब भने हामी अटिजमको चाहिँ निदान र उपचारको कुरा गर्नुपर्दाखेरि, सबैभन्दा पहिला त मातापिताले बच्चाहरूको व्यवहार र मानसिक विकाससँग सम्बन्धित केही कुराहरूमा ध्यान दिनुपर्ने हुन्छ होइन। र अब यसमा चाहिँ तपाईँले केही तलमाथि यस्तो लागेको छ भने तुरन्तै आफ्नो डक्टरकोमा पुर्याउन सक्नुहुन्छ, जसबाट चाहिँ नि डक्टरहरूले चाहिँ बच्चाहरूसँग कुरा गरेर बच्चाहरूको व्यवहारको जाँच गर्छन्, अनि चाहियो भने चिकित्सकीय उपकरणको प्रयोग गरेर बच्चाको सञ्चार, सामाजिक र संज्ञानात्मक क्षमताहरू
भनेको पनि एनालिसिस गरिन्छ है। र यो जाँच चाहिँ बच्चा र वयस्कमा एकै प्रकारको हुन्छ। वयस्कको स्थितिमा चाहिँ भनौँ आमा बुवाको साथसाथ परिवारका अन्य सदस्यहरूसँग पनि कुरा गरेर चाहिँ यसको निर्क्योर गरिन्छ। अनि अतिरिक्त परीक्षणहरूमा जेनेटिक परीक्षण रहेको छ। केही मामलाहरूमा जेनेटिक टेस्टको मद्दतबाट निर्धारित गरिन्छ कि कुनै जिनमा केही आवञ्छनीय परिवर्तन छ कि छैन भनेर। यदि यस्तो हो भने अटिजमको खतरा सबैभन्दा धेरै हुन्छ। अनि इमेजिङ परीक्षा मस्तिष्कको असामान्यताहरूको पहिचान गर्नको लागि चाहिँ नि एमआरआई या सिटी स्क्यानको उपयोग गर्न सकिन्छ। यस टेस्टको मद्दतद्वारा मस्तिष्कको कयौँ समस्याहरूको चाहिँ बारेमा जानकारी पनि लिन सकिन्छ। अब यसको उपचारको कुरा गर्नुपर्दा प्रारम्भिक चिकित्सामा चाहिँ सामान्यतया सानै उमेरमा चाहिँ यस रोगको लक्षण देखिन थाल्छ। 2 वर्षको उमेरमा सबैभन्दा पहिलो चिकित्सकीय हस्तक्षेपको आवश्यकता हुन्छ। यो समयमा यो उपचारको लाभ यो हुन्छ कि बच्चाको विकास राम्रो हुन्छ र भविष्यमा राम्रो परिणाम मिल्छ। अनि बिहेभियर थेरापी यस थेरापीको मद्दतबाट सञ्चार व्यवहार कौशल र बोलचालको मद्दतबाट रोगीहरूको व्यवहारमा बदलाव ल्याउन सकिन्छ। ल्याङ्ग्वेज र स्पिच थेरापी यस थेरापीको उपयोग त्यति बेला हुन्छ जब बच्चा या पेसेन्टलाई कुनै पनि कुरा बोल्नमा दिक्कत हुन्छ। अनि अक्युपेसनल थेरापी यानि कि ओटीको मद्दतद्वारा मद्दतको आवश्यकता या चाहिँ यसबाट चाहिँ नि जुन बेसिक कौशलहरू छन् त्यसलाई सिकाइन्छ, जस्तो कि लेख्ने कला, मोटर स्किल र आफैलाई देखभाल गर्ने कला। र दबाईको कुरा गर्नुपर्दा आमतौरमा अटिजमको इला यो उपचारको लागि विशेष दबाई त छैन। यद्यपि अटिजमको कारण उत्पन्न हुनेवाला समस्याहरूको लागि भने केही दबाईहरू छन् जुन उपलब्ध छन् है। यी दबाईहरूबाट चाहिँ ती लक्षणहरूमा आराम मिल्छ। तर यो चाहिँ एउटा मानिसको अटिजम एउटा मानिसलाई जब अटिजम हुन्छ यो दबाईहरूले चाहिँ त्यसलाई ठिक गर्न सक्छ भन्ने चाहिँ होइन। यसको लागि चाहिँ नि दबाईको साथसाथ डक्टरको निर्देशनको पालना पनि राम्रोसँगले गर्नुपर्ने हुन्छ। त अटिजमबाट यो जुन एउटा चाहिँ भनौँ बचाव कसरी गर्न सकिन्छ त भन्ने कुरामा पनि त अलिकति ध्यान दिनु पऱ्यो हामीले होइन। र अब यसको बचावको कुरा गर्नुपर्दाखेरि अहिलेसम्म वर्तमानमा चाहिँ अब कुनै पनि प्रकारले चाहिँ अटिजमलाई चाहिँ कम गर्ने अथवा अटिजमलाई रोक्ने कुनै ज्ञात तरिका त पक्कै पनि छैन। तर केही यस्ता कुराहरू छन् जसबाट चाहिँ नि हामीले चाहिँ यसलाई केही हदसम्म कम गर्न सकिन्छ अथवा यसको जुन सम्भाव्यता छ यसलाई केही हदसम्म हामीले कम गर्न सक्छौँ। जस्तो कि धुम्रपान अनि मद्यपान अनि नसाको दबाईहरू आदिबाट दूरी बनाउने, राम्रो खाने, राम्रो चाहिँ लाइफस्टाइल मेन्टेन गर्ने, एमएमआर जस्तो जुन भ्याक्सिन छ यसबाट पनि अटिजमसँग सम्बन्धित समस्याहरू बच्नको लागि प्रेग्नेन्ट महिलाहरूले यो भ्याक्सिन लगाउन सक्छन्। अनि कुनै पनि स्वास्थ्य समस्या छ भने त्यसको समयमा उपचार गराउने, हवामा मौजुद रसायनहरूबाट टाढा रहने, धुम्रपान गर्ने व्यक्तिहरूबाट उचित दूरी बनाएर बस्ने, सफाई गर्दाखेरि सावधानी अप्नाउनुपर्छ कि घरमा कोही प्रेग्नेन्ट छ भने अधिक सावधान हुनुपर्छ, अनि किनभने त्यसमा विभिन्न प्रकारको केमिकल्सहरूको प्रयोग हुन्छ र घरमा पनि आरामदायी माहौल बनाउन सकिन्छ। यसो गर्नाले अब यो अटिजम हुँदैन भने भन्ने त होइन, तर यसको जुन खतरा छ त्यो केही हदसम्म कम हुन सक्छ भन्ने भनाइ चाहिँ हाम्रो मेडिकल टिमको रहेको छ, विशेषज्ञहरूको रहेको छ। र यति कुराहरूलाई चाहिँ ध्यानमा राख्दै अगाडि हामी बढ्नु जरुरी हुन्छ यो कुरालाई, यो अटिजमलाई चाहिँ नि भनौँ न अलिकति यसबाट बस्नको लागि। अब यति नै कुरा गरेँ अटिजमको बारेमा किनभने समय धेरै छैन हामीसँग, र यो एउटा गीत म तपाईँको लागि राख्न चाहन्छु अहिले। र यही गीतको साथसाथमा हामी अगाडि बढ्छौँ अब दोस्रो चरणको यात्रातर्फ, र दोस्रो चरणको यात्रामा पनि तपाईँ सबैले साथ दिनुहुन्छ होला भन्ने आशा गरेको छु। यो बेलामा आउनुहोस् अहिलेको लागि मिस्टर डी आर र नितु पुनले गाउनुभएको गीत मेरो प्लेलिस्टमा तयार छ। यो गीत सुनाउँदै अगाडि 2 बजेको समाचारतर्फ लागिहालौँ।

0: गृहमन्त्री सुदन गुरुङले मनसुन जन्ने विपदको सामना गर्न सरकारले आवश्यक पूर्व तयारी पूरा गरेको बताउनु भएको छ। आज मनसुन पूर्व तयारी तथा प्रतिकारको तयारी सम्बन्धमा छलफल गर्न बसेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकपछि संचारकर्मीसँग बोल्दै मन्त्री गुरुङ
1: भौतिक पूर्वाधार मन्त्रालयसँग चाहिँ हामीले गृह मन्त्रालय मिलेर यसमा हामीले जति एउटा हाम्रो यस्तो खालको कन्डिसनमा कुनै बाढी पहिरो आइदिइहालेको खण्डमा कुनै पहिरो नै आयो भने त्यो पहिरो हटाउनुको लागि त्यसको लागि चाहिँ हामीले त्यो जसरी हाम्रो राइड सेयरिङ एपहरूले त्यहाँ डिजास्टरको के भन्छ उहाँहरूले लोकेसन हाल्ने बित्तिकै तपाईँको त्यहाँको नियरेस्टहरूलाई थाहा हुन्छ र कहाँ कहाँ राइडर्सहरू छ भनेर थाहा हुन्छ। त्यही अनुसारमा चाहिँ हामीले हाम्रो उतापट्टि लाइन मिनिस्ट्रीले चाहिँ लाइन मिनिस्टर त्यही अनुसार एउटा एप बनाउनु भएको छ। डोजरहरू कहाँ कहाँ छ भनेर ठ्याक्क थाहा हुन्छ र त्यो एरियामा इफ इन केस रेस्पोन्ड गर्नु पऱ्यो भने तुरन्त हामीले रेस्पोन्ड गर्ने हिसाबले बाटो बनाउने हिसाबले चाहिँ हामीले काम गर्नलाई त्यही अनुसार एउटा एप डेभलप गरेका छौँ। डिजास्टरको लागि म प्रतिशोध छाँदै आएको छु र त्यही भएर डिजास्टरमा त म रेस्पोन्ड एकदम राम्रोसित प्रोसेस पहिला जसरी डिजास्टरले हामीले दुःख दियो यसपालि त्यही अनुसारमा प्रतिशोध छाँदेर चाहिँ म डिजास्टरलाई रेस्पोन्ड गर्ने चाहिँ मेरो योजनामा आयो।
0: पूर्वाधार विकास मन्त्री सुनिल लम्साले आफ्नो विवादित अभिव्यक्तिबारे संसदमा जवाब दिनुभएको छ। मन्त्री सुनिल लम्सालले नागढुङ्गा मोगलिन सड़क आयोजनाको अनुगमनमा पुग्दा ठेकेदारले काम नगरी खुट्टा भाँचिदिनु भन्नुभएको थियो। त्यसपछि यो विषयमा संसददेखि सदनसम्मै आलोचना भएको थियो। आज संसद बैठकमा मन्त्रालयगत विषयमा उठेका प्रश्नको जवाब दिने क्रममा मन्त्री लम्सालले जवाब दिनुभएको हो।
2: ठेकेदार सरकारको भन्ने कुरा गर्नुभयो, मैले इन्टेन्सन त्यो होइन, इन्टेन्सन काम गरोस् भन्ने हो, नितान्त काम गरोस् भन्ने हो। काम गरेनन् उहाँहरूले, काम गर्नु भएन हामीले रद्द गर्नु पऱ्यो नि टेन्डर। रद्द भयो भने त उहाँहरूको त 3-7 पुस्तै सकिन्छ, किनभने ब्याङ्क ग्यारेन्टी थुच्छ, ब्याङ्क ग्यारेन्टी फोर्स लोन हुन्छ, त्यो जसरी नै भुक्तानी गर्नुपर्छ। फेरि बाँकी कामको लागि असर उत्पल गर्छ। फेरि उनीहरूको भएको सम्पत्ति भनेको उहाँहरूले ब्याङ्क ग्यारेन्टी रिलेसनको अथवा बिजनेसको आधारमा नै लिएको हुनसक्छ, धितो नहुनसक्छ। त्यो केसमा ब्याङ्कलाई गाह्रो पर्छ। एउटा हाम्रोलाई काम गर्ने एउटा कम्पनी त कम भयो नि त, हामीलाई कसैलाई पनि त्यो एकचोटि जस्तो 5 करोडको प्रोजेक्ट कसैले गरिरहेछ भने उसको त्यो मिड क्लास कन्ट्र्याक्टर अथवा थोरै सानो कन्ट्र्याक्टरहरू हो उनीहरू चाहिँ, उहाँहरूले 5 करोडको प्रोजेक्ट रद्द भयो भने त सरकारले त असुल उपल गर्छ, सबै जफत गर्छ नि त। अब त्यो कारणले गर्दा उहाँहरूलाई फेरि उठ्न अजिलो होला भन्ने हुन्छ। त्यही भएर त्यो कुरा बुझेको भएर हामीले अब त्यो उहाँहरूलाई चाहिँ बढीभन्दा बढी दबाब दिएर भए पनि काम गराउन खोजेको, त्यति उद्देश्य त्यही हो। उद्देश्य भनेको चाहिँ कसैलाई गाली गर्न मनै छैन नि, काम गर्दै सुरु खुरुखुरु काम गरिदिनु भयो भने त हामी चुपचाप लगाएर बस्छौँ नि, खुसी हुन्छौँ।
0: यसअघि एमालेका सांसद ऐन महरले मन्त्री रमसालको विवादित अभिव्यक्तिबारे प्रश्न उठाउनु भएको थियो।
3: माननीय मन्त्रीज्यूले चाहिँ ठेकदारलाई खुट्टा भाँच्नु भन्ने आदेश दिनुभएको थियो, त्यो कानुन बमोजिम थियो कि थिएन? कुन दाहिने खुट्टा भाँच्नु पर्ने हो कि देब्रे खुट्टा भाँच्नु पर्ने, त्यो पनि अलिकति प्रश्न आएन। त्यो माननीय मन्त्रीको हैसियतबाट दिन मिल्ने खालको आदेश हो कि होइन मन्त्री भएर, यो बारेमा पनि अलिक प्रशस्त प्रश्न आएन।
0: राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी महाधिवेशनको कार्यतालिका पारित गरेको छ। पार्टी कार्यालय धुम्बा राईमा बसेको राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठकले आगामी मंगसिर 26, 27 र 28 गते काठमाडौँमा महाधिवेशन आयोजना गर्ने सहितको कार्यतालिका पारित गरेको अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिनुभएको छ। बैठकले निर्वाचन समितिले प्रस्तुत गरेको नियमावली र निर्देशिका समेत परिमार्जनसहित पारित गरेको छ। केन्द्रीय कार्य सम्पादन समितिबाट प्रस्तावहरूलाई भोलिबाट शुरू हुने केन्द्रीय समितिको बैठकमा प्रस्तुत गरिने लिङदेनले बताउनु भएको छ। अमेरिका र इरान बीचको युद्ध टुङ्ग्याउने प्रारम्भिक सहमतिमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गर्नुभएको छ। सहमति पत्रमा 14 बुदा छन्। दस्तावेजमा दुवै पक्षले आगामी 60 दिनभित्र अन्तिम सहमति हुने गरी थप वार्ता गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सहमति पत्रमा इरानका तर्फबाट राष्ट्रपति मसूद पेजेस्कियान र दुई पक्ष बीच मध्यस्थता गरेका पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले पनि हस्ताक्षर गर्नुभएको छ। दुई पक्ष बीच भएको सहमतिमा हर्मुज जलमार्ग फेरि खोल्ने र इरानको पुनर्निर्माणका लागि 300 अर्ब अमेरिकी डलर खर्च गर्ने योजना छ। अमेरिकाले इरान विरूद्ध सबै प्रकारका प्रतिबन्ध अन्त्य गर्ने विषय पनि समेटिएको छ। राष्ट्रिय सभाको विकास आर्थिक मामला तथा सुशासन समितिले चिया किसान तथा चिया बगानमा कार्यरत श्रमिकहरूको समस्या तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिएको छ। आज बसेको समितिको बैठकले निर्देशन दिएको हो। समिति सभापति कृष्ण प्रसाद पौडेलले चिया क्षेत्रमा देखिएका समस्यालाई तत्काल सम्बोधन गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। सभापति पौडेलले नगदे बाली उत्पादन गर्ने किसानले उचित मूल्य र सुनिश्चित बजार नपाएको भन्दै यी बालीहरूको व्यवस्थित बजार प्रणाली विकास गर्न आवश्यक कानूनी व्यवस्था गर्न समेत सरकार समक्ष आग्रह गर्नुभएको छ। विगत 4 दिन यता इलाम लगायत देशभरका चिया उद्योगीहरूले चिया निर्यातमा समस्या देखिएपछि आफ्नो उद्योग बन्द गरेका छन्।
4: BFBS, Gorkha Radio Home.

0: हजुर आदरणीय श्रोता पनि मिठो एउटा गीत सुन्दै हुनुहुन्थ्यो तपाईँले यतिखेर र यो गीतको साथसाथमा कार्यक्रम हाम्रो आजको यो दिवाकोसेलीको दोस्रो चरणको यात्रा सुरु भइसकेको छ र यतिखेर कार्यक्रममा तपाईँलाई आऊ भने म अगाडि लिएर जान चाहन्छु। यस्तै मेरा मेरा गीत सङ्गीत छँदैछ। यसको अलावा हाम्रो दाजु योगराज राई आउँदै हुनुहुन्छ र उहाँ चाहिँ आज बिजी गोल्फ टुर्नामेन्टमा हुनुहुन्छ र त्यहीँबाट केही जानकारी लिएर आउनु भएको छ। उहाँलाई म स्वागत गर्दै उहाँले चाहिँ के लिएर आउनुभएको छ हाम्रो लागि त्यो श्रोताहरूसम्म राख्ने तयारी गर्दैछु र अब उहाँलाई स्वागत गरिहाल्छु। त्योभन्दा अगाडि टाइम चेक गरिहालौँ। दिउँसोको 2 बजेर अहिले 12 मिनट गएको छ। सुन्दै हुनुहुन्छ दिवाकोसेली, यसको यो दोस्रो चरण। आउनुहोस् अब भने हामी लागिहाल्छौँ गल्फ कोर्सतर्फ। दाजु नमस्ते।
1: हजुर बहिनी नमस्कार। यहाँ चाहिँ म चाहिँ अब आज बेजिङ स्टोकको

0: यो उमा गल्फ कोर्समा आएको छु अहिले चाहिँ इनफ्याक्ट म चाहिँ यहाँ सापरको गल्फ हेर्दै थिएँ यहाँ उहाँहरू चाहिँ पटिङ गर्ने क्रममा हुनुहुन्छ अहिले चाहिँ अलिकति हल्ला हुन्छ होला भनेर यहाँ जो झाडीभित्र आएको छु म नि यहाँनिर
1: हल्ला भयो डिस्टर्ब हुन्छ अनि उहाँहरूको चाहिँ ध्यान भङ्ग भएर उहाँले जुन बल हान्नुपर्ने हो त्यो चाहिँ ठिक ठाउँमा जाँदैन भनेर हो कि के हो दाजु
0: जाँदैन भरे त ठुलो टोकाएको आइन्छ नि त्यहाँ उहाँले पटिङमा चाहिँ डिस्टर्ब भयो भने त्यसो त पिन ड्रप साइलेन्ट हुनुपर्छ गर्दा अस्ति मैले त्यहाँ दुई बजेपछि करिब पटिङ त त्यहाँ राखेँ बहिनीले फोन गर्नुभयो ठिकै छ र आज चाहिँ बिगडाउ गोर्खासको इन्टर युनिट यो अब गल्फ च्याम्पियनसिप हुँदैछ प्रत्येक वर्षै हुनुहुन्छ बिगडाउ गोर्खासको चाहिँ युनिट्सहरूले भाग लिनुहुन्छ र यसपटक चाहिँ जम्मा 18 टिमले चाहिँ भाग लिनुभएको छ र उहाँहरू मारामारी यहाँ गल्फ सुरु भइसकेको छ आज चाहिँ 12 बजेपछि मात्रै उहाँको फर्स्ट टी अफ भयो र उहाँहरू चाहिँ 3 जनाको ग्रुपमा उहाँहरू अहिले धमाधम गल्फ चाहिँ खेलिराख्नु भएको छ र मौसम पनि नट ब्याड र आज घाम पनि लागिरहेको चाहिँ अवस्था हो र प्लेइङ कन्डिसन राम्रै मैले देखिरहेको छु र एकजना हाम्रो गल्फर सापहरू यहाँ चाहिँ हानिसकेर उहाँहरू फेरि अर्को ग्रिनतिर जाने क्रममा हुनुहुन्छ यहाँ केही भाइहरूसँग पनि कुराकानी गरिहालौँ उहाँहरू भर्खरै यहाँ चाहिँ हुनुहुन्छ ल भाइ नमस्कार है हजुर
2: नमस्कार भाइ
0: हजुर भाइको पुरा नाम अनि कुन युनिटबाट खेल्दै हुनुहुन्छ
2: मेरो नाम चाहिँ साजन विकास गुरुङ म चाहिँ क्युजीबाट हो तर अहिले चाहिँ जिडब्ल्युएमबाट रिप्रेजेन्ट गर्छु
0: अब तपाईँ दुईवटा भ्याउनु भएन
2: हजुर यो होल थ्री
0: हजुर कस्तो भने जस्तै जाँदैछ आज
2: सोफा सोको छ अहिलेसम्म टु पार्ट स्टार्ट विथ लुक्स लाइक आई हैव गॉट अ बॉडी पार्ट
0: ए राइट ओके अब अझै नै 18 होलमा अब अझै बाँकी छ होइन
2: हजुर हजुर
0: आजको प्लेइङ कन्डिसन कस्तो छ मौसम
2: मौसम अलिकति थोरै ह्युमिड छ बट आई थिङ्क टु बी अनेस्ट दिस इज द परफेक्ट कन्डिसन फर गल्फ
0: ए यहाँ पहिला खेल्नु भएको थियो
2: हजुर फिल्स लाइक एकचोटि खेले जस्तो लाग्छ तर आई कान्ट रिमेम्बर
0: कस्तो रहेछ यहाँको फेयरवेजहरू यहाँको चाहिँ अब डिफिकल्टिजहरू के छ नि
2: आई थिङ्क मेरो विचारमा सबैभन्दा इम्पोर्टेन्ट चाहिँ आज बल इन प्ले फेयरवेमा बल राख्ने चाहिँ इम्पोर्टेन्ट छ लेफ्ट साइड रफ चाहिँ अलिकति अनप्लेएबल नै छ
0: ए
2: कन्डिसनको कुरा गर्ने हो भने आई थिङ्क आउट साइड दिस इज इन प्रिस्टिन कन्डिसन
0: ए ल त तपाईँले के रिजल्ट अपेक्षा गर्नुभएको छ भनेर थाहा भइहाल्छ गुड लक है त
2: थ्याङ्क यू भाइ
0: हजुर थ्याङ्क यू हजुर बहिनी उहाँ चाहिँ अब यहाँबाट फेरि अर्को होलतिर जाँदै हुनुहुन्छ गर्दा उहाँहरू स्टिल उहाँहरूको चाहिँ यो सकेको छैन भरे अब 7 बजी 7:30 बजी चाहिँ मात्रै डिस्पर्स हुन्छ र भनेर भन्दै हुनुहुन्थ्यो भर्खर 2 होल सकेर उहाँहरू अर्को होलको लागि जाँदै हुनुहुन्छ र मौसम नट ब्याड अलिअलि हावा जेन्टल ब्रिज यहाँ चाहिँ छ तर गल्फर साहबहरूको भनाइअनुसार चाहिँ यहाँ पर्फेक्ट वेदर नै भन्नुभएको छ आजको लागि र म पनि पुरै होलतिर त गएको छैन तर यसो हेर्दा गल्फ कोर्सहरू एकदमै राम्रो चाहिँ यहाँ देखिरहेको छु र अहिले हाम्रो चाहिँ शिव साहबको टोली उहाँहरू चाहिँ यता आउँदै हुनुहुन्छ र उहाँले चाहिँ हाम्रो यता एचकेबिजीको रिप्रेजेन्ट गरेर उहाँहरू अहिले आउँदै हुनुहुन्छ र गर्दा चाहिँ लास्ट इयरको चाहिँ विनर 247 कर्खा सिग्नल स्क्वाडन हुँदो रहेछ र हाम्रो चाहिँ क्याप्टेन राजीव साहब हुनुहुन्छ उहाँसँग मैले छोटो कुराकानी गरेको थिएँ र शिव साहब मलाई 1 मिनट टाइम दिनु पर्यो कतिको बिजी हुनुहुन्छ हजुर हुँदा उहाँ फोन पनि हुनुहुँदो रहेछ होइन र तपाईँको कस्तो हुँदैछ आज हामी बिएसको लाइभमा छौँ छोटो भनिदिनुहोस् न
3: अहिले बल्ल वल्लभर थ्रीमा आइपुगेछ स्टार्टिङ ठिकै छ स्टिल लङ वे टु गो
0: अहिलेसम्म के के पट गऱ्यो
3: ए यहाँ बोगी भयो
0: ए
3: अनि डबल बोगी भयो फर्स्ट होलमा स्टार्टिङ विथ डबल बोगी अनि घट्दैछ
0: त्यस पछाडि हुँदै जान्छ कस्तो रहेछ आजको आजको यहाँको ग्राउन्ड
3: एकदम राम्रो लाग्यो मलाई चाहिँ म त फर्स्ट टाइम आएको वेदर पनि राम्रो छ अनि कन्डिसन यतिको राम्रो हो धेरै पछि निकै गल्फ कोर्समा निस्केको यो ठाउँमा त म फर्स्ट टाइम आएको
0: यो ग्रिन एकदमै फास्ट छ भन्दै हुनुहुन्छ हिसाबले हो
3: हो एकदम सही हो ग्रिन चाहिँ निकै फास्ट नै लाग्यो अरू ठाउँ 2-3 हप्ता अगाडि खेलेको थियौँ त्योभन्दा निकै फास्ट रहेछ ड्राई पनि छ त्यसले गर्दाखेरि च्यालेन्जिङ छ
0: ल तपाईँ बिजी हुनुहुन्थ्यो है कन्सन्ट्रेट गर्नु हजुर र हाम्रो चाहिँ भूपेन साहब पनि हुनुहुन्छ उहाँ चाहिँ केजिएबाट भाग लिनु भएको ल साहब नमस्कार है
4: नमस्कार
0: हजुर कस्तो जाँदैछ
4: एकदमै फेन्टास्टिक के अरे माहौल चाहिँ गेम चाहिँ डिजास्टर
0: तर तर अर्ली डेज हो नि त अर्ली 2 होल मात्रै छ
4: हजुर हजुर एकदम ठिक
0: भने अहिलेसम्म सन्तुष्ट हुनुहुन्छ कि अझै भएको छैन
4: होइन गेममा त सन्तुष्ट छु गर्दा तर त्यो क्लब पछाडि बस्ने मान्छे चाहिँ
0: सबैको सम्भावना कस्तो छ राम्रो खेल्नु पऱ्यो है कमिटमेन्टले गर्दा यहाँ चाहिँ आउनु भएको छैन होला. अघि हाम्रो मेजर नरेन्द्र कुमार साहबले चाहिँ यो गल्फको साथसाथै अब यो चाहिँ ब्रिगेड विकको चाहिँ माहौल सुरु भयो, ब्रिगेड विक सुरु भएको आभास भयो, त्यसरी नेपाल कपको भन्दै हुनुहुन्थ्यो र उहाँसँग मैले छोटो कुराकानी गरेको छु. पछि तपाईँहरूले यसरी रेकर्डेड भर्सनमा सुन्न चाहिँ सक्नुहुनेछ. गर्दा म त गल्फर नभए पनि यहाँ गल्फ कोर्समा आउँदा चाहिँ एक किसिमको चाहिँ प्रेरणा मिलेको हो कि जस्तो पनि लाग्दैछ. म पनि सुरु पो गर्नुपर्छ कि भनेर यो गल्फ कोर्समा आउँदा एक किसिमको यो अलिकति जेन्टल ब्रिज अनि यहाँको चाहिँ अलिकति ओरा उकालो टाइपको अलिकति स्लोप टाइपको रहेछ यहाँको यो म अगाडि बोलिरहेकोमा चाहिँ अरू ठाउँमा कस्तो छ अलिक डाँडा डाँडामा जस्तो लाग्छ. गर्दा यो अलिकति इन्सपायर हुन चाहिँ सफल भएको छ. तर अब गल्फ कोर्स चाहिँ यहाँ थुप्रै भाइहरू साहबहरूले चाहिँ कहिलेबाट सुरु गर्नुहुन्छ, तपाईँले सुरु गर्नु भएको छैन दाई भनेर चोटिराख्नु भएको छ.
1: अब यो एकदमै लङ टाइम भइसक्यो तपाईँको ड्यू भएको है. तपाईँ एकजनाले मात्र होइन, कतिजनाले अब इभन यहीँ बिएबिस भित्रै तपाईँलाई प्रेसर आएको नै हो गल्फ सुरु गर्नु पर्यो भनेर. एकदम तपाईँलाई फेरि हिँड्न मन पराउनु हुने मान्छे होइन, त्यो कारणले गर्दाखेरि फेरि तपाईँ एकदम पेसेन्ट मान्छे, ध्यान फोकस तपाईँको एकदमै राम्रो छ कुनै पनि कुरामा. गर्दाखेरि आई थिङ्क गल्फ वुड सुट यु के दाजु एज एज अ स्पोर्ट भनौँ न.
0: यसो गर्नु पर्ला, अब यसो गर्नु पर्ला. अब हामी अब तपाईँहरू सबै एक दिन जीवनै काटेर सुरु गर्नु पर्ला जस्तो. गल्फ चाहिँ मलाई मात्रै होइन, हामी सबैलाई लागु छ नि त होइन. हुन त तपाईँ धेरै यङ हो, अब हाम्रो एजमा आउनु अझै बाँकी नै छ. तपाईँले लट टु डु होइन. गर्दा यो आज आउँदा चाहिँ साँच्चै भने सुरु पो गर्नुपर्छ कि भन्ने खालको चाहिँ अब जस त्यस्तो फिल पनि भइरहेको छ. अब त्यो गल्फमा जाँदा अब 5-6 घन्टा त निकै टाइम लाग्छ होला मिनिमम पनि होइन. त्यसपछि गल्फ मात्रै खेलेर भएन, मिङ्गल गर्नु पर्यो. त्यसपछि गर्दा अलिकति टाइम चाहिँ कन्स्ट्रेन्ट छ. गर्दा हेरौँ फ्युचरमा के हुन्छ.
1: ल दाजु, अब खुसीको कुरा. अब आज तपाईँ त्यहाँ गएर इन्सपायर हुनुभएको रहेछ. आई थिङ्क आजको यो ट्रिप तपाईँको होइन एकदमै त्यस अर्थमा पनि डबल फलदायी रह्यो जस्तो लाग्छ मलाई. कसैले पनि तपाईँलाई चाहिँ कन्भिन्स गराउन नसकेको कुरा आजको यो बिजी गल्फ च्याम्पियनसिपले तपाईँलाई कन्भिन्स गराउन सुरु गरे जस्तो लाग्यो. गुड न्युज भन्दै दाजु थ्याङ्क यू भेरी मच तपाईँलाई र रेस्ट अफ द डे.
0: हुन्छ, अब यो गल्फको साथसाथै अब एउटा गुड अप्सन अवसर पनि हो हाम्रो कहिले नभेटेका साथीहरू भाइहरूसँग भेट्ने मौका. अब अरू बेला चाहिँ भेटघाट हुँदैन, यस्तै बेला नै हो. र जस अब हाम्रो गोर्खा हिलको भाइको पनि अब गोर्खा हिलको कप पनि अब इचिङ हिलमा यो स्याटरडे हुँदैछ, त्यहाँ पनि आउनुपर्छ है भाइ भन्दै हुनुहुन्थ्यो हिजो. गर्दा जस अब गल्फ चाहिँ एभ्री डे नै होला जस्तो भयो, तर सुरु गर्ने चाहिँ कहिले हो त्यति मात्रै फरक पर्यो.
1: सही कुरा दाजु. हुन्छ दाजु, अब रेस्ट अफ द डे तपाईँको त्यहाँनिर अब तपाईँ पनि इन्जोय गर्नुहोस्. अब त्यहाँ हिँडेर भए पनि त्यहाँको दृश्य अवलोकन गरेर अनि अलिअलि पोइन्टर्स पनि लिँदै गर्नु. अब सुरु गर्ने हो भने अलिक हेर्दै गर्नुहोस् है त्यहाँ त्यहाँको टेक्निक त. ब्रिगेड अफ गोर्खाज गल्फ च्याम्पियनसिप जो बेजिङ स्टोकको गल्फ कोर्समा हुँदैछ त्यस विषयवस्तुमा जानकारी सहित दाजु आउनुभएको थियो. र अब भने हामी फेरि पनि एउटा म्युजिकल ब्रेकमा लाग्छौँ. एउटा मिठो गीत सुनाउनु पर्यो तपाईँले लिएर जाँदैछु यतिखेर.

0: कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो, केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनु भयो, अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि।
1: यो BFBS गोर्खा रेडियो हो।

हजुर, त्यो पेस्ट तपाईँ जगदीश समाल र रजिना रिमालले गाउनु भएको गीत सुन्दै हुनुहुन्थ्यो। यतिखेर यो मिठो गीतको साथसाथमा कार्यक्रम अगाडि बढिसकेको छ र यो बेलामा म शेरे सेनवार तपाईँको सेवामा छु। विभिन्न मिठा मिठा गीत सङ्गीतहरूको साथमा तपाईँको यो समयलाई एकदमै मनोरम बनाउने कोसिस गर्दछु। पक्कै पनि तपाईँहरू सबैले इन्जोय गरिराख्नु भएको छ होला भन्ने मैले आशा गरेको छु। र यो म्युजिकल ब्रेकभन्दा अगाडि हामीले सुन्यौँ ब्रिग अफ कर्खासको गल्फ च्याम्पियनसिप जुन हुँदैछ बेजिङ स्टोकमा, त्यसको विषयमा जानकारी पनि तपाईँले लिइसक्नु भएको छ होइन त। र अब चाहिँ यति भन्दै अगाडि बढ्न चाहन्छु, यस्तै मिठा मिठा गीत सङ्गीतहरू त छँदैनछन्, तपाईँको लागि राख्दै जानेछु। बिच बिचमा एक दुईवटा जानकारीहरू पनि तपाईँहरूसँग सेयर गरौँ कि भन्ने मेरो तयारी रहेको छ। अहिलेको लागि चाहिँ द भोइस अफ नेपाल युके टुर 2026 को बारेमा जानकारी छ मेरो हातमा। 19 जुन भोलि र 20 जुन पर्सि दुई दिनको कार्यक्रमको कुरा गरौँ, अनि 21 जुनको पनि रहेछ यो विकेन्डको भनौँ न, भोलिदेखि 3 दिनसम्म लगातार द भोइस अफ नेपाल युके टुर अन्तर्गतको कार्यक्रमहरू हुँदैछ। त सबैभन्दा पहिला 19 जुन भोलि हुँदैछ रेडिङमा, 20 जुन हुँदैछ शनिबारको दिनमा हिमालयन ओएसएस टिडवर्थमा, र 21 जुन सन्डेको दिनमा चाहिँ द पिग पब हेस्टिङमा हुन गइरहेको छ यो कार्यक्रम। यसै गरिकन 26, 27 र 28 जुनमा पनि रहेछ फ्राइडे स्याटरडे सन्डे येट अगेन नेक्स्ट विकमा, र त्यसपछि 3 जुलाई 4 जुलाईमा छ, अनि 7 जुलाई 10 जुलाई 11 जुलाई र 12 जुलाईसम्मको कार्यक्रमहरू तय भएका रहेछन् विभिन्न ठाउँमा। र एज एन्ड वेन यो समय नजिक आउँदै गर्दाखेरि तपाईँहरूको लागि यो जानकारी हामी राख्दै नै जानेछौँ। द भोइस अफ नेपाल टुर युके टुर 2026 को यो जानकारी मैले तपाईँसँग सेयर गरेँ। सो अब अगाडि बढ्न चाहन्छु, 20 जुनको कार्यक्रमको कुरा गर्नुपर्दा स्याङ्जा समाज युकेको वार्षिक भेटघाट तथा सम बिबिक्यू पार्टीको कुरा हुँदैछ। हुने स्थान द ग्रेन्ज कम्युनिटी जुनियर स्कुल रेनवे फार्मब्र, यसको पोस्ट कोड GU148TA रहेको छ। 20 जुनको दिनमा दिउँसोको 12 देखि रातिको 9 बजेसम्म यो कार्यक्रम हुँदैछ। अब आउने शनिबारको यो कार्यक्रम मैले तपाईँसँग सेयर गरेँ। र यो चाहिँ कार्यक्रमको कुरा गरिरहँदाखेरि अन्य थुप्रै कार्यक्रमहरू पनि मेरो हातमा छ र तिनको विषयमा पनि म तपाईँहरूसँग अब जानकारी सेयर गर्दै अगाडि बढ्ने तयारीमा छु। तर अहिले नैको लागि पनि यही दुईवटा जानकारीको साथसाथमा अगाडि तपाईँलाई फेरि पनि एउटा मिठो गीतद्वारा मनोरम एउटा आनन्द दिलाउने मेरो प्रयास छ। मेमिसा खरे र मौसम गुरुङले गाउनुभएको गीत रहेछ मेरो प्लेलिस्टमा, यतिखेर यसतर्फ तपाईँलाई उन्मुख गराउँछु है त।

0: गोर्खा रेडियो
1: बच्चाहरुको खेल्ने ठाउँ पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरुले ओगटिएको तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन् त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस् धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।

पानी मिठो मेरो हजुर इलाम बजारको इलाम बजारको मिठो पानी कसले खानु भएको छ कुन्नी? मैले त खाने मौका पाएको छुइनँ. पहिला सानो हुँदाखेरि मान्छे एकदमै यङ बेलामा एकपल्ट गएको त मलाई याद छ, तर त्यति बेलाको पानी अब मिठो थियो कि थिएन अहिलेसम्म याद हुने कुरै भएन, त्यसो बिर्सिसकेको अवस्था हो. एनिवे इलाम बजारको पानी पक्कै पनि मिठो हुन्छ भन्ने, एक दिन गएर एकपटक गएर चाहिँ इलाम बजारको पानी ट्राई गर्नै पर्ला जस्तो लागिरहेको छ मलाई, होइन? र अब भने अगाडि हामी बढौँ प्रिय श्रोता, पनि समयको कुरा गर्न चाहन्छु. हाम्रो स्टुडियो घडी अनुसार समय दिउँसोको 2 बजेर अहिले 51 मिनट गएको छ, र अब 3 बजेको समाचारको बेला पनि भएको छ. 3 बजेको समाचार पश्चात कार्यक्रममा मिठा मिठा गीत सङ्गीतको अलावा चाहिँ म तपाईँको लागि हाम्रो दिदी आशा पुनले गोर्खा आर्क लेडिज ट्रेल वक टिमसँग गर्नुभएको कुराकानी पनि सुनाउनेछु, सुन्दै गर्नुहोला. अहिलेको लागि फेरि पनि केही हाम्रो कार्यक्रमहरूको बारेमा जानकारी गराउनु पर्दा, प्रकाश दूत राजु एकदमै चर्चित फोक सिङ्गर एन्ड सङ राइटर हुनुहुन्छ, उहाँको कार्यक्रम रहेको छ 20 जुन यानि कि पर्सिको दिनमा, यो चाहिँ बेलुकाको 6 देखि रातिको 11:30 बजेसम्म हुँदैछ एम्पायर हल ओल्ड सर्टमा. र यो कार्यक्रमको लागि तपाईँ जान चाहनुहुन्छ भने उक्त दिन तपाईँले जानुपर्ने हुन्छ. एन्ट्री फी इन्क्लुडिङ फुड £25 ओन्ली भनेर भनिएको छ. अनि यसै गरी कारण म्याग्दी प्रवासी सङ्घ मोना युकेको प्रस्तुतिमा भलिबल टुर्नामेन्ट हुन गइरहेको छ. यो भलिबल टुर्नामेन्ट चाहिँ हुँदैछ अब यही आउने 20 जुनको दिनमा, यानि कि पर्सि शनिबारको दिनमा. हुने स्थान रसमुर सेन्स एफसी GU 11 QB, यसको पोस्ट कोड रहेको छ. यसै गरी हेल्थ एन्ड वेलबिङ डे 20 जुनको दिनमा सम्पन्न हुँदैछ आशवर्डमा, र यो चाहिँ हुँदैछ जुली रोज स्टेडियममा, जसको पोस्ट कोड छ TN249QX. यसमा चाहिँ तपाईँहरू 5K रन गर्न सक्नुहुन्छ, 10K रन गर्न सक्नुहुन्छ, 5K वक गर्न सक्नुहुन्छ. 5K वक र 3K वक अनि 10K रन रहेको छ. अझै पनि तपाईँहरू गएर चाहिँ नि यसमा भाग लिन चाहनुहुन्छ भने, स्पेसली 10K रनमा भाग लिन चाहनुहुन्छ भने, तपाईँले एनडिए युकेको वेबसाइटमा गएर अथवा सगरमाथा गोर्खा नेपाली कम्युनिटीको वेबसाइटमा गएर तपाईँले रेजिस्टर गर्न सक्नुहुन्छ, र आफ्नो चाहिँ 10K रनको लागि चाहिँ आफ्नो नाम लेखाउन सक्नुहुन्छ. र एकदमै हेल्थ एन्ड वेलबिङमा नै फोकस्ड रहेको यो कार्यक्रम रहेको छ सगरमाथा गोर्खा नेपाली कम्युनिटी र नेपाली डक्टर एसोसिएसनको सहकार्यमा यो हुँदैछ. बिहानको 9 बजेबाट सुरु हुन्छ स्याङ्जावासीको भेटघाट कार्यक्रम. शनिबार 20 जुनको दिनमा रहेको छ. दिउँसोको 12 बजेबाट रातिको 2100 यानि कि 9 बजेसम्म द ग्रेट कम्युनिटी जुनियर स्कुल फानब्रोमा हुन गइरहेको छ यो कार्यक्रम. भने म अगाडि 20 जुनको अर्को कार्यक्रममा कुरा गर्न चाहन्छु. किरात रा साम्पाङ राई जुम्लेख युकेको साकेवासिली मार्ने अथवा साकेवा समर्पण र वार्षिक भेला हुने भएको छ ग्याम्बल लेन रिप्लेमा. यसको लागि समय बिहानको 11 बजेबाट रातिको 8 बजेसम्म हुँदैछ शनिबारको दिनमा, र यो कार्यक्रममा गएर तपाईँले इन्जोय गर्न सक्नुहुन्छ प्रिय श्रोतावृन्द. र 20 जुनको कार्यक्रमहरूको कुरा गर्दाखेरि यतिमै सीमित गर्न चाहे अहिलेको लागि कार्यक्रमहरूको बारेमा जानकारी, र यहाँहरूलाई एउटा मिठो गीत सुनाउन चाहे हेमन्त शर्मा र अमृता लिम्बूको आवाजमा. 3 बजेको समाचार पश्चात कार्यक्रमको अर्को चरणमा म फेरि पनि आउनेछु, अनि त्यति बेला फेरि बाँकी रहेका यी जानकारीहरू जे जति छन् तपाईँसँग फेरि पनि म सेयर गर्दै अगाडि बढ्नेछु. यसर्थमा अहिले अब यो एउटा गीततर्फ लागिहालौँ है त.

0: प्रतिनिधि सभाको बैठकमा आज पनि विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री वालेन्द्र शाहले जेठ 17 गतिको बैठकमा दिएको अभिव्यक्तिको विरोध जनाएका छन्। संसद बैठक शुरू हुने बित्तिकै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुख डोल प्रसाद अर्यालले बोल्ने समय दिनुभएको थियो। कांग्रेस सांसद नरेन्द्र कुमार केडुङ,
1: सीमा मिचिएको विषय वस्तुको प्रमाण अर्थात् यस हाम्रो सदनमा रेकर्ड भएको विषयलाई चाहिँ हटाउनको निम्ति सम्मान्य सभामुखज्यूको ध्यानाकर्षण होस् भन्ने निवेदन गर्न चाहन्छु। गृहमन्त्री सम्बन्धी छानबिन आयोगले कस्तो प्रतिवेदन तयारी गर्यो र गृहमन्त्रीज्यूलाई कसरी सफाई मिल्यो भन्ने विषयको जानकारी प्राप्त गर्ने अधिकार हामीलाई छ र सर्वसाधारण नागरिक सर्वोच्च को सिद्धान्तलाई हामीले अङ्गीकार गरेका छौँ। यसर्थ सम्पूर्ण नागरिकहरूले यस विषयमा सोधिरहेका छन्। सम्मान्य सभामुख महोदय, मानव अधिकार आयोगले तयारी गरेको छिटो भन्दा छिटो सार्वजनिक गर्ने र त्यसलाई कार्यान्वयन गर्नतर्फ सरकारको ध्यान आकर्षण गराउन चाहन्छु।
0: एमालेका सांसद लक्ष्मी प्रसाद पोखरेलले सरकारलाई सनक चढेको भन्दै टिप्पणी गर्नुभएको छ।
2: प्रधानमन्त्रीको बोलीले राष्ट्रघात भयो सभामुख महोदय, त्यस कारणले प्रधानमन्त्री संसदमा आएर यस विषयमा स्पष्ट हुनुपर्छ। प्रधानमन्त्रीको जेठ 17 गतेको अभिव्यक्ति, अर्थमन्त्रीको धम्कीपूर्ण संसदमा बोलेको भाषा, पूर्वाधार मन्त्रीको ठेकेदारको खुट्टा नै भाँच्ने धम्की, यी सबै कुराहरूले सरकार कता जाँदैछ सभामुख महोदय, सरकारको यात्रा कुन दिशामा हो, यो सरकारको यो सनकको आधारमा सरकार अगाडि बढ्यो भने निश्चित रूपमा पनि यो कुनै राम्रो ठाउँमा पुग्दैन, देश निर्माणको बाटोमा पुग्दै पुग्दैन, यो दुर्घटनाको बाटोमा जान्छ।
0: नेकपाका रमेश कुमार मल्लले प्रधानमन्त्रीले सीमाबारे दिएको अभिव्यक्तिको स्पष्टीकरण दिन माग गर्दै हिजो अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा बोलाएको विषयमा सरकारसँग जवाफ माग्नु भएको छ।
3: हिजोको मात्रै सन्दर्भ भन्दा प्रधानमन्त्री कार्यालय त्यो प्रधानमन्त्री देशको कार्यकारी प्रमुखको कार्यालय हो, त्यो कोही मान्छेलाई बोलाएर बयान लिने ठाउँ होइन सभामुख महोदय। म गम्भीरतापूर्वक ध्यान आकर्षण गर्न चाहन्छु, सरकारको संवैधानिक आयोगका पदाधिकारीहरूलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर जबरजस्ती कोही मान्छेहरूमाथि थुनछेकका निम्ति र कारवाहीका निम्ति भनेर उहाँहरूले सत्ताको दुरुपयोग गरिराख्नु भएको यदि छ भने यो गम्भीर विषय हो। जो विषय बाहिर आएको छ यसलाई छानबिन गरियोस् र सत्य तथ्य पत्ता लगाई दोषीमाथि कारवाही गरियोस्।
0: पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले आफ्नो विवादित अभिव्यक्तिबारे संसदमा जवाफ दिनुभएको छ। मन्त्री सुनिल लम्सालले नागढुङ्गा मोगलिन सड़क आयोजनाको अनुगमनमा पुग्दा ठेकेदारले काम नगरी खुट्टा भाँचिदिनु भन्नुभएको थियो। त्यसपछि यो विषयमा संसददेखि सदनसम्मै आलोचना भएको थियो। आज संसद बैठकमा मन्त्रालयगत विषयमा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री लम्सालले जवाफ दिनुभएको हो।
4: ठेकेदार सरकारको भन्ने कुरा गर्नुभयो, मैले इन्टेन्सन त्यो होइन, इन्टेन्सन काम गरोस् भन्ने हो, नितान्त काम गरोस् भन्ने हो, काम गरेनन् उहाँहरूले, काम गर्नु भएन हामीले रद्द गर्नु पऱ्यो नि टेन्डर, रद्द भयो भने त उहाँहरूको त 3-7 पुस्ते सकिन्छ, किनभने ब्याङ्क ग्यारेन्टी थुच्छ, ब्याङ्क ग्यारेन्टी फोर्स लोन हुन्छ, त्यो जसरी नै भुक्तानी गर्नुपर्छ, फेरि बाँकी कामको लागि असर उत्पल गर्छ, फेरि उनीहरूको भएको सम्पत्ति भनेको उहाँहरूले ब्याङ्क ग्यारेन्टी रिलेसनको अथवा बिजनेसको आधारमा नि लिएको हुनसक्छ, धितो नहुनसक्छ, त्यो केसमा ब्याङ्कलाई गाह्रो पर्छ। एउटा हाम्रोलाई काम गर्ने एउटा कम्पनी त कम भयो नि त, हामीलाई कसैलाई पनि त्यो एकचोटि जस्तो 5 करोडको प्रोजेक्ट कसैले गरिरहेछ भने उसको त्यो मिड क्लास कन्ट्र्याक्टर अथवा थोरै सानो कन्ट्र्याक्टरहरू हो उनीहरू चाहिँ, उहाँहरूले 5 करोडको प्रोजेक्ट रद्द भयो भने त सरकारले त असुल उपर गर्छन्, सबै जफत गर्छन् नि त, अब त्यो कारणले गर्दा उहाँहरूलाई फेरि उठ्न अजिलो होला भन्ने हुन्छ। त्यही भएर त्यो कुरा बुझेको भएर हामीले अब त्यो उहाँहरूलाई चाहिँ बढीभन्दा बढी दबाब दिएर भए पनि काम गराउनु खोजेको, त्यति उद्देश्य त्यही हो। उद्देश्य भनेको चाहिँ कसैलाई गाली गर्न मनै छैन नि, काम गर्दै सुरु खुटुखुटु काम गरिदिनु भयो भने त हामी चुपचाप लगाएर बस्छौँ नि, खुसी हुन्छौँ।
0: यसअघि एमालेका सांसद ऐन महरले मन्त्री लम्सालको विवादित अभिव्यक्तिबारे संसदमा प्रश्न उठाउनु भएको थियो।
5: माननीय मन्त्रीज्यूले चाहिँ ठेकदारलाई खुट्टा भाँच्नु भन्ने आदेश दिनुभएको थियो, त्यो कानुन बमोजिम ठेकै थिएन, कुन दाहिने खुट्टा भाँच्नु पर्ने हो कि देब्रे खुट्टा भाँच्नु पर्ने, त्यो पनि अलिकति प्रश्न आएन। त्यो माननीय मन्त्रीको हैसियतबाट दिन मिल्ने खालको आदेश हो कि होइन मन्त्री भएर, यो बारेमा पनि अलिक प्रशस्त प्रश्न आएन।
0: पासपोर्ट छपाईमा भएको अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन परराष्ट्र मन्त्री आरजू राणा देउपालाई बयानका लागि बोलाएको छ। आयोगले दुई दिन अघि मंगलबार बुढा नीलकण्ठको देउवा निवासमा बयानका लागि म्याद तामेलेको सूचना टाँसेको हो। सूचना टाँसेको मितिले बाटोको म्याद बाहेक तीन दिनभित्र आयोगको टंगालको कार्यालयमा बयान दिन उपस्थित हुन भनिएको छ। उपस्थित नभए कानून बमोजिम कार्यवाही अघि बढ़ने पनि सूचनामा भनिएको छ। राजधानी छपाई प्रकरणमा अख्तियारले हालै राजधानी विभागका महानिर्देशक तेथराज अर्यालसहित केही कर्मचारीलाई पक्राउ गरिसकेको छ। ठेकेदार कम्पनीका प्रतिनिधिलाई पनि बयानका लागि बोलाइएको छ। गत फागुन 13 गते उपचारका लागि देउबा दम्पत्ति सिंगापुर गएका थिए, हाल हङकङमा भएको बताइएको छ। सुस्त आर्थिक गतिविधि, घट्दो लगानी, रोजगारी सृजनाको चुनौती र राजस्व संकलनमा देखिएका दबावका बीच सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ। यस्तो अवस्थामा प्रस्तुत बजेटले देशको अर्थतन्त्रलाई चलायमान बनाउन कत्तिको भूमिका खेल्न सक्छ भनेर हामीले अर्थविद डाक्टर गोविन्द राज पोखरेललाई सोधेका छौं।
6: यो बजेटले लगानी हुन नसकेको माहौल भनेर अब विषय यो निधि क्षेत्रलाई अलिकति प्रोत्साहन गर्न विभिन्न किसिमका करहरू अन्त शुल्कहरू हटाएको भनेर चाहिँ घोषणा गरेको छ र यसले चाहिँ निधि क्षेत्रको सहयोग गर्नलाई थुप्रै कानूनहरू खारेज गर्ने प्रक्रिया छोटो गर्ने कुराहरू घोषणा गरेको छ। यसले चाहिँ अलिकति निजी क्षेत्रलाई करका दरहरू घटेपछि आफ्नो उत्पादन लागत घटाउन अथवा प्रतिस्पर्धीपन्न चाहिँ सहयोग गर्न सक्छ। दोस्रो पाटो भनेको अलिकति आमदानी भएका मध्यम वर्गहरूले उहाँहरूको कमाईमा कर तिर्नु पर्थ्यो 39% घटाएर 29%, 10 लाखसम्मको सिलिङ राखेपछि यो मध्यम वर्ग अथवा पैसा कमाउने वर्ग जुन अलिअलि उच्च मध्यम वर्गले कमाउँछ नेपालमा, किनभने त्यही 3-4 लाख मात्रै छन् 10 लाखभन्दा बढी कमाउने, तिनीहरूलाई कर छुट दियो भने बचत रकमबाट खपत गर्लान् अथवा लगानी गर्लान् त बचत होला भन्ने सरकारले हेरेको छ। तर अर्कोतिर गएर सरकारले चाहिँ भुइँ मान्छेहरू जस्तै किसानहरूलाई साना अब 60% रोजगारी दिने, कृषिमा 2 करोडभन्दा बढी लगानी गर्नेलाई मात्रै अनुदान दिने, अरू किसानहरूलाई त्यसको सहयोग गर्ने सङ्घीय सरकारले नीति ल्याएन, किनभने त्यसले नल्याउनु भनेको तिनीहरूलाई त्यति राहत हुने जस्तो देखिएन।

0: साना कुखुरा पाल्नेदेखि धेरै साना घरेलु उद्योगहरू गरेर रोजगारी औपचारिक रूपमा अनौपचारिक रूपमा रोजगारी स्वरोजगार हुने मान्छेहरूले विद्युतीय ऊर्जा खपत गर्छन्। विद्युतीय ऊर्जा तपाईँले बढी खपत गरेर कर तिर्नुभयो त्यहाँ पनि तपाईँको उत्पादन लागत बढ्नु। अब आफ्नै दस नङ्ग्रा च्याएर काम गर्ने भूमि मान्छेहरूलाई पनि बजेटले
1: सरकारले त यो बजेट चाहिँ मध्यम वर्गीय लक्षित छ भनेर दावी नै गरेका छन् त।
0: हो होइन, मध्यम वर्ग उहाँहरूको त्यही 10 लाख कमाउने, तर 10 लाख एउटा अहिलेको तलबको स्केलमा नेपालमा युनिभर्सिटीको प्राध्यापकले पनि वर्षमा 10 लाख कमाउँदैन। त्यो मध्यम वर्ग उहाँहरूले भनेको चाहिँ त्यही 3-4 लाख मात्रै जान्छन्।
2: भिजिट भिसाका नाममा खाडी मुलुक जान लागेका 27 महिला त्रिभुवन राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएका छन्। हिजो राति फ्लाइ दुबईको फरक फरक उडान हुँदै ओमनको राजधानी मस्कोतर्फ जान लागेका 12 र 15 जनाको समूह गरी 27 जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टोलीले नियन्त्रणमा लिएको हो। 22 देखि 29 वर्ष उमेरसम्मका ती महिला भिजिट भिसामा विदेश जान लागेको शंका भएपछि प्रहरीले नियन्त्रणमा लिएको हो। उनीहरूसँग ओमनको भिजा टिकट र होटल डकुमेन्ट देखिए पनि सोही पासपोर्टमा कुवेतको भिजा पनि भेटेपछि शंकाका आधारमा विमानस्थल अध्यागमनले निगरानी गरेको थियो। अध्यागमनले शंका गरेपछि प्रहरीले अनुसन्धान गरेको हो। त्यसक्रममा महिलाका निम्ति वैदेशिक रोजगारी प्रतिबन्धित मुलुक कुवेतको भिजा देखिँदा उनीहरू अवैध रूपमा त्यसतर्फ जान लागेको निष्कर्ष प्रहरीले निकालेको हो। उनीहरू फ्लाइ दुबईको उडानबाट ओमनको राजधानी मस्कट हुँदै त्यहाँबाट कुवेत जाने रूट तय भएको थियो। नियन्त्रणमा लिएका महिलालाई विदेश पठाउने गिरोहको खोजी भइरहेको प्रहरीले जनाएको छ। अब खबर फटाफट।
3: मानव वन्यजन्तु द्वन्द न्यूनीकरणका लागि बजेटमा 41 करोड 11 लाख विनियोजन, प्रभावित समुदायलाई सघाउन विशेष कार्यक्रम। यासा गुम्बा र हिमाली जडीबुटी प्रवर्धनमा सरकारी पहल, व्यवस्थित संकलन, सुरक्षा बीमा प्रशोधन केन्द्र स्थापना, मूल्यको सुनिश्चित र बजार पहुँच विस्तारमा सरकार केन्द्रित। कञ्चनपुरको खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढ्यो। महेन्द्रनगरमा एथलेटिक्स ट्र्याकदेखि क्रिकेट मैदानसम्म निर्माण।
2: नमस्कार।

तिमी नहुँदा मेरो छेउमा बडो मिठो गीत अहिले सुन्दै हुनुहुन्थ्यो प्रिय श्रोता वृन्द तपाईँले. र यो मिठो गीतको साथसाथमा कार्यक्रम आजको हाम्रो दिवाको शैलीको शुभारम्भ भइसकेको छ. र यो कार्यक्रममा अब भने तपाईँको लागि यो अन्तिम चरणको यात्रा लिएर म हाजिर भइसकेकी छु. यहाँहरू सबैलाई कार्यक्रममा सुस्वागत एवं न्यानो अभिवादन टकाउन चाहन्छु यतिखेर. त अहिले नैको लागि भने अब अगाडि तपाईँलाई म लिएर जान चाहन्छु आजको प्रस्तुति अन्तर्गत यस्तै मिठा मिठा गीत सङ्गीतहरूतर्फ. अनि यसको अलावा आज चाहिँ गोर्खा आर्क सपोर्ट बटालियनका हाम्रा दिदीबहिनीहरूको जुन लेडिज टिम ट्रेल वकरको टिम छ उहाँहरूसँग गरेको कुराकानी तपाईँले सुन्न सक्नुहुन्छ. हाम्रो दिदी आशा पुनले यसलाई तयार पार्नुभएको छ र उहाँले गर्नुभएको यो कुराकानी मार्फत उहाँहरूको जुन लेडिज टिम छ ट्रेल वकरको लागि उहाँहरूको तयारी कस्तो छ के छ आदि इत्यादि कुराहरू यस अन्तर्गत तपाईँले सुन्न सक्नुहुन्छ है. त्यसतर्फ तपाईँलाई लिएर गइहाल्छु. तर त्योभन्दा पनि अगाडि चाहिँ नि एसटी योगी र रेशमा पुनले गाउनुभएको एउटा गीत अनि यो एउटा म्युजिकल ब्रेक, त्यस पश्चात यो कुराकानीतर्फ अगाडि बढ्छौँ.

0: वायरस गोरखा रेडियो
1: तपाईं पक्कै पनि ड्रिंक ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै होइन तर कत्तिको सचेत हुनुहुन्छ त मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो साथीहरूसँग दुई चार पेक पनि लगाउनुभयो अनि साथीकै घरमा रात पनि बिताउनुभयो त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नुभयो यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो तर अर्को पटक के थाहा भाग्य सधैँ बलियो कहाँ हुन्छ र ड्रिंक ड्राइभिङ कदापि नगरौं जीवनलाई भाग्यको सहारामा नछोडौं
0: बीएफबीएस गोरखा रेडियो

0: Express, Gorkha Radio.
1: आज म द गोर्खा आर्क सपोर्ट बटालियनको यो फुटबल ग्राउन्डमा छु. फुटबल पिचमा हाम्रा बहिनीहरूसँग, गोर्खा आर्क सपोर्ट बटालियनका दिदी बहिनीहरूसँग भेट भइरहेको छ र आज चाहिँ ओकेजन फुटबलको हो. आज ग्रुप म्याच भइरहेको छ, यसै अवसरमा बहिनीहरूसँग भेट्ने मौका मिलेको छ र यही मौकामा हाम्रो ट्रेल वकर गर्नुहुने बहिनीहरूसँग म कुरा गर्न चाहन्छु. आर्क सपोर्ट बटालियनका बहिनीहरूले पनि यसपालिको ट्रेल वकरमा भाग लिँदै हुनुहुन्छ र उहाँहरूमध्ये दुईजना चाहिँ यहाँ हुनुहुन्छ. आज आर्क सपोर्ट बटालियनको ट्रेल वकर 26 लिड गर्नुहुने हाम्रो लिडर एक्सपिरियन्स, पहिले पनि उहाँ गइसक्नु भएको रहेछ, गीता थापा बहिनी, उहाँलाई म बिएफ बेसमा निम्त्याउन चाहन्छु. साथमा कमला बहिनी पनि हुनुहुन्छ. हजुर, उहाँहरूसँग कुरा गरौँ. गीता बहिनी नमस्ते, तपाईँलाई वेलकम छ बिएफ बेसमा एकचोटि फेरि.
2: नमस्ते आशा दिदी, थ्याङ्क यू सो मच यसरी बिएफ बेसमा बोल्न दिनुभएकोमा, अनि हजुरलाई पनि वेलकम टु आग है हजुर, आज नेपाल कपमा आइदिनु भएकोमा अनि लिग म्याचमा.
1: गीता बहिनी, तपाईँले यसपालिको ट्रेल वकर लिड गर्नुभएको रहेछ होइन, पहिले पनि तपाईँको एक्सपिरियन्स रहेछ, कतिचोटि गइसक्नु भएको छ पहिले?
2: मैले पहिला क्युजेलरबाट फर्स्ट टिम हामी 2017 है क्या आई इफ आई रिमेम्बर है, फर्स्ट चाहिँ त्यहाँबाट गरेको क्युजेलरबाट अल्डर्सरबाट, अनि यो चाहिँ हाम्रो चाहिँ सेकेन्ड टाइम हुँदैछ. यसपालि चाहिँ हामीले गोर्खा आगबाट चाहिँ फर्स्ट टाइम लिड गर्दैछौँ. यो चाहिँ फर्स्ट टाइम नै हिस्ट्री हुने जस्तो छ. लास्ट इयर गर्न खोजेको मिलेन, अनि यसपालि चाहिँ हाम्रो टिम भएको भएर अहिले यसपालि चाहिँ हामीले जोस गरेको छौँ. जस
1: कसरी टिम बनाउनु भयो तपाईँहरूले?
2: हाम्रोमा चाहिँ अब दिदीबहिनीहरू धेरै स्पोर्ट्स खेल्नुहुन्छ अहिले, आजभोलि चाहिँ धेरै दिदीबहिनीहरू चाहिँ धेरै इन्ट्रेस्टेड हुनुहुन्थ्यो, अनि यसपालि चाहिँ हामी लगभग 4 चाहिँ टिम पुगेछौँ. स्पेयरमा चाहिँ 1-2 मात्रै हुनुहुन्छ.
1: को को हुनुहुन्छ, नाम पनि भनिदिनुहोस् न बहिनीहरूको.
2: टिममा चाहिँ कमला थापा हुनुहुन्छ एउटा बहिनी, अनि कविता थापा हुनुहुन्छ, कञ्चन तामाङ अनि दिया गुरुङ भन्ने भनी हुनुहुन्छ.
1: तपाईँहरूले टिम सेट गरिसकेपछि त ट्रेनिङ त सुरु गर्नु पर्यो होला, कहिलेदेखि हो तपाईँहरूको यो टिम जम्मा भएर सुरु गर्नु थालेको?
2: हाम्रो टिम जम्मा भएको त लाइक लगभग 2 अगाडि नै भइसक्यो, अनि हामीले त्यसपछि चाहिँ अब सल्लाह गरेर जेम दाई दिदीहरूसँग सल्लाह गरेर, अनि दाईहरूले दाई जेम दाईले चाहिँ हामीलाई त्यो जेस भाइहरू चाहिँ अब खटाइदिनु भयो यस्तो लाइक टिम एरेन्ज गर्नको लागि, अनि हामीले सल्लाह गरेर, अनि दिदीबहिनीहरू चाहिँ अब विकमा चाहिँ 2-3 चाहिँ हामी वक जान्छौँ बेलुका मिलाएर, लगभग 10-15 हिँड्छौँ होइन, नियर बाई अब यो हाम्रै अराउन्ड क्याम्पको नजिकै अपहिल्स जान्छ. देन अदर टाइम चाहिँ अब भाइहरूले चाहिँ हामीलाई त्यो ट्रेनिङहरू गराउनलाई चाहिँ दिनुभएको छ कि, त्यो सेट अनुसार चाहिँ हामी भाइले लिड गर्नुहुन्छ, त्यो अनुसार जानुहुन्छ. हामी ओम भाइले चाहिँ लिड गर्दै हुनुहुन्छ हामीलाई चाहिँ.
1: ए, उहाँहरूले चाहिँ तपाईँहरूलाई त्यो प्लानै बनाइदिनु भएको छ सबै, यहाँ यहाँ जाने, यति यति हिँड्ने भनेर?
2: हामीलाई चाहिँ ट्रेल वकरलाई चाहिँ अब लाइक अब जस्तै एभ्री मन्थमा चाहिँ वान्स अ मन्थ या ट्वाइस अ मन्थ हामीलाई चाहिँ लङ ट्रेक गर्नुभएको छ. एउटा चाहिँ पेनिफार्म हामीले चाहिँ फर्स्ट एटेम्प गरिसक्यो 23 मेमा, विच इज 20 पेनिफार्म थियो. त्यसमा चाहिँ ओम भाइले लिड गरेर भाइ पठाइदिनु भएको थियो, अनि इभन भ्यानहरू बुक गरेर हामी त्यसरी गएको थियौँ. अनि कमिङ अप जुनमा पनि जाँदैछौँ हामी 30K साउथ टाउनमै जानु लागेको त्यो चाहिँ, अनि त्यो चाहिँ पक्का चेक पोइन्ट 1-3 चेक पोइन्ट नै हिँड्ने. अनि त्यसपछि जुन 26 चाहिँ 30 नै हो, त्यो चाहिँ फेरि 4-6 हिँड्ने. अनि त्यसपछि फाइनल चाहिँ 15 चाहिँ 40 चाहिँ हामी त्यही साउथ टाउनमै नाइट वक गर्न जाँदैछौँ. त्यो चाहिँ चेक पोइन्ट 6-10 कम्प्लिट गर्ने.
1: एकदम राम्रो प्लान बनाउनु भएको रहेछ तपाईँहरूको लागि भनेर है यहाँको दाजुभाइहरूले, राम्रो आइडिया लाग्यो बहिनी. र तपाईँहरूले फिजिकली जहाँ ट्रेल वक गर्दै हुनुहुन्छ त्यहाँनिरै गएर प्र्याक्टिस पनि गर्नुहुँदो रहेछ. हुन त यो तपाईँको पहिलाको एज अ टिम लिडर तपाईँको त पहिलाको एक्सपिरियन्स छ होइन, त्यहाँको त्यही ठाउँमा त्यही रुटमा तपाईँ हिँड्नु भएको, कति टाइममा तपाईँहरूको टिमले सकेको थियो बहिनी त्यतिखेर?
2: धेरै वर्ष भइसक्यो, आई थिङ्क 24 आवर्समा सकेँ जस्तो लाग्छ.
1: दिनभरि रातभरि हिँड्नु भएको थियो?
2: हजुर, दिन रात नन स्टपै हो. एभ्री चेक पोइन्टमा चाहिँ हाम्रो लाइक 10-15 पानीहरू फ्रेसअप, अनि लन्च ब्रेकहरू हुँदाखेरि चाहिँ अलिकति हाफ एन आवर लिन्थ्यो, नत्र पनि त्यसरी नै हिँड्ने थियो. यसपालि पनि हाम्रो त्यसरी नै टार्गेट नै गर्ने सकेर अब हेरौँ, हाम्रो टिम चाहिँ इन्जर्ड नहोस् त्यही हो मेन चाहिँ.
1: अब बहिनीहरू एकदमै फिट हुनुहुन्छ है, तर यसको लागि अब पहिले आफूले प्र्याक्टिस पनि गर्नु पऱ्यो धेरै. तपाईँहरूको प्र्याक्टिसको लागि अब राम्रो एक्सर्साइज तपाईँहरूको भइरहेको रहेछ. र अब टिममा बहिनीहरू सबै काम गर्ने बहिनीहरू हुनुहुन्छ कि फ्री हुनुहुन्छ कि कस्तो हो गीता बहिनी?
2: हजुर, सबैजना बिजी हुनुहुन्छ, सबैजना काम गर्ने नै हुनुहुन्छ प्रायः जस्तो. कोही चाहिँ मर्निङ सिफ्ट गर्नुहुन्छ, कोही डे त्यस्तो. तर हामी चाहिँ एउटा ग्रुप बनाएको छ, अनि त्यसमा सल्लाह गरेर, अनि भर्सर चाहिँ हामी 4 हिँड्ने कोसिस गर्छौँ होइन. मिलेन भने जो भ्याउँछ त्यो चाहिँ 2-3 भनी हिँड्छ, तर हामी भर्सर चाहिँ हप्तामा 1-2 चाहिँ हामी 4 हिँड्छौँ सँगै मिलाएर.
1: गीता बहिनीसँग कुरा गर्दै छु म यतिखेर. ट्रेल वकर 2026 उहाँ अहिले लिड गर्दै हुनुहुन्छ द गोर्खा आर्क सपोर्ट बटालियनका दिदी बहिनीहरूलाई. गीता बहिनी ल, तपाईँलाई एकदम धेरै धेरै धन्यवाद, थ्याङ्क यू. अब तपाईँको टिमको हाम्रो कमला बहिनी पनि यहीँ हुनुहुन्छ होइन, कमला बहिनीसँग पनि कुरा गरिहाल्नु पर्यो. बहिनीको त फर्स्ट टाइम रहेछ, बहिनी कस्तो लागिरहेछ?
3: हजुर दिदी, थ्याङ्क यू भेरी मच कमिङ हियर, अनि
0: रमाइलो लागिरहेछ, एक्साइटेड छु होइन. हामी चाहिँ लास्ट इयर पनि गर्ने कि भन्ने थियो, तर लास्ट इयर चाहिँ अब अलिकति टाइम हामीलाई क्लोज टाइममा मात्रै थाहा भएर हामीले उयो एटेम्प गर्न सकेनौँ. योपालि चाहिँ हामी एक्साइटेड छौँ सबैजना, एकदम बहिनीहरू अनि प्लस दिदी हुनुहुन्छ एक्सपिरियन्स्ड, सो हामी एक्साइटेड छौँ.
1: तपाईँ पहिले पहिले हिँड्ने दौडिने गर्नुहुन्थ्यो कि हुन्थेन बहिनी यो ट्रेल वकर गर्नुभन्दा अगाडि?
0: दौडिने त होइन, जस हिँड्न चाहिँ मनपर्छ मलाई, त्यही भएर यसमा गरौँ न त भनेर
1: पहिला हिँडिराख्ने भएर आँट गर्नुभयो तपाईँले यसपालि.
0: हजुर हजुर.
1: श्रीमानले चाहिँ तपाईँलाई कतिको सपोर्ट गर्दै हुनुहुन्छ?
0: एकदम धेरै सपोर्ट गर्छ, ऊ पनि सँगै जान्छ हामीसँग. त्यो जति पनि दाजुभाइहरूले हामीलाई लग्नुहुन्छ नि अफिसियल ट्रेनिङको लागि, भ्यानहरू बुक गरेर लाँदाखेरि अब मेरो हस्बेन्ड अनि प्लस अरू बहिनीहरूको हस्बेन्ड, दिदीको दाई, सबैजना हामी सबै हस्बेन्ड वाइफ भएर मिलेसम्म नानीहरूलाई यताउति मिलाएर ट्रेल वर्क फ्यामिली चाहिँ जान्छौँ हामी. अनि धेरै सपोर्ट गर्नुहुन्छ, प्लस भाइहरू जो पनि हामीलाई खटाइदिनु भएको छ दाजुहरूले, उहाँहरू पनि एकदम सपोर्टिभ हुनुहुन्छ. अनि ट्रिक अब यो सबै ट्रिक्सहरू अनि ट्रेन गराउनुहुन्छ, के कस्तो लगाउने, के खाने, होइन कतिसम्म हिँड्ने, आफू जतिसम्म पनि इन्जर्ड नहुने गरेर, अनि आफ्नो बडीलाई मेन्टेन गर्दै डाइट्सहरू अनि कस्तो गियर अप गर्ने सबै भाइहरूले एकदम हामीलाई ट्रेन गर्नुभएको छ.
1: डाइटमा चाहिँ तपाईँहरूको के के अहिले मेन खाइरहनु भएको छ तपाईँहरूले आफूलाई रेडी गर्नको लागि?
0: त्यो त अब यस्तो डाइट नर्मल त अब हाम्रो नर्मलै भइहाल्यो. हिँड्न जाने बेलामा चाहिँ अब त्यो बडीलाई अलिकति हाइड्रेट गर्ने, अनि प्लस अब अलिकति प्रोटिन बार्सहरू अनि यो के हुँदो रहेछ मलाई त थाहा थिएन पहिला, त्यो अलिकति आफूलाई एनर्जी दिने एनर्जी बारहरू ड्रिङ्क्सहरू केहरू हुँदो रहेछ, हौ त्यस्तोहरू चाहिँ उहाँहरूले चाहिँ हामीलाई सजेस्ट गर्नुभएको छ, विच म चाहिँ अवेर थिइनँ, सो आइ एम सो ग्रेटफुल.
1: अब खाना मात्र होइन, फेरि त्यतिखेर त ड्रेसको पनि चाहियो होइन, ड्रेसभन्दा मेन चाहिँ तपाईँ लगाउने लुगाहरू, जुन ठाउँमा तपाईँहरू अब 100 किलोमिटर हिँड्नुहुन्छ त्यो ठाउँ अनुसारको अब दिन रात दुई दिन लगाएर हिँड्नु पऱ्यो होइन, झन्डै झन्डै त्यसको लागि तयारी कस्तो छ तपाईँहरूको, के छ गियर अप कलेक्सन हुँदैछ?
0: मोस्ट अफ लाइक हाम्रो नर्मल गियर चाहिँ हामी आफैले नै कमिट गरिराखेको छौँ, तर अब टी सर्टहरू ह्याट्सहरू क्लोज एट द टाइम हाम्रो कतिजना दाजुभाइहरूले, कविता बहिनीको भाइले अनि कति दाजुभाइहरूले हामीलाई स्पोन्सर गर्नुभएको छ, अनि सो आउँदैछ त्यो सामानहरू फ्युचरमा, अनि अहिलेको लागि चाहिँ हामी आफैले कमिट गर्दैछौँ.
1: यहाँ हुनुहुन्छ कमला थापा बहिनी, जो 2026 को ट्रेल वकरमा भाग लिँदै हुनुहुन्छ यसपालि द गोर्खा आर्क सपोर्ट बटालियनका दिदी बहिनीहरूसँगै मिलेर. लो बहिनी, तपाईँहरूको एकदमै राम्रो तयारी भइरहेको रहेछ, कविता बहिनीले भन्नुभयो अनुसार तपाईँहरूको ट्रेनिङ पनि राम्रो भएको रहेछ है. लौ त कमला बहिनी, धेरै धन्यवाद छ तपाईँलाई. अनि जाँदा जाँदै अब श्रीमानहरूको नाम पनि भनिदिनु पऱ्यो, पछाडि ब्याकग्राउन्डमा त उहाँहरूले सपोर्ट गर्नुभएको छ नि त होइन?
0: दाजुहरू अनि हस्बेन्डहरू चाहिँ एकदम धेरै एकदम मेन सपोर्टर हाम्रो ब्याकबोन नै हुनुहुन्छ. सो मेरो हस्बेन्ड चाहिँ स्टाफ सार्जन गोपाल थापा, उसलाई धेरै धेरै धन्यवाद यही तपाईँको रेडियोबाट. सो यस, धेरै धेरै धन्यवाद दिन चाहन्छु सबै दाजुभाइ प्लस मेरो हस्बेन्डलाई.
1: कमला बहिनी हुनुहुन्छ यहाँ, कमला थापा. अब गीता थापा बहिनी, तपाईँको पनि श्रीमानलाई तपाईँ पनि केही भन्न चाहनुहुन्छ कि? ब्याक पछाडि त तपाईँलाई सपोर्ट त उहाँले नै गर्दै हुनुहुन्छ नि त.
2: मेरो श्रीमान चाहिँ विक्रम थापा, उहाँ चाहिँ क्याप्टेन हुनुहुन्छ, अनि उहाँलाई पनि धेरै धेरै धन्यवाद प्लस होल इन्टायर टिमलाई. अब लाइक हाम्रो गोर्खाबाट चाहिँ फर्स्ट टाइम जानुभएको हुनाले चाहिँ एकदमै सपोर्ट पाएको छ, थ्याङ्क यू सो मच. अनि हाम्रो दिदी बहिनीहरूलाई पनि यस्तो कमिटमेन्ट गरेर आइदिनु भएको छ, अनि वी आर डुइङ अल लाइक काइन्ड अफ च्यारिटी पनि गरिरहेको छौँ, त्यसको लागि चाहिँ धेरै धेरै धन्यवाद. लुकिङ फरवर्ड है,
1: तपाईँहरूको यस्तो राम्रो ट्रेनिङ चलिरहेको छ है, सक्नुहुन्छ, त्यसको लागि अल द बेस्ट कमला बहिनी अनि गीता बहिनी अनि तपाईँको सबै टिमलाई है त. थ्याङ्क यू
0: आशा दिदी, थ्याङ्क यू भेरी मच.

0: यो BFBS गोर्खा रेडियो हो।
1: कसरी पत्ता लाउने होला?
2: के पत्ता लगाउने?
1: कहाँ जाने होला? कोसँग कुरा गर्ने होला?
2: के को बारेमा?
1: फौजी सेवामा रहेकाहरूको पाउमदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
2: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
1: तिनकै बारेमा जान्न खोजेको।
2: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
1: यो त अति राम्रो कुरा सुनाउनु भयो।
2: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्सको खोजी गर्न सक्नुहुन्छ।

राज सागरको आवाजमा एउटा गीत सुनाउँदै थिएँ मैले तपाईँलाई आदरणीय श्रोताबिन, मिठो एउटा गजल. त्योभन्दा अगाडि गोर्खा आर्क सपोर्ट बटालियनका हाम्रा जति पनि दिदीबहिनीहरू हुनुहुन्छ उहाँहरूसँगको भलाकुसारी, स्पेसली यो चाहिँ नि ट्रेल वकर टिमको सदस्यहरूसँगको भलाकुसारी थियो. दिदी आशा पुनले रेकर्ड गर्नुभएको थियो, त्यहाँ जाँदा र त्यही विषयवस्तुलाई आज हामीले सुन्यौँ, इन्जोय पनि गऱ्यौँ, जानकारी केही प्राप्त भयो. यस्तै विभिन्न हाम्रो टिमहरू हुनुहुन्छ जो ट्रेल वकरको लागि तयारी गर्दै हुनुहुन्छ र उहाँहरू को सबैको सफलताको लागि हामी शुभकामना दियौँ यतिखेर. अब यति भन्दै तपाईँसँग छुट्टिने बेला भएको छ प्रिय श्रोताबिन, कार्यक्रममा साथ दिनुभएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहे. भोलि दिउँसो 1 बजेको समाचार पश्चात फेरि पनि आउनेछु कार्यक्रम लिएर. भोलि भने हाम्रो हेल्थ पोडकास्ट अन्तर्गत अनुप प्रधान हुनुहुन्छ, डाक्टर अनुप प्रधान. हाड रोगको बारेमा हामीले कुरा गर्दैछौँ, अस्टियोपोरोसिसको बारेमा. भोलि अन्तिम प्रस्तुति यसको रहनेछ, अन्तिम श्रृङ्खला रहनेछ, सुन्नको लागि तयार रहँदै गर्नुहोला भनेर भन्न चाहन्छु. र यति भन्दै म बिदा लिन्छु अहिलेको लागि, तपाईँलाई भोलि भेट्न आउनेछु. त्यति बेलासम्मको लागि आफ्नो ख्याल राख्नुहोला. नमस्ते, बाई बाई.

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा विनियोजन विधेयक प्रतिनिधि सभाबाट पारित, प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्रीले दिए सांसदका प्रश्नको जवाफ।
1: हामीले प्रस्तुत गरेको बजेट पूर्ण छ भनेर दावी गर्दैनौ, तर हामीले यथास्थितिको व्यवस्थापन गर्ने होइन, परिवर्तनको दिशा तय गर्ने प्रयास गरेका छौँ।
0: मनसुन भित्रिँदै गर्दा विपद व्यवस्थापनमा कस्तो छ सरकारको तयारी?
2: 56,000 घरधुरी प्रभावित हुने प्रारम्भिक आकलन हो यो, जोखिमको आकलन। त्यही आकलनलाई हिसाब गरेर रेडी अवस्थामा छौँ अहिले।
0: र अमेरिका र इरान बीचको समझदारीसँगै होर्मुज जलमार्गबाट पानी जहाजको आवत जावत सुरु। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: फडिन र दाहालबाट समाचार सुन्नुहोस्। संयुक्त राज्य अमेरिका र इरानले युद्ध अन्त्य गर्ने समझदारी पत्रमा हस्ताक्षर गरे यता होर्मुज जलमार्ग हुँदै हुने व्यावसायिक पानी जहाजहरू आवत जावत गर्न थालेका छन्। उक्त सम्झौता यता 11 इरानी पानी जहाज आफ्नो मुलुकमा फर्किएका छन् भने कम्तीमा 4 फ्रेन्च र साउदी ट्याङ्करहरू दक्षिण र दक्षिण पूर्वी एसियातर्फ प्रस्थान गरेका छन्। ओमानको खाडीतर्फ गएको फ्रान्सको झण्डावाहक पहिलो ट्याङ्करले तरलीकृत प्राकृतिक ग्यास बोकेको थियो भने त्यसपछि साउदी झण्डावाहक ट्याङ्करहरू बाहिरिएका थिए। समझदारी पत्र अनुसार तेहरानले होर्मुज जलमार्ग खुला गरेको छ भने वासिङटनले इरानी बन्दरगाहहरूमाथिको नाकाबन्दी हटाएको छ। उक्त सम्झौतामा इरानले राष्ट्रसङ्घको सुपरिवेक्षणमा आफ्नो प्रशोधित युरेनियम भण्डार निष्क्रिय तुल्याउने भनिएको छ। संयुक्त राज्य अमेरिकामा इरान अमेरिका सम्झौतालाई कतिपयले आलोचना गरिरहँदा तेलको मूल्यमा 3% गिरावट देखिएको छ। पूर्व विदेश मन्त्री एन्टोनी ब्लिङ्कनले सम्झौताको एकमात्र उपलब्धि युद्ध सुरु हुनु अघि खुला रहेको होर्मुज जलमार्गको सञ्चालन भएको औल्याए। पूर्व उपराष्ट्रपति माइक पेन्सले पनि इरानको विश्वास नगर्ने भन्दै सम्झौताको आलोचना गरेका छन्। तर ट्रम्पका रक्षा मन्त्री पीट हेक्सेथले भने यदि तोकिएका समय सीमाहरूमा इरानले आफूले जे गर्छु भनेको छ त्यो गरेन, परमाणु अस्त्र र परमाणु महत्वाकांक्षा त्याग गरेन भने हामी पुनः आक्रमण गर्न तयार रहनेछौँ। अमेरिकी रक्षा मन्त्री इरानका राष्ट्रपति मसुद पेजिस्क्यानले उक्त सम्झौतालाई ऐतिहासिक भनेका छन्। सम्झौतामा सबै मोर्चामा युद्ध अन्त्य गर्ने उल्लेख भए पनि लेबनानमा हिंसात्मक घटनाहरू जारी छन्। इजरायली ड्रोन हमलामा एकजना मारिएको र एक घाइते भएको लेबनानको सरकारी सञ्चार माध्यमले जनाएको छ। इजरायलले फौजी कारवाहीमा बुधबार आफ्नो एक सैनिक मारिएको बताएको थियो। मस्कोमा हालसम्मकै ठूलो ड्रोन हमला गरिएपछि रुसका विदेश मन्त्रीले आफ्नो देशले युक्रेन विरुद्ध नियमित रूपमा भीषण आक्रमणहरू गर्ने बताएका छन्। सर्गेई लाभ्रोभले युक्रेनी फौजको लड्ने क्षमतालाई लक्षित गरी आक्रमणहरू गरिने बताए। यसअघि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले विगतमा रुसले गरेको आक्रमणको बदलामा मस्कोको तेल रिफाइनरी र अन्य निशानाहरूमा गरिएको आक्रमण पूर्ण रूपमा जायज रहेको बताएका थिए। युक्रेनले मस्को क्षेत्रमा व्यापक बमबारी गर्दा कुपत्निया तेल प्रशोधन केन्द्रमा भीषण आगलागी भएको थियो। संयुक्त राष्ट्रसङ्घले द्वन्द क्षेत्रहरूमा बालबालिका विरुद्ध भएका मानवाधिकार उल्लङ्घनका अधिकांश घटनामा अघिल्लो वर्ष सरकारी फौजहरू दोषी रहेको जनाएको छ। अभिलेख राख्न थालिएको 3 दशक यता पहिलो पटक यस्तो प्रवृत्ति देखिएको उसको भनाइ छ। र संयुक्त अरब एमिरेट्स सामाजिक सञ्जालको प्रयोगमा उमेरको न्यूनतम सीमा तोक्ने पहिलो देश बनेको छ। युएईले 15 वर्षभन्दा मुनिका बालबालिकालाई सामाजिक सञ्जालका खाता बनाउन प्रतिबन्ध लगाउने नियम अनुमोदन गरेको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। प्रतिनिधि सभाको आजको बैठकले विनियोजन विधेयक 2083 पारित गरेको छ। विधेयक पारित हुनुअघि त्यसमाथि सामान्य तथा मन्त्रालयगत शीर्षकहरूमा विस्तृत छलफल भएको थियो। छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्न तथा जिज्ञासाको सम्बन्धित मन्त्रीहरूले जवाफ दिएका थिए। प्रधानमन्त्री वालेन्द्र शाहसँग रहेका मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ भने अर्थमन्त्री स्वर्णिम वाग्लेले दिए। एक रिपोर्ट। प्रतिनिधि सभाको आजको बैठकले विनियोजन विधेयक 2083 बहुमतले पारित गरेको हो। त्यसअघि सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षका निम्ति प्रस्तावित बजेटले राज्य बजार र नागरिक बीचको सम्बन्धलाई पुनर्परिभाषित गर्न खोजेको बताए। बजेटले खर्चको सूची मात्र नभई आगामी दशकको आर्थिक रूपान्तरणको खाका प्रस्तुत गरेको उनको दावी थियो।
1: सक्षम राज्य, गतिशील निजी क्षेत्र, उत्पादक श्रम शक्ति र अवसरको समान पहुँच, यिनै 4 आधारमा आगामी दशकको नेपालको आर्थिक रूपान्तरण सम्भव छ भन्ने विश्वास यो बजेटको केन्द्रमा रहेको छ। हामीले प्रस्तुत गरेको बजेट पूर्ण छ भनेर हामी दाबी गर्दैनौँ। तर हामीले एउटा कुरा सचेत रूपमा गरेका छौँ, हामीले यथास्थितिको व्यवस्थापन गर्ने होइन, परिवर्तनको दिशा तय गर्ने प्रयास गरेका छौँ।
0: आजको बैठकमा प्रधानमन्त्रीसँग सम्बद्ध मन्त्रालयहरूको विनियोजन शीर्षकमाथि उठेका प्रश्नहरूको जवाफ दिन केही सांसदहरूले प्रधानमन्त्री शाहको उपस्थितिको माग गरेका थिए, तर सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री वाग्लेलाई जवाफ दिने जिम्मेवारी तोकिएको पत्र प्राप्त भएको जानकारी गराएपछि मन्त्री वाग्लेले सम्बन्धित प्रश्नहरूको जवाफ दिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोग हुँदाहुँदै राज्यको व्ययभार बढ्ने गरी सम्पत्ति छानबिन आयोग गठन गरिएको भन्ने सांसदहरूको जिज्ञासाको जवाफ प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री वाग्लेले भने,
1: यो स्थायी प्रकृतिको आयोग होइन, यसले तोकिएका पदाधिकारीहरूको सम्पत्ति छानबिन गरी गैर कानूनी रूपमा सम्पत्ति आर्जन गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाहीका लागि नेपाल सरकार समक्ष सिफारिस गर्ने मात्र हैसियत राख्दछ। यसले चाहिँ संवैधानिक आयोगको रूपमा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काममा हस्तक्षेप नहुने बेहोरा म स्पष्ट गर्न चाहन्छु।
0: त्यस्तै सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा पूर्वाधार मन्त्री सुनिल लम्सालले सरकारले सडक सुरक्षालाई विगतका तुलनामा उच्च प्राथमिकतामा राखेको दावी गरे।
4: अहिले हामीले 3 वर्षको सडक सुरक्षा योजना हामीले बनाएको छ र त्यसमा भरपूर बजेट पनि राखेको छ। अर्को, हामीले जिल्ला जोड्ने एक लेनको सडक धेरै दुर्घटना हुने सिङ्गल लेनको सडक भएको कारणले गर्दा त्यो सबैलाई कम्तीमा पनि एक्सर्भेसन गरेर रिटर्निङ स्ट्रक्चरसम्मको काम सबै सिङ्गल लेन जिल्ला सदरमुकामसम्मको सडकलाई गर्ने भनेर 11 अर्ब बजेट विनियोजन गरिएको छ।
0: त्यसै गरी परराष्ट्र मन्त्री शिशिर खनालले विभिन्न देशसँग प्राथमिकता अनुरूप फरक फरक रणनीति अवलम्बन गर्ने दिशामा सरकार केन्द्रित रहेको बताए। आर्थिक कूटनीतिमा आधारित परराष्ट्र सम्बन्धबारे उनले भने,
5: अबको यो नयाँ आर्थिक वर्ष आइसकेपछि कुन देशबाट हामी कति वैदेशिक लगानी भित्राउन सक्छौँ, एफडिआईको टार्गेट ट्र्याकिङका कुराहरू पनि हामी अबको आर्थिक वर्षदेखि हामी सुरु गर्छौँ।
0: विनियोजन विधेयक बहुमतले पारित गर्नु अघि प्रतिनिधि सभाको बैठकले विधेयकका सम्बन्धमा विभिन्न सांसदहरूले प्रस्तुत गरेका खर्च कटौती सम्बन्धी प्रस्तावहरूलाई अस्वीकृत गरेको थियो। यद्यपि उक्त विधेयक राष्ट्रिय सभाबाट पारित हुने बाँकी छ। अब अर्को विषय, अल निन्यो मौसमी प्रणालीको प्रभावका कारण यस वर्षको मनसुन थप चुनौतीपूर्ण हुन सक्ने ठम्याउँदै सम्भावित जोखिम व्यवस्थापनका लागि आवश्यक तयारी अघि बढाइएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारीहरूले बताएका छन्। मौसमविदहरूले यस वर्षको मनसुनमा नेपालमा औसतभन्दा कम वर्षा हुने तर केही स्थानमा छोटो अवधिमै अत्यधिक वर्षा हुन सक्ने पूर्वानुमान गरेका छन्। नेपालमा अबका केही दिनभित्रै मनसुन प्रवेश गर्ने

0: आएर काम गर्नको लागि रेडी अवस्थामा, जस्तै सडक अवरुद्ध हुन सक्छ, नदीहरू चाहिँ त्यो तटबन्धहरू कतिपय ठाउँमा फुट्न सक्छ, होइन, कतिपय ठाउँमा खोलाको सतह बढेर बाढी आउन सक्छ, यस्ता कुराहरू छ नि। ती सम्भावित ठाउँहरूको आकलन गरेर जस्तै एउटा मोबाइल एप बनाएर हामीले सडक कहाँ कहाँ अवरुद्ध भएको छ भनेर त्यसबाट चाहिँ हेरेर, अनि जस्तै डोजरहरू पनि अग्रिम पनि राख्ने त्यस्ता प्रबन्धहरू मिलाएका छौँ अहिले।
1: अब यसपटक चाहिँ अल निन्योको पनि चर्चा छ, यो एउटा विशेष किसिमको मौसमी प्रणाली जसमा चाहिँ सुरुमा पानी कम पर्ने तर पछि केही ठाउँमा अधिक वर्षा हुन सक्ने किसिमका आकलनहरू भइराखेका छन्। यो समग्र जोखिममा चाहिँ त्यसले के कति फरक पार्ने तपाईँहरूको अनुमान छ?
0: एकदम फरक पार्ने नै अनुमान छ, किनभने सरदरमा कम पानी पर्ने र कतिपय ठाउँमा बढी पानी पर्ने र दुईटा पानी पर्ने समयको बिचको ग्याप हुन्छ नि, त्यो ग्यापमा चाहिँ बढी गर्मी हुने क्या, बढी तातो हुने, भनेपछि त हरेक हिसाबले जोखिम भयो नि यहाँनिर। अहिले चाहिँ सम्भावित सुक्खालाई पनि ध्यान दिएर तयारी गर्नु पर्यो।
1: यसमा चाहिँ पहिलेको अथवा अघिल्ला वर्षहरूको मनसुनका क्रममा हुने तयारी भन्दा यसपटक चाहिँ फरक र अनुकूल तयारी भइराखेको छ भनेर आश्वस्त हुने आधार चाहिँ के हुन् त्यसो भए?
0: पहिलाको जुन मनसुनको अवधि हुन्छ त्यो अवधिमा मानिसको मृत्यु हुने र धन र जनको क्षति हुने संख्या र गत वर्षकै हेरियो भने त सट्टै घटेको छ। त्यही हामीले के भने पहिलेको भन्दा अहिलेको चाहिँ संख्या घटाउने हो क्या, जस्तै विपदको घटना घटाउने हो, विपदबाट हुने धनजनको क्षति घटाउने हो र मानवीय मृत्यु हुन नदिने हो। यसको लागि हामीले चाहिँ जस्तै पनि अब कहीँ पहिरो गएको रहेछ भने हामीले तुरुन्तै त्यो पहिरोलाई, त्यो दिन पहिरो गएको बेलामा यातायात त हामीले अवरुद्ध गर्नुपर्ने हुन्छ, मान्छेलाई त्यहाँ जान दिनु भएन। स्कुल कलेजहरूको कुरा आउँछ, त्यहाँ एकदमै गर्मी भयो भने दुई चार दिन छुट्टी दिने पनि गर्नुपर्ने हुनसक्छ कि भन्दा हाम्रो तयारी चाहिँ अलिक फरक खालको हुने भयो र हामीले यसपालि अलिक बढी एलर्ट भएर बस्नुपर्ने अवस्था रह्यो। तर कम्पेरेटिभली यो अहिलेको विपद चाहिँ अलिकति अनुमान योग्य छ, भनेको के भने यो बेलामा पानी पर्छ यो बेलामा भनेर हामीलाई थाहा छ नि, हामी त्यही अनुसार तयारी गरेका छौँ। तर पनि अब नदीको बहाव बढ्छ भन्नेसम्म थाहा भयो, तर नदीले कुन ठाउँमा कसरी काटेर कसरी जान्छ भन्ने कुरा त्यो त फेरि ठ्याक्कै अनुमान गरेको मिल्छ भन्ने पनि भएन। वैकल्पिक परिस्थितिको लागि पनि हामी तयार भएर बस्नुपर्छ, चुनौती हुन्छ नै, त्यो चुनौतीलाई हामीले सम्बोधन गर्ने हिसाबले हामी काम गर्नुपर्छ।
1: र अब अन्त्यमा चाहिँ यो अघिल्ला वर्षहरूमा कतिपय सुरक्षा निकाय बीचको समन्वय, त्यस्तै स्थानीय प्रदेश र सङ्घ बीचको सहकार्य र समन्वय आदि इत्यादिमा चाहिँ केही कमजोरीहरू देखा पर्ने गरेका विवरणहरू आउने गरेका थिए, त्यस्ता विगतका कमजोरीहरू अथवा विगतका अनुभव लाई चाहिँ कसरी सम्बोधन गर्दै हुनुहुन्छ संक्षेपमा?
0: अहिले हामीले यो विभिन्न प्रदेशको संयन्त्रलाई अहिलेदेखि नै एक्टिभेट गरिरहेछौँ, हामीले भनिरहेछौँ, अनि गोदाम घरहरू अहिले फेरि यो कतिपय गोदाम घर प्रदेश सरकारलाई हस्तान्तरण भएको छ। हामीले सामग्री कहीँ पठाउनु पर्यो भने प्रदेश सरकारलाई भनेर अनि उहाँहरूको मार्फत पठाउँछौँ, अनि स्थानीय तहमा पनि अलरेडी अहिले यो एलइओसी भनेर इमर्जेन्सी अपरेसन सेन्टर स्थानीय तहमा पनि राखेको छ र पहिलो सम्बोधन उहाँहरूले नै गर्ने भनेको छ। भन्दा हामीले अहिले एकदम सिरिज अफ दिनमा चारवटा पाँचवटा भन्न हरेक पालिका छानेर जुन मिटिङ गरेर त्यहाँको सबै मान्छेहरूलाई एक ठाउँमा राखेर नगरपालिकाका प्रमुखज्यू, उपप्रमुखज्यू, गाउँपालिकाका अध्यक्षज्यू, उपाध्यक्षज्यू सबैलाई लगेर हामीले राखेर ल है हामी यसरी जाने है र हाम्रो फोन नम्बरहरू यो यो छ, कन्ट्याक्ट नम्बर यो यो छ, जुनसुकै बेला पनि हामीलाई कन्ट्याक्ट गर्नु भनेर हामीले भनिरहेर मनसुन आउनुभन्दा अगाडिको दुई हप्ता चाहिँ पुरै यो समन्वयमै खर्च गरेको छ क्या, हामीले टाइमहरू त्यसमा दिइरहेको छौँ नि। त्यही समन्वय अलिक पहिला अलिक कम भयो कि भनेर यसपालि चाहिँ अलिक बढी चाहिँ हामीले समन्वय नै गरियो भने राम्रो हुन्छ है, कमान्ड सेन्टर र सिचुएसन रुमहरू बनाएर काम गर्नुपर्छ भनेर भनिरहेको छौँ हामीले।
1: उनी थिए राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइराला। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग, संयुक्त राज्य अमेरिका र इरानले युद्ध अन्त्य गर्ने उद्देश्यले एउटा समझदारी पत्रमा हस्ताक्षर गरेपछि होर्मुज जलमार्गबाट अन्तर्राष्ट्रिय पानी जहाजहरूको आवत जावत सुरु भएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानका राष्ट्रपति मसुद पेजिस्कियानले हस्ताक्षर गरेको उक्त 14 बुँदे सम्झौतामा आगामी 60 दिनभित्र अन्तिम सहमति हुने गरी थप वार्ता गर्ने प्रतिबद्धता जनाइएको छ। नेपालले पनि उक्त समझदारीको स्वागत गरेको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
2: समझदारी पत्र नाम दिएको 14 बुँदे दस्तावेजमा इरानले भविष्यमा पनि परमाणु अस्त्र नबनाउने शर्त छ। यसैबीच अमेरिकी रक्षा मन्त्री पीट हेक्सेटले उक्त समझदारी पत्रका शर्तहरू इरानले पालना नगरे अमेरिकाले अझै कठोर प्रतिबन्धहरू लगाउने बताए। इरानले आफ्नो परमाणु अस्त्रको महत्वाकांक्षा त्याग नगरेको खण्डमा युद्ध मन्त्रालयले लडाईँ पुनः सुरु गर्ने उनले चेतावनी दिए। बीबीसीकी प्रमुख अन्तर्राष्ट्रिय संवाददाता लिज डुसेट भन्छन्, हामीले यो साँच्चीकै समझदारी पत्र हो या असमझदारी पत्र हो थाहा पाउनेछौ। उनले सम्झौताको पाठ हेर्दाखेरि इरानले परमाणु अस्त्र हासिल नगर्ने कुरा दोहोर्याएको छ, जुन तेहरानले वर्षौंदेखि भन्दै आएको हो। इरानले आफू विरुद्धका प्रतिबन्धहरू फुकुवा गर्न र रोगका सम्पत्ति फिर्ता लिन

0: परमाणु कार्यक्रमलाई निष्क्रिय बनाउन छुटहरू दिनुपर्ने देखिन्छ। तर सम्झौताको खाकाले तेहरानलाई कच्चा तेल र अन्य पेट्रोलियम पदार्थ निर्यात गर्न र $300 अर्ब पुनर्निर्माण कोषमा प्राप्त गर्न बाटो खोलिदिएको छ। बीबीसीका अन्तर्राष्ट्रिय सम्पादक जेरेमी बोएन भन्छन्, अहिले हामी यस्तो बिन्दुमा पुगेका छौँ जहाँ इरान र अमेरिकाको सत्ताले मध्यस्थकर्ता मार्फत एक अर्का समान भएको हिसाबमा वार्ता गरेर यो सम्झौता गरेका छन्।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

हेलो नमस्ते वेरी गुड आफ्टरनून यहाँहरू सबै सबैलाई साँझको कार्यक्रम गोधुलीमा स्वागत गर्दै न्यानो अभिवादन म रूपा राणाको हजुर बीबीसी नेपाली सेवाको कार्यक्रम पछि भने आज हामीले आशा भोसले र प्रकाश श्रेष्ठको स्वरमा रहेको यति धेरै माया दियो बाँच्ने रहर बढ्न थाल्यो. साँच्ची नै कसैको मायाले पनि जिन्दगीमा एकदमै उत्साह वृद्धि हुन्छ. सायद तपाईँले पनि फिल गरेकै कुरा हुन सक्छ होइन. अहिलेसम्म जिन्दगीमा यी र यस्ता कुराहरूले नै हामीलाई एकदमै रमाइलो बनाइदिन्छ र तपाईँको आयु पनि बढ्छ यसले गर्दा र तपाईँको यो पल यो क्षण एकदमै रमाइलो बनाउनेछौँ. हामी बेलुकीको 7 बजीसम्म सँगै रहनेछौँ र आउनुहोस् आजको तिथिमितितर्फ पनि जाउँ. आज विक्रम सम्म 2083 साल असार महिनाको 4 गते तदनुसार आज बिहिबार 18 जुन सन् 2026 हो. हिजो 17 जुनमा भने नेपाल कपको लागि म आरएमएस स्यान्डर्स गएको थिएँ र बिहानको समयमा क्विन्स गर्खा सिग्नल्स भर्सेस गर्खा आग सपोर्ट बटालियनको बेसमा खेल भएको थियो फर्स्ट सेमी फाइनल म्याच नेपाल कपको. अनि हिजोको खेलमा 4-0 भयो क्विन्स गर्खा सिग्नल्स 4 र आग सपोर्ट बटालियन 0 भएको थियो भने त्यसै गरी आजको कार्यक्रम अनि त्यसपछि सेकेन्ड म्याचमा भनौँ न आजको कार्यक्रममा म एकैछिनपछि जानेछु र त्यसपछिको सेकेन्ड सेमी फाइनल भने 1RJR भर्सेस जिएसपिएसको बेसमा भएको थियो र 1RJR 1 भएर अब फाइनलमा पुगेको छ. अनि शनिबार 4 जुलाईको दिनमा भने नेपाल कपको फाइनल क्विन्स गर्खा सिग्नल्स भर्सेस 1RJRको बेसमा हुनेछ. तपाईँहरूले इन्जोय गर्न सक्नुहुनेछ श्रोता. र नेपाल कप त छँदैछ. नेपाल कपको फाइनल त्यसो त तपाईँहरूले काठमाडौँ कप र गोर्खा युनिटका विभिन्न युनिटबाट वुमेन्स भलिबल पनि इन्जोय गर्न सक्नुहुनेछ. फ्री एन्ट्री फ्री टिकट फ्री पार्किङ होइन. तपाईँलाई केही गर्नु पर्दैन. जस्ट तपाईँले खानापिनाको लागि मात्रै आफ्नो व्यवस्था गर्नुहोला भन्दै अब यो त भयो श्रोता. हामीले नेपाल कपको बारेमा हिजोको कुराकानी गऱ्यौँ र आजको कुराकानी गर्नुपर्दा भनौँ न यो आज यस कार्यक्रमले ल्याएका समेटी ल्याएका विषयहरूमा यो कार्यक्रमको पहिलो घन्टामा म तपाईँलाई मिठा मिठा गीतहरू सुनाउँदै जानेछु. अनि कार्यक्रमको दोस्रो घन्टामा भने छड्के सलाम सुन्न सक्नुहुनेछ. आज पनि छड्के सलाममा छविमाया पुन र उहाँको श्रीमानसँग गरिएको कुराकानी सुन्न सक्नुहुनेछ. र छविमाया पुन भन्न बित्तिकै बडो एक्टिभ लेडी हुनुहुन्छ उहाँ. अनि जहाँ पनि पुगिराख्नुहुन्छ होइन, हरेक कार्यक्रममा उहाँको त्यत्तिकै सहभागिता रहन्छ. अनि त्यसो त उहाँ भनौँ न सोसल मिडियामा बढी मात्रामा उहाँका गीतहरू अनि उहाँले गर्नुभएका अभिनयहरू अनि उहाँले कहीँ कतै गएर राख्नुभएका विभिन्न किसिमका कार्यक्रमहरू सम्बन्धी जानकारीहरू पनि थाहा पाउन सकिन्छ. र आज पनि उहाँसँग सहकर्मी साथी योगराज राईजीले गर्नुभएको कुराकानी तपाईँहरूले सुन्न सक्नुहुनेछ. अबको प्रस्तुतिमा भने हामी अर्को एउटा साङ्गीतिक विश्राम लिउँ अनि कार्यक्रमको थर्ड आवरमा कि 6 बजेपछि भने तपाईँहरूले सुन्दै आइरहनु भएको कार्यक्रम आज पनि युथ ड्रिम्स छँदैछ. युथ ड्रिम्समा गोर्खा ब्रिगेडका यङ भाइहरू इन्टेक 25 भाइहरूसँग गरिएको कुराकानी तपाईँहरूले सुन्न सक्नुहुनेछ. अहिलेको लागि भने म तपाईँलाई सुनाउँदैछु कौडा भाकाको यो गीत. नवराज थापा मगर र सुनिता थेगिमको स्वर रहेको छ.

0: तपाईलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4 pounds 99 cents तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।
1: यो BFBS कुलकर्ण रेडियो हो।

अर्जुन सुनाम र जुनु रिजालको गीत थियो। यो गीतलाई म एकैछिन यहीँ रोक्न चाहन्छु। श्रोता, हाम्रा सहकर्मी साथी योगराज राईजी भने आज गोर्खा ब्रिगेडको गल्फ कम्पिटिसनको लागि बेजिङ स्ट्रोकमा जानुभएको छ। अब त्यहाँबाट गल्फ सम्बन्धी हामी रिपोर्ट सुन्नेछौँ। उहाँ हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। हेलो योग भाइ, नमस्ते। हेलो, हजुर, अहिले भने लाइन छुटिसकेको छ। फेरि पनि म एकचोटि ट्राई गर्छु र यो गीत भने हामी कन्टिन्यू रूपमा सुन्दै गरौँ।

0: हजुर, यता पनि बेहाल छ प्यारी, उता पनि बेहाल छ. यो गीतलाई फेरि पनि हामी एकैछिन रोकौँ र अहिले भने हाम्रो योग भाइ लाइनमा आइसक्नु भएको छ. अब ढिलो नगरेर हामी बेजिङ स्टुकबाट गोर्खा ब्रिगेडको यो एनुअल गोल्फ कम्पिटिसनको त्यहाँ के कस्तो एक्टिभिटिज भइरहेको छ हामी त्यस सम्बन्धी जानकारी लिनेछौँ. योग भाइ, तपाईँलाई बिएबिएस गोर्खा रेडियोको यो साउन्ड क्लिप स्टुडियो वानमा वेलकम छ.
1: दिदी नमस्ते.
0: नमस्ते भाइ, अहिले तपाईँ कहाँ हुनुहुन्छ?
1: यही हो गल्फ कोस्टमा दिदी, एकदमै घाम मजाले टङ टङ लागिरहेछ, एकदमै राम्रो देखिया छ. गर्दा फर्स्ट फ्लाइटको र सेकेन्ड फ्लाइटको भाइहरू आउनुभयो जस्तो मलाई लाग्यो. यति बेला चाहिँ हाम्रो कपरोल विराज थापा भाइ हुनुहुन्छ जिएसपिएसबाट, उहाँहरू फर्स्ट फ्लाइटमा हुनुहुन्छ. ल भाइ नमस्ते.
2: भाइ नमस्कार, थ्याङ्क यू भेरी मच.
1: हजुर, कस्तो थियो त 18 होल?
2: आई थिङ्क वेब्रुकमा पहिला पनि ब्रिगेड अफ गोर्खासको यो एनुअल गोल्फ कम्पिटिसन भएको थियो. डिफरेन्ट टु द्याट, कन्डिसन एकदम हट एन्ड ह्युमिड छ आज, तर ह्याभिङ साइड हावा पनि छ अलिअलि, तर एकदम कन्डिसन इज पर्फेक्ट फर गोल्फ भन्नुपर्दा.
1: भनेपछि अलिअलि जेन्टल ब्रिज छ, त्यसले साह्रै इफेक्ट पारेन.
2: हजुर, गोल्फ खेल्नलाई अलिक 10-12 माइल्सभन्दा बढीको ब्रिजले त असर पर्छ, तर एकदम गर्मी हावाले चाहिँ निकै हेल्प गर्छ.
1: आज यति खेल्छु भन्ने एक्सपेक्टेसन मिट भयो तपाईँको?
2: अलि भएन दाइ, मेरो एम चाहिँ ग्रोस 6-7 ओभर खेल्ने थियो, तर अनफोर्चुनेटली 10 ओभर खेल्न पुगे. अनलक्कीली 10-11 होल नम्बर 14 गएर डबल बुगी गरे, अलिकति
1: राइट. अब दुईजना तपाईँको पेयरले के गर्नु छ त्यसमा डिपेन्ड हुन्छ होइन?
2: हजुर, दुवैजना एकदम इन्फर्म हुनुहुन्छ के अरे, म एकदम होपफुल छु उहाँहरूले राम्रो खेल्नुहुन्छ होला भनेर. तर अब गल्फ हो, जे पनि हुनसक्छ.
1: तर कतिको च्यालेन्जेस रहेछ अनि अब्स्टेकलहरू कतिको थियो यहाँ?
2: वेब्रुक यो हेम्सायरको इट्स अ ब्युटिफुल गल्फ कोर्स, एकदम पर्फेक्ट, एकदम राम्रो तरिकाले डिजाइन गरेको, विथ लट्स अफ वाटर ह्याजर्ड स्पेसली. अनि लामो कोर्स छ, च्याम्पियनसिप कोर्स पनि हो यो. अनि हामी वाइट टीबाट खेल्दा इट्स अ पर्फेक्ट कन्डिसन, तर हाम्रो लेभलको लागि चाहिँ ठिकै भन्नुपर्छ. यो एकदमै टु डिफिकल्ट पनि होइन, तर टु इजी पनि होइन. अब इफ यु गेम इज इन देयर इट्स इजी सबैको लागि, तर ह्याजार्ड चाहिँ छ जोस् प्रिटी मच एभ्री होल जस्तोमै.
1: र त अहिले चाहिँ अब तपाईँको साथीहरूले कस्तो गर्छ भन्दै थाहा हुन्छ. वेल डन भाइ, थ्याङ्क
2: यू. हजुर, थ्याङ्क यू भेरी मच दाइ.
1: यदि राम्रै सुनेको छ नि होइन?
0: एकदमै क्लियर छ. हजुर
1: हजुर, एकदमै वेदर चाहिँ एकदमै फ्यान्टास्टिक छ. तर अब यो गल्फ खेल्ने हाम्रो साँपहरू हुनुहुन्छ, उहाँलाई यो पानी परे पनि, हिउँ परे पनि, घाम लागे पनि, वेदर डजन्ट म्याटर. अनि हाम्रो चाहिँ यो फर्स्ट फ्लाइटमै पर्न सफल हाम्रो चाहिँ मेजर हाम्रो राजु भाइसँग पनि कुराकानी गरौँ. ल साथ नमस्कार है.
3: भाइ नमस्कार.
1: हजुर, हामी लाइटमा छौँ है.
3: ओके,
1: अनि कुल एन्ड काम देख्नुहुन्छ, हुन त तपाईँको नेचर यस्तो. आज राम्रो भयो जस्तो छ त.
3: इन्जोय गरेँ, राम्रो वेदर, कम्पनी राम्रो थियो. सिक्वेन्सको गुजी अनि जिएसपिएसको भाइ हुनुहुन्थ्यो, अनि तिनजना फर्स्ट फ्लाइटमा, बडो इन्जोय गऱ्यो.
1: इन्जोय त भयो. तपाईँको चाहिँ कस्तो भयो? ल दिदी, हाम्रो राजु भाइ हुनुहुन्छ, एकदमै तारिफ पनि गर्दै हुनुहुन्थ्यो, मेल पनि
0: हजुर. नमस्ते मेजर राजु धुरा भाइ भन्नु पर्यो अब. हजुर, एकदमै राम्रो गल्फ खेल्नु हुँदो रहेछ, खुसी लाग्यो. अघि योग भाइले भन्नुहुन्थ्यो कुल एन्ड काम, त्यो त अभियसली तपाईँको नेचर नै त्यस्तो छ होइन. आज एकदमै राम्रो खेल्नु भएको रहेछ. कति ह्यान्डिक्यापमा खेल्नुहुन्छ?
3: टेन हो दिदी. यो हामी चाहिँ आज चाहिँ स्क्रेचमा खेल्ने, यसो जिरो ह्यान्डिक्याप, एभ्री वान इज जिरो ह्यान्डिक्याप. हजुर हजुर, सबैलाई हजुर च्यालेन्ज.
0: ज्यू ज्यू, वाउ, जिरो ह्यान्डिक्याप भनेको त
1: त्यति खेल्यो खेलेन?
3: मैले खेले.
1: त्यसो भन्दा दुईजनाले राम्रो गर्यो भने त आज खतरा भयो त होइन?
0: है, गुड लक भाइ, एकदमै
1: कुल. आज उहाँले राम्रो खेल्नु भएको रहेछ, भरे रिजल्ट थाहा पाइहालिन्छ भाइ. थ्याङ्क यू भेरी मच.
0: हजुर हस् भाइ, हजुरलाई एकदमै गुड लक है. प्राइस तपाईँकै पक्षमा पुगोस् म यही भन्छु.
1: हाम्रो चाहिँ थर्ड फ्लाइटको पनि हाम्रो साँपहरू आउनु भएको छ, र उहाँहरूको पनि कस्तो भयो यसो अलिकति ऊ गरिहालौँ. र गिरी साहब त्यहीँ बस्नु होला, तपाईँ थर्ड फ्लाइटको रहेछ, म अलिकति यहाँ लाइफ रिपोर्ट पनि गर्दैछु. उहाँ आजको तर्फबाट उहाँले भाग लिनुभएको छ. हाम्रो चाहिँ क्याप्टेन सञ्जीव साप र उहाँ डिफेन्डिङ च्याम्पियन हुनुहुन्छ. मैले चाहिँ कनेक्ट गरेको छु उहाँसँग. अनि चाहिँ उहाँको साथमा चाहिँ हाम्रो चाहिँ स्टाफ सार्जन निल कुमार थापा पनि हुनुहुन्छ एउटा फ्लाइटमा. ल गिरी साहब नमस्कार है.
4: ल दाई नमस्कार. नमस्कार.
1: कस्तो भयो त तपाईँको? अब एउटा मात्रै राम्रो भएन, होइन ग्रुपकै राम्रो हुनु पर्यो होइन?
4: ग्रुपकै राम्रो हुनु पर्यो. सबैभन्दा पहिला कोर्स नै अब एकदमै डिमान्डिङ, एकदमै रमाइलो थियो आज. अनि टिम पनि एकदमै रमाइलो, एकदमै म चाहिँ अब दुईजना स्क्वाड प्लेयर्स पक्का राम्रो खेल्ने हाम्रो साहबहरू गुजीहरूसँग परेर छ. जस साह्रै नराम्रो त भएन, ठिकै ठिकै हो. आफूले सोचेको भन्दा राम्रो चाहिँ गर्न सकिएन भने आज.
1: सोचेको भन्दा राम्रो त कहिले पनि त्यो लाइफमा अलिक कम्ती मात्रै हुन्छ त्यो, होइन?
4: हजुर. तर गल्फको ब्युटी नै त्यही हो के अरे. आई थिङ्क सबै राम्रो हुन्छ भन्ने छैन, कहिले नराम्रो नै हुन्छ. एभरेज आफ्नो हेल्थ खेल्न सक्यो भने टिमलाई चाहिँ राम्रै हुन्छ. खास
1: क्रस कति हान्नुभयो आज?
4: त्यो चाहिँ नभनौँ होला, अहिले भरेको हुन्छ. तर जस एभरेज
0: हजुर. मेजर गिरी भाइ एकदमै खुसी लाग्यो, हिजो पनि तपाईँको पक्षमा भयो, आजको गल्फ पनि सायद तपाईँकै पक्षमा हुन्छ जस्तो लाग्यो. र अहिले होप फर द बेस्ट ऑब्वियसली.
1: कस्तो भयो अब तपाईँहरूले सुटिङ पनि जित्नुभयो, अब फाइनल पनि पुग्नुभयो, फाइनलमा के छ नेपाल कपको एक्सपेक्टेसन?
4: अब नेपाल कप यो जति पनि गोलाको चाहिँ आँखा हुँदैन, सानो सानो जस अब हामीले एक्सपेक्टेसन गरिएछ के अरे गर्दाखेरि अब हेरौँ. अब नेपाल कप फाइनल निकै पछि हामी पुग्दैछौँ, टिम चाहिँ राम्रै हुन्छ, राम्रै छ, आशा चाहिँ गरेको छु, तर भरोसा चाहिँ छैन. तर हाम्रो टिम हेर्दाखेरि चाहिँ जित्छ कि योपालि भन्ने आशा
0: छ.
1: उहाँ आज को आउनु भएको छ? आज टिम त टिम हुनुहुन्छ.
4: आज हामी हाम्रो स्टाफ सर्जन ओम भाइ, म अनि हाम्रो के अरे वीर भाइ कलशान वीर छ, हामी तिनजना हो. उहाँहरू चाहिँ अलिकति पछिको फ्लाइटमा छ, सायद आउँदैछ होला, राम्रै खेल्दैछ होला.
1: अब जित्न हाम्रो आफ्नो ठाउँमा छ. यो ब्रिगेड अफ गोर्खासको गल्फ कम्पिटिसन इयरली हुन्छ, यो चाहिँ कस्तो लाग्छ? एउटा माहौल पनि हो नि त, होइन? याद गर्ने
4: यो चाहिँ एकदमै अघि नै हाम्रो साहबले नै भन्नुभएको छ, एकदमै राम्रो हो यो इनिसिएटिभ चाहिँ हाम्रो जति पनि गल्फ प्रेमीहरूको लागि, गल्फरहरूको लागि गर्दाखेरि चाहिँ वर्षमा एकचोटि हुने हाम्रो बिजी गल्फको. मलाई त एकदम राम्रो लाग्छ दाइ.
1: हजुर. ल साहब भएर रिजल्ट के आउँछ, थ्याङ्क यू भेरी मच, बी अप्टिमिस्टिक अन्टिल देन है त.
4: हुन्छ दाइ, थ्याङ्क यू.
1: हजुर हजुर. मेजर गिरी साहब हुनुहुन्छ, वाना जिया हेडक्वार्टर कम्पनीको ओसी र नेपाल कप 2026 ओआइसी पनि हुनुहुन्छ. र उहाँको एक्सपेक्टेसन मिट नभए पनि यसो उहाँको विचार गर्दा उहाँले राम्रै गल्फ खेल्नु भएको जस्तो मलाई लाग्यो. तर उहाँले मात्रै खेलेर पनि दुईजना भाइहरूले कस्तो गर्नुभयो त्यसमा डिपेन्ड हुन्छ. 18 टिमले ब्रिगेड अफ गोर्खासको डिफ्रेन्ट युनिट्सहरूले भाग लिनुभयो. त्यसमा 3 फ्लाइट आइसक्नु भएको छ, 4th फ्लाइट हो कि त्यहाँ आउँदै गर्नुहुने. र उहाँ भक्का भक्का आउँदै गर्नुहुन्छ, एकदमै ब्युटिफुल वेदर छ. र भरे अब यो सब आइसकेपछि उहाँहरूको कार्यक्रमहरू छ, अनि त्यसपछि प्राइस डिस्ट्रिब्युसनहरूको कुराहरू छ, र एक दुईवटा फोटोहरू, अनि छोटो भिडियो क्लिप पनि त्यहाँ मैले जाने नजाने फेसबुक पेजमा राखेको छु, यसो भिजिट गर्दै गर्नु होला. ल दिदी यति नै छ. अब तपाईँ एउटा गल्फ नखेले पनि गल्फरकै एउटा श्रीमती हुनुहुन्छ के अरे, भने फायदा भयो नत्र भने यति नै छ दिदी.
0: हजुर, यो बेजिङ स्टोकको गल्फ क्लबमा त म प्राय गरेर 3 पुगिसकेको छु भाइ. यो वुडल्यान्डतिर हो क्या बढी मात्रामा, होइन? अघि उहाँ गल्फरहरूले पनि भन्दै हुनुहुन्थ्यो,
1: वेब्रिज पार्क भन्छ.
0: यस,
1: एकछिन उता पर कन्ट्री साइडतिर ड्राइभिङ गएको, मेरो ब्याट्री पनि सकिएछ, त्यही भएर मैले चार्ज गर्नु नआएर यसो गरेको, निकै रमाइलो लाग्यो. तर यो ग्राउन्ड चाहिँ साहबहरूले भन्दै हुनुहुन्थ्यो अलिकति यो ग्रिनको स्पिड चाहिँ एकदम फास्ट छ भन्दै हुनुहुन्थ्यो, घाम लागेर हो कि अब म त गल्फर पनि
0: होइन. यो कम्पिटिसनको बेलामा यो भाइ ग्रिनमा चाहिँ त्यो फ्ल्याग पनि के झन्डा पनि कहिले काहीँ अलिकति मुभमेन्ट गराइन्छ कि, अनि हेर्दा त्यो समथर देखिन्छ, तर त्यो एकदमै इक्वेली हुँदैन. त्यो चाहिँ पक्का गल्फरहरूको लागि ट्रिकी पनि हो, होइन? अनि तर प्लेयरहरूले कस्तो मजाले बल एकदमै माथि हाई हानेर ड्रप गर्नुहुन्छ कि उहाँहरूले ट्याक्कै त्यहीँनिर है. अब तपाईँ हामीले गऱ्यो भने त त्यस्तो हुँदैन. त्यति साह्रो त होइन. एनिवे थ्याङ्क यू भाइ, जस तपाईँले पनि इन्जोय गर्नुहोला. अनि गल्फ तपाईँ किन खेल्नुहुन्न आज त्यहाँ गल्फ क्लब जानुभएको छ?
1: अघि सिरिज बहिनीसँग त्यही कुरा हुँदै थियो, आजबाट चाहिँ अलिकति जस त्यो जुन चाहिँ एउटा पर्सेन्टेज छ त्यो पर्सेन्टेज अलिकति बढ्दै गएको छ. अब कुन दिन चाहिँ त्यो अप टु मार्कमा पुग्छ त्यसपछि
0: हेर्नुहोस् न, गल्फमा यति धेरै फाइदा हुन्छ कि तपाईँ त्यो एउटा बलको पछाडि हिँडिरहँदा पनि होइन, तपाईँको फ्लाइटमा जो जो हुनुहुन्छ उहाँहरूसँग यस्तो मजाको गफ हुन्छ, त्यसको अलावा तपाईँको आँखा राम्रो हुन्छ, वोकिङ हुन्छ, फिट एन्ड फाइन होइन, कति धेरै कुरा, बाबरे फाइदै फाइदा छ, इन्जोय गर्नुहोस्
1: गफ। होइन
0: यो त्यही उमेरमा घट्दै गइरहेको उमेरमा नै हो के भाइ गल्फ खेल्ने भनेको है योग भाई, पक्का तपाईँले इन्जोय गर्न सक्नुहुन्छ। हजुर, उहाँले चाहिँ एचिङ हिल गल्फ क्लबको त्यो ओभरअल त्यो क्लबकै विनर हुनुभएको थियो एकचोटि, तर त्यो बिग ट्रफी ल्याएर के गर्नु योग भाइ,
1: पैसा पनि हुन्छ नि, कोही बेला पैसा जित्नु भयो भने त थप्पै लिएर दिइहाल्नुहुन्छ होला है।
0: होइन यस्तो हो भाइ, हाम्रो गोर्खालीको बिचमा मात्रै हुन्छ त्यो पैसाको, तर क्लबहरूको बिचमा यहाँको लोकल कम्युनिटीहरूले पक्का इन्जोय गर्नुहुन्छ, त्यो पैसाको कारोबार गर्नुहुन्न, उहाँहरूले चाहिँ ट्रफीहरू नै मेडलहरू नै बढी दिनुहुन्छ, त्यो नै हो
1: गल्फ साहबहरूले चाहिँ यो ट्रफी त घरभरि छ।
0: एक्ज्याक्टली एक्ज्याक्टली,
1: पैसै पनि ठिक हुन्छ साहबहरूले चाहिँ, म त्यो पुरस्कार वितरण गर्नु फलोड भाइ,
0: एकदमै ए हो, मैले अहिलेसम्म त्यस्तो मौका पाएको छैन, भनेपछि मेरो श्रीमान त्यति राम्रो गल्फर होइन, कतै सुन्दै हुनुहुन्छ कि आशा गरौँ, तर अहिलेसम्म त्यस्तो मौका मिलेको छैन, फिङ्गर क्रस है एक भाइ, त्यो त म मेरो चाहना त्यो, उहाँ नै नगएर पो त कुरो यस्तो छ, हेर्नु न यस्तो श्रीमती कसको हुन सक्छ,
1: नगए पनि हुन्थ्यो घरमा काम चलाएको,
0: होइन त्यो त योग भाइ यस्तो हो नि त, मेरो श्रीमानलाई थाहा छ नि त त्यो कुरा होइन। ओके एनिवे योग भाइ, तपाईँ पनि गल्फमा जानुहोस्, इन्जोय गर्नु होला ल, अहिले गल्फ क्लब
1: रेकर्डेड भर्सनमा हुन्छ, भोलि पर्सितिर यसो बेबेसमा सुन्ने प्रयास गर्नु होला दिदी, थ्याङ्क यू थ्याङ्क यू
0: थ्याङ्क यू योग भाइ थ्याङ्क यू। हजुर आदरणीय श्रोताहरू, अहिलेसम्म यहाँहरूले सुनिराख्नु भएको थियो हाम्रा सहकर्मी साथी योगराज राईजीसँगको अलिकता नोकझोक पनि तपाईँले सुन्नुभयो, यो एउटा रमाइलो फन को लागि हो, तपाईँहरूले अन्यथा नलिनु होला, हामी एकदमै रमाइलो गरिरहेका थियौँ। आज योग भाइ बेजिङ स्ट्रोकमा गोर्खा ब्रिगेडको एन्युअल गल्फ क्लबको लागि जानुभएको छ, त्यहाँ विभिन्न युनिटबाट कम्पिटिसन भइरहेको छ, र आज को विनर हुनुहुन्छ यसको रिजल्ट भने अघि नै योग भाइले भनिसक्नु भएको छ, अन्य दिनहरूमा हामी तपाईँहरूलाई सुनाउनेछौँ। आउनुहोस् अहिलेको लागि भने कार्यक्रमलाई हामी अघि बढाउँ।
5: साइकल चलाउनु तपाईँको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईँलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन्, र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवे कोडको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस्, तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाई विज कपडा लगाउनु पनि लाभदायक रहन्छ, अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अँध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।

हजुर, मुहारा तिम्रो यो असिलो रहेछ जुनझै खुलेको यही मिठो गीत सँगसँगै अब भने हामी कार्यक्रमको पहिलो घण्टाको करिब करिब अन्तिम चरणतिर आइपुगेका छौं। समाचारभन्दा अगाडि म तपाईँलाई सुशान्त केसीको स्वरमा रहेको यो गीत सुनाउँछु, इन्जोय गर्नुहोला।

0: Pelaajan Buddy.
1: On Air.
0: Appma.
1: Ani Smart Speaker ma bonhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी महाधिवेशनका लागि करिब 4 करोड़ खर्च हुने अनुमान गरेको छ। आज पार्टीको सचिवालय बैठकका निर्णय सुनाउँदै पार्टीका महामन्त्री कपिन्द्र बोडाकोटी,
4: खर्च चाहिँ करिब 4 करोड़ जति हुने अनुमान छ। हाम्रो महाधिवेशनको खर्च करिब 4 करोड़ जति हुने अनुमान छ। त्यो मध्ये प्रतिनिधिहरू हामीले पनि चाहिँ सबैले रजिस्ट्रेसन शुल्कहरू तिर्छौँ र बाँकी रकमहरू हामी पार्टीकै सदस्यहरू शुभचिन्तकहरूबाट सहयोगहरू चाहिँ आउँछ र त्यसबाट कति कुराहरू त हामीलाई चाहिँ सम्बन्धित प्रोभाइडर्स त्यो चाहिँ सर्भिस प्रोभाइडर अथवा चाहिँ गुड्स प्रोभाइडरहरूले पनि हामीलाई चाहिँ छुट दिएर गर्ने भन्ने जस्तो त्यसमा पनि छलफलहरू भइरहेछ, अलिअलि प्रस्तावहरू आइरहेको छ, त्यसमा पनि गर्छौँ। जस्तै क्याटरिङमा हाम्रो ठुलो खर्च हुन्थ्यो, क्याटरिङवालाले नै चाहिँ हाम्रो नाफा चाहिँ हामी लिँदैनौँ, हामी चाहिँ नाफा कटाएर मात्रै तपाईँहरूलाई चाहिँ चार्ज गर्छौँ भन्ने यस्तो खाले प्रस्तावहरू आएको छ। यो सबै प्रस्तावहरू हेर्दाखेरि र सबै साथीभाइहरूको उत्साह हेर्दाखेरि यो महाधिवेशनको खर्च हामीले जुटाउन सक्छौँ भन्ने लाग्छ।
3: परराष्ट्र मन्त्री शिशिर खनालले सुस्तामा भारतीय सुरक्षा बल प्रवेश गरेको विषयमा जवाफ दिनुभएको छ। प्रतिनिधि सभाको बैठकमा सीमाका विषयमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री खनाल,
5: सुस्तासँग सम्बन्धित प्रश्न पनि यहाँले उठाउनु भएको छ। नेपाल र भारतबीच विभिन्न क्षेत्रमा र विभिन्न खाले संयन्त्रहरू मैले व्याख्या पनि गरेँ भई क्रियाशील छन्। सीमा क्षेत्र आसपासमा गरिने कुनै पनि काम दुवै पक्षको आपसी समन्वयमा हुने गरेको छ। हालै सुस्ता क्षेत्रमा 132 मिटर तटबन्धन बाँध निर्माण सम्बन्धमा दुवै देशतर्फका सम्बन्धित अधिकारीहरूबीच समन्वय पश्चात मात्र उक्त कार्य अगाडि बढाउने तय भएको छ। यस विषयमा दुवै मुलुकका सम्बन्धित निकायहरू एक आपसमा निरन्तर सम्पर्कमा रही आवश्यक कार्य गरिरहेको ब्यौरा म जानकारी गराउन चाहन्छु।
3: काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष 2083-84 लागि 25,88,30,55,000 बराबरको बजेट ल्याएको छ। महानगर नगरसभाको 19 अधिवेशनमा कार्यवाहक मेयर सुनिता डङ्गुलले बजेट प्रस्तुत गर्नुभएको हो। महानगरको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि सिंचित कोषमा 25,13,30,00,000 र 75 करोड़ रुपियाँ अन्य बाह्य व्ययभार हुने उहाँले जानकारी दिनुभएको छ। आउँदो आर्थिक वर्षमा सिंचित कोषमा 25,13,30,00,000 जम्मा हुने अनुमान गरिएको छ। यसमध्ये महानगरको आन्तरिक आय र बैंक मौस्दात 20,18,63,00,000 स्रोत व्यवस्थापन हुने अनुमान छ। सरकार तथा प्रदेश सरकारबाट सशर्त समानीकरण तथा राजस्व बाँडफाँड मार्फत 4,93,67,00,000 प्राप्त हुने अपेक्षा गरिएको छ। जनसहभागिताबाट 1 करोड़ प्राप्त हुने अनुमान छ। महानगरले आर्थिक विकास क्षेत्रमा कुल बजेटको 2.1% अर्थात 54,18,20,000, सामाजिक विकास क्षेत्रमा 9.6% अर्थात 2,42,27,00,000, पूर्वाधार विकास क्षेत्रमा 61% अर्थात 15,31,67,00,000, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा 8.5% अर्थात 2,13,47,00,000 तथा कार्यालय सञ्चालन र प्रशासनिक क्षेत्रमा 18.8% अर्थात 4,71,69,00,000 नियोजन गरेको छ। महानगरले फोहोर मैला व्यवस्थापन, विद्यालय शिक्षा प्रणाली सुधार, सुशासन प्रवर्धन, शहरी स्वास्थ्य प्रवर्धन, केन्द्रको क्षमता अभिवृद्धि तथा एकवटा एक नमूना उद्यमशीलता कार्यक्रम मार्फत रोजगारी र आय वृद्धि गर्ने कार्यक्रमलाई विशेष प्राथमिकता दिएको छ। युवा लक्षित स्वरोजगार तथा रोजगार कार्यक्रम सञ्चालनका लागि 10 करोड़, महानगर पोषण भत्ता कार्यक्रमका लागि 16 करोड़, सामूहिक आवास निर्माणको बहुवर्षीय योजना अन्तर्गत पहिलो वर्षका लागि 5 करोड़ विनियोजन गरिएको छ भने सुकुम्बासी समस्या समाधानका लागि विशेष कार्यक्रम सञ्चालन गर्न वित्तीय प्रबन्ध गरेको डङ्गोलले बताउनु भएको छ। महानगर अस्पताल निर्माणको बहुवर्षीय योजना अन्तर्गत पहिलो वर्षका लागि 4 करोड़ छुट्याइएको छ। ज्येष्ठ नागरिकका लागि निमोनिया खोप कार्यक्रम सञ्चालन गर्न 1 करोड़ विनियोजन गरिएको छ। महानगरले आउँदा आर्थिक वर्षमा वातावरण व्यवस्थापनका लागि 1,22,00,000,000, शिक्षा क्षेत्रमा 1,71,00,000,000, सम्पदा संरक्षणका लागि 2,53,00,000,000, सामाजिक विकासमा 49 करोड़, पूर्वाधार विकासमा 5,41,00,000,000, हरियाली प्रबन्धनमा 43 करोड़, सूचना प्रविधिमा 41 करोड़, स्वास्थ्य सेवामा 70 करोड़ र विपद व्यवस्थापनमा 36 करोड़ विनियोजन गरेको छ। स्रोत नखुलेको 32,00,000 नगद बोकेर भारतबाट नेपाल आइरहेका 2 जना प्रहरीले सर्लाहीबाट पक्राउ गरेको छ। सर्लाहीको मलङ्गवा नगरपालिका 10 सिमपुल नजिकैबाट 2 जना पक्राउ गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सर्लाही रामनगर गाउँपालिका तीनका 28 वर्षीय डुगु कुमार यादव र 24 वर्षीय रुवेश कुमार यादव पक्राउ परेका हुन्। उनीहरू भारतबाट मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो। प्रहरीले शंका लागेपछि उनीहरूलाई चेक जाँच गर्ने क्रममा 16 रकम फेला पारेको जनाएको छ। उनीहरूका साथबाट 1,500 थान, 500 थान, 1,300 थान र 1,500 थान फेला परेको प्रहरीले जनाएको छ।
2: यो बीएफबीएस गोर्खा रेडियो हो।

समय बेलुकीको 5:08 गयो. नेपालमा पनि अब भने रातको 10 बज्नको लागि 7 मिनट मात्र बाँकी रहेको छ र ब्रुनाईमा पनि अहिले मध्य रात भएर भनौँ न रातको 12:08 गएको छ. तपाईँ बीएफबीएस गर्का रेडियोबाट साँझको कार्यक्रम गौँदोलीमा हुनुहुन्छ. तपाईँलाई पुनः कार्यक्रममा स्वागत गर्दछु. म रूपा राणा. आउनुहोस् अब हिजो बुधबारको दिनमा भएको वर्ल्ड कपको रिजल्ट भने यस प्रकार रहेको छ. अर्जेन्टिना 3, अल्जेरिया 0 भएको छ.

गाना वर्सेस पानामाको खेल फुल टाइम भइसकेको छ, गाना वान र पानामा नील भएको छ। अनि त्यस्तै गरी अर्को ग्रुप केबाट भएको खेल उज्बेकिस्तान वान र कोलम्बिया थ्री भएको छ, फुल टाइम भइसक्यो। र अहिले ग्रुप एबाट चेक रिपब्लिक वर्सेस साउथ अफ्रिकाको म्याच भइरहेको छ, 9 मिनट भइसक्यो अहिले फर्स्ट हाफको, र चेक रिपब्लिकले 1 गोल गरेको छ। अनि बेलुकी ठिक 8 बजे भने स्विजरल्यान्ड वर्सेस बोस्निया हर्जगोभिनिया र 9 बजे भने क्यानाडा वर्सेस कतारको म्याच तपाईँहरूले इन्जोय गर्न सक्नुहुनेछ आज बेलुकीको समयमा। आउनुहोस् अब भने तपाईँलाई अर्को एउटा मिठो गीत सुनाउँछु, होइन हुन त हामी प्राय गरेर मिठो गीत भनिरहेका हुन्छौँ, तर तपाईँलाई के लाग्छ कस्तो लाग्छ होइन, त्यसैले तपाईँको आफ्नो अभिरुचिको गीत पनि हामीलाई रिक्वेस्ट गर्दै जानुहोला, हामी तपाईँहरूका गीतहरू सुनाउँदै जानेछौँ। अहिलेको लागि भने यो गीत स्वीकार्नुहोस्।

नेपालको फुटबल सँगसँगै गोर्खा ब्रिगेडको स्पोर्टिङ इभेन्ट पनि हो नेपाल कप. यो पनि प्रिमियर लिग जस्तै तहल्कामा चिन्छ. सायद यहाँहरूमध्ये कतिले त्यो हङकङको नेपाल कपको विषयमा कुराकानी गर्ने हो भने हङकङतिर त झन् अत्याधिक मात्रामा सबै बटालियनका दाजुभाइ दिदीबहिनीहरू गएर एकदमै रमाइलो गर्ने चलन पनि थियो, अहिले पनि त्यस्तै छ. र यदि तपाईँहरूले पनि यो नेपाल कपको फाइनल म्याच हेर्न चाहनुहुन्छ भने शनिबार 4 जुलाईमा क्विन्स एभेन्यू ओल्डर सर्टको फुटबल ग्राउन्डमा आउन सक्नुहुनेछ. श्रोता, शनिबार 4 जुलाईमा क्विन्स एभेन्यू ओल्डर सर्टमा हुँदैछ र त्यस दिनमा तपाईँहरूले बिहान काठमाडौँ कप पनि हेर्न सक्नुहुनेछ. काठमाडौँ कपको फाइनल ग्रुप एबाट क्युओजिएलआर भर्सेस आरजिआर अनि ग्रुप बीबाट क्युजी भर्सेस क्युजी सिग्नल्सको म्याच पछि फेरि फाइनल म्याच पनि तपाईँहरूले हेर्न सक्नुहुनेछ. बिहानको 10 बजे दुवै पिचमा खेल सुरु हुनेछ. काठमाडौँ कप चाहिँ भेटरानहरूको हो. गोर्खा ब्रिगेडबाट रिटायर्ड हुनुभयो, उहाँहरूले खेल्न सक्नुहुनेछ. त्यस्तै गरी वुमेन्स भलिबल कम्पिटिसन पनि हुन गइरहेको छ सोही दिनमा. र गोर्खा ब्रिगेडको यो स्पोर्टिङ इभेन्टमा वुमेन्स भलिबल कम्पिटिसन गजबको हुन्छ. सायद तपाईँहरूले पनि इन्जोय गर्नुभएको छ होला. र यसपटक भने ग्रुप एबाट जिएसपिएस अनि क्विन्स गोर्खा इन्जिनियर क्युओजिएलआर ग्रुप एमा परेका छन् भने ग्रुप बीमा गोर्खा कम्पनी क्याट्रिक अनि केजिए अनि जिएसएस गोर्खा कम्पनी सिटाङ अनि ग्रुप सीमा भने वान आर्जर लेडिज क्युजी सिग्नल्स लेडिज गोर्खा आग बटालियनका लेडिजहरूको कम्पिटिसन हुनेछ. बिहानको 9 बजेदेखि नै क्विन्स एभेन्यू ओल्ड सर्टमा तपाईँहरू शनिबार 4 जुलाईमा आउन सक्नुहुनेछ. यो त भयो फुटबल भलिबलको विषयमा. त्यहाँ थुप्रै स्टलहरू पनि रहनेछन्, तपाईँहरूलाई आवश्यक परेको स्टलहरू जहाँ तपाईँले भेट्नुपर्ने मानिसहरू, जस्तो कि मोगेजको अनि अन्य विभिन्न विभिन्न किसिमका स्टलहरू पनि रहनेछन्. अनि त्यस्तै गरी गोर्खा वेलफेयर ट्रस्टको स्टल पनि रहनेछ. गोर्खा वेलफेयर ट्रस्टदेखि लिएर अन्य विभिन्न किसिमको, जस्तो कि तपाईँलाई दैनिक रूपमा चाहिने साडी ब्लाउज लुङ्गीहरू चाहिन्छ भने त्यस्ता स्टलहरू पनि त्यहाँ प्रशस्त मात्रामा रहनेछन्. त्यसो त तपाईँहरूका पुराना साथीहरू, पल्टनका पुराना साथीहरू, दिदीबहिनीहरू, आफन्तजनहरू होइन, उहाँहरूलाई पनि तपाईँहरूले भेट्न सक्नुहुनेछ. कहिलेकाहीँ घरमा बोलाउन नसकिने अवस्था, टाढा होइन आउन नसकिने, जान नसकिने स्थिति छ भने पनि तपाईँहरू क्विन्स एभेन्यू ओल्ड सर्टमा आएर पनि भेटघाट गर्न सक्नुहुनेछ. रमाइला कुराहरू अनि जिन्दगीका रमाइला क्षणहरूलाई अझ नजिकबाट आत्मसात गर्न सक्नुहुनेछ. यो दिन हो श्रोता नेपाल कपको विषयमा. ओके, हामीले कुराकानी गरिरहेका थियौँ शनिबार 4 जुलाईको दिनमा नेपाल कपको फाइनल म्याच अनि त्यस्तै गरी काठमाडौँ कप र वुमेन्स भलिबल कम्पिटिसनको पनि. गोर्खा ब्रिगेडका विभिन्न युनिटबाट लेडिजहरूको भलिबल पनि निकै रोचक हुनेछ.

0: BFBS Gorkha Radio.
1: Timi online ma ho?
2: Ah, ho.
1: के गर्दै गरेको
2: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोलेको अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर
1: ए ल ल हुन्छ हुन्छ
3: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन् तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ जस मार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ
0: यो PFBS गोर्खा रेडियो हो

0: Right, left, left. Solid team on the march. Left. Salute.
1: कार्यक्रम छड्के सलाम।
2: हजुर नमस्ते, कार्यक्रम छड्के सलामबाट म योगराज राईको र यो श्रृङ्खलामा हामीसँग गत हप्ताबाट हुनुहुन्छ दिदी छवि मायापुन, उहाँ एक समाजसेवी अनि कुशल गृहिणी पनि हुनुहुन्छ र उहाँसँग कुराकानी गर्दैछौँ। यहाँ बेलायतको फानबुडामा बसोबास गर्नुहुन्छ र उहाँको श्रीमान हिरा बहादुर पुन हुनुहुन्छ। फर्स्ट सेकेन्ड इयरमा 1981 भर्ती हुनुभयो अनि पछि चाहिँ 1994 पेन्सन जानुभयो। उहाँको आर्मी रेजको कुराहरू हामी गरिएका छौँ र गत हप्ता चाहिँ ब्रुनाईबाट यता युके आइसक्नु भएको थियो, तर ब्रुनाई त्यो सागको प्रसङ्ग हामीले जोड्दै थियौँ, त्यहीबाट चाहिँ कुराकानीलाई अगाडि बढाउँ। दिदी नमस्कार हजुरलाई।
3: नमस्ते भाइ, है धन्यवाद हजुरलाई।
2: हजुर ठिकै हुनुहुन्छ दिदी?
3: हजुर भाइ।
2: ल त अब तपाईँको स्टोरी तपाईँले पनि सुन्नुभयो होला, आफ्नो स्टोरी रेडियोबाट सुन्दा चाहिँ कस्तो फिल भयो दिदीलाई?
3: कस्तो खुसी लाग्यो भाइ है। म चाहिँ बाल्यपनको फेरि पनि होइन म हङकङमै छु कि होइन बच्चा हुँदा बाबा आमासँग को छु कि भनेर ब्याक टु फेरि नर्मल के त्यस्तै त्यस्तो कस्तो खुसी लाग्यो भाइ। फेरि म तामी क्याम्पमा पो गएछु कि होइन त्यो बच्चाको फोटोहरू हेर्दाखेरि त्यो अलिकति के मान्छेलाई हुन्छ नि होइन त्यो एउटा फर्किने भन्छ नि भन्दाखेरि त्यस्तो आफूलाई चाहिँ त्यो कहाँ पुगे पुगे कस्तो खालको के त्यस्तो खालको भएको कि भाइ मलाई एकदम खुसी लाग्यो। थ्याङ्क यू सो मच भाइ अनि मेरो साथीहरूले धेरैले सुन्नु भएको रहेछ होइन अनि काममा पनि भन्दै हुनुहुन्थ्यो अनि कस्तो तपाईँको स्टोरी सुन्न पायौँ खुसी लाग्यो दिदी फेरि पनि आउँछ कि आउँदैन होला भनेर सोध्नु भएको थियो। अब नेक्स्टमा आउँछ है यो चाहिँ आउँदैन अब अर्को एपिसोड आउँछ भनेको कि भाइ
2: एउटा कुरा भन्न मन लाग्यो। अब हामी त झलाक झुलुक कार्यक्रममा भेटघाट भइरहेको त्यहाँ एकदमै एक्टिभ देख्थेँ मैले दिदीलाई तर यो अन्तर्वार्ता गर्दा चाहिँ मलाई अर्को कुरा चाहिँ के भन्नु तपाईँ एकदमै डाउन टु अर्थ अनि हामीले इन्टरभ्यू गऱ्यौँ र तपाईँले यस्तो महत्त्व दिनुभयो कि भ्यालु दिनुभयो कि यो बिहेभियर्सप्रति त्यो चाहिँ तपाईँलाई हात जोडेर नमस्कार दिदी।
3: हस् थ्याङ्क यू सो मच भाइ हजुरहरूलाई पनि एकदम एप्रिसिएट गर्न चाहन्छु है मलाई एउटा अपर्च्युनिटी दिनुभयो होइन एउटा म एउटा समाजसेवी भन्न चाहन्छु एउटा होइन आज छवि पुन भनेर सबैले चिन्नुहुन्छ छवि माया पुन भनेर र पनि एउटा बिएफबिएसबाट चाहिँ सबैजना संसार ओल्ड वाइड कि होइन सबैजनाले चाहिँ सुन्नु भएको छ होला होइन चिन्नुभयो मलाई फेसबुकदेखि सबैले चिन्नुहुन्छ तर पनि अहिले त ओल्ड वाइड नै झन् चिन्नु भएको छ गर्दाखेरि एकदमै हजुरप्रति
2: सानो
3: किनेको थियो अनि त्यसमा चाहिँ पुरै झारीहरू फेरि दायाँ बायाँ झारीहरू थियो कि अनि त्यो चाहिँ हामीले त्यो खाली जग्गा भनौँ न होइन अब पैसा तिर्नु नै नपर्ने अनि त्यसलाई हामीले फाडेर चाहिँ एकदमै ठुलो बनायौँ होइन अनि सबैजनाले भन्नुहुन्थ्यो कि अनि होइन यो माया माया भन्ने चिन्नुहुन्छ कि मलाई बुढा नेपालमा मायाको बुढाबुढीले सबै फाडेर हेर्नु त आमा कति कडा हो मान्छे भन्नुहुन्थ्यो कि अनि हामीले ठुलो बनायो भाइ अनि ठुलो बनाएपछि चाहिँ एउटा जग्गा जमिन पनि ठुलो कि एकदमै सागसब्जी रोपेर जालीहरू लगाउँदा पनि कस्तो रमाइलो देखिने हरियाली त्यस्तो हुन्थ्यो अनि सबैजनाले सिक्नु भयो दायाँ बायाँ सबैले त्यो छ न त अरूहरूको पनि थियो तर सानो सानो सानो थियो सबैले गर्नुहुन्थ्यो गर्नु त म हामी जानुभन्दा अगाडि सबैले गर्नुहुन्थ्यो तर त्यति साह्रो चाहिँ लागि पर्नु भएको थिएन।
2: मल चाहिँ कहाँबाट ल्याउनुहुन्थ्यो त?
3: मल त हामीले मगाउने हो नि भाइ त्यहाँ
2: ल्याइदिन्थ्यो। हजुर कस्तो खालको मल हुन्थ्यो त्यो?
3: कुखुराको मल।
2: त्यो चाहिँ किन्नु पर्थ्यो होला?
3: हजुर त्यो त किन्ने नै हो।
2: तपाईँ त भान्जी कसरी यस्तो पौरखी बन्नुभयो कि नेपाल गएपछि खेतीपाती गर्नुभयो?
3: होइन होइन होइन भाइ त्यस्तो होइन त्यो चाहिँ बुढ्नेमा गएर सिके कि बुनाइमा गएर सिकेँ होइन अनि सब्जीहरू कसरी लगाउनु पर्छ बिउ कसरी राख्नुपर्छ भन्ने तर नेपालमा पनि हामी काम त गर्थ्यौँ भाइ तर नेपालको अनि बुनाइको छुट्टा छुट्टै हुँदो रहेछ अनि अब बुनाइमा चाहिँ बाँझो राख्नु पर्दो रहेछ छोपेर राख्नु पर्दो रहेछ यस्तो राम्रो हुने भाइ है कल कल कल कल भनेको के त्यो चोइसाम त अझै पनि
2: यहाँ
3: महँगो पर्छ। युकेमा आउनु भएको ज्यारोदेखि आउनुभएको दाजुभाइ दिदी बहिनी थाहा छ कि भाइ एक हप्तामा सब्जीहरू काट्ने हाम्रो मिलन तमु दाई हुनुहुन्छ नि फोटो खिच्ने उहाँ दाजुलाई पनि थाहा छ ए बहिनी म मलाई सब्जी ल्याऊ भन्न जानुहुन्थ्यो भित्र है, अनि हामीले सब्जीहरू काटेर दिन्थ्यौँ, भेन्टीहरू खुर्सानीहरू त्यस्तो के भाइ।
2: एक मुठाको चाहिँ कति पर्थ्यो?
3: एक मुठामा 3 केजी हुन्थ्यो भाइ। 3 केजीमा चाहिँ एकदमै प्रशस्तै भयो भने चाहिँ जम्मा $1, नत्र भने चाहिँ केजीको चाहिँ $1, नत्र भने चाहिँ एक मुठाको चाहिँ $3
2: त्यसरी
3: हुन्थ्यो। एक मुठामा चाहिँ 3 केजी चाहिँ हुन्थ्यो।
2: अब अलिकति तपाईँ पश्चिमतिरको मान्छे, अब अलिकति यो कुरा जोड्न मन लाग्यो यहाँनिर होइन, पहिला त पूर्वको पूर्वली पल्टन हुन्थ्यो, पश्चिमको पश्चिमे पल्टन हुन्थ्यो, तर जिआरमा त मिक्स गरेर बस्नुहुन्थ्यो होला नि होइन दिदी?
3: हजुर,
2: कस्तो थियो दिदी त्यहाँको बसाई, अब अलिकति सोध्न मन लाग्यो त्यो।
3: होइन, एकदमै रमाइलो राम्रो भाइ, हामी पूर्व पश्चिम होइन नछुटाउने, हामी बारी गरे पनि पार्टी गरे पनि पूर्व पश्चिमको मिलेर दिदी बहिनी दाजुभाइहरू सबै मिलेर दाजुभाइले हामी एकदमै सपोर्ट गर्नुहुन्थ्यो, र पनि 2 चोटि पार्टी गर्यौँ एउटा बारी गर्दाखेरि, एउटा कुगासमा पनि काम गर्यौँ भाइ होइन, अनि कुगासमा काम गर्दाखेरि 6 महिना त्यहाँ गरे, 6 महिना सेलमा गरे, बारी पनि गरे, गर्दाखेरि चाहिँ म यता आउनुभन्दा अगाडि होइन माया दिदी चाहिँ युके नजाँदै हामी 2 चोटि पार्टी जानुपर्छ भन्ने खालको त्यो उसले पनि हामी 2 चोटि गर्यौँ, अनि हामीले दाजुभाइले चाहिँ हामीले ड्राइभरहरू भन्नु पर्थ्यो कि भाइ, अनि म नै
2: खटिन्थ्यो।
3: हजुर, हामीले कुक हाउसमा गर्ने दिदी बहिनीहरूले चाहिँ कुक हाउसको दिदी बहिनीहरूलाई चाहिँ फेरुल दिन्थ्यौँ नि हामीले। ज्यू त्यो बेलामा चाहिँ अनि दाजुभाइले हामीलाई भन्नुहोस् है, हामी कहाँ लानुपर्ने, के गर्नुपर्ने भन्नुहुन्थ्यो, अनि घुमाउन लानुहुन्थ्यो कि उहाँहरूले हामीलाई बसमै रिजर्भ गरेर। त्यस्तो हामी 1 चोटि गर्थ्यौँ भने म हुने बेलामा चाहिँ 2 चोटि
2: गर्थ्यौँ। मलेसियातिर आउनुहुन्थ्यो कि दिन्थेन?
3: मलेसियातिर गयो नि भाइ, हामी घुम्न गयौँ, फ्यामिलीसँग गयौँ हामी,
2: जानु दिन्थ्यो
3: दिन्थ्यो। एकदमै बुर्नाईको लाइफ भन्ने चाहिँ एकदमै एक प्रकारको चाहिँ रमाइलो भाइ। अब वेदर पनि एउटै होइन, न जाडो न गर्मी, अब एउटै लुगाले हुने, अब यहाँको जस्तो ए जाडो भयो चिसो भयो भन्नु नि परेन है, एकदमै रमाइलो
2: प्रकारको। सेलमा चाहिँ कस्तो थियो दिदी, राम्रै पे गर्थ्यो सेल भनेको त अब ठुलो अब त्यहाँ तेल कम्पनी होइन?
3: सेल भन्नाले त्यो तेल कम्पनी होइन कि भाइ, हामी सेल भन्नाले चाहिँ हामी दिदी बहिनीको सब्जीहरू बेच्ने सेल, एउटा सेल एउटा सेट बनाएको हुन्थ्यो भाइ त्यो चाहिँ। हजुर सरी, अनि त्यसमा चाहिँ दिदी बहिनीहरूले बिचरा कति दुःख गरेर सब्जीहरू ल्याउनुहुन्थ्यो, सेलरीदेखि काइलन चोइसम्म होइन, जति पनि अहिले सुनिराख्नु भएको छ होला है दिदी बहिनीहरू, याद पनि आउँछ होला, अनि चोइसम काइलन प्याज अनि सेलरी है, यति खात खात गरेर बिचरा त्यो गर्मीको ठाउँमा होइन गएर त्यो ल्याउनुहुन्थ्यो, अनि खात खात राखेर चाहिँ यो मेरो भनेर बिचरा हामीले चाहिँ दाजुभाइको नम्बरबाट चाहिँ लेखेर हामी 2 जना हुन्थ्यौँ त्यहाँ टेबलमा बसेर काम गर्ने, अनि उहाँहरूको चाहिँ 80 केजी 80 केजी भनेर चाहिँ जोखेर राखिदिन्थ्यो कि भाइ होइन, अनि ठ्याक्क एजेन्टहरू आउँथ्यो अनि उहाँहरूले चाहिँ लिएर जानुहुन्थ्यो, पैसा बुझाउनुहुन्थ्यो कि भाइ, हामीलाई बुझाएपछि फेरि दिदी बहिनीलाई बुझाउने, त्यस्तो हो भाइ।
2: भनेपछि त्यो साग बेचेको पैसा जोगाउनुहुन्थ्यो अनि सुन किन्नुहुन्थ्यो?
3: हजुर, दिदी बहिनीहरूले बिचरा अब धेरै हुँदा चाहिँ कुहिने भाइ होइन, अनि सस्तोमा पनि लगिदिन्थ्यो उसले, अनि जिउ जिउ गरेर उसले लगिदिन्थ्यो बिचरा, अनि फेरि कहिले फेरि नपाउँदाखेरि चाहिँ सब्जी थोरै हुँदा चाहिँ फेरि एकदमै फेरि महँगोमा पनि जान्थ्यो कि भाइ, त्यस्तो थियो।
2: एक तोला सुनको चाहिँ कति पर्थ्यो त्यति बेला ब्रुनाईमा दिदी?
3: कति पो पर्थ्यो भाइ, मैले
2: बिर्सेँ,
3: ब्रुनाईमा त सस्तो भाइ, जे दिदी बहिनीहरूले चाहिँ दुःख गरे अनुसार, अनि कुक हाउसमा कहिले साजन मेसमा होइन, कहिले फेरि अप्सर मेसमा गर्ने दिदी बहिनीहरूले चाहिँ जेस अलिअलि चाहिँ केही न केही आफ्नो लागि चाहिँ केही गर्नु भयो, र जेस पैसा भन्ने कुरा चाहिँ जेस कसरी कमिँदो रहेछ भन्ने कुराहरू पनि सिक्नु भयो भाइ, कसैले त फेरि गर्नु भएन, कसैले चाहिँ अब घरभित्र बसेर आउनु भयो जे।
2: त्यही त अब त्यस्तोमा अब अघि तामी कुराकानी गर्नुभयो, केटाकेटी कुराकानी गर्नुभयो, अब अहिले पनि धेरै मान्छेसँग कुराकानी गर्छु र भगवान्ले एउटा कुरा दिन्छु के माग्छस् भने नि केटाकेटीपन चाहिँ चाहन्छु, केटाकेटी फर्काइदियो भनेर भन्नुहुन्छ, तपाईँले अघि त्यो कुरा गर्दा मलाई केटाकेटी पनि तपाईँलाई एकदम याद आउँदो रहेछ है?
3: हजुर हजुर, एकदमै आउँछ मलाई, त्यो जुन हजुरले त्यो बेसमा राखिदिनु भएको छ नि बच्चाको होइन, त्यो देखेर पनि मलाई नेपालदेखि चाहिँ मेरो भान्जी डक्टर छोरीको हजुरले चिन्नुहुन्छ, चिन्नु वान हुनुहुन्छ मेरो भान्जा चेवन तारामी,
2: चिन्छु चिन्छु
3: हजुर, उहाँको दिदी दिदी पनि तामिक्यामै बस्नु हुँदो रहेछ, भान्जे उहाँहरू भान्जे भन्नुपर्छ, भान्जाको दिदी भएको हुनाले, अनि त्यो फोटो देखेर चाहिँ माइजू हामी पनि त्यही तामिक्यामै बसेको भन्नुभयो, अनि हङकङको साथीले पनि कस्तो याद आयो भनेर मलाई चाहिँ फिडब्याक दिनुभयो कि म्यासेन्जरमा, एकदम खुसी लाग्यो कि, थ्याङ्क यू सो मच हजुरलाई।
2: हजुर, हाम्रो छवि मायापुन दिदीसँग कुराकानी गरिरहेको छौँ, ब्रुनाईको कुराहरू अनि केटाकेटी कुराहरू जोडिरहेका छौँ, बिचमा चाहिँ केही गीतहरू सुनौँ, त्यसपछि सेकेन्ड पार्टमा फेरि दिदीसँग ब्याक टु युकेमा आएर युकेको लाइफको बारेमा हामी कुराकानी गर्नेछौँ।

0: यो BFBS गोर्खा रेडियो हो।
1: खाना कस्तो थियो हजुर?
2: राम्रै थियो, धन्यवाद।
3: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
2: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
1: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।
0: BFBS Gorkha Radio.

0: यो BFBS गोर्खा रेडियो हो।
1: हजुर, गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ। BFBS गोर्खा रेडियोबाट हाम्रो छवि मायापुन दिदी हुनुहुन्छ। कार्यक्रम छड्के सलाममा कुराकानी गरिरहेका छौँ। आज चाहिँ हामी सेकेन्ड एपिसोडमा कुराकानी गरिरहेका छौँ। दिदी, फेरि वेलकम छ हजुरलाई। अब ब्रुनाईबाट रुदै रुदै आउनुभयो साथीहरूसँग छुटेर। यहाँ युकेमा आएपछि लास्ट विक पनि हामीले जोड्यौँ, एक दुई दिन बसेपछि त्यहाँ फेरि काम सुरु गर्न थाल्नु भयो होला होइन?
2: यस्तो थियो भाइ, हामी आउने बित्तिकै काम सुरु गरेनौँ, किनभने हामी आएर चाहिँ आइलर एप्लाई गर्यौँ होइन, चारजना, हामी चारजना परिवारको। अनि तुरुन्तै आइलर ननिस्किनसम्म त अब काम पाउने कुरा पनि आएन भाइ होइन, गर्दाखेरि चाहिँ आइलरको लागि हामी जे लक्की चाहिँ भयौँ। एकजनाको पैसामा चाहिँ हामी चारजनाको निस्क्यो होइन, थोरै पैसामा। हजुर, थोरै पैसामा। त्यति बेलाको हामी 2005 त धेरै पैसा लाग्यो,
1: 150 समथिङ लाग्थ्यो होला, समथिङ
2: समथिङ। त्यस्तैमा चाहिँ हाम्रो चारजनाको निस्क्यो। हजुर,
1: अहिले त आइलर निकाल्नु त अफोर्ड गर्नै सक्दैन नि दिदी,
2: एकदम गाह्रो छ भाइ अहिले त।
1: आइलर निकालेपछि काम खोज्न सुरु गर्नुभयो?
2: हजुर, आइलर निस्क्यो। आइलर ननिस्किनसम्म चाहिँ फेरि अब भित्री बस्नु पर्यो, फेरि दुख बिमार भयो भने के गर्ने भन्ने खालको होइन भाइ। अनि त्यसपछि जब आइलर निस्क्यो त्यसपछि चाहिँ बल्ल फेरि जिपीहरू यताउता हामीले चाहिँ होइन त्यहाँ एपोइन्टमेन्ट उसहरू बुक गर्यौँ यता त्यता होइन, गर्दाखेरि चाहिँ त्यसपछि बल्ल हामीले चाहिँ काम खोज्न सुरु गर्यौँ भाइ।
1: त्यति बेला त काम त पाउँथ्यो नि त त्यति साह्रो, जस अरू युरोपतिरबाट पनि त्यति साह्रो मान्छे आएका थिएनन्, हामी नेपालीहरू पनि कम्ती थियौँ होइन दिदी, फार्मबाटतिर कस्तो?
2: हजुर, त्यति नेपालीहरू कोही थिएन भाइ, अलिअलि मात्रै देखिन्थ्यो, तर मान्छेले भन्थ्यो कि कामहरू पाउँछ। पहिला पहिला त बेसरी घर घरमै चिठीहरू झारिदिन्छ भन्दै थियो, तर त्यो चाहिँ मैले पाएन है, त्यो चाहिँ भएन कि, किनभने आफैले नै आफै नै खोज्नु पर्दो रहेछ, आफै नै जानु पर्दो रहेछ होइन, जे कुरा पनि मैले चाहिँ त्यो भन्छु कि। अनि म त अब बुढादेखि आयो, त्यसपछि चाहिँ आफूलाई हस्पिटलमा गर्ने इन्ट्रेस्ट पनि भएको भाइ, अनि ठिकै छ भनेर हेर नजिकै पनि है, अनि गएँ, ठ्याक्क गएको फर्मसम भर्यो, अनि त्यसमा फर्मसम भर्ने बित्तिकै ठ्याक्क बोला कि भाइ, म अरू ठाउँमा कतै गएन होइन, अरू अरू ठाउँमा चाहिँ सानो तिनो ठाउँमा जानु पर्यो भन्यो भने चाहिँ अरूले चाहिँ तल पर्छ के पर्छ राम्रो सिधा पनि नबताउने कि होइन, अनि त्यहाँदेखि चाहिँ अब आफ्नो मन जस्तो सबैको नहुँदो रहेछ बुझियो होइन, त्यसपछि ठ्याक्क बोलायो, इन्टरभ्यू पनि बोलायो, अनि पास पनि भयो, ठ्याक्कै काम पनि पायो भाइ है। म सुरु स्टार्टिङको डेदेखिको अहिलेसम्म त्यही छु भाइ,
1: त्यही जबमा हुनुहुन्छ?
2: त्यही, हजुर, अहिलेसम्म त्यही छु, पुरानो नै भइसक्यो है, अब अब नियरली सुन चाहिँ अब फेरि रिटायर हुन्छ होला।
1: यो हस्पिटलमा त विकेन्डतिर काम गर्यो भने पैसा धेरै हुँदो रहेछ नि होइन दिदी?
2: हजुर, अलिकति अलिकति चाहिँ हुन्छ, स्याटरडे अलिकति हुन्छ भाइ, अनि सन्डेमा चाहिँ अलिकति बढी हुन्छ।
1: पहिला हाम्रो नम्बरनीहरूले हप्ताभरि काम गरेकोले हप्तामा दुई दिन काम गर्दा उहाँले धेरै पाउनुहुन्थ्यो भनेर त्यहाँ कुरा गर्नुहुन्थ्यो र के।
2: हजुर हजुर हजुर,
1: राइट। अनि तपाईँ फ्यामिलीवाला चाहिँ कहाँ हुनुभयो दिदी?
2: फ्यामिलीवाला चाहिँ हङकङ, अनि हङकङमा तामी क्याम्प, अनि बर्मा लाइन।
1: ए बर्मा लाइन, राइट। अब तपाईँ त लाउरेको छोरी, अब सब क्याप्टेन हुनुहुँदो रहेछ, यो लाउरेसँग विवाह चाहिँ कस्तो अरेन्ज म्यारिज हो कि तपाईँको कस्तो हो?
2: मेरो अरेन्ज म्यारिज नै हो भाइ।
1: अनि कस्तो लाग्यो तपाईँले एउटा लाउरेसँग विवाह गर्दा? तपाईँको चाहना थियो कि थिएन, अथवा तपाईँ केही पढेर अरू केही चाहना थियो कि?
2: मेरो चाहना त विवाह गर्ने चाहनै थिएन भाइ होइन, भन्नुपर्दा एकदमै कहानी छ होइन, गर्दाखेरि चाहिँ मलाई चाहिँ अब हाम्रो पालादेखि चाहिँ बाबाले चाहिँ पढाउनु पर्छ होइन छोरीहरूलाई भन्ने सुरुवात भयो, अनि त्यहाँदेखि चाहिँ हामी पढ्न सुरु गरियो, अनि त्यसपछि चाहिँ विवाहकोतिर त मेरो मन ध्यान पनि कहिले गएन कि भाइ होइन, अनि पढ्दै थियौँ पढ्दा पढ्दै चाहिँ फेरि अब लाउरीहरू भनौँ न, अब त्यति बेलाको लाउरीहरू हेर्नुहोस् त है, अब आफूलाई थाहै थिएन, फेरि भन्नु पर्दा चाहिँ मेरो श्रीमानहरू चाहिँ पार्सल पुर्याउने भन्ने न्युले चाहिँ जानु भएछ होइन, फलानाको छोरी छ रे भन्ने उसले चाहिँ जानु भएछ, छजना लाउरीहरू है भाइ त्यति
1: बेला।
2: हजुर, अनि म त भर्खरको 17 वर्षको उमेर।
1: तपाईँ चाहिँ नेपालमा हुनुहुन्थ्यो?
2: हजुर, म चाहिँ नेपालमै, कान्छा मामा पनि मेरो सिक्जरकै हुनुहुन्छ है, कुलबहादुर सिरिज है, उहाँहरू चाहिँ फेमिलीलाई हुँदाखेरि चाहिँ मेरो
1: पार्सल लगेर त्यहाँ जाँदै हुनुहुन्छ भने बाबालाई थाहा थियो कि थाहा थियो त्यो कुरा चाहिँ?
2: उहाँलाई चाहिँ थाहा थिएन, मेरो बाबा आमा कसैले थाहा नभएको, तर त्यहाँ मेरो एकजना चाहिँ कान्छा बाबा पढ्नुहुन्छ कि, तर साइनोले चाहिँ कान्छा बाबा माइकल साइनोले घरको साइनोले देवर पढ्नुहुन्छ अहिले, अनि एउटै आँगन, हामी तिनजनाको घर थियो, हाम्रो दुइटा घर, अनि उहाँको चाहिँ एउटा एउटा घर थियो कि, अनि उहाँ पनि उहाँहरूसँगै भर्ती हुनु भएको, सँगै छुट्टी जानु भएको होइन, अनि ल उहाँको फलानाको घरमा जाऊ न त भन्ने उसले चाहिँ उहाँहरू चाहिँ बागलुङदेखि चाहिँ जानु भएछ कि, अनि फलानाको छोरी छ अरे भनेर हेर्न जानु भएछ, अनि अब लाउरेहरू है त्यति बेला त आमामा टेप रेकर्ड बोकेर यत्रो क्यामेरा बोकेर अनि मलाई थाहा थिएन, अनि थाहा थिएन, अनि उहाँहरू चाहिँ पक्का टी सर्टहरू लगाएर एउटै मिलाएर प्यान्टहरू मिलाएर होइन त्यसरी जानुभएको रहेछ, मलाई थाहा थिएन, अनि म त केटा मान्छे भनेपछि रिस उठ्ने भए जिस्का आयो भने ढुङ्गाले हिर्काउने मान्छे, स्कुल पढ्दा पनि ढुङ्गाले हिर्काउने मान्छे पर्यो होइन, गर्दाखेरि चाहिँ मलाई त्यो थाहा थिएँ केही पनि थाहा थिएन कि, अनि उहाँले देख्नु भएछ, अनि देख्नु भएपछि चाहिँ अब त्यही त्यो हो मलाई जिस्काउनु जिस्काउनु हुन्थ्यो, अब म त भान्जी होइन ए भान्जी भनेर जिस्काउनु हुन्थ्यो
1: साथी
2: होइन त्यही एउटै आगमा बस्दाखेरि जिस्काउनु भयो, अनि उहाँको हाम्रो शेरबहादुर कान्छा बाबाको घरमा चाहिँ अब उहाँ छजना लाउरेहरूलाई त अब कहाँ बेड पुग्दैन नि त होइन, गर्दाखेरि यतापट्टि हाम्रो दुइटा घर भएको हुनाले चाहिँ फेरि घरमा हाम्रो बाबा हाम्रो बाबा आमाले अब बिस्तारा दिनुभयो होइन, अनि मलाई फेरि सुन्ने कि भाइ त्यो को को मान्छेलाई किन बिस्तारा दिने होला, अब हामी सबै गर्नुपर्ने हुन्छ नि त भाइ है, भाउजू हुनुहुन्छ मेरो जेठी भाउजू, अनि मेरो दाई पनि इन्जिनियरको लाउरे अहिले हुनुहुन्छ पेन्सन आइसक्नु भयो होइन, अनि मेरो ठुलो भाउजू र म
1: चाहिँ त्योभन्दा अगाडि चाहिँ तपाईँ त पल्टनमा हुर्किनु पनि के लामो समय बित्नु भयो, लाउरेहरू देख्नुहुन्थ्यो ट्रेनिङ गरेको एक्सर्साइज गरेको लाउरे वातावरण चाहिँ तपाईँलाई कस्तो लाग्थ्यो त्यो तपाईँ पढ्दै गर्दा चाहिँ?
2: मलाई त्यति वास्तव हुँदैन थियो भाइ त्यति बेला हजुर, तर एकदम म प्राउड फिल गर्छु आर्मीमा होइन, मेरो ब्याक फ्यामिली नै एकदमै आर्मी नै भयो होइन, गर्दाखेरि चाहिँ एकदमै म प्राउड फिल त गर्छु, तर त्यति साह्रो त्यो वास्तै नहुने कि हजुर वास्ता हुँदैन थियो।
1: अनि तपाईँ त क्याप्टेनकी छोरी त स्कुलतिर जाँदा कस्तो ट्रिट गर्नुहुन्थ्यो साथीहरूले, कस्तो बाताउनु हुन्थ्यो दिदी?
2: मलाई एकदमै राम्रो गर्नुहुन्थ्यो भाइ, उसलाई जिस्काउनु हुँदैन है भन्ने ऊ चाहिँ किनभने मलाई
1: तपाईँको साथीहरूले पनि त्यही भन्नुहुन्थ्यो स्कुलको क्लासमेटहरूले पनि के भन्नुहुन्थ्यो नि तिम्रो बाबु त्यस्तो उस्तो यताउता होइन त्यस्तो हुन्थ्यो होला
2: हजुर, जिस्काउनु हुन्थ्यो कि तिमी त क्याप्टनको छोरी तिमी त लाउरेको छोरी है भन्ने, अनि कोही कोहीले चाहिँ जिस्काउनु हुन्थ्यो अरे कि, मलाई भन्नु न अब तरुनी हुँदाखेरि चाहिँ जिस्काउने एउटा छुट्टै हुँदो रहेछ भाइ, मलाई थाहा थिएन होइन, अब हामीलाई पनि मन परेको थियो अब लाउरेको छोरी हामीलाई दिँदैन होला त्यस्तो खालको कुराहरू आउँथ्यो अरे कि भाइ होइन, अनि उसलाई त नजिस्काऊ है ऊ त कडा छ भन्ने हुन्थ्यो अरे, मेरो साथीहरू मलाई सेयर गर्थ्यो कि भाइ।
1: अनि तपाईँलाई चाहिँ त्यति बेला यस मेरो बाबुले यत्रो प्रगति गर्नु भएको रहेछ, अब त्यति बेलाको जमानामा क्याप्टेन भनेको त स्कुलिङहरू कस्तो थियो तपाईँको पालामा, क्याप्टेन भने चाहिँ एजुकेसनमै राम्रै गर्नु पर्यो, बाबाले राम्रो गर्नु भएको रहेछ
2: एकदम एकदमै, मैले बाबालाई अहिले नै सम्झिन चाहन्छु भाइ होइन, बिचरा आत्माको चिर शान्ति कामना गर्छु, बाबाले चाहिँ छोरीलाई पढाउनु पर्छ होइन, यो जमाना हो, अब मेरो आमा चाहिँ पढ्नु भएको थिएन, तिमी जस्तो होइन छोरीलाई चाहिँ पढाउनु पर्छ भन्ने खालको चाहिँ उहाँले नै जिद्दी गरेर नै पढाउनु भएको कि भाइ होइन, त्यति बेला चाहिँ
1: अनि त्यो कहिले काहीँ हुन्छ नि पैसा माग्नेहरू हुन्छ नि होइन, तपाईँ चाहिँ बाबालाई माग्नुहुन्थ्यो कि आमालाई माग्नुहुन्थ्यो अलिक सहज?
2: बाबाले दिनुहुन्थ्यो मलाई चाहिँ, बाबाले नै ल खाजा खाऊ भने दिनुहुन्थ्यो, त्यो पनि अहिले छोरीले जम्मा गरेर राख्ने है हामी कस्तो के भेट होइन, आमाले चाहिँ धेरै दिनु हुँदैन है भन्नुहुन्थ्यो बेचरा होइन, अनि बाबाले चाहिँ माया गरेर त्यहाँ खुल्टीमा छ है पैसा झिकेर लैजाऊ छोरी त्यस्तो भन्नुहुन्थ्यो कि मलाई,
1: त्यो किन्नु मन पर्दा चाहिँ यति पैसा चाहियो भनेर हामीले पनि कहिले काहीँ अब किताब किन्छु भने अरू नै सामान किनिन्थ्यो होइन, तर अब छोरी मान्छे त्यति साह्रो त हुँदैन, छोरा मान्छे अलिकति बदमासै भइन्छ, त्यस्तो चाहँदा चाहिँ माग्नुहुन्थ्यो कि माग्थ्यो सामानहरू किन्नको लागि?
2: माग्थेँ भाइ मैले माग्थेँ होइन, माग्थेँ अनि मागे पनि दिनुहुन्थ्यो कि बाबाले, अनि आमाले चाहिँ तिमी छोरीलाई बिगार्छौ है पैसा दिनु भन्नुहुन्थ्यो बिचरा आमाले, तर बाबाले चाहिँ दिनुहुन्थ्यो कि दिनु,
1: यो कुरा चाहिँ म किन गर्दैछु, पहिला हामीलाई चाहिँ आमाले चाहिँ पैसा दिइहाल्नुहुन्थ्यो, तर बाबालाई माग्नुपर्ने अवस्थामा चाहिँ बाबालाई चाहिँ पुरा इन्टरभ्यूमा पास हुनुपर्ने क्या दिदी, बाबाले चाहिँ किन चाहियो कति चाहियो, अब एक रुपियाँ भनेको आज भोलिको अब भनौँ न 1,000 जस्तो हो नि त पैसा होइन, अनि 1 रुपियाँ पैसा माग्नुको लागि बाबालाई खुसी बनाउनु पर्थ्यो, त्यो इन्टरभ्यूमा पास हुनु पर्थ्यो, अनि 1 रुपियाँ चाहियो भन्दा होइन 8 आना भन्छ नि त 50 8 आनाले हुँदैन भन्नुहुन्थ्यो, हुँदैन भने त्यो इन्टरभ्यू पास भएर मात्रै दिनुहुन्थ्यो कि, अनि त्यो भएर चाहिँ म आजभोलि छोराछोरीले पैसा माग्यो भने म त्यति साह्रो सोध्दिनँ कि, त्यो मलाई थाहा छ नि त होइन, अनि पैसा छ भने दिइहाल्छु, उनीहरूले 30 पाउन्ड माग्यो भने 50 पाउन्ड पनि दिइरहेको हुन्छ कि, त्यो भएर सोधेको छु। हुन्छ दिदी, यो हप्ताको चाहिँ कुरालाई यतिमै रोकौँ, अर्को हप्ता चाहिँ तपाईँको गाउँमा लाउजीहरू पुग्नु भएको छ त्यहाँबाट सुरु गरौँ है त दिदी। हजुर दिदी छविमाया फोनलाई धेरै धेरै धन्यवाद भन्दै, र अर्को हप्ता चाहिँ उहाँको विवाहको कुरा उठिसकेको छ त्यहाँबाट हामी जोड्नेछौँ, दिदीलाई धन्यवाद भन्दै यो हप्ता कार्यक्रमबाट मैले
2: बिदा मागे।
1: हस् दिदी नमस्ते, बाई बाई।
2: नमस्ते भाइ, बाई बाई।
3: Left, right, left, left. Salute on the march. Left, salute.
4: कार्यक्रम छड़के सलाम।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Fly BFBS
1: यो BFBS गोर्खा रेडियो हो।
3: परराष्ट्र मन्त्री श्री शर्माले नेपाली चिया अवरोध हटाउन कूटनीतिक पहल भइरहेको बताउनु भएको छ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ नेतृत्वको टोलीसँग खनालले निर्यात अवरोधमा सरकार गम्भीर रहेको बताउनु भएको छ। महासंघको टोलीले नेपालमा उत्पादन भएको चिया भारत निर्यातमा देखिएको अवरोधलाई कूटनीतिक माध्यमबाट समाधान गर्नका लागि पहल गरिदिन अनुरोध गरेको थियो। परराष्ट्र मन्त्री खनालले चिया लगायत अन्य वस्तुको निर्यातमा आउने यस्ता समस्याको दीर्घकालीन समाधानका लागि भारतीय पक्षसँग कुरा भइरहेको जानकारी दिनुभयो। महासंघका अध्यक्ष श्रेष्ठले वार्षिक 12 अर्बदेखि 14 अर्ब बराबरको कारोबार हुने चिया क्षेत्र संकटमा परेको बताउनु भएको थियो। नेपालमा यस वर्ष प्री मनसुन अवधिमा विगत 45 वर्ष यताकै धेरै वर्षा रेकर्ड भएको छ।
4: जल तथा मौसम विज्ञान विभागका अनुसार सौवधिमा देशभर औसत 339.77 मिलिमिटर वर्षा मापन गरिएको छ, जुन औसत 226.3 मिलिमिटरको 145.5% हो। विभागका मौसमविद संजीव अधिकारीले प्री मनसुन समयमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु सक्रिय हुनु तथा अत्याधिक गर्मीका कारण प्री मनसुनमा अत्याधिक वर्षा भएको जानकारी दिनुभएको छ। विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् 2026मा भएको 339.77 मिलिमिटर वर्षा प्री मनसुन अवधिको सबैभन्दा बढी वर्षा हो। यसअघि सन् 1990मा 331.40 मिलिमिटर वर्षा भएर उच्च रेकर्ड कायम भएको थियो। तथ्याङ्क अनुसार सन् 2000मा 323.19 मिलिमिटर, सन् 2021मा 317 मिलिमिटर र सन् 2020मा 315 मिलिमिटर वर्षा भएको थियो। यस वर्षको वर्षाले ती सबै रेकर्डलाई उछिनेको विभागले जनाएको छ। यो अवधिमा देशका विभिन्न क्षेत्रमा चट्याङ, हावाहुरी, असिना तथा भारी वर्षाका घटना समेत बढेको छ।
3: राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी महाधिवेशनका लागि 4 करोड खर्च हुने अनुमान गरेको छ। पार्टीको सचिवालय बैठकका निर्णय सुनाउँदै पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटी
5: चाहिँ सबैले रजिस्ट्रेसन शुल्कहरू तिर्छौँ र बाँकी रकमहरू हामी पार्टीकै सदस्यहरू शुभचिन्तकहरूबाट सहयोगहरू चाहिँ आउँछ र त्यसबाट कति कुराहरू त हामीलाई चाहिँ सम्बन्धित प्रोभाइडर्स त्यो चाहिँ सर्भिस प्रोभाइडर अथवा चाहिँ गुड्स प्रोभाइडरहरूले पनि हामीलाई चाहिँ छुट दिएर गर्ने भन्ने जस्तो त्यसमा पनि छलफलहरू भइरहेछ, अलिअलि प्रस्तावहरू आइरहेको छ।
3: रासोपाले यही असार 7 गतेदेखि चितवनमा पहिलो महाधिवेशन गर्दैछ। दामोदर कुण्डदेखि त्रिवेणीधामसम्मको झल्को मेटाउने गरी बागलुङमा निर्माण गरिएको शालिग्राम संग्रहालय पर्यटकको रोजाइमा परेको छ। संगम खर्तीमगरको रिपोर्ट।
6: बागलुङ नगरपालिका वडा नम्बर 4 कुण्डुलेमा सुरुङ खनेर निर्माण गरेको शालिग्राम संग्रहालय बागलुङ आउने पर्यटकको मुख्य रोजाई बन्न थालेको छ। कुणुले स्थित रङ्ग वेङ्कटेश्वर मन्दिर परिसरमा झन्डै 100 मिटर भित्र भित्तामा सुरुङ निर्माण गरेर त्रिशुल आकारको संग्रहालय निर्माण गरेको छ। श्रीधराचार्य शालिग्राम संग्रहालय नामकरण गरेर निर्माण गरेको संग्रहालयमा पछिल्लो समय आउनेहरू खुसी हुने गरेका छन्। नवलपुर कावासोतीबाट आउनुभएकी गङ्गा सापकोटाले संग्रहालय राम्रो लागेको बताउनु भयो।
7: अत्यन्तै राम्रो रहेछ, सुन्दर रहेछ, पर्यटकीय स्थल जस्तै रहेछ। अब हामी पहिलोचोटि आएको, एकदम घुमिरहनु मन लाग्यो। धेरै ठाउँको त्यो नक्सा जस्तो पनि रहेछ, अनि ऊहरू के अरे शालिग्रामहरू रहेछन्, एकदम हेर्न लायक ठाउँ रहेछ के, एकदम आनन्द सुन्दर।
6: संग्रहालयमा 1.25 लाख बढी शालिग्राम शिला संग्रहित गरेको छ। पञ्चशिला समेत भनिने शालिग्राम हिन्दू धर्मावलम्बीहरूले भगवान विष्णुको अवतारको रूपमा पुज्ने गर्छन्। नेपालको कालीगण्डकी नदीमा मात्रै पाइने शालिग्राम शिला पछिल्लो समय डोजर प्रयोग गरेर कालीगण्डकीबाट गिट्टी बालुवा निकाल्दा नासिन थालेपछि संग्रहालय निर्माण गरेर राखिएको छ। मुखनाथ जाने दक्षिण भारतीय पर्यटकहरू थाहा पाएसम्म शालिग्राम संग्रहालय आउने गरेको बानवा 4 का वडा सदस्य अर्जुन सापकोटा बताउनुहुन्छ।
8: सबैभन्दा धेरै पर्यटक चाहिँ अहिलेको रेसियोमा चाहिँ आन्तरिक पर्यटक नै हो, विभिन्न जिल्लाबाट जस्तो 32 मध्ये पनि जिल्ला बढी आउने चाहिँ तपाईँको नवलपरासीबाट बढी आइरहेको अहिले जिल्लागत रूपमा हेर्दाखेरि। बाँकी चाहिँ धेरै आउने भनेको इन्डियन पर्यटक आउने हुन्, त्यसमा चाहिँ साउथ इन्डियाबाटै भनौँ परायो। मुक्तिनाथ जाने दर्शन गर्न आउने मान्छेहरू थाहा पाएसम्मको मान्छे चाहिँ इन्डिया गएको पसेको छ।
6: बागलुङ आउने अधिकांश धार्मिक पर्यटक हुने र उनीहरूको मुख्य रोजाई पञ्चकोट र शालिग्राम संग्रहालयमा पुग्नु हुने गरेको पर्यटन विकास समिति बागलुङका अध्यक्ष राजु खड्काको भनाइ छ।
9: शालिग्राम संग्रहालयमा धेरै यसो इन्डियनहरू त प्रायः नछुटाइकन गएको जस्तो देखिन्छ, बागलुङ आउने इन्डियाहरू चाहिँ। त्यसबाहेक बागलुङ जिल्लाबाट भन्दा बाहिरबाट आउने जति पनि पर्यटकहरू छन् ती धेरै यसो चाहिँ यो पञ्चकोट र शालिग्राम संग्रहालय चाहिँ गइरहेकै देखिन्छ।
3: रूपन्देहीबाट 7 जना चिनिया नागरिक पक्राउ परेका छन्। अभौतिक मुद्रा सम्बन्धी अनुसन्धानका लागि बुटवल उपमहानगरपालिकाबाट उनीहरू पक्राउ परेका हुन्। र विश्वकप फुटबलमा अहिले चेक गणतन्त्र र दक्षिण अफ्रिका भिडिरहेका छन्। पहिलो हाफसम्म चेकले दक्षिण अफ्रिका विरुद्ध 1-0 अग्रता लिएको छ। खबर यति नै। नमस्कार, म महेन्द्र।

हिमाल सागर र अनु चौधरीको युगल सर्वद प्रस्तुत गीतसँगै अब हामी कार्यक्रमको थर्ड आवरमा प्रवेश गरिसक्यौं र कार्यक्रमको थर्ड आवरमा भने तपाईँहरूले सुन्न सक्नुहुनेछ युथ ड्रिम्स. आज युथ ड्रिम्समा गर्खा ब्रिगेड ब्यान्डको इन्टेक 25 का भाइहरूसँग गरिएको कुराकानी तपाईँले सुन्न सक्नुहुनेछ. अनि शनिबारको दिनमा फेरि हामी सेकेन्ड एपिसोड पनि सुन्नेछौँ. र अहिलेको लागि भने आउनुहोस् अब हामी कार्यक्रमलाई अघि बढाउँ. आउनुहोस् अब यो वर्षको लागि आरजेआर रेजिमेन्टल बर्थडेको अवसरमा तपाईँहरू पनि आउन सक्नुहुनेछ. इन्जोय गर्नुहोस् यो कार्यक्रम, एकदमै भव्य सभ्य र अति नै रमाइलो हुन्छ. र आरजेआर रेजिमेन्टल बर्थडेको अवसरमा त्यहाँ विभिन्न किसिमका एक्टिभिटिजहरू रहनेछन्. सायद यहाँहरूमध्ये पहिला पनि आउनुभएको छ होला. आरजेआरका सम्पूर्ण मेम्बर्सहरू अनि तपाईँहरू जहाँ हुनुहुन्छ आउन सक्नुहुनेछ, इन्जोय गर्नुहोला. मैले भनिराख्नु पर्दैन, त्यो तपाईँहरूलाई नै इन्टर्नल रूपमा पनि इमेलहरू अथवा तपाईँहरूको टेक्स्ट मेसेजहरू भाइबरहरू भाइबर ग्रुपमा पनि तपाईँहरूले थाहा पाइसक्नु भएको छ. र यसपटक भने 32 आरजेआर रेजिमेन्टल बर्थडे हो. 1 आरजेआरको सर जोन मुर ब्यारेक्समा हुन गइरहेको छ, फोक्सटन केन्टमा. पोस्टकोड सिटी 23HJ हो. समय बिहानको 10 बजेदेखि हुनेछ अनि दिन हो शनिबार 27 जुनमा हुन गइरहेको छ. 27 जुनमा बिहानको 10 बजेदेखि त्यहाँ विभिन्न किसिमका एट्र्याक्सनहरू रहेका छन्. की एट्र्याक्सनहरूमा सबैभन्दा पहिला त द ब्यान्ड अफ द ब्रिगेड अफ गोर्खास र पाइप्स एन्ड ड्रम 1 आरजेआरबाट भरपूर मात्रामा डिस्प्ले हुनेछ. अनि त्यस्तै गरी विभिन्न किसिमको सांस्कृतिक कार्यक्रमहरूमा तपाईँहरूले कल्चरल डान्स अनि लाइभ ब्यान्डको प्रस्तुतिहरू, एक्सटर्नल र इन्टर्नल स्टलहरू पनि रहनेछन्. त्यहाँ थुप्रै थुप्रै आर्ट एन्ड क्राफ्टको एक्जिबिसन हुनेछ, खुकुरी प्याटर्न डिस्प्ले पनि हुनेछ, राफल ड्र आदि इत्यादि. अनि त्यस्तै गरी तपाईँहरूको स्पोर्ट्समा आरजेआरको लागि सबैभन्दा पहिला त तुल आले कप फुटबल पनि हुनेछ. तपाईँहरूलाई थाहा छँदैछ तुल आले कप सिनियर ग्रुप र जुनियरको बिचमा खेल खेलिन्छ. यो बडो गजबको हुन्छ. सिनियरहरूको उनीहरूको डिसिप्लिन भनौँ न एक्सपिरियन्सहरू हुन्छ भने अनि जुनियरहरूको चाहिँ पक्का उनीहरूको जोस जागर, होइन, एकदमै फ्रेस लेग भनौँ न, फ्रेस लेग. अनि त्यसमा पनि उनीहरू एकदमै फास्ट हुन्छन् र कति कुरा एकदमै फास्ट हुँदाहुँदै पनि खेलमा भनौँ न अलिकति स्ट्रगल गर्न पुगेको पनि देखिन्छ. र कतिपय अवस्थामा डिसिप्लिन छ अनि खेलको एक्सपिरियन्स छ र पनि भनेको ठाउँमा कुद्न सकिएन, बल भनेको ठाउँमा जान सकिएन भने पनि त्यो पनि बडो गजबको हुँदो रहेछ. यो खेल हेर्न लायककै हुन्छ, इन्जोय गर्नुहोला. अनि त्यस्तै गरी टेकन्डो डिस्प्ले पनि हुनेछ, छेलो फाल्ने पनि छँदैछ. विशेष गरेर तपाईँहरू फ्री एन्ट्री हो, फ्री पार्किङ, जस्ट फुड कोर्टमा मात्रै तपाईँहरूले पे एज यु डाइन गर्न सक्नुहुनेछ. इन्जोय गर्नुहोला, वान डे पिकनिक जस्तै हो. अनि विभिन्न किसिमका कार्यक्रमहरू तपाईँहरूले नजिकबाट अवलोकन गर्न सक्नुहुनेछ, पुराना साथीहरूलाई भेट्न सक्नुहुनेछ. दिन एकदमै रमाइलो हुनेछ. तपाईँहरू सबैलाई धेरै धेरै शुभकामना भन्दै आउनुहोस् अबको प्रस्तुतिमा हामी अर्को एउटा साङ्गीतिक विश्राम लियौँ.

0: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334 र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएसडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।
1: यो PFBS गोर्खा रेडियो हो।

युवाहरूको संसार युथ ड्रिम्स यस कार्यक्रममा युवाहरूको चिन्तन मनन र युथ भिजनका बारेमा चर्चा हुनेछ। विश्वमा सामाजिक आर्थिक राजनीतिक शैक्षिक र विकास निर्माणमा युवाहरूको सक्रिय भूमिका र सफलता रहँदै आएको छ। युवा संसार अथवा युथ ड्रिम्समा युवाहरूको जीवनको सङ्घर्ष सफलता चाहना र भविष्यका योजनाहरू सेयर गर्नेछौँ। युवा समय भनेको जोश जाँगर र सृजनात्मक रचनात्मक नलेज एबिलिटिज एन्ड स्किल्सबाट नै घर परिवार र समाज अनि देशको लागि अघि बढ्ने समय हो। आउनुहोस् अब युवा शक्तिको बारेमा हामी कुराकानी गर्दै जानेछौँ।

0: बीएबीएस कर्का रेडियो सुनिराख्नु भएको छ। सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्दै न्यानो अभिवादन। र आज भने मसँग ब्यान अफ द ब्रिगेड अफ गोर्खासको यङ भाइहरू हुनुहुन्छ, इन्टेक 2025 न्यू सोल्जर्सहरू भनौँ न, न्यू म्युजिसियनहरू, चारजना म्युजिसियनहरू मेरो साथमा हुनुहुन्छ। उहाँहरूसँगको रमाइलो कुराकानी साथै गीतहरू पनि हामी सुन्नेछौँ। सबैभन्दा पहिला त भाइहरू तपाईँहरूलाई बीएबीएस कर्का रेडियोमा वेलकम छ, अनि क्रमैसँग तपाईँहरूको परिचय हामी सुन्दै जाउँ। र सुरुमा भाइ तपाईँको परिचय।
1: नमस्ते दिदी, मेरो नाम चाहिँ म्युजिसियन कुशल राई हो। म चाहिँ द ब्यान्ड अफ द ब्रिगेड अफ गोर्खासको अहिलेको इन्टेक 25 एउटा सोल्जर हो।
0: अनि त्यसै गरी नेक्स्ट भाइ।
2: नमस्ते दिदी, मेरो नाम चाहिँ म्युजिसियन पारस थापा मगर हो दिदी।
0: अनि त्यसै गरी हाम्रो अर्को भाइ।
3: नमस्ते दिदी, मेरो नाम चाहिँ म्युजिसियन प्रशान्त तामाङ दिदी।
0: अनि त्यसै गरी भाइ।
4: नमस्ते दिदी, मेरो नाम चाहिँ म्युजिसियन सुरज विक्रम साह दिदी।
0: चारजना भाइहरू ब्यान अफ द ब्रिगेड अफ गोर्खासबाट, म्युजिसियन प्रशान्त तामाङ, म्युजिसियन कुशल राई, म्युजिसियन सुरज विक्रम साह र म्युजिसियन पारस थापा मगर मेरो साथमा हुनुहुन्छ। आज तपाईँहरूको साथमा हामी विशाल गीतहरू सुन्नेछौँ। उहाँहरू एकदमै अहिलेको जल्दो बल्दो सिङ्गरहरू नै हुनुहुन्छ। र आजभन्दा पहिला पनि ब्यान अफ द ब्रिगेड अफ गोर्खासबाट पार्टिसिपेन्ट हुनुभयो, उहाँहरूले मिठा मिठा गीतहरू सुनाउनुहुन्थ्यो, आज पनि हामी सुन्नेछौँ। भाइहरू अहिले सो फार तपाईँहरूको ब्यान्डमा के भइरहेको छ सुनाउनुहोस्।
3: हजुर दिदी, अहिले चाहिँ हामी पनि भर्खर भर्खर आयो दिदी, अनि हाम्रो नाममा चाहिँ अहिले चाहिँ हामीलाई चाहिँ इन्स्ट्रुमेन्टहरू छुटाइदिनु भएको छ दिदी, अनि त्यही सिक्ने क्रममै छौँ दिदी। हामी पनि लेसनहरू भइरहेको छ दिदी, अनि नयाँ नयाँ कुराहरू, अनि परेडमा पनि हामी ब्यान्डसँग अरू अरू ठाउँहरू पनि गयौँ। अस्ति कलेक्टिभ ट्रेनिङ थियो दिदी, त्यहाँ चाहिँ वेल्समा विभिन्न आर्क्याम्प सम्बन्धित विभिन्न ब्यान्डहरू पनि आएको थियो दिदी, त्यहाँ चाहिँ हामीले नयाँ कुराहरू सिक्ने मौकाहरू, अनि यही सिक्ने क्रममै छौँ दिदी अहिले हामी।
0: ओके, अनि तपाईँहरूले आफ्नो इन्स्ट्रुमेन्ट पाइसक्नुभयो?
3: हजुर दिदी।
0: प्रशान्त भाइ, तपाईँले कुन इन्स्ट्रुमेन्ट पाउनुभयो?
3: हजुर दिदी, मैले चाहिँ क्लारिनेट पाएको छु दिदी।
0: तपाईँले रोजेको कि लक्की भएर पाउनु भएको?
3: मैले रोजेको दिदी।
0: ओके, अनि सुरज विक्रम भाइ कुन इन्स्ट्रुमेन्ट पाउनुभयो?
4: हजुर दिदी, मैले चाहिँ हाम्रो बेस ट्रम्बोन भन्ने पाएको छु दिदी।
0: त्यो पनि तपाईँले चुज गरेको?
4: हजुर।
0: ओके, किन चुज गर्नुभयो
4: दिदी? अब मलाई चाहिँ बेस ट्रम्बोन अलिक मनपर्छ दिदी, पहिलादेखि नै वेस्टर्न अलिकति इन्स्ट्रुमेन्टहरू चाहिँ हेरिराख्थेँ दिदी, अनि बेस ट्रम्बोन चाहिँ अलवेज कुनै परेडमा अगाडि बसेर बजाउने भएकोले मलाई चाहिँ वान अफ द राम्रो इन्स्ट्रुमेन्ट लाग्छ दिदी, त्यसैले त्यही चुज गरेको दिदी।
0: ओके, त्यो कसरी बजाइन्छ?
4: हजुर हजुर दिदी, अरू इन्स्ट्रुमेन्टमा चाहिँ हाम्रो नोटहरू निकाल्नको लागि चाहिँ विभिन्न कीहरू दाब्नुपर्ने हुन्छ दिदी, वेराज हाम्रो बेस ट्रम्बोन अथवा ट्रम्बोनमा चाहिँ हामीले चाहिँ स्लाइड गर्नुपर्ने हुन्छ दिदी, त्यसमा चाहिँ की हुँदैन, अनि स्लाइड गरेर नोटहरू प्रड्युस गरेर त्यसरी म्युजिकहरू गर्छौँ दिदी।
0: ओके, त्यो चाहिँ फ्रन्टमा हुने होला होइन, तपाईँहरूले डिस्प्ले गर्दा।
4: ओके,
0: कुशल भाइ कुन इन्स्ट्रुमेन्ट पाउनुभयो?
1: हजुर दिदी, मैले चाहिँ फ्लुट इन्स्ट्रुमेन्ट पाएको छु दिदी।
0: ओके, नेपालमा पनि प्ले गर्नु भएको थियो?
1: मैले चाहिँ नेपालमा चाहिँ पहिला बजाएको चाहिँ थिएन दिदी, मैले चाहिँ यहीँ आएर पहिलेदेखि बाँसुरी चाहिँ नेपालमा सुनेको दिदी, राम्रो लाग्थ्यो दिदी, त्यही भएर यहीँ रोजेर मैले पाएको दिदी।
0: नेपालमा बजाउने बाँसुरी र तपाईँको ब्यान्डमा बजाइने बाँसुरीमा केही फरक छ कि?
1: हजुर दिदी, फरक छ दिदी
0: है।
1: हजुर दिदी, उता जस्तै नेपालको बाँसुरीहरूमा चाहिँ गुरुजी दिदी
0: ठिकै छ, गुरुजी मलाई धेरैले गुरुजी भन्नुहुन्छ तपाईँहरू जस्तोले।
1: हजुर दिदी, उता नेपालमा बजाउने बाँसुरी र यता चाहिँ अलिक फरक छ दिदी, उता बजाएर यता बजाउन चाहिँ अलिक सजिलो चाहिँ सजिलो हुन्छ दिदी, तर यस्तै नोटहरूमा चाहिँ धेरै फरक हुन्छ दिदी।
0: अनि बाँसुरीमा पनि केही फरक हुन्छ कि मेटलको हुन्छ कि अथवा काठको नै हुन्छ यहाँ पनि?
1: हजुर दिदी, यहाँ चाहिँ मेटलको हुन्छ दिदी, अनि उताको चाहिँ जस्तै एउटा बाँसुरीमा चाहिँ दुईवटा मात्रै नोट निस्किने हुन्छ दिदी, यताको चाहिँ त्यो जे यताको बाँसुरीमा चाहिँ दिदी सबै नोटहरू चाहिँ निस्किन्छ दिदी।
0: ओके, अनि बाँसुरी पनि कतिवटा हुन्छ? एउटै प्रकारको तपाईँले कन्टिन्यू रूपमा बजाउनु पर्ने हुन्छ कि अथवा अरू थरी थरीको हुन्छ?
1: हजुर दिदी, यहाँ चाहिँ हामीले दुईवटा हुन्छ, एउटा चाहिँ फ्लुट भन्छ दिदी, अर्को चाहिँ पिकोलो भन्ने हुन्छ, सानो हुन्छ दिदी, तर त्यो चाहिँ यो हाई नोटको लागि चाहिँ प्रयोग गरिन्छ दिदी। अनि दिदी, यताको त्यो फ्लुट चाहिँ दिदी हामीले यतिकै बस्दाखेरि बजाइन्छ दिदी, अनि पिकोलो चाहिँ जस हामी यस्तो मार्चिङ ब्यान्डहरूमा जाँदाखेरि चाहिँ बजाइन्छ दिदी।
0: अहिलेसम्म तपाईँहरूको कुनै एक्सपिरियन्स ब्यान्डको डिस्प्लेमा
3: छैन?
0: फ्युचरमा तपाईँहरू नै हो गोर्खा ब्रिगेडदेखि लिएर यहाँको लोकल कम्युनिटीमा ब्यान्डको प्रस्तुति झमझम बजाउँदै होइन? ओके, तपाईँहरूको मन एकदमै एक्साइटमेन्ट छ?
1: हजुर
0: दिदी। हाम्रो पारस थापा मगर भाइ, तपाईँको इन्स्ट्रुमेन्ट के परेको छ?
2: हजुर दिदी, मैले चाहिँ क्लारिनेट नै पाएको छु दिदी.
0: अनि त्यो पनि तपाईँले रोजेको कि लक्की भएर पाउनु भयो?
2: मैले क्लारिनेट चाहिँ रोजेकै हो दिदी.
0: आजभन्दा पहिला ब्यान्डमा आउनुभन्दा अगाडि कुनै इन्स्ट्रुमेन्ट प्ले गर्नुहुन्थ्यो?
2: म चाहिँ खासै त्यस्तो बजाउन आउँदैन दिदी. म चाहिँ सिक्ने भनेर आएको दिदी. मैले चाहिँ अलि क्लारिनेट मन परेर नै क्लारिनेट चुज गरेको दिदी.
0: यो त भयो तपाईँहरूको ब्यान्डमा वाद्य वादनको भनौँ न, तपाईँहरूको इन्स्ट्रुमेन्टको विषयमा हामीले कुराकानी गऱ्यौँ. तपाईँहरू नेपालमा के गर्नुहुन्थ्यो ब्रिटिस आर्मी जोइन गर्नुभन्दा अगाडि?
3: म चाहिँ दिदी ब्याचलरमा यता जोइन गरेको थिएँ दिदी. ब्याचलर पनि पढ्दै भर्ती पनि भिड्दै गरेको थिएँ दिदी. अनि यता भर्ती लागेपछि पढाइ छोडेर यता आयो दिदी.
0: प्रशान्त भाइ, तपाईँ फर्स्ट एटेम्पमै जोइन गर्नुभयो कि लक्की भएर अथवा अरू एटेम्प पनि गर्नुपर्ने भयो?
3: म चाहिँ दोस्रो एटेम्पमा चाहिँ सफल भएको दिदी.
0: फर्स्टमा के भयो तपाईँको?
3: फर्स्टमा चाहिँ दिदी अनलक्की, अब सेलेक्सन आउने बेलामा चाहिँ दोस्रो सेलेक्सनमा चाहिँ होइन दिदी, बिमारी भयो दिदी. अनि बिमारी भएर चाहिँ सेलेक्सनमा जाँदाखेरि चाहिँ अलिक राम्रो जस बाहिर गरे जस्तो मेहनत गरे जस्तो त्यहाँभित्र देखाउन सकेन. अनि अनलक्कीले चाहिँ 500 भयो दिदी, तर यता फाइनलको लागि नाम चाहिँ आएन दिदी.
0: ओके. तपाईँ जस्तै ब्रिटिस आर्मी जोइन गर्नको लागि धेरै साथीहरू थिए होला, उहाँहरू सफल हुन सक्नु भएन, कहिलेकाहीँ उहाँहरूसँग कुराकानी हुन्छ?
3: हजुर दिदी, हाम्रोमा चाहिँ दिदी सँगै भिड्दा त्यति धेरैजना चाहिँ भिडे थिएनौँ दिदी. अनि जस जति पनि भिडे लगभग त्यति बेला चाहिँ 3 हामी सँगै भर्ती लागेर आयौँ दिदी. अनि एकजना चाहिँ भाइ हुनुहुन्थ्यो, उहाँ चाहिँ यसपालि भर्ती लागेर आउनुभएछ, त्यस खुसी लाग्यो त्यो चाहिँ.
0: अनि सुरज भाइ, तपाईँ पनि फर्स्ट एटेम्पमा भर्ती हुनुभयो कि?
4: होइन दिदी, म चाहिँ थर्ड अनि फाइनल एटेम्पमा चाहिँ भर्ती भएको दिदी. त्योभन्दा अगाडि चाहिँ दिदी म फिल्टर आउट सेन्ट्रल सेलेक्सनमा बसेर फिल्टर आउट भएको दिदी.
0: थर्ड टाइममा तपाईँलाई कस्तो लागेको थियो?
4: हजुर दिदी, मलाई चाहिँ अलिकति हुन्छ जस्तो लाग्यो दिदी. किन भन्दाखेरि दुई वर्षको एक्सपिरियन्स पनि थियो, अनि भित्र कस्तो के बोल्नुपर्छ, कसरी के गर्नुपर्छ भन्ने अलिकति आइडिया थियो दिदी. अनि त्यो कारणले चाहिँ अलिकति कन्फिडेन्स नै थियो दिदी.
0: त्यसले काम गरे होइन, कन्फिडेन्ट. अनि हाम्रो पारस भाइ.
2: हजुर दिदी. दिदी, म चाहिँ सेकेन्ड अटेम्पमा भर्ती लाग्यो दिदी.
0: फर्स्ट अटेम्पमा के भयो तपाईँको?
2: अनलक्कीली फाइनलमा नाम आए पनि म चाहिँ फाइनल सेलेक्सनबाट फेल ल्यायो दिदी. म
0: जब यो फाइनलमा फेल हुनुभयो, नेक्स्ट इयर तपाईँले ट्राई गर्नुभयो, रिजल्ट राम्रो भयो, कतिको एक्साइटमेन्ट भएको थियो पारस भाइलाई?
2: 2 दुःख थियो दिदी. अनि आफूसँग एउटा पोजिटिभ एटिट्युड पनि थियो दिदी, हुन्छु भनेर. अनि फ्यामिलीलाई पनि प्राउड भयो दिदी, अनि आफूलाई पनि प्राउड भयो. एकदमै खुसी फिल भएको थियो दिदी.
0: ओके. फ्यामिलीमा को को हुनुहुन्छ?
2: दिदी, मेरो फ्यामिलीमा चाहिँ बाबा, मम्मी अनि दिदी, हामी 4 छौँ दिदी.
0: अनि त्यसै गरी हाम्रो अर्को भाइ कुशल भाइ.
1: हजुर दिदी, म चाहिँ तेस्रो एटेम्प्ट, जस फाइनल एटेम्प्टमा चाहिँ.
0: थर्ड एटेम्प्टमा तपाईँ सफल हुनुभयो, त्यो खुसियालीलाई कसरी व्यक्त गर्नु भएको थियो, त्यो कस्तो एक्साइटमेन्ट थियो, सुनाउनुहोस् न.
1: हजुर दिदी, म चाहिँ दिदी जस दुईचोटि भिड्दाखेरि नै अगाडि चाहिँ फाइनलमा चाहिँ म पुग्न सकेको थिइनँ दिदी. त्यो बेला चाहिँ जस घरबाट पनि अब अलिक गाह्रो गाह्रै हुने रहेछ, अन्तिम एटेम्पमा चाहिँ नभिड जस्तो भन्नुभएको थियो दिदी. तर मैले चाहिँ जस हार नमानेर दिदी अब हुन्छ कि भनेर.
0: त्यो हो नि त.
1: हजुर दिदी, जस्तो एउटा हजुर दिदी एउटा पोजिटिभ एटिट्युड लिएर चाहिँ जस दुःख गरेर भर्ती भयो दिदी. अनि जस फाइनलमा लाग्दाखेरि चाहिँ धेरै नै खुसी भएको थियो.
0: ब्रिटिस आर्मी जोइन गर्नको लागि के दुःख गर्नुपर्छ, सुनाउनुहोस् न
4: दिदी. अब हामी चाहिँ कन्टिन्यू अब आज गरेर भोलि फिजिकल बढ्ने कुरा हुँदैन दिदी. भर्ती देखाउन चाहिँ हामी 10,000 बेसी क्यान्डिडेटभन्दा चाहिँ हामी छानिएर एभ्री स्टेपबाट छानिएर जानुपर्छ दिदी. फिजिकल, एजुकेसन, अब हाम्रो मेडिकल, एभ्रिथिङ चाहिँ हाम्रो राम्रो हुनुपर्छ दिदी. अनि त्यही कुरालाई चाहिँ हामीले फिजिकल, एजुकेसन र मेडिकललाई मेन्टेन चाहिँ गर्नलाई डिसिप्लिन चाहिन्छ दिदी. अनि त्यो डिसिप्लिन चाहिँ जो कोहीले चाहिँ अब मेन्टेन गरिराख्न सक्दैन दिदी. अनि त्यही डिसिप्लिनलाई कन्सिस्टेन्ट राखेर अगाडि बढिराख्नु, आफूलाई इम्प्रुभ, आफूभित्र चाहिँ इम्प्रुभमेन्ट ल्याइराख्नु चाहिँ त्यही चाहिँ गाह्रो हो दिदी. अनि सब
0: सही कुरा. 10,000 हुन्छ होइन जम्मा तपाईँहरू सेलेक्सनमा पढ्ने? 200-300?
4: हजुर दिदी, हामी चाहिँ 274 चाहिँ भर्ती लगाएर आएको थियौँ दिदी.
0: तपाईँहरू बडो लक्की हो होइन. ओके. अब उहाँहरूसँग हामी एकदमै रमाइलो त गर्नेछौँ, साङ्गीतिक विश्राम मैले लिन खोजेको हो यो समयमा. तपाईँहरूकै स्वरमा हामी कुनै गीत सुनाउँ.
3: हुन्छ
0: दिदी. भाइहरू कुन चाहिँ गीत सुनाउनुहुन्छ हामीलाई?
3: पहिलो सङ्ग चाहिँ बसन्त, जेपिटी रकर्सको छ दिदी.
0: जेपिटी रकर्स. तपाईँहरूलाई प्राय गरेर कस्तो खालको गीत मनपर्छ?
3: अब हामीलाई चाहिँ अहिले दिदी अब मोडर्न अब पुरान पनि मनपर्छ दिदी. तर प्रायः चाहिँ अब मोडर्नहरू सुन्ने भएर चाहिँ
0: अहिलेको मोडर्न समयमा होइन तपाईँहरूलाई रक पप टाइपको गीत मनपर्छ.
3: हजुर दिदी.
0: गुड. अब हामी सुनौ भाइहरू.

0: नमस्कार रेडियो हो।
1: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
2: हो।
1: के गर्दै गरेको?
2: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
1: तपाईँले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि बीएफपीएसका प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, बीएफपीएसले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
2: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।
3: BFBS, गोर्खा रेडियो।

0: बीएफबीएस रेडियोबाट तपाईँ हुनुहुन्छ युथ ड्रिम्स कार्यक्रममा। आज मसँग युथ ड्रिम्समा ब्यान अफ द ब्रिगेड अफ गोर्खाजबाट रेक्रुट इन्टेक 2025 चारजना भाइहरू हुनुहुन्छ। उहाँहरू म्युजिसियन प्रशान्त तामाङ, म्युजिसियन कुशल राई, म्युजिसियन सुरज विक्रम शाह र म्युजिसियन पारस थापा मगर। उहाँहरू इन्टेक 25 हुनुहुन्छ र उहाँहरूसँग एकदमै रमाइलो कुराकानी त भइरहेको छ। साथमा यहाँहरूले एउटा मिठो गीत पनि सुन्नुभयो। अब भाइहरू तपाईँहरू यस्तो मिठो गाउनुहुने रहेछ होइन, तपाईँहरू पहिलेदेखि नै गाउनुहुन्थ्यो कि कहिलेदेखि सुरु गर्नुभयो तपाईँहरूले गीत गाउन?
1: मैले चाहिँ दिदी नेपालमा हुँदाखेरि हल्का सिक्दै थिएँ भनौँ न दिदी।
0: ए, तपाईँले नेपालमा पनि सिक्दै हुनुहुन्थ्यो?
1: हजुर दिदी, गीतहरू गाउँथे दिदी।
0: कुशल भाइ, त्यसो भए तपाईँको नेपालमा ब्यान्ड थियो?
1: त्यस्तो त थिएन दिदी, आफैले हल्का रुममा आफै यसो बजाउने, धेरै गीतहरू सुन्न चाहिँ मनपर्ने दिदी, यसो सिक्दै थिएँ भनौँ न दिदी।
0: पारस भाइ, कहिलेदेखि गाउन सुरु गर्नुभएको?
2: दिदी, म चाहिँ म्युजिकल ब्याकग्राउन्डबाट आएको होइन दिदी, त्यही भएर
0: ठिक छ, अहिले सिकिराख्नु भएको छ होइन। गोर्खा कम्पनी आइटी सिकेट्रिकमा तपाईँहरूले 9 ट्रेनिङ गर्नुभयो, अनि त्यसमा तपाईँहरूको एउटा एन्टरटेनमेन्ट प्याकेज पनि हुन्छ
2: होइन।
0: तपाईँले के डिस्प्ले गर्नुहुन्थ्यो तपाईँको एक्स्ट्रा स्किल पारस भाइ?
2: दिदी, मैले चाहिँ डान्स चाहिँ गर्थेँ दिदी, सिङ्गिङ चाहिँ गर्थेन दिदी।
0: ओके, ठिक छ नि, तपाईँजना राम्रो डान्स गर्नु हुँदो रहेछ पारस भाइ। अनि कस्तो प्रकारको डान्स गर्नुहुन्छ
2: दिदी? अब हामीले चाहिँ कहिलेकाहीँ मोडर्न सङहरू, हिन्दी सङ प्लस कल्चरल डान्सहरू गर्थेँ।
0: तपाईँ त मल्टी ट्यालेन्टेड हुनुहुन्छ रहेछ होइन, खुसी लाग्यो। तर त्यो डान्स यहाँ देखाउन मिलेन होइन, ठिक छ। अनि त्यसै गरी हाम्रो प्रशान्त भाइ, गाउने कहिलेदेखि सुरु गर्नुभयो? तपाईँहरूको स्वर यस्तो मिठो छ होइन।
3: मैले चाहिँ दिदी नेपालमा हुँदा सानैबाट नै गाउने गर्थेँ दिदी, अनि गिटार पनि जस बजाउँथेँ दिदी, गिटारहरू बजाउने गाउने, अनि कहिलेकाहीँ यसो रिलहरू हाल्ने गाएर हो त्यस्तो गर्थेँ।
0: भनेपछि स्कुलको प्रोग्रामहरूमा पनि तपाईँले थुप्रै प्रस्तुतिहरू दिइसक्नु भएको छ?
3: हजुर दिदी, मैले थुप्रै सानैबाट स्कुल त्यो प्रोग्रामहरूमा चाहिँ गाउने गर्थेँ दिदी।
0: अनि कस्तो प्रकारको गीतहरू गाउनुहुन्थ्यो
3: त्यति बेला चाहिँ दिदी? अब देशभक्ति, अब देशभक्ति, अनि अलिअलि नयाँ नयाँ आउने गीत, हिन्दी गीतहरू त्यस्तै त्यस्तै गाउने गर्थ्यो दिदी।
0: तपाईँको स्वरमा हामी देशभक्ति भावनाले सजिएको राष्ट्रिय गीत पनि सुन्नेछौँ होइन, अनि हिन्दी मुभीका गीतहरू पनि सुन्नेछौँ एकैछिन। अब हाम्रो सुरज भाइ, तपाईँले गाउन कहिलेदेखि सुरु गर्नुभयो?
4: हजुर दिदी, अरू नम्बरहरू जस्तै मैले पनि नेपालमै पहिलादेखि गीत चाहिँ गाउँथेँ दिदी, अनि पहिलादेखि नै गाउँदै आएको दिदी। अनि हामीले
0: स्कुल लाइफमा पनि तपाईँले गाउनुभयो स्कुलको?
4: हजुर दिदी, है हजुर दिदी, स्कुलमा पनि गायौँ दिदी। अनि हामीले चाहिँ दिदी, हामी नम्बरहरूले चाहिँ जस क्याट्रिकमा एभ्री इन्टरटेनमेन्टमा चाहिँ हामीले पार्टिसिपेट भएर हामीले जस हाम्रो तर्फबाट चाहिँ गाइराख्थ्यौँ।
0: मैले देखेको थिएँ एउटा कुन चाहिँ नि इन्टेकको दोहोरी पनि गाएको मैले देखाएको थिएँ, तपाईँहरू हो? ओके, अनि दोहोरी गाउन आउँछ
4: दिदी? हामीलाई त्यस्तो टुक्का हान्न चाहँदैन दिदी, तर जो
0: ओके, सवालको जवाफ दिन चाहिँ आउँछ होइन, पक्का त्यो नै हो अब दोहोरी भनेको होइन। अब राम्रो लय भाका हालेर गाउन त प्रोफेसनल कलाकारलाई आउँछ होइन, तर तपाईँहरूलाई कसैले केही गीतबाट प्रश्न गरी घर कहाँ हो भन्यो भने त हाम्रो घर पूर्व पश्चिम हो भन्न त आउँछ नि होइन र भाइहरू? सही हो। अब हामी एउटा मिठो गीत सुनौ तपाईँहरूकै स्वरमा, कुन चाहिँ गीत सुन्ने अब?
3: हुन्छ दिदी।
4: दिदी, हाम्रो अर्को गीत चाहिँ माइली भन्ने हो दिदी, अनि यो चाहिँ हाम्रो अङ्किता पुन दिदीको हो दिदी, अब सुनाउँछौँ दिदी।
0: यस, अङ्किता पुनले गाउनु भएको मिठो गीत छ। अहिले तपाईँहरूको बिचमा अङ्किता पुन पनि निकै लोकप्रिय हुनुहुन्छ, अब हामी सुनौ।

0: हुन्थ्यो।
1: मेरी माइले अङ्किता पुनले गाउनु भएको यो गीत तपाईँहरूको मेल भोइसमा अझ सुट हुँदो रहेछ। मेरी माइली, तपाईँहरूले यो माइली भनेको एकदमै साइली माइली गीतहरूमा होइन, हेमन्त राणाले गाउनु भएको साइली पनि त्यत्तिकै पपुलर थियो, यो माइली अङ्किता पुनले गाउनु भएको, तर तपाईँहरूले गाउँदा समान कोही हुनुहुन्छ तपाईँहरूलाई माया गर्ने जो माइली नेपालमा छोडेर आउनु भएको छ तपाईँहरूले?
2: मेरो चाहिँ छैन दिदी, नम्बरहरूको चाहिँ हुनुहुन्छ दिदी।
1: ए हो, भनेपछि तिनजना नम्बर यीहरूको छ? पारस भाइ र प्रशान्त भाइको चाहिँ छैन, भनेपछि हाम्रो कुशल भाइ र सुरज भाइ चाहिँ अलरेडी
3: बुक्ड।
1: ओके, एकदमै राम्रो कुरा हो, त्यो हुनु पनि पर्छ होइन। उहाँको प्रेरणाले सायद तपाईँहरूलाई अझ अघि बढ्न राम्रो हुन्छ होला होइन। अनि के छ त पारस भाइ र हाम्रो प्रशान्त भाइ, तपाईँहरूले कतै हन्टिङ सोचेकै छैन? तपाईँहरू काममा व्यस्त हुनुहुन्छ होइन। माया भन्ने कुरा कसैले आई लभ यु भन्यो भने बरु त्यो झुटो हुन सक्छ क्या होइन। दुई आत्माबाट छचल्किने एउटा प्रेमा लाभ नै हो क्या होइन, प्रेम भनेको। दुईजना नम्बरीलाई सोध्यो भने थाहा हुन्छ।

हजुर आदरणीय श्रोता, यही मिठो गीत सँगसँगै आजको साँझको कार्यक्रम गोधुलीबाट म पनि छुटिन्छु। तपाईँको बाँकी पल एकदमै सुमधुर रहोस्, इन्जोय गर्नुहोला अनि फुटबल पनि हेर्नुहोला। ओके, म भने छुटिन्छु, गुड नाइट।

0: સૈન્ય સમુદાયમાં
1: મિલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભણહોસ
2: ફ્લાય બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો
0: રેડિયો ગોઠા રેડિયો
3: पूर्वाधार मन्त्री डाक्टर रामेश्वर खनालले बढी भारू बोकेको नेहुमा भारतीय पर्यटकलाई कारवाहीमा नलैजान सुझाव दिनुभएको छ। पर्यटकलाई कारवाही गर्नुको साटो पर्यटन र अर्थ मन्त्रालयले कार्यविधि सुधार्न मन्त्री खनालले सुझाव दिनुभएको छ। समूहमा आएका भारतीय त्रिथालीको टोली नायिकाले सबैको लागि आवश्यक नगद जिम्मा लिएर राखेकोमा सीमाभित्रको बढी रकम राखेको भनेर कारवाहीमा जानु उपयुक्त नहुने उहाँको राय छ। नेपाल राष्ट्र बैङ्कले भारत हुँदै नेपाल आउने पर्यटकलाई अधिकतम 25,000 भारू मात्र बोकेर आउने सीमा तोकिदिएको छ। नेपाल प्रवेश गर्ने एक भारतीय नागरिकले एकपटकमा 25,000 भारूभन्दा बढी बोकेमा त्यस्तो पैसालाई अवैध मानिन्छ। सोही नियमका आधारमा भारतबाट आएका 97 सदस्यीय पर्यटक समूहका नेतालाई प्रहरीले 8,00,000 भारूसहित नियन्त्रणमा लिएको थियो। पर्यटन व्यवसायका अनुसार अयोध्याबाट नेपाल आएको समूह नेपालका विभिन्न धार्मिक तथा पर्यटकीय गन्तव्य विशेष गरी मुक्तिनाथ र पशुपतिनाथको भ्रमण गर्न आएका थिए। सुस्त आर्थिक गतिविधि, घट्दो लगानी, रोजगारी सृजनाको चुनौती र राजस्व संकलनमा देखिएका दबावबीच सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ। यस्तो अवस्थामा प्रस्तुत बजेटले देशको अर्थतन्त्रलाई चलायमान बनाउन कतिको भूमिका खेल्न सक्छ भनेर हामीले अर्थविद डाक्टर गोविन्द राज पोखरेललाई सोधेका छौँ।
4: यो बजेटले लगानी हुन नसकेको माहौल भनेर अब विषय यो निजी क्षेत्रलाई अलिकति प्रोत्साहन गर्न विभिन्न किसिमका करहरू अन्त शुल्कहरू हटाएको भनेर चाहिँ घोषणा गरेको छ र यसले चाहिँ निजी क्षेत्रको सहयोग गर्नुका थुप्रै कानुनहरू खारेज गर्ने प्रक्रिया छोटो गर्ने कुराहरू घोषणा गरेको छ। यसले चाहिँ अलिकति निजी क्षेत्रलाई करका दरहरू घटेपछि आफ्नो उत्पादन लागत घटाउन अथवा प्रतिस्पर्धीपन्न चाहिँ सहयोग गर्न सक्छ। दोस्रो पाटो भनेको अलिकति आमदानी भएका मध्यम वर्गहरूले उहाँहरूको कमाइमा कर तिर्नु पर्थ्यो 39% घटाएर 29% 10,00,000 सिलिङ राखेपछि यो मध्यम वर्ग अथवा पैसा कमाउने वर्ग जुन अलि उच्च मध्यम वर्गले कमाउँछ नेपालमा किनभने त्यही 3-4 लाख मात्रै छन् 10,00,000 बढी कमाउने तिनीहरूलाई कर छुट दियो भने बचत रकमबाट खपत गर्लान् अथवा लगानी गर्लान् र बचत होला भन्ने सरकारले हेरेको छ। तर अर्कोतिर गएर सरकारले चाहिँ भुइँ मान्छेहरू जस्तै किसानहरूलाई साना अब 60% रोजगारी दिने कृषिमा 2 करोडभन्दा बढी लगानी गर्नेलाई मात्रै अनुदान दिने अरू किसानहरूलाई त्यसको सहयोग गर्ने सङ्घीय सरकारले नीति ल्याएन किनभने त्यसले नल्याउनु भनेको तिनीहरूलाई त्यति राहत हुने जस्तो देखिएन। अलिकति भन्नुपर्दा यो सरकारले लगानी दर्ताहरूलाई अलिकति पैसा कमाउनेहरूलाई अलिकति प्रोत्साहन गरेको चाहिँ देखिन्छ। अर्कोतिर भुइँ मान्छेहरूलाई यो सरकारले त्यति सम्झेन किनभने नेपालको स्वास्थ्य सेवा सरकारले दिने स्वास्थ्य सेवा त्यति गुणस्तरीय पहुँच हुने छैन अनि मान्छेहरू अब जबरजस्ती नै निजी स्वास्थ्य संस्थाहरूमा उपचारको लागि जानुपर्छ बाध्यतावश जानुपर्छ।
3: जङ्गली हात्तीबाट सर्वसाधारणको सुरक्षाका लागि झापामा स्पेसल टास्क फोर्स परिचालन गरिने भएको छ।
5: प्रधानमन्त्री कार्यालयको निर्देशनमा स्पेसल टास्क फोर्स गठनको प्रक्रिया अघि बढेको हो। गएको हप्ता मेचीनगर नगरपालिका 4 की 62 वर्षीय पद्मा पौडेलको आफ्नै आँगनमा हात्तीको आक्रमणमा परि ज्यान गएपछि स्थानीयवासीले जीवधनको सुरक्षाका लागि सरकारले तत्काल समाधानमुखी कदम चाल्नुपर्ने माग राखेका थिए। स्पेसल टास्क फोर्समा सशस्त्र प्रहरी, नेपाल प्रहरी र सशस्त्र वन रक्षकलाई सामेल गराइने र त्यसको परिचालन प्रमुख जिल्ला अधिकारीले गर्ने कार्ययोजना रहेको झापा एकबाट निर्वाचित सांसद निशा डाङ्गीले जानकारी दिनुभएको छ। फोर्सलाई हात्तीको प्रवेश गौडा मानिएको मेचीनगरको सीमावर्ती बाहुनडाङ्गी क्षेत्रमा खटाइने जनाइएको छ। अन्तर्राष्ट्रिय सीमा पार गरेर भारतको आसाम र पश्चिम बंगालबाट 30-100 जंगली हात्तीको बथान एकै पटकमा नेपाल प्रवेश गर्दै आएको छ। वन्यजन्तु आरक्षित क्षेत्र नभएकाले हात्तीको नियन्त्रणका लागि सिधै सुरक्षाकर्मी परिचालन गर्ने प्रक्रिया अप्ठ्यारो भएको हो।
3: पूर्व सभामुख एवं नेकपाका नेता कृष्णबहादुर महराले सक्रिय राजनीतिबाट विदा लिनुभएको छ। महराले प्रेस वक्तव्य जारी गरी सक्रिय राजनीतिबाट विश्राम लिएको घोषणा गर्नुभएको हो। विश्वकप फुटबलमा अहिले भएको चेक गणतन्त्र र दक्षिण अफ्रिका बीचको खेल बराबरीमा टुङ्गिएको छ। यो खेल 1-1 बराबरीमा सकिएको हो। पहिलो हाफमा चेकले दक्षिण अफ्रिका विरुद्ध 1-0 अग्रता लिएको थियो। चेकका लागि मिडाल सोडिरेकले खेलको 6 मिनटमा गोल हान्नु भएको थियो, तर दक्षिण अफ्रिकाका तोबन्नो मोकोयेम्बाले 83 मिनटमा गोल हानेर खेललाई बराबरीमा टुङ्ग्याउनु भएको हो। राति 1:15 स्विजरल्यान्ड र बोस्निया
1: हर्जेगोभिना।

SBS Gorkha Radio. नमस्कार, आज मिति 2083 साल असार महिनाको 4 गते बिहिबार। तदनुसार जुन 18 तारिक सन् 2026 पत्र पत्रिकाहरूको सङ्गालो दैनिक समीक्षामा स्वागत छ। म आरती लम्साल कान्तिपुर दैनिकबाट शुरूआत गरौँ। कान्तिपुर दैनिकले राष्ट्रपाको आगामी मार्गचित्र, बहुलवादमा आधारित पूर्ण लोकतान्त्रिक गणतन्त्र शीर्षकमा खबर छापेको छ। जय सिंह महराको बाइलाइनमा आर्थिक दृष्टिकोण, धार्मिक दृष्टिकोण र परराष्ट्र दृष्टिकोण के छ भनेर त्यो पनि छुट्याइएको छ। आर्थिक दृष्टिकोणमा समतामूलक उन्नतिप्रति कटिबद्ध रहँदै सामाजिक न्यायसहितको उदार अर्थतन्त्र र प्रतिस्पर्धात्मक सामाजिक बजार व्यवस्था भनेर उल्लेख गरिएको छ भने सनातन सभ्यता र सांस्कृतिक सह अस्तित्व, नेपालको इतिहास, सनातन सभ्यता तथा धार्मिक सांस्कृतिक विविधतामा आधारित सह अस्तित्व र पारस्परिक सम्मानको प्रवर्धन भनेर धार्मिक

अन्नपूर्ण पोस्ट दैनिक. अन्नपूर्ण पोस्ट दैनिकले आवरण समाचार छापेको छ. हाफ पेजमा चिया टिप्दै गरेकी महिलाको तस्बिर छ. चिया निर्यात ठप्प, गुम्दैछ लाख बढीको रोजगारी शीर्षकमा यो आवरण समाचार. भारतले चिया निर्यातमा खडा गरेको अवरोध र अव्यवहारिक मापदण्डका कारण नेपालको चिया क्षेत्रमा महासंकट उत्पन्न भएको छ. भारतीय चिया बोर्डले लागू गरेको नयाँ एसओपीका कारण विगत 45 दिनदेखि निर्यात ठप्प हुँदा सीमापारीका गोदाममा लाखौं किलो नेपाली चिया अलपत्र परेको छ. निर्यात समस्याले चिया क्षेत्रमा आश्रित 1,10,000 भन्दा बढी मजदूर र किसानको रोजी रोटी खसिएको छ. इलामबाट तोयानाथ भट्टराई र झापाबाट पार्थ मण्डलको संयुक्त बाइलाइनको यो आवरण समाचार अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ. अन्नपूर्ण पोस्टले नै कहिले बन्छ बुढी गण्डकी शीर्षकमा खबर छापेको छ. सुनिता कार्कीको बाइलाइनमा कम्पनी मोडलमा बनाउने गरी लगानीको ढाँचा स्वीकृत भइसकेको बुढी गण्डकी जलविद्युत आयोजना अब प्राधिकरण ढाँचामा अघि बढ्ने सरकारको घोषणा छ. आर्थिक वर्ष 83-84 बजेटले 1200 मेगावाटको जलाशययुक्त आयोजना प्राधिकरण ढाँचामा बनाउने गरी अघि बढाइने उल्लेख गरेको छ. पहिलो अध्ययन भए यता बुढी गण्डकी बनाउने ढाँचा परिवर्तन हुँदै आएका छन्. तर आयोजना अझै पूर्व तयारीको चरणमै छ. शुरूमा करिब 2.5 खर्ब लागत अनुमान गरिएको आयोजनाको अहिलेको लागत अनुमान 4 खर्ब नागिसकेको छ. बहुउद्देश्यीय आयोजना भएकाले कम्पनी मोडलमा मात्र यसको औचित्य नहुने ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले सार्वजनिक समारोहहरूमा बोल्दै आएका छन्। कहिले बन्छ बुढी गण्डकी शीर्षकमा यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ. अब नयाँ पत्रिका दैनिक. नयाँ पत्रिका दैनिकले पासपोर्ट छपाई ठेक्कामा भागबण्डा प्रकरण, फास्ट ट्र्याकमा अख्तियारको अनुसन्धान, एक ठेकेदार पक्राउ अर्का फरार. नवराज मैनालीको बाइलाइनमा यो खबर. अख्तियारले 2 सातादेखि सह महान्यायाधिवक्ता सहित 4 सहसचिव खटाएर गरिरहेको छ अनुसन्धान. काङ्ग्रेस एमालेको भागबण्डा मिलाउन एउटै टेन्डर 2 फेजमा टुक्र्याएर दिइएको थियो ठेक्का. पक्राउ परेका ठेकेदार मनिन्द्र कुमार मल्ल र फरार ठेकेदार सिद्धार्थ थापा. बुधबार पक्राउ परेका ठेकेदार ठेक्का पाउने जर्मन कम्पनी म्युहलबाउर आईडी सर्भिसेस नेपालका एजेन्ट मनिन्द्र कुमार मल्लले प्याकेज 1 को ठेक्का पाएका थिए. उनी एमाले निकट भएर ठेक्का पट्टामा आबद्ध छन्। उनले पासपोर्टको सिस्टम तयार गर्न 1,55 अर्ब करोडको ठेक्का पाएका थिए. मल्लसँगै अख्तियारले बुधबार राहदानी विभागका तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद अरियाललाई पनि पक्राउ गरेको छ. र फरार छन् सिद्धार्थ थापा. सिद्धार्थ पक्राउ गर्न सीआईबीलाई पत्राचार. सोमबार प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा सहभागी भएका जर्मन कम्पनी भेरिरासका नेपाली एजेन्ट सिद्धार्थ थापा फरार भएका छन्. अनुसन्धानमा सघाउने प्रतिबद्धता जनाएका उनी मोबाइल स्विच अफ गरेर फरार भएका हुन्. उनलाई पक्राउ गर्न अख्तियारले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई पत्राचार गरेको छ. उनले प्याकेज 2 को ठेक्का पाएका थिए. भेरिडासले राहदानी छपाईको मूल ठेक्का पाएको थियो, जुन 6 अर्ब 11 करोड रुपियाँको थियो. ठेक्का हुँदा सिद्धार्थका पिता सुनिल थापा राष्ट्रपति रामचन्द्र पौडेलका सल्लाहकार थिए. उनी अहिले काङ्ग्रेसको तर्फबाट राष्ट्रिय सभा सदस्य छन्. पासपोर्ट छपाई ठेक्कामा भागबण्डा प्रकरण, फास्ट ट्र्याकमा अख्तियारको अनुसन्धान, एक ठेकेदार पक्राउ अर्का फरार शीर्षकमा नवराज मैनालीको बाइलाइनमा यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ. अर्को खबर छ, विदा लिएर विदेशमै बसेका कर्मचारीमाथि सरकारको कडाई. पीआर लिएर सम्पर्क विहीन बनेका कर्मचारी विरूद्ध कार्यवाही सुरु. सुभाष भट्टको बाइलाइनमा नयाँ पत्रिका दैनिकले यो खबर छापेको छ. र 529 कर्मचारी शंकास्पद जो छन् उनीहरू विरुद्ध पनि विस्तृत रूपमा सरकारले छानबिन गर्दैछ. जो स्वीकृत विदा लिएर लामो समयसम्म सम्पर्कमा आएका छैनन् उनीहरू शंकास्पद देखिएका छन् र उनीहरूमाथि सरकारले छानबिन गर्दैछ. त्यसमा कृषि मन्त्रालयका 42 जना छन्, वन मन्त्रालयका 37 जना छन्, ऊर्जा मन्त्रालय अन्तर्गतका 29 जना छन्, सर्वोच्च अदालत मातहतका 18 जना छन् भने सामान्य प्रशासन र उद्योग मन्त्रालयका 16 जना छन्, भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत 15 जना छन्, अर्थमा 13 जना छन् र भूमि व्यवस्थाका 11 जना छन्। अन्यको कुरा गर्नुपर्दा संचारमा 7, शिक्षामा 6, शहरी विकासमा 5, महान्यायाधिवक्ता कार्यालय र खानेपानी मन्त्रालयमा 4 जना छन्, गृह पर्यटन मन्त्रालय र महालेखा परीक्षक कार्यालय अन्तर्गत पनि 3 जना, परराष्ट्र र योजना आयोगमा 2 जना र सिंचाई श्रम महिला बालबालिका संघीय संसद प्रधानमन्त्री कार्यालय न्याय परिषद र अख्तियार दुरूपयोग अनुसन्धान आयोग अन्तर्गत पनि 1-1 जना छन्। विदा स्वीकृत भएको मितिपछि पदस्थापन, बढुवा, स्तर वृद्धि, समायोजन जस्ता घटनामध्ये केही पनि सक्रिय नदेखिएको आधारमा उनीहरूमाथि विस्तृत रूपमा अध्ययन गर्नुपर्ने भएको हो. पीआर लिएर सम्पर्कविहीन बनेका कर्मचारी विरूद्ध कार्यवाही सुरु शीर्षकको यो खबर

सुभाष भट्टको बाइलाइनमा नयाँ पत्रिका दैनिकले छापेको छ। अब गोर्खापत्र दैनिक। गोर्खापत्र दैनिकले विनियोजन विधेयक 2083 प्रतिनिधि सभामा मन्त्रालय अन्तर्गत शीर्षकमा छलफलका क्रममा उठेका प्रश्नमा विभागीय मन्त्रीले जवाफ दिने क्रम सुरु भएपछिको खबर बनाएको छ। असार तेस्रो सातादेखि सुकुम्बासीलाई लाल पूर्जा भनेर बुधबार 8 विभागीय मन्त्रीले जवाफ दिनुभएको छ। बाँकी मन्त्रालय तथा कार्यालय शीर्षकको छलफलमा उठेको प्रश्नको जवाफ दिने क्रम आज बिहिबार पनि जारी रहनेछ। हिजो मन्त्रालयको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा भूमि व्यवस्था, सहकारी, संघीय मामला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले असार तेस्रो सातादेखि सुकुम्बासीलाई लाल पूर्जा वितरणको तयारी रहेको बताउनु भयो। रावलले सुकुम्बासी समस्या समाधानका लागि सरकारले गठन गरेको आयोगको सिफारिसमा उक्त कार्य अघि बढाइएको बताउनु भएको हो। उहाँले सहकारीका बचतकर्तालाई राज्य कोषबाट रकम फिर्ता नगरिएको पनि बताउनु भयो। समस्याग्रस्त सहकारीका व्यवस्थापक, सञ्चालक लगायतबाट असुल भई कोषमा जम्मा भएको रकम क्रमशः वितरण भइरहेको मन्त्री रावलले सदनमा जानकारी दिनुभयो। 10,000 रुपियाँ भन्दा कम बचत भएका 1,452 बचतकर्ताको 59,00,000 रुपियाँ फिर्ता भइसकेको उहाँले बताउनुभयो। असार तेस्रो सातादेखि सुकुम्बासीलाई लाल पूर्जा शीर्षकमा गोर्खापत्र दैनिकले यो खबर छापेको छ। अर्को खबर छ, अशोक अधिकारीको बाइलाइनमा उज्यालो आरतीमा अपारदर्शी छाया। श्री पशुपतिनाथ एवं बागमती गंगा सन्ध्या आरती समितिले 64 आरती सञ्चालन गरे पनि अहिलेसम्म कुनै सम्झौता भएको छैन। 3 आरती गरिरहेको बुढासुभा डिजिटलले मासिक 2,00,000 रुपियाँ बुझाउने गरेको छ। आराध्य देव भगवान पशुपतिनाथ मन्दिरमा हरेक साँझ भक्तिभावका साथ सन्ध्या आरती गरिन्छ। पशुपतिनाथ मन्दिरभित्र हुने सन्ध्या आरतीको विशिष्ट महत्वपूर्ण र पौराणिक मान्यता छ। तर पशुपतिनाथ मन्दिर परिसरको उत्तरतर्फ र मन्दिरको पूर्वतर्फ बागमती नदी किनारमा पनि छुट्टा छुट्टै आरती गरिन्छ। श्री पशुपतिनाथ एवं बागमती गंगा सन्ध्या आरती समितिले 64 साउन 21 हरेक दिन मन्दिरको पूर्वतर्फ बागमती नदी किनारमा सन्ध्या आरती गरिरहेको छ। त्यसै गरी आर्थिक वर्ष 80-81 बुढासुब्बा डिजिटलले मन्दिरको उत्तर पश्चिमतर्फ आरती गर्दै आएको छ। जसमध्ये पशुपतिनाथ एवं बागमती गंगा सन्ध्या आरती समिति नामक संस्था र पशुपति क्षेत्र विकास कोष बीच 19 पनि कुनै सम्झौता भएको छैन। कोषकै एउटा कोठामा सन्ध्या आरती गर्ने सामग्री राख्न र एउटा भवनमा कार्यालय सञ्चालन गरिरहेको समितिको आर्थिक कारोबार पनि पारदर्शी बनाउनु पर्ने माग उठिरहेको छ। भगवान पशुपतिनाथका नाममा सञ्चालित संस्था र सन्ध्या आरतीको आमदानी सोही संस्थाकै लाभमा मात्रै सीमित छ। समितिका अध्यक्ष जनार्दन अधिकारी हुनुहुन्छ भने संस्थाको सञ्चालन र शुरूआतकर्ता सचिव दुर्गा प्रसाद खतिवडा, संस्थापक उपाध्यक्ष डाक्टर वासुदेव कृष्ण शास्त्री, डाक्टर रमेश पोखरेल, धर्मदास बुढाथोकी, सागर खतिवडा लगायत हुनुहुन्छ। तर बुढासुबा डिजिटलले भने कोषले खुलाएको बोलपत्रका आधारमा सन्ध्या आरती सञ्चालनको अनुमति लिएको पुष्टि भएको छ। आमदानी पारदर्शी हुनुपर्छ, धार्मिक भावले आरती सञ्चालन हुनुपर्छ। उज्यालो आरतीमा अपारदर्शी छाया शीर्षकमा अशोक अधिकारीको बाइलाइनमा यो खबर आजको गोर्खापत्र दैनिकले छापेको छ। अन्त्यमा नागरिक दैनिक। नागरिक दैनिकले रासायनिक मलमा सधैँ झमेला शीर्षकमा अर्जुन ओलीको बाइलाइनमा खबर छापेको छ। नेपालगंज स्थित कृषि सामग्री कम्पनी लिमिटेड कार्यालय परिसरमा भेटिएका सहकारी संस्थाका व्यवस्थापक कञ्चित कुमार गुप्ताले किसानको माग अनुसार रासायनिक मल नपाउँदा वितरण गर्न सधैँ झमेला हुने गरेको दुखेसो पोखे भनेर यो खबर छापिएको छ। र मल छर्दै गरेका किसानको तस्विर पनि यही खबरसँगै छापिएको छ। यो खबर आजको नागरिक दैनिकले छापेको छ। हवस् त, पत्र पत्रिकाहरूको सँगालो दैनिक समीक्षा आजलाई यति नै। मलाई पनि बिदा दिनुहोस्। नमस्कार।

0: गोर्खा रेडियो। यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कको लागि नम्बर छ 08007810334, र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएसडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।
1: पोखराको पर्यटन क्षेत्र अहिले चलायमान बनेको छ। मध्य पूर्वको तनावका कारण तेस्रो मुलुकबाट पर्यटन आगमन घटे पनि छिमेकी मुलुक भारतीय पर्यटकका कारण पोखरा र यस क्षेत्रमा पर्यटकीय गतिविधि बढेको हो। पोखरामा यस वर्ष अहिलेसम्मकै धेरै भारतीय पर्यटक घुम्न आएका छन्। पर्यटकका कारण पोखरादेखि मुस्ताङसम्मको पर्यटकीय गन्तव्यहरू भरिभराउ हुने गरेको छ। भारतका विभिन्न सहरमा बढ्दो गर्मीबाट राहत खोज्दै नेपाली पहाडी गन्तव्यतर्फ पर्यटकको आकर्षण बढेको छ। त्यसको प्रत्यक्ष प्रभाव पोखराको लेकसाइड क्षेत्रमा देखिएको हो, जहाँ पछिल्ला दिनहरूमा भारतीय पर्यटकको बाक्लो उपस्थितिले पर्यटन बजार फेरि एकपटक चलायमान बनेको छ। होटल रेस्टुरेन्टदेखि पर्यटनसँग सम्बन्धित व्यवसायमा उत्साह थपिएको छ। भारतीय सरकारले समेत छिमेकी देशमा भ्रमणका लागि आफ्ना नागरिकलाई प्रोत्साहित गरेको छ। भारतीय पर्यटकले पोखरा शीतल भएको र यहाँको सुन्दरताले आफूहरू लोभिएको बताउने गरेका छन्। नेपाल र भारत बीच धार्मिक हिसाबले समेत एकरूपता रहेकाले धार्मिक पर्यटक समेत आकर्षित भएको उनीहरूको भनाइ छ।
2: हम गुजरात से आए भावनगर और ये नेपाल के लोग है अच्छे। यहाँ से 5 दिन हो गए, आज निकलने वाले हैं। साथ में हमारा 20 का ग्रुप है, 12 लेडीज है, 6 जेंट्स है।
3: कहाँ कहाँ घूमे आए?
2: काठमांडू आए, यहाँ पोखरा देखा है, अयोध्या,
4: काशी विश्वनाथ
2: सब देखे है। लेकिन यहाँ का सिटी अच्छा है,
3: यहाँ का खास मौसम हो रहे थे,
2: मौसम बहुत अच्छा है, पानी बहुत शुद्ध है।
5: घूम रहे हैं अभी तो, निकले हैं अभी, लेकिन अभी तो बहुत अच्छा लगा। बहुत जब उसमें घुसे है, कौन सा जगह है, अरे पोखरा ना, तो उसी में तभी से अच्छा लग रहा है, बहुत अच्छा लग रहा है। पहाड़ वहाड़ देख के और मतलब इतना खूबसूरत लग रहा है कि क्या बताएं। जो इंडिया तो मतलब है, लेकिन इधर का जो खूबसूरती है वो इधर नहीं है, इंडिया में नहीं है। बहुत खूबसूरत जगह है, और जब उसमें से धुआं जैसे बादल का वो उठ रहा था, वो सब देख के बहुत अच्छा लग रहा था। बारिश हो रही थी, हर जगह जगह जगह पानी गिर रहा था, वो सब देख के बहुत अच्छा लग रहा था। पहले तो थोड़ा डर भी लग रहा था कि एक तरफ खाई है, एक तरफ पहाड़ है, लेकिन बाद में फिर धीरे धीरे ठीक लगने लगा, बहुत अच्छा लगा। अभी तो घूमना है, अब निकले हैं घूमने के लिए।
6: कितना धूप है?
5: बहुत तेज धूप है, एकदम जैसे लग रहा है सूरज एकदम नीचे आ गया, इस तरह से तप रहा है वहाँ। वहाँ बारिश होने के बावजूद भी कुछ नहीं फर्क पड़ रहा है, और यहाँ यहाँ तो बहुत अच्छा लग रहा है। बहुत मौसम ही बदला हुआ है यहाँ का,
7: आए हैं और हमें काफी यहाँ अच्छा लग रहा है। यहाँ का मौसम काफी अच्छा है, मेरे वहाँ तो काफी ज्यादा टेम्परेचर, लेकिन हम लोग को यहाँ आके कल शाम को यहाँ पोखरा लेक के पास हम लोग आए, तो यहाँ बारिश का आनंद लिए और मौसम काफी सुहावना रहा, बहुत अच्छा लगा। और बाकी लोगों से भी रिक्वेस्ट करेंगे, आप लोग भी आए घूमें, मौसम यहाँ का बहुत अच्छा है, टूरिस्ट प्लेस बहुत अच्छी है, मार्केट भी बहुत अच्छा है। शाम का यहाँ जो मार्केट है, नाइट लाइफ काफी अच्छा है, आप लोग भी आ सकते हैं।
1: पर्यटन का लागि जेठदेखि साउन महिनालाई अफ सिजन मानिन्छ, तर यही अफ सिजनमा समेत उल्लेख्य पर्यटक आगमन हुँदा पर्यटन व्यवसायी उत्साहित भएका छन्। पछिल्लो समय पोखराको होटलको अकुपेन्सी 90% पुगेको छ। पर्यटकलाई होटलमा कोठा पाउन समेत मुस्किल हुने गरेको छ। पोखरा पर्यटन परिषदका उपाध्यक्ष हरि भुजेलले पोखराको धेरै प्रवर्धन भएका कारणले पर्यटक आगमन बढेको बताउनुहुन्छ।
8: अहिले पोखरामा भारतीय पर्यटकहरू जुन हामीले कल्पना गरेका छौँ, अपेक्षा गरेका छौँ, त्यो अनुसार भारतीय पर्यटकहरू एकदम धेरै आइदिनु भएको छ। पक्कै पनि यसको लागि चाहिँ हाम्रो पूर्वाधारहरू बाटोघाटोहरूदेखि लिएर हाम्रो मठ मन्दिरहरू हाम्रा चाहिँ यो पूर्वाधार साइट सिन स्पोर्ट्सहरूको विषयमा डिजिटल्ली धेरै प्रवर्धन भएर पनि हो जस्तो लाग्छ। र अहिले धेरै भारतीयहरू गर्मी छल्न पनि इन्डियाबाट पोखरा आउनुभएको छ भने भारतीय सरकारले पनि डलर सञ्चित गर्ने हिसाबले चाहिँ डलर खर्च हुने देशमा नजाऊ भन्ने तरिकाले पनि छिमेकी राष्ट्र नेपालमा जहाँ भारतीय पैसा पनि यहाँ चलन चल्तीमा आएको हिसाबले पनि उहाँहरू चाहिँ धेरै नेपालप्रति आकर्षित भएको भन्ने हामीले चाहिँ विश्वास लिएका छौँ। यो हिसाबले नै भोलि भारतीय पर्यटकहरू बढ्दै गयो भने नेपालको पर्यटनको भविष्य चाहिँ हामीले चाहिँ राम्रो देखेका छौँ। र सँगसँगै अहिले भारतीय पर्यटकहरू धेरै आइराख्दा भारतीय पर्यटकका गतिविधिहरूमाथि पनि धेरै टिका टिप्पणीहरू भएका छन्। पक्कै पनि आफ्नो देशको धर्म संस्कृति कल्चर यहाँको सामाजिक सरसफाइदेखि लिएर हरेक कुरामा सजग हुनु हामी नेपालीहरूको दायित्व पनि हो र गराउनु पनि पर्छ। तर भनिराख्दा चाहिँ अलिकति त्यसलाई चाहिँ नेगेटिभ म्यासेज जाने तरिकाले पनि धेरै कुराहरू चाहिँ त्यहाँ प्रसारण भएको कि भन्ने पनि मलाई मेरो एउटा व्यक्तिगत धारणा र हामी पर्यटन व्यवसायहरू पनि बस्दा कता कता त्यो फिल पनि हामीलाई भएको छ। यस्ता कुराहरू पनि हामीले चाहिँ अलिकति बेलामा सचेत गरेर त्यसलाई राम्रो तरिकाले पस्किएर प्रेजेन्ट गर्न सक्यो भने अझै राम्रो हुन्छ जस्तो लाग्छ। र अहिले नेपाल सरकारले पनि यो विषयमा एउटा ठोस कदम बनाएर नीति नियमहरू बोर्डरबाट छिर्ने बिना नै रेगिजन अफिसरहरू राखेर हुन्छ कसरी हुन्छ नेपालभित्र के गर्न पाइने के गर्न नपाइने भन्ने कुराहरू नीति नियमहरू बनाएर भारतीय पर्यटकहरूलाई चाहिँ बोर्डरबाट छिर्ने गाडीहरूलाई चाहिँ सबै सचेत गराएर हिँडायो भने पक्कै पनि यो कुराहरू हामीले निर्मूल पार्न सक्छौँ भन्ने मैले विश्वास लिएको छु।
1: पर्यटक आगमन बढेसँगै यहाँ केही चुनौती समेत थपिएको छ। पर्यटकले बाटोमा नै खाना पकाउने गरेको र फोहोर गरेको गुनासा समेत आएका छन्। लेकसाइड क्षेत्रमा पार्किङको समेत समस्या बढेको छ। तर पर्यटन व्यवसायी भने धार्मिक पर्यटनलाई व्यवस्थित गर्नुपर्ने बताउँछन्। यस्ता पर्यटकलाई निश्चित स्थान तोकेर र खाने र बस्ने व्यवस्था मिलाउनु पर्ने होटल संघ पोखराका कोषाध्यक्ष समेत रहनुभएका पर्यटन व्यवसायी रमेश पहारी बताउनुहुन्छ।
4: पर्यटक आउनुभयो उहाँहरूलाई चाहिँ बाटोमा बाथरुमहरूको व्यवस्था हुनु पर्यो अनि तपाईँको चाहिँ अब ठाउँ ठाउँमा चाहिँ यसो ठिक छ धार्मिक पर्यटक आउनुभयो उहाँहरूलाई हामीले ठाउँ दिन सक्नु पर्यो नि त यो ठाउँमा तपाईँहरू पकाएर खानुहोस् अनि यो चाहिँ फोहोर मैलाहरू नगरिदिनुहोस् भनेर त्यो किसिमको हामीले सचेतना दिने कर्तव्य फेरि हाम्रै होला नि त हाम्रै राज्य चाहिँ संरचनाको होला अथवा हामी व्यवसायीहरूको पनि त्यसमा केही चाहिँ हामीले त्यो किसिमको अवेरनेस उहाँहरूलाई गराउनुपर्छ जस्तो लाग्छ। अनि अर्को कुरा भनेको अहिले भारतीयहरू आउनुभयो मैले एउटा फिलिङ गरेको कुरा तपाईँको मुक्तिनाथ जानुहुन्छ नि उहाँहरू कतिपय पर्यटकहरू अलिकति अब ज्ञानको अभावले अब उहाँलाई त्यो इन्फर्मेसन नपुगेर हो कि उहाँहरू सिधै चाहिँ मुक्तिनाथ पुग्नु भएको छ अनि मुक्तिनाथ पुग्दाखेरि उहाँलाई चाहिँ हाई अल्टिच्युड जुन उचाइको कारणले चाहिँ त्यो बिमार हुन्छ हाई अल्टिच्युड सिकनेस त्यो अलिकति भएको अवस्था छ। अब त्यसलाई चाहिँ हामीले एउटा इन्फर्मेटिभ अब कसरी गर्न सकिन्छ हामीले महानगर या नेपाल टुरिज्म बोर्ड सहकार्य गरेर या चाहिँ हामीले बोर्डरबाटै इन्फर्मेसन दिने हो कि तपाईँहरू चाहिँ एकचोटि गएर चाहिँ कुनै पोखरा अथवा बेनी कतै गएर बस्नुहोस् अनि त्यसपछि मात्रै मुक्तिनाथ जानुहोस् होइन तपाईँहरूलाई अनि त्यसपछि समस्या आउँदैन भन्ने किसिमको त्यो किसिमको अवेरनेस पनि दिनुपर्ने देखिन्छ। र मैले अर्को देखेको चाहिँ अब यो पर्यटकै सन्दर्भमा हामीले अब पर्यटक त हाम्रो पाहुना हो होइन अतिथि देवो भव भन्छौँ अनि मुक्तिनाथमा छ नि तपाईँको चाहिँ त्यहाँ कुनै स्वास्थ्य केन्द्रहरू छैन होइन मुक्तिनाथमा त्यहाँ हाई अल्टिच्युड सिकनेस भयो भने यो पर्यटकले उपचार कहाँ पाउँछ त एउटा प्रारम्भिक उपचार त पाउनु पऱ्यो नि त्यो मुक्तिनाथ अथवा तल चाहिँ मुक्तिनाथभन्दा तल चाहिँ बसपाकमा मन्दिरभन्दा तल त्यो ठाउँहरूमा चाहिँ त्यो व्यवस्थापन भएको देखिँदैन यो चाहिँ एकदम जरुरी देख्छु मैले एउटा व्यक्तिगत तवरले म पनि अस्ति भर्खर मुक्तिनाथ पुगेर आएको हुनाले यो कुरा मैले देखेको छु होइन यो कुरा चाहिँ हामीले हाम्रो सरकारलाई घचघचाउनु पर्ने विषय छ। र अर्को एउटा त्यही मुक्तिनाथको सन्दर्भमा अहिले पर्यटक आएको भनेको धेरै मुक्तिनाथ दर्शनकै लागि आएको देखिन्छ त्यो सन्दर्भमा चाहिँ एउटा अर्को कुरा के छ भने मुक्तिनाथ मन्दिरको व्यवस्थापन अब यति धेरै पर्यटकहरू त्यहाँ जानुभएको छ यति धेरै चाहिँ त्यहाँ दानहरू जम्मा भएको छ अथवा उहाँहरूले चिट काटेरै त्यहाँ चाहिँ सहयोग गर्नुभएको छ त्यत्रो रकमहरू जम्मा हुँदा पनि त्यहाँको व्यवस्थापन मन्दिरको त्यो चाहिँ डेकोरेसनहरू छ नि अब केही पनि छैन त्यो विषयमा चाहिँ हाम्रो नेपाल सरकार लगायत हाम्रो चाहिँ प्रदेश सरकार र त्यहाँको स्थानीय सरकार त्यसले चाहिँ हेर्नुपर्ने देखिन्छ। यो विषय एकदम गम्भीर छ किनकि त्यहाँ चाहिँ आठ धारा सर घुम्दाखेरि तपाईँको त्यो खाली खुट्टा हिँडेको हुन्छ, खाली खुट्टा हिँडेको मान्छे चाहिँ त्यो बालुवामा लटपट गरेर उसको खुट्टाहरू लटपटिराखेको अवस्था छ। त्यसलाई त हामीले एटलिस्ट ढुङ्गाहरू बिछ्याएर होइन त्यसलाई राम्रो बनाउन सकिन्छ नि।
6: हेलो बाउसी हजुर, ल ऊ त डाँडा थुम्को मिलाइदिनु त थुम्को रोपारलाई गाह्रो हुन्छ के।
9: यसपालि त छोरी माइती मिलेर एकदम रमाइलो गर्नुपर्छ, अर्को साल के हो के हो।

0: त्यो मिलान लामा भन्ने मान्छे त मान्छे पनि राम्रो, काम पनि राम्रो, गीत पनि राम्रो, कस्तो मान्छे खोजेर ल्याएको तैँले?
1: एकदम राम्रो
2: स्थानीय तहका जनप्रतिनिधि मध्ये सबैभन्दा व्यस्त हुने पद हो वडा अध्यक्ष। स्थानीय सरकार मार्फत गरिने अधिकांश सिफारिस लेख्ने जिम्मा वडा अध्यक्षकै हुन्छ। त्यसैमाथि सभा समारोह कचहरी सबैतिर वडाध्यक्षले पुग्नु पर्ने हुन्छ। वडाध्यक्ष हुँदा बित्तिकै व्यस्तता बढ्ने भएकाले अधिकांशले आफूले गर्दै आएको पेसा व्यवसाय नै छोड्ने गरेको पाइन्छ। बागलुङको ताराखोला गाउँपालिका वडा नम्बर 4 अध्यक्ष जित बहादुर खत्री भने जनप्रतिनिधिहरूको भिडमा फरक देखिनु भएको छ। खत्री वडाध्यक्षको रूपमा असल जनसेवी मात्रै होइन ताराखोला गाउँपालिकाको नमुना र अगुवा कृषकको रूपमा चिनिन थाल्नु भएको छ। ताराखोला बहुद्देश्य रेनबो ट्राउट फार्म खोलेर माछा पालन गरिरहनु भएका खत्री अहिले बिहान 3 नै उठेर माछाको स्याहार गरेर दिउँसो ओडा कार्यालय जानुहुन्छ।
3: बिहान चाहिँ 3:30 उठेर यो भुरा उत्पादन कार्य अलि रिस्क भएको हुँदा र यहाँ चाहिँ मान्छेहरू राखेर पनि अलि सम्भावना नभएको देखेपछि आफैले 3:30 चाहिँ भुराहरूको स्याहार सुसार त्यसलाई चाहिँ सरसफाई गर्ने बिजुली बत्ती भएको हिसाबले सरसफाई गरेर दाना पानी गर्ने काम चाहिँ गरेर करिब 9 त्यो काम सक्छु। त्यसपछि खाना खाएर अब जनप्रतिनिधि भएको हिसाबले आफ्नो चाहिँ सेवाग्राहीलाई सेवा दिनको लागि चाहिँ म 9:30 खाना खाएर यहाँबाट चाहिँ वडा कार्यालयमा चाहिँ पुग्ने दैनिकी चाहिँ लगभग बनाएको छु अहिले।
2: जनप्रतिनिधिको काममा 5 बित्तिकै छुट्टी हुन्छ भन्ने हुँदैन। खत्री घर फर्किन अवेर भएको दिनमा परिवारका अन्य सदस्यले सघाउने गरेको उहाँ बताउनुहुन्छ।
3: पहिला अहिले चाहिँ 4 थियो भने अहिले चाहिँ 5 बस्न पर्ने हुन्छ। 5 बस्नेको लागि अब 5 कहिले चाहिँ 5:30 कहिले त अब सेवा गराइहरू काम सकिने बेला आएपछि आज हुन्न फर्कनुहोस् भन्न नि भएन। त्यसले गर्दा कहिले त 6 भन्छ। समयमा आयो भने दाना राख्छु, अनि चाहिँ समयमा आइन भने बुहारी चाहिँ मभन्दा अगाडि आयो भने बुहारीलाई फेरि चाहिँ दाना राख्नु है भनेर चाहिँ भन्छु। तर यहाँ भुराहरूलाई दिउँसोको समयमा दाना हाल्नको लागि बुहारी र त्यसपछि आमा पनि हुनुहुन्छ, उहाँले पनि अब चाहिँ साना भुराहरूलाई लगभग अब 1.5 फरकमा चाहिँ भुराहरूलाई दाना राख्नुपर्छ। मैले बिहान र बेलुकी हाल्छु भने दिउँसोको समयमा आमाले हाल्नुहुन्छ, त्यसपछि बुहारी स्कुलबाट आउनुभयो भने बुहारीले पनि दाना हाल्ने काम चाहिँ गर्छ।
2: रसुवा पुगेर ट्राउट माछा पालन सम्बन्धी तालिम लिएपछि उहाँ आफै माछा पालनमा होमिनु भएको हो।
3: रसुवामा तालिम गरिसकेपछि आफै नलागेसम्म हुनिन्छ भन्ने कुरो त्यहाँ बुझ्यो, अनि त्यसपछि अब अन्डा ल्याएर चाहिँ उत्पादन गरिन्थ्यो, पछि अब अन्डा यहीँ उत्पादन गर्ने र यहीँबाट भुरा बनाउनु पर्छ भन्ने भएपछि जति जति समस्या पर्दै जान्छ अब आफैले नजगाएसम्म हुन्न भन्ने, आफैले आफैलाई चाहिँ नहुम्मेसम्म अरूलाई दोष दिएर अथवा अरूको आश गरेर चाहिँ हुन्न भन्ने भएपछि आफै त्यतातिर चाहिँ निरन्तरता दिइरहे।
2: 2075 सालमा 4 समूहले सुरु गरेको ट्राउट फर्म कोरोना महामारीको बेला घाटामा पुग्यो। त्यसपछि साझेदारहरूले थप लगानी गर्न तयार नभएपछि परिवारको सहयोगमा खत्री एक्लै अगाडि बढ्नु भएको हो।
3: अब पार्टनरसिपमा गरियो, यो कोरोनाले गर्दा हामीलाई चाहिँ सोचे अनुसार सफलता प्राप्त भएन, अनि हामी अब संरचना मात्रै बनाएर पनि भएन, यसको चाहिँ जिम्मेवारी लिन सकिएन, सबै रेखदेख अब चाहिँ डे टु डे हुन हामी चाहिँ सकिएन। त्यो नसकिसकेपछि करिब 2 त अब पोखरी मात्रै संरचना मात्रै बन्यो, अब यसलाई कसरी जान सकिने के हुने भन्ने भयो। अब पार्टनरसित सल्लाह गर्दा पनि नसकिने अवस्था जस्तो चाहिँ भयो, पानीको समस्या पनि उत्तिकै, त्यसपछि खट्ने समस्या पनि उत्तिकै, अलिअलि भयो भने त्यसलाई बजारीकरणको पनि समस्या, त्यसले गर्दा निराशा बढी आयो, अनि निराशा बढी आइसकेपछि यो आफ्नै जग्गा आफ्नै संरचना अब यसलाई त्यत्तिकै अलपत्र पार्न नि भएन, अब यसलाई बिगारेर फेरि चाहिँ खेतीपाती गर्ने अब गर्न पनि नसक्ने अवस्था भइसकेपछि यसको विकल्पमा के हो त भन्दा आफै अब चाहिँ तालिम लिएर केही गर्न पर्यो आँट गर्न पर्यो भनेर म तालिमतिर गएँ, अनि तालिमबाट चाहिँ बिस्तारै अझै परिपक्वता भइया छैन, अझै सिक्दै अझै लाग्न बाँकी छ।
2: 11 रोपनी क्षेत्रफलमा फैलिएको फर्ममा 22 पोखरी रहेका छन्। अहिले 8 पोखरीमा भुरा पनि उत्पादन हुन्छ।
3: 21,000 भुरा चाहिँ उत्पादन अन्डाबाट चाहिँ निकाल्न सफल भएको हो। पानी बेला बेलामा धमिलो भइराख्ने अनि सरसफाइमा अलिकति समय कहिले कहिले अब चाहिँ व्यस्त हुँदाखेरि अलिक धेरै चाहिँ मर्ने काम चाहिँ भइरहेको छ। अहिले चाहिँ लगभग 15,000 भुरा टिकाउन सकिन्छ कि भन्ने सोच हो अन्तिममा। अहिले चाहिँ माछा अस्ति भर्खर पनि पाइप फुटेर अब चाहिँ माछा चाहिँ धेरै क्षति भयो, लगभग 10 माछा चाहिँ मर्यो। छोराको सहयोगमा यताउता गरेर चाहिँ त्यसलाई चाहिँ केही बिक्री वितरण गर्न सक्ने पनि भयो र अहिले भुरा उत्पादनको लागि 400 माछा चाहिँ राखिएको छ अहिले नयाँ भने पुरानो पहिला उत्पादन गरेको पनि लगभग 200 को आसपासमा छ गर्दा 600 चाहिँ भुरा उत्पादनको लागि राखिया छ भने लगभग 2 क्विन्टल चाहिँ अब बिक्रीको लागि चाहिँ छ
2: दाना र पानी राम्रोसँग व्यवस्थापन मिलाउन नसके ट्राउट माछा पालनले उत्पादन नदिने उहाँको भनाइ छ
3: जोखिम पानी हो पानी अब यसलाई चाहिँ निरन्तर ऊ हुनु पर्यो 10 मिनट पानी रोकियो भने पनि अक्सिजन कम भएर यिनीहरू चाहिँ छटपटाउने र मर्ने हुने त्यसपछि दानाको क्वालिटी भएन भने पनि विभिन्न किसिमका रोगहरू चाहिँ लाग्ने रिस्क चाहिँ बढी छ मेन त समस्या पानीकै
2: आफूले अपनाएको पेसाबाट अहिले खत्री सन्तुष्ट हुनुहुन्छ
3: अहिलेको उसमा चाहिँ ठ्याक्कै यति आमदानी भयो भनेर भन्न सक्ने अवस्था भएन तर सन्तोषजनक यो साल सन्तोषजनक छ गरे हुन्छ भन्ने खालको बिस्तारै महसुस चाहिँ हुँदै गयो
2: स्थानीय निर्वाचन अगाडिसम्म खत्री ताराखोलाका विभिन्न विद्यालयमा शिक्षकको रूपमा पठन पाठन गराउँदै आउनु भएको थियो जनताको माग अनुसार जनप्रतिनिधि भएको बताउँदै उहाँले जनचाहना भए जनसेवामा लागिरहने बताउनु भयो
3: अब जनताको चाहना र माग भयो अब मेरो कार्यप्रति सन्तुष्ट भएर चाहिँ अब पहिला पनि म जनप्रतिनिधि हुँदा जनताबाटै अब सोधेर म के आरम म स्कुलमा चाहिँ टिचर छु अब यहाँको स्थानीय त्यति नभइसकेपछि सबैले मतिर अब चाहिँ नजर लागेका छन् के गरौँ भन्ने भएपछि उहाँहरूले होइन तपाईँ चाहिँ गर्नुपर्छ भन्ने भयो र मैले अब शिक्षक पेसा छोडेर यता लागेको हो र मेरो व्यवहारप्रति सन्तुष्ट भएपछि फेरि पनि अब चाहिँ उहाँहरूले चाहिँ एकचोटि त हुनुपर्छ भन्ने भयो भने अब त्यो पनि अब चाहिँ नगर्न सकिन्न नत्र भने मेरो सहायक अब मुख्य जनताको सेवा दोस्रोमा यो हो अब यो गरेर पनि मैले आफ्नोलाई चाहिँ धान्न सक्छु भन्ने मलाई चाहिँ भएको
2: 2049 सालदेखि शिक्षण पेसामा लाग्नुभएका खत्री सङ्कटकाल लागेपछि 2058 सालमा विस्थापित भएर भूमिगत हुनु भएको थियो
3: म 2049 टिचिङ पेसामा नेपालमा आयुमा लागे त्यसपछि 2051-52 म अर्गलमा निमावीमा लागे 53-54 फेरि दुर्गामा निमावीमा चाहिँ लागे मेरो चाहिँ अङ्ग्रेजी अब चाहिँ निमावी तहको अब धेरै पढ्न त सकिएन त्यस्तै परिस्थिति जम्मा चाहिँ आइएड गरेँ त्यसपछि 58 सङ्कटकाल लगाइसकेपछि अलिकति समाजमा केही परिवर्तन हुनुपर्छ भन्ने सोच भएको साथीहरूलाई चाहिँ खुवाउने लुकाउने सुताउने अब त्यो बाह्य उसमा चाहिँ ऊ भएन र मलाई चाहिँ माओवादीको अब चाहिँ आरोप लाएर म विस्थापित भएँ र 64 पछि फेरि पनि दुर्गा भवानीमा अब चाहिँ तेरो आवश्यकता छ अब चाहिँ यहाँ आउनु पर्यो भन्ने भएपछि स्टाफहरू त्यसपछि गएर चाहिँ त्यहाँका अभिभावकहरूले आउनुपर्छ भन्ने भयो भने फेरि 64 म दुर्गा भवानीमै अब पढाउन सुरु गरेँ अनि 66 नेपालमा आयोमा आएँ 66 दरबन्दीमा आइसकेपछि लगभग 72 म चाहिँ नेपालमा आयोमा दरबन्दीमा रहेर काम गरेँ अनि चाहिँ 74 वैशाखबाट जनप्रतिनिधि लागेँ
2: उत्पादित माछाको बजारीकरण गर्ने जिम्मा भने उहाँकै छोरा दिवस खत्रीको हो अहिले बागलुङमै बिक्री वितरण गरिरहेको दिवस बताउनुहुन्छ
1: पोखरी सोरेनदेखि ल्याएर होइन भुरा उत्पादन गर्नेदेखि ल्याएर सबै परिवार यहाँ बा मम्मी होइन मेरो श्रीमती हजुरआमा लाउनु भएको छ म फेरि यसको बजार व्यवस्थापनमा होइन अलिअलि अब धेरै माछा भयो भने बाहिर लाने सप्लाई गर्ने हो काममा जोडिया छु बजार मूल्य यसको ठिकै छ योभन्दा अगाडि अलिक बढी थियो हामी थियौँ होइन त्यसलाई हामीले काठमाडौँ पोखरासम्म सप्लाई गऱ्यौँ अहिले हामी थियौँ अलिक कम माछा छ ट्राउट अलिकति हेरेको भुरा भएको हुनाले अलिक कम थियो त्यही पनि अस्ति योभन्दा करिब 15-20 दिन अगाडि पानी बिहान पख पानी पुजेको कारणले गर्दा हाम्रो ठुलो क्षति भयो होइन अन्त त्यसलाई अब त्यो बेलुकै भयो भए त त्यसले ठुलो समस्याले पैदा गर्थ्यो बिहान पख भएको कारणले गर्दा होइन फेरि माछा पनि खानी भएको कारणले गर्दा त्यसले गर्दा हामी त्यसलाई अब व्यवस्थापन गऱ्यौँ अहिले जङ्गले अहिलेलाई हामीले काठमाडौँ पोखरा बागलुङ पहिला गरिन्थ्यो अहिले पोखरा केही जान्छ हाम्रो बागलुङ पनि हाम्रो माग छ र हामीले अहिले यही पोखरीभित्र यही आउने मान्छेलाई मात्रै सेवा दिइरहेका छ बाहिर लान अलिक बेच्न पनि बाहिर जति आउने मान्छेलाई मात्रै खान पुग्छ होइन बाहिर लान्छु घर लान्छु भन्ने मान्छेलाई अहिले हामीले अब यो नभएको कारणले गर्दा रोक्न बाध्य भएको छ
2: अहिले वार्षिक 10-12 लाख आमदानी हुने गरेको दिवसले बताउनु भयो
1: 2 वर्ष भयो योभन्दा अघिल्लो वर्ष र अहिले यो वर्ष मैले हेर्दाखेरि कामदार सहितको हेर्दाखेरि 10-12 लाख वार्षिक इन्कम छ त्यो कामदारको मूल्य पनि त्यही छ नाफा पनि त्यही छ अहिलेको रेसियो पनि त्यही खालको देखिया छ
2: अहिले बाबुले तालिम लिएर सबै हेरचाहको काम गर्न थाले पनि पहिले माछा फर्म सञ्चालन गर्ने मुख्य योजनाकार मध्ये दिवस नै अगाडि हुनुहुन्थ्यो 2075 सालमा 4 जना मिलेर 60 लाख खर्च गरेर पोखरी निर्माण गरी माछा पालन सुरु गरिएको उहाँको भनाइ छ
1: लगान त हामीले सुरुमा एउटा पार्टनरको 15 लाख लगानी हो हामीले पालिकाले 10 लाख 4 वर्ष अगाडि कम्पाउन्ड सबै जति कम्पाउन्ड छ र हामीले प्रदेशबाट एउटा होमस्टे 10 लाख बराबरको 60 पालिका प्रदेशको 40 हाम्रो लगानीमा छ त्यो गर्दा अन्य हाम्रो एउटाको 15 लाख रुपियाँ लगानी छ हामी 4 जना पार्टनर थियौँ हामीले 15-15-30-60 लाख रुपियाँ हाम्रो स्वयं त्यति लगानी परेको छ होइन प्रत्येक व्यक्तिको बाँकी 20 लाख जति प्रदेश र गाउँपालिकाको 78 सालतिरको वरिपरि लगानी छ प्रदेश र गाउँपालिकाको
2: अहिले बजार माग अनुसार उत्पादन गर्न नसकिएको खत्रीले अनुभव सुनाउनु भयो
1: बजारको माग अनुसार उत्पादन छैन अहिले अहिले पहिले योभन्दा अगाडि थियो फेरि त्यसलाई के अरे मार्केट भएनखेरि माछा उत्पादन भयो त्यसलाई अब चाहिँ आफै बोकेर हिँड्नुपर्ने स्थिति आयो होइन 1000 रुपियाँ किलोमा मैले 1500 रुपियाँ 1300 रुपियाँ त्यसलाई किलो बेचिरहेको थिएँ मैले आफै गुल्मी होइन त्यसपछि काठमाडौँ पोखरा त मार होइन यता बुर्द्याङ साइडतिर हजारौँ बेच्नु जङ्गल गाडी हालेर लियो अहिलेखेरि के छ माछा कम छ माग अलिक बढी छ अलि समस्या पैदा भएको छ त्यसले गर्दा यसलाई पनि हामीले अब यो वर्षबाट धेरै उत्पादन भइसक्यो भुरा अलि धेरै उत्पादन गरेर यसलाई हामीले बाहिर पनि होइन ट्राउटको जङ्गल वास्तवमा ट्राउट पारा के होला सरसुलभ मूल्य एक थरी अब जङ्गल सुरुमै सिजन सुरु हुनु हुँदै बुद्धिकै जति मात्र हामीले उत्पादन गर्छ सस्तो ढङ्गले जनतालाई होइन यहाँका ठाउँका मान्छेहरूलाई जस्तो ट्राउटका पारखीहरूलाई त्यो स्वाद दिने होइन त्यसलाई जङ्गल अब त्यसलाई सुविधाका सहितको मूल्य पनि अलिक कम मूल्यमा खुवाउने त्यसलाई अलिक कम मात्रामा राखेर जोखिम धेरै नै बोल्ने पक्षमा हामी अहिलेबाट हामी छौँ
4: तिमी अनलाइनमा हो
5: अँ हो
4: के गर्दै गरेको
5: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोल्दै थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर
4: ए ल ल हुन्छ हुन्छ
6: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन् तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: उत्पादन र उत्पादकत्व वृद्धि गर्न दक्षिण कोरिया सरकारले 2 अर्ब रुपियाँ बराबर अनुदान दिने भएको छ। कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग कोइका र कृषि वन तथा वातावरण मन्त्रालय बीच जलवायु अनुकूलित धान उत्पादन र उत्पादकत्व वृद्धि नामक परियोजना कार्यान्वयनका लागि हस्ताक्षर भएको छ। सन् 2026 2031 सञ्चालन हुने 6 वर्षीय परियोजनाका लागि कोरियाले 1 अर्ब 81 करोड रुपियाँ रकम उपलब्ध गराउनेछ। यस आयोजना नेपालको कृषि क्षेत्रमा हाल सञ्चालित अन्तर्राष्ट्रिय सहयोगको सबभन्दा ठूलो परियोजना हुनुको साथै नेपालमा कोइकाको हालसम्मकै ठूलो द्विपक्षीय परियोजना हो। यो परियोजना लुम्बिनी प्रदेशका 4 जिल्ला बाँके, पर्तिया, दाङ, कपिलवस्तु तथा सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लामा कार्यान्वयन गरिनेछ। परियोजनामा नेपाल कृषि अनुसन्धान परिषद नार्क र अन्तर्राष्ट्रिय धान अनुसन्धान संस्थान इरीको प्राविधिक सहयोग रहनेछ। परराष्ट्र मन्त्री श्री शिर खनालले सुस्तामा भारतीय सुरक्षा बल प्रवेश गरेको विषयमा जवाफ दिनुभएको छ। प्रतिनिधि सभा बैठकमा सीमाका विषयमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री खनाल
4: सुस्तासँग सम्बन्धित प्रश्न पनि यहाँले उठाउनु भएको छ। नेपाल र भारतबीच विभिन्न क्षेत्रमा र विभिन्न खाले संयन्त्रहरू मैले व्याख्या पनि गरेँ भई क्रियाशील छन्। सीमा क्षेत्र आसपासमा गरिने कुनै पनि काम दुवै पक्षको आपसी समन्वयमा हुने गरेको छ। हालै सुस्ता क्षेत्रमा 132 मिटर तटबन्धन बाँध निर्माण सम्बन्धमा दुवै देशतर्फका सम्बन्धित अधिकारीहरूबीच समन्वय पश्चात मात्र उक्त कार्य अगाडि बढाउने तय भएको छ। यस विषयमा दुवै मुलुकका सम्बन्धित निकायहरू एक आपसमा निरन्तर सम्पर्कमा रही आवश्यक कार्य गरिरहेको ब्यौरा म जानकारी गराउन चाहन्छु।
3: रूपन्देहीबाट 7 जना चिनिया नागरिक पक्राउ परेका छन्। अभौतिक मुद्रा सम्बन्धी अनुसन्धानका लागि बुटवल उपमहानगरपालिका 12 उनीहरूलाई पक्राउ गरिएको हो। उनीहरूले विन्स, ओकेएस, इन्टोगन, प्याटम, भीम एप्स, मोबिकवेक, फोनेभ मार्फत कारोबार गरेको प्रहरीको दावी छ। उनीहरूको साथबाट विभिन्न कम्पनीका मोबाइल थान 11 र ल्यापटप थान 2 बरामद गरिएको डिएसपी कृष्ण कुमार चन्दले जानकारी दिनुभएको छ। विगतमा भुक्तानी लगायतको समस्या चलिरहेको स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउने सरकारले काम सुरु गरेको छ। यसको पहिलो चरणमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका उच्च अधिकारीसहित प्रदेश तथा स्थानीय तहका स्वास्थ्य कर्मी र अधिकारीसँग बिमा कार्यक्रमलाई प्रभावकारी बनाउने आवश्यक वर्गको पहुँचमा पुर्याउने उपायबारे छलफल गरेको छ। छलफलमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य बिमालाई प्रभावकारी बनाउन सरकारले बिमा कार्यक्रमको पुनः संरचना र यसलाई आर्थिक भारको विषय बन्न नदिनका लागि गृह कार्य गरिरहेको जानकारी दिनुभयो। कार्यक्रममा प्रधानमन्त्री मन्त्री परिषद कार्यालयकी स्वकीय उपसचिव प्रकृति ढकालले स्वास्थ्य बिमा क्षेत्रमा हालसम्म भएका प्रगति तथा विभिन्न अध्ययनको सार प्रस्तुत गर्नुभएको थियो। उहाँका अनुसार स्वास्थ्य बिमा कार्यक्रम विभिन्न संरचनागत र प्रतिगत समस्याका कारण समस्याग्रस्त बने पनि सचार अघि बढ्नुको विकल्प नरहेको बताउनुभयो। बिमा कार्यक्रम वार्षिक 6 अर्ब 75 करोड घाटामा छ। नयाँ सरकार गठन भएपछि बिमा बापतको रकम तत्काल उपलब्ध गराउँदै आए पनि वार्षिक 6 अर्ब 57 करोड घाटामै छ। अस्पतालको बाँकी बिमा रकम भुक्तानी गर्न 16 अर्ब आवश्यक रहेको जानकारी पनि उहाँले दिनुभयो। अब खबर फटाफट।
5: मानव वन्यजन्तु द्वन्द न्यूनीकरणका लागि बजेटमा 41 करोड 11 लाख विनियोजन, प्रभावित समुदायलाई सघाउन विशेष कार्यक्रम। यासा गुम्बा र हिमाली जडीबुटी प्रवर्धनमा सरकारी पहल, व्यवस्थित संकलन, सुरक्षा, बीमा, प्रशोधन केन्द्र स्थापना, मूल्यको सुनिश्चित र बजार पहुँच विस्तारमा सरकार केन्द्रित। कञ्चनपुरको खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढ्यो। महेन्द्रनगरमा एथलेटिक्स ट्र्याकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै गर्मी छल्न धनकुटाको भेडेटार पुगे स्थानीय पर्यटक। पर्यटकको रोजाइमा अर्ग्यानिक तरकारी, पर्यटनसँगै स्थानीय कृषि बजार फस्टाउँदै किसानको आमदानी पनि बढ्यो। रौतहटको सवारी व्यवस्थापनमा सुधार भएपछि गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा सड़क दुर्घटना सहित जनधनको क्षतिमा कमी। नेपालको आर्थिक सामाजिक विकासका निम्ति जर्मनीले 3 करोड 76 लाख युरो बराबरको प्राविधिक तथा वित्तीय सहयोग गर्ने।
3: विश्वकप फुटबलमा अहिले स्विजरल्याण्ड र बोस्निया हर्जेगोभिना बीचको खेल चलिरहेको छ। अहिले 5 मिनटको खेल हुँदासम्म कुनै तर्फबाट गोल भएको छैन। यसअघि केही बेर अघि सम्पन्न अर्को खेलमा चेक गणतन्त्र र दक्षिण अफ्रिकाले एक एक गोलको बराबरी खेलेका छन्। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो PFBS गोर्खा रेडियो हो।

यो सांगीतिक कोशीले सँगसँगै कार्यक्रमलाई थप अगाडि बढाऊ। तपाईँ अहिले बीएबीएस रेडियोको विभिन्न रेडियो तरङ्ग मार्फत सुनिरहनु भएको कार्यक्रमहरू मध्ये यो भर्खरै सुन्नुभएको गीत सँगसँगै अब नै लागौ रेडियो कान्तिपुरको सौजन्यमा प्राप्त भएको कार्यक्रमतर्फ। र यस गीतमा आवाज रहेको थियो कुमारी लिली सिंहको, र यो गीत सँगसँगै अब भने रेडियो कान्तिपुरको सौजन्यमा प्राप्त भएको कार्यक्रमतर्फ लागौं।

0: रेडियो।
1: तपाईं पक्कै पनि ड्रिंक ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो, अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नुभयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिंक ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारामा नछुडौं।

0: BFBS गोर्खा रेडियो
1: कहिलेकाहीँ गुनासो गर्न पनि कति गाह्रो हुन्छ होइन, त्यसमाथि पनि यदि कामको विषयमा गुनासो गर्नु पर्यो भने त झनै कठिन हुने नै भयो। तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भ सदस्य हुनुहुन्छ या त भर्खरै सेवा निवृत्त हुनुभएको छ भने आफ्नो काम सम्बन्धी गुनासो गर्नको लागि प्रयोग गर्न सक्नुहुन्छ द सर्भिस कम्प्लेन्स ओम्बुड्समेनलाई। यहाँ तपाईँलाई आफ्नो समस्याको बारेमा खुलेर कुरा गर्न सक्नुहुन्छ किनकि द ओम्बुड्समेनले तपाईँलाई कम्प्लेन सिस्टमसम्म पुर्याउन मद्दत गर्छ। यति मात्र होइन, यसको प्रयोग गरेर तपाईँले आफ्नो पहिला नै भइसकेको कुनै पनि गुनासोको निर्णयलाई पुनर्विचार गराउन पनि सक्नुहुन्छ। यसको उद्देश्य भन्नु नै फौजी सेवासँग आबद्ध सबैको लागि सर्भिस कम्प्लेन सिस्टम सरल बनाउनु नै हो। स्मरण रहोस्, द ओम्बुड्समेनको निर्णय बाध्यकारी छ। फौजी सेवाको लागि रहेको द सर्भिस कम्प्लेन ओम्बुड्समेनलाई सम्पर्क गर्नको लागि यसको नयाँ अनलाइन ठेगाना छ scoaf.org.uk।
0: Radio.

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
3: महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठ नेतृत्वको टोलीसँग खनालले निर्यात अवरोधमा सरकार गम्भीर रहेको बताउनु भएको छ। महासङ्घको टोलीले नेपालमा उत्पादन भएको चिया भारत निर्यातमा देखिएको अवरोधलाई कूटनीतिक माध्यमबाट समाधान गर्नका लागि पहल गरिदिन अनुरोध गरेको थियो। परराष्ट्र मन्त्री खनालले चिया लगायत अन्य वस्तुको निर्यातमा आउने यस्ता समस्याको दीर्घकालीन समाधानका लागि भारतीय पक्षसँग कुराकानी भइरहेको जानकारी दिनुभयो। महासङ्घका अध्यक्ष श्रेष्ठले वार्षिक 12 अर्बदेखि 14 अर्ब बराबरको कारोबार हुने चिया क्षेत्र सङ्कटमा परेको बताउनु भएको थियो। काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष 82/84 लागि 25,88,30,00,000 बराबरको बजेट ल्याएको छ।
4: महानगर नगर सभाको 19 अधिवेशनमा कार्यवाहक मेयर सुनिता डङ्गोलले बजेट प्रस्तुत गर्नुभएको हो। महानगरको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि सिंचित कोषमा 25,13,30,00,000 र 75 करोड रुपियाँ अन्य बाह्य व्ययभार हुने उहाँले जानकारी दिनुभएको छ। आउँदो आर्थिक वर्षमा सिंचित कोषमा 25,13,30,00,000 जम्मा हुने अनुमान गरिएको छ। यसमध्ये महानगरको आन्तरिक आय र बैंक मौज्दात 20,18,63,00,000 स्रोत व्यवस्थापन हुने अनुमान छ। संघीय सरकार तथा प्रदेश सरकारबाट सशर्त समानीकरण तथा राजस्व बाँडफाँड मार्फत 4,93,67,00,000 प्राप्त हुने अपेक्षा गरिएको छ। जनसहभागिताबाट 1 करोड प्राप्त हुने अनुमान छ। महानगरले आर्थिक विकास क्षेत्रमा कुल बजेटको 2.1% अर्थात 54,18,20,000, सामाजिक विकास क्षेत्रमा 9.6% अर्थात 2,42,27,00,000, पूर्वाधार विकास क्षेत्रमा 61% अर्थात 15,31,67,00,000, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा 8.5% अर्थात 2,13,47,00,000 तथा कार्यालय सञ्चालन र प्रशासनिक क्षेत्रमा 18.8% अर्थात 4,71,69,00,000 विनियोजन गरेको छ। महानगरले फोहोर मैला व्यवस्थापन, विद्यालय शिक्षा प्रणाली सुधार, सुशासन प्रवर्धन, शहरी स्वास्थ्य प्रवर्धन, केन्द्रको क्षमता अभिवृद्धि तथा एकवटा एक नमूना उद्यमशीलता कार्यक्रम मार्फत रोजगारी र आय वृद्धि गर्ने कार्यक्रमलाई विशेष प्राथमिकता दिएको छ। युवा लक्षित स्वरोजगार तथा रोजगार कार्यक्रम सञ्चालनका लागि 10 करोड, महानगर पोषण भत्ता कार्यक्रमका लागि 16 करोड, सामूहिक आवास निर्माणको बहुवर्षीय योजना अन्तर्गत पहिलो वर्षका लागि 5 करोड विनियोजन गरिएको छ भने सुकुम्बासी समस्या समाधानका लागि विशेष कार्यक्रम सञ्चालन गर्न वित्तीय प्रबन्ध गरेको डङ्गोलले बताउनु भएको छ। महानगर अस्पताल निर्माणको बहुवर्षीय योजना अन्तर्गत पहिलो वर्षका लागि 4 करोड छुट्याइएको छ। ज्येष्ठ नागरिकका लागि निमोनिया खोप कार्यक्रम सञ्चालन गर्न 1 करोड विनियोजन गरिएको छ। महानगरले आउँदो आर्थिक वर्षमा वातावरण व्यवस्थापनका लागि 1,22,00,000, शिक्षा क्षेत्रमा 1,71,00,000, सम्पदा संरक्षणका लागि 2,53,00,000, सामाजिक विकासमा 49 करोड, पूर्वाधार विकासमा 5,41,00,000, हरियाली प्रबन्धनमा 43 करोड, सूचना प्रविधिमा 41 करोड, स्वास्थ्य 70 करोड र विपद व्यवस्थापनमा 36 करोड विनियोजन गरेको छ।
3: राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी महाधिवेशनका लागि करिब 4 करोड खर्च हुने अनुमान गरेको छ। पार्टीको सचिवालय बैठकका निर्णय सुनाउँदै महामन्त्री कविन्द्र बुर्लाखुटी
5: चाहिँ सबैले रजिस्ट्रेसन शुल्कहरू तिर्छौँ र बाँकी रकमहरू हामी पार्टीकै सदस्यहरू शुभचिन्तकहरूबाट सहयोगहरू चाहिँ आउँछ र त्यसबाट कति कुराहरू त हामीलाई चाहिँ सम्बन्धित प्रोभाइडर्स त्यो चाहिँ सर्भिस प्रोभाइडर अथवा चाहिँ गुड्स प्रोभाइडरहरूले पनि हामीलाई चाहिँ छुट दिएर गर्ने भन्ने जस्तो त्यसमा पनि छलफलहरू भइरहेछ, अलिअलि प्रस्तावहरू आइरहेका छ।
3: रासोपाले यही असार 7 गतेदेखि 9 गतेसम्म चितवनमा पहिलो महाधिवेशन गर्दैछ। बेलायतले युक्रेनमा यसै वर्षभित्र उत्पादन हुने 1.5 लाख ड्रोनको निर्माण खर्च बेहोर्ने भएको छ। 752 मिलियन पाउन्डको सहायता अन्तर्गत 350 हवाई प्रतिरक्षा क्षेप्यास्त्र, राडार लगायत साधन बन्नेछन्। ब्रसेल्समा आयोजित नेटो रक्षा मन्त्रीहरूको बैठकमा बेलायती रक्षा मन्त्री डान जार्भिसले सहायताको जानकारी दिनुभएको छ। विश्वकप फुटबलमा स्विजरल्यान्ड र बोस्निया हर्जगोभिना बीचको खेल जारी छ। पहिलो हाफसम्म कुनै पनि टोलीबाट हालसम्म गोल भएको छैन। यसअघि चेक गणतन्त्र र दक्षिण अफ्रिकाले बराबरी खेलेका छन्। पहिलो हाफसम्म चेकले दक्षिण अफ्रिका विरुद्ध 1-0 अग्रता लिएकोमा दोस्रो हाफमा दक्षिण अफ्रिकाले गोल फर्काएको हो। चेकका लागि मिडाल सोडीले केही खेलको छैठौं मिनटमै गोल हान्नु भएको थियो। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
1: यो BFBS गोर्खा रेडियो हो।

पीएफपी गोर्खा रेडियो कार्यक्रम हल्का फुल्कामा तपाईँ सम्पूर्णले धेरै धेरै स्वागत गर्न चाहन्छु श्रोता म सुनेको तर्फबाट र यो दुई घण्टाको कार्यक्रम लिएर उपस्थित भएको छु तपाईँ सम्पूर्णको समक्षमा म सुनिया हरेक हप्ता श्रोता कार्यक्रम हल्का फुल्कामा चाहिँ रोचक तथ्यहरू यानि कि यो समयमा चाहिँ इन्ट्रेस्टिङ फ्याक्ट्सहरू तपाईँको समीक्षामा ल्याउने गर्दछु र आज पनि त्यही निरन्तरता पक्कै पनि रहनेछ तपाईँको माझमा र त्यसको साथै मेरा मेरो गीत सङ्गीतहरू विभिन्न हुनेछ र अब रोचकहरू मात्र नभएर चाहिँ कार्यक्रममा यो रोचक तथ्यहरू चाहिँ कति एजुकेसनल इन्फर्मेटिभ पनि हुन्छ हामीले सोझै नसोचेको थाहा नभएको कुराहरू चाहिँ त्यो हामीलाई थाहा भइरहेको हुन्छ त यस्तै क्रमको निरन्तरता आज रहने नै छ श्रोता र आज पहिलो टपिक चाहिँ म तपाईँको समक्षमा सेयर गर्नेछु स्विट्जरल्यान्डमा रोचक तथ्य हरेक वर्ष नयाँ राष्ट्रपति भाडामा गाई र यो बारेमा पनि म सेयर गर्ने नै छु तपाईँको माझमा तर त्योभन्दा अगाडि आउनुहोस् लागौँ अहिलेको लागि भने यो मिठो गीत सुन्ने क्रमतर्फ

पीएफपी स्कोरकार्ड रेडियो कार्यक्रम हल्का फुल्का मा हुनुहुन्छ श्रोता म सुनेको साथमा र म सर्वप्रथम आज चर्चा गर्ने निचु स्विट्जरल्याण्डमा रोचक तथ्य हरेक वर्ष नयाँ राष्ट्रपति भाडामा गई हामी कहाँ हरेक पाँच वर्षमा राष्ट्रपतिको चुनाव हुन्छ कतिपय देशमा छ त कतिपय देशमा चार वर्षको कार्यकाल हुने गरेको छ राष्ट्रपतिको तर यो दुनियाँमा एउटा यस्तो देश छ जहाँ हरेक वर्ष राष्ट्रपतिको चुनाव हुन्छ स्विट्जरल्याण्ड भन्ने देशको बारेमा त हामी धेरैले सुनेका नै छौँ र थाहा पनि छ तर यो देशमा हरेक वर्ष राष्ट्रपतिको चुनाव हुन्छ भन्ने कुरा चाहिँ धेरैलाई थाहा नहुन सक्छ हो स्विट्जरल्याण्डमा हरेक वर्ष नयाँ राष्ट्रपति फेरिन्छन् त्यहाँ राष्ट्रपतिको कार्यकाल एक वर्षभन्दा धेरै हुँदैन अनि एकजना राष्ट्रपतिलाई दोस्रो कार्यकाल चुनाव लड्ने व्यवस्था पनि छैन दुनियाँको सुन्दर देश स्विट्जरल्याण्डमा को बारेमा अन्य धेरै तथ्यहरू पनि छन् जो तपाईँलाई थाहा नहुन सक्छ र ती रोचक तथ्यहरू चाहिँ यस्ता रहेका छन् सर्वप्रथम चाहिँ स्विट्जरल्याण्डमा 1500 भन्दा धेरै तालहरू छन् रोचक त के भने कुनै पनि तालहरू एकअर्कामा 16 किलोमिटर भन्दा बढी टाढा छैनन् दोस्रोमा स्विट्जरल्याण्डमा सबैभन्दा धेरै तलब प्राध्यापक तथा शिक्षकहरूको छ सन् 2010 तथ्याङ्क अनुसार त्यहाँ एक शिक्षकको तलब करिब $120,000 वार्षिक हुने गर्दछ अन्य सरकारी कर्मचारीको भन्दा शिक्षकको अन्य सेवा सुविधा तथा विधा पनि धेरै हुँदछ त श्रोता स्विट्जरल्याण्डको यो रोचक तथ्यहरू म तपाईँको समक्षमा सेयर गर्ने नै छु तर अहिलेको लागि भने आउनुहोस् लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

0: BFBS Gorkha Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: BFBS गोर्खा रेडियो।

बीएफबी गोर्खा रेडियो सुन्दै हुनुहुन्छ श्रोता. अहिले कार्यक्रम हामी यो समय हल्का फुल्काको पहिलो घण्टामा छौँ र स्विजरल्याण्डको केही रोचक तथ्यहरू तपाईँको माझमा म सेयर गरिरहेको छु. जसमध्ये यो अर्को रोचक तथ्य चाहिँ स्विजरल्याण्डमा आत्महत्या गर्न चाहने मानिसले अरू कसैको सहयोग लिन सक्दछन्, यसो गर्नु त्यहाँ वैध छ. आफूसँग बन्दुक राख्ने मानिसको संख्या पनि उच्च छ त्यहाँ. यसै गरी स्विजरल्याण्डमा दाँतका डाक्टरको कुल संख्या भन्दा ब्याङ्कको संख्या धेरै छ. हरेक 1400 नागरिक बराबर एउटा ब्याङ्क छ त्यहाँ. यसै गरी स्विजरल्याण्डमा विश्वकै ठूलो परमाणु बम आश्रय स्थल रहेको छ. र यसै गरी लुसर्न स्थित सोननबर्ग सुरक यो चाहिँ यस्तो ठूलो आकार छ कि त्यहाँ 20,000 व्यक्ति अट्दछन्. बाहिर परमाणु बम आक्रमण हुँदा पनि उक्त सुरुङभित्र कुनै असर पर्दैन. र अर्को रोचक तथ्य भने चक्लेट निर्यात गर्ने मामिलामा स्विजरल्याण्ड विश्वमा पहिलो नम्बरमा रहेको छ. त्यहाँ हरेक वर्ष करिब 1,70,000 टनभन्दा धेरै चक्लेट उत्पादन हुन्छ. अनौठो लाग्न सक्छ, स्विजरल्याण्डमा गाई पनि पाडामा पाइन्छ. त श्रोता, स्विजरल्याण्डको बारेमा यो केही रोचक तथ्यहरू रहेको थियो. अवश्य पनि तपाईँलाई पनि यो कुराहरूले धेरै कुराहरू जान्ने मौका भयो भने म आशा गर्दछु. र कार्यक्रममा अहिलेको लागि आउनुहोस्, हामी लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ. र त्यस पश्चात फेरि पनि हामी केही रोचक तथ्यहरू तपाईँको माझमा राख्ने नै छौँ.

BFBA सरकार रेडियो सुन्दै हुनुहुन्छ. कार्यक्रमले हामी यो समय हल्का फुल्काको पहिलो घण्टामा छौँ श्रोता. र अघि भर्खर हामीले स्विट्जरल्यान्डको बारेमा केही रोचक तथ्यहरू तपाईँको माझमा सेयर गरेको थिएँ. र अब भने वैज्ञानिकको रोचक खुलासा, वर्षाको आवाज सुनेर जाग्छन् माटो मुनिका बिउ. यो बारेमा पनि केही रोचक तथ्यहरू. के माटोमुनि गाडिएका बिउहरूले आकाशबाट भएको वर्षाको आवाज सुन्न सक्छन्? यो प्रश्न कुनै काल्पनिक कथाको हरफ जस्तो लाग्न सक्छ, तर हालैको नयाँ वैज्ञानिक अनुसन्धानले यो पुष्टि गरेको छ. अमेरिकाको प्रतिष्ठित अनुसन्धान संस्था एमआइटीका वैज्ञानिकहरूले यो रोचक खोज गरेका छन्. वैज्ञानिकहरूका अनुसार जब वर्षाको पहिलो थोपा सुक्खा माटोमा खस्छ र त्यो आवाज माटो मुनि रहेका बिउहरूले सुन्छन् अनि सुपुष्ट अवस्थामा रहेका बिउहरू बिउजिन थाल्छन्, वर्षाको त्यही आवाज उनीहरूका लागि जीवन सुरु गर्ने सङ्केत बन्ने गर्दछ. अध्ययन अनुसार विशेष गरी धानका बिउहरू वर्षाको ध्वनि सुनेपछि 30-40% छिटो अङ्कुरण हुने गरेको पाइन्छ. अर्थात् वर्षाको थप थप यो आवाजले उनीहरूलाई सामान्य समयभन्दा धेरै छिटो उम्रिन मद्दत गर्छ. यो खोजले वनस्पतिहरू निष्क्रिय तथा चेतनाविहीन ठान्ने धारणाहरूलाई गलत साबित गरिदिएको छ. र अवश्य पनि श्रोता, यो रोचक तथ्य म तपाईँको माझमा राख्दै नै गर्नेछु, तर त्योभन्दा अहिलेको लागि आउनुहोस् लागौँ फेरि पनि यो मिठो गीत सुन्ने क्रमतर्फ.

0: पुरकार रेडियो।
1: फौजी दायरा भन्दा बाहिर कहिले कामको बारेमा सोच्नु भएको छ? जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। एमओडीको एक प्रमुख हिस्सा हो डिएसटिएल, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना, रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएल को खोजी गर्न सक्नुहुन्छ वा लिंक्डइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk।

बीएफबी गोर्खा रेडियो सुन्दै हुनुहुन्छ श्रोता अहिले कार्यक्रम हल्का फुल्काको पहिलो घण्टामा हुनुहुन्छ म सुनेको साथमा र म चर्चा गरिरहेको छु सबैको माझमा वैज्ञानिक रोचक खुलासा वर्षाको आवाज सुनेर जाक्सन माटो मुनिका बिउको बारेमा म जानकारी राखिरहेको छु अब यसै गरी वैज्ञानिकहरूको अनुसार बिउहरूले केवल चिस्यान र पानीको मात्र प्रतीक्षा गर्दैनन् उनीहरूले आफ्नो वरिपरिको वातावरणलाई पनि महसुस गर्छन् र त्यसकै आधारमा अब अङ्कुरित हुने सही समय आएको हो वा होइन भन्ने निर्णय लिदछन् अब बिउहरूले वर्षाको आवाज कसरी सुन्छन् त वर्षाका थोपा जब माटो वा पानीमा खस्छन् तब ध्वनि तरङ्गहरू उत्पन्न हुन्छन् ती तरङ्गहरूले माटो र पानीभित्र कम्पन पैदा गर्छन् बिउहरूले पनि कम्पनहरूलाई महसुस गर्न सक्दछ वैज्ञानिकहरूका अनुसार बिउभित्र स्ट्याटोलेफ नामका धेरै साना कणहरू हुन्छन् जुन स्टार्चबाट बनेका हुन्छन् जब वर्षाको आवाजबाट उत्पन्न कम्पनहरूले ती स्ट्याटोलेफहरूलाई हल्लाउँछन् तब बिउलाई सङ्केत प्राप्त हुन्छ कि अब पर्याप्त पानी आउने सम्भावना छ र वातावरण अङ्कुरितका लागि उपयुक्त भएको छ यही कारणले बिउहरू छिटो अङ्कुरित हुन थाल्दछन् र यसबारेमा अझै म तपाईँको माझमा विस्तृत जानकारी राख्दै नै गर्नेछु तर त्योभन्दा अगाडि आउनुहोस् लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

पीएफपी सरकार रेडियो सुन्दै हुनुहुन्छ म सेनेको साथमा हुनुहुन्छ अहिलेको यही समय र म चर्चा गरिरहेको छु यहाँ केही रोचक तथ्यहरू वैज्ञानिकहरूको रोचक खुलासा वर्षाको आवाज सुनेर जाक्सन माटो मुनिका बिउ भन्ने विषयमा रहेको छ त्यसै गरी अहिले म चर्चा गरिरहेको छु बिउहरूले वर्षाको आवाज कसरी सुन्छन् त भन्ने विषयमा शोधकर्ताहरूले यो कुरा प्रमाणित गर्न करिब 8,000 प्रकारका धानहरू बिउहरूमा प्रयोग गरेका छन् केही बिउहरूलाई सामान्य चिसो आर्द्र वातावरण दियो भने केहीमा वर्षा जस्तो आवाज र थोपा पर्ने प्रभाव सिर्जना गरियो त्यसको नतिजा रोचक थियो जब बिउलाई वर्षाको आवाज सुनायो ती बिउहरू 30-40% छिटो अङ्कुरित भयो वैज्ञानिकहरूका अनुसार पानीमा ध्वनि तरङ्गहरू राम्रोसँग फैलिने हुनाले पानी वा चिसो माटोभित्र रहेका बिउहरूले त्यो आवाज अझ राम्ररी महसुस गर्छन् यो अध्ययनले बिरुवाहरूको हाम्रो सोचभन्दा धेरै बढी बुद्धिमान र संवेदनशील हुनका साथै केवल प्रकाश पानी र माटो मात्र निर्भर नभई आवाज र कम्पनहरूलाई पनि महसुस गर्ने देखाएको छ स्मरण रहोस् यस अघिका अध्ययनहरूले पनि वनस्पतिले सुन्न सक्ने तथा पत्ता लगाएका थिए तब यही जस अनुसार केही बिरुवाहरूले किराले पात चपाएको आवाज सुनेर आफ्ना पातमा तितो रसायन उत्पादन गर्छन् केही बिरुवाहरू छोएपछि बन्द हुन्छ भने केही बिरुवाहरूले गन्धप्रति प्रक्रिया जनाउँछन् अब यसमा वर्षाको पानीको आवाज पनि थपिएको छ त्यसैले वर्षाको तप तप आवाज केवल हाम्रो मनोरञ्जनको लागि मात्र होइन माटोभित्र लुकेका बिउहरूका लागि जीवनको सन्देश पनि हो त श्रोता यो रोचक तथ्यहरू अवश्य पनि तपाईँको समीक्षामा राखिएकी थिए र फाइदाजनक भएको छ भने म आशा गर्दछु इन्ट्रेस्टिङ भएको छ भने आशा गर्दछु र यही निरन्तरता कार्यक्रमको हामी दोस्रो घण्टा पनि गर्ने नै छौँ अहिलेको लागि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ र फेरि पनि हामी समाचार पश्चात दोस्रो घण्टामा भेट्ने नै छौँ

0: AM, FM, online, apps, तथा स्मार्ट स्पिकरहरूमा सुन्न सकिने यो BFBS गोर्खा रेडियो हो।
1: सैन्य समुदायमा
2: लाइन भरि
1: अन एयर
2: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
3: पर्यटकलाई कारवाही गर्नुको साटो पर्यटन र अर्थ मन्त्रालयले कार्यविधि सुधार्न मन्त्री खनालले सुझाव दिनुभएको छ। समयमा आएका भारतीय तीर्थहरूको टोली नायिकाले सबैको लागि आवश्यक नगद जिम्मा लिएर राखेकोमा सीमाभित्रैको बढी रकम राखेको भनेर कारवाहीमा जानु उपयुक्त नहुने उहाँको राय छ। नेपाल राष्ट्र बैङ्कले भारत हुँदै नेपाल आउने पर्यटकलाई अधिकतम 25,000 भारू मात्र बोकेर आउने सीमा तोकिदिएको छ। नेपाल प्रवेश गर्ने एक भारतीय नागरिकले एक पटकमा 25,000 भारूभन्दा बढी बोकेमा त्यस्तो पैसालाई अवैध मानिन्छ। सोही नियमका आधारमा भारतबाट आएका 97 सदस्यीय पर्यटक समूहका नेतालाई प्रहरले 8,00,000 भारूसहित नियन्त्रणमा लिएको थियो। पर्यटन व्यवसायहरूका अनुसार अयोध्याबाट नेपाल आएको समूह नेपालका विभिन्न धार्मिक तथा पर्यटकीय गन्तव्य विशेष गरी मुक्तिनाथ र पशुपतिनाथको भ्रमण गर्न आएका थिए। स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन सुरु भएको सरकारले जनाएको छ। पहिलो चरणमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका उच्च अधिकारी सहित प्रदेश तथा स्थानीय तहका स्वास्थ्यकर्मी तथा अधिकारीसँग छलफल गरेको छ। छलफलमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले कार्यक्रमलाई आर्थिक भारको विषय बन्न नदिनका लागि गृह कार्य गरिरहेको जानकारी दिनुभयो। बिमा कार्यक्रम वार्षिक 6,75,000,00,000 घाटामा छ। नयाँ सरकार गठन भएपछि बिमा बाबतको रकम तत्काल उपलब्ध गराउँदै आए पनि अस्पतालको बाँकी बिमा रकम भुक्तानी गर्न 16 अर्ब बाँकी छ। बिमा शुल्कले 24% दाबीलाई मात्र भर गर्ने हुनाले घाटा बेहोर्नु परेको मन्त्री मेहताको भनाइ थियो। स्वास्थ्य सचिव डाक्टर विकास देवकोटाका अनुसार चालु आर्थिक वर्षमा 1,99,00,000,00,000 दाबी भएकामा त्यसको आधा 1,17,00,00,000,00,000 मात्र स्रोत भर्ना भएको छ। नेपालमा यस वर्षको प्री मनसुन अवधिमा विगत 45 वर्ष यताकै धेरै वर्षा रेकर्ड भएको छ।
4: जल तथा मौसम विज्ञान विभागका अनुसार सो अवधिमा देशभर औसत 339.77 मिलिमिटर वर्षा मापन गरिएको छ, जुन औसत 226.3 मिलिमिटरको 145.5% हो। विभागका मौसमविद सञ्जीव अधिकारीले प्री मनसुन समयमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु सक्रिय हुनु तथा अत्याधिक गर्मीका कारण प्री मनसुनमा अत्याधिक वर्षा भएको जानकारी दिनुभएको छ। विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् 2026 भएको 339.77 मिलिमिटर वर्षा प्री मनसुन अवधिको सबैभन्दा बढी वर्षा हो। यसअघि सन् 1990 331.40 मिलिमिटर वर्षा भएर उच्च रेकर्ड कायम भएको थियो। तथ्याङ्क अनुसार सन् 2000 323.19 मिलिमिटर, सन् 2021 317 मिलिमिटर र सन् 2020 315 मिलिमिटर वर्षा भएको थियो। यस वर्षको वर्षाले ती सबै रेकर्डलाई उछिनेको विभागले जनाएको छ। यो अवधिमा देशका विभिन्न क्षेत्रमा चट्याङ, हावाहुरी, असिना तथा भारी वर्षाका घटना समेत बढेको छ।
3: फौजी किराको प्रकोपले मकैबालीमा क्षति पुर्याएपछि भोजपुरको पौवा दुङमाका किसान समस्यामा परेका छन्। फौजी किराले पात, डाँठ र गाभाने खान थालेपछि मकैबाली सखाप हुने अवस्थामा पुगेको किसानहरूको गुनासो छ। प्रभावित क्षेत्रमा प्राविधिक टोली खटाएर अनुगमन तथा परामर्श दिइरहेको पौवा दुङमा गाउँपालिकाको कृषि शाखा प्रमुख प्राविधिक वरतेन्द्र राईले बताउनु भयो।
5: विगत वर्षहरूमा यो सिजनमा चाहिँ यो अमेरिकन फौजी किरा चाहिँ महामारीको रूपमा देखिरहेको थियो, यो वर्ष पनि छाप देखिरहेको छ। यसको लागि चाहिँ हामीले किसानहरूलाई विगत वर्षहरूमा स्प्रेहरू वितरण र विषादीहरू वितरण गर्ने काम गरेका थियौँ र यो वर्ष चाहिँ हामीले सिफारिस मात्र गर्दैछौँ। केही किसानहरूलाई हामीले निशुल्क रूपमा चाहिँ विषादी वितरण गर्यौँ र केहीलाई चाहिँ हामीले सिफारिसहरू गर्ने र किसानहरू अहिले धेरै नै आफै पनि उहाँहरूले बजारसम्म गएर चाहिँ विषादीहरू लिएर प्रयोग गर्ने गरिरहनु भएको छ।
3: म्याग्दीको मालिका गाउँपालिका 3 टिमुरे खोलामा सञ्चालन गरेको मालिका रेनबो ट्राउट फार्म जिल्लाकै नमुना उद्यम बनेको छ। मालिका गाउँपालिका 3 पूर्णबहादुर रोका, तेजेन्द्र बुढा र यमेन्द्र रोकाले सञ्चालन गरेको फार्मबाट वार्षिक 26,00,000 रुपियाँ बराबरको माछा बिक्री हुन थालेको छ। वैदेशिक रोजगारीको सिलसिलामा कतार पुग्नुभएका पूर्णबहादुर कोभिड महामारीका कारण रोजगारी गुमेपछि गाउँ फर्किनु भएको थियो।
6: 20 क्विन्टल आसपासको माछा बिक्री गरियो, अब आउने साल चाहिँ अलिक बढी हुन्छ सर। बिक्री त आफ्नै जिल्ला म्याग्दीमै लगभग 80%, बाँकी 20% बाहिर काठमाडौँ।
3: तीन वर्ष अघि 8 रोपनी जग्गा भाडामा लिएर सुरु गरिएको व्यवसायमा हालसम्म करिब 50 लाख रुपियाँ लगानी भएको छ। फार्ममा उत्पादित माछा दरबाङ बजार सदरमुकाम बेनी तथा छिमेकी जिल्ला बागलुङसम्म प्रति किलो 1300 रुपियाँका दरले बिक्री हुने गरेको छ। माछा पालनसँगै रेस्टुरेन्ट र घरवास पनि चलाइएको छ। खबर यति नै। नमस्कार, म महेन्द्र।
0: यो PFBS गोर्खा रेडियो हो।

पीएफपी सरकार बीडीयू कार्यक्रम हल्का फुल्काको हामी दोस्रो घण्टामा प्रवेश गरेका छौं। श्रोता तपाई सम्पूर्णलाई धेरै धेरै स्वागत गर्न चाहन्छु। फेरि पनि म सिनेको तर्फबाट कार्यक्रम हल्का फुल्का यो दुई घण्टाको कार्यक्रम तपाईँ सुन्न सक्नुहुन्छ हरेक हप्ता। र आज पनि रोचक तथ्यहरू मैले तपाईँको समक्षमा लिएर उपस्थित भइ नै सकेको छु। र अघि भर्खरै हामीले स्विट्जरल्यान्डको बारेमा रोचक तथ्यहरू कुरा गरेका थियौँ र बिरुवा र वर्षाको तप्त पानी त्यसको आवाज पनि कति महत्त्वपूर्ण छ यिनीहरू एकअर्कामा चाहिँ भन्ने कुरामा पनि हामीले रोचक तथ्यहरूको बारेमा चर्चा गरेका थियौँ। र अब पनि कार्यक्रमको यो दोस्रो घण्टामा पनि म यस्तै रोचक तथ्यहरू राख्ने नै छु। विशेष गरी अब कतिहरूलाई चाहिँ गाउँघर धेरै प्यारो लाग्छ होइन, नौ रोचक तथ्य किन मान्छेलाई चाहिँ गाउँघर प्यारो लाग्छ भन्ने विषयमा पनि म तपाईँको माझमा

BFBA Scorecard Radio सुन्दै हुनुहुन्छ र अहिले कार्यक्रम हल्का फुल्काको सेकेन्ड आवरमा हुनुहुन्छ म सुनेको साथमा र नौवटा रोचक कुराहरू किन मान्छेलाई चाहिँ गाउँघर प्यारो राख्छ भन्ने विषयमा अब गाउँघर खास गरी आफू जन्मे हुर्किएको ठाउँप्रति एक किसिमको लगाव हुन्छ नै किनभने यो केवल भौगोलिक स्थान मात्र होइन यो भावनात्मक सामाजिक र सांस्कृतिक मूल्यहरूको संगम हो आफू खेलेको हुर्केको रमाइलो ठाउँ देख्दा र टेक्दा मान्छे पुरानो समृद्धिमा हराउन पुग्छन् तर ती सुनौला दिनहरूले उनीहरूलाई बेग्लै रोमाञ्चकता पैदा गर्छ गाउँले जीवनले मानिसलाई सादगी शान्ति र आत्मीयताको अनुभूति दिन्छ जुन आधुनिक शरीर सहरी जीवनमा प्राय हराउँदै गएको छ र यसैमा नौवटा यी रोचक तथ्यहरू किन रहेको छ भन्ने विषयमा चाहिँ पहिलो प्रकृतिसँगको नजिकको सम्बन्धको कारण रहेको छ गाउँघरको सबैभन्दा ठूलो विशेषता

निको प्रकृतिसँगको प्रत्यक्ष सम्बन्ध हो। हरियाली जंगल, खेतबारी र खोला नालाले घेरिएका हुन्छन् गाउँघर। माटोको सुगन्ध, हावाको शीतलता अनुभव गर्न पाइन्छ। यो प्राकृतिक सौन्दर्यले मानिसको मनलाई शान्ति र सन्तुष्टि प्रदान गर्छ, जसले गाउँघरलाई प्यारो बनाउँदछ। त्यसै गरी दोस्रोमा रहेको छ सामाजिक सम्बन्ध र आपसी माया। यो बारेमा चर्चा गर्नेछु, तर त्योभन्दा अगाडि आउनुहोस्, लागौ यो मिठो गीत सुन्ने क्रमतर्फ।

0: BFBS Gorkha Radio.
1: हामीमध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: BFBS गोर्खा रेडियो।

FBA scorecard video sunne anuncha ra nau rochak kura kun kina manis laisi yo gaun ghar pyaro lagcha bhanne bishayma ma charcha gariraheko chu ra dosro ma chai raheko cha samajik sambandha ra aapasi maya gaunle jivan ma samajik sambandha haru gahira hunchan ra aatmiya huncha gaun ma sabaile ekarkalai chinchan ra ekarkako sukha dukha ma saath dinchan chahe bivah hos चाड पर्व वा कुनै संकटको समयमा होस् गाउँलेहरू एकजुट भएर सहयोग गर्छन् यो आपसी माया र एकताले मानिसलाई गाउँप्रति गहिरो लगाव उत्पन्न गर्छ गाउँमा छिमेकीहरू परिवार जस्तै हुन्छन् यो सामाजिक बन्धनहरूले मानिसलाई गाउँघरमा फर्किन प्रेरित गर्दछ तेस्रोमा रहेको छ सांस्कृतिक र परम्परागत मूल्य गाउँहरू सांस्कृतिक र परम्परागत मूल्यहरूको संरक्षक हुन्छ यहाँ चाडपर्व रीतिरिवाज र लोक संस्कृति जीवन्त रूपमा बाँचिरहेको हुन्छ यसैमा चाहिँ अब विभिन्न चाडपर्वहरू गाउँमा विशेष उत्साहका साथ मनाइन्छ गाउँले जीवनमा मौलिक गीत नाच र कथाहरू जीवित रहन्छन् जसले मानिसलाई आफ्नो जरा र पहिचानसँग जोड्दछ र अवश्य पनि यी नौ रोचक तथ्यहरूमा तपाईँको माझमा राख्दिने गर्नेछु अहिलेको लागि भने लागौ यो मिठो गीत सुन्ने क्रमतर्फ

पीएफपी स्कोरका रेडियो कार्यक्रम हल्का फुल्काको हामी दोस्रो घण्टामा छौँ श्रोता, र म चर्चा गरिरहेको छु तपाईँको माझमा भने अहिले नौ रोचक कुरा किन मान्छेहरू गाउँघर प्यारो लाग्दछ भन्ने विषयमा, र चौथो रोचक तथ्य चाहिँ रहेको छ सादगी र शान्तिको अनुभव आधुनिक सहरी जीवन तनाव प्रतिस्पर्धा र व्यस्तताले भरिएको छ तर गाउँले जीवन सादा र शान्त हुन्छ। यहाँ मानिसहरू सूर्यको लयमा बाँच्छन्, सूर्योदयसँगै उठ्छन्, खेतबारीमा काम गर्छन् र सूर्यास्तपछि परिवारहरूसँग समय बिताउँछन्। यो सादगी र शान्त वातावरणले मानिसलाई मानसिक शान्ति प्रदान गर्छ। गाउँमा मोबाइल र इन्टरनेटको बाध्यता कम हुन्छ जसले मानिसलाई आफ्नो भित्री आत्मासँग जोडिन समय दिन्छ। यो शान्तिको अनुभवले गाउँ आनन्ददायक बन्दछ। पाँचौँमा रहेको छ बाल्यकालका सम्झनाहरू। नेपालको सन्दर्भमा धेरै बाल्यकाल गाउँघरतिर नै बितेको हुन्छ। गाउँका खोल्सा डाँडाहरूमा खेलेका, रुखमा चढेका, खोलामा पौडी खेलेका र साथीहरूसँग रमाएको ती सम्झना मानिसको मनमा गहिरो छाप छोड्छ। यी सम्झनाले गाउँप्रतिको लगावलाई झनै बलियो बनाउँछ। जब मानिस ठूलो भएर सहरमा बस्छ तब ती बाल्यकालका सम्झनाहरूले उनीहरूलाई गाउँ फर्किन प्रेरित गर्दछ। गाउँको त्यो निर्दोष र रमाइलो समयले मनमा सधैँ स्नेह भावना जगाउँदछ। र अवश्य पनि यो अझै रोचक तथ्यहरू छ गाउँघर प्यारो लाग्नुको कारण, यो बारेमा म राख्दै गर्नेछु जानकारी। तर त्योभन्दा अगाडि आउनुहोस्, लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ।

बीएफपीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ कार्यक्रम हल्का फुल्काको दोस्रो घण्टामा हुनुहुन्छ म सुनेको साथमा र म चर्चा गरिरहेको छु नौवटा रोचक तथ्य किन मान्छेलाई चाहिँ गाउँघर प्यारो लाग्छ भन्ने विषयमा यसै गरी छैठौँमा रहेको छ आत्मनिर्भरता र स्वावलम्बन गाउँले जीवनमा आत्मनिर्भरता र स्वावलम्बनको ठुलो महत्त्व छ गाउँमा मानिसहरू आफ्नो खेतबारीमा अन्न तरकारी र फलफुल उब्जाउँछन् गाईबस्तु पालेर दुध दही र घिउको जोहो गर्छन् त्यो आत्मनिर्भर जीवनशैलीको मानिसलाई आत्मसम्मान र सन्तुष्टि दिन्छ सहरमा मानिसहरू बजारमा निर्भर हुन्छ तर गाउँमा प्रकृतिको साथले जीवन चल्छ यो आत्मनिर्भरताको भावनाले गाउँलाई विशेष बनाउँदछ सातौँमा रहेको छ प्रदूषण मुक्त वातावरण सहरमा वायु प्रदूषण ध्वनि प्रदूषण र जनसङ्ख्याको चापले जीवनमा जटिल बनाउँछ तर गाउँमा स्वच्छ हावा शान्त वातावरण र हरियालीले मानिसको स्वास्थ्यलाई फाइदा पुग्छ गाउँमा प्रदूषणको स्तर न्यून हुन्छ जसले शारीरिक र मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ यो स्वच्छ वातावरणले मानिसलाई गाउँप्रति आकर्षक गर्दछ र अवश्य पनि यो जानकारी अब म राख्दै गर्ने नै छु तर त्योभन्दा अगाडि आउनुहोस् लागौँ फेरि पनि यो मिठो गीत सुन्ने क्रमतर्फ

फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ एमओडीको एक प्रमुख हिस्सा हो डिएसटिएल जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस् यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk

बीएफबी गोर्खा रेडियो सुन्दै हुनुहुन्छ श्रोता. कार्यक्रम हल्का फुल्काको हामी दोस्रो घण्टामा सौरमा चर्चा गरिरहेको छु. नौवटा रोचक तथ्य, किन मान्छेलाई गाउँघर प्यारो लाग्छ भन्ने विषयमा, र आठौँमा रहेको छ सामुदायिक जीवन र सहकार्य. गाउँमा सामुदायिक जीवनको विशेष महत्व छ. यहाँ मानिसहरू एकअर्कालाई सहयोग गर्न तत्पर हुन्छन्. खेतीपाती, घर निर्माण वा अन्य सामुदायिक कार्यहरूमा पनि सबै जुट्छन्. यो सहकार्यको भावनाले गाउँलाई एकताको प्रतीक बनाउँछ. सहरमा व्यक्तिवादी प्रवृत्ति हावी हुन्छ, तर गाउँमा सामूहिकता मानिसले चाहिँ मानिसलाई एकताबद्ध बनाउँछ. यो सामुदायिक भावनाले गाउँलाई प्यारो बनाउँदछ. र नौमा अन्तिम रहेको छ यो आधुनिकताबाट टाढा तर सन्तुष्ट. आधुनिक सुविधाहरूले अभाव भए पनि गाउँले जीवनमा एक प्रकारको सन्तुष्टि हुन्छ. यहाँ मानिसहरू थोरै स्रोतमा पनि खुसी साथ बाँच्छन्. गाउँमा उपभोक्तावादी संस्कृतिको प्रभाव कम हुन्छ, जसले मानिसलाई अनावश्यक चाहनाबाट मुक्त राख्छ. यो सन्तुष्टिको भावनाले गाउँलाई विशेष बनाउँदछ. र श्रोता, यो रहेको थियो आज मैले सेयर गरिसकेको छु यी नौ रोचक तथ्य कुराहरू, किन मानिसलाई गाउँघर प्यारो लाग्छ भन्ने विषयमा. र आज कार्यक्रममा मैले विभिन्न रोचक तथ्यहरू तपाईँको माझमा राखिएको छु, यानि कि इन्ट्रेस्टिङ फ्याक्ट्सहरू. फाइदाजनक भएको छ भन्ने म आशा गर्दछु. र कार्यक्रम हल्का फुल्कामा अर्को हप्ता पनि यस्तै रोचक तथ्यहरू लिएर म सुनियो उपस्थित हुने नै छु. जाँदा जाँदै एउटा मिठो गीत पनि राख्नेछु. इन्जोय गर्नुहोस्. नेक्स्ट विक भेटौँ. अहिलेलाई बिदा लिउँ. नमस्ते. बाई बाई.

0: AM FM Online Apps तथा स्मार्ट स्पिकरहरुमा सुन्न सकिने
1: यो
0: BFPS
1: गोरखा रेडियो हो
2: सन्य समुदायमा
1: बेलायत भरि
2: अन एयर
1: एपमा
2: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
3: अमेरिका यसको यो
1: BFPS गोरखा रेडियो
3: अमेरिका र इरानका राष्ट्रपतिहरू बीच सम्पन्न शान्ति सम्झौता सफल कूटनीतिक प्रयासको परिणाम भएको परराष्ट्र मन्त्रालयले उल्लेख गरेको छ। मन्त्रालयले नेपाल सरकारले पश्चिम एसियामा द्वन्द्व सुरु भएदेखि नै त्यहाँको परिस्थितिलाई नजिकबाट निहाल्दै आएको उल्लेख गरेको छ। द्वन्द्वले विश्व अर्थतन्त्रमा व्यापक प्रभाव परेको र त्यसको असर नेपालमा समेत परेको सरकारको भनाइ छ। यो सम्झौताले पश्चिम एसियामा दीर्घकालीन शान्ति र स्थायित्व स्थापना गर्न सहयोग पुग्ने र प्रभावित समुद्री यातायात र व्यापारिक मार्गहरू पुनः सामान्य बन्ने अपेक्षा व्यक्त गरेको छ। परराष्ट्र मन्त्री शिशिर खनालले सुस्तामा भारतीय सुरक्षा बल प्रवेश गरेको विषयमा जवाब दिनुभएको छ। प्रतिनिधि सभाको बैठकमा सीमाका विषयमा सांसदले उठाएको प्रश्नका जवाब दिँदै मन्त्री खनाल
4: सुस्तासँग सम्बन्धित प्रश्न पनि यहाँले उठाउनु भएको छ। नेपाल र भारत बीच विभिन्न क्षेत्रमा र विभिन्न खाले संयन्त्रहरू मैले व्याख्या पनि गरेँ भई क्रियाशील छन्। सीमा क्षेत्र आसपासमा गरिने कुनै पनि काम दुवै पक्षको आपसी समन्वयमा हुने गरेको छ। हालै सुस्ता क्षेत्रमा 132 मिटर तटबन्धन बाँध निर्माण सम्बन्धमा दुवै देशतर्फका सम्बन्धित अधिकारीहरूबीच समन्वय पश्चात मात्र उक्त कार्य अगाडि बढाउने तय भएको छ। यस विषयमा दुवै मुलुकका सम्बन्धित निकायहरू एक आपसमा निरन्तर सम्पर्कमा रही आवश्यक कार्य गरिरहेको ब्यौरा म जानकारी गराउन चाहन्छु।
3: प्रतिनिधि सभाले आगामी आर्थिक वर्ष 83-84 लागि प्रस्तुत विनियोजन विधेयक बहुमतले पारित गरेको छ। हिजोको बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रस्तुत गरेको विधेयक पारित दिनुअघि सभामुख डोलप्रसाद अर्यालले विधेयकका दफा 2-11 निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो। ती दफामाथि विभिन्न सांसदले दर्ता गराएका खर्च कटौतीका प्रस्ताव पनि बहुमतले अस्वीकृत गरेको थियो। अर्थमन्त्री डाक्टर वाग्लेले गत जेठ 15 संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजस्व व्ययको वार्षिक अनुमान बजेट प्रस्तुत गर्नुभएको थियो। छलफलका क्रममा सांसदले उठाएका प्रश्नका जवाब सम्बन्धित मन्त्रीले दिएपछि विधेयक निर्णयार्थ प्रस्तुत गरिएको हो। प्रतिनिधि सभाको अर्को बैठक आज बिहान 11 बस्ने तय भएको छ। काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष 83-84 लागि 25,88,30,00,000 बराबरको बजेट ल्याएको छ।
5: महानगर नगर सभाको 19 अधिवेशनमा कार्यवाहक मेयर सुनिता डङ्गुलले बजेट प्रस्तुत गर्नुभएको हो। महानगरको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि सिंचित कोषमा 25,13,30,00,000 र 75 करोड रुपियाँ अन्य बाह्य व्ययभार हुने उहाँले जानकारी दिनुभएको छ। आउँदो आर्थिक वर्षमा सिंचित कोषमा 25,13,30,00,000 जम्मा हुने अनुमान गरिएको छ। यसमध्ये महानगरको आन्तरिक आय र बैंक मौस्दात 20,18,63,00,000 स्रोत व्यवस्थापन हुने अनुमान छ। सरकार तथा प्रदेश सरकारबाट सशर्त समानीकरण तथा राजस्व बाँडफाँड मार्फत 4,93,67,00,000 प्राप्त हुने अपेक्षा गरिएको छ। जनसहभागिताबाट 1 करोड प्राप्त हुने अनुमान छ। महानगरले आर्थिक विकास क्षेत्रमा कुल बजेटको 2.1% अर्थात 54,18,20,000, सामाजिक विकास क्षेत्रमा 9.6% अर्थात 2,42,27,00,000, पूर्वाधार विकास क्षेत्रमा 61% अर्थात 15,31,67,00,000, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा 8.5% अर्थात 2,13,47,00,000 तथा कार्यालय सञ्चालन र प्रशासनिक क्षेत्रमा 18.8% अर्थात 4,71,69,00,000 नियोजन गरेको छ। महानगरले फोहोर मैला व्यवस्थापन, विद्यालय शिक्षा प्रणाली सुधार, सुशासन प्रवर्धन, शहरी स्वास्थ्य प्रवर्धन, केन्द्रको क्षमता अभिवृद्धि तथा एकवटा एक नमूना उद्यमशीलता कार्यक्रम मार्फत रोजगारी र आय वृद्धि गर्ने कार्यक्रमलाई विशेष प्राथमिकता दिएको छ। युवा लक्षित स्वरोजगार तथा रोजगार कार्यक्रम सञ्चालनका लागि 10 करोड, महानगर पोषण भत्ता कार्यक्रमका लागि 16 करोड, सामूहिक आवास निर्माणको बहुवर्षीय योजना अन्तर्गत पहिलो वर्षका लागि 5 करोड विनियोजन गरिएको छ भने
3: रूपन्देहीबाट 7 चिनिया नागरिक पक्राउ परेका छन्। अभौतिक मुद्रा सम्बन्धी अनुसन्धानका लागि बोटोल उपमहानगरपालिका 12 उनीहरूलाई पक्राउ गरिएको हो। उनीहरूले विनान्स, ओकेएस, इन्टोगन, प्याटम जस्ता माध्यम मार्फत कारोबार गर्ने गरेको प्रहरीको दावी छ। उनीहरूको साथबाट विभिन्न कम्पनीका मोबाइल थान 11 र ल्यापटप थान 2 बरामद गरिएको डिएसपी कृष्ण कुमार चन्दले जानकारी दिनुभयो। अमेरिकी रक्षा मन्त्री पीट हेक्सेथले नेटो सदस्यहरूसँगको सम्बन्ध समीक्षा गर्ने घोषणा गर्नुभएको छ। मन्त्री हेक्सेथले युरोपेली मुलुकहरूले आफ्नो प्रतिरक्षा आफै गर्न सक्नुपर्ने थियो, तर त्यसो हुन नसकेको पनि उहाँले बताउनु भएको छ। नेटोका लागि अमेरिकाका पूर्व राजदूत कुर्ट भोल्कर:
6: It's good that we're reviewing this. I think that the nature of warfare has changed a lot. If what we've just seen with Iran and what Ukraine has been doing with Russia,

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: बेलायतको अल्डरसटमा नेपाली ज्येष्ठ नागरिकमाथि भएको दुर्व्यवहारको नेपाली राष्ट्रदूतावासले दुःख प्रकट गरेको छ। अल्डरसटको म्युनिसिपल पार्कमा गएको मंगलबार साँझ नेपाली वृद्ध नागरिकहरूप्रति अमानवीय व्यवहार भएको लन्डनको नेपाली दूतावासले जनाएको छ। घटनामा संलग्न दोषीलाई कानूनी दायरामा ल्याउन र सबै पक्षलाई संयमित हुन पनि दूतावासले आग्रह गरेको छ। पीड़ित नागरिकहरूको पक्षमा ऐक्यबद्धता जनाउने सबैमा राष्ट्रदूतावासले धन्यवाद ज्ञापन गरेको छ। पूर्व गोर्खाहरू 77 वर्षीय दाबाजी शेर्पा र 82 वर्षीय खड्गबहादुर पुनमाथि दुर्व्यवहार भएको भन्दै नेपाली समुदायले विरोध जनाएको छ। पीड़ितका अनुसार एक व्यक्तिले गाली गलौज गर्दै हातपात समेत गरेका थिए। नजिकै रहेका अन्य नेपालीले विरोध जनाएपछि ती व्यक्तिले झनै आक्रोशित हुँदै महिलाहरूमाथि पनि हातपात गरेका थिए। धान उत्पादन र उत्पादकत्व वृद्धि गर्न दक्षिण कोरियाले 2 अर्ब रुपियाँ बराबर अनुदान दिने भएको छ। कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग कोइका र कृषि वन तथा वातावरण मन्त्रालय बीच जलवायु अनुकूलित धान उत्पादन र उत्पादकत्व वृद्धि नामक परियोजना कार्यान्वयनका लागि हस्ताक्षर भएको छ। सन् 2026 2031 हुने 6 वर्षीय परियोजनाका लागि कोरियाले 1 अर्ब 81 करोड रुपियाँ बराबर रकम उपलब्ध गराउनेछ। आयोजना नेपालको कृषि क्षेत्रमा हाल सञ्चालित अन्तर्राष्ट्रिय सहयोगको सबभन्दा ठूलो परियोजना हुनुका साथै नेपालमा कोइकाको हालसम्मकै ठूलो द्विपक्षीय परियोजना हो। यो परियोजना लुम्बिनी प्रदेशका 4 जिल्ला बाँके, बर्दिया, दाङ र कपिलवस्तु तथा सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लामा कार्यान्वयन गरिनेछ। परियोजनामा नेपाल कृषि अनुसन्धान परिषद नार्क र अन्तर्राष्ट्रिय धान अनुसन्धान परिषद संस्थान इडीको प्राविधिक सहयोग रहनेछ। अब खबर फटाफट।
4: मानव वन्यजन्तु द्वन्द न्यूनीकरणका लागि बजेटमा 41 करोड 11 लाख विनियोजन, प्रभावित समुदायलाई सघाउन विशेष कार्यक्रम। यासा गुम्बा र हिमाली जडीबुटी प्रवर्धनमा सरकारी पहल, व्यवस्थित संकलन, सुरक्षा, बीमा, प्रशोधन केन्द्र स्थापना, मूल्यको सुनिश्चित र बजार पहुँच विस्तारमा सरकार केन्द्रित। कञ्चनपुरको खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढ्यो। महेन्द्रनगरमा एथलेटिक्स ट्र्याकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै। गर्मी छल्न धनकुटाको भेडेटार पुगे स्थानीय पर्यटक, पर्यटकको रोजाईमा अर्ग्यानिक तरकारी, पर्यटनसँगै स्थानीय कृषि बजार फस्टाउँदै किसानको आमदानी पनि बढ्यो। रौतहटको सवारी व्यवस्थापनमा सुधार भएपछि गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा सड़क दुर्घटना सहित जनधनको क्षतिमा कमी। नेपालको आर्थिक सामाजिक विकासका निम्ति जर्मनीले 3 करोड 76 लाख युरो बराबरको प्राविधिक तथा वित्तीय सहयोग गर्ने। सुदूरपश्चिम प्रदेशको बहुप्रतीक्षित दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणको भौतिक प्रगति 12%, तोकिएको अवधि 30 महिनामै सक्ने लक्ष्यका साथ अघि बढ़िरहेको परियोजना निर्माण लागत 2 अर्ब 37 करोड भारतीय रूपियाँ। पछिल्लो समय गाउँघरमा जनै बनाउने चलन हराउँदै गएपछि पाल्पामा जनै बाँट्न सिक्दै नयाँ पुस्ता, तानसेन नगरपालिकाले सञ्चालन गरेको तालिममा नगरभित्रका विद्यार्थी, महिला, पुरूष समेत गरी 40 जना सहभागी।
3: नेपालमा यस वर्षको प्री मनसुन अवधिमा विगत 45 वर्ष यताकै धेरै वर्षा रेकर्ड भएको छ।
5: जल तथा मौसम विज्ञान विभागका अनुसार सो अवधिमा देशभर औसत 339.77 मिलिमिटर वर्षा मापन गरिएको छ, जुन औसत 226.3 मिलिमिटरको 145.5% हो। विभागका मौसमविद सञ्जीव अधिकारीले प्री मनसुन समयमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु सक्रिय हुनु तथा अत्याधिक गर्मीका कारण प्री मनसुनमा अत्याधिक वर्षा भएको जानकारी दिनुभएको छ। विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् 2026 भएको 339.77 मिलिमिटर वर्षा प्री मनसुन अवधिको सबैभन्दा बढी वर्षा हो। यसअघि सन् 1990 331.40 मिलिमिटर वर्षा भएर उच्च रेकर्ड कायम भएको थियो। तथ्याङ्क अनुसार सन् 2000 323.19 मिलिमिटर, सन् 2021 317 मिलिमिटर र सन् 2020 315 मिलिमिटर वर्षा भएको थियो। यस वर्षको वर्षाले ती सबै रेकर्डलाई उछिनेको विभागले जनाएको छ। यो अवधिमा देशका विभिन्न क्षेत्रमा चट्याङ, हावाहुरी, असिना तथा भारी वर्षाका घटना समेत बढेको छ।
3: विश्वकप फुटबलमा अहिले क्यानाडा र कतार बीच खेल भइरहेको छ। क्यानाडाको भ्यानकुभरमा भइरहेको खेलमा कतारमाथि क्यानाडाले 3-0 गोल लगाएको छ। यस्तै यसअघि स्विजरल्याण्डले बोस्निया हर्जगोभिनालाई 4-1 पराजित गर्दै नकआउटमा प्रवेश गर्न आफ्नो बलियो दावेदारी प्रस्तुत गरेको छ। अब बोस्निया हर्जगोभिनाले आफ्ना दुई खेल नजितेमा स्विजरल्यान्ड नकआउट चरणमा प्रवेश गर्न सक्नेछ। यस्तै चेक गणतन्त्र र दक्षिण अफ्रिका बीचको खेल एक एक बराबरीमा सकिएको छ। खबर यति नै। नमस्कार, म महेन्द्र।
2: यो PFBS गोर्खा रेडियो हो।

नमस्ते बीएफएस गोर्खा रेडियोको प्रभातकालीन आवाज कार्यक्रम पनि सुरु भयो श्रोता ब्रुनाईको स्टुडियोबाट र कार्यक्रम लिएर सदा चाहिँ आज पनि उपस्थित भएको छु म लाल शाही मेरो सप्रेम नमस्कार छ अनि न्यानो अभिवादन आज शुक्रबार 19 जुन सन् 2026 साल तदनुसार असार 5 गते 2083 विक्रम सम्वत फ्राइडे हजुर आज शुक्रबारको दिन अलिकति मन चंगा भइसक्यो हुन त बिहानै हो काम धेरै गर्न बाँकी छ शुक्रबारको आज दिनभरि तर पनि मन त्यसै त्यसै चंगा भइसकेको छ शनिबार आइतबार अब विकेन्ड सुरु भयो त्यस हिसाबले पनि हामी अलिकति मन बुझाउने बाटो यहाँ छ तपाईँहरूको विकडे कस्तो भइराखेको छ अब विकडेजको आज अन्तिम दिन हो अनि भोलि पर्सि अलिकति रिल्याक्स चिल आउट आफ्नो परिवारलाई केही क्वालिटी टाइम दिने समय हो त्यसमा पक्कै पनि ध्यान पुर्याउनु भएकै छ होला मैले भनिरहन पर्दैन तर पनि यसो रिमाइन्ड मात्रै गराएको हजुर प्रभातकालीन आवाज कार्यक्रम पनि सुरु भयो र अबको तीन घन्टा म तपाईँको साथमा रहनेछु मलाई पक्कै पनि साथ दिँदै गर्नुहुनेछ हजुर यो लाल शाही तपाईँको सेवामा हाजिर भइसकेको छ र ऊ ब्रुनाईको समय 10 बजेसम्म तपाईँको साथमा रहनेछ यदि तपाईँ कार्यक्रममा हामीसँग जोडिन चाहनुहुन्छ मनका भावना व्यक्त गर्न चाहनुहुन्छ गीत सङ्गीत सुन्न अथवा कसैलाई समर्पित गर्न चाहनुहुन्छ वा आफ्नो अनुभव हामीसँग अनि हाम्रा श्रोतासँग सेयर गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्दै गर्नुहोला फोन गर्न सक्नुहुन्छ इमेलद्वारा हामीलाई भेटाउन सक्नुहुन्छ नभए फेसबुकबाट सम्पर्क गर्नुभयो भने हुन्छ जसका लागि टेलिफोन नम्बरहरू दुईवटा छन् स्टुडियोमा 3224167 अनि 3220098 र ब्रुनाई बाहिरबाट हो भने पहिला 00673 डायल गर्नुपर्ने हुन्छ यदि तपाईँलाई मिलिट्री नम्बरको पहुँच छ भने ब्रुनाई बाहिरबाट 94193-3284 हामीलाई फोन गर्न सक्नुहुन्छ यदि यहीँ ब्रुनाईमा हो भने सिम्पली 3284 डायल गर्न सक्नुहुन्छ मिलिट्री नम्बर हाम्रो इमेल एड्रेस bfbsgorkha@bfbs.com र फेसबुक प्रयोगकर्ताले बिएफबिएस गोर्खा खोज्नुपर्ने हुन्छ भेटाउनुहुन्छ लाइक गर्नुहोस् सम्पर्क स्थापित भइहाल्छ हामीसँग

सल्टाइहाल्नुहोस्, नत्र तिनले तपाईँको खुसियाली सल्टाइदिनेछ, तपाईँको खुसियाली छिन्नेछ, सल्टाउने मात्रै होइन। त्यही भएर समस्यालाई चाहिँ समयमै सल्टाइहाल्नुपर्छ। टुडे इन हिस्ट्री, सन् 2018 साल 19 जुनको कुरा हो। इङ्ल्यान्ड स्म्यास द हाइएस्ट स्कोर 481/6 इन वान डे इन्टरनेसनल क्रिकेट हिस्ट्री in a 2-4-2 run defeat of Australia at Trent Bridge. 242 रनको फरक, भारी अन्तरले इङ्ल्यान्डले अस्ट्रेलियालाई हराएको थियो वान डे इन्टरनेसनल क्रिकेटमा। 2018 साल 19 जुनको कुरा हो र यो एउटा रेकर्ड नै बसेको छ। 6 विकेट्सको लसमा 481 रन्स इङ्ल्यान्डले गरेको थियो त्यति बेला। फेमस बर्थडे, आजको दिन सन् 1964 सालमा जन्मेका हुन् बोरिस जोनसन, फर्मर ब्रिटिस प्राइम मिनिस्टर। उनको जन्म न्युयोर्क सिटीमा भएको रहेछ 19 जुन 1964 साल। अब हेल्थ टिप्स, आफ्नो एङ्जाइटीलाई कसरी म्यानेज गर्ने, चिन्तालाई म्यानेज गर्नका लागि दुई चारवटा कुरामा ध्यान दिनुपर्ने हुन्छ। सबभन्दा पहिला जरुरी छ रिल्याक्सेसन, ठिक समयमा सुत्ने, ठिक समयमा उठ्ने, शरीरलाई आरामको जरुरत पर्दछ, त्यो भन्नै परेन। हुनसक्छ भने यसो मेडिटेसन गर्नुहोस्, त्यसले तपाईँको मेन्टल वेलबिङमा टेवा पुर्याउँछ। लिमिट योर इन्फर्मेसन, अहिलेको प्रमुख समस्या हो हामी सबैको, मेरो तपाईँको उनीहरूको सबैको समस्या हो यो। लिमिट योर इन्फर्मेसन, तपाईँ यदि डिजिटल डिटक्स समय समयमा गर्नुहुन्न भने त्यसले तपाईँलाई हैरान बनाउँछ। थिङ्क पोजिटिभ, लिसन टु म्युजिक, एक्सर्साइज, टक विथ फ्रेन्ड्स र इट हेल्थी। यो मेन्टल मात्रै नभएर आफ्नो फिजिकल हेल्थको लागि पनि राम्रो टिप्स हो र तपाईँहरूले यी कुरामा ध्यान दिनुभयो भने तपाईँको मेन्टल अनि फिजिकल हेल्थ दुवै एकदमै राम्रो भएर जानेछ अनि तपाईँको चिन्ता पनि हट्नेछ। हुन त हेल्थ राम्रो भइसकेपछि र तपाईँको चिन्ता बिस्तारै बिस्तारै त्यसबाट नै हट्दै जान्छ। अब मौसम, सेरिया ब्रुनाईबाट सुरु गरौँ। 25 डिग्री सेल्सियस अहिले यहाँको तापक्रम र आज अधिकतम तापक्रम 30 डिग्री सेल्सियस र आज हल्का पानी पर्ने जनाइएको छ। दिन खुल्न सकिरहेको छैन, बिहानैदेखि धुमिएको छ र पानी पर्ने सङ्केत एकदमै प्रबल छ सेरिया इलाकामा। अब नेपाल, काठमाडौँको तापक्रम अहिले 22 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 30 डिग्री सेल्सियस पुग्ने अनुमान छ। मौसमी अवस्था सामान्यतया काठमाडौँमा पनि लाइट रेन एन्ड अ जेन्टल ब्रिज भनिएको छ र आज हल्का पानी पर्ने सङ्केत छ काठमाडौँमा पनि। अब लागौँ युकेतिर, लन्डनको तापक्रम अहिले 18 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 29 डिग्री सेल्सियस पुग्ने अनुमान छ। मौसमी अवस्था लन्डनमा भने सामान्यतया सनी एन्ड अ जेन्टल ब्रिज भनिएको छ, दिनभरि जसो नै घमाइलो रहनेछ लन्डन। सुन्दै हुनुहुन्थ्यो मौसम सम्बन्धी जानकारी पुरा भयो, बिएफपिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला अनि यो लाल शाहीलाई आजको प्रभातकालीन आवाज कार्यक्रममा साथ दिँदै गर्नुहोला। कार्यक्रमको पहिलो घण्टामा वैदेशिक विनिमय दर सुन्न सक्नुहुनेछ अनि दोस्रो घण्टामा राशिफल सुनाउनेछु म अनि आजको डेली सप्लिमेन्ट हुनेछ आजको सन्दर्भ। अनि कार्यक्रमको तेस्रो घण्टामा मेरो आज एकजना पाहुना हुनुहुन्छ, क्याप्टेन मदन कुमार जिमी साहेब, जो युनिट वेलफेयर अफिसर हुनुहुन्छ 2RJR का र उहाँले आज हामीलाई नाकछोङ नामक चलचित्र प्रदर्शनीबारे जानकारी गराउनुहुनेछ। आउँदो 1 अनि 2 जुलाईका दिन चिटचाट कम्युनिटी सेन्टरमा ब्रिटिस फोर्सेस ब्रुनाईवासीका लागि 2 दिनसम्म नाकछोङ नामक कथानक चलचित्र प्रदर्शन गरिनेछ, त्यसबारे हामी उहाँसँग जानकारी लिनेछौँ, क्याप्टेन मदन जिमी साहेबसँग।
बीएफएस गोर्खा रेडियो सुन्दै गर्नुहोला।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
2: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

करण परियारको बेलेन सपना। वर्ल्ड कप फुटबल खेलहरू तपाईँहरू कतिको हेर्दै हुनुहुन्छ? हुन त ब्रुनाईमा अब पहिलो खेल नै दिनको होइन, माफ गर्नु होला, बिहानको 3 बजे सुरु हुन्छ। अब 3 बजे त उठेर के हेराइ भयो र? हुन त अब सेमी फाइनल फाइनल जस्तो भएको भए त क्या हो कसो हो, त्यति बेला उठेर हेर्न पनि सकिन्थ्यो। तर अहिलेको यो प्रिलिमिनरी स्टेजेसमा 3 बजे उठेर त्यो निन्द्रा खर्च नगरेकै बेस। उज्बेकिस्तान र कोलम्बियाको बिचको खेलमा कोलम्बियाले 3-1 उज्बेकिस्तानलाई हराएको छ र चेक रिपब्लिक र साउथ अफ्रिका 1-1 बराबरीमा सकेको छ खेल। र स्विट्जरल्यान्ड र अनि बोस्निया हर्जेगोभिनाको बिचमा भएको खेलमा स्विट्जरल्यान्डले 4-1 हराएको हो। र यतिखेर क्यानाडा भर्सेस कठारको खेल भइरहेको छ, अहिले भर्खर त्यस्तै पुग्न पुग 70 मिनटको खेल भइसकेको छ। र यो अवस्थामा लेटेस्ट स्कोर क्यानाडाको 4-0 अग्रता छ क्यानाडालाई, खेल अझै सकिन बाँकी नै छ। ब्रिटिस फोर्सेस बनाईवासीका लागि आज मुभी सेसन हुँदैछ। सुपर म्यारियो ग्यालक्सी यो चलचित्र देखाइने भएको छ आज दिनको 3 बजे चिटच्याट कम्युनिटी सेन्टरमा। आर्मी वेलफेयर सर्भिसको कम्युनिटी सपोर्ट टिमको आयोजनामा यो कार्यक्रम हुँदैछ। मुभी सेसन सुपर म्यारियो ग्यालक्सी आजको चलचित्र दिनको 3 बजे सुरु भइहाल्छ चिटच्याट कम्युनिटी सेन्टरमा।

Sondeo teo ki har singli mulai sarara sarara micha git Panaga club ma garrison open day hudai cha bholi shanibar ko din bihana 9 baje dekhi rat ko 10 baje samma yo karyakram tyaha hudai cha ra yo ramailo karyakram ho sa parivar palnu bhai bharpur manoranjan lina saknu hune cha british forces brunei basi ka lagi yo vishesh karyakram ho kinabhane panaga club le यहाँ ब्रिटिस फोर्सेस ब्रुनाई बासीका लागि नै भनेर यो कार्यक्रम आयोजना गरेको हो ग्यारिसन ओपन डे बिहान 9 बजे सुरु हुन्छ र यसका लागि सटल बसको पनि व्यवस्था गरिएको छ ग्यारिसन स्विमिङ पुल चिटच्याट कम्युनिटी सेन्टर अनि J16 कार पार्कबाट गाडी छुट्नेछ अनि कार्यक्रममा डान्स पर्फर्मेन्स फ्री गल्फ लेसन्स फ्री टेनिस लेसन्स फ्री स्विम ट्रायल लेसन Splash, Bash Family Event and Diner, Karaoke, and Open Jam Session. Ekdamai ramailo karyakram, Garrison Open Day, bholi shanibar ko din, bihana 9 baje suru huncha, Panaga Club ma. Sarika ghimireko nikkai charcha batuleko git ab hami sunchhau. गुण भुल्यो पित्तलको सुन पायो होला यो निकै चर्चित गीत हो

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
2: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

सुन्दै हुनुहुन्थ्यो सागर गुरुङको सम्बन्ध र यो गीतको साथमा हामी प्रभातकालीन आवाज कार्यक्रमको पहिलो घण्टाको अन्ततिर आइपुग्यौं। ब्रुडाईको समय बिहानको 8 बज्नको लागि 4:30 मिनट मात्रै बाँकी रहेको छ र कार्यक्रमको यो पहिलो घण्टालाई अब समापन गर्ने तर्खरमा छु प्रमोद खरेलको गीत माया मार्यौ तिमीलेबाट।

0: गलकोट नगर अस्पतालको भवन निर्माणका लागि जग्गा किन्न बागलुङ गलकोटका स्थानीयले झन्डै 3 करोड रुपियाँ आर्थिक सहयोग गरेका छन्। संगम खर्ती मगरको रिपोर्ट।
1: बागलुङको गलकोट नगरपालिका 5 हरिचौरमा रहेको गलकोट नगर अस्पतालको भवन निर्माणका लागि जग्गा किन्न स्थानीयले झन्डै 3 करोड रुपियाँ सहयोग गरेका छन्। गलकोटका स्थानीय र गलकोट घर भई देश विदेशमा रहेकाहरूबाट स्वतस्फूर्त रूपमा सहयोग संकलन गरिएको हो। नगर अस्पतालका लागि आवश्यक 9 रोपनी जग्गा पुर्याउनका लागि 2 रोपनी जग्गा थप्नु पर्ने भएकाले अभियानबाट सहयोग संकलन गरिएको गलकोट नगर अस्पताल प्रमुख डाक्टर राजेश पौडेलले बताउनु भयो।
2: रूपमा कोहीले 15 लाख दिएछ, कोहीले 5 लाख दिएछ, कोहीले 3 लाख दिएछ। यस्तै जम्मा गर्दै जाँदाखेरि करिब करिब 2 करोड 80-90 लाख रुपियाँ जम्मा भयो। त्यही पैसाले चाहिँ हामीले त्यो कम्तीको 2 रोपनी जग्गा पास गरेको।
1: नगर अस्पतालसँग जोडिएको जग्गा किन्नु पर्ने भएकाले अलि महँगो परेको आर्थिक संकलन अभियानका कोषाध्यक्ष टङ्क केसी बताउनुहुन्छ।
3: गलकोटे राजाको जग्गा जोडियो छ, उनीहरूको त्यो मुद्दा भएको हुनाले त्यो जग्गा पाइन्थ्यो पनि, मुद्दा किनारा लगाएको छैन, त्यो रजिस्ट्रेसन हुन्न होलसेलको नाम। त्यस कारणले हामीले भर्खर परेर त्यहाँ चाहिँ तपाईँको चाहिँ 2 करोड पैसा तिरेर जग्गा रजिस्ट्रेसन गऱ्यौँ। अब त्यसको लागि पैसा त झन्डै झन्डै 2 करोड 90 लाख अझै छ, 20-30 लाख पैसा आउन बाँकी छ।
1: सेवा सुविधा विस्तार गर्दै गएपछि अहिले अस्पताल भरोसाको केन्द्र बन्दै जान थालेको छ। गलकोटका स्थानीय थम्मन थापाले अहिले धेरै सेवा सुविधा थपिएको बताउनुहुन्छ।
4: भवनदेखि ल्याएर तपाईँको भित्र भनौँ न उपकरण, यान्त्रिक उपकरणदेखि ल्याएर तिनीहरू, अनि त्यसपछि अब जनशक्ति त्यो निकै कम थियो, धरती आकाशकै फरक छ। त्यो पनि सेवा सुविधाको हिसाबले पनि अब कुरुवा तपाईँको चाहिँ बाहिर होटलमा बस्ने कहाँ बस्ने भन्ने झन्झट छैन। त्यही ग्यास चुलोदेखि ल्याएर होइन खानाकुँडा बिस्तारा सबै राखेको छ। गर्भवती महिला सुत्केरी भएर नजाँदाखेरि त्यहीँ बस्ने, आफूले बाहिरबाट अब चामल सामल तरकारी ल्याउने बनाउने खाने सुत्केरीलाई लर्खाउने, त्यो गण्डकीमै त्यो अरू हस्पिटलमा छैन अरे, यो हस्पिटल मात्र अरे हो।
1: अस्पतालले अहिले 24 घन्टा विशेषज्ञ सेवा दिइरहेको गलकोट नगर प्रमुख भरत शर्मा गैरीले बताउनुभयो।
5: अपरेसन गरेर बच्चा जन्माउने गत वर्षदेखि नै लाग्यो, अहिले अबाउट 60 वटा सुत्केरीलाई त्यो सेवा दिइसकेको अवस्था हो।
0: अमेरिका र इरान बीचको युद्ध अन्त्य गर्ने विषयमा भएको इस्लामाबाद समझदारी पत्रको नेपालले स्वागत गरेको छ। अमेरिका र इरानका राष्ट्रपतिहरूबीच सम्पन्न शान्ति सम्झौता सफल कूटनैतिक प्रयासको परिणाम भएको परराष्ट्र मन्त्रालयले उल्लेख गरेको छ। मन्त्रालयले नेपाल सरकारले पश्चिम एसियामा द्वन्द्व सुरु भएदेखि नै त्यहाँको परिस्थितिलाई नजिकबाट निहाल्दै आएको उल्लेख गरेको छ। द्वन्द्वले विश्व अर्थतन्त्रमा व्यापक प्रभाव पारेको र त्यसको असर नेपालमा समेत परेको सरकारको भनाइ छ। सम्झौताले पश्चिम एसियामा दीर्घकालीन शान्ति र स्थायित्व स्थापना गर्न सहयोग पुग्ने र प्रभावित समुद्री यातायात र व्यापारिक मार्ग पुनः सामान्य बन्ने अपेक्षा व्यक्त गरेको छ। विश्वकप फुटबलमा समूह बीबाट स्विजरल्यान्ड नकआउट चरण नजिक पुगेको छ। बोस्निया हर्जेगोभिना विरुद्ध 4-1 जित निकालेपछि स्विस टोलीले नकआउट चरणमा बलियो दावेदारी दिएको हो। बोस्निया हर्जेगोभिनाले भने अर्को चरणमा पुग्न बाँकी खेल जित्नुपर्नेछ। यो समूहमा सबै टोलीले 1-1 अङ्क पाएकामा जितपछि स्विजरल्यान्डको 4 अङ्क पुगेको छ। क्यानाडाले पनि कतारमाथि 6-0 जित निकाल्दै नकआउट चरणमा बलियो स्थान बनाएको छ। यसपटकको विश्वकपमा 48 टोली 12 समूहमा विभाजन गरिएको छ। शीर्ष 2 स्थानमा रहने टोली सोझै नकआउट चरणमा पुग्नेछन् भने तेस्रो स्थान ओगट्ने उत्कृष्ट 8 टोलीको पनि स्थान सुरक्षित हुनेछ। राति भएको अन्य खेलमा चेक र दक्षिण अफ्रिका बीच 1-1 बराबरी भएको छ। अहिले बिहान 7:15 मेक्सिको र दक्षिण कोरिया बीच खेल हुनेछ। फौजी किराको प्रकोपले मकै बालीमा क्षति पुर्याएपछि भोजपुरको पौवा दुङमाका किसान समस्यामा परेका छन्। फौजी किराले पात, डाँट र गाभा नै खान थालेपछि मकै बाली सखाप हुने अवस्थामा पुगेको किसानहरूको गुनासो छ। प्रभावित क्षेत्रमा